0: प्रोप्राइटर सन्जीव श्रेष्ठ 9856383507, कविता श्रेष्ठ सम्पर्क 0564140055 र 9846618817।
1: कान्छे भोलि घर पूजा गर्नु पर्ने, कलेजबाट फर्कदा पूजा सामग्री लिएर आऊ है।
2: हस् मम्मी, नयाँ घरमा फूल रोप्न गमलाहरू पनि ल्याउने भन्नुभएको होइन?
1: हुन्छ हुन्छ, तर पाएसम्म माटोकै गमला राम्रो भन्छन्। कति पाइन्छ र?
2: पाइन्छ नि, दुलेगोडाको सेन्सीका पूजा सामग्री पसलमा हजुरले भन्नुभएको सबै कुरा आइपुग्छ, चिन्तै नगर्नु न।
3: हजुर, हामी कहाँ रुद्री, एकहा, व्रतबन्ध, घर पैचो, नौ ग्रह, ग्रह शान्ति, लाखवती महायज्ञ, सत्यनारायण पूजाका सामग्री पाइनुका साथै माटोबाट बनेका सबै प्रोडक्टहरू थोक तथा खुद्रा मूल्यमा उपलब्ध रहेका छन्।
1: सेन्सीका पूजा सामग्री पसल प्रभु बैंक भन्दा एक घर माथि बजाज शोरूम सँगै।
3: प्रोपाइटर समीक्षा गुरुङ, सम्पर्क 9861633101 र 9468683522।
4: आहा, घर त साह्रै चित्त बुझ्दो भयो होइन बुढी? अब किचनको लागि पनि सामान गजबकै ल्याउनु पर्यो, बरु कहाँ जाने होला त?
5: आ बुढा, केलाई चिन्ता लिनु छ र? ओल्लो घर पल्लो घरतिर सबैले सोभी गिफ्ट एन्ड किचन कर्नरकै सामान ल्याएका रहेछन्। मलाई पनि त्यहाँको भाँडाकुँडा चाहिँ साह्रै मन पर्यो, हामी पनि त्यतै जाम।
6: हजुर, हामी कहाँ स्वदेश तथा विदेशबाट आयात गरिएका किचन तथा गिफ्टका गुणस्तरीय सामानहरू सुपथ मूल्यमा पाइन्छ। साथै समाज, क्लब तथा आमा समूहलाई आवश्यक भाँडाकुँडाहरू खरिदमा विशेष छुट दिइन्छ भने पसलदेखि 3 किलोमिटर दूरीसम्म होम डेलिभरी समेत गरिन्छ।
0: सम्पर्क सोभी गिफ्ट एन्ड किचन कर्नर, दुलेगौडा, युनिक डिपार्टमेन्टको 2 घर तल, प्रोप्राइटर जीके श्रेष्ठ गणेश पार्वती श्रेष्ठ, फोन नम्बर 0564142334 र 9811756606।
6: स्याङ्जा चस्मा घर एन्ड आँखा क्लिनिकमा भित्रियो नयाँ प्रविधि, अब लाइट बालेर आँखा जाँच गर्ने दिन गए। नयाँ युग सँगै नयाँ प्रविधि, कम्प्युटर प्रविधिबाट आँखा जाँच गर्दा सूक्ष्मदेखि सूक्ष्म समस्याहरू पहिचानको साथै तत्कालै आँखाको पावर चेक गरिन्छ। हामी कहाँ प्रत्येक दिन आँखाको पावर चेक गरेर पावर अनुसार चस्मा बनाइन्छ। हरेक हप्ताको शनिबार आँखा रोग विशेषज्ञ डाक्टरहरूद्वारा आँखा जाँच गरिनुको साथै आँखा जाँच्न आउने बिरामीहरूको निशुल्क सुगर परीक्षण गरिन्छ। ब्लुकोड लेन्स, हाइपोड लेन्स, प्रोग्रेसिभ लेन्स, क्रिजल लेन्स तथा कन्ट्याक्ट लेन्सहरू पाइनुको साथै विभिन्न ब्रान्डका सनग्लास चस्माहरू पनि सुपथ मूल्यमा बिक्री गरिन्छ। साथमा आँखा तथा विभिन्न रोगका औषधिहरूको लागि स्याङ्जा मेडिकल हल दुलेगौडालाई सम्झनुहोस्। स्याङ्जा चस्मा घर एन्ड आँखा क्लिनिक, बन्केवा चोक, दुलेगौडा। प्रोप्राइटर पासा राजु, मोबाइल 9806613195 र 9847153068।
7: घर बनाउन त सुरु गरियो, पैसा भए पनि तनावै तनाव छ। के गर्ने, कसो गर्ने, कहाँ जाने, के ल्याउने?
8: के भए दाई, पैसा भएपछि नि के को तनाव हो र?
7: हेर न भाइ, घर बनाउन सुरु गरेको, सामान लिन कहिले कुन पसलमा कहिले कुन पसलमा डुल्दा डुल्दा हैरान भएको छु।
5: ल दाई, पैसा भएपछि त बुद्धि लगाउने हो नि। दुलेगौडाको थापा हार्डवेयर सप्लायर्समा जानुस् न, जगदेखि ढलानसम्मका सबै सामान एउटै छाना मुनि पाइन्छ।
9: उच्च स्तरका छट, सिमेन्ट, रङ, सेनेटरी फिटिङ जस्ता पाता, सिपिभीसी, पिभीसी पाइप, पेन्ट तथा घर निर्माण सम्बन्धी सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइन्छ।
0: साथै खाने पानी योजनाको लागि आवश्यक सामग्री उपलब्ध गराइन्छ। थापा हार्डवेयर सप्लायर, शुक्ला गण्डकी 4, दुलेगौडा, नगरपालिका अगाडि, प्रभु बैंक भन्दा 7 घर तल, प्रोप्राइटर महेश थापा, फोन 0564142336, मोबाइल 9556783302 र 9956038302।
1: दाई, पहिला यो मोबाइल हेरिदिनुहोस् न, के भयो भयो? फोटो, भिडियो, नम्बर सबै यसमै थियो, एक्कासी बिग्रियो।
10: खै दिनुहोस् त। ए, चिन्ता नगर्नुहोस्, तपाईँ द एप्पल्स अफ नोकिया सर्भिस सेन्टरमा हुनुहुन्छ।
1: अनि बन्छ त दाई?
10: यहाँ सबै प्रकारका मोबाइल फोनहरू मर्मत गरिन्छ। अनि सुन्नुहोस् त,
11: द एप्पल सप नोकिया सर्भिस सेन्टर, दुलेगौडा बस बिसौनीको ठिक पारिपट्टि,
12: सबै ब्रान्डका मोबाइल बिक्री, साटफेट र एसोसरी सामानहरू उपलब्ध छन्।
11: नोट, नयाँ आइफोन खरिद गर्नु परेमा वा सेकेन्ड ह्यान्ड बिक्री गर्नु परेमा समेत हामीलाई सम्झनुहोस्।
12: प्रोप्राइटर राजन पौडेल, मोबाइल 9856062029।
13: ए बुढी, तिमीले भने जस्तै घर बन्यो, हेर त, खुसी त छौ नि।
14: घर मात्रै बनाएर हुन्छ, त्यो भन्दा ठुलो कुरा त साज सजा हो नि। सुन्नुहोस् त, पोखरातिर गएर राम्रा राम्रा फुलका बिरुवा र गमलाहरू ल्याउन पाए बल्ल मैले सोचे जस्तै हुन्छ।
13: तिमी पनि यसो बुझ्ने गर न, फुल गमला सजावटको सामग्री लिन पोखरा नै किन जानु पर्छ र? हाम्रै धुलेगौडा बजारको हेल्पोस्टोकमा खुलेको द भिलेज गार्डनमा जाउ न, तिमीले जे जे खोज्यो त्यही त्यही पाइहाल्छौ।
14: ए हो र, तल्लो घरको दिदीको घरलाई पनि चाहिएको छ भन्दै हुनुहुन्थ्यो, हामी आजै जान्छौ।
15: हजुर, घर भित्र होस् या बाहिर गार्डन वा बारदेली, सबैतिर लगाउन मिल्ने आकर्षक बिरुवा गमला, बगैंचामा प्रयोग हुने सामान र बिरुवाका लागि आवश्यक मल र औषधि चाहिएमा हामीलाई सम्झनुहोस्।
16: पञ्चनन्दन कृषि उद्योग प्रणालीद्वारा सञ्चालित द भिलेज गार्डन, शुक्ल गण्डकी 4 हेल्प पोस्ट लाइन, दुलेगौडा।
15: प्रोपाइटर रबिन थापा, सम्पर्क 9856033398 र 9865610950।
17: ए सम्धि, यता नजिकै राम्ररी पालेको लोकल कुखुरा हाँस वा कालिस पाइँदैन भने सुरुप झोल खाऊ भनेको, यो 45 दिने हो कि बिगासे कुखुरा खाँदा खाँदै ज्यानै बिगासे जस्तो हुन लाग्यो, आयु पनि 45 वर्ष नै पो हुने हो कि, चिन्ता लाग्छ हौ सम्धि।
18: अब लोकलै खोज्नु भएको हो भने युनिक मल्टी एग्रो प्राली शुक्ला गण्डकी 10 मिनम खानीमा जानु पर्यो हौ सम्धि। खुल्ला जंगलमा पालेको लोकल कुखुरा कालिज र हाँसको मासु अण्डा तथा चल्लाहरू मिलाएर पाइदो रहेछ।
19: हजुर, स्वच्छ शान्त मनोरम प्राकृतिक वातावरणमा कृषि क्षेत्रको अवलोकन गरी प्राकृतिक रूपमा उत्पादित वस्तुहरूको स्वाद लिन चाहनुहुन्छ भने पारिवारिक पिकनिकको समेत व्यवस्था रहेको छ। युनिक मल्टी एग्रो प्राली शुक्ला गण्डकी 10 मिनाम खानी, प्रबन्ध निर्देशक हरि खड्का, सम्पर्क 9028828810, 9028828811 र 9028828816।
20: लौ आयो खुसीको खबर, होलसेल तथा सस्तोमा कपडा खरिद गर्न चाहनेहरूको लागि खुसीको खबर।
21: ग्राहकहरूको आवश्यकतालाई मध्यनजर गर्दै तपाईँ हाम्रै सहर दुलेगौडा हेल्पोस्ट चोक नजिकै गण्डकी हार्डवेयरको सटर लाइनमा रहेको प्रिन्स फेन्सी हाउसमा आउनुहोस्। सस्तोमा मन परेको कपडा रोजी रोजी लैजानुहोस्। बालकदेखि वृद्धसम्म सबै उमेर समूहलाई आवश्यक नयाँ तथा आधुनिक डिजाइनका कपडाहरू होलसेल मूल्यमा बिक्री गरिन्छ।
22: जुत्ता चप्पल सुट पाइन्ट लेडिज आइटम साडी कुर्ता सुरुवाल होलसेल मूल्यमा बिक्री गरिन्छ।
21: सम्पर्क प्रिन्स फेन्सी हाउस, मोबाइल 9806681115।
23: भर्ना खुल्यो भर्ना खुल्यो भर्ना खुल्यो,
15: गण्डकी प्रदेशमा नै उत्कृष्ट नतिजा ल्याउन सफल त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त। भानुभक्त बहुमुखी क्याम्पस बेल चौतारामा शैक्षिक सत्र 2083/84 लागि मानविकी शिक्षा र व्यवस्थापन संकायमा स्नातक तह प्रथम वर्षमा अंग्रेजी र नेपाली दुवै माध्यममा भर्ना खुल्यो।
23: समयमै भर्ना भई आफ्नो सिट सुरक्षित गर्नुहोस्।
15: हाम्रा विशेषताहरू, वर्षौंदेखि गण्डकी प्रदेशमा नै उत्कृष्ट नतिजा ल्याउन सफल, जनस्तरबाट सञ्चालित न्यून शुल्कमा पढाइ हुने सामुदायिक क्याम्पस,
23: दक्ष र अनुभवी प्राध्यापकहरूबाट अध्यापन गराइने,
15: शुक्ला गण्डकी भीमाद म्याग्दे रिसिङ घिरिङ र हरिनाश गाउँपालिका भित्रका विद्यालय टपरलाई मासिक शिक्षण शुल्कमा 100% र द्वितीय हुनेलाई 50% छात्रवृत्तिको व्यवस्था,
23: कक्षा 12 3.6 वा 100 भन्दा माथिको जीपीए प्राप्त गर्ने विद्यार्थीहरूलाई मासिक शिक्षण शुल्कमा 100% छात्रवृत्तिको व्यवस्था,
15: 3.4 3.59 जीपीए प्राप्त गर्ने विद्यार्थीलाई मासिक शिक्षण शुल्कमा 50% छात्रवृत्तिको व्यवस्था,
23: पहिला भर्ना हुन आउने 15 विद्यार्थीहरूलाई भर्ना शुल्कमा ₹4,000 छुटको व्यवस्था,
15: साथै यूजीसी प्रदेश सरकार नगर र क्याम्पसको छात्रवृत्तिको व्यवस्था
23: र बिहानी सत्रमा कक्षा सञ्चालन हुने।
15: विस्तृत जानकारीका लागि भानुभक्त बहुमुखी क्याम्पस शुक्ला गण्डकी 5 बेल चौतारा तनहुँ, फोन 0665712040। बीबीएसमा नेपाल टप गर्ने अञ्जना राई, जिल्ला टप गर्ने विष्णुमाया मल्ल र कलेज टप गर्ने विद्या श्रेष्ठ जस्तै उच्च शैक्षिक सफलता हासिल गर्ने पालो अब तपाईँको।
23: कक्षा 12 उत्तीर्ण हुन सफल, सम्पूर्णलाई हार्दिक बधाई सहित इस्ट गण्डकी मल्टिपल कलेज भुलुङ्गेमा नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराइन्छ।
15: बीबीएस प्रथम वर्ष 2081 र दोस्रो वर्ष 2082 निरन्तर नेपाल टप नतिजा प्राप्त गरेको यस कलेजमा सीमित सिटका लागि भर्ना खुल्यो। आजै भर्ना भई आफ्नो सिट सुरक्षित गर्नुहोस्। साथै पहिला भर्ना हुन आउने विद्यार्थीहरूलाई प्राप्त जीपीए को आधारमा विशेष छुटको व्यवस्था रहेको छ।
16: छुटका दायराहरू:
15: कक्षा 12 को परीक्षामा 3.6 जीपीए वा सो भन्दा बढी जीपीए प्राप्त गरी उत्तीर्ण विद्यार्थीलाई भर्नामा 100% छुट।
16: 3.4 जीपीए वा सो भन्दा बढी जीपीए प्राप्त गरेका विद्यार्थीलाई 80% छुट
15: र 2.5 जीपीए वा सो भन्दा बढी जीपीए प्राप्त गर्ने विद्यार्थीलाई 60% छुटको व्यवस्था गरिएको छ।
16: थप जानकारीका लागि सम्पर्क 0625714479, मोबाइल 9856062065 र 9847664145।
18: ए सबिना, यसको हतारमा कता हो?
2: ए प्रदीप, हेर न, बिहेको दिन पनि आइसक्यो, गरगहना बनाइहाल्नु पर्ने, डिजाइन पनि हेरेकै छैन, पोखरासम्म पुग्नु छ, त्यही भएर म त हतार हतारमा हिँडेको।
18: ल, बिहेको गरगहना बनाउन पोखरा नै जानु पर्छ त। यही दुलेगौडाको बनकेवा चोकमा छ नि विगत 7 वर्षदेखि सञ्चालनमा आएको बनकेवा कालीका सुनचादी पसल हो, त्यहाँ जाऊ न। तिमीले जस्तो खोज्यौ त्यस्तै डिजाइनको गहना रोजी रोजी पाइन्छ, अनि आफ्नै भवनमा पसल सञ्चालन गरिएको हुँदा भाडा तिर्न नपर्ने भएपछि ज्यालामा छुट पनि पाइने रहेछ। सबै सुविधा यही भएपछि पोखरा पोखरा किन भौतारिनु र? मेरो बिहेको लागि पनि सबै गरगहना त्यही बनाएको।
3: हजुर, हामी कहाँ छापावाला सुनका आधुनिक डिजाइनका तयारी गरगहना, विभिन्न राशि अनुसारका पत्थरहरू, अर्डर अनुसारका गरगहना तयार पार्नुको साथै खरिद बिक्री पनि गरिन्छ। यहाँबाट खरिद गरेको गहना बिक्रीमा उचित मूल्य दिइनेछ। सम्पर्क बनकेवा कालिका सुनचादी पसल, दुलेगौडा बनकेवा चोक तनहुँ, प्रोप्राइटर सुबेदार बाजीराम सुनार र सूर्य गहतराज, मोबाइल 9846078528 र 9008816142।
4: हजुरबाले, आँखा देखिन धमिलो भयो भन्नुभएको महिनौ भइसक्यो, मेरै आँखा पोलेर हेर्नै भएको छैन। आँखा पनि राम्रोसँग जाँच्ने चस्मा पनि रोजी रोजी कहाँ पाइन्छ होला त?
19: अब चिन्ता नलिनुहोस्, आँखा सम्बन्धी सम्पूर्ण समस्याको एउटै समाधान ढोरबाराही चस्मा घर एन्ड आँखा उपचार केन्द्र। हामी कहाँ विभिन्न प्रकारका आकर्षक तथा ब्रान्डेड चस्मा, पावर चस्मा, शीतल चस्मा लगायत हरेक प्रकारका चस्माहरू तथा कन्ट्याक्ट लेन्स सुपथ मूल्यमा पाइन्छ। नोट, यहाँ प्रत्येक दिन अनुभवी विशेषज्ञद्वारा आँखा जाँच तथा उपचार गरिनुको साथै परामर्श दिइन्छ।
6: साथै आँखाको माइनर अपरेसन पनि गरिन्छ र ड्राई आई सम्बन्धी उपचार पनि गरिन्छ।
19: ढोरबाराही चस्मा घर एन्ड आँखा उपचार केन्द्र, दुलेगौडा, प्रोप्राइटर दिव्या मल्ल ठकुरी 9805501422, दिपेश मल्ल ठकुरी 9805501420, दीप मल्ल ठकुरी 9460141530।
24: स्टुडियो अहिले 11:06
25: टाइम चेकको साथमा बनकेवा कालिका सुनचाँदी पसल, दुलेगौडा हेल्पोस चोक, आफ्नै भवनमा छापावाला सुनका आधुनिक डिजाइनका तयारी गरगहना र राशि अनुसारका पत्थर पाइन्छ। अर्डर अनुसारका गहना तयार गर्नुको साथै पुरानो गरगहना नयाँ गहनासँग साटफेर पनि गरिन्छ। प्रोप्राइटर बाजुराम सुनार, विनोद सुनार, मोबाइल 9816695301।
26: Wherever you are, stay connected with the wider world with the BBC World Service. Now streaming on Zeno.fm and the Zeno Radio app.
27: Where do we begin?
26: With international news you can trust, BBC News.
27: Journeys into the heart of global events.
26: And voices from around the globe.
28: The whole region is in the grip of a severe water crisis, and I am here to find out why.
26: The BBC World Service, right here on Zeno.fm and the Zeno Radio app.
29: मा तपाईलाई साथी सम्झना महर्जनसँगै मदन पौड्यालको स्वागत छ। काया कैरन उज्यालो रेडियो नेटवर्कसँगै देशभरका विभिन्न एफएम रेडियो स्टेशन र उज्यालो अनलाइनमा एकसाथ प्रसारण भइरहेको छ।
30: आज 2083 साल असार 16 गते मंगलबार, सन 2026 जून 30 तारीक असार कृष्ण पक्षको प्रतिपदा तिथि।
31: काया कैरनका साथमा
30: किसान पाइप प्रोडक्ट्स प्राली,
31: राष्ट्रको शान किसान,
30: अ कम्प्लिट पाइपिङ सोल्युसन्स।
29: काया कैरन सुरु गरौं मुख्य खबरका शीर्षकहरूबाट।
30: आज र भोलि देशका केही ठाउँमा ठूलो पानी पर्ने सम्भावना, सावधानी अप्नाउन आग्रह, राजमार्ग अवरूद्ध भए तत्कालै खुलाउने गरी तयारी,
29: ट्राफिक जरिवाना बढ़ाउन कानून ल्याइँदै पैदल यात्रीलाई 500 देखि चालकलाई 1,00,000 रूपियाँसम्म जरिवानाको प्रस्ताव,
30: वैदेशिक रोजगारीमा बढ़दो आकर्षण तर ठगी र कार्यस्थलको जोखिम उस्तै, श्रम सम्झौता र ऐन समय सापेक्ष परिमार्जन गर्न विज्ञको जोड,
0: ऐन भनेको समय सापेक्ष रूपमा परिमार्जन गर्दै लैजानुपर्छ, त्यसलाई पनि
30: भावना, सावधानी अप्नाउन आग्रह, राजमार्ग अवरूद्ध भए तत्कालै खुलाउने गरी तयारी,
29: ट्राफिक जरिवाना बढ़ाउन कानून ल्याइँदै पैदल यात्रीलाई 500

0: ईरान समर्थक सशस्त्र समूहलाई निशस्त्रीकरण गर्न इराक सरकारद्वारा सेप्टेम्बर 30 सम्मको समयसीमा पीएमएफमा आबद्ध समूहलाई सरकारी सुरक्षा संयन्त्रमा समायोजन गर्ने प्रयास
1: र जापानलाई हराउँदै ब्राजिल र जर्मनीलाई हराउँदै पाराग्वे विश्वकप फुटबलको अन्तिम 16मा पौने 7 बजे नर्वे र मोरक्को खेल्दै
2: प्राविधिक शिक्षा आजको आवश्यकता
1: मुनाफा रहित सामाजिक शैक्षिक संस्थाका रूपमा सञ्चालित पोखरा विश्वविद्यालयको सम्बन्धन प्राप्त उत्कृष्ट शैक्षिक संस्था नेपाल इन्जिनियरिङ कलेज चाङ्गु नारायण भक्तपुरमा बी आर्किटेक्ट बीई सिभिल सिभिल एण्ड रूरल कम्प्युटर इलेक्ट्रिकल एण्ड इलेक्ट्रोनिक्स इन्फर्मेशन एण्ड कम्युनिकेशन इन्जिनियरिङ तथा बीई सिभिल फर डिप्लोमा होल्डर्स कार्यक्रममा भर्ना खुल्यो
2: प्रवेश परीक्षा असार 25 गते बिहिबार
1: थप जानकारीका लागि नेपाल इन्जिनियरिङ कलेज चाङ्गु नारायण 4 भक्तपुर
2: फोन 01-5121-5121-00 छ 97418-2096
1: वेबसाइट www.nec.edu.np
3: हरेक वर्ल्ड कप झैं यो वर्ल्ड कप नै गरौँ सेलिब्रेट मिली सबै जेनेरेसन हिमस्टार टिभी खरिद गर्न पाउनुहोस् 32% सम्मको क्यास ब्याक वर्ल्ड कप 2026 को टिभी सिजन पास र 1 वर्षको नेट टिभी प्याक शर्तहरू लागू हुनेछन् हिमस्टार टिभी उही सेलिब्रेसन हरेक जेनेरेसन
4: हिमस्टार फर अ कम्प्लिट होम
5: मोबाइल अपग्रेडमा खर्च गर्नुहुन्छ घुम्न जान बचत गर्नुहुन्छ अब भविष्यका लागि पनि सोच्ने कि
3: एनएमबी क्यापिटलको एसआईपी हरेक महिनाको सानो लगानी भोलिको ठूलो सम्पत्ति एनएमबी क्यापिटलको वेबसाइट वा नजिकैको एनएमबी ब्याङ्कको शाखामा गई आजै एसआईपी सुरु गर्नुहोस् अटो डेबिट सुविधा भएको एनएमबी क्यापिटल एसआईपी पैसा बढ्ने स्मार्ट तरिका एसआईपी मार्फत म्युचुअल फण्डमा लगानी गर्दा जोखिम हुन सक्ने भएकाले योजनाको विवरण अध्ययन गरेर मात्र लगानी गर्नुहोला
0: काया कैरनमा अब खबरको सिलसिला शुरूमा आज र भोलिको मौसमी अवस्था आज र भोलि देशका केही ठाउँमा ठूलो पानी पर्ने सम्भावना छ अहिले काठमाडौँ उपत्यका सहित देशका विभिन्न ठाउँमा हल्कादेखि मध्यमसम्मको वर्षा भइरहेको छ मौसम पूर्वानुमान महाशाखाका अनुसार आज र भोलि कोशी मधेश बागमती गण्डकी लुम्बिनी र सुदूरपश्चिम प्रदेशको केही ठाउँमा मेघगर्जन चट्याङ सहित मुसलधारी वर्षाको सम्भावना छ थोरै ठाउँमा आरीघोप्टे वर्षाको समेत सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले पूर्वी तथा पश्चिम तराईमा अलि बढ़ी सावधानी अपनाउन अनुरोध गरेको छ प्राधिकरणका अनुसार अबका केही दिन अकस्मात बाढ़ी पहिरो कटान गेग्रान बहाव शहरी तथा तराई क्षेत्रमा डुबानको जोखिम रहन्छ प्राधिकरणले वर्षा र बाढ़ीबारे जानकारी लिन 1155 विपदमा मद्दत माग्न 1149 नेपाल प्रहरीको 100 र सशस्त्र प्रहरी बल नेपालको 1114 हटलाइन नम्बरमा आवश्यक परेको अवस्थामा तत्काल फोन गर्न पनि आग्रह गरेको छ यसपालि नेपालमा मनसून जुन 19 तारीक अर्थात असार 5 गते भित्रिएको हो तर अझैसम्म पूरै देशभर मनसून फैलिसकेको अवस्था छैन औसत मितिभन्दा 6 दिनपछि भित्रिएको मनसूनी प्रणालीले पर्याप्त वर्षा गराउन नसकेका बेला मुसलधारी वर्षा हुन लागेको र आवश्यक सावधानी अपनाउन सम्बन्धित निकायले सूचित गरेका छन् मनसून बाँकी भागमा पनि फैलिने क्रममा छ यस्तो बेला ठूलो वर्षासँगै कतै कतै अचानक बाढ़ी आउन सक्ने सम्भावना पनि भएकोले सतर्क रहन आग्रह गरेको विपद प्राधिकरणले जनाएको छ अकस्मात बाढ़ी पहिरो कटान गेग्रान बहाव शहरी तथा तराई क्षेत्रमा डुबानको जोखिम समेत हुने भएकोले आवश्यक सतर्कता अपनाउन भनिएको हो
1: मनसून सक्रिय भएसँगै सड़क विभागले नागढुङ्गा मोगलिङ सड़क खण्डमा पहिरो र बाढ़ीको जोखिमलाई ध्यानमा राख्दै मनसून पूर्व तयारी कार्ययोजना 2083 एक्सन प्लान लागू गरेको छ यस कार्ययोजना अन्तर्गत सड़क ठप्प भएमा तत्काल खुलाउन र यात्रुलाई वैकल्पिक मार्ग प्रयोग गराउन स्पष्ट खाका तयार पारिएको छ संघीय राजधानीको जीवन रेखा लाइफलाइन मानिने पृथ्वी राजमार्ग वर्षायाममा आबद्ध अवरूद्ध हुने जोखिमलाई ध्यानमा राख्दै सरकारले विशेष पूर्व तयारी कार्ययोजना लागू गरेको हो नागढुङ्गा मोगलिङ सड़क खण्ड अहिले विस्तार क्रममा रहेको कारण पनि मनसून सक्रिय भएसँगै यो खण्डमा विगत वर्षको भन्दा जोखिम बढ़ी देखिएको हो सड़क बन्द भएको अवस्थामा गन्तव्य अनुसार विभिन्न वैकल्प

0: मार्ग समेत तोकिएको कार्ययोजनामा उल्लेख छ। सड़क विभागका उपमहानिर्देशक तथा प्रवक्ता इन्जिनियर श्याम बहादुर खड्काले वर्षायाम शुरू भएसँगै पहिरो र बाढ़ीका कारण मुलुक देशभरका सड़क तथा राजमार्ग अवरूद्ध हुने जोखिम बढ़ेको बताउँदै संघीय राजधानी काठमाण्डौलाई देशको अन्य भागसँग जोड़ने मुख्य मार्गका रूपमा रहेको नागढुङ्गा मुगलिङ सड़क खण्डमा पहिरो र बाढ़ीको जोखिमलाई ध्यानमा राख्दै मनसून पूर्व तयारी कार्ययोजना एक्सन प्लान लागू गरिएको जानकारी दिनुभएको छ। सड़क विभागका सिनियर डिभिजन इन्जिनियर राजमार्ग अवरूद्ध भएमा द्रुत टोली ऱ्यापिड रेस्पोन्स टीम सड़क अवरूद्ध हुने बित्तिकै पहिरो पन्छाउन चारवटा खण्डमा 24 घण्टा मेसिन र जनशक्ति तैनाथ गरिएको छ। गोर्खा पत्रमा खबर छ।
1: बलियो पूर्वाधार तयार नगरी सरकारले ट्राफिक नियममा कठोर बन्ने नीति लिने तयारी गरेको छ। पैदल यात्रीदेखि गाड़ी चालकसम्मलाई कसिलो नियममा बाँध्ने र चर्को जरिवाना लगाउने गरी सरकारले नीति अख्तियार गर्न लागेको हो। पैदल यात्री र गाड़ी चालकसम्मलाई 500 देखि 1 लाख रूपियाँसम्म जरिवाना गराउने गरी कानून ल्याइँदैछ। पूर्वाधार विकास मन्त्रालयले सवारी तथा यातायात सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकको मस्यौदा तयार पारेर सहमति माग गर्दै कानून न्याय तथा संसदीय मामिला मन्त्रालयमा पठाएको छ। सरकारवाला निकाय भने सड़क पूर्वाधारको अवस्था नै नहेरी अचुवाका भरमा मनपरी जरिवाना तोकेर नियम ल्याउनु गलत भएको दावी गर्छन्। कानून पालना गर्नेको आय स्तर पनि हेरेर नियम कानून बनाउनु पर्ने उनीहरूको तर्क छ। प्रस्तावित विधेयकको मस्यौदामा सार्वजनिक सड़कको निर्धारित स्थान बाहेकका अन्य स्थानबाट सड़कमा पैदल यात्री हिँडे 500 रूपियाँ जरिवाना तोकिएको छ। गाड़ीमा अपारदर्शी सीसा राखेको पाइए वा सीसामा अन्य कुनै वस्तु राखेर भित्र नदेखिने बनाए 1 लाख रूपियाँ जरिवानाको प्रावधान राखिँदैछ। पूरै नयाँ ऐन बनाउने गरी मस्यौदा बनाएर कानून मन्त्रालयमा पठाएको पूर्वाधार विकास मन्त्रालयको पूर्वाधार निर्माण तथा यातायात महाशाखा प्रमुख कृष्णदास पन्तले बताउनुभयो। कानून मन्त्रालयबाट सहमति आएपछि प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय पठाउँछौ। त्यहाँ मन्त्री परिषदबाट स्वीकृत भएर प्रतिनिधि सभा हुँदै संसदीय समितिमा जान्छ। उहाँले भन्नुभयो, तर अहिले राखिएका सबै नियम लागू हुन्छन् भन्ने छैन। कसुर र कसुर अनुसारको जरिवाना सूची सहित ट्राफिक जरिवाना बढ़ाउन कानून ल्याइँदै शीर्षकको खबर कान्तिपुर दैनिकले छापेको छ।
0: धान उत्पादन वृद्धि, खाद्य सुरक्षा र समृद्धि भन्ने मूल नाराका साथ देशभर 23 राष्ट्रिय धान दिवस तथा रोपाई महोत्सव विभिन्न कार्यक्रम गरी मनाइएको छ। यस अवसरमा किसान, कृषि प्राविधिक, स्थानीय तह तथा सरोकारवाला निकायको सहभागितामा सामूहिक धान रोपाई, कृषि प्रवर्धन सम्बन्धी कार्यक्रम तथा जनचेतनामूलक गतिविधि सञ्चालन गरिएका छन्। असारको 15 दही र चिउरा, साउनको 15 खीर, असारको 15 गइसक्यो, मल छैन किसानलाई पिरै पिर। पूर्वी चितवनको खैरहनी 10 स्थित कठारका किसानले लोक भाकाको गीत मार्फत आफ्ना समस्या सरोकारवालालाई सुनाएका थिए। राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन इकाई चितवनको आयोजनामा भएको धान दिवस कार्यक्रममा महिला दिदीबहिनीले रासायनिक मल नपाउँदाको पीड़ा पोखेका हुन्। कृषि सामग्री लिमिटेड चितवनका अनुसार चितवनमा असार 15 गतेदेखि स्थानीय तहले यूरिया मल वितरण गर्न शुरू गरेका छन्। असार 15 पनि किसानले पाएनन् मल शीर्षकको खबर नागरिकमा छ।
1: काया कैरनमा वैदेशिक रोजगारीमा हुने ठगी र कार्यस्थलको जोखिमबारे कुराकानीसँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
2: सुन त, मेरो कपडा प्याकिङ गरिदेऊ त, श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
3: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 6D काउच र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, काठे घरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1,00,000 छुटको व्यवस्था पनि छ।
2: ओहो, यस्तो सुविधा रहेछ। ल अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छौ।
4: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
5: फोन 0556943333 4935555।
6: बेटर अप्लायंसेस का एसी, कूलर, फ्रिज, कुकर, इंडक्शन, एयर फ्रायर लगायत अन्य घरेलू सामानहरु घर ल्याएर त हेर्नुस्, तपाई पनि भन्नु हुनेछ मलाई त बेटर को बानी लागिसकेको छ। बेटर अप्लायंसेस, बेटर को बानी लाग्छ।
7: नेपाल बैंक लिमिटेड का कर्जा ग्राहकहरूलाई ब्याज छूट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावाहरू 1 करोड़ सम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छूट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छूटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र बकेउता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छूटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छूट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ।
8: समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।
1: उज्यालो रेडियो नेटवर्क सँगै उज्यालो अनलाइन र उज्यालोको युट्युब तथा फेसबुकमा समेत प्रसारण भइरहेको काया कैरनमा तपाईंलाई फेरि स्वागत छ। यतिन्जेल हामीले आज र भोलि देशका केही ठाउँमा ठूलो पानी पर्ने सम्भावना, सावधानी अपनाउन आग्रह, राजमार्ग अवरूद्ध भए तत्कालै खुलाउने गरी तयारी, ट्राफिक जरिवाना बढ़ाउन कानून ल्याइँदै पैदल यात्रीलाई 500 देखि चालकलाई 1,00,000 रूपियाँसम्म जरिवानाको प्रस्ताव, रोपाई शुरू भइसक्दा पनि मल नपाएको किसान को गुनासो लगायतका खबर प्रस्तुत गर्यौं।
2: अब बाँकी खबर। सरकारले विद्युतीय राहदानी ई पासपोर्ट आपूर्तिका लागि साउन 3 सम्म पर्खने भएको छ। प्रधानमन्त्री कार्यालय र परराष्ट्र मन्त्रालय बीच जर्मन कम्पनीहरू तोकिएको समयमै ई पासपोर्ट उपलब्ध गराउन सक्षम छन् वा छैनन् भन्ने विषयमा मतभेद छ। यसका बावजूद सरकारले जर्मन कम्पनीले राहदानी आपूर्तिका लागि दिएको साउन 3 को म्याद पर्खिएर मात्रै यस प्रक्रियाबारे नयाँ निर्णय लिने भएको हो। राहदानी विभागले सन् 2025 जून 6 मा 2 जर्मन कम्पनी भेरिडोस जीएमबीएच र मिहल बाउरलाई ई पासपोर्टको ठेक्का दिएको थियो। कम्पनीले दर्ता प्रणाली, डेटा व्यवस्थापन, राहदानी पुस्तिका उत्पादन, व्यक्तिगत विवरण छाप्ने काम, गुणस्तर नियन्त्रण र प्याकेजिङको काम गर्ने जिम्मेवारी पाएका थिए। सम्झौता अनुसार 9 महिनाभित्र कार्यान्वयनको तयारी पूरा गरी सन् 2026 मार्चदेखि नयाँ राहदानी वितरण शुरू गर्ने र त्यसपछि 5 वर्षसम्म सञ्चालन गर्ने व्यवस्था गरिएको थियो। तर जर्मन कम्पनीले तोकिएको समयमै राहदानी वितरण शुरू गर्न नसकेपछि सरकारले साउन 3 सम्मको थप समय दिएको थियो। यसैबीच राहदानी मौजदात घट्दै गएको र निर्धारित समयमा पनि आपूर्ति हुने निश्चित नभएको भन्दै प्रधानमन्त्री कार्यालयले चासो देखाएको छ। प्रधानमन्त्री कार्यालयको दबावपछि अख्तियार दुरूपयोग अनुसन्धान आयोगले राहदानी विभागका अधिकारीहरू तथा जर्मन कम्पनी भेरिडोज र मिहल बाउरका प्रतिनिधि विरूद्ध भ्रष्टाचार मुद्दा दायर गरेको थियो। संवैधानिक निकायलाई अनुसन्धान र मुद्दा दायर गर्न दवाब दिएको भन्दै सरकारको चर्को आलोचना समेत भएको छ। अनियमितताको आरोपमा पक्राउ परेका 7 जनालाई विशेष अदालतले सोमबार धरौटी तथा तारीखमा रिहा गर्न आदेश दिएको छ। कान्तिपुरमा खबर छ।
1: पर्याप्त जानकारी र सिपको अभाव, एजेन्ट तथा म्यान पावर कम्पनीहरूको अनियमितता र झुटा आश्वासनको कारण वैदेशिक रोजगारीमा जाने नेपाली श्रमिक अझै पनि ठगीको उच्च जोखिममा परिरहेका छन्। वैदेशिक रोजगारीबाट प्राप्त हुने रेमिट्यान्सले देशको अर्थतन्त्रलाई ठूलो टेवा पुर्याइरहेको भए पनि संकटमा परेका श्रमिकले समयमै न्याय र पर्याप्त सुरक्षा पाउन सकिरहेका छैनन्। गन्तव्य देशमा न्यूनतम श्रम तथा स्वास्थ्य सुरक्षाका मापदण्ड प्रभावकारी रूपमा कार्यान्वयन नहुँदा धेरै श्रमिक जोखिममा पर्ने गरेका छन्। साथी महेश गेवालीले श्रम तथा आप्रवासन विज्ञ महेश्वर नेपाललाई विदेश जाँदा नेपाली श्रमिकहरू ठगिने मुख्य कारण के हुन् भनेर सोध्नु भएको छ।
3: यहाँ कस्तो भइदियो भने म विदेश जान खोजिराखेको छु, मैले चाहिँ अब सिधै मेरो यदि रिक्रुटमेन्ट एजेन्सी म्यानपावरसँग चाहिँ पहुँच भएन भने मलाई कसैले भनेको भएर मैले उसको कुरा विश्वास गर्छु। अनि मसित सिप हुँदैन, मसित केही पनि हुँदैन, तर मलाई विदेश जानु परेको हुन्छ। त्यो म्यानपावर समक्ष पुग्दै गर्दाखेरि त्यो श्रमिकले सही सूचनाहरू, सही जानकारीहरू चाहिँ राम्रोसित पाइरहेको हुँदैन। यहाँ एउटा काम भनिन्छ अनि एउटा तलब सुविधा भनिन्छ, त्यो पत्याउँदै गर्दाखेरि अनि इन्टरभ्यू दिन जान्छ, जाँदै गर्दाखेरि उसले अर्को कुरा थाहा पाउँछ। त्यहाँनिर पुगेपछि चाहिँ काम चाहिँ अर्कै पो रहेछ भनेर कुरा गर्न थाल्यो भने यतिको काम पनि बल्ल बल्ल पाइरहेको छ भाइ, जाने हो भने जाऊ, नत्र चाहिँ ठिकै छ, अनि समस्यामा पर्ने चाहिँ त्यस कारणले पनि हो कि
4: फलान ठाउँ पठाइदिन्छु भनेर यति रकम उठाएर सम्पर्क विहीन भएको र विदेशमा गएकाहरू पनि हामीले यसरी आएका थियौँ तर हामीले अहिलेसम्म काम पाएका छैनौँ भनेर यो ठगीमा पर्ने चरण चाहिँ कतिको जोखिमपूर्ण छ। अहिले
3: यहाँबाट पठाउँदै गर्दाखेरि त्यो कम्पनी कस्तो हो भन्ने रिक्रुटमेन्ट एजेन्सीहरूलाई राम्रैसित थाहा हुन्छ, तर उहाँहरूले यो भुलिदिनुहुन्छ कि यहाँ पठाइदिइसकेपछि आफ्नो काम सकियो। अब यहाँ त पैसा तिरेर गएको छु, फर्केर आउँदा त्यो पैसा फिर्ता हुँदैन, प्रमाण छैन, स्लिप पनि लिनुहुन्न, अनि केही पैसा तिरेको प्रमाण हुँदैन, त्यसलाई के आधारमा ठगी भएको भन्ने भन्ने छ।
4: खोजे अनुसारको रोजगारी पनि सृजना नगरिदिने, वैदेशिक रोजगारीमा जाउँ न त भनेर विदेश पठाउने, त्यो विदेश पठाउने प्रक्रियामा पनि चरण चरणमा उनीहरू ठगिनु पर्ने, विदेश गएर पनि दुःख पाउनु पर्ने, होइन दुःख गरेर कमाएको पैसा रेमिट्यान्सको रूपमा नेपाल पठाउनु पर्ने, परिवार परिवारले पाल्नु पर्ने, सरकारले त्यसैबाट ट्याक्स तिर्नु पर्ने, म दुःखमा परे, म संकटमा परे, मलाई न्याय देऊ त सरकार भनेर सरकार समक्ष न्याय माग्न जाँदाखेरि वर्षौंसम्म हुँदाखेरि पनि उसले न्याय नपाउने, यो त ठिक भएन नि।
3: हामी एक त जानी मान्छे पनि अवेरै हुनुपर्छ, पठाउने उयहरू हाम्रो एजेन्सीहरूले पनि त्यहाँका रोजगारदाताहरूसँग त्यही अनुसार राम्रो तरिका राम्रो नियत राखेर राम्रो डिलिङ गर्नुभयो भने यो क्षेत्र यहीँबाट नै सुधार गर्दै लानुपर्ने यहीँबाट छ। एउटा कामदारले वैदेशिक रोजगारीको क्षेत्रको व्यथिति एउटा श्रमिकले लिएर आइदिएको व्यथिति होइन, त्यही भएर चाहिँ यो व्यवसायीहरूले लिएर आएको व्यथिति हो, तर बिस्तारै यसलाई समाधान गर्दै चाहिँ लिएर जानुपर्छ भन्ने चाहिँ लाग्छ मलाई।
4: यो हाम्रो वैदेशिक रोजगारको ऐन छ नि, अब नियमनको पाटो जोड्दाखेरि यो पर्याप्त छ कि थप यसमा अलिकति संशोधन गर्नुपर्ने आवश्यकता के देख्नुहुन्छ?
3: यो चाहिँ यस्तो, अब यो तत्कालीन अवस्थामा ठिक थियो होला, 2064 हेर्ने हो भने ठिक थियो होला त्यतिखेरको लागि, अब त 84 लाग्न लागिसक्यो, त्यही हेरेर बसिराख्ने त होइन नि त। ऐन भनेको समय सापेक्ष रूपमा परिमार्जन गर्दै लैजानुपर्छ, अनि त्यसलाई पनि आधार मानेर उहाँहरूले चाहिँ नीति निर्माणका कामहरू गरिदिनु भयो भने सजिलो हुन्थ्यो।
4: वैदेशिक रोजगारीलाई अझै पनि यो सुरक्षित बनाउनको लागि विशेष गरी सरकारले तुरन्तै गर्नुपर्ने कामहरूमा चाहिँ तपाईँ के देख्नुहुन्छ यसमा?
3: यसलाई चाहिँ नीति निर्माणकै तहदेखि कुराकानी गर्नुपर्छ, साथै वैदेशिक रोजगारीमा रहनुभएका श्रमिकसँग पनि आपसी छलफल गरियो भने तपाईँहरूले देखिराख्नुभएका समस्याहरू चाहिँ के छन् त राय सुझाव दिनुहोस्, अनि त्यसपछि त्यो समस्या दिनेले समाधानका उपाय पनि दिन्छ क्या, हाम्रा कानूनमा के कुराहरू चाहिँ जोडेर लैजान सकिन्छ भनेर उहाँहरूले नै सुझावहरू पनि दिनुहुन्छ, र त्यो सुझावलाई होइन हेरेर थप छलफल गरेर अगाडि बढायो भने त्यो बिस्तारै यिनीहरूलाई चाहिँ ल्याउन सकिन्छ क्या। यो वैदेशिक रोजगारीको व्यतिथि फेरि पनि भन्न चाहन्छु एउटा श्रमिकले लिएर आइदिएको व्यतिथि होइन, र त्यो त्यसको दोष कसलाई पारिँदैछ, श्रमिकलाई को टाउकामा पारिँदैछ के?
1: उहाँ हुनुहुन्थ्यो श्रम तथा आप्रवासन विज्ञ महेश्वर नेपाल, उहाँसँग वैदेशिक रोजगारी र चुनौतीबारे गरिएको विस्तृत कुराकानी अहिले बिहान 8 बजेको कार्यक्रम देश प्रदेशमा सुन्न सक्नुहुन्छ। काया कैरनमा खबरको सिलसिलासँगै कार्टुन पनि बाँकी नै छ, सुन्दै गर्नुहोला।
5: आँखा नाक कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल बिर्तामोड वीरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चावहिल बानेश्वर जमल र ओम अस्पतालमा।
6: सेवाहरू बिना इन्जेक्सन मोतीबिन्दुको अपरेशन, अपरेशन पछि चश्मा लगाउनु नपर्ने प्रिमियम लेन्स, बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स, ड्राई आँखाको थेरापी, आँखाको पर्दा तथा जलबिन्दुको उपचार, नाक कान घाँटीको उपचार, सामाजिक सुरक्षा कोषको स्वास्थ्य बीमा सुविधा, वेबसाइट drishtieye.org, फोन नम्बर 01-5224-352-5224-353।
7: आयुर्वेद तथा वैकल्पिक चिकित्सालय काठमाडौँमा पायल्स, फिस्टुला, फिसर लगायतका रोगहरूको दैनिक विशेषज्ञद्वारा परीक्षण, परामर्श तथा शल्यक्रिया सेवा उपलब्ध भइरहेको छ।
8: विशेषज्ञ सेवाहरू, निशुल्क शल्यक्रिया सेवा, अनुभवी आयुर्वेदिक शल्य चिकित्सकद्वारा उपचार, छार सूत्र लगायत आधुनिक तथा आयुर्वेदिक उपचार पद्धतिको सुविधा, दैनिक ओपिडी तथा शल्यक्रिया सेवा,
7: रोग लुकाएर नराखौ, समयमै परीक्षण गरौं।
8: थप जानकारीका लागि आयुर्वेद तथा वैकल्पिक चिकित्सालय काठमाडौँ, फोन 01-4110-6690
9: स्वस्थ जीवनका लागि आयुर्वेद अपनाओ।
10: हर घर हुनेछ अयोध्या, हर घरमा प्रकट हुनेछन् राम, बन्नुहोस् साक्षी गाथा रामायणको नेपाली भाषामा हरेक बिहिबार र शुक्रबार राति 8 बजे मात्र विश्वको रमाइलो टिभीमा।
1: उज्यालो रेडियो नेटवर्क मार्फत देशभरिका विभिन्न एफएम स्टेशन, उज्यालो अनलाइन तथा उज्यालोको फेसबुक र युट्युबमा प्रसारण भइरहेको काया कैरनमा तपाईंलाई फेरि स्वागत छ।
2: अब बाँकी खबर, अछामको मिल्लिख गाउँपालिका 6 सोडसा चौतारी टोलकी 14 वर्षीय सुशीलता नेपालीको आँखामा यो उमेरमा बाल सुलभ सपना र कापी कलम हुनुपर्ने हो, तर 7 महिना अगाडि उहाँको जीवनमा यस्तो आँधी आयो जसले उहाँको सुनौलो बाल्यकाल र स्वतन्त्रतालाई निमोट्न खोज्यो। आफ्नै परिवार र समाज मिलेर उहाँलाई कलिलो उमेरमै जबरजस्ती दुलही बनाएर विवाहको मण्डपमा राख्न खोज्दै थिए, तर आफ्ना भविष्य र अस्तित्व रक्षाका लागि सुशीलताले साहसी विद्रोह रोज्नुभयो। उहाँले आफैलाई मात्र बचाउनु भएन, सिंगो पालिकाकै बाल बालिकाको हक अधिकार रक्षा गर्ने बलियो अभिभावकका रूपमा उभ्याउनुभयो। नन्देश्वरी मावि सोरसामा कक्षा नौमा अध्ययनरत सुशीलताका लागि गएको सात महिना निकै पीड़ादायी रह्यो। आफ्नो आमा बुबा र समाज उहाँको बाल्यकाल खोसेर बिहेको मण्डपमा उभ्याउन यसरी लागि पर्ने छन् भन्ने उहाँले कहिले सोच्नु भएको पनि थिएन। दिदीको मृत्युपछि भिनाजुसँग विवाह गर्न परिवार र समाजको दबाव खेपेकी 14 वर्षीय सुशीलता भन्नुहुन्छ, मेरो पहिलो लक्ष्य गाउँमा बाल विवाह रोक्नु नै हो। बिहे मण्डपबाट विद्रोह गर्दै बाल सञ्जालको नेतृत्व शीर्षकको खबर कान्तिपुरमा छ।
1: अब विदेशको खबर। इराक सरकारले त्यहाँ सक्रिय इरान समर्थक सशस्त्र समूहलाई आउँदो सेप्टेम्बर 30 भित्र निशस्त्रीकरण प्रक्रिया पूरा गर्न समय सीमा तोकेको छ। सरकारका प्रवक्ता हैदर अल अबौदीले पत्रकार सम्मेलन मार्फत सबै सशस्त्र समूहलाई सेप्टेम्बर 30 सम्म निशस्त्रीकरण सम्बन्धी प्रक्रिया पूरा गर्न जानकारी गराएको बताउनुभयो। उहाँका अनुसार त्यसपछि राज्यको नियन्त्रण बाहिर रहेका सबै हतियार कानूनी कार्यवाहीको दायरामा पर्ने अन्तर्राष्ट्रिय समाचार संस्थाले जनाएका छन्। यो घोषणा प्रधानमन्त्री अली अल जैदीको अमेरिका भ्रमण अघि गरिएको हो। वाशिङटनले लामो समयदेखि बगदादलाई इरान समर्थक सशस्त्र समूहलाई निशस्त्रीकरण गरी राज्यको नियन्त्रणमा ल्याउन दवाब दिँदै आएको छ। इराकमा सक्रिय दर्जनौ इरान समर्थक सशस्त्र समूह मध्ये धेरैजसो पपुलर मोबिलाइजेशन फोर्स पीएमएफ वा हजदिस अल साबी अन्तर्गत आबद्ध छन्। सन् 2003 अमेरिकी नेतृत्वको आक्रमणपछि उदाएका यी समूहले सन् 2014 इस्लामिक स्टेट आईएस विरूद्धको लड़ाईमा महत्वपूर्ण भूमिका खेलेका थिए। हालैका महिनामा इराक सरकारले पीएमएफमा आबद्ध समूहलाई सरकारी सुरक्षा संयन्त्रमा महत्वपूर्ण रूपमा समायोजन गर्ने प्रयासलाई तीव्रता दिएको छ।
2: अब खेल खबर। फिफा विश्वकप फुटबलमा ब्राजिलले जापानलाई 2-1 पराजित गर्दै अन्तिम 16 स्थान बनाएको छ। खेलको इन्जुरी समयको 5 मिनटमा ग्राभियल मार्टिनेलीले निर्णायक गोल गर्दै ब्राजिललाई रोमाञ्चक जित दिलाए। जापानको पेनाल्टी क्षेत्रमा ब्रुनो गिमारेसको पासमा मार्टिनेलीले गोल गरेका हुन्। यसअघि पहिलो हाफमा जापानले अग्रता लिएको थियो। ब्राजिलका डानी लोको कमजोर पासलाई काइसु सानोले नियन्त्रणमा लिँदै गोल गरेपछि टोलीलाई 1-0 अग्रता दिलाएका थिए। दोस्रो हाफ शुरू भएको 10 मिनटपछि काजी मिरोले हेड मार्फत गोल गर्दै खेल 1-1 बराबरीमा ल्याए। बराबरीपछि ब्राजिलले लगातार दबाव सृजना गरे पनि जापानका गोलरक्षक जियोन सुजुकीले उत्कृष्ट बचाव गर्दै टोलीलाई खेलमा कायम राखेका थिए। तर खेलको अन्तिम क्षणमा मार्टिनेलीले गोलमा परिणत गर्दै ब्राजिलको जित सुनिश्चित गरेका हुन्। यस जितसँगै ब्राजिलले अन्तिम 16 स्थान बनाएको छ। अब ब्राजिलले अन्तिम 16 नर्वे वा आइबोरी कोस्ट मध्ये एक टोलीसँग प्रतिस्पर्धा गर्नेछ। यसै गरी आज बिहान भएको अर्को खेलमा उपाधि दावेदार जर्मनी विश्वकपबाट बाहिरिएको छ। पाराग्वेसँग पेनाल्टी सुट आउटमा पराजित हुँदै 4 पटकको विश्व च्याम्पियन जर्मनीको यात्रा अन्तिम 16 नै समाप्त भएको हो। निर्धारित समयको पहिलो हाफको 42 मिनटमा जुलियो एनसी सोले हेड मार्फत गोल गर्दै पाराग्वेलाई अग्रता दिलाएका थिए। दोस्रो हाफको 53 मिनटमा काई हावेटले गोल गर्दै जर्मनीलाई 1-1 बराबरीमा फर्काए। निर्धारित समय र अतिरिक्त समयसम्म दुवै टोलीलाई थप गोल हुन नसकेपछि खेलको निर्णय पेनाल्टी सुटआउटबाट गरिएको थियो। पेनाल्टी सुटआउटमा पाराग्वेले ऐतिहासिक जित हात पार्यो। पाराग्वे क्वार्टर फाइनलमा प्रवेश गरेको छ भने जर्मनीको विश्वकप यात्रा अन्तिम 32 मई टुंगिएको छ। विश्वकप फुटबलमा अहिले बिहान 7:45 नेदरल्याण्डस र मोरक्को खेल्दैछन्।
1: यसअघि जर्मनीको यात्रा अन्तिम 32 नै समाप्त भएको हो, हुनुपर्नेमा अन्यथा भएकोले सच्चाइएको छ। काया कैरनमा अब खबर संक्षेपमा। प्रस्तावित कम्पनी ऐनको मस्यौदामा 25 लाख वा त्योभन्दा बढ़ी मूल्यको शेयर हस्तान्तरणमा 1% शुल्क लाग्ने प्रस्तावित व्यवस्था विवादित बनेको छ। लगानीकर्तालाई लगानीका लागि प्रोत्साहन गर्नुपर्नेमा शुरूमै 1% शुल्क लगाएर निरुत्साहित गरेको भन्दै सबैतिरबाट विरोध आएपछि यो प्रस्ताव विवादित बनेको खबर कान्तिपुर दैनिकले छापेको छ। काया कैरनमा अब पालो उखानको।
2: थुनेको पानी र सुनेको कुरामा विश्वास नगर्नु।
1: उखानसँगै हामी काया कैरनको अन्त्यमा आइपुगेका छौं। आजका मुख्य खबर फेरि एकपटक।
2: आज र भोलि देशका केही ठाउँमा ठूलो पानी पर्ने सम्भावना, सावधानी अपनाउन आग्रह। राजमार्ग अवरूद्ध भए तत्कालै खुलाउने गरी तयारी।
1: ट्राफिक जरिमाना बढ़ाउन कानून ल्याइँदै पैदल यात्रीलाई 500 देखि चालकलाई 1 लाख रूपियाँसम्म जरिमानाको प्रस्ताव।
2: वैदेशिक रोजगारीमा बढ़दो आकर्षण तर ठगी र कार्यस्थलको जोखिम उस्तै, श्रम सम्झौता र ऐन समय सापेक्ष परिमार्जन गर्न विज्ञको जोड़।
1: इरान समर्थक सशस्त्र समूहलाई निशस्त्रीकरण गर्न इराक सरकारद्वारा सेप्टेम्बर 30 समयसीमा पीएमएफमा आबद्ध समूहलाई सरकारी सुरक्षा संयन्त्रमा समायोजन गर्ने प्रयास।
2: र जापानलाई हराउँदै ब्राजिल र जर्मनीलाई हराउँदै पाराग्वे विश्वकप फुटबलको अन्तिम 16 प्रवेश। 7:15 नेदरल्याण्ड्स र मोरक्को खेल्दै।
1: र अन्त्यमा आजको कार्टुन। गजब सभा शीर्षकमा अविनले बनाउनु भएको कार्टुन जुट्ने र फुट्ने हुँदै आएका वामदल र शीर्ष नेताहरूबीच फेरि सहकारी र एकताको कुरो उठेको विषयसँग सम्बन्धित छ। यहाँ एकता वार्ता लेखिएको ब्यानर छ। भित्र नेताहरू छलफलमा छन्, उनीहरू के निर्णयमा पुग्लान् भन्ने चासो भइरहेका बेला बाहिर अरू नेताहरू एक आपसमा कुराकानी गर्दैछन्। त्यही बेला भित्र भइरहेको गतिविधि सुनाउँदै एकजनाले बाहिरका नेताहरूलाई भन्दैछन्, पख्नुहोस् नपख्नुहोस्, पार्टी अहिले मिलिनै सकेका छैन भने मिल्ने कुरा मात्रै भइरह्यो क्या, तपाईँहरूलाई त्यहाँ फेरि फुट्ने कुरा गर्न कति हतार भयो भने। आजको काया कैरन सकिएको छ। काया कैरनबाट प्राविधिक साथी संघर्ष विष्टसँगै हामी पनि विदा माग्छौं। आज र भोलि ठूलो पानी पर्ने भनिएका क्षेत्रमा आवश्यक सतर्कता अपनाउनुहोला। नमस्कार।

0: 101.8 अन्तर्मन को आवाज।
1: यो डाग्री पुरानो भएर सबै पानी चुहिएको छ, यसो टालटुल गर्न पाए नि हुन्थ्यो। आज भोलि तामाको गाग्री त हराइसक्यो, बनाउने ठाउँ त झन् कहाँ होला र।
2: ल हेर, यी काइलीलाई त केही थाहा छैन। हाम्रै दुलेगोडामा तामाको आफ्नै उत्पादन उद्योग भएको दुलेगोडा मेटल उद्योग छ नि। आफ्नै आँखा अगाडि नयाँ भाँडाकुँडा बनाउनेदेखि लिएर साटफेर मर्मत सबै गरिन्छ नि।
1: हजुर, दुलेगौडाकै पुरानो 34 वर्षदेखि सञ्चालित तामासँगै अन्य धातु पितल ढलोट आल्मुनियम सिलोट चरेस किनबेच र साटफेर गरिनुका साथै धातुसँगै किचनका अन्य सामान गृहस्थी होटल रेस्टुरेन्ट समाजका लागि आवश्यक भाँडाकुँडा चाहिएमा होलसेल तथा खुद्रा बिक्री गरिन्छ। सम्पर्क दुलेगौडा मेटल उद्योग प्रोप्राइटर सूर्यबहादुर बानिया संगम बानिया। फोन 065414142 98552318 98462614726।
2: हाम्रो प्रतिबद्धता धातुका भाँडा बर्तनको उपलब्धता।
3: स्वास्थ्य क्षेत्रमा सबैको मन जित्न सफल शुक्ला गण्डकीकै पहिलो पोलिक्लिनिक
4: यस दुलेगौडा पोलिक्लिनिकमा यही असर 20 गते तेस्रो शनिबार
3: छाला यौन तथा कुष्ठरोग विशेषज्ञ डाक्टर अनुप पण्डित
4: पश्चिमाञ्चल क्षेत्रीय अस्पतालका नसा तथा मनोरोग विशेषज्ञ डाक्टर सुभाष बाबु महत
5: हार्ट जोर्नी नसा तथा बाद रोग विशेषज्ञ डाक्टर टीकाराम पौडेल
4: वरिष्ठ पेट छाती मुटु सुगर र प्रेसर रोग विशेषज्ञ डाक्टर हरिकृष्ण
3: र भिडियो एक्सरे विशेषज्ञ डाक्टर सुरेन्द्र आचार्य बिरामीहरूको स्वास्थ्य परीक्षणका लागि आउँदै हुनुहुन्छ।
4: साथै यही 21 गते आइतबार वरिष्ठ छाला यौन तथा कुष्ठरोग विशेषज्ञ डाक्टर सुरेन्द्र सापकोटा
5: समयमै स्वास्थ्य उपचार र परामर्श लिई स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
3: यस दुलेगौडा पोलिक्लिनिकमा नाक कान र घाँटीको विशेषज्ञ सेवा सुगर प्रेसर थाइराइड पाइल्स फिस्टुला र फिसरका साथै हाइड्रोसिल हर्निया र पिसाब सम्बन्धी समस्याको दैनिक विशेषज्ञहरूबाट उपचार गरिन्छ।
5: साथै किशोर किशोरीहरूलाई परिवार योजना सम्बन्धी निशुल्क परामर्श समेत दिइन्छ।
6: थप जानकारीको लागि सम्पर्क दुलेगौडा पोलिक्लिनिक प्राली फोन 065414129 र 98560131053।
7: हेर्दा हेर्दै दुलेगौडा बजार पनि यति ठुलो सहर बन्यो, तर राम्रो प्रचारको लागि भने
8: माइली भाउजू पनि ठुलो घरहरू मात्रै देखेर हुन्छ, सेवाको बारेमा केही थाहै रहेनछ। अनि गण्डकी मेडिकल हल सुन्नु भएको छ?
7: ए, त्यो सिग्देल बाबुको नयाँ नयाँ जस्तो लाग्थ्यो।
8: ठिक भन्नुभयो भाउजू, अहिले त्यहाँ लामो समयदेखि जीपी कोइराला हस्पिटलमा काम गर्नुभएका इन्टरनल मेडिसिन डाक्टर डोलेन्द्र आचार्यबाट प्रत्येक दिन, छाला तथा यौन रोग विशेषज्ञ डाक्टर सुशील कार्कीबाट प्रत्येक महिनाको दोस्रो शनिबार र नाक कान तथा घाँटी रोग विशेषज्ञ डाक्टर दिनेश श्रेष्ठबाट चौथो शनिबार उपचार गराउन सकिन्छ नि।
5: गण्डकी मेडिकल हल दुलेगौडा, हाम्रा सेवाहरू
3: मुटु स्वास्थ्य स्वास्थ्य तथा फोक्सो सम्बन्धी समस्याको उपचार,
5: सुगर प्रेसर थाइरोइड ज्वरो खोकी र एलर्जीको उपचार,
3: पेट दुख्ने चक्कर लाग्ने समस्याको उपचार तथा परामर्श,
5: कान दुख्ने पाक्ने नाक बन्द हुने एलर्जी घाँटी दुख्ने टन्सिल सुन्न कम हुने लगायत समस्याको जाँच तथा परामर्श गराइन्छ।
3: सम्बन्धित बिरामीले आजै सम्पर्क गर्नुहोस्। सम्पर्क गण्डकी मेडिकल हल दुलेगौडा माछा पुस्त्रे बैङ्कको ठिक पारिपट्टि। फोन 065 590 369।
0: तपाईँ सुन्दै हुनुहुन्छ रेडियो ढोर बाराही 103.8 मेगाहर्ज।
9: यहाँहरूले सुन्नुभएको डाइटका प्रकारमा नन भेज डाइट र भेजिटेरियन डाइट बढी सुनिन्छ। पछिल्लो समयमा अर्को एउटा शब्द पनि थपिएको छ, भिगन डाइट, जसमा माछा मासु अण्डा मात्र होइन दूध र दूधबाट बनेका कुनै पनि खानेकुरालाई पनि संलग्न गरिँदैन, त्यसलाई भिगन डाइट भनिन्छ। र भिगन डाइट पछिल्लो समयमा व्यापक रूपमा प्रचारमा आएको देखिन्छ। तर एउटा अर्को डाइटको प्याटर्न जुन कम चर्चामा आएको छ त्यो भनेको न्युट्रिटेरियन डाइट। न्युट्रिटेरियन डाइट भनेको भेजिटेरियन पनि होइन, नन भेज पनि होइन, भिगन पनि होइन। त्यो भनेको तपाईँको शरीरको आवश्यकता अनुसार भोजन लिनुलाई न्युट्रिटेरियन डाइट भनिन्छ। उदाहरणको लागि सुन्नु होला, लामखुट्टेका भाले र पोथी अचम्मसँग एउटा भेजिटेरियन अर्को नन भेज। भाले लामखुट्टेले टोक्दैन रगत चुस्दैन, भाले लामखुट्टे भेजिटेरियन हो, त्यसकारण हामीलाई टोक्ने लामखुट्टे भाले होइन पोथी हुन्छ। पोथी मस्किटो त्यसले हाम्रो रगत चुस्ने हो, त्यो नन भेज भयो। अब यो प्राणी एउटा पोथी भयो भने नन भेज बन्ने, भाले भयो भने भेज बन्ने, त्यसको कारण प्राकृतिक कारण के हो त भने पोथीलाई अन्डा पार्नु छ र अन्डा पार्नको लागि उनलाई थप खुराक चाहिन्छ। भालेले रिक्रिएसन मात्र गर्छ, पोथीले क्रिएसन गर्छ, त्यसकारण भालेलाई एक्स्ट्रा डाइट चाहिँदैन, एक्स्ट्रा पावर चाहिँदैन, उनले सन्तान जन्माउन सहयोग गरिदिने हो। तर सन्तान हुर्काउनको लागि, जन्माउनको लागि उनलाई थप ऊर्जा चाहिन्छ, त्यो ऊर्जा कुनै पनि पशुको रगतबाट यानि नन भेजबाट प्राप्त गर्छ मस्किटोले। अब यसैबाट सिक्नुपर्छ यो प्रकृतिमा अद्भुतको, उनीहरूले कलेज नपढे पनि, उनीहरूले धर्मशास्त्र नपढे पनि, उनीहरूका कुनै धर्मगुरु नरहे पनि, उनीहरू हामीभन्दा बढी स्मार्ट, हामीभन्दा बढी ज्ञानी देखिन्छ यो मामलामा। अब मान्छेको सवालमा यो कुरा लागू भएन, किनकि मान्छे लह लहैमा अब भेजिटेरियनको लहर चल्यो भने भेजिटेरियन बनिदिने, नन भेजको लहर चलिरहेको ठाउँमा नन भेजै बनिदिने, अनि भिगनको लहर चल्यो भने भिगनै बनिदिने। हामी कल्चर र ट्रेन्ड दुई कुराबाट प्रभावित हुन्छ, कल्चर यानि परम्पराबाट जे आएको छ त्यसलाई पछ्याउनु, अथवा ट्रेन भनेको अहिले जे लहर चलिरहेको हुन्छ त्यो लहर अनुसार आफूले पनि त्यही अनुरूपको डाइटको प्रयोग गर्नु। जसरी जंक फूड पनि एउटा लहर हो, जंक फूड हाम्रो पुस्तामा, हाम्रा बाबुबाजेका पालामा जंक फूडको कन्सेप्ट थिएन, जंक फूड अहिले बनेको कुरा भयो र अहिले हरेकले जंक फूड खान थालेका देखिन्छ। त्यो राम्रो भएर आएको होइन, त्यो धेरैले खाएको एउटा ट्रेन्ड चलेको छ, परिपाटी चलेको छ, त्यसकारण खाइएको छ। र रिसर्चले भनेको छ कि जंक फूड भनेको संसारको सबभन्दा थोत्रो छोत्रो खानामा पर्छ, जो खानामा त मिठो हुन्छ तर त्यसभित्र भिटामिन मिनरल्स शरीरको लागि खुराक शून्य बराबर हुने भएको कारणले गर्दा यो फूड खाने मान्छेहरूको न शरीर स्वस्थ रहन्छ न मन चंगा रहन्छ, उनीहरू अरूभन्दा बढी एग्रेसिभ हुन सक्छ, अरूभन्दा बढी रोगी हुन सक्छ। तर यस्तो तथ्याङ्क हुँदाहुँदै पनि मान्छेहरू जंक फूडको पछि किन लाग्छ त भन्नाले यो ट्रेन्ड परिपाटी हो। अब यति कुरा भनिसकेपछि के खाने के नखाने भन्नेको कुनै गुरुबाट, कुनै धर्मशास्त्रबाट, कुनै लहरबाट टिप्ने कुरा होइन, त्यो हाम्रो आवश्यकता के हो पत्ता लगाउने हो, त्यो आवश्यकता अनुसार चाहिँ डाइट प्रयोग गर्नुपर्ने हुन्छ। त्यसकारण मेरो सुझाव, यदि तपाईँहरू 40 नागिसक्नु भएको छ भने के खाने के नखाने भन्ने कुरा कसैको सैद्धान्तिक कुरालाई पक्रनुभन्दा अगाडि तपाईँ सिधै अस्पताल जाने, ब्लड टेस्ट गराउनुहोस्, ब्लड प्रोफाइल भनिन्छ, रगत जाँच गरिसकेपछि तपाईँको रगतले बताउँछ तपाईँलाई के खानेकुराको आवश्यकता छ र के खानेकुरा तपाईँले खानु हुँदैन भन्ने कुरा तपाईँको केमिस्ट्रीले बताउनु पर्छ। विज्ञानको कुरा, वैज्ञानिक कुरा यति हो। जसरी उदाहरणको लागि तपाईँले जचाउन जाँदा तपाईँको ब्लडमा कोलेस्टेरोलको मात्रा बढी छ, जसले हार्ट अट्याक गर्न सक्छ भन्ने पुरानै अवधारणा छ, जसले हार्टलाई ब्लक गरिदिन्छ। त्यो कोलेस्टेरोलको मात्रा चाहिने भन्दा बढी जमी भने अब तपाईँले कुनै पनि किसिमको फ्याटहरू, कुनै पनि किसिमका गलत फ्याटहरू, फ्याट धेरै किसिमका हुन्छन्, त्यो फ्याटबाट बच्नुपर्ने हुन्छ। अनि त्यस्तै चाहिँ मांसाहारको कुरा, अण्डाको कुरा, इभन दुधको कुरा तपाईँको लागि घातक हुन सक्छ यदि तपाईँको रगतमा कोलेस्ट्रोलको मात्रा बढ़िरहेको छ भने। त्यस्तै टिजीको मात्रा, ट्राइग्लाइसराइड्स, त्यो मात्रा तपाईँको रगतमा देखिएको छ भने त्यो बढाउने चिज इभन व्हाइट राइस भयो, तपाईँले खाने चिनी सुगर भयो, यसले पनि तपाईँलाई हार्ट अट्याक गराउन सक्छ र मस्तिष्काघात जसपछि चाहिँ मान्छेहरू आफ्नो शरीर प्यारालाइज शरीर बोक्न बाध्य हुन्छ, जिन्दगी एक किसिमबाट ध्वस्त भइदिन्छ त्यो पोइन्टमा। त्यो तपाईँले खाइरहेको व्हाइट राइसले पनि हुन सक्छ यदि तपाईँको शरीरमा टिजी बढ़िसकेको भए, ब्लड ग्लुकोज बढ़िसकेको भए एवं रीतले तपाईँले के खानुहुन्छ के खानु हुँदैन भन्ने कुरा त्यो तपाईँको रगतले बताउँछ, कुनै गुरुले या कुनै धर्मशास्त्रले बताउने कुरा होइन। जस्तै सिम्पल्ली हामीले मान्ने कुरा त के त, फलफुल भनेको बहुत चोखो कुरा, बहुत राम्रो कुरा, भगवान्लाई पनि हामी फलफुल चढाउँछौ। डायबिटिज छ तपाईँको, ब्लड ग्लुकोज तपाईँको शरीरमा छ भने यो पवित्र चीजले पनि तपाईँलाई बर्बाद पारिदिन सक्छ, क्यान यु इमेजिन इट। त्यसकारण तपाईँले जुन जुन खाना सात्विक भन्नुभयो त्यो सात्विक तपाईँको शरीरको लागि काम नलाग्न सक्छ र कतिपय रोगमा जस्तै प्रोटिनियोरियाका रोगीहरूको लागि मासु खाएन भने, प्रोटिन खाएन भने ऊ मर्न सक्छ, त्यसकारण त्यहाँ चाहिँ नखाइ नुहाउने अवस्था पनि आउन सक्छ। त्यसकारण तपाईँले के खानुपर्छ के खानु पर्दैन भन्ने कुरामा 40 नागेको छ भने एकचोटि ब्लड प्रोफाइललाई टेस्ट गर्नुपर्छ। कतिपय मान्छेको ब्लडमा टेस्ट गर्दाखेरि सबभन्दा बढी देखिएको भिटामिन B12 को कमी, जसको कारणले गर्दा शारीरिक समस्या त आउने नै भयो, मानसिक समस्या पनि आउँछ। त्यस्तै भिटामिन डी को कमी, जसको कारणले गर्दा पूरा जिउ दुख्ने मात्र होइन, जिउ दुख्ने एकातिर छ, अर्को मन खिन्न भइरहने, डिप्रेसिभ चाहिँ मुडमा गइरहने, त्यस्तो हुन सक्छ। र यी प्रोफाइललाई हेरिसकेपछि, शरीरमा के कमी छ भनेर हेरिसकेपछि मात्रै तपाईँले के खाने के नखाने भन्ने निर्णय गर्नुभयो भने तपाईँ आगामी जिन्दगी योभन्दा स्वस्थ, योभन्दा शक्तिशाली भएर बाँच्न सक्नुहुन्छ। होइन अब लह लहैमा लाग्नुभयो या कल्चर परम्परालाई पछ्याउनु भयो भने कतिपय मामलामा यो घातक चाहिँ भइरहेको हुन्छ। अब यति भन्दा तपाईँलाई अब त डक्टर कहाँ जानुपर्ने भयो, अस्पताल जानुपर्ने भयो, त्यो नहेरिकन चाहिँ मैले के खाने के नखाने निर्णय गर्न नपाएपछि यो प्रवचनको तपाईँलाई त्यति लाभ भयो जस्तो लाग्दैन। त्यसकारण अर्को पाटोमा मैले अलिकति कुरा गर्नुपर्दाखेरि भोजनको सवालमा, कार्बोहाइड्रेटको सवालमा थोरै कुरा भन्न चाहे। हामीले जुन व्हाइट राइस खाइरहेका हुन्छौँ, सेतो चामल, यो सुगरका पेसेन्टलाई हुँदैन, यो खाएका मान्छेहरूलाई सुगर हुने चान्स बढी हुन्छ, यो त हामीले बुझेकै कुरा भयो। र अर्को कुरा के बुझ्नुपर्छ भने हामीले खाने खाना वैज्ञानिकहरूले के भन्छन् भन्नाले व्हाइट राइस भन्दा ब्राउन राइस धेरै राम्रो हुन्छ शरीरको लागि, यसले तपाईँलाई सितिमित्ति रोगतिर ढकेल्दैन। त्यसकारण व्हाइटको ठाउँमा ब्राउन राइस खाने गर्नुपर्छ। अनि ब्राउन राइस भन्दा पनि अझै राम्रो अहिले नयाँ रिसर्च र रिपोर्टले के भन्छ भन्नाले फाफर इभन ग्लुकोज ब्लड ग्लुकोज बढेका अर्थात डायबिटिजका पेसेन्टलाई पनि फाफर उत्तम खानेकुरा हो। त्यसकारण हामीले खानुपर्ने चिजहरू खासै खाँदैनौ, फाफर हामी कहिलेकाहीँ मात्रै खानेकुरा भयो, कम खान्छौ। त्योभन्दा पनि अहिले झन्डै लोपोन्मुख भइसकेको कोदो स्वास्थ्यको हिसाबले सबभन्दा राम्रो भोजन मानिन्छ कोदो। त्यसकारण कोदोको कुरा, फाफरको कुरा, गहुँको कुरा, जौको कुरा, मकैको कुरा, यो जति पनि खानेकुरा छ त्यसमा रफेज हुनुपर्छ, त्यसलाई पोलिस गरेको हुनु हुँदैन एउटा कुरा। र अर्को कुरा, बिहान चाहिँ हामीले ब्राउन राइस खायौँ भने बेलुका हामीले फाफर खान सक्छौ, दिउँसो हामीले मकै खान सक्छौ। यसरी यो जति पनि खानेकुराहरू छन् त्यो खानेकुरालाई घुमाएर खानुपर्छ। एकै खालको खानेकुरा खायो भने हाम्रो शरीरमा पोषक तत्व घट्छ। त्यसकारण फेरि पनि बजारमा जति किसिमका अन्नहरू पाइन्छ त्यो सबै अन्न फाइभ ग्रेन्स भनेर रूप पाउरोटी बनिरहेको हुन्छ अचेल, र यस्ता कुरा बिहान दिउँसो बेलुका फरक पारेर खानु भयो भने तपाईँलाई शरीरलाई चाहिने खुराकहरू त्यही खानाबाट प्राप्त हुन्छ। त्यस्तै फलफुलको कुरा गर्दा स्वस्थ रहनको लागि यो युरोप अमेरिकातिर त्यहाँका सरकारले जनहितमा सूचना जारी गरेको हुन्छ। त्यो सूचनामा के भनेको हुन्छ भने यदि तपाईँ रोगबाट बच्न चाहनुहुन्छ भने तपाईँको खानामा कमसे कम दिनको पाँचवटा फलफुल हुनुपर्छ। बिहानको खाना खान्छौँ हामीहरू, त्यसमा एक दुईवटा फलफुल, दिउँसोको खाना खान्छौँ त्यसमा एक दुईवटा फलफुल, र बेलुकाको खाने कुरामा पनि एक दुईवटा फलफुल लियौं भने त्यसमा भएका भिटामिन्स र मिनरल्सले तपाईँलाई सधैँ स्वस्थ राख्छ। यो भिटामिन्स र मिनरल्सको अभावमा थुप्रै कुरो रोगहरू आउँछन्। मैले भिटामिन डीको कुरा गरेँ, अहिले आइरनको कुरा गर्छु, त्यो मिनरल हो। यदि आइरनको कमी भयो भने खास गरी महिलाहरूमा बढी आइरनको कमी हुन्छ, आइरनको कमी हुँदा पनि ह्याप्पी हुन सक्दैन, डिप्रेसिभ मुडमा जान्छ, शरीर गल्ने आदि इत्यादि, त्यो शारीरिक कुरा भयो। तर मानसिक कुरामा जाँदाखेरि आइरनको कमीले पनि डिप्रेसिभ मुड, मान्छे कचकच्या, मान्छेलाई केही चिजमा इन्ट्रेस्ट नलाग्ने भइदिन सक्छ, आइरनको कुरा गरे। त्यस्तै क्रोमियम भन्ने ट्रेस मिनरलको कमीमा तपाईँलाई त्यतिकै डर लाग्ने, नचाहिने नचाहिने कुरामा पनि डर लाग्ने हुन सक्छ, यो उदाहरण भयो। र त्यस्तै महिलाहरूलाई विशेष देखिने यो बोक्सीले रगत चुस्यो भन्ने अवधारणा छ नि, हो त्यो भनेको तपाईँको खानामा बायोफ्लेभोनोइड्स एक जातको भिटामिन बी वर्गमा पर्छ, त्यसको अभाव भयो भने नसा फाटिएर जान्छ, नसा फाटिएपछि अनि त्यहाँ रगत जम्छ, अनि त्यो रगत जमेकोलाई हामी बोक्सीले रगत चुसेको, अझ कतिले त हेर हेर दामै छ, त्यो दाँतको दामै छ भनेर दाँतको दाँत दाँत सुद्धा देखिरहेको हुन्छ उनले, कल्पना पनि मान्छेले गजब गजबको गर्दा रहेछ, बोक्सीको दाँत त्यहाँ कसरी आउँछ कति न उसले तपाईँ सुतिरहेको बेलामा कोठामा त्यो झ्यालको सानो पालबाट छिरेर हो, अनि दाँतले ऐक गरेर ड्राक्युलाले रगत चुसे जस्तो चुसेको जस्तो हामीले विचार गर्छौ, यसरी नेगेटिभ विचार गर्यो भने यसले तपाईँको जीवनलाई ध्वस्त बनाइदिन्छ। अत बुझ्नुपर्ने कुरा के त, यो बोक्सी सोक्सी होइन, भिटामिन बीको कमी हो, भिटामिन बीको बायोफ्लेभोनोइड्स। अब त्यो तपाईँहरू मध्ये महिलाहरूको त बहुत कान ठाडो भयो होला, किनकि धेरै महिलाहरूलाई हुन्छ यो, हो यसबाट यो बोक्सी, यो कथित बोक्सीबाट बच्नु छ भने तपाईँले मौसमी होस् या सुन्तला होस्, यो साइट्रस फ्रुट्स जसलाई भनिन्छ, मौसमी, सुन्तला, अनार, त्यसको जुस बिहान एक बेलुका एक दुई कप, सक्यो भने तिन कप एक महिना खाएर हेर्नुहोस् बोक्सी भागा अब मान्छे भोजन खान नजानेर खिन्न भइरहेको हुन्छ, उसलाई डिप्रेसिभ मुड आइरहेको हुन्छ, तर उसले दोष अरूलाई लाइरहेको हुन्छ। त्यसकारण खानामा वैज्ञानिकहरूको कुरा सुन्ने हो भने फलफुललाई जोड दिने स्वस्थ रहनुको लागि, अनि त्यो फलफुलमा ड्राई नट्स पनि पर्छ, काजु, पेस्ता, बदाम, ओखर, यसमा ओमेगा थ्री ओइल जो जैतुनको तेलमा पाइन्छ, जो आलसको तेलमा पाइन्छ, यो ब्रेन र हर्टको चाहिँ प्राण हो। तपाईँ हामीले घरमा खाइरहेको तेल यो काम चलाउ तेल हो, कुनै पनि तेल काम चलाउ तेल हो, यो तेलले पनि ढिलो चाँडो तपाईँलाई रोगी बनाइरहेको हुन्छ। त्यसकारण हामीले सबभन्दा राम्रो भनेको तोरीको तेललाई पनि अमेरिकामा ब्यान गरिएको छ। क्यान यु इमेजिन इट, हामी त बहुत फुर्तिलार भन्छौँ, पुस्तौँदेखि खाएर आएको डोरीको तेल, सोझै छोरीको तेल, होइन, संसारमा खानेकुरा धेरै राम्रो खानेकुरा पनि हुन्छ र धेरै खराब पनि हुन्छ, अनि मान्छेको शरीर अनुसार कुनै खराब कुनै राम्रो पनि हुन सक्छ। अब मैले सरसर्ती भन्नुपर्दा तेलको मामलामा आलसको तेल सस्तोमा सबभन्दा राम्रो हुन्छ दिमागलाई र मुटुलाई, र जैतुनको तेल अर्को राम्रो चिज हुन्छ, र त्यही जैतुनको तेल, आलसको तेल जसले दिमागलाई चाहिँ पावरफुल बनाउँछ या मुटुलाई रक्षा गर्छ, त्यो तेल काजु, पेस्ता, बदाम, ओखर त्यसमा पनि पाइन्छ। अत फ्रुट्स खानु भन्दा हामीले ड्राई फ्रुट्स पनि फ्रुट्स चाहिँ भनेर बुझ्नुभयो भने हाम्रो कल्याण हुन्छ। अब हामीले खानै नहुने डेन्जरस खानाको कुरा गर्नु पर्यो भने यो सबै रोगलाई निम्त्याउने एउटा दुश्मन छ हाम्रो खानामा, त्यो दुश्मन भनेको मिठाई हो। बिसै बिस चिनी, व्हाइट सुगर इज द व्हाइट पोइजन, त्यो बिस भयो, अनि त्यसमा युज हुने जुन तेल छ त्यो तेललाई के भन्छ भने डाल्दादेखि लिएर वनस्पति घिउहरू जसलाई भनिन्छ, त्यो शरीरको लागि लिक्विड प्लास्टिक जस्तो हुन्छ, त्यसलाई शरीरले पचाउन युटिलाइज गर्न सकिँदैन, त्यसकारण त्यो सबभन्दा खराब तेल त्यसबाट बच्नुपर्छ। अनि भोजनमा तेलको कुरा गरिरहँदा घिउको कुरा गरिने गर्छौ, घिउ भनेको पनि एनिमल फ्याट भएको कारणले त्यसलाई पनि बेस्ट मानिँदैन, ठिकैको मानिन्छ, एक चम्चा दुई चम्चा घिउ खासै फरक पर्दैन। तर खानै पर्ने चिज भनेको ओमेगा थ्री फ्याटी एसिड, त्यो माछाको तेलबाट पनि आउँछ, माछाको तेलमा त पकाइँदैन, जैतुनको तेलमा पकाइन्छ अथवा आलसको तेलमा पकाइन्छ। र यी कुराहरू हामीले दैनिक खानेकुरामा प्रयोग गर्यौं भने हामी शारीरिक मानसिक रूपमा त्यति छिटो रोगको शिकार बन्दैनौ। र त्यति भन्दा भन्दै पनि कति मान्छेलाई कुन खाना सुट हुन्छ कुन खाना सुट हुँदैन भन्ने च्याप्टर छ, त्यसलाई चाहिँ फुड एलर्जी भनिन्छ। कति मान्छेलाई स्याउ खाँदाखेरि गाह्रो हुन्छ, कतिलाई देशी बदाम खाँदा गाह्रो हुन्छ, कसैलाई गहुँ खाँदा गाह्रो हुन्छ। त्यस्तो पनि हुने भएकोले तपाईँको शरीर अनुसार पनि तपाईँले मलाई के फाप्छ के फाप्दैन त्यो आफै पत्ता लगाउनुपर्छ। अब भोजनको सम्बन्धमा हामीले धेरै धेरै कुरा गर्न सकिन्छ, तर यो छोटो समयमा मैले थोरै जानकारी यहाँहरूलाई पस्केँ भोजनको बारेमा।
10: अब हाम्रो उत्पादन हामीले नै प्रयोग गरौं। बेलचौतारामा आइतबारे हाट बजार सहित सातै दिन बिक्री वितरण हुने अर्ग्यानिक कृषि उपज खरिद बिक्री गरेर सहयोग पुर्याउ।
11: शुक्ला गण्डकी नगरपालिकाको समन्वयमा श्री खैरनीटार महिला विकास बहुद्देश्य सहकारी संस्थाले स्थानीय कृषि उत्पादनको खरिद बिक्री गर्न प्रत्येक आइतबार हाट बजार सञ्चालन गर्दै आएको सहर्ष जानकारी गराउँदछौ। साथै हप्ताको सातै दिन बिहान 7 बजेदेखि 11 बजेसम्म र बेलुका 4 बजेदेखि 7 बजेसम्म स्थानीय कृषि उपजको बिक्री गरिने भएको हुँदा नगर क्षेत्रभित्र उत्पादित वस्तुको खरिद गर्नुका साथै तपाईँको गाउँमा कृषि एम्बुलेन्स आउँदा अर्ग्यानिक कृषि उत्पादन बिक्री गरेर सहयोग गरिदिनु हुन हार्दिक अनुरोध गर्दछौ।
10: नोट, प्रत्येक आइतबार आफ्नो उत्पादन आफैले बिक्री गर्न पाइने व्यवस्था छ। हाट बजारमा आऊ, ताजा विषादी रहित स्वच्छ अर्ग्यानिक उत्पादन उपभोगको बानी बसालौ।
11: अनुरोधक श्री खैरनीटार महिला विकास बहुद्देश्य सहकारी संस्था लिमिटेड खैरनीटार।
12: सुन्नु न, गाउँमा आमालाई साह्रै भएको छ रे, तपाईँ त आजै जानुहोस् भो।
13: अनि यति अबेला भइसक्यो, गाउँ जाने मोटर नपाएर अल्पत्र परिन्छ कि?
12: त्यसको चिन्ता लिनै पर्दैन नि, खैरनी झरेपछि त सापकोटा दाईको होटलमा बसेर भोलि बिहानै बाटो लागि हुन्छ नि।
13: ए, होटल फ्यामिली छ नि है, हुन्छ म आजै जान्छु।
12: हजुर, विगत 13 वर्षदेखि तपाईँहरूकै सेवामा समर्पित खैरनीटार आर्मी ब्यारेकको ठिक पारिरहेको यस होटल फ्यामिलीमा स्वच्छ र स्वादिष्ट खाना र एटेच बाथरूम सहितका सुविधा सम्पन्न सबै खाले कोठाहरू उपलब्ध रहेका छन्। साथै लोकल कुखुरा, हाँसको छैला, बदेलको मासु, क्यान्डी र सुरौदी खोलाको माछाको स्वादिलो परिकारका लागि पनि हामीलाई सम्झनुहोस्।
11: होटल फ्यामिली एन्ड लज, खैरनीटार बजार, प्रोप्राइटर अर्जुन सापकोटा। मोबाइल 98 5 60 23 420, 98 0 41 54 674 र 98 4 60 23 420।
14: अब सुन्नुहोस् पूरा समाचार।
15: विश्व स्वास्थ्य संगठनका अनुसार नेपालमा 30% वयस्क जनसंख्या उच्च रक्तचापको जोखिममा छन्। प्रशोधित तथा तयारी खाना, जंक फूड तथा डिब्बाका खानामा सोडियम धेरै हुने हुँदा मुटु रोगको जोखिम बढ़ाउने गर्छ। विश्व स्वास्थ्य संगठनले एउटा व्यक्तिले दैनिक 5 ग्रामसम्म नुन सेवन गर्नु उपयुक्त हुने सल्लाह दिएको छ।
14: नियमित रूपमा हिड्डुल र शारीरिक व्यायामले मुटु स्वस्थ बनाउन मदत गर्छ।
15: सन्तुलित भोजन, पर्याप्त निन्द्रा, सकारात्मक सोच एवं चिन्ता र तनावबाट मुक्त रहँदा मुटु रोगबाट बच्न सकिन्छ।
14: 40 वर्ष कटेपछि नियमित स्वास्थ्य जाँच गरौं।
15: चिल्लो पदार्थ, माछा मासु कम खाऊ, खानामा सागपात र फलफूल खाऊ,
14: मद्यपान र धूम्रपान सेवन नगरौं,
15: स्वस्थ रहौ, सुखमय जीवन बिताऊ।
16: नेपाल सरकार, विज्ञापन बोर्ड।
17: पसल सरेको सूचना। शुक्ला गण्डकी 4 दुलेगौड़ामा विगत 28 वर्षदेखि सञ्चालनमा रहेको ओम एम आभूषण उद्योग पहिला भएको ठाउँबाट अहिले भीमसेन मन्दिर दुलेगौड़ाबाट भित्र गल्ली अजम्बरी इन्टरप्राइजेस नजिकै थप सेवा सुविधाको साथ सरेको सम्पूर्णमा जानकारी गराउँदछौं। प्रोपाइटर मीन बहादुर सुनार 9853519122 9800528008 र 9840609246।
18: तपाई घर बनाउँदै हुनुहुन्छ, अब एक पटक सोच्नुहोस्, प्लास्टर गरी रंग लगाउँदा आउने खर्च भन्दा कम खर्चमा, त्यो पनि बिना झन्झट, विभिन्न डिजाइनको ढुङ्गा छानेर लाउनुहोस्।
19: हजुर, टेबल, भर्यान, स्लोप, ढलान, आँगन, घरको भित्तामा लगाउने विभिन्न डिजाइन र कलरका अर्थिङ, माकुरे तथा रोटा पोल्ने ढुङ्गा र कटपिस ढुङ्गाहरू फिक्स प्राइसमा पाइन्छ।
18: सुलभ मूल्य, वर्षौं वर्ष टिकाउ, दुई दशकदेखि तपाईँको विश्वासलाई कायम राख्दै निरन्तर सेवामा समर्पित छौ। तपाईँको विश्वास नै हाम्रो सन्तुष्टि।
20: संसार ढुङ्गा कटिङ उद्योग, शुक्लागण्डकी दुई काछे पानी तनहु, प्रोप्राइटर रमेश भुजेल, फोन 9855324775 र 9801132475।
21: आहा, कति स्वादिष्ट मासु, यत्रो पार्टी गर्दा पनि घरमै पालेको खसी काटी छन् कि क्या हो।
22: दिदी पनि नमदाल झुक्किनु भएछ नि। हुन त मैले पनि त्यही सोचेको थिएँ, तर यो मासु त शुक्ला सिटी फ्रेस हाउसबाट ल्याएको रहेछ नि।
23: हजुर, हामी कहाँ विवाह, भोज, पिकनिक, व्रतबन्ध, पार्टीको लागि आवश्यक लोकल खसी, कुखुराको मासु, अन्डा, ससेज, फ्रोजन मोमो, किमा र फ्रेन्च फ्राई होलसेल तथा खुद्रा बिक्री गरिन्छ। अन्य फ्रेस हाउसको तुलनामा यहाँ गुणस्तर, सफा र शुद्ध मासु पाइन्छ, साथै होम डेलिभरी पनि गरिन्छ। छोटो समयमा नै धेरै ग्राहकको रोजाइमा पर्न सफल शुक्ला सिटी फ्रेस हाउस दुलेगौडा, प्रोप्राइटर तीर्थराज गर्तौला, फोन 0658590065, मोबाइल 9816634372।
24: के कम्मर दुखाई, घुँडा तथा जोर्नी दुखाई, गर्दन दुखाई र नसा च्यापिने समस्याले तपाईँलाई सताइरहेको छ?
25: अब चिन्ता नगर्नुहोस्, भीपी फिजियोथेरापी एन्ड अर्थो सेन्टरले शुक्ला गण्डकी 4 दुलेगौडामा फिजियोथेरापी सेवा प्रदान गर्दै आइरहेको छ।
24: हाम्रा सेवाहरू कम्मर दुखाई तथा डिस्क समस्याको उपचार,
25: घुँडा तथा जोर्नी दुखाईको फिजियोथेरापी, गर्दन दुखाई तथा नसा च्यापिने समस्याको उपचार,
24: फ्रोजन सोल्डर तथा मांसपेशी दुखाईको उपचार, पक्षघात तथा स्ट्रोक पछिको पुनर्स्थापना सेवा,
25: खेलकुदका क्रममा लाग्ने चोटपटक तथा दुर्घटना पछिको उपचार, फ्र्याक्चर तथा अपरेसन पछिको एक्सरसाइज थेरापी,
24: साइटिका तथा नसा सम्बन्धी दुखाई व्यवस्थापन, साथै हिट थेरापी, टेन्स अल्ट्रासाउन्ड थेरापी लगायतका आधुनिक सेवाहरू उपलब्ध रहेका छन्।
25: दुखाइबाट मुक्ति, सक्रिय जीवनको शुरूवात, तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता।
24: थप जानकारी तथा समय लिनको लागि सम्पर्क गर्नुहोस् 9841696769 र 9841156044।
25: बीपी फिजियोथेरापी एन्ड अर्थो सेन्टर, शुक्ला गण्डकी 4 दुलेगौडा, व्हाइट हाउस पार्टी प्यालेसको अगाडि।
26: स्टुडियो टाइम अहिले बिहानको 7 बज्यो।
18: टाइम चेकको साथमा बनकेवा कालिका सुन चाँदी पसल, दुलेगौडा हेल्प चोक आफ्नै भवनमा छापावाला सुनका आधुनिक डिजाइनका तयारी गर गहना र राशि अनुसारका पत्थर पाइन्छ। अर्डर अनुसारका गहना तयार गर्नुको साथै पुरानो गर गहना नयाँ गहनासँग साटफेर पनि गरिन्छ। प्रोपाइटर बाजुराम सुनार, विनोद सुनार, मोबाइल 9816695301।
27: सत्य, तथ्य, निष्पक्ष समाचार, सुसूचित हुन पाउने तपाईँको अधिकार।
17: ढोरबाराही हाइलाइट्सको साथमा
24: छिटो, छरितो र गुणस्तरीय सेवाको एउटै नाम, कृष्ण आर्ट्स एन्ड अफसेट प्रेस, अफसेट प्रेस, दुलेगौडा, बीपी चोक।
17: शिलालेख र छपाई सम्बन्धी सम्पूर्ण कामको लागि सम्झनुहोस्, सम्पर्क 9841649304।
28: नमस्कार, रेडियो ढोरबाराही 103.8 मेगाहर्जको बिहान 7 बजेको ढोरबाराही हाइलाइट्समा समाचार कक्षबाट लक्ष्मी सुनारको स्वागत छ। ढोरबाराही हाइलाइट्समा अब समाचारहरू सुन्नुहोस्। संघीय संसद प्रतिनिधि संसदको प्रतिनिधि सभा अन्तर्गत रहेको अर्थ समितिको बैठक आज बस्दैछ। बैठक अपरान्ह 4 बजे समितिको सभाकक्ष सिंह दरबार बस्नेछ। बैठकमा नेपाल राष्ट्र ब्याङ्कबाट प्राप्त प्रतिवेदनका साथै उपसमितिहरूको हालसम्मको कामकारवाही सम्बन्धी छलफल गर्ने कार्यसूची रहेको छ। पूर्व प्रधानमन्त्री डाक्टर बाबुराम भट्टराईले नेपालको परराष्ट्र नीतिलाई परम्परागत रक्षात्मक अवस्थाबाट माथि उठाई विकास कूटनीतिक बनाउनु पर्नेमा जोड़ दिनुभएको छ। सोमबार काठमाण्डुमा आयोजित यदुनाथ खनाल स्मृति व्याख्यान श्रृंखलामा नेपालको परराष्ट्र नीति भू राजनीतिक र भू आर्थिक प्रवृत्ति विषयको कार्यपत्र प्रस्तुत गर्दै उहाँले यस्तो धारणा राख्नुभएको हो। डाक्टर भट्टराईले पृथ्वी नारायण शाहको पालादेखि प्रचलनमा रहेको दुई ढुंगा बीचको तरूलको रूपकलाई बदलिएको विश्व परिवेशमा परिमार्जन गर्नुपर्ने तर्क गर्नुभएको छ। वैदेशिक सम्बन्धमा व्यवहारिक आदर्शवादको नयाँ दर्शन अघि सार्दै पूर्व प्रधानमन्त्री भट्टराईले आदर्श र व्यवहारलाई एउटै सिक्काका दुई पाटाका रूप व्याख्या गर्नुभएको छ। नेपालमा 2072 संविधान जारी भएसँगै राजनैतिक संघर्षको चरण पूरा भई विकास र सुशासनको नयाँ युग शुरू भएको उहाँको भनाइ छ। बदलिएको राजनैतिक परिदृश्यमा नेपालको परराष्ट्र नीति अब विकास कूटनीतिमा केन्द्रित हुनुपर्नेमा उहाँले जोड़ दिनुभएको छ। परराष्ट्र मन्त्री सुशील खनालले नेपालको परराष्ट्र नीति राष्ट्रिय हितमा केन्द्रित रहँदै बदलिदो विश्वकै परिस्थिति अनुसार परिमार्जित र सुदृढ हुनुपर्नेमा जोड़ दिनुभएको छ। सोमबार काठमाण्डुमा आयोजित प्राध्यापक यदुनाथ खनाल व्याख्यान श्रृंखलाको 5 संस्करणलाई सम्बोधन गर्दै उहाँको भनाइ छ। बदलिएको राजनैतिक परिदृश्यमा नेपालको परराष्ट्र नीति अब विकास कूटनीतिमा केन्द्रित हुनुपर्नेमा उहाँले जोड़ दिनुभएको छ।

मादक पदार्थ सेवन गरी चलाइएको भारतीय नम्बर प्लेटको कारको ठक्करबाट तनहुमा दुई बालबालिकाको मृत्यु भएपछि जिल्ला प्रहरी कार्यालय तनहुले भारतबाट आउने सवारी साधनमाथिको निगरानी र जाँचलाई कड़ा बनाएको छ। सोमबार बिहान 6 बजेदेखि बेलुका 6 बजेसम्म जिल्लामा प्रवेश गर्ने भारतीय सवारी साधनका चालकलाई लक्षित गरी सड़कको अवस्था गरी गति नियन्त्रण वर्षयाममा आउनुपर्ने सावधानी तथा सुरक्षित सवारी सञ्चालन सम्बन्धी सचेतनामूलक कार्यक्रम सञ्चालन गरेको जिल्ला प्रहरी कार्यालय तनहुका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक द्वारिका प्रसाद घिमिरेले जानकारी दिनुभएको छ। कार्यक्रम अन्तर्गत इलाका प्रहरी कार्यालय बेलचौतराली 92 तथा इलाका प्रहरी कार्यालय आबुखैरेनीली 87 भारतीय सवारी चालकलाई सचेतना प्रदान गरेका छन्। यस अवधिमा कुल 179 जना चालकलाई सुरक्षित र जिम्मेवार ढंगले सवारी सञ्चालन गर्न आग्रह गरिएको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालय तनहुले दुर्घटना न्यूनीकरण, सड़क सुरक्षाको प्रवर्धन तथा ट्राफिक नियमको प्रभावकारी कार्यान्वयनका लागि यस्ता अभियानलाई आगामी दिनमा पनि निरन्तरता दिने जनाएको छ। गण्डकी प्रदेशमा धान रोपेको क्षेत्रफल वर्षेनी घट्दै गएको पाइएको छ। 4 वर्ष अघि 97,769 हेक्टर क्षेत्रफलमा बर्खे धान रोपिएको थियो। त्यसपछिको वर्ष रोपाईको क्षेत्रफल घटेर 96,053 हेक्टरमा समेटिएको हो। गत आपमा 94,182 हेक्टरमा रोपाई भएकोमा यस वर्ष जम्मा 93,606 हेक्टरमा रोपाई हुने अनुमान प्रदेशको कृषि भूमि व्यवस्था तथा सहकारी मन्त्रालयले गरेको छ। जग्गा खण्डीकरण, बाँझो छर्ने प्रविधि र खेतीयोग्य जमीनमा बस्ती तथा पूर्वाधार विकासले गर्दा धान खेतीको क्षेत्रफल घट्दै गएको मन्त्रालयका वरिष्ठ कृषि अर्थ विज्ञ साहसी अधिकारीले बताउनुभएको छ। उहाँका अनुसार गण्डकीमा हालसम्म 10.90% रोपाई सकिएको छ। गत वर्ष यही अवधिमा 28.20% रोपाई भएको थियो। हिमाल पहाड़ीको जिल्ला मुस्ताङ र मनाङ बाहेक प्रदेशका 9 जिल्लामा धान खेती हुँदै आएको छ। क्षेत्रफल घटे पनि समयमै वर्षत र रासायनिक मलको उपलब्धता, धानमा प्रकोप जन्ने रोग नलाग्नु, सिंचाई सुविधा, अन्न बाली बिउ बिजन आदि कारणले धानको उत्पादकता भने वृद्धि हुने गरेको छ। प्रतिकूल मौसम, मल अभाव, कम बिउ बिजन जस्ता कारणले धानको उत्पादकतामा आरास आउने कृषि अर्थ विज्ञ अधिकारीले बताउनुभएको छ। बाटोमा हिँड्ने ज्येष्ठ नागरिकलाई फ्रुटी जस्ता पेय पदार्थ खुवाई बेहोस बनाई डाका चोरी गर्ने गिरोह पक्राउ परेको छ। जिल्ला प्रहरी कार्यालय काभ्रेपालन चोकसले सोमबार पत्रकार सम्मेलन गर्दै ज्येष्ठ नागरिकलाई पेय पदार्थ खुवाई उनीहरूसँग भएको सुन तथा नगद डाका चोरी गर्ने गिरोहलाई सार्वजनिक गरेको हो। जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक रविन कार्कीले ज्येष्ठ नागरिकलाई विभिन्न वाहनामा फ्रुटी जस्ता पेय पदार्थ खुवाई डाका चोरी गर्ने गिरोहका दुईजना र चोरी गरिएको सुन किन्ने पसललाई पक्राउ गरिएको बताउनुभएको छ। उहाँले डाका चोरीमा संलग्न रहेका सिन्धुपाल्चोक इन्द्रावती गाउँपालिका 5, 53 वर्षीय केदार श्रेष्ठ, बुद्ध कुमार श्रेष्ठ तथा उनीहरूले चोरी गरेको सुन खरिद गर्ने दोर्खा बिगु गाउँपालिका 4 घर भई हाल मध्यपुर ठिमी नगरपालिका 4 जय शिव शक्ति ज्वेलर सञ्चालन गर्दै आएका 46 वर्षीय नवराज घिमिरे विक्रमलाई पक्राउ गरिएको बताउनुभएको छ। उहाँले केदार र बुद्ध कुमारले असार 9 गते बनेपा नगरपालिका 5 रवि ओपी बस पार्क अगाडि दुलीखेल नगरपालिका 1 निरकुमारी गोरासाइनीलाई फ्रुटी खुवाई बेहोस बनाई उनले लगाएको घरगहना तथा मोबाइल लुटपाट गरी भागेको बताउनुभएको छ।

न्यूनीकरण गर्न अत्यावश्यक भएका अन्य सवारी साधन रातिको समयमा सञ्चालन रोक लगाउने निर्णय गरेको लमजुङका सहायक प्रमुख जिल्ला अधिकारी थमन सिंह गौतमले जानकारी दिनुभएको छ। बेसी शहर चामे सड़कको बेसी शहरबाट मनाङ जिल्लाको सिमानासम्मको खण्डमा प्रत्येक दिन साँझ छ बजेदेखि बिहान छ बजेसम्म र पुष्पलाल मध्य पहाड़ी लोकमार्गको सुन्दर बजार भोलेटार सड़क खण्डको बिमिरे भन्ज्याङ क्षेत्रमा प्रत्येक दिन साँझ सात बजेदेखि बिहान पाँच बजेसम्म सवारी साधन सञ्चालन गर्न रोक लगाइएको उहाँले जानकारी दिनुभएको छ। जल तथा मौसम विज्ञान विभागले धेरै वर्ष हुने पूर्वानुमान गरेकाले राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले उच्च सतर्कता अपनाउन भनेकाले सो निर्णय गरिएको हो। बेसी शहरबाट मनाङको सिमाना म्यार्दी खोलासम्म 35 किलोमिटर पर्दछ भने बेसी शहरबाट चामे मनाङसम्म 65 किलोमिटर दूरी पर्दछ। यो जिल्लाको उत्तरी क्षेत्रका स्थानीय र मनाङको नागरिक यात्रा गर्ने सड़क हो। लमजुङ र मनाङ जोड्ने एकमात्र सड़कका रूपमा रहेको यो खण्डमा वर्षेनी वर्षियाममा विभिन्न ठाउँमा पहिरो गई सड़क अवरूद्ध हुँदा मनाङवासी बढ़ी मार्कामा पर्दै आएका छन्। यो सड़क लामो समय अवरूद्ध हुँदा हेलिकप्टर मार्फत स्थानीय आवत जावत गर्न बाध्य हुँदै आएका छन्। त्यस्तै राईनाश नगरपालिकाबाट मध्य नेपाल नगरपालिका तथा कास्की जिल्लाको सिमानासम्म लमजुङ खण्डमा 48 किलोमिटर पर्दछ। यस सड़कको विशेष गरी मध्य नेपाल नगरपालिका 10 बिमिरे भन्ज्याङमा बढ़ी पहिरो जाने र सड़क अवरूद्ध हुने समस्या सहँदै आएको छ। विशेष गरी यो सड़क मनाङ र लमजुङको स्थानीयले पोखरा जान आउनको लागि प्रयोग गर्दछन्। आज र भोलि देशका केही ठाउँमा ठूलो पानी पर्ने सम्भावना छ। आज बिहान काठमाडौँ उपत्यका सहित देशका विभिन्न ठाउँमा हल्कादेखि मध्यम वर्षा भएको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी मधेस बागमती गण्डकी लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही ठाउँमा मेघर्जन वा चट्याङ सहित मसूलधारी वर्षाको सम्भावना छ। थोरै ठाउँमा आरी घोप्टे वर्षाको समेत सम्भावना रहेको महाशाखाले जनाएको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले पूर्वी तथा पश्चिम तराईमा अलि बढ़ी सावधानी अपनाउन अनुरोध गरेको छ। प्राधिकरणका अनुसार अबका केही दिनमा आकस्मत बाढ़ी पहिरो कटन गेग्रान बहाव शहरी तथा तराई क्षेत्रमा डुबनको जोखिम रहनेछ। प्राधिकरणले वर्षा र बाढ़ी बारे जानकारी लिन 1155 विपद मदत माग्न 1149 नेपाल प्रहरी 100 र सशस्त्र प्रहरी बल नेपालको 1114 हटलाइन नम्बरमा आवश्यक परेको अवस्थामा तत्काल फोन गर्न पनि आग्रह गरेको छ। यसपालि नेपालमा मनसून जून 19 तारीख अर्थात असर 5 गति भित्रिएको हो, तर अझैसम्म पूरै देशभर फैलिएको छैन। औसत मिति भन्दा 6 दिनपछि भित्रिएको मनसून प्रणालीले पर्याप्त वर्षा गराउन नसकेको बेला मसूलधारी वर्षा हुन लागेको र आवश्यक सावधानी अप्नाउन सम्बन्धित निकायले सूचित गरेका छन्। मनसून बाँकी भागमा पनि फैलिने क्रममा छ। यस्तो बेला ठूलो वर्षासँगै कतै कतै अचानक बाढ़ी आउन सक्ने सम्भावना पनि भएकाले सतर्क रहन आग्रह गरेको प्राधिकरणले जनाएको छ। आकस्मत बाढ़ी पहिरो कटन गेग्रान बहाव शहरी तथा तराई क्षेत्रमा डुबानको जोखिम समेत हुने भएकाले आवश्यक सतर्कता अप्नाउन भनिएको छ। अब अन्तर्राष्ट्रिय समाचार। इराकी सरकारले त्यहाँ सक्रिय इरान समर्थक सशस्त्र समूहलाई आगामी सेप्टेम्बर 30 भित्र निस्त्रीकरण प्रक्रिया पूरा गर्न समय सीमा तोकेको छ। सरकारका प्रवक्ता हैदर अल अबौदीले हिजो पत्रकार सम्मेलनमा सबै सशस्त्र समूहलाई सेप्टेम्बर 30 निशस्त्रीकरण सम्बन्धी प्रक्रिया पूरा गर्न जानकारी गराइएको बताउनु भएको छ। उहाँका अनुसार त्यसपछि राज्यको नियन्त्रण बाहिर रहेका सबै हतियार कानूनी कार्यवाहीको दायरामा पर्ने अन्तर्राष्ट्रिय समाचार संस्थाहरूले जनाएका छन्। यो घोषणा प्रधानमन्त्री अली अल जैदीको अमेरिका भ्रमण अघि गरिएको हो। वाशिङटनले लामो समयदेखि बगदादलाई इरान समर्थक सशस्त्र समूहलाई निशस्त्रीकरण गरी राज्यको नियन्त्रणमा ल्याउन दबाव दिँदै आएको छ। इराकमा सक्रिय दर्जनौ इरान समर्थक सशस्त्र समूह मध्ये धेरै जसो पपुलर मोबिलाइजेशन फोर्स पीएमएफ वा असिद अल साबी अन्तर्गत आबद्ध छन्। सन् 2003 अमेरिकी नेतृत्वको आक्रमणपछि उदाएका यी समूहले सन् 2014 देखि इस्लामिक स्टेट आईएस

बेसी शहर चामे र मध्य पहाड़ी लोकमार्गमा यात्रा गर्न जोखिम बढ़ेको भन्दै आजदेखि रात्रिकालीन समयमा सवारी सञ्चालनमा रोक लगाएको छ। जिल्ला सुरक्षा समिति लमजुङको बैठकले असार मसन्तसम्म अत्यावश्यक बाहेकका अन्य सवारी साधन सञ्चालनमा रोक लगाएको हो। सोमबार बसेको जिल्ला सुरक्षा समिति लमजुङको बैठकले यस वर्षको मनसून जन्ने विपदबाट हुन सक्ने सम्भावित जनधनको क्षति

0: विरूद्धको लड़ाईमा महत्वपूर्ण भूमिका खेलेको थिए। हालैका महिनामा इराक सरकारले पीएमएफमा आबद्ध समूहलाई सरकारी सुरक्षा संयन्त्रमा पूर्ण रूपमा संयोजन गर्ने प्रयासलाई तीव्रता दिएको छ। सरकारको लक्ष्य पीएमएफ बाहिर संचालनमा रहेका सशस्त्र समूहलाई पनि राज्यको सुरक्षा संरचनाभित्र समेटिनु रहेको बताइएको छ। जर्मनीको उत्तरी शहर स्टेड स्थित एक बालक तथा मृत कल्याण केन्द्रमा सोमबार दिउँसो भएको अन्धाधुन्धा गोली प्रहारमा परि छ जनाको मृत्यु भएको छ। आफ्नी तीन महिने छोरीको संरक्षणको विषयलाई लिएर भएको विवादका कारण एक बन्दुकधारीले उक्त विभत्स्य हत्याकाण्ड मच्चाएको जर्मन प्रहरीले जनाएको छ। ह्याम्बर्ग नजिकै रहेको उक्त कल्याणकारी संस्थामा कार्यरत चार महिला र दुई पुरूष गरी छ जना कर्मचारीको गोली लागेर मृत्यु भएको हो। घटनामा अन्य केही व्यक्ति घाइते समेत भएका छन्। जर्मन अधिकारीका अनुसार गोली चल्ने समयमा ती तीन महिने शिशु र उनकी आमा कार्यालयभित्रै रहे पनि उनीहरूलाई कुनै चोटपटक लागेको छैन। घटना लगतै सक्रिय भएको प्रहरीले मुख्य संदिग्ध बन्दुकधारी सहित तीनजनालाई नियन्त्रणमा लिएको छ। हाल सर्वसाधारणका लागि कुनै सुरक्षा खतरा नरहेको प्रहरीले स्पष्ट पार्नुभएको छ। स्थानीय समय अनुसार सोमबार दिउँसो डंकरस्ट्रास शहरमा रहेको युवा कल्याण केन्द्रमा गोली चलेको पहिलो सूचना प्रहरीलाई प्राप्त भएको थियो। गोली प्रहारबाट पाँच जनाको घटनास्थलमै र छोटै व्यक्तिको उपचारका क्रममा अस्पतालमा मृत्यु भएको लुनेबर्गका प्रहरी उमेरका रहनु भएको छ। प्रहरीका अनुसार नियन्त्रणमा लिएका 45 वर्षीय संदिग्ध बन्दुकधारी जर्मनीमै जन्मिएका टक्सिक नागरिक हुन् जो हाल ह्यानोभरमा बस्दै आएका थिए। अब अन्तिम खेल समाचार। फिफा विश्वकप फुटबलमा ब्राजिलले जापानलाई 2-1 पराजित गर्दै अन्तिम सोह्रमा स्थान बनाएको छ। खेलको इन्जुरी समयको पाँचौं मिनटमा ग्राभिएल मार्टिनेलीले निर्णायक गोल गर्दै ब्राजिललाई रोमाञ्चक जित दिलाएको हो। जापानको पेनाल्टी क्षेत्रमा बुनु गिमारेसको पासमा मार्टिनेलीले गोल गरेका हुन्। यसअघि पहिलो हाफमा जापानले अग्रता लिएको थियो। ब्राजिलकै डानिलोको कमजोर पासलाई काइन्सु सानोले नियन्त्रणमा लिँदै गोल गरेपछि टोलीलाई 1-0 अग्रता दिलाएका थिए। दोस्रो हाफ शुरू भएको 10 मिनटपछि काजिमिरोले भेड मार्फत गोल गर्दै खेल 1-1 बराबरीमा ल्याएका हुन्। बराबरीपछि ब्राजिलले लगातार दबाव सिर्जना गरे पनि जापानका गोल रक्षक जियोन सुजुकीले उत्कृष्ट बचाउ गर्दै टोलीलाई खेलमा कायम राख्नु भएको थियो। तर खेलको अन्तिम क्षणमा मार्टिनेलीले गोलमा परिणत गर्दै ब्राजिलको जित सुनिश्चित गरेका हुन्। यस जितसँगै ब्राजिलले अन्तिम सोह्रमा स्थान बनाएको छ। अब ब्राजिलले अन्तिम सोह्रमा नर्वे वा आइभोरी कोस्ट मध्ये एक टोलीसँग प्रतिस्पर्धा गर्नेछ। त्यस्तै आज बिहान भएको अर्को खेलमा उपाधि दावेदार जर्मनी विश्वकपबाट बाहिर पाराग्वेसँग पेनाल्टी सुट आउटमा पराजित हुँदै चार पटकको विश्व च्याम्पियन जर्मनीको यात्रा अन्तिम 32 नै समाप्त भएको हो। निर्धारित समयको पहिलो हाफको 42 मिनटमा जुलियो एनसिसोले हेड मार्फत गोल गर्दै पराग्वेलाई अग्रता दिलाएका थिए। दोस्रो हाफको 53 मिनटमा काई हाइब्रिडलाई गोल गर्दै जर्मनलाई 1-1 बराबरीमा फर्काएको हो। निर्धारित समय र अतिरिक्त समयमा दुवै टोलीबाट थप गोल हुन नसकेपछि खेलको निर्णय पेनाल्टी सुट आउटबाट गरिएको थियो। पेनाल्टी सुट आउटमा पराग्वेले ऐतिहासिक जित हात पार्यो। पराग्वेले क्वार्टर फाइनलमा प्रवेश गरेको छ भने जर्मनी विश्वकप यात्रा अन्तिम 32 टुंगिएको छ। विश्वकप फुटबलमा अहिले बिहान 7:15 अहिले 7:00 7:15 नेदरल्याण्ड र मेराकोले खेल्दैछन्। हवस् त यिनै खबरसँगै बिहान 7:00 ढोरबार हाइलाइट सकिएको छ। 10:00 थप समाचारका साथ पुनः हाम्रो भेट हुने नै छ। तबसम्मको लागि समाचार कक्षबाट म लक्ष्मी सुनार बिदा हुने आज्ञा चाहन्छु। नमस्कार।
1: तपाईको वरिपरि गाउँ टोलका कुनै पनि घटना गतिविधि वा कार्यक्रम बारे हामीलाई जानकारी दिनुहोस्। हामी समाचारको रूपमा प्रसारण गर्नेछौ। खबर टिपाउन हामीलाई इमेल वा फोन गर्नुहोस्। हाम्रो टेलिफोन नम्बर 0654141100 वा धुरबाराही fm@gmail.com इमेल गर्नुहोस्।
2: सुन शुद्धताको प्रतीक तपाईको मेहनतको कमाई सही ठाउँमा लगानी होस् भन्ने हामी चाहन्छौ। वर्षौंदेखि उत्कृष्ट डिजाइन र सुनको शुद्धतामा ग्राहक वर्गको मन जित्न सफल ओम प्रोसर आभूषण सुन चाँदी पसल दुलेगौडा भित्री बजार।
1: आकर्षक तथा आधुनिक डिजाइनको घर गहना विवाहका सेटकै गहना खरिद बिक्री तथा साटफेर गर्नु परेमा हामीलाई सम्झनुहोस्। वर्षौंदेखि विश्वास दिएको ओम प्रोसन आभूषण सुन चाँदी पसल शुक्ला गण्डकी 4 दुलेगौडा भित्री बजार प्रोपाइटर भुज बहादुर सुना।
2: मोबाइल 98058535।
3: मम्मी भोक लाग्यो खाजा खाऊ न।
4: नानु बाबालाई भन न आज बाहिरको खाजा खाऊ भनेर।
3: हस मम्मी।
5: मैले सुने छोरी ल जाम हिँड।
4: सुन्नुस् न खाजा खान त बिजी मम्मा हाउसमै जाउँ है। त्यहाँ त स्वस्थ किसिमका खाजाका परिकार पाइनुको साथै स्वच्छ सफा र सस्तो मूल्यमा खाजा पाइन्छ रे नि।
5: हजुर स्वदेशी उत्पादनको प्रयोग र व्यापार नेपाली किसानकै उत्पादन हाम्रो परिकार।
4: हजुर हामी कहाँ आटाको पिठोबाट बनाइएका मोमो पाइनुका साथै सुकुटी छोइला ड्राई सेकुवा चिकन चिकन विन्स चिकन छोइला पाङ्रा फ्राई साथै कोदोकोला र छ्याङ समेत उपलब्ध छ र होम डेलिभरीको पनि व्यवस्था रहेको छ। फोन 98028828144 प्रोप्राइटर कृष्ण कुमार श्रेष्ठ
5: बीजी मोमो हाउस दुलेगौडा हेल्थ पोस्ट चोकबाट 100 मिटर भित्र मगर समाज भवन नजिकै
6: सधैँ पसलबाट बुढा घिसारिया छ खाछ कहिले कसो त अलि मिठो चामलको भात खाएर मुख फेर्न पाए नि हुन्थ्यो नि बुहारी।
4: आज मैले बुलबुले बाराई राइस मिलबाट चामल ल्याएको छु नि बा। त्यहाँ त सावित्री जिरा सावा जेठो बुढो पहेले अनि लोकल धान आँखै अगाडि कुटेर बिक्री हुँदो रहेछ नि। कति मान्छे जाँदा रहेछन्।
6: ए हो र ल त ल
7: आफ्नै मिलबाट आँखै अगाडि तोरी र तिल पेलेर स्वच्छ खारे तेल र पिना उत्पादन तथा बिक्री गरिन्छ। साथै विभिन्न प्रजातिका धानको स्वादिष्ट चामल चाहिएमा हामीलाई सम्झनुहोस्। साथै तेल पनि पेलिन्छ। होम डेलिभरीको पनि व्यवस्था छ। सम्पर्क भुलभुले बाराही राइस मिल गाछे पानी पेट्रोल पम्प अगाडि प्रोपाइटर अर्जुन लम्साल फोन 0564142022 र 98560-21692।
2: त्यही तोको थेदी मु रेडियो ढोर बाराही 103.8 MHz।

0: सरक मेमोरियल हॉस्पिटल कर्मचारी संचय कोष द्वारा सूचीकृत अस्पताल।
1: यस सरक मेमोरियल हॉस्पिटल मा कर्मचारी संचय कोष का संचयकर्तालाई रु 1,00,000 सम्मको उपचार सहुलियत, कर्मचारी सामाजिक सुरक्षा योजना स्वास्थ्य योजना अन्तर्गत वार्षिक 1,00,000 बराबरको स्वास्थ्य सेवा प्रदान गरिदिए आएको छ।
0: घातक रोग जस्तै मुटु रोग, मुटुको शल्यक्रिया, क्यान्सर, मृगौला रोग, डायलिसिस, मस्तिष्कको रक्तस्राव आदि रोगको उपचारको लागि रु 10,00,000 सम्मको उपचार खर्च सहुलियत प्रदान गरिन्छ।
1: सेवा लिने क्रममा चाहिने जानकारी
0: संचय कोषमा दर्ता गर्दा राखेको नाम, उमेर, जन्ममिति र कोषको नम्बर।
1: भर्ना बिरामीको लागि मात्र यो सहुलियत सेवा उपलब्ध गराइएको छ।
0: साबिकका संचयकर्ता तथा उनका श्रीमान श्रीमतीको लागि मात्र यो सेवा उपलब्ध छ।
1: विस्तृत जानकारीका लागि चरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरा फोन 061-552-493-552-494-582-778।
2: मोबाइल सम्बन्धी सम्पूर्ण सेवा हाम्रो मोबाइल मर्मत तथा प्रशिक्षण केन्द्र दुलेगौडामा।
3: विगत लामो समयदेखि तपाईँहरूको सेवामा समर्पित हाम्रो मोबाइल पसल भएको छ अब फोन बजार। फोन बजार
2: दुलेगौडाको महँगो घर भाडा तिर्न नपर्ने टेक्निसियन पनि आफै भएको हुँदा जुनसुकै सामान अन्य पसलमा भन्दा धेरै सस्तोमा बिक्री गरिन्छ।
4: हामी कहाँ सामसुङ, रेडमी, पोको, ओप्पो, भिभो, रियलमी, नार्जो, आइटेल, कलर, टेक्नो, नोकिया ब्रान्डको सबै सेटहरू अन्त भन्दा सस्तोमा वारेन्टी ग्यारेन्टीको साथ पाइन्छ।
2: मोबाइल सँग सम्बन्धित चार्जर, इयरफोन, डाटा केबल साथै मल्टिप्लग, लाइटका भेराइटी र लाइटको चार्जर, पानी नपस्ने बलियो इन्डियन हाते घडी वारेन्टीका साथ पाइनुको साथै चस्मा पनि पाइन्छ।
4: एनसिएलको हराएको, बिग्रेको सिम निकाल्न पोखरा जानु नपर्ने हुँदा डाइरेक्ट हामी नै ओरिजिनल डकुमेन्ट भएमा निकाल्न सकिन्छ। साथै 3G सिमलाई 4G पनि बनाइन्छ र एनटिसीको सिम पनि पाइन्छ। एनसिएलको नयाँ सिमको लागि ओरिजिनल डकुमेन्ट भएमा अनलाइनबाट फोटो नचाहिने गरी निकालिन्छ।
2: अन्त एकचोटि राम्रो होला, एकचोटि सस्तो होला, तर हामी आफ्नै बिल्डिङमा र आफ्नै टेक्निसियन भएको हुँदा घर भाडा र टेक्निसियन खर्च बचत हुने हुँदा सधैँ राम्रो अनि सस्तो हुने प्रतिबद्धता व्यक्त गर्दछौ। सामसुङको मोबाइल किस्ता बन्दीमा चाहिएमा पसलमा सम्पर्क गर्नुहोला। सम्पर्क
3: फोन बजार सिद्धार्थ ब्याङ्क र फ्यामिली मेडिकलको बिचमा दुलेगौडा।
5: प्रोप्राइटर सुबिल श्रेष्ठ, खिम नारायण श्रेष्ठ। मोबाइल 98461-56999 छ।
6: ओहो, आज त धारामा कति धेरै धमिलो पानी आएछ है।
7: अब वर्षा लाग्न थाल्यो, यस्तो पानीले त झाडा पखाला, आउ, हैजा, टाइफाइड जस्ता रोगहरू लाग्ने गर्दछ। त्यसैले पिउने पानी शुद्धिकरण गरेर मात्र पिउनु पर्दछ नि।
6: हैन छोरी, यो शुद्धिकरण भनेको चाहिँ के रहेछ?
7: पानी शुद्धिकरण भनेको पानीलाई राम्ररी उमाल्ने वा फिल्टर गर्ने, सेतो प्लास्टिकको बोतलमा घाममा राख्ने, औषधिहरू राखी पानीलाई निर्मलीकरण गर्ने विधि हो नि काका। त्यति मात्र होइन, पानी राख्ने भाँडो सफा हुनुपर्छ, खाने पानी सधैँ छोपेर राख्नुपर्छ नि।
8: नेपाल सरकार विज्ञापन बोर्ड।
9: सुवर्ण अवसर, सुवर्ण अवसर, सुवर्ण अवसर।
10: अब दुलेगौडा स्थित महर्षि आयुर्वेद फर्मामा आयुर्वेद डाक्टर विवश बास्तोलाद्वारा आयुर्वेद मौलिक पद्धतिबाट विभिन्न रोगहरूको सफल उपचार।
9: आयुर्वेद औषधि, आयुर्वेद थेरापी एवं अनुभवी आयुर्वेद डाक्टरद्वारा उपचार हुने रोगहरू,
11: पेट सम्बन्धी समस्याहरू, ग्यास्ट्रिक, वायुगोला, कब्जियत, अरुचि, पेट दुख्ने, पोल्ने, अमिलो पानी आउने जस्ता समस्या,
9: पाइल्स, फिसर, फिस्टुला, बेरो फर्कने र पीएनएस को सफल उपचार,
11: पिनास, नाकको एलर्जी, नाकमा मासु पलाएको,
9: मृगौलाको पत्थरी, पिसाब पोल्ने, प्रोस्टेट सम्बन्धी समस्या,
11: स्त्री तथा प्रसूति रोग, महिनावारी गडबडी, सेतो पानी बग्ने, निसन्तान तथा यौन दुर्बलता, पीसीओडी,
9: नसा तथा बाथ सम्बन्धी रोगहरू, ढाड कम्बरको दुखाई, घुँडा खिएको तथा अन्य सम्पूर्ण नसा रोग,
11: जन्डिस, टाउको दुख्ने, अनिन्द्रा, हात खुट्टा गल्ने, पोल्ने र झमझम गर्ने,
9: साथै पुराना निको नभएको घाउ, छाला सम्बन्धी रोगहरू, एलर्जी, धुपी, दात जस्ता दीर्घ रोगको सफल उपचार।
10: उपचार हुने स्थान महर्षि आयुर्वेद फर्मा दुलेगौडा।
12: पुनश्च महर्षि आयुर्वेद फर्मा पहिले भएको स्थानबाट केही माथि दुलेगौडा बस पार्क नजिकै रिडी कुमारी स्टोर सँगैको सटरमा थप नयाँ व्यवस्थापनको साथमा सरेको सहर्ष जानकारी गराइन्छ।
13: ओम भगवती मेटलेंड स्टील उद्योग लाई छिटो अनी गुणस्तर का सामान पाउन लाई गाछे पानी मा मेटली

0: हजुर, सबै सामान पाइने एउटै ठाउँ, ओम भगवती मेटल एन्ड स्टील उद्योग।
1: हामी कहाँ सटर, च्यानल गेट, ट्रस निर्माण, ट्याङ्की स्ट्यान्ड, फलाम र स्टील का रेलिङ, घर निर्माणका लागि आवश्यक पर्ने ग्रिल, स्टील का सम्पूर्ण सामानहरू, खेलौना, कुर्सी, टेबल, बेन्च लगायत फाइबर ग्यासबाट उत्पादित फन पार्क एवं बालबालिकाका लागि आवश्यक पर्ने सामानहरू उपलब्ध छन्।
0: साथै शुक्ला गण्डकीमै पहिलो पटक कृषि फार्म तारबार, घर जग्गा, विद्यालय, संघ संस्था तारबार गरी संरक्षणका लागि अत्यन्तै उपयोगी विभिन्न साइजका जीआई जाली सुपथ मूल्यमा उपलब्ध गराइन्छ।
1: प्रोप्राइटर ओमकार नागिला, सम्पर्क 9856060113, 9807294।
2: तपाईँको संस्था, कार्यक्रम वा व्यापारलाई आकर्षक प्रिन्टिङ सेवा चाहिन्छ?
3: अब चिन्ता नलिनुहोस्, शरण एन्ड सिसल प्रिन्ट उद्योग, जहाँ गुणस्तर र विश्वास सँगसँगै भेटिन्छ।
2: ब्यानर, फ्लेक्स प्रिन्ट, पोस्टर, बिल बुक, लेटर हेड, टी शर्ट प्रिन्ट, भिजिटिङ कार्ड, विवाहको निमन्त्रणा कार्ड सहित कप, मेडल, सेट लगायतका सबै सेवा एउटै ठाउँमा उचित मूल्यमा। साथै हामी कहाँ शिलालेख पनि लेखिन्छ।
3: छिटो सेवा, सफा प्रिन्ट अनि दिगो सम्बन्ध, त्यसैले त रोजाई सबैको।
2: शरण एन्ड सिसल प्रिन्ट उद्योग, शुक्ला गण्डकी नगरपालिकाको गेट सँगै।
3: प्रोप्राइटर दुर्गामान श्रेष्ठ, सम्पर्क 9846061209 र 9801417718। आजै सम्पर्क गर्नुहोस्।
4: हजुर, दान गरौ।
2: शुक्ला हिलेटार क्षेत्रमा निर्माणाधीन दुग्धेश्वर महादेवको मन्दिर सम्पन्नताका लागि दान गरौ, धार्मिक पुण्य प्राप्त गरौ।
3: ऐतिहासिक, धार्मिक एवं पर्यटकीय क्षेत्रका रूपमा शुक्ला हिलेटार शिवालयलाई विकास गर्न तपाईँको सानो सहयोग महत्वपूर्ण बन्न सक्छ।
4: त्यसैले दान गरौ, सकेको गरौ, सबैले गरौ।
2: अनुरोधक शुक्ला हिलेटार शिवालय क्षेत्र व्यवस्थापन संस्था, शुक्ला गण्डकी।

0: ल किन हो हाम्रो दिदी त छोराको बर्थडेको दिनमा पनि खुसी देखिनुहुन्न त हेर्न कान्छे यतिका पाहुना आउनु भएको छ मलाई त मासु कहाँबाट ल्याउने भनेर पो साह्रै चिन्ता भयो
1: बजारै भरि फ्रेस आउँछ जहाँबाट ल्याए पनि हुन्छ भो खेको चिन्ता लिनु भएको छ यो दिदीले
2: चिन्ता होइन नि बहिनी मासु त जहाँ विश्वास त्यहाँबाट मात्र लिनुपर्छ
3: त्यसो भए विवेक ढुङ्गानाको शुक्ला गण्डकी फ्रेस हाउसमा जानुहोस् आजकल सबैको पहिलो रोजाई त्यही बनेको छ
4: शुक्ला गण्डकी फ्रेस हाउस दुलेगौडा तनहु पञ्चमुनि स्कूलको अगाडि सिकेन्द्र फिस हाउसको आडैमा शाखा पसल दुलेगौडा भित्री बजार साङ्गिला विकास बैंकको पछाडि यहाँ विवाह व्रतबन्ध पास्ने पिकनिक पार्टी भोज भतेरका लागि आवश्यक खसी र कुखुराका मासु पाइनुका साथै जिउँदो खसी बोका पूजाका लागि चाहिने बोका र लोकल कुखुरा पनि पाइन्छ साथै ताजा अन्डा ससेज र फ्रेन्च फ्राई चाहिएमा पनि हामीलाई सम्झनुहोस्
2: प्रोप्राइटर विवेक ढुङ्गाना जानकी ढुङ्गाना मोबाइल 9856066136 र 9151166136
5: हाम्रो कार्यक्रम अरूको भन्दा राम्रो र विशेष हुनुपर्छ है
6: सुन्नुहोस् न ब्यानर बोर्ड र अफसेटको काम त सबै सिग्देल अफसेट प्रेसबाट नै गर्न पर्छ कि क्या हो राम्रो मात्र होइन उत्कृष्ट बन्छ कार्यक्रम
5: ओके लेट्स डन
6: हजुर सिक्देल अफसेट प्रेस शुक्ला गण्डकी चार दुलेगौडा गणपति लघुवित्त रहेको भवनमा
5: यहाँ फ्लेक्स प्रिन्ट ब्यानर होर्डिङ बोर्ड बनाइनुका साथै मायाको चिनो कप मेडल र प्रमाण पत्र बनाइन्छ पत्र पत्रिका पुस्तक कार्यालयका कागज पत्रहरू छाप भिजिटिङ कार्ड परिचय पत्र रजिस्टर ब्याच स्टिकर बिल भरपाई पासबुक ब्रोसर तमसुक र विवाहका कार्ड तथा निमन्त्रणा कार्ड वा शिलालेख बनाउनु परेमा हामीलाई सम्झनुहोस्
6: प्रोप्राइटर गोविन्द सिग्देल फोन 9560285443 र 9947000787
7: होइन रमिला जति बेला पनि तल्लो घर जान्छौ होइन किले मोनी लगाएर हो
8: साँच्ची कि मोहनी नै लगाए कि बुढा मेरो तन मन त्यतै मात्र छ हजुर पनि सिटीको घरको झ्याल ढोका खापा त्रिकोष चौकोस अनि किचनको डेकोरेसन दराज पलङ लोबे टेबल सोफा सेट एकपटक हेर्न जानु त जे हेरे त्यही मोहनी लाउने खालको छ
7: कहाँ बनाएछन् र हो हेर्दा राम्रो भए पनि मजबुत त छैन होला
8: हुन्छ नि खुब पौवा डाँडामा रहेको सुदीक्षा फर्निचर उद्योगमा बनाएका अरे न पसाङ्गिएको छ न त धुला नै लागेको छ वर्षौं भएर बनाएको पनि
7: हजुर आकर्षक र मजबुत फर्निचरका सामानको लागि हामीलाई सम्झनुहोस् तराईबाट ल्याइएको र स्थानीय सालको काठबाट अर्डर अनुसारका सम्पूर्ण सामान तयार गरिन्छ साथै ढुङ्गा गिटी बालुवा सहित ढुवानीको लागि ट्र्याक्टर चाहिएमा पनि उपलब्ध गराइन्छ सम्पर्क सुदीक्षा फर्निचर उद्योग दुलेगौडा पौवा डाँडा पञ्चमुनि स्कुल माथिपट्टि प्रोप्राइटर हरिबहादुर विश्वकर्मा मोबाइल 9811435622
9: सूचना एस तनहु सेवा हस्पिटल दुलेगौडा पीपी चोकमा यही जेठ 20 गते शनिबार
10: पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा कार्यरत पेट मुटु छाती सुगर तथा थाइराइड रोग विशेषज्ञ डाक्टर कृष्णराज अधिकारी
9: हाट जोड्ने तथा नसा रोग विशेषज्ञ डाक्टर मेघराज लामिछाने
10: पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा कार्यरत एनोमली स्क्यान थाइराइड सहित भिडियो एक्सरे विशेषज्ञ डाक्टर सन्तोष बराल
9: वरिष्ठ मानसिक तथा नसा रोग विशेषज्ञ डाक्टर सुभाष विजय महत छाला यौन कुष्ठ रोग एलर्जी तथा सौन्दर्य विशेषज्ञ डाक्टर जे महर्जन
10: फ्यामिली फिजिसियन एन्ड इमर्जेन्सी मेडिसिन डाक्टर रवि बहादुर गुरुङ
9: नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर साजन बराल
10: हाड जोड्ने तथा नसा रोग विशेषज्ञ डाक्टर अनिल बिक
9: वरिष्ठ बाल तथा नवजात शिशु रोग विशेषज्ञ बिहान 8:30 देखि 9:30 सम्म दिउँसो 3 बजेदेखि 4 बजे डाक्टर अमन कुमार झा वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर सुदीप गुरुङ वरिष्ठ फिजियोथेरापी परामर्श तथा दैनिक उपचार डाक्टर सुसन कालु र स्नेहा मन्डर
11: बिरामीहरूको स्वास्थ्य परीक्षण र उपचारका लागि आउनुहुने भएकाले सम्बन्धित रोगका बिरामीहरूले समयमै स्वास्थ्य उपचार गराई स्वास्थ्य लाभ लिनुहोला
10: साथै दैनिक भिडियो एक्सरे सहित 24 घण्टा डाक्टर रूपेश कुमार यादवद्वारा उपचार एवं परामर्श र फार्मेसी सेवा समेत उपलब्ध रहेको सहर्ष जानकारी गराइन्छ
9: तनहु सेवा हस्पिटल दुलेगौडा फोन नम्बर 0658414377 मोबाइल 9556443443
12: विद्यार्थी भाई बहिनीहरू, आज म तिमीहरूलाई धूम्रपानको बारेमा पढाउँदैछु। ध्यान दिएर सुन है।
13: म्याडम, धूम्रपान भनेको के हो?
12: ल सुन, धूम्रपान भन्नाले खास गरी सुर्तीजन्य पदार्थको धुवा खानु हो। चुरोट, बिउरी, तमाखु, कक्कड जस्ता सुर्तीजन्य पदार्थको सेवन गर्नु हो। धूम्रपानको धुवामा 7,000 भन्दा बढी किसिमका रासायनिक तत्व पाइन्छन्। ती मध्ये 69 भन्दा बढी तत्वले क्यान्सर गराउँदछ।
13: अनि धूम्रपान तथा सुर्तीजन्य पदार्थ सेवन गर्दा कस्ता कस्ता असर देखिन्छन् म्याडम?
12: धूम्रपान तथा सुर्तीजन्य पदार्थ सेवन गर्दा मुख, फोक्सो, पेट, फियो, आन्द्रा, मूत्र नली, पाठेघर आदिको क्यान्सर हुन्छ। दम, दीर्घ श्वास प्रश्वास रोग, उच्च रक्तचाप, हृदय घात, मस्तिष्क घात, गर्भपतन हुने, कम तौलको बच्चा जन्मने, अवधि पूरा नभई बच्चा जन्मने, मृत बच्चा जन्मने आदि गराउँदछ। त्यति मात्रै कहाँ हो र, धूम्रपानको धुवाले धूम्रपान नगर्ने व्यक्तिलाई समेत असर गर्दछ। नजिक बसेकै कारणले विश्वमा वर्षेनी 6,00,000 मानिसको मृत्यु हुने गरेको छ।
13: अनि नि म्याडम, यो धूम्रपान तथा सुर्तीजन्य पदार्थबाट बस्ने उपायहरू पनि छन् कि?
12: छन् नि। यसबाट बस्ने उपायहरू साथी भाइको लहै लहैमा नपर्ने, दीर्घकालीन असरको मनन गरी कुलतमा नफस्ने, धूम्रपानबाट छुटकारा पाउनका लागि स्वास्थ्य कर्मीसँग सल्लाह लिने, सार्वजनिक स्थलमा धूम्रपान नगर्ने र घरभित्र अनि बच्चाको अगाडि कहिले धूम्रपान नगर्ने। धूमपान तथा सुर्तीजन्य पदार्थबाट टाढै बसौं, आफू बचौं र अरूलाई पनि बचाऊ।
14: स्वास्थ्यकर कोषको सहयोगमा जीपी कोइराला राष्ट्रिय श्वास प्रश्वास उपचार केन्द्रद्वारा जनहितमा जारी सन्देश।
15: भर्ना खुल्यो, भर्ना खुल्यो, भर्ना खुल्यो।
16: गण्डकी प्रदेशमा नै उत्कृष्ट नतिजा ल्याउन सफल त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त भानुभक्त बहुमुखी क्याम्पस बेल चौतारामा शैक्षिक सत्र 2083-84 लागि मानविकी शिक्षा र व्यवस्थापन संकायमा स्नातक तह प्रथम वर्षमा अंग्रेजी र नेपाली दुवै माध्यममा भर्ना खुल्यो।
15: समयमै भर्ना भई आफ्नो सिट सुरक्षित गर्नुहोस्।
16: हाम्रा विशेषताहरू वर्षौंदेखि गण्डकी प्रदेशमा नै उत्कृष्ट नतिजा ल्याउन सफल जनस्तरबाट संचालित न्यून शुल्कमा पढाइ हुने सामुदायिक क्याम्पस
15: दक्ष र अनुभवी प्राध्यापकहरूबाट अध्यापन गराइने
16: शुक्ला गण्डकी भीमाद म्याग्दी रिसिङ घिरिङ र हरिनाश गाउँपालिका भित्रका विद्यालय टपरलाई मासिक शिक्षण शुल्कमा 100% र द्वितीय हुनेलाई 50% छात्रवृत्तिको व्यवस्था
15: कक्षा 12 3.6 वा 100 भन्दा माथिको जीपीए प्राप्त गर्ने विद्यार्थीहरूलाई मासिक शिक्षण शुल्कमा 100% छात्रवृत्तिको व्यवस्था
16: 3.4 3.59 सम्म जीपीए प्राप्त गर्ने विद्यार्थी मासिक शिक्षण शुल्कमा 50% छात्रवृत्तिको व्यवस्था
15: पहिला भर्ना हुन आउने 15 विद्यार्थीहरूलाई भर्ना शुल्कमा रु 4,000 छुटको व्यवस्था
16: साथै यूजीसी प्रदेश सरकार नगर र क्याम्पसको छात्रवृत्तिको व्यवस्था
15: र बिहानी सत्रमा कक्षा सञ्चालन हुने
16: विस्तृत जानकारीका लागि भानुभक्त बहुमुखी क्याम्पस शुक्ला गण्डकी 5 बेल चौतारा तनहु फोन 0 65 5 71 240
17: सिप सिकौं भविष्य बनाऊ योग्यताले मात्र होइन अब सफलताका लागि सिप पनि चाहिन्छ त्यसैले आउनुहोस् देश वा विदेश सबैतिर काम लाग्ने सिप सिकौं
18: हजुर रोजगारीको सुनौलो अवसर खोजिरहनु भएको छ भने यो सूचना तपाईँका लागि हुन सक्छ स्वास्थ्य क्षेत्रमा दक्ष र आत्मनिर्भर बन्ने गरी तपाईँ हाम्रो सहर दुलेगौडामा शुरू हुँदैछ केयर गिभर तालिम छिट्टै भर्ना भई सिट सुरक्षित गर्नुहोस्
17: नर्स बन्ने सपना अब केयर गिभर तालिम लिएर पूरा गर्नुहोस् अनुभवी प्रशिक्षकहरूबाट सैद्धान्तिक र व्यवहारिक ज्ञान प्रदान गराई अस्पताल वृद्धाश्रम र होम केयर सेवाका लागि दक्ष जनशक्ति उत्पादन गर्न यही असार 1 तालिम सञ्चालन हुने सहर्ष जानकारी गराउँदछौ
18: नोट न्यूनतम कक्षा 8 उत्तीर्ण भएका 18 पूरा भएकाहरू तालिममा सहभागी हुन सक्नेछन्
17: सम्पर्क दुलेगौडा एनआईसी बैंक भएको भवन फोन 98564443 98041-43628 र 98562-46446
19: कहाँ जाने
20: सिधै मयाम चिसा पानीबाट काठमाडौँबाट
19: मयाम चिसा पानी अनि बिचमा नझर्ने
20: अब त हरेक दिन बिहान 8 काठमाडौँ बस पार्कको लोत्से महलबाट मयाम चिसा पानी र यताबाट बिहान 8 बजे काठमाडौँका लागि माइक्रो छुट्छ नि।
19: ए हो र, यस्तो सुविधा पनि आइसक्यो र जाम।
0: हजुर, माइक्रोको सुविधाका लागि सम्पर्क काठमाडौँमा होटल टाइटनिक प्रोप्राइटर रामचन्द्र महत 98461168 र दुलेगौंडा ढोलफिर्दी छाब्दी देउराली साखी हुँदै मग्याम चिसा पानीका लागि संयोग कटेज लज एन्ड रेस्टुरेन्ट प्रोप्राइटर हरिचन्द्र महत 98235526363।
21: तपाईं सुन्दै हुनुहुन्छ रेडियो ढोर बाराही 103.8 मेगा।

0: धूम्रपानका कारण आज मलाई फोक्सोको क्यान्सर भएको छ। यही गल्तीका कारण केही दिनमा मेरो जीवन समाप्त हुनेछ।
1: त्यही धूम्रपानका कारण मेरो पहिलो बच्चा अपाङ्ग जन्मियो, दोस्रो बच्चा पनि जोगाउन सकिन।
2: मलाई मुख र घाँटीको क्यान्सर छ, बाँचेर पनि म मरेतुल्य भए। म अलिकति पनि हिँड्न सक्दिनँ, श्वास प्रश्वासमै समस्या देखियो।
3: धूम्रपान गर्न छोडौ, स्वस्थ जीवन बाँचौ।
4: नेपाल सरकार, विज्ञापन बोर्ड।
5: स्वास्थ्य क्षेत्रमा सबैको मन जित्न सफल शुक्ला गण्डकीकै पहिलो पोलिक्लिनिक
6: यस दुलेगौडा पोलिक्लिनिकमा यही असर 20 गते तेस्रो शनिबार
5: छाला यौन तथा कुष्ठरोग विशेषज्ञ डाक्टर अनुप पण्डित
6: पश्चिमाञ्चल क्षेत्रीय अस्पतालका नसा तथा मनोरोग विशेषज्ञ डाक्टर सुभाष बाबु महत
7: हार्ट जोर्नी नसा तथा बाद रोग विशेषज्ञ डाक्टर टीकाराम पौडेल
6: वरिष्ठ पेट छाती मुटु सुगर र प्रेसर रोग विशेषज्ञ डाक्टर हरिकृष्ण भण्डार
5: र भिडियो एक्सरे विशेषज्ञ डाक्टर सुरेन्द्र आचार्य बिरामीहरूको स्वास्थ्य परीक्षणका लागि आउँदै हुनुहुन्छ।
6: साथै यही 21 गते आइतबार वरिष्ठ छाला यौन तथा कुष्ठरोग विशेषज्ञ डाक्टर सुरेन्द्र सापकोटा
8: समयमै स्वास्थ्य उपचार र परामर्श लिई स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
5: यस दुलेगौडा पोलिक्लिनिकमा नाक कान र घाँटीको विशेषज्ञ सेवा सुगर प्रेसर थाइराइड पाइल्स फिस्टुला र फिसरका साथै आई ड्रोसिल हर्निया र पिसाब सम्बन्धी समस्याको दैनिक विशेषज्ञहरूबाट उपचार गरिन्छ।
8: साथै किशोर किशोरीहरूलाई परिवार योजना सम्बन्धी निशुल्क परामर्श समेत दिइन्छ।
9: थप जानकारीको लागि सम्पर्क दुलेगौडा पोलिक्लिनिक प्राली फोन 0654141129 र 98560131053।
8: होइन के सुन्ने भनेको
5: थाहा छैन र हाम्रो बेल चौतारामा आइतबारे हाट बजारमा मात्र होइन नि सबै दिन ताजा तरकारी बिक्री हुन्छ नि
8: हो र अरू दिन पनि हाम्रै शुक्ला गण्डकीको उत्पादन पाइन्छ
5: हो त शुक्ला गण्डकीका किसानले उत्पादन गरेको तरकारी र अन्य कृषि उपज खैरनी चार महिला विकास बहुद्देश्य सहकारीले बिक्री गरिदिन्छ होइन कति हतार गरेको कुरा सुन्नु पर्दैन
8: थाहा छ के बिहान 7 बजेदेखि 11 बजेसम्म र दिउँसो 4 बजेदेखि बेलुका 7 बजेसम्म जहिले गए पनि हुन्छ होइन र
5: प्रबर्धक शुक्ला गण्डकी नगरपालिका र श्री खैरनी चार महिला विकास बहुद्देश्य सहकारी संस्था लिमिटेड
8: कान्छे भोलि घर पूजा गर्नु पर्ने कलेजबाट फर्कदा पूजा सामग्री लिएर आऊ है
10: हस् मम्मी नयाँ घरमा फुल रोप्न गमलाहरू पनि ल्याउने भन्नुभएको होइन
8: हुन्छ हुन्छ तर पाएसम्म माटोकै गमला राम्रो भन्छन् कति पाइन्छ र
10: पाइन्छ नि दुलेगोडाको सेन्सीका पूजा सामग्री पसलमा हजुरले भन्नुभएको सबै कुरा आइपुग्छ चिन्तै नगर्नु न
5: हजुर हामी कहाँ रुद्री एकहा व्रतबन्ध घर पैचो नौ ग्रह ग्रह शान्ति लाखवती महायज्ञ सत्यनारायण पूजाका सामग्री पाइनुका साथै माटोबाट बनेका सबै प्रोडक्टहरू थोक तथा खुद्रा मूल्यमा उपलब्ध रहेका छन्
6: सेन्सीका पूजा सामग्री पसल प्रभु बैंक भन्दा एक घर माथि बजाज शोरूम सँगै
5: प्रोपाइटर समीक्षा गुरुङ सम्पर्क 98461331 र 98468385022
11: एडमिशन ओपन
12: पोखरा कॉलेज ऑफ मैनेजमेंट PCM एफिलिएटेड टू पोखरा यूनिवर्सिटी
11: 24th इयर्स ऑफ एकेडमिक एक्सलेंस इन मैनेजमेंट
12: बैचलर प्रोग्राम
11: 4 years program of Bachelor in Business Administration BBA
12: 4 years of IT program Bachelor of Computer System and Information Technology BCSIT
11: 4 years program of Bachelor of Business Administration in Finance BBA Finance
12: Forms are available at college administration at 9 a.m. to 3 p.m.
11: Science and Management both in stream can apply
12: Last date of form submission 26 Asar 2018
11: Entrance exam 29th Asar 2083.
12: Enter to learn, go for to serve.
11: Further details: Pokhara College of Management, PCM, Ganmarga, Nadipur, Pokhara 3, Kaski, Nepal. Telephone number 0615447615701254. Email info@pcm.edu.np. Website www.pcm.edu.np.
13: नौ आयो खुशी को खबर होलसेल तथा सस्तो में कपड़ा खरीद करना चाहने का लागि खुशी को खबर
14: ग्राहक आवश्यकता मद्देनजर करते तपाई हाम्रो शहर दुलेगौड़ा हेल्पोस्ट चोक नजिक गंडकी हार्डवेयर को सटर लाइन में रहकर प्रिंस फैंसी हाउस में आउनुहोस्। सस्तो में मन परेको कपड़ा रोजी रोजी लैजानुहोस्। बालक देखि वृद्ध सम्म सबै उमेर समूहलाई आवश्यक नया तथा आधुनिक डिजाइन का कपड़ाहरू होलसेल मूल्यमा बिक्री गरिन्छ।
13: जुत्ता चप्पल सुट पैंट लेडीज आइटम साड़ी कुर्ता सुरुवाल होलसेल मूल्यमा बिक्री गरिन्छ।
14: सम्पर्क प्रिन्स फैंसी हाउस मोबाइल 98066-81115।
15: आहा घर त साह्रै चित्त बुझ्दो भयो होइन बुढी। अब किचनको लागि पनि सामान गजबकै ल्याउनु पर्यो। बरु कहाँ जाने होला त?
16: आ बुढा केलाई चिन्ता लिनु छ र? ओल्लो घर पल्लो घरतिर सबैले सोभी गिफ्ट एन्ड किचन कर्नरकै सामान ल्याएका रहेछन्। मलाई पनि त्यहाँको भाँडाकुँडा चाहिँ साह्रै मन पर्यो। हामी पनि त्यतै जाऊ।
14: हजुर हामी कहाँ स्वदेश तथा विदेशबाट आयात गरिएका किचन तथा गिफ्टका गुणस्तरीय सामानहरू सुपथ मूल्यमा पाइन्छ। साथै समाज क्लब तथा आमा समूहलाई आवश्यक भाँडाकुँडाहरू खरिदमा विशेष छुट दिइन्छ भने पसलदेखि 3 किलोमिटर दूरीसम्म होम डेलिभरी समेत गरिन्छ।
13: सम्पर्क सोभी गिफ्ट एन्ड किचन कर्नर दुलेगौड़ा युनिक डिपार्टमेन्टको 2 घर तल प्रोप्राइटर जीके श्रेष्ठ गणेश पार्वती श्रेष्ठ फोन नम्बर 065-414-234 र 98-171-56606।
17: के कम्मर दुखाई घोडा तथा जोर्नी दुखाई गर्दन दुखाई र नसा च्यापिने समस्याले तपाईँलाई सताइरहेको छ?
18: अब चिन्ता नगर्नुहोस्। भीपी फिजियोथेरापी एन्ड अर्थो सेन्टरले शुक्ला गण्डकी 4 दुलेगौड़ामा फिजियोथेरापी सेवा प्रदान गर्दै आइरहेको छ।
17: हाम्रा सेवाहरू कम्मर दुखाई तथा डिस्क समस्याको उपचार,
18: घुँडा तथा जोर्नी दुखाईको फिजियोथेरापी, गर्दन दुखाई तथा नसा च्यापिने समस्याको उपचार,
17: फ्युजन सोल्डर तथा मांसपेशी दुखाईको उपचार, पक्षघात तथा स्ट्रोक पछिको पुनर्स्थापना सेवा,
18: खेलकुदका क्रममा लाग्ने चोटपटक तथा दुर्घटना पछिको उपचार, फ्याक्चर तथा अपरेसन पछिको एक्सरसाइज थेरापी,
17: पाइटीका तथा नसा सम्बन्धी दुखाई व्यवस्थापन, साथै हिट थेरापी, टेन्स अल्ट्रासाउन्ड थेरापी लगायतका आधुनिक सेवाहरू उपलब्ध रहेका छन्।
18: दुखाईबाट मुक्ति, सक्रिय जीवनको शुरूवात, तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता।
17: थप जानकारी तथा समय लिनको लागि सम्पर्क गर्नुहोस् 98-461-96-769 र 98-461-15-644।
18: भीपी फिजियोथेरापी एन्ड अर्थो सेन्टर शुक्ला गण्डकी 4 दुलेगौड़ा व्हाइट हाउस पार्टी प्यालेसको अगाडि।
19: तपाईं सुन्दै हुनुहुन्छ रेडियो ढोरबाराही 103.8 मेगाहर्ज।

0: आउँदो असार 20 गते शनिबार एस वीरेन्द्र स्वास्थ्य क्लिनिक दुलेगौड़ामा,
1: हरियो खर्क अस्पताल पोखरामा कार्यरत वरिष्ठ नाक कान घाँटी तथा थाइरोइड रोग विशेषज्ञ डाक्टर डीबी लामिछाने आउनुहुने भएकाले कानबाट पिप आउने, दुख्ने, कान कम सुन्ने, सुद्धा रिंगट लाग्ने, कान वरिपरि घाउ खटिरा, नाकको एलर्जी, नाक तालिने, नाक भित्र मासु पलाएको, नाकबाट रगत बग्ने, पिनासको समस्या, घाँटीको एलर्जी, टन्सिलको संक्रमण, मुख भित्रको घाउ खटिरा, थाइरोइड ग्रन्थि सुनिने, गिर्खा वा मासु पलाउने जस्ता समस्याहरूको उपचार तथा परामर्श र नाक कान घाँटीको इन्डोस्कोपी सँगै मेसिनद्वारा सफा पनि गरिन्छ।
2: साथै नेपाल आर्मी अस्पताल फुलबारीमा कार्यरत वरिष्ठ हाड जोड्नी तथा नसा रोग विशेषज्ञ डाक्टर राजेन्द्र कार्की,
3: प्रत्येक दिन सिनियर कन्सल्टेन्ट रेडियोलोजिस्ट डाक्टर सुरेन्द्र आचार्यबाट पेट छाती सहित सम्पूर्ण अङ्गको भिडियो एक्सरे एनोमली स्क्यान गरिनुका साथै ईसीजी यूएससी तथा गुणस्तरीय ल्याब सेवा दिइन्छ।
4: वीरेन्द्र स्वास्थ्य क्लिनिक शुक्ला गण्डकी 4 दुलेगौंडा, सम्पर्क 0564142333
2: र 9868

0: connect your dream, connect your future, still connect your heart.
1: Connect Australian Education and Visa Services. Shukla Gandaki Char Tulegora, Work in Department Bhavan Sangai, Mobile, Antanabe Pasati, Bottis Charsi, Tiranabe, or Antanabe Pasati, Artis Juna Tirata.
2: तपाईको संस्था कार्यक्रम वा व्यापारलाई आकर्षक प्रिन्टिङ सेवा चाहिन्छ
3: अब चिन्ता नलिनुहोस् शरणयान सिसल प्रिन्ट उद्योग जहाँ गुणस्तर र विश्वास सँगसँगै भेटिन्छ
2: ब्यानर फ्लेक्स प्रिन्ट पोस्टर बिल बुक लेटर हेड टी-शर्ट प्रिन्ट भिजिटिङ कार्ड विवाहको निमन्त्रणा कार्ड सहित कप मेडल सेट लगायतका सबै सेवा एउटै ठाउँमा उचित मूल्यमा साथै हामी कहाँ शिलालेख पनि लेखिन्छ
3: छिटो सेवा सफा प्रिन्ट अनि दिगो सम्बन्ध त्यसैले त रोजाई सबैको
2: सरन एन्ड स्पेशल प्रिन्ट उद्योग शुक्ला गण्डकी नगरपालिकाको गेट सँगै
3: प्रोपाइटर दुर्गामान श्रेष्ठ सम्पर्क 9843612009 र 9801421718 आजै सम्पर्क गर्नुहोस्
4: रामुलाई किन स्कुल नपठाएको मैले दाई
5: काममा अलि सघाउँछ कि भनेर नि
4: हैन दाई बालबालिकालाई पढाउनु उनीहरूको अधिकार हो बाल श्रम त अपराध हो नि हाम्रो इच्छा सबै बालबालिकालाई गुणस्तरीय शिक्षा उमेर पुगेका सबै बालबालिकालाई विद्यालय भर्ना गरौं छोरा र छोरीलाई समान शिक्षाको अवसर दिऊ बाल श्रमको अन्त्य गरौं
6: अनुरोध गण्डकी प्रदेश सरकार मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय प्रेस रजिस्ट्रारको कार्यालय गण्डकी प्रदेश पोखरा
7: होइन है आरोसी आर्यालाई लिएर कता हिँड्यौ
8: हेर न आर्यन पर्सि स्कुलको सांस्कृतिक कार्यक्रममा सबै जात जातिको संस्कृति झल्कने नाच देखाउने भनेको त्यही भएर सबै जातिको पोसाक लिन भनेर जान लागेको के कहाँ पाइन्छ कुन्नी
9: मलाई पनि बिहेको लागि गहना चाहिएको छ आजकल सुन भन्दा कम छैन हराएमा डर छैन ग्यारेन्टीको गहना नै चल्तीमा छ राम्रो डिजाइनको पाए लिने भनेको
7: ए त्यसो भए युर सिङ्गापुर फेन्सी एन्ड ज्वेलर्स सपमा सँगै जाउँ न त म पनि हाम्रो समाजको दाजुभाइको लागि भाङ्रा कछाड कम्ब्याट ज्याकेट सिङ्गापुरै पेटी लिने हिँडेको ग्यारेन्टीको गहनादेखि सबै जात जातिको पोसाक एउटै छानामुनि पाइने ठाउँ भनेको त्यही त हो
8: हामी कहाँ गुरुङ मगर नेवार छेत्री तामाङ ठकुरी भुजेल जात जातिको ड्रेस युके स्वेटर ब्याग तथा पर्स मणिपुरे सिङ्गापुरे होल्यान्ड लुङ्गी सल कोरियन टी सर्ट कम्मर बन्धक दौरा सुरुवाल खुकुरी टोपी लगायत परम्परागत जातीय गर गहनाहरू शिरबन्दी शिरफुल टिकमाला ढुम्री यार्लिङ मारवाड़ी पाटेसुन बुलाकी लाहुरे फुली जन्तर चन्द्रमा नौगेडी असर्की कन्थमाला मुगामाला हमिलमाला न्यापुसिक झापुसिक तायोमाला डुसवाङ माकसी कल्ली बिरमली आँसी खुर्पेटो सुर्खेथैली डोरी लगायत सम्पूर्ण पोतेका आइटमहरू पाइनुका साथै आधुनिक डिजाइनका गर गहनाहरू रानीहार चन्द्रहार मिनीहार चोकरहार मंगलसूत्र बालाचुरा पञ्चधातु अंगुठी रामलीला झुम्का पिजोडा झुम्का सिक्री लकेट माइली तिलहरी छड्के तिलहरी घुम्टो क्राउन सेन्डिल जिम्बू र ब्रुनाईको माछा पाइन्छ
7: सम्पर्क युर सिङ्गापुर फेन्सी एन्ड ज्वेलरी सप मुक्तिनाथ बैंकको एक घरमाथि दुलेगौडा प्रोप्राइटर आर्यन कुमार श्रेष्ठ मोबाइल 9821484664 र 9811403305
10: आहा कति स्वादिष्ट मासु हो यत्रो पार्टी गर्दा पनि घरमै पालेको खसी काटी छन् कि क्या हो
11: दिदी पनि नमजाल झुक्किनु भएछ नि हुन त मैले पनि त्यही सोचेको थिएँ तर यो मासु त शुक्ला सिटी फ्रेस हाउसबाट ल्याएको रहेछ नि
2: हजुर हामी कहाँ विवाह भोज पिकनिक व्रतबन्ध पार्टीको लागि आवश्यक लोकल खसी कुखुराको मासु अन्डा ससेज फ्रोजन मोमो किमा र फ्रेन्च फ्राई होलसेल तथा खुद्रा बिक्री गरिन्छ अन्य फ्रेस हाउसको तुलनामा यहाँ गुणस्तर सफा र शुद्ध मासु पाइन्छ साथै होम डेलिभरी पनि गरिन्छ छोटो समयमा नै धेरै ग्राहकको रोजाइमा पर्न सफल शुक्ला सिटी फ्रेस हाउस दुलेगौडा प्रोप्राइटर तीर्थराज गर्तौला फोन 0656905065 मोबाइल 9816634372 दाई पहिला यो मोबाइल हेरिदिनुहोस् न के भयो भयो फोटो भिडियो नम्बर सबै यसमै थियो एक्कासी बिग्रियो
12: खै दिनुहोस् त ए चिन्ता नगर्नुहोस् तपाईँ द एप्पल सब नोकिया सर्भिस सेन्टरमा हुनुहुन्छ
2: अनि बन्छ त दाई
12: यहाँ सबै प्रकारका मोबाइल फोनहरू मर्मत गरिन्छ अनि सुन्नुहोस् त
13: द एप्पल सप नोकिया सर्भिस सेन्टर दुलेगौडा बस बिसौनीको ठिक पारिपट्टि
14: सबै ब्रान्डका मोबाइल बिक्री साटफेट र एसोसरी सामानहरू उपलब्ध छन्
13: नोट नयाँ आइफोन खरिद गर्नु परेमा वा सेकेन्ड ह्यान्ड बिक्री गर्नु परेमा समेत हामीलाई सम्झनुहोस्
14: प्रोपाइटर राजन पौडेल मोबाइल 9856062029
15: ए बुढी तिमीले भने जस्तै घर बन्यो हेर त खुसी त छौ नि
16: घर मात्रै बनाएर हुन्छ त्यो भन्दा ठुलो कुरा त साथ सजा हो नि सुन्नुहोस् त पोखरातिर गएर राम्रा राम्रा फुलका बिरुवा र गमलाहरू ल्याउन पाए बल्ल मैले सोचे जस्तै हुन्छ
15: तिमी पनि यसो बुझ्ने गर न फुल गमला सजावटको सामग्री लिन पोखरा नै किन जानु पर्छ र हाम्रै धुलेगौडा बजारको हेल्पोस्टोकमा खुलेको द भिलेज गार्डनमा जाउ न तिमीले जे जे खोज्यौ त्यही त्यही पाइहाल्छौ
16: ए हो र तल्लो घरको दिदीको घरलाई पनि चाहिएको छ भन्दै हुनुहुन्थ्यो हामी आजै जान्छौ
17: हजुर घर भित्र होस् या बाहिर गार्डन वा बारदेली सबैतिर लगाउन मिल्ने आकर्षक बिरुवा गमला बगैंचामा प्रयोग हुने सामान र बिरुवाका लागि आवश्यक मल र औषधि चाहिएमा हामीलाई सम्झनुहोस्
18: पञ्चनन्दन कृषि उद्योग प्रालीद्वारा सञ्चालित द भिलेज गार्डन शुक्ल गण्डकी 4 हेल्प पोस्ट लाइन दुलेगौडा
17: प्रोपाइटर रबिन थापा सम्पर्क 9856033398 र 9465010950
19: तपाईँ सुन्दै हुनुहुन्छ रेडियो ढोरबाराही 103.8 मेगाहर्ज

0: बीबीएस मा नेपाल टप गर्ने अञ्जना राई, जिल्ला टप गर्ने विष्णुमाया मल्ल र कलेज टप गर्ने विद्या श्रेष्ठ जस्तै उच्च शैक्षिक सफलता हासिल गर्ने पालो अब तपाईँको।
1: कक्षा 12 उत्तीर्ण हुन सफल, सम्पूर्णलाई हार्दिक बधाई सहित यस गण्डकी मल्टिपल कलेज भुरुङ्गेमा नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराइन्छ।
0: बीबीएस प्रथम वर्ष 2081 र दोस्रो वर्ष 2082 निरन्तर नेपाल टप नतिजा प्राप्त गरेको यस कलेजमा सीमित सिटका लागि भर्ना खुल्यो। आजै भर्ना भई आफ्नो सिट सुरक्षित गर्नुहोस्। साथै पहिला भर्ना हुन आउने विद्यार्थीहरूलाई प्राप्त जीपीए को आधारमा विशेष छुटको व्यवस्था रहेको छ।
1: छुटका दायराहरू:
0: कक्षा 12 को परीक्षामा 3.6 जीपीए वा सो भन्दा बढी जीपीए प्राप्त गरी उत्तीर्ण विद्यार्थीलाई भर्नामा 100% छुट।
1: 3.4 जीपीए वा सो भन्दा बढी जीपीए प्राप्त गरेका विद्यार्थीलाई 80% छुट।
0: र 2.5 जीपीए वा सो भन्दा बढी जीपीए प्राप्त गर्ने विद्यार्थीलाई 60% छुटको व्यवस्था गरिएको छ।
1: थप जानकारीका लागि सम्पर्क 0658174479, मोबाइल 9850602065 र 9848064145।
2: टाइम चेक को साथमा बनकेवा कालिका सुन चाँदी पसल, दुलेगौड़ा हेल्पोस चोक आफ्नै भवनमा छापावाला सुनका आधुनिक डिजाइनका तयारी गर गहना र राशि अनुसारका पत्थर पाइन्छ। अर्डर अनुसारका गहना तयार गर्नुको साथै पुरानो गर गहना नयाँ गहनासँग साटफेर पनि गरिन्छ। प्रोपाइटर बाजुराम सुनार, विनोद सुनार, मोबाइल 9816395301।

0: थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको बिहान 9 बजेको थाहा खबरमा धर्मराज भट्टसँगै रविन्द्र सुवेदीको नमस्कार।
1: थाहा खबर थाहा संचार नेटवर्कमा आबद्ध देशका विभिन्न एफएम स्टेशनबाट एकसाथ प्रसारण भइरहेको छ।
0: शुरूमा मुख्य समाचारका शीर्षकहरू।
1: बाढ़ी पहिरोले संखुवा सभाको सिलीचोङमा 7 परिवार विस्थापित, लमजुङको बेसी सहर चामे सड़क र मध्य पहाड़ी राजमार्गमा रात्रिकालीन यातायात बन्द।
0: कपिलवस्तुमा बस पल्टिँदा 22 जना घाइते, रसुवागढ़ी नाकाबाट चालू आर्थिक वर्षमा 3.5 करोड़ बढ़ीको अवैध सामग्री बरामद।
1: कंग्रेसको देउवा पक्षले आज दाङमा लुम्बिनी प्रदेश स्तरीय भेला गर्दै शेखर कोइराला पक्षका नेताहरू पनि सहभागी हुने।
0: इरानसँग दोहामा वार्ता हुन लागेको अमेरिकी राष्ट्रपतिको दावी, वार्ताको कुनै तयारी नरहेको इरानको प्रतिक्रिया।
1: र जापानलाई पराजित गर्दै ब्राजिल विश्वकप फुटबलको प्री क्वार्टर फाइनलमा पाराग्वेसँग पेनाल्टीमा हारेपछि जर्मनी बाहिरियो।
2: पानी जीवनको आधार हो, तर स्वच्छ पानी स्वस्थ जीवनको आधार। हिमालयज अन टप, लाङटाङ हिमालको स्वच्छ प्राकृतिक पानी अब तपाईँको हातमा। अन्तर्राष्ट्रिय स्तरको अत्याधुनिक प्रविधिबाट प्रशोधित अन टप ब्रान्डका पानी 500 देखि 900 मिलिलिटरका आकर्षक पेट बोतलहरूमा उपलब्ध छ। थप जानकारीका लागि हिमालयज स्प्रिङ वाटर प्राली, नयाँ बानेश्वर, काठमाडौँ। फोन 4781-7780-724 वा हिमालयजवाटर.com.np लगइन गर्नुहोस्। यो हो थाहा संचार नेटवर्क, समयको आवाज, समयको आवाज।
0: समाचार अब विस्तारमा। संखुवा सभाको सिलीचोङ गाउँपालिका एकमा लगातारको वर्षापछि आएको बाढ़ी पहिरोले 7 परिवार विस्थापित भएका छन्। बाढ़ी पहिरोका कारण सिलीचोङ एक देनछोङका 7 परिवार विस्थापित भएका हुन्। शनिबार रातिदेखिको वर्षाले बाढ़ी पहिरो आउँदा सिलीचोङ एक तल्लो तेनछोङका 7 परिवार विस्थापित भएका जिल्ला प्रहरी कार्यालयका निमित्त प्रमुख एवं प्रहरी निरीक्षक धनबहादुर राजवंशीले जानकारी दिनुभयो। बस्तीमाथिको जमिन चिरा परेपछि स्थानीयलाई गाउँपालिका र सिसुवा प्रहरी चौकीको सहयोगमा सुरक्षित

0: लोकमार्गमा आजदेखि रात्रिकालीन समयमा सवारी सञ्चालनमा रोक लगाइएको छ। हिजो बसेको प्रमुख जिल्ला सुरक्षा समिति लमजुङको बैठकले यस वर्षको मनसून जन्य विपदबाट हुन सक्ने सम्भावित जनजनको क्षतिलाई न्यूनीकरण गर्न असार मसान्तसम्म अत्यावश्यक बाहेकका अन्य सवारी साधन सञ्चालनमा रोक लगाइएको हो। लमजुङका सहायक प्रमुख जिल्लाधिकारी थम्मन सिंह गौतमले बेंसी शहर चामे सड़कको बेंसी शहरबाट मनाङ जिल्लाको सिमानासम्मको खण्डमा प्रत्येक दिन साँझ 6 बजेदेखि बिहान 6 बजेसम्म र पुष्पलाल मध्यपहाड़ी लोकमार्गको सुन्दर बजार भोरलेटार सड़क खण्डको बिमिरे भन्ज्याङ क्षेत्रमा प्रत्येक दिन साँझ 7 बजेदेखि बिहान 5 बजेसम्म सवारी साधन सञ्चालन गर्न रोक लगाइएको छ। यस सड़क खण्डमा अत्यावश्यक रहेका सवारी साधन भने सञ्चालन गर्न दिइनेछ। आजदेखि धेरै वर्षा हुने सम्भावना रहेको जानकारी भएकाले पनि रात्रिकालीन समयमा जोखिम न्यूनीकरण गर्ने उद्देश्यले सवारी सञ्चालनमा रोक लगाइएको सहायक प्रमुख जिल्लाधिकारी गौतमले बताउनुभयो।
1: आज र भोलि देशका विभिन्न स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना रहेकाले सतर्क रहन जल तथा मौसम विज्ञान विभागले अनुरोध गरेको छ। दुई दिन अगाडि नै विशेष बुलेटिन जारी गरेको विभागको मौसम पूर्वानुमान महाशाखाले आज र भोलि देशका अधिकांश प्रदेशमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना रहेको भन्दै आवश्यक सावधानी अपनाउन अनुरोध गरेको हो। मनसूनी गतिविधि बढ़दा आज मधेस कोशी बागमती गण्डकी लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाड़ी र तराई भूभागका थोरै स्थानमा मेघगर्जन चट्याङसहित भारी वर्षाको सम्भावना रहेको छ। यी प्रदेशका एक दुई स्थानमा धेरै भारी वर्षाको समेत सम्भावना छ। बंगालको खाड़ीमा विकसित हुने न्यूनचापीय प्रणालीका कारण नेपालमा जलवाष्पयुक्त हावाको प्रवाह क्रमशः बढ़ने क्रममा रहेकाले भारीदेखि धेरै भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। भारीदेखि धेरै भारी वर्षाका कारण भूक्षय बाढ़ी पहिरोको जोखिम रहेकाले शहरी तथा तराई क्षेत्रमा डुबानको जोखिम समेत रहेको ठूला तथा साना नदी नाला र खोलाहरूमा पानीको सतह बढ़न सक्ने पनि महाशाखाले जनाएको छ। आज झापा इलाम पाँचथर ताप्लेजुङ तेह्रथुम संखुवासभा नवलपरासी पश्चिम रूपन्देही कैलाली कञ्चनपुर र आसपासका जिल्ला भई बहने ससाना नदीहरूको बहाव उल्लेख्य बढ़ने र आकस्मिक बाढ़ीको जोखिम समेत रहने सम्भावना छ। गैराती कोशी बागमती गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानका साथै कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा मध्यमदेखि भारी वर्षा भएको थियो।
0: वर्षासँगै पहिरो जाँदा गैरातीदेखि काठमाडौँ हेटौडा जोड्ने कान्ति लोकपथ पूर्ण रूपमा अवरूद्ध भएको छ। मकवानपुरको बकैया गाउँपालिका 12 ठिंगन क्षेत्रमा पहिरोका कारण सड़क पूर्ण रूपमा अवरूद्ध बनेको हो। सोही लोकपथको ललितपुरतर्फ बागमती गाउँपालिका 3 छपेली क्षेत्रमा पनि पहिरो गएको छ। पहिरोले भट्टे डाँडा हेटौडा सड़क खण्ड पूर्ण रूपमा बन्द रहेको प्रहरीले बताएको छ। सो क्षेत्रमा पैदल यात्रु समेत हिँड्न नमिल्ने गरी पहिरो गएको स्थानीयले बताएका छन्। आज बिहान नेपाल प्रहरीले सार्वजनिक गरेको पछिल्लो सड़क अवस्थाको विवरण अनुसार कोशी प्रदेश अन्तर्गत भोजपुरको मध्यपहाड़ी लोकमार्गको भोजपुर नगरपालिका 5 बोखिम क्षेत्रमा बाढ़ीका कारण सड़क एकतर्फी रूपमा सञ्चालनमा छ। इलाम नगरपालिका 9 राजदुवाल स्थित मेची राजमार्गमा केही दिन अघि पहिरो खसेपछि अवरूद्ध सड़क एकतर्फी मात्र सञ्चालन भइरहेको छ। काठमाण्डौ नेपाल थोक कटुन्जे सड़क खण्डमा सम्भावित बाढ़ीको जोखिमका कारण सवारी सञ्चालनमा रोक लगाइएको छ। मकवानपुरको इन्द्र सरोवर 4 महालक्ष्मी क्षेत्रमा कुलेखानी फाखेल फर्पिङ काठमाण्डौ सड़क खण्ड सड़क मरमतका कारण पूर्ण रूपमा बन्द गरिएको छ। यस्तै रसुवाको गोसाईकुण्ड गाउँपालिका 2 रसुवागढ़ी स्थित नेपाल चीन जोड्ने मितेरी पुल मरमतका लागि भोलि असार 17 गतेसम्म सड़क पूर्ण रूपमा बन्द गरिएको छ। काभ्रेको रोशी गाउँपालिका 11 कालडुङ्गा क्षेत्रमा बाढ़ीका कारण बीपी राजमार्ग एकतर्फी रूपमा सञ्चालन भइरहेको छ। लुम्बिनी प्रदेशमा अर्घाखाँचीको पाणिनी गाउँपालिका 2 ढुङखोला क्षेत्रमा पहिरो खसेपछि सालझण्डी ढोरपाटन सड़क खण्ड एकतर्फी रूपमा सञ्चालनमा रहेको नेपाल प्रहरीले जनाएको छ।
1: कपिलवस्तुमा यात्रुवाहक बस पल्टिँदा 22 जना घाइते भएका छन्। धनगढ़ीबाट काठमाण्डतर्फ आउँदै गरेको सुदूरपश्चिम प्रदेश 01001 37 21 नम्बरको शिवपुरी बस महाराजगंज नगरपालिका 2 कैड हवाई स्थित हुलाकी सड़क खण्डमा दुर्घटनामा परेको हो। घाइते मध्ये अधिकांशको टाउको हात खुट्टा छाती कमर तथा शरीरका विभिन्न भागमा चोट लागेको छ। धेरै उपचारपछि फर्किसकेको र केही घाइतेहरूलाई जिल्ला अस्पताल तौलियावामा प्रारम्भिक उपचारपछि थप उपचारका लागि भैरहवा स्थित मेडिकल कलेज रिफर गरिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक रिपेन्द्र कुमार सिंहले जानकारी दिनुभयो। बसमा चालक सहित 46 जना यात्रु सवार थिए। दुर्घटनापछि क्रेनको सहायताले बस हटाइएपछि हुलाकी सड़क खण्डमा दुईतर्फी सवारी आवागमन पुनः सञ्चालनमा आएको छ। बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
0: रसुवागढ़ी नाकाबाट चालू आर्थिक वर्षमा 3,51,00,000 भन्दा बढ़ीको अवैध सामग्री बरामद गरिएको छ। चालू वर्षको साउनदेखि चैत मसान्तसम्म रसुवा भन्सार कार्यालय जिल्ला प्रहरी कार्यालय र सशस्त्र प्रहरी बलले 3,51,76,000

0: 420 रूपियाँ मूल्य बराबरका अवैध सामग्री बरामद गरेको भन्सार कार्यालयका सूचना अधिकारी करवीर गैरेले बताउनुभयो। उहाँका अनुसार कार्यालयले 15, प्रहरी कार्यालयले 19 र सशस्त्र प्रहरी बल नम्बर 20 गुल्मले 23 पटक विभिन्न स्थानमा छापा तथा जाँच गरेको थियो। बरामद गरिएका सामग्रीमा विभिन्न प्रकारका चकलेट, अचार, चाउमिनमा प्रयोग हुने सस, तयारी पोशाक, रोल कपड़ा, कफी, बालबालिकाका खेलौना, थर्मस, भेप तथा चुरोट लगायतका सामग्री छन्। भन्सार कार्यालयका सूचना अधिकारी गैरेले सुरक्षाकर्मीले प्रारम्भिक रूपमा बजार मूल्यका आधारमा मूल्यांकन गरे पनि अन्तिम मूल्य भने खाद्य गुण नियन्त्रण सम्बन्धी परीक्षण, अन्तर्राष्ट्रिय बजार मूल्य तथा मूल्य निर्धारण समितिको निर्णयका आधारमा कायम गरी बिक्री योग्य सामग्री लिलाम गरिने र खान अयोग्य वस्तु सम्बन्धित निकायका प्रतिनिधिको रौबरमा नष्ट गरिने व्यवस्था रहेको बताउनुभयो।
1: थाहा संचार नेटवर्कमा थप समाचार बाँकी नै छन्। रेडियो सुन्दै गर्नुहोला।
2: गुणस्तरीय प्लम्बिङको पर्वत नाम
3: मार्बलका सीपीभीसी प्रोडक्टहरू अमेरिकन लाइसेन्स अन्तर्गत उत्पादित, अरूभन्दा 25% बढी प्रेसर वहन गर्न सक्ने क्षमताका साथ 50 वर्ष भन्दा बढी विश्वभरि रुचाइएको एनएसएफ अमेरिकाद्वारा प्रमाणित फ्लोगार्ड ब्रान्ड, साथै मार्बलका यूपीभीसी प्रोडक्टहरू लेड फ्री, यूवी रेसिस्टेन्ट र हाई इम्प्याक्ट स्ट्रेन्थ भएको
2: सुरक्षा गर्नु।
4: यो हो थाहा संचार नेटवर्क, समयको आवाज, समयको आवाज।
1: हामी थाहा संचार नेटवर्क काठमाडौँबाट बोलिरहेका छौं। थाहा खबर अनलाइनमा थाहा संचार र थाहा खबर .com पनि सुन्न सकिन्छ।
0: अब बाँकी समाचार। नेपाली कंग्रेसको शेरबहादुर देउवा पक्षले आज दाङमा लुम्बिनी प्रदेश स्तरीय भेला गर्दैछ। लमहीमा बिहान 11 बजे भेला आयोजना गरिएको नेता गुरू बरालले जानकारी दिनुभयो। भेलामा देउवा र शेखर कोइराला पक्षका नेताहरू सहभागी हुनेछन्। बराल सहित नेताहरू किशोर सिंह राठौर, कुन्दन रात काफले, मोहन बस्नेत लगायत नेताहरूले भेलालाई सम्बोधन गर्ने कार्यक्रम छ। पार्टीमा वृहत एकता कायम गर्ने, विशेष महाधिवेशनका कारण छोड़िएका, निराश भएका नेता कार्यकर्तालाई पार्टीको मूल प्रवाहमा ल्याउने र समसामयिक राजनीतिको समीक्षा गर्ने उद्देश्यसहित देउवा समूहले सातै प्रदेशमा भेला गर्ने निर्णय गरेको थियो। त्यसै अनुसार लमहीमा हुने यो नै प्रदेश स्तरीय अन्तिम भेला हुनेछ। कंग्रेसमा महाधिवेशनको समय नजिकिन लाग्दा समेत सदस्यता विवाद अझै टुंगिएको छैन।
1: अब अन्तर्राष्ट्रिय समाचार। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आज इरानसँग कतारको दोहामा वार्ता हुन लागेको दावी गर्नुभएको छ। युद्ध अन्त्यका लागि इरानको प्रस्तावमा वार्ता हुन लागेको ट्रम्पको दावी छ। गत हप्ता दुई देशबीच भएको हवाई तथा सैन्य आक्रमणको श्रृंखलापछि इरान आफैले बैठकका लागि अनुरोध गरेको राष्ट्रपति ट्रम्पको भनाइ छ, तर इरानको परराष्ट्र मन्त्रालयले अमेरिकी राष्ट्रपतिको उक्त दावीलाई पूर्ण रूपमा खण्डन गरेको छ। इरानले अमेरिकासँग कुनै पनि वार्ता वा बैठकको तालिका तय नभएको स्पष्ट पारेको छ। इरानी विदेश मन्त्रालयका अनुसार कतारमा रोक्का गरिएको इरानी कोष फुकुवा गर्ने प्रक्रियाको फलोअपका लागि मात्रै इरानले आफ्नो एक विशेषज्ञ टोली पठाउन लागेको हो। अमेरिकी कंग्रेस सदस्य रशिदा तेलेबले लेबनानमा इजरायलले गरिरहेको आक्रमणलाई अमेरिकाले गरिरहेको सहयोग बन्द गर्नुपर्ने माग गर्नुभएको छ। डेमोक्रेटिक पार्टीकी सांसद तेलेबले इजरायलको रंगभेदी शासन, जातीय संहार र क्षेत्रीय विस्तारको अभियानमा अमेरिकी संलग्नता अन्त्य गर्नका लागि आफूले संसदमा पुनः मतदानका लागि दवाब दिने उहाँको भनाइ छ। लेबनानमा इजरायली सैन्य कार्यवाहीका कारण अहिलेसम्म 4,250 भन्दा बढ़ी सर्वसाधारणको मृत्यु भइसकेको दावी गर्दै सांसद तेलेबले अमेरिकी समर्थनकै कारण यी युद्ध अपराधहरू भइरहेको आरोप लगाउनु भएको छ।
0: अब खेल समाचार। जापानलाई पराजित गर्दै ब्राजिल फिफा विश्वकप फुटबलको प्री क्वार्टर फाइनलमा प्रवेश गरेको छ। गैराती ह्युस्टनमा भएको खेलमा ग्राबियल मार्टिनेलीले खेलको अन्तिम क्षणमा गरेको गोलको मद्दतले ब्राजिलले जापानमाथि 2-1 रोमाञ्चक जीत निकालेको। ब्राजिलका लागि मार्टिनेली र कासिमेरोले 1-1 गोल गर्दा जापानका लागि काइसु सानोले गरेको गोल सान्तोनामा परिणत भयो। अर्को खेलमा 4 पटकको विश्व विजेता जर्मनीलाई पेनाल्टी सुटआउटमा पराजित गर्दै पाराग्वे फिफा विश्वकपको अन्तिम 16मा प्रवेश गरेको छ। निर्धारित र थप गरिएको 120 मिनटको खेल 1-1 गोलको बराबरीमा सकिएपछि खेलको निर्णय पेनाल्टी सुटआउटबाट लिइएको हो। पहिलो हाफको अन्त्यतिर पाराग्वेले जुलियो एन्सिसोको गोलबाट अग्रता लिए पनि दोस्रो हाफमा काई हावर्ट्सको गोलबाट जर्मनीले बराबरी गरेको थियो, तर अन्तत खेल पेनाल्टीमा पुग्यो र जर्मनी पराजित भयो। यो जीतसँगै दक्षिण अमेरिकी टोली पाराग्वेले अब जुलाई 4 फिलाडेल्फियामा हुने अन्तिम 16को खेलमा फ्रान्स र स्वीडेन बीचको विजेतासँग प्रतिस्पर्धा गर्नेछ। फिफा विश्वकप फुटबलमा अहिले नेदरल्याण्डस र मोरक्को बीच प्रतिस्पर्धा भइरहेको छ। निर्धारित 90 मिनटको खेलमा दुवैले 1-1 गोल गर्दै बराबरी गरेपछि अहिले समय थपेर खेलाइँदैछ।
1: बिहान 9 बजेको थाहा खबर सकिने लाग्यो। जाँदा जाँदै मुख्य समाचारका शीर्षक फेरि एकपटक।
0: बाढ़ी पहिरोले संखुवा सभाको सिलिचोङमा सात परिवार विस्थापित। लमजुङको बेसी शहर सामे सड़क र मध्य पहाड़ी राजमार्गमा रात्रिकालीन यातायात बन्द।
1: कपिलवस्तुमा बस पल्टिँदा 22 जना घाइते र सुवागढ़ी नाकाबाट चालू आर्थिक वर्षमा 3.5 करोड़ बढ़ीको अवैध सामग्री बरामद।
0: कंग्रेसको देउबा पक्षले आज दाङमा लुम्बिनी प्रदेश स्तरीय भेला गर्दै शेखर कोइराला पक्षका नेताहरू पनि सहभागी हुने।
1: इरानसँग दोहामा वार्ता हुन लागेको अमेरिकी राष्ट्रपतिको दावी। वार्ताको कुनै तयारी नरहेको इरानको प्रतिक्रिया।
0: र जापानलाई पराजित गर्दै ब्राजिल विश्वकप फुटबलको प्री क्वार्टर फाइनलमा पाराग्वेसँग पेनाल्टीमा हारेपछि जर्मनी बाहिरियो।
1: थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको बिहान 9 बजेको थाहा खबर सकियो। धर्मराज र रविन्द्र विदा हुन्छौं। नमस्कार।
5: आस्था अनि भरोसा, घर निर्माणको विश्वासिलो आधार, अनयारा कन्स्ट्रक्सन एन्ड ट्रेड प्राली गाछे पानी।
6: हजुर, घर निर्माण, बाटो, नाला, सामुदायिक भवन, विद्यालय आदि निर्माणको लागि हामीलाई सम्झनुहोस्। सोलिड ब्लक सहित विभिन्न किसिमका ब्लक, इट्टा, ढुङ्गा, गिटी, बालुवा, चोकर सुपथ मूल्यमा पाइन्छ।
5: सम्पर्क अनयारा कन्स्ट्रक्सन एन्ड ट्रेड प्राली, शुक्ला गण्डकी 2 गाछे पानी, नयाँ पुल र चेवनधामबाट जान सकिने। प्रोप्राइटर लाल बहादुर गोले र शेरजङ गुरुङ। मोबाइल 9855 88461 र सिजन गुरुङ 9705440900।
7: हजुरबाले, आँखा देखिन धमिलो भयो भन्नुभएको महिनौ भइसक्यो। मेरै आँखा पोलेर हेर्नै भएको छैन। आँखा पनि राम्रोसँग जाँच्ने, चस्मा पनि रोजी रोजी कहाँ पाइन्छ होला त?
5: अब चिन्ता नलिनुहोस्। आँखा सम्बन्धी सम्पूर्ण समस्याको एउटै समाधान, ढोरबाराही चस्मा घर एन्ड आँखा उपचार केन्द्र। हामी कहाँ विभिन्न प्रकारका आकर्षक तथा ब्रान्डेड चस्मा, पावर चस्मा, शीतल चस्मा लगायत हरेक प्रकारका चस्माहरू तथा कन्ट्याक्ट लेन्स सुपथ मूल्यमा पाइन्छ। नोट, यहाँ प्रत्येक दिन अनुभवी विशेषज्ञद्वारा आँखा जाँच तथा उपचार गरिनुको साथै परामर्श दिइन्छ।
8: साथै आँखाको माइनर अपरेसन पनि गरिन्छ र ड्राई आई सम्बन्धी उपचार पनि गरिन्छ।
5: ढोरबाराही चस्मा घर एन्ड आँखा उपचार केन्द्र, दुलेगौड़ा। प्रोप्राइटर दिव्या मल्ल ठकुरी 9805501422। दिपेश मल्ल ठकुरी 9805501420।
8: दीप मल्ल ठकुरी 9406041530।
9: आज पनि भाटो आयो के हो कि तिम्रो पारा? राम्रोसँग खाना बनाउन आउँदैन?
10: यी बुढा कुरै नबुझिकन त्यस्तै पड्किने के? खाना बनाउनेको व्यथा तिमीलाई के थाहा? राम्रोसँग खाना बनाउन त भाँडाकुँडा पनि त गतिम्लो हुनु पर्यो नि। राइस कुकरको हालत यस्तो छ, ग्यास चुलो बिग्रेर पिल पिल मात्र बल्छ, करारा मात्रै भयो।
9: नरिसौ न त, लु बरु हिँड, कहाँबाट ल्याउने हो?
10: तिमीलाई पड्किने बाहेक अरू केही आउँदैन क्या रे? दुलेगौडाको एसआर ब्रदर्स किचन हाउसबाट ल्याएको सामान साह्रै राम्रो खप्छ रे, हो त्यही जाने हो?
6: हजुर, हामी कहाँ सम्पूर्ण किचन सामग्री, तामाका भाँडा बर्तनहरू होलसेल मूल्यमा बिक्री गरिनुको साथै पुराना भाँडाकुँडाहरू साटफेर गरिन्छ। आमा समूह, समाज तथा होटलको लागि आवश्यक सामानहरू विशेष छुटमा उपलब्ध गराइन्छ। दुलेगौडा क्षेत्रमा होम डेलिभरीको पनि व्यवस्था छ भने डिसोम र मोबाइलको रिचार्ज कार्ड पनि पाइन्छ।
8: एसआर ब्रदर्स किचन एन्ड गिफ्ट हाउस, दुलेगौडा मुक्तिनाथ ब्याङ्कको आडमा। प्रोप्राइटर सञ्जीव श्रेष्ठ 9855 83507। कविता श्रेष्ठ, सम्पर्क 0564140055 र 9846618817।
11: होइन रमिला, जति बेला पनि तल्लो घर जान्छौ, होइन किले मोहनी लगाएर हो?
10: साँच्ची के मोहनी नै लगाए कि बुढा? मेरो तन मन त्यतै मात्र छ। हजुर पनि सिटीको घरको झ्याल, ढोका, खापा, त्रिकोष, चौकोस अनि किचनको डेकोरेसन, दराज, पलङ, लोबे, टेबल, सोफा सेट एकपटक हेर्न जानु त? जे हेरे त्यही मोहनी लाउने खालको छ।
11: कहाँ बनाएछन् र हो? हेर्दा राम्रो भए पनि मजबुत त छैन होला।
10: हुन्छ नि, खुब पौवा डाँडामा रहेको सुदीक्षा फर्निचर उद्योगमा बनाएका रे। न पसाङ्गिएको छ, न त धुला नै लागेको छ, वर्षौं भयो अरे बनाएको पनि।
12: हजुर, आकर्षक र मजबुत फर्निचरका सामानको लागि हामीलाई सम्झनुहोस्। तराईबाट ल्याइएको र स्थानीय सालको काठबाट अर्डर अनुसारका सम्पूर्ण सामान तयार गरिन्छ। साथै ढुङ्गा गिटी बालुवा सहित ढुवानीको लागि ट्याक्टर चाहिएमा पनि उपलब्ध गराइन्छ। सम्पर्क सुदीक्षा फर्निचर उद्योग, दुलेगौडा पौवा डाँडा, पञ्चमुनि स्कुल माथिपट्टि, प्रोप्राइटर हरिबहादुर विश्वकर्मा। मोबाइल 9811435622।
13: स्याङ्जा चस्मा घर एन्ड आँखा क्लिनिकमा भित्रियो नयाँ प्रविधि। अब लाइट बालेर आँखा जाँच गर्ने दिन गए। नयाँ युग सँगै नयाँ प्रविधि। कम्प्युटर प्रविधिबाट आँखा जाँच गर्दा सूक्ष्मदेखि सूक्ष्म समस्याहरू पहिचानको साथै तत्कालै आँखाको पावर चेक गरिन्छ। हामी कहाँ प्रत्येक दिन आँखाको पावर चेक गरेर पावर अनुसार चस्मा बनाइन्छ। हरेक हप्ताको शनिबार आँखा रोग विशेषज्ञ डाक्टरहरूद्वारा आँखा जाँच गरिनुको साथै आँखा जाँच्न आउने बिरामीहरूको निशुल्क सुगर परीक्षण गरिन्छ। ग्लुकोड लेन्स, हाइपोड लेन्स, प्रोग्रेसिभ लेन्स, क्रिजल लेन्स तथा कन्ट्याक्ट लेन्सहरू पाइनुको साथै विभिन्न ब्रान्डका सनग्लास चस्माहरू पनि सुपथ मूल्यमा बिक्री गरिन्छ। साथमा आँखा तथा विभिन्न रोगका औषधिहरूको लागि स्याङ्जा मेडिकल हल दुलेगौडालाई सम्झनुहोस्। स्याङ्जा चस्मा घर एन्ड आँखा क्लिनिक, बन्केवा चोक, दुलेगौडा। प्रोप्राइटर पासा राजु। मोबाइल 9806613195 र 9847153368।
14: ल नहो छिटो निस्क, अहिले फर्किन ढिला हुन्छ के। बिहेको कपडा भनेपछि राम्रो राम्रो रोज्नै पर्यो, फेरि पोखरा पुग्नु छ। बिहेको कपडा किन्न पनि पोखरा जानु पर्छ र यही युनाइटेड सप्लायर्समा छँदैछ नि। बुवा आमा अनि भाइ बहिनीको लागि पनि त नयाँ कपडा किन्नु पर्यो, यता भने जस्तो पाइँदैन, त्यसमाथि महँगो होला नि। त्यसको त चिन्तै नगर्नु न दिदी, डिजाइन पनि खोजे जस्तो पाइन्छ, मूल्य त झनै मिल्छ, एकचोटि गएर त हेर्नुहोस्। हजुर, विवाहको कपडा, स्तरीय कोट, सुट, पाइन्ट, स्कुल कलेजको ड्रेस पाइनुको साथै लेडिज आइटम, साडी, लेगिज, टप, कुर्ता सुरुवाल र थानका कपडाहरू होलसेल मूल्यमा बिक्री गरिन्छ। साथै इमर्जेन्सी सिलाईको समेत व्यवस्था छ। सम्पर्क युनाइटेड सप्लायर्स, दुलेगौडा हेल्प चोक, प्रोप्राइटर कृष्णराज पण्डित। फोन 0654140008।
15: शैलेशको बुवा, यसपालि अलिअलि गरगहना जोड्नु पर्यो, पैसा पनि जम्मा भएकै छ, बाछुन्जेल त हो नि, मान सम्मान इज्जत बनेको।
16: हतारको काम लतार भन्छन्, जहाँ पाए त्यही बनाएर हुन्छ। यो जमानामा सेवा बुझ्नु पर्यो, किन हतारिन्छौ? विश्वासिलो सुनचादी पसल खोजौला नि।
15: स्याङ्जा धनलक्ष्मी सुनचादी पसल भएपछि त भइहाल्यो नि बुढा। छापावाला सुनका गहना, राशि अनुसारका पत्थर जडित, हरेक डिजाइनका आकर्षक गरगहना खरिद गर्न सकिने। अनि सुन्नु त, विगतका वर्षहरूदेखि ग्राहकलाई उत्कृष्ट सेवा दिँदै आइरहेको यस पसलको अपार सफलता सँगै दुलेगौडाको बन्केवा चोकमा न्यू स्याङ्जा धनलक्ष्मी सुनचादी पसलको नाममा शाखा पनि विस्तार गरेको छ।
17: यहाँ विभिन्न डिजाइनका गरगहना पाइनुका साथै खरिद बिक्री तथा फाटफेर पनि गरिन्छ।
16: साथमा बिना रसायनका गरगहना तयार पारिने र यहाँबाट खरिद गरिएका गहना यही बिक्री तथा फाटफेर गर्दा उचित मूल्य पाइनेछ।
17: स्याङ्जा धनलक्ष्मी सुनचाँदी पसल, शुक्ला गण्डकी 3, दुलेगौडा, डोर बाराही मन्दिर जाने जीप लाइन अगाडि, शाखा दुलेगौडा बन्केवा चोक प्रतीक्षालय अगाडि, प्रोप्राइटर रामो विश्वकर्मा, 9811160069, राजु विश्वकर्मा, 9807172।
18: तपाईँ सुन्दै हुनुहुन्छ रेडियो ढोरबाराही 103.8 MHz।

0: सीप सिकौं भविष्य बनाऊ योग्यताले मात्र होइन अब सफलताका लागि सीप पनि चाहिन्छ। त्यसैले आउनुहोस् देश वा विदेश सबैतिर काम लाग्ने सीप सिकौं।
1: हजुर, रोजगारीको सुनौलो अवसर खोजिरहनु भएको छ भने यो सूचना तपाईँका लागि हुन सक्छ। स्वास्थ्य क्षेत्रमा दक्ष र आत्मनिर्भर बन्ने गरी तपाईँ हाम्रो शहर दुलेगौडामा शुरू हुँदैछ केयर गिभर तालिम, छिट्टै भर्ना भई सिट सुरक्षित गर्नुहोस्।
0: नर्स बन्ने सपना अब केयर गिभर तालिम लिएर पूरा गर्नुहोस्। अनुभवी प्रशिक्षकहरूबाट सैद्धान्तिक र व्यवहारिक ज्ञान प्रदान गराई अस्पताल, वृद्धाश्रम र होम केयर सेवाका लागि दक्ष जनशक्ति उत्पादन गर्न यही असार 1 गतेबाट तालिम सञ्चालन हुने सहर्ष जानकारी गराउँदछौ।
1: नोट, न्यूनतम कक्षा 8 उत्तीर्ण भएका 18 वर्ष पूरा भएकाहरू तालिममा सहभागी हुन सक्नेछन्।
0: सम्पर्क दुलेगौडा NIC बैंक भएको भवन, फोन 98564443, 98041648 र 98562446।
2: सुन न श्रेया, यो चाया पोतो डन्डिफोर एलर्जीले मेरो अनुहार नै।
3: दिदी रिल्याक्स, मैले यो सबै समस्याको समाधान गर्ने छौ पत्ता लगाइसके।
2: कहाँ?
3: गन्जगी मेडिकल हल।
0: हो, गन्दगी मेडिकल हल। अब छाला सम्बन्धी सबै समस्या अत्याधुनिक मेसिनबाट परीक्षण गरी विशेषज्ञ डाक्टरहरूबाट उपचार र परामर्श गरिने भएकाले चिन्ता लिइरहनु पर्दैन।
3: यहाँ हरेक महिनाको दोस्रो शनिबार छालाको चौरीपन, अनुहारको डन्डिफोर, कोठी, दाग र पेटको धर्स हटाउनु परेमा आर्मी हस्पिटल पोखरा र सान स्किन एन्ड ड्रग्समा कार्यरत वरिष्ठ छाला यौन र सौन्दर्य विशेषज्ञ डाक्टर सुशील कार्की
0: र चौथो शनिबार गन्दगी हस्पिटल ग्यालेक्सी हस्पिटल पोखरामा कार्यरत नाक कान र घाँटी रोग विशेषज्ञ डाक्टर दिनेश प्रेष्ठबाट उपचार गरिने सहर्ष जानकारी गराइन्छ। साथै प्रत्येक दिन जनरल मेडिसिन सुजन सिग्देलबाट बिरामी परीक्षण, उपचार र ल्याब सेवाको पनि सुविधा रहेको छ।
2: गण्डकी मेडिकल हल, दुलेगौडा, माछा पुस्रे बैङ्कको ठ्याक्कै पारि। सम्पर्क 0635903769, मोबाइल 98482969।
4: सुन्नु न, गाउँमा आमालाई साह्रै भएको छ रे, तपाईँ त आजै जानुहोस् भो।
5: अनि यति अबेला भइसक्यो, गाउँ जाने मोटर नपाएर अल्पत्र परिन्छ कि?
4: त्यसको चिन्ता लिनै पर्दैन नि, खैरिनी झरेपछि त सापकोटा दाईको होटलमा बसेर भोलि बिहानै बाटो लागि हुन्छ नि।
5: ए, होटल फ्यामिली छ नि है, हुन्छ म आजै जान्छु।
4: हजुर, विगत 13 वर्षदेखि तपाईँहरूकै सेवामा समर्पित खैरिनी चार आर्मी ब्यारेकको ठिक पारिरहेको यस होटल फ्यामिलीमा स्वच्छ र स्वादिष्ट खाना र एटेच बाथरूम सहितका सुविधा सम्पन्न सबै खाले कोठाहरू उपलब्ध रहेका छन्। साथै लोकल कुखुरा, हाँसको छोइला, बदेलको मासु, क्याङ्दी र सुरौदी खोलाको माछाको स्वादिलो परिकारका लागि पनि हामीलाई सम्झनुहोस्।
0: होटल फ्यामिली एन्ड लज, खैरनी टार बजार, प्रोप्राइटर अर्जुन सापकोटा। मोबाइल 98562420, 98041454674 र 98460230420।
6: हेर त रगतै रगत भयो, म त त्यस्तो हेर्न नि सक्दिनँ।
7: कस्तो जेब्रा क्रसबाट बाटो काट्नु पर्ने, कहाँ बिचबाट पो बाटो काटेको।
6: अरे हेर त, धन्न हेलमेट हुनाले मोटरसाइकल चलाउने बाँच्यो, बाटो काट्ने मान्छे मर्ने हो कि बाँच्ने हो केही ठेगान छैन।
7: यहीँको जेब्रा क्रसिङबाट बाटो काटेको भए पनि हुने नि, केही हुँदैन थियो नि। हेर त, अब
6: हो त, त्यही भएर त बाटो काट्दा जेब्रा क्रसबाट मात्रै बाटो काटौ भनेको।
8: हो, बाटो काट्दा जेब्रा क्रसबाट काटौ। जेब्रा क्रसमा अनिवार्य रूपमा सवारी साधन रोकौ र पैदल यात्रीलाई बाटो काट्न दिऊ।
9: सवारी साधन चलाउँदा मोबाइल प्रयोग नगरौं, बालबालिकालाई सड़क नियम सिकाऊ र सुरक्षित स्थानमा हिँड्न प्रेरित गरौ।
10: नेपाल सरकार, विज्ञापन बोर्ड। होइन रमिला, जति बेला पनि तल्लो घर जान्छौ, होइन किले मोनी लगाएर हो?
11: साँच्ची के मोहनी नै लगाए कि बुढा? मेरो तन मन त्यतै मात्र छ। हजुर पनि सितेको घरको झ्याल, ढोका, खापा, त्रिकोष, चौकोस अनि किचनको डेकोरेसन, दराज, पलङ, लोबे, टेबल, सोफा सेट एकपटक हेर्न जानु त। जे हेरे त्यही मोहनी लाउने खालको छ।
10: कहाँ बनाए छन्द्र हो? हेर्दा राम्रो भए पनि मजबुत त छैन होला।
11: हुन्छ नि खुब, पौवाडाँडामा रहेको सुदीक्षा फर्निचर उद्योगमा बनाएका रे, न पसाङ्गिएको छ न त धुला नै लागेको छ, वर्षौं भयो रे बनाएको पनि।
12: हजुर, आकर्षक र मजबुत फर्निचरका सामानको लागि हामीलाई सम्झनुहोस्। तराईबाट ल्याइएको र स्थानीय सालको काठबाट अर्डर अनुसारका सम्पूर्ण सामान तयार गरिन्छ। साथै ढुङ्गा, गिटी, बालुवा सहित ढुवानीको लागि ट्याक्टर चाहिएमा पनि उपलब्ध गराइन्छ। सम्पर्क सुदीक्षा फर्निचर उद्योग, दुलेगौंडा पौवा डाँडा, पञ्चमुनी स्कूल माथिपट्टि, प्रोप्राइटर हरिबहादुर विश्वकर्मा। मोबाइल 9811435622।
13: ए सम्धि, यता नजिकै राम्ररी पालेको लोकल कुखुरा हाँस वा कालिस पाइँदैन भने सुरुप झोल खाऊ भनेको, यो 45 दिने हो कि बिगासे कुखुरा खाँदा खाँदै ज्यानै बिगासे जस्तो हुन लाग्यो, आयु पनि 45 वर्ष नै पो हुने हो कि, चिन्ता लाग्छ हो सम्धि।
14: अब लोकलै खोज्नु भएको हो भने युनिक मल्टी एग्रो प्राली शुक्ला गण्डकी 10 मिनम खानीमा जानु पर्यो हो सम्धि। खुल्ला जंगलमा पालेको लोकल कुखुरा, कालिज र हाँसको मासु, अण्डा तथा चल्लाहरू मिलाएर पाइँदो रहेछ।
11: हजुर, स्वच्छ शान्त मनोरम प्राकृतिक वातावरणमा कृषि क्षेत्रको अवलोकन गरी प्राकृतिक रूपमा उत्पादित वस्तुहरूको स्वाद लिन चाहनुहुन्छ भने पारिवारिक पिकनिकको समेत व्यवस्था रहेको छ। युनिक मल्टी एग्रो प्राली शुक्ला गण्डकी 10 मिनाम खानी, प्रबन्ध निर्देशक हरि खड्का, सम्पर्क 9008828810, 9008828811 र 9008828816।
10: ए सबिना, यसको हतारमा कता हो?
11: ए प्रदीप, हेर न, बेगो दिन पनि आइसक्यो, गरगहना बनाइहाल्नु पर्ने, डिजाइन पनि हेरेकै छैन, पोखरासम्म पुग्नु छ त्यही भएर म त हतार हतारमा हिँडेको।
10: ल, बिहेको गरगहना बनाउन पोखरा नि जानु पर्छ त, यही दुलेगौंडाको बनकेवा चोकमा छ नि विगत 7 वर्षदेखि सञ्चालनमा आएको बनकेवा कालिका सुनचादी पसल, हो त्यहाँ जाऊ न, तिमीले जस्तो खोज्यौ त्यस्तै डिजाइनको गहना रोजी रोजी पाइन्छ, अनि आफ्नै भवनमा पसल सञ्चालन गरिएको हुँदा भाडा तिर्न नपर्ने भएपछि ज्यालामा छुट पनि पाइने रहेछ। सबै सुविधा यही भएपछि पोखरा पोखरा किन भौतारिनु र, मेरो बिहेको लागि पनि सबै गरगहना त्यही बनाएको।
15: हजुर, हामी कहाँ छापावाला सुनका आधुनिक डिजाइनका तयारी गरगहना, विभिन्न राशि अनुसारका पत्थरहरू, अर्डर अनुसारका गरगहना तयार पार्नुको साथै खरिद बिक्री पनि गरिन्छ। यहाँबाट खरिद गरेको गहना बिक्रीमा उचित मूल्य दिइनेछ। सम्पर्क बनकेवा कालिका सुनचाँदी पसल, दुलेगौंडा बनकेवा चोक तनहु, प्रोप्राइटर सुबेदार बाजीराम सुनार र सूर्य गहतराज। मोबाइल 9840788528 र 9008816142।
16: चरक मेमोरियल हस्पिटल, कर्मचारी संचय कोषद्वारा सूचीकृत अस्पताल।
17: यस चरक मेमोरियल हस्पिटलमा कर्मचारी संचय कोषका संचयकर्तालाई ₹1,00,000 उपचार सहुलियत, कर्मचारी सामाजिक सुरक्षा योजना, स्वास्थ्य योजना अन्तर्गत वार्षिक 1,00,000 बराबरको स्वास्थ्य सेवा प्रदान गरिँदै आएको छ।
16: घातक रोग जस्तै मुटु रोग, मुटुको शल्यक्रिया, क्यान्सर, मृगौला रोग, डायलिसिस, मस्तिष्कको रक्तस्राव आदि रोगको उपचारको लागि ₹10,00,000 सम्मको उपचार खर्च सहुलियत प्रदान गरिन्छ।
17: सेवा लिने क्रममा चाहिने जानकारी,
16: संचय कोषमा दर्ता गर्दा राखेको नाम, उमेर, जन्ममिति र कोषको नम्बर,
17: भर्ना बिरामीको लागि मात्र यो सहुलियत सेवा उपलब्ध गराइएको छ।
16: साबिकका संचयकर्ता तथा उनका श्रीमान श्रीमतीको लागि मात्र यो सेवा उपलब्ध छ।
17: विस्तृत जानकारीका लागि चरक मेमोरियल हस्पिटल, नागढुङ्गा पोखरा, फोन 0165524595542478778।
18: तपाईँ सुन्दै हुनुहुन्छ रेडियो ढोर बाराही 103.8 मेगाहर्ज।

0: मोबाइल सम्बन्धी सम्पूर्ण सेवा हाम्रो मोबाइल मर्मत तथा प्रशिक्षण केन्द्र दुलेगौडामा
1: विगत लामो समयदेखि तपाईहरुको सेवामा समर्पित हाम्रो मोबाइल पसल भएको छ अब फोन बजार
0: दुलेगौडाको महँगो घर भाडा तिर्न नपर्ने टेक्निसियन पनि आफै भएको हुँदा जुनसुकै सामान अन्य पसलमा भन्दा धेरै सस्तोमा बिक्री गरिन्छ।
2: हामी कहाँ सामसुङ, रेडमी, पोको, ओप्पो, भिभो, रियलमी, नार्जो, आइटेल, कलर, टेक्नो, नोकिया ब्रान्डको सबै सेटहरू अन्त भन्दा सस्तोमा वारेन्टी ग्यारेन्टीको साथ पाइन्छ।
0: मोबाइलसँग सम्बन्धित चार्जर, एयरफोन, डाटा केबल साथै मल्टिप्लग, लाइटका भेराइटी र लाइटको चार्जर, पानी नपस्ने बलियो इन्डियन हाते घडी वारेन्टीका साथ पाइनुका साथै चस्मा पनि पाइन्छ।
2: एनसीएलको हराएको, बिग्रेको सिम निकाल्न पोखरा जानु नपर्ने हुँदा डाइरेक्ट हामी नै ओरिजिनल डकुमेन्ट भएमा निकाल्न सकिन्छ। साथै 3G सिमलाई 4G पनि बनाइन्छ र एनटीसी को सिम पनि पाइन्छ। एनसीएलको नयाँ सिमको लागि ओरिजिनल डकुमेन्ट भएमा अनलाइनबाट फोटो नचाहिने गरी निकालिन्छ।
0: अन्त एकचोटि राम्रो होला, एकचोटि सस्तो होला, तर हामी आफ्नै बिल्डिङमा र आफ्नै टेक्निसियन भएको हुँदा घर भाडा र टेक्निसियन खर्च बचत हुने हुँदा सधैँ राम्रो अनि सस्तो हुने प्रतिबद्धता व्यक्त गर्दछौ। सामसुङको मोबाइल किस्ताबन्दीमा चाहिएमा पसलमा सम्पर्क गर्नुहोला। सम्पर्क
1: फोन बजार सिद्धार्थ बैंक र फ्यामिली मेडिकलको बीचमा दुलेगौडा।
3: प्रोप्राइटर सुबिल श्रेष्ठ, खिम नारायण श्रेष्ठ। मोबाइल 9849656999 छ।
4: हामीले खोजे जस्तो क्वालिटीको सामान त यहाँ पो रहेछ है अस्मि।
5: ओके, यो झुम्का हेर न है, झन् कस्तो राम्रो। जयसवाल कस्मेटिक हुँदा हुँदै अन्त डुलेर दुःख मात्रै पाइयो।
4: ल ल फटाफट रोज, हामीले पर्सनल युज गर्ने अनि पसलको लागि पनि यहीँबाट लैजानु पर्छ है। होलसेलमा समेत पाइने रहेछ।
5: हो त है, सामान लिन टाढा किन जानु पर्यो र।
6: हाम्रा सेवाहरू विगतदेखि होलसेल सेवा दिइरहेको दुलेगौडाको सबैभन्दा पुरानो होलसेल पसल,
7: कस्मेटिक पार्लर तथा खेलौनाहरूको होलसेल विक्रेता।
1: ग्राहकको चाहना नै हाम्रो सन्तुष्टि। जयसवाल कस्मेटिक पसल दुलेगौडा भित्री बजार।
6: हामी कहाँ कस्मेटिक तथा पार्लरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुका साथै होलसेल तथा खुद्रा मूल्यमा बिक्री गरिन्छ।
1: प्रोप्राइटर निरञ्जन प्रसाद जयसवाल, फोन 9841661220।
4: होइन श्रीमानज्यू, के भयो, गाडी स्टार्ट गर्नु न, जाने बेला भइसक्यो, अहिलेसम्म गाडीको फोनको मारेको मारे हुनुहुन्छ। केही समस्या आयो कि क्या हो?
8: यो बाटो पनि कहिले भन्छ, खाल्टा खुल्टी र हिलो धुलोले नयाँ गाडी पनि बिग्री हुन थाल्यो। जति धोए पनि हिलो जाने होइन।
4: समस्या त आइहाल्छ नि, बरु समाधान पो खोज्ने हो त। अहिले दुलेगौडाको थापा हार्डवेयरको आडमा कार्की अटो वर्कसप एन्ड कार वास खुलेको छ नि, त्यही बनाउन र धुलाउन लैजानु न। जुनसुकै गाडी मर्मत गर्ने र हाइड्रोलिक ज्याकद्वारा गाडी धुने व्यवस्था रहेछ नि।
2: हजुर, हामी कहाँ सबै प्रकारका पेट्रोल, डिजल तथा इभी गाडीहरू मर्मत गरिनुको साथै हाइड्रोलिक ज्याकद्वारा वासको व्यवस्था छ। साथै कुनै पनि प्रकारको गाडी रिजर्भ तथा भाडामा चाहिएमा हामीलाई सम्झनुहोस्। सम्पर्क कार्की अटो वर्कसप एन्ड कार वास, दुलेगौडा, प्रभु बैंक भन्दा 50 मिटर तल, प्रोप्राइटर बुद्धि बहादुर कार्की। मोबाइल 9860373710 र 9921653507।
9: सुन शुद्धताको प्रतीक, तपाईँको मेहनतको कमाई सही ठाउँमा लगानी होस् भन्ने हामी चाहन्छौ।
1: विगत 15 वर्षदेखि उत्कृष्ट डिजाइन र सुनको शुद्धतामा ग्राहकको मन जित्न सफल।
9: ओम प्रोसर आभूषण सुनचाँदी पसल दुलेगौडा भित्री बजार।
10: आकर्षक तथा आधुनिक डिजाइनको घर गहना, विवाहका सेटकै गहना खरिद बिक्री तथा साटफेर गर्नु परेमा हामीलाई सम्झनुहोस्। वर्षौंदेखि विश्वास दिएको ओम प्रोसर आभूषण सुनचाँदी पसल, शुक्ला गण्डकी 4, दुलेगौडा भित्री बजार। प्रोप्राइटर भूज बहादुर सुनार।
5: मोबाइल 9908535537 र 9806615899।
11: हाम्रो कार्यक्रम अरूको भन्दा राम्रो र विशेष हुनुपर्छ है।
12: सुन्नुहोस् न, ब्यानर बोर्ड र अफसेटको काम त सबै सिग्देल अफसेट प्रेसबाट नै गर्न पर्छ कि क्या हो? राम्रो मात्र होइन, उत्कृष्ट बन्छ कार्यक्रम।
11: ओके, ल डन।
12: हजुर, सिक्टेल अफसेट प्रेस, शुक्ला गण्डकी 4, दुलेगौडा, गणपति लघुवित्त रहेको भवनमा।
11: यहाँ फ्लेक्स प्रिन्ट, ब्यानर, होर्डिङ बोर्ड बनाइनुका साथै मायाको चिनो, कप, मेडल र प्रमाण पत्र बनाइन्छ। पत्र पत्रिका, पुस्तक, कार्यालयका कागज पत्रहरू, छाप, भिजिटिङ कार्ड, परिचय पत्र, रजिस्टर, ब्याच स्टिकर, बिल भरपाई, पासबुक, ब्रोसर, तमसुक र विवाहका कार्ड तथा निमन्त्रणा कार्ड वा शिलालेख बनाउनु परेमा हामीलाई सम्झनुहोस्।
12: प्रोप्राइटर गोविन्द सिग्देल फोन 9856 28543 र 9847007787।
13: घर बनाउन त सुरु गरियो, पैसा भए पनि तनावै तनाव छ। के गर्ने, कसो गर्ने, कहाँ जाने, के ल्याउने,
14: के भयो दाई? पैसा भएपछि नि के को तनाव हो र?
13: हेर न भाइ, घर बनाउन सुरु गरेको, सामान लिन कहिले कुन पसलमा डुल्दा डुल्दा हैरान भएको छु।
15: ल दाई, पैसा भएपछि त बुद्धि लगाउने हो नि। दुलेगौडाको थापा हार्डवेयर सप्लायर्समा जानुहोस् न। जगदेखि ढलानसम्मका सबै सामान एउटै छानामुनि पाइन्छ। उच्च स्तरका छड, सिमेन्ट, रङ, सेनेटरी फिटिङ जस्ता पाता, सिपिभीसी, पिभीसी पाइप, पेन्ट तथा घर निर्माण सम्बन्धी सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइन्छ। साथै खाने पानी योजनाको लागि आवश्यक सामग्री उपलब्ध गराइन्छ। थापा हार्डवेयर सप्लायर, शुक्ला गण्डकी 4 दुलेगौडा, नगरपालिका अगाडि, प्रभु बैंक भन्दा 7 घर तल, प्रोप्राइटर महेश थापा। फोन 0564142636, मोबाइल 9556783002 र 9946078302।
16: भर्ना खुल्यो।
17: गण्डकी प्रदेशमा नै उत्कृष्ट नतिजा ल्याउन सफल त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त भानुभक्त बहुमुखी क्याम्पस बेल चौतारामा शैक्षिक सत्र 2083-84 का लागि मानविकी, शिक्षा र व्यवस्थापन संकायमा स्नातक तह प्रथम वर्षमा अंग्रेजी र नेपाली दुवै माध्यममा भर्ना खुल्यो।
16: समयमै भर्ना भई आफ्नो सिट सुरक्षित गर्नुहोस्।
17: हाम्रा विशेषताहरू वर्षौंदेखि गण्डकी प्रदेशमा नै उत्कृष्ट नतिजा ल्याउन सफल जनस्तरबाट सञ्चालित न्यून शुल्कमा पढाइ हुने सामुदायिक क्याम्पस
16: दक्ष र अनुभवी प्राध्यापकहरूबाट अध्यापन गराइने
17: शुक्ला गण्डकी भीमाद म्याग्दी रिसिङ घिरिङ र हरिनाश गाउँपालिका भित्रका विद्यालय टपरलाई मासिक शिक्षण शुल्कमा 100% र द्वितीय हुनेलाई 50% छात्रवृत्तिको व्यवस्था
16: कक्षा 12 3.6 वा 100 भन्दा माथिको जीपीए प्राप्त गर्ने विद्यार्थीहरूलाई मासिक शिक्षण शुल्कमा 100% छात्रवृत्तिको व्यवस्था
17: 3.4-3.59 जीपीए प्राप्त गर्ने विद्यार्थीलाई मासिक शिक्षण शुल्कमा 50% छात्रवृत्तिको व्यवस्था
16: पहिला भर्ना हुन आउने 15 विद्यार्थीहरूलाई भर्ना शुल्कमा रु 4,000 छुटको व्यवस्था
17: साथै यूजीसी प्रदेश सरकार नगर र क्याम्पसको छात्रवृत्तिको व्यवस्था
16: र बिहानी सत्रमा कक्षा सञ्चालन हुने
17: विस्तृत जानकारीका लागि भानुभक्त बहुमुखी क्याम्पस शुक्ला गण्डकी 5 बेल चौतारा तनहु फोन 0658571240।
18: तपाईँ सुन्दै हुनुहुन्छ रेडियो ढोर बाराही 103.8 मेगाहर्ज।

0: काइली दिदी आलु लगाउने बेला भयो, मल पाउनु भयो त?
1: ए दाई पनि घरै हुनुहुँदो रहेछ त।
2: खै ल्याउन त कहाँबाट ल्याए कुन्निकान्छी, हाम्रो त बुढाले ल्याएका हुन्, मल पनि साह्रै राम्रो रहेछ।
3: सुन त माइली, गणपतिको सफल एकले टोलमा रहेको कुखुराको फार्ममा त एकदमै राम्रो ओतमा राखेर बनाएको मल पाइदो रहेछ, छिटो जाऊ त, अन्त भन्दा सस्तोमा पाइएछ है, मैले त त्यहीबाट ल्याएको।
0: ए हो र, हस् दाई म आजै जान्छु।
4: हजुर, यस हाइजेनिक राज प्रालीमा गुणस्तरीय कुखुराका मल पाइनुका साथै होलसेल मूल्यमा ब्रोइलर र गिरिराज कुखुरा पनि पाइन्छ, साथै माछा चाहिएमा पनि हामीलाई सम्झनुहोस्।
5: हाइजेनिक राज प्राली, शुक्ला गण्डकी 8, सफल एकले टोल गणपते, प्रोप्राइटर रामकृष्ण भण्डारी, मोबाइल 9856062891।
6: सुवर्ण अवसर, सुवर्ण अवसर, सुवर्ण अवसर।
7: अब दुलेगौड़ा स्थित महर्षि आयुर्वेद फर्मामा आयुर्वेद डाक्टर विवस बास्तोला द्वारा आयुर्वेद मौलिक पद्धतिबाट विभिन्न रोगहरूको सफल उपचार,
6: आयुर्वेद औषधि, आयुर्वेद थेरापी एवं अनुभवी आयुर्वेद डाक्टर द्वारा उपचार हुने रोगहरू,
7: पेट सम्बन्धी समस्याहरू, ग्यास्ट्रिक, वायुगोला, कब्जियत, अरुचि, पेट दुख्ने, पोल्ने, अमिलो पानी आउने जस्ता समस्या,
6: पाइल्स, फिसर, फिस्टुला, बेरो फर्कने र पीएनएस को सफल उपचार,
7: फिनास, नाकको एलर्जी, नाकमा मासु पलाएको,
6: मृगौलाको पत्थरी, पिसाब पोल्ने, प्रोस्टेट सम्बन्धी समस्या,
7: स्त्री तथा प्रसूति रोग, महिनावारी गडबडी, सेतो पानी बग्ने, निसन्तान तथा यौन दुर्बलता, पीसीओडी,
6: नसा तथा बाथ सम्बन्धी रोगहरू, ढाड कम्बरको दुखाई, घुँडा खिएको तथा अन्य सम्पूर्ण नसा रोग,
7: जन्डिस, टाउको दुख्ने, अनिन्द्रा, हात खुट्टा गल्ने, पोल्ने र झमझम गर्ने,
6: साथै पुराना निको नभएको घाउ, छाला सम्बन्धी रोगहरू, एलर्जी, धुपी, दाँत जस्ता दीर्घ रोगको सफल उपचार,
7: उपचार हुने स्थान महर्षि आयुर्वेद फर्मा दुलेगौड़ा।
8: पुनश्च महर्षि आयुर्वेद फर्मा पहिले भएको स्थानबाट केही माथि दुलेगौड़ा बस पार्क नजिकै रिडी कुमारी स्टोर सँगैको सटरमा थप नयाँ व्यवस्थापनको साथमा सरेको सहर्ष जानकारी गराइन्छ।
9: पसल सरेको सूचना, शुक्ला गण्डकी 4 दुलेगौड़ामा विगत 28 वर्षदेखि सञ्चालनमा रहेको ओम एम आभूषण उद्योग पहिला भएको ठाउँबाट अहिले भीमसेन मन्दिर दुलेगौड़ाबाट भित्र गल्ली अजम्बरी इन्टरप्राइजेस नजिकै थप सेवा सुविधाको साथ सरेको सम्पूर्णमा जानकारी गराउँदछौ। प्रोपाइटर मीन बहादुर सुनार 9853519122, 9800528 र 9840609246।
10: तपाई घर बनाउँदै हुनुहुन्छ? अब एक पटक सोच्नुहोस्, प्लास्टर गरी रंग लगाउँदा आउने खर्च भन्दा कम खर्चमा, त्यो पनि बिना झन्झट, विभिन्न डिजाइनको ढुङ्गा छानेर लाउनुहोस्।
11: हजुर, टेबल, भर्यान, स्लोप, ढलान, आँगन, घरको भित्तामा लगाउने विभिन्न डिजाइन र कलरका अर्थिङ, माकुरे तथा रोटा पोल्ने ढुङ्गा र कटपिस ढुङ्गाहरू फिक्स प्राइसमा पाइन्छ।
10: सुलभ मूल्य, वर्षौं वर्ष टिकाउ, 2 दशकदेखि तपाईँको विश्वासलाई कायम राख्दै निरन्तर सेवामा समर्पित छौ। तपाईँको विश्वास नै हाम्रो सन्तुष्टि।
12: संसार ढुङ्गा कटिङ उद्योग, शुक्ला गण्डकी 2 काछे पानी तनहुँ, प्रोप्राइटर रमेश भुजेल, फोन 9856032475 र 9801132475।
13: ल किन हो हाम्री दिदी त छोराको बर्थडेको दिनमा पनि खुसी देख्नुहुन्न त?
14: हेर्न कान्छी, यतिका पाहुना आउनु भएको छ, मलाई त मासु कहाँबाट ल्याउने भनेर पो साह्रै चिन्ता भयो।
13: बजारै भरि फ्रेस आउँछ त, जहाँबाट ल्याए पनि हुन्छ भो, खेको चिन्ता लिनु भएको छ यो दिदीले।
14: चिन्ता होइन नि बहिनी, मासु त जहाँ विश्वास त्यहाँबाट मात्र लिनु पर्छ।
13: त्यसो भए विवेक ढुङ्गानाको शुक्ला गण्डकी फ्रेस हाउसमा जानुहोस्, आजकल सबैको पहिलो रोजाई त्यही बनेको छ।
7: शुक्ला गण्डकी फ्रेस हाउस दुलेगौड़ा तनहु पञ्चमुनि स्कूलको अगाडि सिकेन्द्र फिस हाउसको आडैमा, शाखा पसल दुलेगौड़ा भित्री बजार साङ्गिला विकास बैंकको पछाडि। यहाँ विवाह, व्रतबन्ध, पास्नी, पिकनिक, पार्टी, भोज भतेरका लागि आवश्यक खसी र कुखुराका मासु पाइनुका साथै जिउँदो खसी, बोका, पूजाका लागि चाहिने बोका र लोकल कुखुरा पनि पाइन्छ। साथै ताजा अन्डा, ससेज र फ्रेन्च फ्राई चाहिएमा पनि हामीलाई सम्झनुहोस्।
12: प्रोप्राइटर विवेक ढुङ्गाना, जानकी ढुङ्गाना, मोबाइल 9856062136 र 9151663136।
15: अफिसबाट अमित सरको फोन, घटना पछि कलबैक गर्छु। ओहो सरी भगवान, आज पनि ढिला भयो।
16: यो मिठो सुगन्धले मेरो मन एकदमै शान्त हुन्छ प्रभु। आफ्नो सबै अलमल भरेर प्रभुसँगको यो आत्मीय क्षणले म एकदमै आनन्दित महसुस गर्छु।
17: मंगल दीप अगरबत्ती सूर्य नेपालद्वारा वितरित एक उत्कृष्ट उत्पादन।
18: आधिकारिक विक्रेता थापा सप्लायर्स शुक्ला गण्डकी साथ सेरा, प्रोप्राइटर राजबहादुर थापा, मोबाइल 9856202779।
19: ए हेर्नुस् त, यो समाचार त कस्तो अचम्मको छ, शेयर गर्दिन कि क्या हो?
20: पख्नुस् नानी, जे पाए त्यही कुरा सत्य हुँदैन, पहिले स्रोत जाँचौ अनि मात्र विश्वास गरौ।
21: सामाजिक सञ्जालमा फैलिने भ्रामक र मिथ्या सूचनाले समाजमा अस्थिरता निम्त्याउँछ। कुनै पनि कुरा शेयर गर्नु अघि त्यसको आधिकारिकता पुष्टि गरौ, अफवाह नफैलाऊ, सत्य जाँचौ, भ्रमबाट बचौ, जिम्मेवार संचार संस्कृति अपनाऊ।
22: अनुरोधक, गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश पोखरा।
23: एक सय तीन थोप्लो आठ
24: अन्तर्मनको आवाज।
25: स्टुडियो अहिले बिहानको 10 बज्यो।
26: टाइम चेक को साथ में बनकेवा कालिका सुन चाँदी पसल, दुलेगौड़ा हेल्पोस्ट चोक, अपने भवन में छापा वाला सुन का आधुनिक डिजाइन का तैयारी कर गहना र राशि अनुसार का पत्थर पाइन, अर्डर अनुसार का गहना तैयार कर साथ ही पुरानो कर गहना नया गहना संग साठफेर पनी। प्रोपाइटर बाजुराम सुनार, विनोद सुनार, मोबाइल 9816695301।
27: सत्य तथ्य निष्पक्ष समाचार सुसूचित हुन पाउने तपाईको अधिकार।
28: धोरबाराही हाइलाइट्स को साथमा
29: छिटो छरितो र गुणस्तरीय सेवाको एउटै नाम, कृष्ण आर्ट्स एन्ड अफसेट प्रेस, अफसेट प्रेस, दुलेगौडा बीपी चोक।
28: शिलालेख र छपाई सम्बन्धी सम्पूर्ण कामको लागि सम्झनुहोस्, सम्पर्क 9841549304।
30: नमस्कार, रेडियो ठोरपराही 103.8 मेगाहर्जको बिहान 10 बजेको ठोरपराही हाइलाइट्समा श्रीया गुरुङको स्वागत छ। अब समाचारहरू सुन्नुहोस्। विशेष अदालतले राहदानी छपाएको भ्रष्टाचार मुद्दामा 5 जनालाई धरोटीमा छाड्न आदेश दिएको छ। राहदानी विभागका महानिर्देशक तीर्थराज आर्यल सहित 5 जनालाई विशेष अदालतका न्यायाधीशहरू नारायण प्रसाद पौडेल, हिमान्त रावल र उमेश कोइरालाको इजालसले धरोटीमा छाड्न आदेश गरेको हो। महानिर्देशक आर्यलसँग 5 लाख रूपियाँ धरोटी माग गरिएको छ भने सूचना प्रविधि निर्देशक सुनिल कुमार केसीसँग 4 लाख, तत्कालीन शाखा अधिकृत सोमेश थापासँग 3 लाख, कम्प्युटर इन्जिनियर विपिन परसाईसँग 3 लाख र राहदानी छाप्ने ठेक्का पाइएको जर्मन कम्पनी आईडी सर्भेसँग नेपाल प्रतिनिधि मनिन्द्र राज मल्ललाई 5 लाख धरोटीमा माग गरेको भएको छ। तत्कालीन लेखा अधिकृत तुलसी प्रसाद आचार्य र तत्कालीन उपसचिव राजाराम दाहालको हकमा भने विशेष अदालतले छाड्न आदेश दिएको छ। गएको साल 8 गते अख्तियारले महानिर्देशक आरएल सहित 18 जना विरूद्ध भ्रष्टाचार मुद्दा दायर गरेको थियो। साथै उनीहरूमाथि अख्तियारले 10,13,04,61,477 रूपियाँ बीको दावी कायम गरेको छ। लुम्बिनीमा नेपाली कांग्रेस इतर समूहका निवर्तमान सभापति शेरबहादुर देउपा समूहको अन्तिम प्रदेश भेला आज मंगलबार हुँदैछ। विशेष महाधिवेशनभन्दा बाहिर रहेका सो समूहले यसअघि तयारी नपुगेर रोकेको लुम्बिनी प्रदेश स्तरीय भेला दाङको लमहीमा गर्दैछ। पार्टीमा वृहत एकता कायम गर्ने विशेष महाधिवेशनका कारण छोडिएका निराश भएका नेता कार्यकर्तालाई पार्टीको मूल प्रवाहमा ल्याउने र समसामयिक राजनीतिको समीक्षा गर्ने दिन उद्देश्य सहित देववास समूहले सात प्रदेशमा भेला गर्ने निर्णय गरेको थियो। यसअघि छ प्रदेशमा भेला गरिसकेको छ। समूहले आज अन्तिम प्रदेश भेला गर्न लागेको हो। यो समूहका प्रदेश कार्यक्रम संयोजक नेता गेहेन्द्र गिरीले सातै प्रदेशमा तय गरेका भेलाको अन्तिम भेला लमहीमा गर्न लागेको जानकारी दिनुभएको छ। भेलामा लुम्बिनी प्रदेशका विशेष महाधिवेशनको पक्षमा नदेखिएका नेता कार्यकर्ता सहभागी हुने उहाँले बताउनु भएको छ। देउबा अहिले विदेशमा रहेकाले समूहको नेतृत्व नेता पूर्ण बहादुर खड्काले गर्दै आउनु भएको छ। भेलामा नेता गुरू बराल, निवर्तमान सह महामन्त्री किशोर सिंह राठौर लगायतका नेताले सम्बोधन गर्ने नेता गिरीले बताउनु भएको छ। यसअघि प्रदेशबाट देउबा समूहमा रहेका नेता भने फेरि साथमा छैनन्। नेत्री पुष्प भूषाल देवाको साथ छाडेर उपसभापति बनेकी छन् भने बालकृष्ण खाँड, विनोद चौधरी, देवेन्द्र राज कडेल लगायतका नेताले पनि संस्थापन समूहलाई नै साथ दिनुभएको छ। सरकारी अस्पतालमा नेपाल सरकारले तोकेको स्वास्थ्य बीमा कार्यक्रम लागू हुन नसक्दा पोखरा सिंह राठौर लगायतका नेताले सम्बोधन गर्ने नेता गिरीले बताउनु भएको छ। यसअघि प्रदेशबाट देउबा समूहमा रहेका नेता भने फेरि साथमा छैनन्। नेत्री पुष्प भूषाल देव

गरेका छन्। आयुर्वेदिक उपचार पद्धतिमा जनविश्वास बढ़दै जाँदा अस्पतालमा आउने बिरामीको संख्या पनि उल्लेख्य रूपमा वृद्धि हुन थालेको छ। तर स्वास्थ्य बीमा लागू नहुँदा कतिपय बिरामी उपचार नै नगरी अस्पतालबाट फर्किने गरेका छन्। पोखरा महानगरपालिका 14 खाल्टे मसिनाका चित्र बहादुर गुरूङ बीमा कार्ड बोकेर अस्पताल आउँदा सेवा नपाउने बताउनु भएको छ। गण्डकी अस्पतालमा बीमाले काम गरे जस्तै गण्डकी आयुर्वेद अस्पतालमा पनि स्वास्थ्य बीमा लागू हुनुपर्ने उहाँको अपेक्षा रहेको छ। त्यस्तै कृष्ण प्रसाद तिवारीले केही सहुलियत होला भनेर बीमा गरिएको तर आयुर्वेदमा आउँदा बीमाले काम नगरेको बताउनु भएको छ। करिब 3 वर्षदेखि उपचार गर्दै आउँदा खर्च बढ़ी भएको भन्दै मध्यस्थका नागरिकलाई बीमाबाटै सेवा सुविधा लागू भए राहत हुने तिवारीले बताउनु भएको छ। उहाँहरू स्वास्थ्य बीमा हुँदाहुँदै पनि यस आयुर्वेद अस्पतालमा सेवा सञ्चालन नहुँदा समस्यामा परेका केही प्रतिनिधि पात्र रहेका छन्। अफ्रिकन स्वाइन फिभरबाट गोर्खामा 250 भन्दा धेरै सुंगुर बुंगुर मरेका छन्। दुई महिना यता फैलिएको अफ्रिकन स्वाइन फिभरको संक्रमणबाट अहिलेसम्म 250 भन्दा धेरै सुंगुर बुंगुर मरेको भेटनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रले जनाएको छ। केन्द्रका प्रमुख अनन्त कोइरालाका अनुसार गोर्खा नगरपालिका 6 मानव सेवा आश्रम टोलका किसान राजकुमार श्रेष्ठको फार्मका 80 र जुना रेग्मीको फार्मका 10 बंगुर मरेका छन्। त्यस्तै मान्द्रीढुङ्गाका धन कुमार गुरूङको फार्मका 60 बुंगुर दुई हप्ताको अवधिमा मरेको उहाँले जानकारी दिनुभएको छ। बाँकी अन्य किसानको फार्ममा सुंगुर बुंगुर पनि संक्रमणका कारण मरेका छन्। गोर्खा नगरपालिका 6, 7 र 8 तथा शहीद लखन गाउँपालिका 7 फार्ममा रहेका सुंगुर बुंगुर अफ्रिकन स्वाइन फिभरको संक्रमण फैलिएको कोइरालाले जानकारी दिनुभएको छ। संक्रमित क्षेत्रमा जैविक सुरक्षा उपाय नपाउँदा तथा दाना र औषधि मार्फत पनि यो रोग सर्न सक्दछ। अफ्रिकन स्वाइन फिभरको संक्रमण भएपछि सुंगुर बंगुर ज्वरो आउने खाना खान छाड्ने शरीरमा धब्बा वा दाग देखिने हुन्छ। काभ्रेमा बर्ड फ्लू संक्रमणका कारण हालसम्म 40 भन्दा बढ़ी हाँस तथा कुखुरा नष्ट गरिएको छ। केही हप्तादेखि बर्ड फ्लू संक्रमणका कारण थमाधम कुखुरा मर्न थालेपछि व्यावसायिक रूपमा पालिएका 40,729 हाँस तथा लेयर 7 कुखुरा नष्ट गरिएको जिल्ला पशु सेवा कार्यालय धुलीखेलले जनाएको छ। बनेपा नगरपालिका वडा नम्बर 6 र 13 पनौती नापाको वडा नम्बर 7, 8 र 9 केही पोल्ट्री फार्ममा बर्ड फ्लू संक्रमण देखिएकाले हाँस र कुखुरा नष्ट गरिएको कार्यालयका वरिष्ठ पशु चिकित्सक डाक्टर बज्रकिशोर ठाकुरले जानकारी दिनुभएको छ। उहाँका अनुसार मरेका कुखुरा तथा हाँसलाई खोला झाडी र अन्य खोलामा स्थानमा जथाभावी फाल्ने प्रविधिका कारण काग तथा अन्य जंगली चरा मार्फत संक्रमण थप फैलिएको प्रारम्भिक निष्कर्ष निकालिएको छ। कार्यालयले संक्रमण नियन्त्रणका लागि परीक्षण व्यवस्थापन तथा ओसारपोसार नियन्त्रणका कामलाई तीव्र बनाएको वरिष्ठ पशु चिकित्सक ठाकुरले बताउनु भएको छ। विशेष गरी प्रयोगशाला परीक्षणको नतिजा ढिलो प्राप्त हुँदा प्रदेश तथा स्थानीय तहले समयमै आवश्यक कदम चाल्न नसक्दा संक्रमण दर बढ़दै गएको बताएको छ। ठाकुरले व्यावसायिक पोल्ट्री फार्ममा मापदण्ड कडाईका साथ लागू गर्नुपर्नेमा जोड़ दिँदै कुखुराको खोरमा अनावश्यक व्यक्तिको प्रवेश रोक्न प्रवेश गर्ने परे सुरक्षाको उपाय अपनाउन खोर तथा उपकरण नियमित रूपमा सफा राख्न र कुखुरा ओसापोसा गर्दा पूर्ण सरसफाईका मापदण्ड पालना गर्न आग्रह गर्नुभएको छ। देशका केही स्थानमा पालिएका कुखुरामा बर्ड फ्लू संक्रमण देखिएपछि यी दुई जिल्लामा पनि जोखिम हुन सक्ने सम्भावनालाई मध्यनजर गर्दै सुरक्षाका उपाय कड़ा पार्न लागि जनाएको थियो। यात्रा गर्न जोखिम बढ़ेको भन्दै आजदेखि रात्रिकालीन समयमा बेसीजहर चामे सड़क र मध्य पहाड़ी लोकमार्गमा सवारी सञ्चालनमा रोक लगाएको छ। सोमबार बसेको जिल्ला सुरक्षा समिति लमजुङको बैठकले मनसून जन्य विपद हुन सक्ने सम्भावित जनधनको क्षतिलाई न्यूनीकरण गर्न असार मसान्तसम्म अत्यावश्यक काम बाहेक अन्य सवारी साधन सञ्चालनमा रोक लगाएको हो। लमजुङका सहायक प्रमुख जिल्ला अधिकारी थमन सिंह गौतमले
चामेश्वरको बेसी सहरबाट मनाङ जिल्ला

0: को सीमान समको खण्डमा प्रत्येक दिन साँझ 6 बजेदेखि बिहान 6 बजेसम्म र पुष्पलाल मध्य पहाड़ी लोकमार्गको सुन्दर बजार भोलेटार सड़क खण्डको बिमिरे फन्स्याङ क्षेत्रमा प्रत्येक दिन साँझ 7 बजेदेखि बिहान 7 बजेसम्म सवारी साधन सञ्चालन गर्न रोक लगाएको छ। सड़क खण्डमा अत्यावश्यक रहेका सवारी साधन भने सञ्चालन गर्न दिने वहाँले बताउनु भएको हो। जिल्ला प्रशासन कार्यालय लमजुङले बैठकको निर्णय सार्वजनिक गर्दै यसबाट असुविधा भएकामा क्षमा समेत माग्नु भएको छ। आजदेखि धेरै वर्षा हुने सम्भावना रहेको जानकारी भएकाले रात्रिकालीन समयमा जोखिम न्यूनीकरण गर्ने उद्देश्यले सवारी सञ्चालनमा रोक लगाएको सहायक प्रमुख जिल्ला अधिकारी गौतमले जानकारी दिनुभएको हो। वर्षाको समयमा पहिरो जान सक्ने सम्भावना रहेकाले सवारी यसरी जिल्लामा दुर्घटना न्यूनीकरणको उपाय अवलम्बन गरिएको उहाँको भनाइ रहेको छ। हेटौडा हुँदै काठमाडौँ आउजाउ गर्ने छोटो मार्ग कान्ति राजपथमा दुई ठाउँमा पहिरो खसेपछि आवागमन बन्द भएको छ। मकवानपुरको बकैया 12 ठेगन स्थित कान्ति लोकपथ सड़क खण्डमा पहिरो खसेर आवागमनमा अवरोध भएको हो। राति 12 बजेदेखि परेको पानीले पहिरो खसेको छ। पहिरो खसिरहेकाले बाटो खुलाउने सम्भव नभएकाले सड़क डिभिजन कार्यालयसँग समन्वय गरेर काम भइरहेको छ। जिल्ला प्रहरी कार्यालय भगवानपुरले बिहान 5:30 बजेबाट पहिरो पछ्याउन शुरू गरिएको जनाएको छ। यस्तै आज बिहान भीमफेदी 8 बर्याङ डाँडामा पनि पहिरो खसेर बाटो पूर्ण रूपमा अवरोध भएको छ। वर्षा भइरहेकाले कान्तिराज पथ हुँदै यात्रा नगर्न प्रहरीको अनुरोध रहेको छ। आज बिहान 2 बजे पर्साको विन्दवासिनी गाउँपालिका 4 अमरपट्टी स्थित सीमा क्षेत्रमा सशस्त्र प्रहरी बलले गाँजासहित एक व्यक्तिलाई पक्राउ गरेको छ। पर्सा बहुधर्माई नगरपालिका 8 रामनगरीका 58 वर्षीय मनोहर साहनी भारत जाँदै गरेको अवस्थामा प्लास्टिकको बोरा भित्रको बोकेको 11 किलोग्राम गाँजासहित पक्राउ परेका छन्। सशस्त्र प्रहरी नायक उपरीक्षक मोहनराज निरौलाका अनुसार उनलाई प्रहरी कार्यालयमा बुझाएको छ। गर्मी तथा मनसून शुरू भएसँगै देशभर विभिन्न सरुवा रोग र स्वास्थ्य समस्याको जोखिम बढ़न थालेको छ। मौसममा आएको असामान्य परिवर्तन बेमौसमी गर्मी वर्षा तथा तापक्रमको उतार चढ़ावका कारण झाडापखला डेंगू स्क्रब टाइफस हैजा लगायतका रोगको संक्रमण बढ़दै गएको चिकित्सकले बताएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तर्गतको रोग नियन्त्रण महाशाखा ईडीसीडीले सार्वजनिक गरेको तथ्याङ्क अनुसार देशभर विभिन्न सरुवा रोग तथा स्वास्थ्य समस्याका 1655 बिरामी फेला परेका छन्। प्रतिवेदन अनुसार सबैभन्दा धेरै 720 जना झाडापखलाका बिरामी भेटिएका छन्। ईडीसीडीका अनुसार झाडापखला सबैभन्दा ठूलो जनस्वास्थ्य चुनौतीका रूपमा रहेको छ। त्यस्तै प्रदेशगत रूपमा झाडापखलाका सबैभन्दा धेरै 381 बिरामी बागमती प्रदेशमा भेटिएका छन्। इन्फ्लुएन्जा जस्ता लक्षण भएका बिरामी मध्ये सुदूरपश्चिममा 174 र बागमतीमा 148 जना रहेका छन्। गम्भीर श्वासप्रश्वास संक्रमणका बिरामी बागमतीमा 98 र लुम्बिनीमा 80 फेला परेका छन्। डेंगू संक्रमण भने लुम्बिनी प्रदेशमा सबैभन्दा बढ़ी देखिएको छ, जहाँ एक सातामा 22 संक्रमित फेला परेका छन्। आज भोलि र पर्सि देशका केही ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार आज र भोलि कोशी मधेस बागमती गण्डकी लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही ठाउँमा मेघगर्जन र चट्याङसहित मुसलधारे वर्षाको सम्भावना रहेको छ। थोरै ठाउँमा आरी खोप्टे वर्षाको समेत सम्भावना रहेको महाशाखाले जनाएको छ। यस्तै पर्सि पनि पहाड़ी फेकका 1-2 ठाउँमा मुसलधारे पानी पर्ने सम्भावना रहेको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले पूर्वी तथा पश्चिम तराईमा अलि बढ़ी सावधानी अपनाउन अनुरोध गरेको छ। प्राधिकरणका अनुसार अबका केही दिन बाढ़ी पहिरो कचान गेग्रान वहाव शहरी तथा तराई क्षेत्रमा डुबानको जोखिम रहनेछ। प्राधिकरणले वर्षा र बाढ़ी बारे जानकारी लिन 1155 विपदमा मदत माग्न 1149 नेपाल प्रहरी 100 र सशस्त्र प्रहरी बल नेपालको 1114 हटलाइन नम्बरमा आवश्यक परेको अवस्थामा तत्काल फोन गर्न पनि आग्रह गरेको छ। यसपालि पानी नेपालमा मनसून जुन 19 तारीक अर्थात असार 5 गते भित्रिएको हो, तर अझैसम्म पूरै देशभर फैलिएको छैन। औसत मिति भन्दा 6 दिन पछि भित्रिएको मनसून प्रणालीले पर्याप्त वर्षा गराउन नसकेको बेला मुसलधारे वर्षा हुन लागेको र आवश्यक सावधानी अपनाउन सम्बन्धित निकायले सूचित गरेका छन्। मनसून बाँकी भागमा पनि फैलिने क्रम रहेको छ। त्यसै बेला ठूलो वर्षासँगै कतै कतै अचानक बाढ़ी आउन सक्ने सम्भावना पनि भएकाले सतर्क रहन आग्रह गरेको प्राधिकरणले जनाएको छ। अब अन्तर्राष्ट्रिय समाचार। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानले अमेरिकासँग वार्ताका लागि प्रस्ताव गरेको र कतारको दोहामा आजै बैठक बस्न लागेको दावी गरेका छन्। गत हप्ता दुई देशबीच भएको हवाई तथा सैन्य आक्रमणको श्रृंखलापछि इरान आफैले बैठकका लागि अनुरोध गरेको राष्ट्रपति ट्रम्पको भनाइरहेको छ। तर इरानको परराष्ट्र मन्त्रालयले अमेरिकी राष्ट्रपतिको उक्त दावीलाई पूर्ण रूपमा खण्डन गरेको छ। इरानले अमेरिकासँग कुनै पनि वार्ता वा बैठकको तालिका तय नभएको स्पष्ट पारेको छ। इरानी विदेश मन्त्रालयका अनुसार कतारमा रोक्का गरिएको इरानी कोष फुकुवा गर्ने प्रक्रियाको फलो अपका लागि मात्र इरानले आफ्नो एक विशेषज्ञ टोली पठाउन लागेको हो। हस्त बिहान 10 बजेको ठोलबाट हेलर साझालाई सकिएको छ। समाचार कक्षबाट म श्रेया गुरुङ विदा हुने आज्ञा चाहन्छु। नमस्कार।
1: तपाईको वरिपरि गाउँ टोलका कुनै पनि घटना गतिविधि वा कार्यक्रम बारे हामीलाई जानकारी दिनुहोस्। हामी समाचारको रूपमा प्रसारण गर्नेछौ। खबर टिपाउन हामीलाई इमेल वा फोन गर्नुहोस्। हाम्रो टेलिफोन नम्बर 0654141100 वा ढोरबाराही fm@gmail.com इमेल गर्नुहोस्।
2: ल न हो छिटो निस्क, अहिले फर्किन ढिलो हुन्छ के। बिहेको कपडा भनेपछि राम्रो राम्रो रोज्नै पर्यो, फेरि पोखरा पुग्नु छ।
3: बिहेको कपडा किन्न पनि पोखरा जानु पर्छ र,
2: यही युनाइटेड सप्लायर्समा छँदैछ नि।
3: बुवा आमा अनि भाइ बहिनीको लागि पनि त नयाँ कपडा किन्नु पर्यो, यता भने जस्तो पाइँदैन, त्यसमाथि महँगो होला नि।
2: त्यसको त चिन्तै नगर्नु न दिदी,
3: डिजाइन पनि खोजे जस्तो पाइन्छ, मूल्य त झनै मिल्छ, एकचोटि गएर त हेर्नुहोस्।
2: हजुर, विवाहको कपडा, स्तरीय कोट, सुट, प्यान्ट, स्कुल कलेजको ड्रेस पाइनुका साथै लेडिज आइटम, साडी, लेगिज, टप्स, कुर्ता सुरुवाल र थानका कपडाहरू होलसेल मूल्यमा बिक्री गरिन्छ। साथै इमर्जेन्सी सिलाइको समेत व्यवस्था छ। सम्पर्क युनाइटेड सप्लायर्स, धुलेगौडा हेल्प पोस्ट चोक, प्रोप्राइटर कृष्णराज पण्डित, फोन 0654140008।
4: बीबीएस मा नेपाल टप गर्ने अञ्जना राई, जिल्ला टप गर्ने विष्णुमाया मल्ल र कलेज टप गर्ने विद्या श्रेष्ठ जस्तै उच्च शैक्षिक सफलता हासिल गर्ने पालो अब तपाईँको।
5: कक्षा 12 उत्तीर्ण हुन सफल, सम्पूर्णलाई हार्दिक बधाई सहित यस गण्डकी मल्टिपल कलेज भुरुङ्गेमा नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराइन्छ।
4: बीबीएस प्रथम वर्ष 2081 र दोस्रो वर्ष 2082 निरन्तर नेपाल टप नतिजा प्राप्त गरेको यस कलेजमा सीमित सिट का लागि भर्ना खुल्यो। आजै भर्ना भई आफ्नो सिट सुरक्षित गर्नुहोस्। साथै पहिला भर्ना हुन आउने विद्यार्थीहरूलाई प्राप्त जीपीए को आधारमा विशेष छुटको व्यवस्था रहेको छ।
5: छुटका दायराहरू,
4: कक्षा 12 को परीक्षामा 3.6 जीपीए वा सो भन्दा बढी जीपीए प्राप्त गरी उत्तीर्ण विद्यार्थीलाई भर्नामा 100% छुट।
5: 3.4 जीपीए वा सो भन्दा बढी जीपीए प्राप्त गरेका विद्यार्थीलाई 80% छुट
4: र 2.5 जीपीए वा सो भन्दा बढी जीपीए प्राप्त गर्ने विद्यार्थीलाई 60% छुटको व्यवस्था गरिएको छ।
5: थप जानकारीका लागि सम्पर्क 0658174479, मोबाइल 98562625 र 98468464145।

0: सबैले दिपाको घरको डेकोरेसन कस्तो राम्रो भन्छन्। आज त यो बाटो आउँदा यसको घरमा नगै भएन।
1: ए तिमी पो बस्दै गर है, म तिम्रो लागि चिया बनाएर ल्याउँछु।
0: ओहो यस्तो राम्रो डेकोरेसन रहेछ र पो, सबैले कुरा गरे त। दिपा ए दिपा, यस्तो राम्रो दराज टेबल अनि यो कहाँबाट ल्याएको तिमीले?
1: त्यही दुलेगौडा बजारमा छ नि दीर्घाई फर्निचर सोरुम, त्यहीबाट ल्याएको।
0: ए त्यसो भए त म गइहाले,
1: चिया त पिएर जाऊ।
0: अहिले हतार छ, पछि आउँदै गरौला है।
2: दीर्घायु फर्निचर सोरुम,
1: हामी कहाँ स्टील तथा काठका सम्पूर्ण सामानहरू, दराज, पलङ, डाइनिङ टेबल, मोबेट, सोफा लगायत पर्दा, कार्पेट, डोर ब्याड र फर्निचरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुको साथै अर्डर अनुसार तयार पारिन्छ।
3: एभरेस्ट स्टील र नेपालको नम्बर वान कम्पनी बागमती कुर्सीको अधिकृत विक्रेता दीर्घायु फर्निचर सोरुम, दुलेगौडा बजार, प्रोप्राइटर लक्ष्मीराज वाग्ले। सम्पर्क 9846061268 र 9560602068।
2: स्वास्थ्य क्षेत्रमा सबैको मन जित्न सफल शुक्ला गण्डकीकै पहिलो पोलिक्लिनिक
4: इस दुलेगौडा पोलिक्लिनिकमा यही असर 20 गते तेस्रो शनिबार
2: छाला यौन तथा कुष्ठरोग विशेषज्ञ डाक्टर अनुप पण्डित,
4: पश्चिमाञ्चल क्षेत्रीय अस्पतालका नसा तथा मनोरोग विशेषज्ञ डाक्टर सुभाष बाबु महत,
5: हार्ट जोर्नी नसा तथा बाद रोग विशेषज्ञ डाक्टर टीकाराम पौडेल,
4: वरिष्ठ पेट छाती मुटु सुगर र प्रेसर रोग विशेषज्ञ डाक्टर हरिकृष्ण भण्डारी,
2: र भिडियो एक्सरे विशेषज्ञ डाक्टर सुरेन्द्र आचार्य बिरामीहरूको स्वास्थ्य परीक्षणका लागि आउँदै हुनुहुन्छ।
4: साथै यही 21 गते आइतबार वरिष्ठ छाला यौन तथा कुष्ठरोग विशेषज्ञ डाक्टर सुरेन्द्र सापकोटा,
6: समयमै स्वास्थ्य उपचार र परामर्श लिई स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
2: यस दुलेगौडा पोलिक्लिनिकमा नाक कान र घाँटीको विशेषज्ञ सेवा, सुगर, प्रेसर, थाइराइड, पाइल्स, फिस्टुला र फिसरका साथै हाइड्रोसिल, हर्निया र पिसाब सम्बन्धी समस्याको दैनिक विशेषज्ञहरूबाट उपचार गरिन्छ।
6: साथै किशोर किशोरीहरूलाई परिवार योजना सम्बन्धी निशुल्क परामर्श समेत दिइन्छ।
7: थप जानकारीको लागि सम्पर्क दुलेगौडा पोलिक्लिनिक प्राली, फोन 065414129 र 9560131053।
8: सुन गाउँ घर तराई शहर, सुन हरियाली पाख पखेरा, सुन
9: अहिले के सुन्ने भनेको
2: थाहा छैन र? हाम्रो बेलचौतारामा आइतबारे हाट बजारमा मात्र होइन नि, सबै दिन ताजा तरकारी बिक्री हुन्छ नि।
9: हो र, अरू दिन पनि हाम्रै शुक्ला गण्डकीको उत्पादन पाइन्छ।
2: हो त, शुक्ला गण्डकीका किसानले उत्पादन गरेको तरकारी र अन्य कृषि उपज खैरनी चार महिला विकास बहुद्देश्य सहकारीले बिक्री गरिदिन्छ। होइन कति हतार गरेको कुरा सुन्नु पर्दैन,
9: थाहा छ के? बिहान 7 बजेदेखि 11 बजेसम्म र दिउँसो 4 बजेदेखि बेलुका 7 बजेसम्म जहिले गए पनि हुन्छ, होइन र?
2: प्रबर्धक शुक्ला गण्डकी नगरपालिका र श्री खैरनी चार महिला विकास बहुद्देश्य सहकारी संस्था लिमिटेड।
10: सुन्नु न, गाउँमा आमालाई साह्रै भएको छ अरे, तपाईँ त आजै जानुहोस् हो।
11: अनि यति बेला भइसक्यो, गाउँ जाने मोटर नपाएर अलपत्र परिन्छ कि?
10: त्यसको चिन्ता लिनै पर्दैन नि, खैरिनी झरेपछि त सापकोटा दाईको होटलमा बसेर भोलि बिहानै बाटो लागे हुन्छ नि।
11: ए होटल फ्यामिली छ नि है, हुन्छ म आजै जान्छु।
10: हजुर, विगत 13 वर्षदेखि तपाईँहरूकै सेवामा समर्पित खैरिनी टार आर्मी ब्यारेकको ठिक पारी रहेको यस होटल फ्यामिलीमा स्वच्छ र स्वादिष्ट खाना र एटेच बाथरूम सहितका सुविधा सम्पन्न सबै खाले कोठाहरू उपलब्ध रहेका छन्। साथै लोकल कुखुरा, हाँसको छोइला, बदेलको मासु, क्याङ्दी र सुरौदी खोलाको माछाको स्वादिलो परिकारका लागि पनि हामीलाई सम्झनुहोस्।
2: होटल फ्यामिली एन्ड लज, खैरनी टार बजार, प्रोप्राइटर अर्जुन सापकोटा, मोबाइल 9560234020, 9801454674 र 9460234020।
12: सुवर्ण अवसर, सुवर्ण अवसर, सुवर्ण अवसर।
2: अब दुलेगौडा स्थित महर्षि आयुर्वेद फर्मामा आयुर्वेद डाक्टर विवस बास्तोलाद्वारा आयुर्वेद मौलिक पद्धतिबाट विभिन्न रोगहरूको सफल उपचार,
12: आयुर्वेद औषधि, आयुर्वेद थेरापी एवं अनुभवी आयुर्वेद डाक्टरद्वारा उपचार हुने रोगहरू,
2: पेट सम्बन्धी समस्याहरू, ग्यास्ट्रिक, वायुगोला, कब्जियत, अरुची, पेट दुख्ने, पोल्ने, अमिलो पानी आउने जस्ता समस्या,
12: पाइल्स, फिसर, फिस्टुला, बेरो फर्कने र पीएनएस को सफल उपचार,
2: फिनास, नाकको एलर्जी, नाकमा मासु पलाएको,
12: मृगौलाको पत्थरी, पिसाब पोल्ने, प्रोस्टेट सम्बन्धी समस्या,
11: स्त्री तथा प्रसूति रोग, महिनावारी गडबडी, सेतो पानी बग्ने, निसन्तान तथा यौन दुर्बलता, पीसीओडी,
12: नसा तथा बाथ सम्बन्धी रोगहरू, ढाड कम्बरको दुखाई, घुँडा खिएको तथा अन्य सम्पूर्ण नसा रोग,
11: जन्डिस, टाउको दुख्ने, अनिन्द्रा, हात खुट्टा गल्ने, पोल्ने र झमझम गर्ने,
12: साथै पुराना निको नभएको घाउ, छाला सम्बन्धी रोगहरू, एलर्जी, धुपी, दात जस्ता दीर्घ रोगको सफल उपचार,
2: उपचार हुने स्थान महर्षि आयुर्वेद फर्मा दुलेगौंडा,
13: पुनश्च महर्षि आयुर्वेद फर्मा पहिले भएको स्थानबाट केही माथि दुलेगौंडा बस पार्क नजिकै रिडी कुमारी स्टोर सँगैको सटरमा थप नयाँ व्यवस्थापनको साथमा सरेको सहर्ष जानकारी गराइन्छ।
14: कान्छे, भोलि घर पूजा गर्नु पर्ने, कलेजबाट फर्कदा पूजा सामग्री लिएर आऊ है।
15: हस् मम्मी, नयाँ घरमा फूल रोप्न गमलाहरू पनि ल्याउने भन्नुभएको होइन?
14: हुन्छ हुन्छ, तर पाएसम्म माटोकै गमला राम्रो भन्छन्, कतै पाइन्छ र?
15: पाइन्छ नि, दुलेगोडाको सेन्सीका पूजा सामग्री पसलमा। हजुरले भन्नुभएको सबै कुरा आइपुग्छ, चिन्तै नगर्नु न।
2: हजुर, हामी कहाँ रुद्री, एकहा, व्रतबन्ध, घर पैचो, नौ ग्रह, ग्रह शान्ति, लाखवती महायज्ञ, सत्यनारायण पूजाका सामग्री पाइनुका साथै माटोबाट बनेका सबै प्रोडक्टहरू थोक तथा खुद्रा मूल्यमा उपलब्ध रहेका छन्।
16: सेन्सीका पूजा सामग्री पसल, प्रभु बैंक भन्दा एक घर माथि बजाज शोरूम सँगै।
2: प्रोपाइटर समीक्षा गुरुङ, सम्पर्क 9841633101 र 9468883522।
10: विद्यार्थी भाइ बहिनीहरू, आज म तिमीहरूलाई धुम्रपानको बारेमा पढाउँदैछु, ध्यान दिएर सुन है।
11: म्याडम, धुम्रपान भनेको के हो?
10: ल सुन, धुम्रपान भन्नाले खास गरी सुर्तीजन्य पदार्थको धुवा खानु हो। चुरोट, बिँडी, तमाखु, कक्कड़ जस्ता सुर्तीजन्य पदार्थको सेवन गर्नु हो। धुम्रपानको धुवामा 7000 भन्दा बढी किसिमका रासायनिक तत्व पाइन्छन्। ती मध्ये 69 भन्दा बढी तत्वले क्यान्सर गराउँदछ।
11: अनि धुम्रपान तथा सुर्तीजन्य पदार्थ सेवन गर्दा कस्ता कस्ता असर देखिन्छ? म्याडम,
10: धुम्रपान तथा सुर्तीजन्य पदार्थ सेवन गर्दा मुख, फोक्सो, पेट, फियो, आन्द्रा, मूत्र नली, पाठेघर आदिको क्यान्सर हुन्छ। दम, दीर्घ श्वास प्रश्वास रोग, उच्च रक्तचाप, हृदयघात, मस्तिष्क घात, गर्भपतन हुने, कम तौलको बच्चा जन्मने, अवधि पूरा नभए बच्चा जन्मने, मृत बच्चा जन्मने आदि गराउँदछ। त्यति मात्रै कहाँ हो र, धुम्रपानको धुवाले धुम्रपान नगर्ने व्यक्तिलाई समेत असर गर्दछ। नजिक बसेकै कारणले विश्वमा वर्षेनी 6 लाख मानिसको मृत्यु हुने गरेको छ।
11: अनि नि म्याडम, यो धुम्रपान तथा सुर्तीजन्य पदार्थबाट बस्ने उपायहरू पनि छन् कि?
10: छन् नि, यसबाट बस्ने उपायहरू साथी भाइको लहै लहैमा नपर्ने, दीर्घकालीन असरको मनन गरी कुलतमा नफस्ने, धुम्रपानबाट छुटकारा पाउनका लागि स्वास्थ्य कर्मीसँग सल्लाह लिने, सार्वजनिक स्थलमा धुम्रपान नगर्ने र घरभित्र अनि बच्चाको अगाडि कहिले धुम्रपान नगर्ने। धुमपान तथा सुर्तीजन्य पदार्थबाट टाढै बसौ, आफू बचौ र अरूलाई पनि बचाऊ।
2: स्वास्थ्यकर कोषको सहयोगमा जीपी कोइराला राष्ट्रिय श्वास प्रश्वास उपचार केन्द्रद्वारा जनहितमा जारी सन्देश।
17: यो गाग्री पुरानो भएर सबै पानी चुहिएको छ, यसो टालटुल गर्न पाए नि हुन्थ्यो। आज भोलि तामाको गाग्री त हराइसक्यो, बनाउने ठाउँ त झन् कहाँ होला र?
18: ल हेर, यी काइलीलाई त केही थाहा छैन। हाम्रै दुलेगौडामा तामाको आफ्नै उत्पादन उद्योग भएको दुलेगौडा मेटल उद्योग छ नि। आफ्नै आँखा अगाडि नयाँ भाँडाकुँडा बनाउनेदेखि लिएर साटफेर, मर्मत सबै गरिन्छ नि।
17: हजुर, दुलेगौडाकै पुरानो 34 वर्षदेखि सञ्चालित तामासँगै अन्य धातु, पितल, ढलोट, आल्मुनियम, सिलोट, चरेस, किनबेच र साटफेर गरिनुका साथै धातुसँगै किचनका अन्य सामान, गृहस्थी, होटल, रेस्टुरेन्ट, समाजका लागि आवश्यक भाँडाकुँडा चाहिएमा होलसेल तथा खुद्रा बिक्री गरिन्छ। सम्पर्क दुलेगौडा मेटल उद्योग, प्रोप्राइटर सूर्यबहादुर बानिया, संगम बानिया। फोन 065414142, 98563218, 98462014726।
18: हाम्रो प्रतिबद्धता धातुका भाँडा बर्तनको उपलब्धता।
19: होइन आरोसी, आर्यलाई लिएर कता हिँड्यौ?
17: हेर न आर्यन, पर्सि स्कुलको सांस्कृतिक कार्यक्रममा सबै जात जातिको संस्कृति झल्कने नाच देखाउने भनेको, त्यही भएर सबै जातिको पोसाक लिन भनेर जान लागेको के? कहाँ पाइन्छ कुन्नी?
20: मलाई पनि बिहेको लागि गहना चाहिएको छ। आजकल सुन भन्दा कम छैन, हराएमा डर छैन, ग्यारेन्टीको गहना नै चल्तीमा छ। राम्रो डिजाइनको पाए लिने भनेको।
19: ए त्यसो भए युवर सिङ्गापुर फेन्सी एन्ड ज्वेलर सपमा सँगै जाउन त। म पनि हाम्रो समाजको दाजुभाइको लागि भाङ्रा, कछाड, कम्ब्याट ज्याकेट,
0: सिङ्गापुरै पेटी लिने हिँडेको ग्यारेन्टीको गहनादेखि सबै जात जातिको पोसाक एउटै छानामुनि पाइने ठाउँ भनेको केही त हो।
21: हामी कहाँ गुरुङ मगर नेवार छेत्री तामाङ ठकुरी भुजेल जात जातिको ड्रेस युके स्वेटर ब्याग तथा पर्स मणिपुरे सिङ्गापुरे होल्यान्ड लुङ्गी सल कोरियन टी सर्ट कम्मर बन्धक दौरा सुरुवाल खुकुरी टोपी लगायत परम्परागत जातीय गर गहनाहरू शिरबन्दी शिरफूल टिकमाला ढुम्री यार्लिङ मारवाड़ी पाटेसुन बुलाकी लाहुरे फुली जन्तर चन्द्रमा नौगेडी असर्फी कन्थमाला मुगामाला हमिलमाला न्यापुसिक जापुसिक तायोमाला लुसवाङ माकसी कल्ली दिर्मली आँसी खुर्पेटो सुर्खे डोरी लगायत सम्पूर्ण पोतेका आइटमहरू पाइनुका साथै आधुनिक डिजाइनका गर गहनाहरू रानीहार चन्द्रहार मिनीहार चोकरहार मंगलसूत्र बालाचुरा पञ्चधातु अंगुठी रामलीला झुम्का पिजोडा झुम्का सिक्री लकेट माइली तिलहरी छड्के तिलहरी घुम्टो क्राउन सेन्डिल जिम्बु र ब्रुनाईको माछा पाइन्छ।
0: सम्पर्क युर सिङ्गापुरे फेन्सी एन्ड ज्वेलरी सप मुक्तिनाथ बैंकको एक घरमाथि दुलेगौडा प्रोप्राइटर आर्यन कुमार श्रेष्ठ मोबाइल 9821484264 र 9811403305।
22: दिस इज रेडियो ढोर बाराही 103.8 मेगाहर्ज
23: 103.8 मेगाहर्ज प्रेजेंट एवरीडे 10:30 एएम टू 12 पीएम
24: इट्स टाइम फॉर कॉलिंग टाइम
23: ओनली ऑन रेडियो ढोर बाराही।

0: हेलो, गुड मर्निङ दर्शन, नमस्कार अनि स्वागत छ सम्पूर्ण श्रोता साथीलाई प्रोग्राम कलिङ चायममा। जसले यति बेला सुन्दै हुनुहुन्छ रेडियो ढोर बाराही 103.8 मेगाहर्ज सन्तरमनका वा साथ इन्टरनेट अनलाइन मार्फत पनि www.radiodhorbarahi.com.np लगइन गरेर पनि विश्व भएको साथ हामीलाई सुनेर साथ दिन सक्नुहुन्छ। अनि प्रोग्राम कलिङ टाइममा रहेर आज मंगलबारको एपिसोडमा चाहिँ हामी टपिकमा रहेर कुराकानी चाहिँ गर्छौँ। अनि अब टपिक चाहिँ के र कसो हामी किसिममा साथीलाई जानकारी गराउँछौँ भने अहिलेको लागि भने ढिला नगरी एउटा मिठो गीतबाट कार्यक्रमको शुरूआत गरिहाल्छु, जहाँ चाहिँ अब हिजो मात्र असार 15 है, अब यहाँलाई ढिलै भए पनि अब सुट्नु भएको साथीहरूलाई चाहिँ अझै पनि हामी असारको माहौलमै नै छौँ। सो यहाँलाई चाहिँ अब धेरै धेरै शुभकामना पनि छ। अनि अब धेरै साथीहरू हिजो सोमबारको एपिसोडमा चाहिँ हामीले के भन्छ अब असारी गीतहरूलाई कार्यक्रम स्थान दिँदै गर्दा चाहिँ धेरै दोहोरिएको गीत पनि अब यो गीत चाहिँ राख्न पाएको थिएन। सो हरियो डाँडा माथि भनेर हामीले एउटा मिठो गीत त सुन्यौँ। अहिलेको लागि भने रामचन्द्र काफ्लीको आवाजमा सजिएको यो अर्को चाहिँ गीत रहेको छ। हामी आवाजको साथमा केही क्षणमा जोडिन्छौ, हामी सँगै रहनु होला है त।
1: हा हा हा

हजुर, यो सुमधुर गीतबाट कार्यक्रमको शुरूआत गरिसकेको छु अनि पक्कै पनि सम्पूर्ण श्रोता साथीलाई मन पर्यो होला है। अनि यस्तै मिठा मिठा गीत संगीतको साथमा अबको 12 बजेको समयसम्म हामी तपाईँको साथमा रहन्छौ। अनि साथमा चाहिँ फरक बार फरक श्रृंखलाको साथमा आइरहँदा प्रोग्राम रहेको छ कलिङ छायम। अनि तपाईँको साथमा सुधाजी आज पनि म कार्यक्रम प्रस्तुताउनु मल्ल छँदैछु। अनि प्रोग्रामको स्पोन्सर गरिदिएको छ ओमेमा आवासन संसारी पसल दिलेगौडाले, प्रोपाइटर हुनुहुन्छ मेन बहादुर सुनार। भने सेवाहरूको कुरा गर्नुपर्दा अर्डर अनुसारको विभिन्न डिजाइनका गरगना खरिद बिक्री तथा साटफेट गर्नु परेमा अनि पुराना गरगनाहरू पनि साटफेट गरिनुका साथै मरमत अनि खरिद बिक्री पनि गरिन्छ। अनि गएर चाहिँ यहाँले सेवा सुविधा लिन सक्नुहुनेछ। यो कार्यक्रम सम्बन्धी जानकारी सँगसँगै फरक बार फरक श्रृंखलाको साथमा आउँदै गर्दा आज मंगलबारको एपिसोडमा रहेर चाहिँ हामी टपिकमा रहेर चाहिँ कुराकानी गर्छौ। र टपिक चाहिँ के र कसो भनिरहँदा चाहिँ भनिन्छ नि, अब खाना पकाउनको लागि चाहिँ अब जति रमाइलो लाग्छ अब त्यसपछि चाहिँ अब भाँडा माझ्न चाहिँ त्यति नै गाह्रो लाग्छ अरे कि। एउटा आज चाहिँ हामी यसै अब दैनिक जीवनसँग जोडिएको एउटा रमाइलो विषयवस्तु चाहिँ लिएर आएका छौँ, जहाँ आजको लागि टपिक भनेको चाहिँ तपाईँलाई अब भाँडा माझ्न मध्ये पनि कुन भाँडा माझ्न चाहिँ एकदमै अल्छी लाग्छ त नि भनेर यो रमाइलो टपिक चाहिँ लिएर आएको छु। अब साथीहरू काम कार्यमा व्यस्त पनि हुनुहुन्छ होला, अनि व्यस्तताको बाजु सँगसँगै हामीसँग यो रमाइलो टपिकमा कुराकानी गर्नको लागि आउन सक्नुहुन्छ। 0965-4420-0 बाटो भएर टेलिफोन पनि एकदमै खुल्ला छ। अहिलेको लागि भने एउटा मिठो गीत सुनाइहाल्छु है, अनि साथीहरू चाहिँ हामीसँग जोडिँदै गर्नुहोला। जुनेली बोलको सुमधुर गीत रहेको छ, जुनेलीमा जुनेलीलाई जुनै प्यारो भयो समीक्षा अधिकारीको आवाजमा सजिएको यो सुमधुर, अलिकति मार्मिक पनि छ, स्वीकार्नुहोला है तपाईँ।

0: जिन्दगी चाहिँदैन भो मार्मिक अनि शब्द संगीत पनि एकदमै मिठो छ। तपाईँमा आज कार्यक्रममा स्थान दिइसकेको छु। समीक्षा अधिकारीको आवाजमा सजिएको यो गीतमा बबुल गिरीको म्युजिक रहेको थियो भने गोविन्द भट्टको चाहिँ लिरिक्स रहेको छ। अनि पक्कै पनि साथीहरूलाई चाहिँ मन पर्यो होला। अहिले भनेको सहभागी साथी हुनुहुन्छ, पहिला साथीलाई नै सहभागी गराउँछु। हेलो, नमस्ते हजुर।
1: हेलो
0: हेलो, कहाँदेखि कसको आवाज सुन्दैछु होला?
1: हेलो
0: नमस्ते, हाम्रो रिताजी हुनुहुन्छ हो कार्यक्रममा। धेरै धेरै स्वागत छ है हाम्रो रिताजीलाई। अनि रिताजी के गर्दै हुनुहुन्छ अहिलेको समय? संसारमै हुनुहुन्छ? अनि के गर्दै हुनुहुन्छ त अहिले? कार्यक्रम सुन्दै बस्दै हो। अनि हाम्रो रिताजीको असार 15 चाहिँ कस्तो भयो त हिजो? तपाईँको असार 15 चाहिँ कस्तो भयो भनेको कि हामी बोलेको सुन्नु भएको छैन रिताजी। सुरुवातीबाट नै हाम्रो रिताजीको आवाज चाहिँ कस्तो कस्तो बिचमा चाहिँ अब रोकी आएको थियो है। सुन्दै हुनुहुन्छ भने फेरि पनि हामीसँग जोडिन सक्नुहुन्छ। प्रोग्राम सुन्दैछु भन्दै हुनुहुन्थ्यो हाम्रो नियमित श्रोता साथी पनि हुनुहुन्छ। अनि आज विशेष कुराकानीको साथमा अनि रमाइलो टपिक लिएर आएको छु भनेर टपिक पनि अब साथीहरूलाई जानकारी गराइसकेको छु अघि नै है। अब सुन्नु भएको साथीलाई चाहिँ आजको हाम्रो दैनिकको जनजीवनसँग जोडिएको एउटा सुन्दा सामान्य लाए पनि यो चाहिँ अब मुख्य अब समस्या भन्ने कि अब मुख्य कुरा हो भन्ने कि है। तपाईँले भाँडा माझ्न मध्ये भने कुन भाँडा माझ्न सबैभन्दा अल्छी लाग्छ त नि भनेर टपिक चाहिँ छाडेको छु है। यो रमाइलो टपिकमा आफ्नो अनुभव सँगसँगै अब धेरैको अनुभव पक्कै पनि छ है। अनि सुनाउनको लागि चाहिँ आउन सक्नुहुन्छ साथी हुनुहुन्छ लाइनमा। हेलो, नमस्ते हजुर।
2: नमस्कार,
0: कार्यक्रममा धेरै धेरै स्वागत छ है हाम्रो प्रेमजीलाई। अनि के छ कास्कीतिरको नयाँ नौला हालखबर प्रेमजी?
2: पानी परेको छ,
0: पानी अहिले पर्दैछ? पानी तपाईँकोतिर हाम्रोतिर चाहिँ पानी पर्ला पर्ला जस्तो भयो नि। अब पर्न चाहिँ सकेको छैन, परेको थिएन है अघिसम्म, परेको छैन नै भनौ। अब हिजो अस्ति बरु परेको थियो, आज चाहिँ परेको छैन। अनि के छ रेडियो प्रोग्राम सुन्नु भएको छ कि छैन आज? अनि हाम्रो प्रेमजीको चाहिँ हिजो असार 15 कस्तो भयो त प्रेमजी? असार 15 भन्दा पनि पहिल्यै रोपिसक्नु भयो है?
2: पानी हुन्थेन, अब हलले जोत्नु बस्यो, समय लाग्थ्यो, अब अहिले ट्याक्टरले हिँडेर रोप्ने भयो, अब सबैहरू सकियो।
0: त्यही त अहिले
2: मौसम पनि बेरोलीमा अब अस्ति पूर्णिमा हल तलमा अस्ति मनायो।
0: ए, अस्ति नै मनाउनु भयो? हजुर
2: हजुर।
0: भनेपछि अब अहिले चाहिँ लगभग तपाईँकोतिर चाहिँ रोपाई गरेर सकिसक्यो?
2: बाँकी छ, मकैहरू
0: पानी पुगेको ठाउँमा र लगभग अब रोप्न रोपाई गर्न मिल्ने ठाउँमा चाहिँ रोपाई सकिसक्यो है तपाईँकोतिर?
2: पानी हेर्नु पर्छ, मार छ, मार पानी
0: भनेपछि अहिले पानीले चाहिँ साथ दियो भनेर बुझ्नु पर्यो है।
2: ल
0: ठिकै छ, यो कुराकानी सँगसँगै आज चाहिँ एउटा रमाइलो टपिक लिएर आएको छु कि। अनि हाम्रो प्रेमजीलाई चाहिँ अब म त्यो टपिक चाहिँ सुनाउँछु, थाहा पाउनु भएको छ कि छैन? आज एउटा रमाइलो टपिक छ। अनि जुन चाहिँ तपाईँलाई त्यो भाँडा माझ्नु पर्छ नि, भाँडा माझ्नु मध्ये पनि कुन भाँडा माझ्न चाहिँ एकदमै अल्छी लाग्छ भनेर एउटा टपिक छ कि। हजुर, भाँडा माझ्न मन पर्छ कि पर्दैन? अल्छी नै लाग्छ हो? माझ्नु त पर्छ, र त्यसमा पनि अब हुन्छ नि कोही कोही भाँडा त माझ्नै नपरे हुन्थ्यो भन्नेमा कुन चाहिँ भाँडा पर्छ होला हाम्रो प्रेमजीको लागि? माझ्न नपरे हुन्थ्यो भन्नेमा चाहिँ कुनै भाँडा छ? टपरी पक्कै पनि माझ्न नपर्ने चाहिँ टपरी हो कि? हामीले दैनिक माझिरहने भाँडा मध्ये कुन भाँडा चाहिँ माझ्न नपरे हुन्थ्यो भनेर चाहिँ अल्छी लाग्छ भनेर टपिक राखेको के प्रेमजी, किन होला?
2: भाँडा मान्नु त के अरे कुन महिने कुन नानीले भाँडा माछ भनेर खरानीले मान्ने हो अरे
0: ल ठिकै छ हाम्रो प्रेमजीलाई चाहिँ अब टपिक बुझाउन अलिकति गाह्रो परेको हो जस्तो पनि लाग्यो है आजको टपिक भनेको चाहिँ अब हामीसँग धेरै भाँडा हुन्छ नि पकाउने भाँडा छुट्टै हुन्छ तरकारी पकाउने छुट्टै हुन्छ अनि फेरि भात पकाउने भाँडा छुट्टै हुन्छ अब दाल राख्ने भाँडा छुट्टै हुन्छ त्यो मध्ये कुन चाहिँ भाँडा माझ्न चाहिँ एकदमै अल्छी लाग्छ भनेको के प्रेमजी त्यसमा पनि अब भनेको समयमा ग्यास पनि पाइँदैन कि आज त्यही त ल ठिकै छ यो कुराकानी सँगसँगै अब भने हामी विश्राममा जानुपर्ने बेला पनि भएको छ होइन विश्राम पश्चात हामी मिठा मिठा गीत सङ्गीतहरूलाई पनि कार्यक्रममा स्थान दिन्छौँ अहिले भने साथीभाइलाई सम्झनुहोस् अनि छुटिनु पर्छ है
2: र अनि धुवा बाबा खगिना बहिनी अनि छेत्री छेत्री नन्द र अघि आउने रूपा अगर अनि भयाडीको होमनाथ अनि अमृत वाचन खानेको
0: नमस्कार छुट्टिन्छौँ उहाँ हुनुहुन्थ्यो प्रेमजी हामीलाई कास्की देख्नुदेखि चाहिँ सम्झनु भएको थियो यस्तै कुराकानीको साथमा हामी जोडिन्छौँ भने अहिले चाहिँ अब विश्राममा जानुपर्ने बेला पनि भइसकेको छ 11 बजेको टाइम सेट लगतै हामी साथीहरूसँग यो रमाइलो टपिकमा फेरि पनि जोडिन्छौँ सुन्दै हुनुहुन्छ भने साथीलाई चाहिँ हामी अब केही छिन पश्चात सहभागी गराउँछ तपाईँलाई भाँडा मध्ये पनि कुन भाँडा चाहिँ माझ्न एकदमै अल्छी लाग्छ भन्ने टपिक छ क्या आज अब कतिको अल्छीपन रहेछ अथवा के छ हामी साथीहरूबाट चाहिँ बुझ्नको लागि केही समय चाहिँ हामी सँगै रहनु होला अहिलेको लागि भने छोटो विश्राम है त
1: दिस इज रेडियो ढोरबाराही 103.8 मेगाहर्ज पसल सरेको सूचना शुक्ला गण्डकी 4 दुले गौडामा विगत 28 वर्षदेखि सञ्चालनमा रहेको ओम एम आभूषण उद्योग पहिला भएको ठाउँबाट अहिले भीमसेन मन्दिर दुलेगौडाबाट भित्र गल्ली अजम्बरी इन्टरप्राइजेस नजिकै थप सेवा सुविधाको साथ सरेको सम्पूर्णमा जानकारी गराउँदछौ प्रोपाइटर मीन बहादुर सुनार 9825359122 9008 र 9460769246
3: साइलियामा प्रकाश साईको फर्निचर पसल सरेको छ है झुकिनु होला नि
4: हो र फेरि कहाँ सारेछन् बाबुले पसल
3: बिपी चोकमै हो पहिलाको ठाउँ भन्दा एक घरमाथि टिबिया सोरुम थियो नि हो त्यही घरमा नयाँ व्यवस्थापन र थप सेवा सुविधा सहित सरेको छ नि
4: ए ल ल तपाईँ पनि झुक्किनु होला नि याद राख्नुहोस् गण्डकी सिसा पसल एन्ड फर्निचर सप्लायर्स शुक्ला गण्डकी 4 दुलेगौडा बिपी चोक
3: प्रोपाइटर ठान प्रकाश नेउपाने 9856033878 प्रशान्त नेउपाने 9460269625
5: सधैँ झैं यही आउँदो असार 20 गते शनिबार एस वीरेन्द्र स्वास्थ्य क्लिनिक दुलेगौडामा
6: हरियो खर्क अस्पताल पोखरामा कार्यरत वरिष्ठ नाक कान घाँटी तथा थाइरोइड रोग विशेषज्ञ डाक्टर डीबी लामिछाने आउनुहुने भएकाले कानबाट पिप आउने दुख्ने कान कम सुन्ने सुद्धा रिङ्गट लाग्ने कान वरिपरि घाउ खटिरा नाकको एलर्जी नाक तालिने नाकभित्र मासु पलाएको नाकबाट रगत बग्ने पिनासको समस्या घाँटीको एलर्जी टन्सिलको संक्रमण मुख भित्रको घाउ खटिरा थाइरोइड ग्रन्थि सुनिने गिर्खा वा मासु पलाउने जस्ता समस्याहरूको उपचार तथा परामर्श र नाक कान घाँटीको इन्डोस्कोपी सँगै मेसिनद्वारा सफा पनि गरिन्छ
7: साथै नेपाल आर्मी अस्पताल फुलबारीमा कार्यरत वरिष्ठ हाड जोड्नी तथा नसा रोग विशेषज्ञ डाक्टर राजेन्द्र कार्की
8: प्रत्येक दिन सिनियर कन्सल्टेन्ट रेडियोलोजिस्ट डाक्टर सुरेन्द्र आचार्यबाट पेट छाती सहित सम्पूर्ण अङ्गको भिडियो एक्सरे एनोमली स्क्यान गरिनुका साथै ईसीजी यूएससी तथा गुणस्तरीय ल्याब सेवा दिइन्छ
9: वीरेन्द्र स्वास्थ्य क्लिनिक शुक्ला गण्डकी 4 दुलेगौडा सम्पर्क 0654142333
7: र 9678168787
10: ए सबिना यस्तो हतारमा कता हो ए प्रदीप, हेर न बिहेको दिन पनि आइसक्यो, घर गहना बनाइहाल्नु पर्ने, डिजाइन पनि हेरेकै छैन, पोखरासम्म पुग्नु छ त्यही भएर म त हतार हतारमा हिँडेको।
11: ल बिहेको घर गहना बनाउन पोखरा नै जानु पर्छ त, यही दुलेगौडाको बनकेवा चोकमा छ नि विगत 7 वर्षदेखि सञ्चालनमा आएको बनकेवा कालीका सुनचादी पसल हो, त्यहाँ जाऊ न, तिमीले जस्तो खोज्यौ त्यस्तै डिजाइनको गहना रोजी रोजी पाइन्छ, अनि आफ्नै भवनमा पसल सञ्चालन गरिएको हुँदा भाडा तिर्न नपर्ने भएपछि ज्यालामा छुट पनि पाइने रहेछ, सबै सुविधा यही भएपछि पोखरा पोखरा किन भौतारिनु र, मेरो बिहेको लागि पनि सबै गरगहना त्यही बनाएको।
12: हजुर, हामी कहाँ छापावाला सुनका आधुनिक डिजाइनका तयारी गरगहना, विभिन्न राशि अनुसारका पत्थरहरू, अर्डर अनुसारका गरगहना तयार पार्नुको साथै खरिद बिक्री पनि गरिन्छ, यहाँबाट खरिद गरेको गहना बिक्रीमा उचित मूल्य दिइनेछ। सम्पर्क बनकेवा कालिका सुनचादी पसल, दुलेगौडा बनकेवा चोक तनहुँ, प्रोपाइटर सुबेदार बाजीराम सुनार र सूर्य गहत्रास, मोबाइल 9846078528 र 9808216142।
13: गण्डकी प्रदेश घुम्न त कति धेरै ठाउँ छन् है दाई?
14: हो नि, पोखरा मुस्ताङदेखि बन्दीपुरसम्म, मनाङ लमजुङ गोर्खा स्याङ्जाका विभिन्न गाउँहरू, कति हो कति नि, हाम्रो प्रकृति र संस्कृति नै हाम्रो शान हो नि त।
15: अतिथि देवो भव, पर्यटकीय राजधानी पोखरा र गण्डकी प्रदेश घुमौ, आफ्नै ठाउँका पर्यटकीय स्थलहरूको संरक्षण गरौं र पाहुनालाई हार्दिक सत्कार गरौं, हाम्रा सांस्कृतिक सम्पदाको जगेर्ना गर्नु हामी सबैको दायित्व हो।
14: अनुरोधक गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश पोखरा।
16: इन्टरभेन्सनल रेडियोलोजिस्ट विशेषज्ञ डाक्टर राजन मणि भण्डारी, चरक मेमोरियल हस्पिटल, नागढुङ्गा पोखरामा।
17: इन्टरभेन्सनल रेडियोलोजिस्ट विशेषज्ञ डाक्टर राजन मणि भण्डारी आइतबारदेखि शुक्रबार सम्म साँझ 5 बजे पछि अथवा आवश्यकता अनुसार यस चरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरामा आउनु हुने भएकोले समयमै आफ्नो स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ गर्नुहोला।
16: उपचार सेवाहरू,
17: भेरिकोस भेनको लेजर उपचार, खुट्टाका सुन्निएका तथा फुलेका नसा लेजर प्रविधिबाट बिना ठूलो चिरफार उपचार गर्ने विधि,
16: अल्ट्रासाउन्ड तथा सिटी गाइडेड बायोप्सी प्रक्रिया, मासुको टिस्यू नमुना लिएर रोग जस्तै ट्युमर पत्ता लगाउने प्रक्रिया,
17: रक्त नली सम्बन्धी रोगहरूको उपचार, एन्जियोप्लास्टी, स्टन्ट राख्ने प्रक्रिया, इम्बोलाइजेसन,
16: क्यान्सर उपचार, ट्युमर एब्लेसन तथा विशेष थेरापीहरू, सानो चिरफार, मिनिमल इन्भेसिभ विधिबाट ट्युमर नष्ट गर्ने उपचार,
17: शरीरमा जम्मा भएको पस वा असामान्य तरल पदार्थ निकाल्ने प्रक्रिया,
16: पाठेघरको मासु, युटेरिनल फाइब्राइड एम्बोलाइजेसन, पाठेघरमा भएका फाइब्राइड मासुका गाँठालाई शल्यक्रिया नगरी उपचार गर्ने विधि आदि।
17: थप जानकारीका लागि चरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरा, फोन 061-582-7878-582-7979-582-7880।
18: पद्मश्री हस्पिटल एन्ड अलाइड साइन्सेस न्युरोड पोखरामा अब सबै प्रकारको उपचार सेवा सम्भव छ।
19: बाल रोग विशेषज्ञ डाक्टर विनोद तुलासन, प्राध्यापक डाक्टर वन्दना श्रेष्ठ,
18: प्रसूति तथा स्त्री रोग विशेषज्ञ प्राध्यापक डाक्टर डेला सिंह जोशी, डाक्टर चुम्माया पुन,
19: फिजिसियन तथा पेट कलेजो रोग विशेषज्ञ डाक्टर विकास अधिकारी, डाक्टर शंकर बराल,
18: हाड जोड्ने तथा नसा रोग विशेषज्ञ डाक्टर यज्ञमान साक्य, उप प्राध्यापक डाक्टर पविन थापा र हाड जोड्ने नसा रोग विशेषज्ञ तथा आर्थोस्कोपी सर्जन उप प्राध्यापक डाक्टर सुभाष गुरुङ,
19: मोटर रोग विशेषज्ञ डाक्टर तेज बहादुर गुरुङ, क्यान्सर रोग विशेषज्ञ डाक्टर ऋषि शेरचन,
18: युरोलोजिस्ट तथा मृगौला प्रत्यारोपण सर्जन सह प्राध्यापक डाक्टर प्रकाश छेत्री, डाक्टर जुजुराज श्रेष्ठ,
19: नाक कान घाँटी तथा थाइरोइड सर्जन सह प्राध्यापक डाक्टर विकास गुरुङ, छाला विज्ञान भेनेरोलोजी र कुष्ठ रोग विशेषज्ञ डाक्टर अस्मिता वाग्ले,
18: रेडियोलोजिस्ट प्राध्यापक डाक्टर मनिष किरण श्रेष्ठ, डाक्टर सुमिरन श्रेष्ठ,
19: एन्टेरियोलोजिस्ट डाक्टर भूपेन्द्र कुमार तुलाचन, प्लास्टिक एन्ड कस्मेटिक सर्जन उप प्राध्यापक डाक्टर पियुष गिरी,
18: एनेस्थेसियोलोजिस्ट उप प्राध्यापक डाक्टर गुरुङ, डाक्टर सुस्मिता गुरुङ,
19: जनरल सर्जन प्राध्यापक डाक्टर नरेन्द्र विक्रम गुरुङ, सह प्राध्यापक डाक्टर देवेन्द्र श्रेष्ठ,
18: फिजिसियन डाक्टर अनमोल पौडेल र मनोचिकित्सक डाक्टर मानकाजी थापा मगर।
20: वार्ड आईसीयू एनआईसीयू जनरल एंड लैप्रोस्कोपी सर्जरी सेवा पोस्ट ऑफ सेवा फिजियोथेरापी इंडोस्कोपी क्लोनोस्कोपी इको टीएमटी हल्चर पीएफटी यूरोफ्लोमेट्री डायलिसिस सेवा र 24 घंटा इमर्जेन्सी सेवा साथ ही अन्य विशेषज्ञ डाक्टर द्वारा सेवा प्रदान गरिएको जानकारी गराउँद
21: 24 घंटा पैथोलॉजी सेवा उपलब्ध छ। विस्तृत जानकारी को लागी पद्मश्री हॉस्पिटल एंड एलाइड साइंसेस प्राली पोखरा 9 न्यू रोड फोन 0161-590-162-590-163।
22: मानसिक स्वास्थ्य समस्या का लक्षण
23: डर लाग्नु निद्रा नलाग्नु
22: अनौठा विचार आउनु
23: निराशा बढ्नु खुशी नहुनु
22: कुनै कुरामा दुविधा हुनु वा झुक्किनु
23: धेरै रिसाउनु वा अरूलाई कुटपिट गर्नु
22: दैनिक कार्यहरू पूरा गर्न नसक्नु
23: छटपटी हुनु चिटचिट पसिना आउनु
22: मर्ने सोच आउनु वा मर्ने प्रयास गर्नु
23: एकोहोरो हुनु तथा एक्लै हुन मन पराउनु
22: खानामा रुचि नहुनु एउटै कुरा दोहोर्याइरहनु मानसिक स्वास्थ्यका समस्या वा लक्षण हुन्
23: त्यस्ता लक्षण देखिए तत्काल चिकित्सकसँग परामर्श गरौं बिरामीलाई हौसला बढाऊ
22: नेपाल सरकार विज्ञापन बो
24: एडमिशन ओपन
25: पोखरा कॉलेज ऑफ मैनेजमेंट PCM एफिलिएटेड टू पोखरा यूनिवर्सिटी
24: 24th इयर्स ऑफ एकेडमिक एक्सलेंस इन मैनेजमेंट
25: बैचलर प्रोग्राम
24: 4 years program of Bachelor in Business Administration BBA
25: 4 years of IT program Bachelor of Computer System and Information Technology BCSIT
24: 4 years program of Bachelor of Business Administration in Finance BBA Finance
25: Forms are available at college administration at 9 a.m. to 3 p.m.
24: Science and Management both stream can apply
25: Last date of form submission 26 Asar 2018
24: Entrance exam 29th Asar 2083.
25: Intro to learn, go for to start.
24: Further details, Pokhara College of Management, PCM, Ganmarga, Nadipur, Pokhara 3, Kaski, Nepal. Telephone number 061-544-761-570-124. Email info@pcm.edu.np. Website www.pcm.edu.np.
26: This is Radio Dhor Barahi, 103.8 MHz.
27: Station 1. Studio Talchit.
28: Aile, Vienna ko 11 bajyo.
29: टाइम चेक को साथ में बनकेवा कालिका सुन चाँदी पसल दुलेगौड़ा हेल्पोस चोक अपने भवन में छापा वाला सुन का आधुनिक डिजाइन का तैयारी कर गहना र राशि अनुसार का पत्थर पाइन अर्डर अनुसार का गहना तैयार गर्नु का साथ ही पुरानो गर गहना नया गहना संग साठ फेर पनि गरिन्छ प्रोपाइटर बाजुराम सुनार विनोद सुनार मोबाइल 98160-95301
0: हजुर कार्यक्रमको यो पहिलो व्यवसायिक विश्राम अनि 11 बजेको टाइम चेक लगतै सम्पूर्ण श्रोता साथीलाई कार्यक्रममा फेरि पनि पुनः स्वागत गर्दछु प्रोग्राम रहेको छ कल इन कार्यम र सहभागिता जनाउनको लागि 0625-414-200 टेलिफोन लाइन चाहिँ एकदमै खुल्ला छ कि तपाईँलाई चाहिँ अब भाडा मध्ये पनि कुन भाडामा जान्छ सबैभन्दा अल्छी लाग्छ भन्ने एउटा रमाइलो टपिक चाहिँ छाडेको छु अब हाम्रो दैनिक जीवनसँग जोडिएको एउटा यो रमाइलो विषय पनि छ अनि अहिले भने साथी हुनुहुन्छ है लाइनमा हेलो नमस्ते हजुर दर्शन हजुर दर्शन कार्यक्रममा धेरै धेरै स्वागत छ है हाम्रो जित बहादुरजीलाई
2: धन्यवाद
0: अनि हाम्रो जित बहादुरजीलाई चाहिँ विशेष अब हिजो शुभकामना दिन नपाए तापनि आज चाहिँ अब असार 15 सँगसँगै अब धान दिवसको होइन यहाँलाई धेरै धेरै शुभकामना छ है धन्यवाद यहाँलाई फेरि पनि अनि के छ तपाईँको हाल खबर सँगसँगै लामिसोराको
2: के हुन्छ हजुर म त अब महारा हो
0: महारा नै हो अनि तपाईँकोतिर चाहिँ अब धान रोपाई सुरु भएको छैन र महारा हिँड्नु भएको
2: धान त अब भइयो आफ्नो भइयो रे
0: ए भनेपछि धान चाहिँ रोपाई गरेर सकिसक्नु भयो
2: हजुर
0: अनि के छ त अब काम सके सँगसँगै अब के गर्ने कसो गर्ने अब महारा बाहेक अरू के छ काम काजे कुनै छ
2: काम त अब कसैले बोलायो भने जाने के अरे नत्र भने आफ्नो
0: आफ्नै काम गर्ने बस्ने यहाँको दिनहरू चाहिँ एकदमै शुभ सफल बनाउनु होला। अब सारेको चटारो मुख्य काम चाहिँ सकिसक्नु भएछ क्या अरे है। अनि आज रेडियो प्रोग्राम सुन्नु भएको छ कि छैन हाम्रो जित बहादुरजीले?
2: भर्खरै खोलेको हो, अब प्रोग्राम त के रहेछ भनेर त्यही भएर ट्राई गरेको लगाइहाल्यो।
0: भनेपछि आज के कस्तो गर्दैछौ भन्ने चाहिँ थाहा छैन है?
2: हजुर हजुर,
0: आज चाहिँ एउटा एकदमै हाम्रो दैनिक जीवनको एउटा रमाइलो विषयवस्तु चाहिँ लिएर आएको छु होइन, जहाँ चाहिँ अब तपाईँलाई त भाँडा माझिन्छ नि, हामी खाना खाइसकेपछि भाँडा हुन्छ नि भाँडा के, अब तपाईँलाई चाहिँ अब भाँडा मध्ये पनि कुन भाँडा माझ्न चाहिँ सबैभन्दा अल्छी लाग्छ रे भन्ने एउटा टपिक छ कि।
2: हजुर, कुकर लाग्छ मलाई त, झ्याउ त लबर खोल्न पर्यो, चिठी खोल्न पर्यो, सबै चिन्ताले भोट्न पर्यो।
0: ओहो, कुकर, अनि कुकरमा पकाएको खानेकुरा चाहिँ साह्रै मिठो हुने होइन, किन होला त कुकर चाहिँ साह्रै गाह्रो हुने
2: हो त नि, त्यो मान्न अलिक झ्याउ लाग्छ मलाई पनि, अब महिलालाई कस्तो लाग्छ पनि
0: त्यही त, अब अरू साथीहरूलाई चाहिँ के कस्तो लाग्ला र भनेर हामी रमाइलो टपिक सँगसँगै अबको बाह्र बजीको समयसम्म रहन्छौ, साथीहरूको विचार पनि सुन्दै गर्नु होला। अहिले भने विशेष साथी भाइलाई मजाले सम्झना सन्देश राखिदिनुहोस् अनि हामी छुट्टिनुपर्छ है।
2: साथीभाइ भन्नु पर्दाखेरि सर्वप्रथम हजुरलाई नै भयो मिठो स्वरको धनी,
0: थ्याङ्क यू सो मच।
2: अनि अघि आउने पछि आउने मेरो कालीले सुन्दै होला, म त जङ्गलमा छु, सबजनालाई भन्दै बिदा हुन्छु, नमस्कार जी।
0: नमस्कार, छुट्टै सौस्तुभ दिन उहाँ हुनुहुन्थ्यो जित बहादुर थापाजी है, अनि उहाँले चाहिँ कुकर अल्छी लाग्छ भन्दै हुनुहुन्थ्यो है, अब धेरैको जवाबमा अब के आउन सक्छ त मैले अघि पनि भन्छु जस्तो लागेको थियो, पहिला साथीहरूबाट नै सुनौ है, अब कुन भाँडा माझ्न चाहिँ एकदमै गाह्रो लाग्छ, कतिपय साथीलाई चाहिँ अब थाहा छ है, किनकि भाँडा माझ्न नै अल्छी लाग्छ कि, अब यो भाँडा त्यो भाँडा होइन कि, भाँडा माझ्नै अल्छी लाग्ने साथीहरू पनि हुनुहुन्छ होला, कतिपय साथी चाहिँ पकाउनु भन्दा त बरु माझ्छु भन्ने साथीहरू पनि हुनुहुन्छ होला, पहिला साथीलाई सहभागी। हेलो, नमस्ते हजुर, नमस्ते, कार्यक्रममा धेरै धेरै स्वागत छ है, हामी उहाँलाई चाहिँ कुकर अल्छी लाग्छ भन्दै हुनुहुन्थ्यो है, अब धेरैको जवाबमा अब के आउन सक्छ त मैले अघि पनि भन्छु जस्तो लागेको थियो, पहिला साथीहरूबाट नै सुनौ है, अब कुन भाँडा माझ्न चाहिँ एकदमै गाह्रो लाग्छ, कतिपय साथी

0: आजको नयाँ नौलो भिमातिरको अनि
1: पानी औलाउला जस्तो भएको छ,
0: पानी परिसकेको चाहिँ छैन है,
1: पानी परिसकेको छैन त धुम्मा घरमा।
0: त्यही त अब आज र के भन्छ भोलिलाई चाहिँ पानी पर्छ भनेको थियो है, झन् सुरुमा बिहानमा त एकछिन दिन चाहिँ खुलेको हो जस्तो थियो, अहिले चाहिँ अब पानी पर्छ जस्तो पनि छ। विशेष आफ्नो स्वास्थ्यको ख्याल पनि राख्नु होला। अनि के छ त अब मौसम धुम्मा धुम्मा छ, काम कार्य गर्ने कि अथवा के छ आजको तयारी? आज चाहिँ घर कुर्नेमा चाहिँ पर्नु भएको छ भनेपछि आज विशेष केही काम छ र तपाईँ घर कुर्नेमा पर्नु भएको त्यही त बाधा धपाउने भनेपछि तपाईँ चाहिँ अब घर कुर्नेमा पर्नु भयो है। अनि आज रेडियो प्रोग्राम चाहिँ सुन्नु भएको छ कि छैन हाम्रो लजरसी?
1: प्रोग्राम सुनेको
0: हो हजुर। अनि टपिक चाहिँ थाहा छ कि छैन आजको
1: टपिक? टपिक अलिक सबैले जानेको कुरा विषय कुरा भयो यो।
0: हजुर सबैले जान्नु भएको। अनि अब यो रमाइलो टपिक सुनिराख्दा चाहिँ अब के छ त हाम्रो लजरसीको राय सुझाव अनि अनुभवहरू सुन्नु पर्यो कि आज?
1: अनुभव त अब पुरुष मान्छेहरूले खासै भाडा त मान्दैन
0: हजुर,
1: होइन अब घरमा अब श्रीमती अब आमा होइन दिदी बहिनीहरूले नै मान्ने चलन छ अहिलेसम्म सबैको। उहाँहरूको भनाइ सुन्दाखेरि त्यो अनुभवै मैले लिएको त छैन, म आफैले गरेर जुन त्यो आगोमा पकाएको हुन्छ नि कालो हुन्छ नि कालो के भाँडाको तलपट्टि त्यो थाल्नु चाहिँ निकै गाह्रो हुन्छ अरे क्या,
0: निकै गाह्रो हुन्छ अरे भनेर
1: मस्काको मस्काई है।
0: अब उता भाडा मस्का भाडा चम्किँदैन, उता अब मस्काको हात पनि झन् भएको सफा हात पनि फोहोर हुन्छ होइन, कति गाह्रो
1: हुन्छ
0: भनेर त्यही त कालोको पनि कालो। अब यसको अनुभवहरू चाहिँ तपाईँलाई नभए पनि धेरैजनालाई छ कि है, अनि कति ठ्याक्कै
1: मैले पनि बुझेछु नि त सुनाउँछन् त सबैले सुनाउँछ
0: यसो कुराकानी बुझे
1: जस्तो दुःख के हुन्छ र भन्नुहुन्छ क्या।
0: अनि त्यो भाडा माझ्दै माझ्दै गर्दा कतिपय साथीहरू चाहिँ अब त्यो रिसको झोक परिरहेको हुन्छ नि, त्यसमा चाहिँ पर्नु भएको छ कि छैन? आफैले आएर माझ्दा त हुन्छ नि भन्ने खालको कुरामा पर्नु भएको छ कि छैन अहिलेसम्म?
1: त्यस्तो त कतिचोटि परियो परियो
0: त्यही त कतिचोटि परियो परियो अब गाह्रो हुन्छ नि। अब चाहिँ अनुभव यस्तो हुन्छ अरे भन्दा पनि अब आफ्नै अनुभव पनि बनाएर सहयोग गरिदिनु पर्यो है हाम्रो लागि।
1: ल ल हुन्छ अलि टपिक मंगलबारको बसाइमा अलि जनचेतना हुने टाइपको अलि विकाससँग जोडिएका कुराहरू अब नकरात भन्दा पनि सकारात्मक यस्तो टपिकहरू ल्याउनु होला आउने दिनहरूमा।
0: हस् हुन्छ पक्कै पनि यहाँको सल्लाह सुझावको लागि थ्याङ्क यू सो मच, धेरै धेरै धन्यवाद। अनि अब भने साथीभाइलाई सम्झनुहोस् अनि हामी छुट्टिनु पर्छ है।
1: साथीभाइ त्यही हो अब दोब्रायाथन सुन्ने श्रोताहरू सबैको लागि भन्दै बिदा
0: हुन्छु, छुट्टिन्छौ। नमस्कार, लजरसी हुनुहुन्थ्यो अनि उहाँको अनुभव पनि सुन्यौं। अब ठ्याक्कै टपिकको कुरामा पनि अब जोडिहाल्नु मन लाग्यो होइन, अब हामी चाहिँ टपिक अब सबै थरीको चाहिँ मिश्रित रूपमा चाहिँ ल्याउँछौँ किनकि अब सबै जनचेतनामूलकहरू त सबै जनचेतनामूलक नै हुन्छ होइन। अनि सँगसँगै अनि अब विकासको कुरा सँगसँगै अब योभन्दा अघिल्लो हप्ता पनि अब हामी कृषिसँग सम्बन्धित कुराहरू चाहिँ धेरै गऱ्यौँ, जहाँ चाहिँ अब बाधा नियन्त्रण सँगसँगै अब असारेको महिनाको चाहिँ मुख्य के भन्छ अब असार महिनाको चाहिँ मुख्य विशेषता के हो त भनेर पनि कुराकानी गरिरहेका थियौँ। अनि अब जनचेतना सँगसँगै अब यस्तो रमाइलो साथीहरूको विचार पनि लिन्छौ नि त भनेर चाहिँ आज हामीले यो टपिक राखेको हौ है। पक्कै पनि साथीहरूको अब मिठो मिठो अनुभवहरू छ भने चाहिँ लिएर आउन सक्नुहुन्छ है 0965-4142-0000 बाटो भएर। अनि टेलिफोन लाइन चाहिँ एकदमै खुल्ला छ र फेरि पनि कोही साथी हुनुहुन्छ है लाइनमा। हेलो नमस्ते हजुर, दर्शन नमस्ते नमस्कार झोरले हजुर कार्यक्रममा धेरै धेरै स्वागत छ है हाम्रो खाकी माईजीलाई। किन होला आवाजै नआउने भनेको? ल अहिले चाहिँ आयो है। अनि के छ पिरुङतिरको हाल खबर?
2: हजुर पिरुङतिरको हाल खबर भन्नुपर्दा पानी पनि परेको छ नि, झम्पन राख्ने कतै घरिघरि पानी परेको जस्तो भइरहेको छ, त्यस्तै छ नि मौसम।
0: आज चाहिँ अब भीमातिर साय सँगसँगै अब त्यतातिर चाहिँ अब हाम्रो ठाउँ पनि भनौँ न है पानी चाहिँ परेको छैन अरू साथी

0: पाइपकोतिर चाहिँ पानी परेको रहेछ भनेर बुझियो है।
1: हजुर
0: ल ठिकै छ, अनि खाना खानु भएको छ?
1: हजुर खाना म खाएँ, अब रुपैँ तेह्र लाग्नु कि भने आज दिउँ फेरि त्यही कारण चाहिँ हतार गरेको त्यही
0: आजको टपिक चाहिँ हाम्रो खगी मान्छेलाई एकदमै मनपर्छ होला, हाम्रो दैनिक जीवनसँग जोडिएको एउटा रमाइलो विषय वस्तु छ कि तपाईँलाई। अब हामीले खाना खाइसकेपछि भाँडा माझिन्छ होइन, अब अनेक थरी एक थरी हुँदैन कि भाँडा पनि, अब छुट्टै छुट्टै छुट्टै थरी हुन्छ। अब त्यसमध्ये पनि तपाईँलाई चाहिँ कुन भाँडामा चाहिँ एकदमै अल्छी लाग्छ अथवा माझ्न नपरे हुन्थ्यो जस्तो लाग्छ त नि?
1: मलाई माझ्न नपरे हुन्थ्यो भनेको त्यो सानो सानो भन्दा पनि ठुलो ठुलो भाँडा त्यो धेरै प्रकारको त्यो कालो अघि भर्खर हाम्रो रदर भाइले भन्नुभएको जस्तै कालो भाँडाहरू माझलाई एकदम गाह्रो मान्छ, पाइस मान्छ, त्यो गाह्रो मान्छ है मलाई एकदम।
0: किन होला
1: आगोमा पकाएको के?
0: हजुर हजुर
1: अब अरू त ठिकै हो, अब मान्नु पर्छ पर्छ त्यसै एउटा गराउँदा अब
0: कति
1: पनि विकल्प लगाएर आज भोलिको जमानामा त्यो नि नमस्कार हुन्छ के गरेर हुन्छ त्यो अलि सहज हुन्छ कि भन्ने तरिका चाहिँ
0: अनि कहिले काहीँ चाहिँ हाम्रो खगी माइजीलाई चाहिँ बरु म खानै मात्रै पकाएको पकाइ गर्थे भाँडा चाहिँ माझ्नै नपरे हुन्थ्यो भन्ने चाहिँ हुन्छ कि हुँदैन?
1: अब त्यस्तो त खाना बरु खाना पकाउन नपरे पनि हुन्छ होला जस्तो पनि लाग्छ मलाई, त्यो विषय अब बाह्र होइन बगाइराख्ने बिहान बेलुका खाना बिहानै पकाउने हो।
0: हजुर हजुर
1: भाँडा पनि मान्नु हो, अब आफ्नो दैनिकी काम गर्नुपर्छ, आफ्नो आफ्नो लागि पनि गर्न पर्यो नि त,
0: आफ्नो लागि भए पनि दैनिकी
1: काम गर्नुपर्छ। अब मैले पनि पनि मारेको पढाएर मारिदिने, अब केटा मान्छे होस् केटी मान्छे होस् के आफ्नो बुढी होस् हुन्छ नि भयो केटा मान्छेहरूलाई त त्यसले माथि त्यसले गर्छ त्यो भन्नुभयो कि भन्नुहुन्छ नि त, अलिकति नलेज नभएको मान केटाहरू हुन्छ नि त, अलि नसो पनि त्यो अलिअलि जानी जानी अनि त्यो घरेलु गरे जस्तो त्यो बुढीको कुरा नसुन्ने उस गरे जस्तो गरेँ त्यसले म त पकाउन खाना के भन्छ अरे गर भनेर आएको होइन मसँग भन्नुहुन्छ नि त। त्यसले कपाल हेऱ्यो कि त्यसले भन्नुहोस् त्यसले खाना बनाउँछ सबै कुरो त्यसले गर्छ भनेर आएको त होइन नि त।
0: हजुर हजुर हजुर
1: कतिपय केटीहरू पनि केटामा त बस्नु पनि हुन्छ, आएको भने केटीहरू पनि त्यस्तै छ फेरि
0: त्यही त। हजुर
1: मैले केटा मान्छे मात्रै भने जस्तो होला आएको होइन, केटी मान्छेहरू पनि त्यस्तै त्यही तरिकाको आजभन्दा त्यही तरिका चल्छ भन्ने कुरो
0: काम कार्यको लागि चाहिँ केटाकेटी भन्नु चाहिँ भएन कि
1: आफ्नो के भन्छ भन्न भने ठुलो मान्छे हुनु होइन त्यो के भन्छ एकदम समानले के दुःख सुख सहयोग अब कता कता भ्याउने हुन्छ नि त त्यो शब्द सहयोग गरे होला जस्तो लाग्छ जान्छु नि। मैले उसले त्यो उसले पकाउनु त उसले उसको काम गरेर म बाउमा त काम गर्ने उसले गर्छु जे गरे पनि भन्नु भयो नि त सबैसँग मिलिजुली।
0: हस् हुन्छ, यहाँको विचार सँगसँगै अनि यहाँहरूले अनुभवहरू सँगसँगै अब अरू कुराहरू पनि जोडिदिनु भएको छ, धेरै धेरै धन्यवाद भन्दै अहिलेको लागि चाहिँ अब हाम्रो थामतिर भलै पानी नपरे पनि पर्ला जस्तो छ होइन त, सिम सिम सिम पानीले भिज्यो कपाल भन्ने गीत हामी सुन्दैछौँ, कसलाई सुनाउन चाहनुहुन्छ?
1: मन खाएर म एकदम गएर भयो त्यही कारण चाहिँ हिजो कसैलाई सम्झाउनु पाएको छैन, मान्नु सकेको छैन सम्झाउनु सबै सम्झाउँछु भन्दै एक मुस्तरको सबैलाई सम्झिन्छु बिदा हुन्छु, नमस्ते बाई बाई शुभ दिन।
0: दिन उहाँ हुनुहुन्थ्यो खगीमाया थापाजी। अब रोपाईमा जानुपर्नेछ होइन, काममा जानुपर्नेछ त्यही भएर अलिकति हतारो पनि छ भन्दै हुनुहुन्थ्यो, अनि साथीहरूले चाहिँ आजको टपिकमा यो रमाइलो टपिकमा आफ्नो राय सुझाव सँगसँगै अब आफ्नो अनुभवहरू सँगसँगै रमाइलो कुराकानीको साथमा जोडिराख्नु भएको छ। यो रमाइलोपनको साथमा चाहिँ अबको बाह्र बजेको समयसम्म हामी तपाईँको साथमा रहन्छौँ, साथमा मिठा मिठा गीत संगीतहरूलाई पनि कार्यक्रममा स्थान दिइरहेको छु भने आउन सक्नुहुन्छ 0465 4000 0000 बाटो भएर। अनि यो रमाइलो टपिक सँगसँगै अन्तिममा चाहिँ अब रमाइलो कुराकानीको साथमा चाहिँ एकजना साथीलाई हामी विजय पनि गराउँछौ, सो रेडियो प्रोग्राम चाहिँ अन्तिमसम्म सुन्दै गर्नुहोला भन्दै अहिलेको लागि भने उर्गेन दोङ सँगसँगै समीक्ष अधिकारीको आवाजमा सजिएको यो सुमधुर गीत सँगसँगै विश्राममा जानुपर्ने बेला भएको छ, त्यसपछि साथीलाई सहभागी गराउँछौ, हामी सँगै रहनुहोला है।

0: This is Radio Dhorbarahi 103.8 MHz.
1: कहाँ जाने?
2: सिद्धे मयम चिसापानी बाट काठमाडौँ बाट
1: मयम चिसापानी अनि बीचमा नझर्ने
2: अब त हरेक दिन बिहान 8 बजे काठमाडौँ बस पार्कको लोत्से महलबाट मयम चिसापानी र यताबाट बिहान 8 बजे काठमाडौँका लागि माइक्रो छुट्छ नि
1: ए हो र यस्तो सुविधा पनि आइसक्यो ल जाम जाम
3: हजुर माइक्रोको सुविधाका लागि सम्पर्क काठमाडौँमा होटल टाइटनिक प्रोप्राइटर रामचन्द्र महन 98461168 र दुलेगौंडा ढोरफिर्दी छाब्दी देउराली साखे हुँदै मग्याम चिसा पानीका लागि संयोग कटेज लज एण्ड रेस्टुरेन्ट प्रोप्राइटर हरिचन्द्र महत 98235526363
4: यसको बुवा यसपालि अलिअलि घर गहना जोड्नु पर्यो पैसा पनि जम्मा भएकै छ बाचुन्जेल त हो नि मान सम्मान इज्जत बनेको
5: हतारको काम लतार भन्छन् जहाँ पाए त्यही बनाएर हुन्छ यो जमानामा सेवा बुझ्नु पर्यो किन हतारिन्छ हौ विश्वासतिर सुनचारी पसल खोजौला नि
4: स्याङ्जा धनलक्ष्मी सुनचारी पसल भएपछि त भइहाल्यो नि बुढा छापावाला सुनका गहना राशि अनुसारका पत्थर जडित हरेक डिजाइनका आकर्षक घर गहना खरिद गर्न सकिने अनि सुन्नु त विगतका वर्षहरूदेखि ग्राहकलाई उत्कृष्ट सेवा दिँदै रहेको यस पसलको अपार सफलता सँगै दुलेगौडाको बन्किया चोकमा न्यू स्याङ्जा धनलक्ष्मी सुनचादी पसलको नाममा शाखा पनि विस्तार गरेको छ
6: यहाँ विभिन्न डिजाइनका गरगहना पाइनुका साथै खरिद बिक्री तथा साटफेर पनि गरिन्छ
7: साथमा बिना रसायनका गरगहना तयार पारिने र यहाँबाट खरिद गरिएका गहना यही बिक्री तथा साटफेर गर्दा उचित मूल्य पाइनेछ
6: स्याङ्जा धनलक्ष्मी सुनचाँदी पसल शुक्ला गण्डकी 3 दुलेगौडा ढोरबाराही मन्दिर जाने जीप लाइन अगाडि शाखा दुलेगौडा बनकेवा चोक प्रतीक्षालय अगाडि प्रोप्राइटर रामो विश्वकर्मा 98171669 राजु विश्वकर्मा 98087162
8: मम्मी भोक लाग्यो खाजा खाऊ न
9: नानु बाबालाई भन न आज बाहिरको खाजा खाऊ भनेर
8: हस् मम्मी
10: मैले सुने छोरी ल जाम हिँड
9: सुन्नुहोस् न खाजा खान त बिजी मम्मा हाउसमै जाउँ है त्यहाँ त स्वस्थ किसिमका खाजाका परिकार पाइनुको साथै स्वच्छ सफा र सस्तो मूल्यमा खाजा पाइन्छ रे नि
11: हजुर स्वदेशी उत्पादनको प्रयोग र व्यापार नेपाली किसानकी उत्पादन हाम्रो परिकार
9: हजुर हामी कहाँ आटाको पिठोबाट बनाइएका मोमो पाइनुका साथै सुकुटी छोइला ड्राई सेकुवा चिकन चिकन विन्स चिकन छोइला पाङ्रा फ्राई साथै कोदो कोला र छ्याङ समेत उपलब्ध छ र होम डेलिभरीको पनि व्यवस्था रहेको छ फोन 98028 28144 प्रोप्राइटर कृष्ण कुमार श्रेष्ठ
11: बीजी मोमो हाउस दुलेगौडा हेल्थ पोस्ट चोकबाट 100 मिटर भित्र मगर समाज भवन नजिकै
12: हजुरबाले आँखा देखिन धमिलो भयो भन्नुभएको महिनौ भइसक्यो मेरै आँखा पोलेर हेर्नै भएको छैन आँखा पनि राम्रोसँग जाँच्ने चस्मा पनि रोजी रोजी कहाँ पाइन्छ होला त
0: अब चिन्ता नलिनुहोस् आँखा सम्बन्धी सम्पूर्ण समस्याको एउटै समाधान ढोरबाराही चस्मा घर एन्ड आँखा उपचार केन्द्र हामी कहाँ विभिन्न प्रकारका आकर्षक तथा ब्रान्डेड चस्मा पावर चस्मा शीतल चस्मा लगायत हरेक प्रकारका चस्माहरू तथा कन्ट्याक्ट लेन्स सुपथ मूल्यमा पाइन्छ नोट यहाँ प्रत्येक दिन अनुभवी विशेषज्ञद्वारा आँखा जाँच तथा उपचार गरिनुको साथै परामर्श दिइन्छ साथै आँखाको माइनर अपरेसन पनि गरिन्छ र ड्राई आई सम्बन्धी उपचार पनि गरिन्छ ढोरबाराही चस्मा घर एन्ड आँखा उपचार केन्द्र दुलेगौडा प्रोप्राइटर दिव्या मल्ल ठकुरी 98058101422 दिपेश मल्ल ठकुरी 98058101420 दीप मल्ल ठकुरी 98460141530
13: अब हाम्रो उत्पादन हामीले नै प्रयोग गरौ बेलचौतारामा आइतबारे हाट बजार सहित सातै दिन बिक्री वितरण हुने अर्ग्यानिक कृषि उपज खरिद बिक्री गरेर सहयोग पुर्याउ
11: शुक्ला गण्डकी नगरपालिकाको समन्वयमा श्री खैरनीटार महिला विकास बहुद्देशीय सहकारी संस्थाले स्थानीय कृषि उत्पादनको खरिद बिक्री गर्न प्रत्येक आइतबार हाट बजार सञ्चालन गर्दै आएको सहर्ष जानकारी गराउँदछौ साथै हप्ताको सातै दिन बिहान 7 बजेदेखि 11 बजेसम्म र बेलुका 4 बजेदेखि 7 बजेसम्म स्थानीय कृषि उपजको बिक्री गरिने भएको हुँदा नगर क्षेत्रभित्र उत्पादित वस्तुको खरिद गर्नुका साथै तपाईँको गाउँमा कृषि एम्बुलेन्स आउँदा अर्ग्यानिक कृषि उत्पादन बिक्री गरेर सहयोग गरिदिनु हुन हार्दिक अनुरोध गर्दछौ।
13: नोट, प्रत्येक आइतबार आफ्नो उत्पादन आफैले बिक्री गर्न पाइने व्यवस्था छ। हाट बजारमा आऊ, ताजा विषादी रहित स्वच्छ अर्ग्यानिक उत्पादन उपभोगको बानी बसालौ।
11: अनुरोधक श्री खैरनी चार महिला विकास बहुद्देश्य सहकारी संस्था लिमिटेड खैरनी चार।
4: आहा, कति स्वादिष्ट मासु हो। यत्रो पार्टी गर्दा पनि घरमै पालेको खसी काटी छन् कि क्या हो।
14: दिदी पनि नमजाएर झुक्किनु भएछ नि। हुन त मैले पनि त्यही सोचेको थिएँ, तर यो मासु त शुक्ला सिटी फ्रेस हाउसबाट ल्याएको रहेछ नि।
9: हजुर, हामी कहाँ विवाह, भोज, पिकनिक, व्रतबन्ध, पार्टीको लागि आवश्यक लोकल खसी, कुखुराको मासु, अन्डा, ससेज, फ्रोजन मोमो, किमा र फ्रेन्च फ्राई होलसेल तथा खुद्रा बिक्री गरिन्छ। अन्य फ्रेस हाउसको तुलनामा यहाँ गुणस्तर, सफा र शुद्ध मासु पाइन्छ। साथै होम डेलिभरी पनि गरिन्छ। छोटो समयमा नै धेरै ग्राहकको रोजाइमा पर्न सफल शुक्ला सिटी फ्रेस हाउस दुलेगौडा, प्रोप्राइटर तीर्थराज गर्तौला। फोन 0635905065, मोबाइल 98166034372।
11: के कम्मर दुखाई, घुँडा तथा जोर्नी दुखाई, गर्दन दुखाई र नसा च्यापिने समस्याले तपाईँलाई सताइरहेको छ?
15: अब चिन्ता नगर्नुहोस्। भीपी फिजियोथेरापी एन्ड अर्थो सेन्टरले शुक्ला गण्डकी चार दुलेगौडामा फिजियोथेरापी सेवा प्रदान गर्दै आइरहेको छ।
11: हाम्रा सेवाहरू कम्मर दुखाई तथा डिस्क समस्याको उपचार,
15: घुँडा तथा जोर्नी दुखाईको फिजियोथेरापी, गर्दन दुखाई तथा नसा च्यापिने समस्याको उपचार,
11: फ्रोजन सोल्डर तथा मांसपेशी दुखाईको उपचार, पक्षघात तथा स्ट्रोक पछिको पुनर्स्थापना सेवा,
15: खेलकुदका क्रममा लाग्ने चोटपटक तथा दुर्घटना पछिको उपचार, फ्र्याक्चर तथा अपरेसन पछिको एक्सरसाइज थेरापी,
11: साइटिका तथा नसा सम्बन्धी दुखाई व्यवस्थापन, साथै हिट थेरापी, टेन्स अल्ट्रासाउन्ड थेरापी लगायतका आधुनिक सेवाहरू उपलब्ध रहेका छन्।
15: दुखाईबाट मुक्ति, सक्रिय जीवनको शुरूवात, तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता।
11: थप जानकारी तथा समय लिनको लागि सम्पर्क गर्नुहोस् 98461690769 र 98461560644।
15: बीपी फिजियोथेरापी एन्ड अर्थो सेन्टर शुक्ला गण्डकी चार दुलेगौडा, व्हाइट हाउस पार्टी प्यालेसको अगाडि। भर्ना खुल्यो, भर्ना खुल्यो, भर्ना खुल्यो।
11: गण्डकी प्रदेशमा नै उत्कृष्ट नतिजा ल्याउन सफल त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त भानुभक्त बहुमुखी क्याम्पस बेल चौतारामा शैक्षिक सत्र 2083-84 लागि मानविकी, शिक्षा र व्यवस्थापन संकायमा स्नातक तह प्रथम वर्षमा अंग्रेजी र नेपाली दुवै माध्यममा भर्ना खुल्यो।
15: समयमै भर्ना भई आफ्नो सिट सुरक्षित गर्नुहोस्।
11: हाम्रा विशेषताहरू, वर्षौंदेखि गण्डकी प्रदेशमा नै उत्कृष्ट नतिजा ल्याउन सफल जनस्तरबाट सञ्चालित न्यून शुल्कमा पढाइ हुने सामुदायिक क्याम्पस,
15: दक्ष र अनुभवी प्राध्यापकहरूबाट अध्यापन गराइने
11: शुक्ला गण्डकी, भीमाद, म्याग्दे, रिसिङ, घिरिङ र हरिनाश गाउँपालिका भित्रका विद्यालय टपरलाई मासिक शिक्षण शुल्कमा 100% र द्वितीय हुनेलाई 50% छात्रवृत्तिको व्यवस्था,
15: कक्षा 12 3.6 वा 100 भन्दा माथिको जीपीए प्राप्त गर्ने विद्यार्थीहरूलाई मासिक शिक्षण शुल्कमा 100% छात्रवृत्तिको व्यवस्था,
11: 3.4-3.59 जीपीए प्राप्त गर्ने विद्यार्थीलाई मासिक शिक्षण शुल्कमा 50% छात्रवृत्तिको व्यवस्था,
15: पहिला भर्ना हुन आउने 15 विद्यार्थीहरूलाई भर्ना शुल्कमा ₹4,000 छुटको व्यवस्था,
11: साथै यूजीसी, प्रदेश सरकार, नगर र क्याम्पसको छात्रवृत्तिको व्यवस्था
15: र बिहानी सत्रमा कक्षा सञ्चालन हुने।
11: विस्तृत जानकारीका लागि भानुभक्त बहुमुखी क्याम्पस, शुक्ला गण्डकी 5 बेल चौतारा तनहुँ, फोन 0665712440।
0: दिस इज रेडियो ढोर बाराही 103.8 मेगाहर्ज।
16: हजुर, यो गेटिनको विश्राम लगाउँदै सम्पूर्ण श्रोता साथीलाई कार्यक्रममा फेरि पनि पूर्ण स्वागत गर्दछु। प्रोग्राम रहेको छ, कल लिङ्क छ, याम कल गर्न सक्नुहुन्छ 0564142000 बाटो भएर। टेलिफोन लाइन पनि एकदमै खुल्ला रहेको छ, जहाँ चाहिँ प्रोग्रामको स्पोन्सर गरिदिएको छ ओमे माबुछन सुनसादी पसल दुलेगौडाले, प्रोप्राइटर हुनुहुन्छ मेन बहादुर सुना, र साथमा चाहिँ हामी हप्ताको सातै दिन फरक बार फरक श्रृंखलाको साथमा आए सँगसँगै प्रोग्रामको प्राइज स्पोन्सर गरिदिएको छ यो सिङ्गापुर फेन्सी एन्ड ज्वेलरी सपले, प्रोप्राइटर हुनुहुन्छ नारायण कुमार श्रेष्ठ र अहिले भने कोही सहभागी साथी चाहिँ हुनुहुन्छ लाइनमा स्वागत गरिहाल्छु. हेलो नमस्ते हजुर. हेलो
17: हेलो
16: नमस्ते. कार्यक्रममा फेरि पनि पुनः स्वागत गर्दछु हाम्रो रिता आचार्यजीलाई. अनि अघि हाम्रो रिताजी चाहिँ कुराकानी गर्दा गर्दै कता हराउनु भएको होला? फोनै कट भयो है. अनि आज रेडियो प्रोग्राम चाहिँ सुन्नु भएको छैन त नि हाम्रो रिताजीले? सुन्नु भएको छैन है. अनि ल अब टपिकतर्फ जानुभन्दा अगाडि चाहिँ अब काउडाडातिरको हालखबर के छ हाम्रो रिताजीको नयाँ नौलो सुनाइदिनुहोस् न त. पानी पनि परेको छ. अनि अब बिहान आज मात्र परेको कि तपाईँकोतिर पानी परेको चाहिँ कति भयो होला?
17: हिजोबाटै
16: पानी परेको छ है. अनि के छ त अब यो पानी परेको समयमा आज कता जाने त नि हाम्रो रिताजी, के गर्ने? घरमै बस्ने है. ल आज अब भने हामी टपिकतर्फ जाउँ. हाम्रो रिताजीलाई चाहिँ सबैभन्दा सुरुमा सोध्नु मन लाग्यो, तपाईँलाई खाना बनाउनु मनपर्छ कि भाँडा माझ्नु मनपर्छ त नि? ल भाँडा माझ्न पनि मनपर्छ. आज चाहिँ एउटा रमाइलो टपिक छ कि भाँडा माझ्दै माझ्दै जाँदा चाहिँ तपाईँलाई सबैभन्दा अल्छी लाग्ने अनि माझ्नै नपरे हुन्थ्यो भन्ने कुनै भाँडा चाहिँ के छ कसो छ भनेर आज टपिक छ कि. सुन्नुभयो? ल कुन चाहिँ भाँडा छ त्यस्तो माझ्नै नपरे हुन्थ्यो भन्ने छ कि छैन? सबै भाँडा माझ्नु मनपर्छ हो. अनि अहिलेसम्म साथीहरूले चाहिँ कालो भाँडा माझ्नु मन पर्दैन भन्नु भएको छ कि. अनि हाम्रो रिताजीलाई चाहिँ कस्तो लाग्छ? अरू चाहिँ मनपर्छ है. ल ठिकै छ. अनि कुनै साथीहरूलाई चाहिँ सल्लाह सुझाव दिनुपर्ने केही छ कि छैन? ल के भन्न चाहनुहुन्छ मजाले साथीभाइ सम्झनुहोस् अनि हामी छुट्टिनु पर्छ है.
17: हुन्छ.
16: ल साथीभाइ सम्झनुहोस्.
17: थ्याङ्क
16: यू सो मच.
17: मेरो घर परिवारलाई
16: सुन्छ. नमस्ते शुभ दिन. बाई बाई. कस्तो जाति हुनुहुन्छ है हाम्रो रिताजीलाई त सबै खासै अल्छी लाग्छ भन्ने नै छैन भन्दै हुनुहुन्थ्यो है. यसै रमाइलो कुराकानीको साथमा जोडिराख्दा साथीलाई चाहिँ सहभागी गराउने कि कसो गर्ने हामी एउटा गीत सुन्छौँ भनेको थिए. ठिकै छ अहिले भने फेरि पनि साथी हुनुहुन्छ लाइनमा. हेलो नमस्ते हजुर. हजुरले नमस्ते हजुर. कार्यक्रममा धेरै धेरै स्वागत छ. हजुर हजुर
18: एकदम राम्रो टपिक थियो.
16: हजुर
18: अब अहिले त एक्काइसौँ ग्यासहरू प्रयोग भयो होइन?
16: हजुर हजुर.
18: पहिलाको दाउरामा आगो फुकेर खरानी, अहिले त अहिले साबुन भाँडा धुने डब्बामा साबुन अनेक प्रकारको आयो होइन?
16: हजुर.
18: त्यो बेलामा त खरानी बाँध्ने खरानीलाई पक्क लाग्यो होइन? अनि सबभन्दा गाह्रो प्रेसर कुकर.
16: सबैभन्दा गाह्रो प्रेसर कुकर किन होला?
18: ठुलो प्रेसर कुकर अब तपाईँको अब अहिलेको अहिले त त्यो आगोमा पकाने त्यो हिसाबहरू जल्दिन्छ होइन? त्यो बेलामा खरानीले नपकाइ जल्यो त्यही खरानी माथि गर्थ्यो. यति गाह्रो हुन्थ्यो त्यसमा चाहिँ प्लस फेरि बोसो भएको एकदम बोसो भएको हुन्छ होइन?
16: हजुर हजुर.
18: त्यो बोसो अहिलेको त्यो साबुनहरू अझै प्रकारको आयो त्यो बेला निकै गाह्रो हुन्थ्यो कि बोसो भएको त्यही थाल्दो अनि प्रेसर कुकर भनेर. अहिले त तपाईँको ग्यासमा भएको होइन? ग्यास नभएको प्रणाली बिजुली पाकेर खान्छ सबै त्यही भएर त्यो बेलामा चाहिँ त्यसो गाह्रो हुन्थ्यो कि.
16: सुन्छ. अनि अब प्रेसर कुकर भन्नुभएको छ किन होला त नि? प्रेसर कुकरलाई चाहिँ अलिक गाह्रो पर्ने
18: अलिक ठुलो भएर अनि खरानी बेसी लाउँथ्यो होइन?
16: हजुर.
18: अनि आगो अझै तपाईँको त बर्खाको दाउरा बाल्दाखेरि त झन् बेसी कालो हुन्थ्यो कि होइन? त्यो चिसो लाग्यो नबोल्ने अनि त्यो खरानी लाए पनि त्यो आसन चारतिर एकदम गाह्रो हुन्थ्यो कि अरूभन्दा नि.
16: हजुर.
18: वरिपरि जाने होइन चाकमै बेसी गाह्रो हुन्थ्यो तपाईँको दाउरा बन्दा पनि धुवा बढी भएर कि. अहिले हाम्रो ग्यास पनि बिग्रिने रातो कालो चल्छ नि त होइन? त्यस्तै हुन्थ्यो कि त्यो आसनमै गाह्रो हुन्थ्यो कि माझ्नलाई.
16: सुन्छ. यो रमाइलो टपिक सँगसँगै यहाँले चाहिँ अब धेरै अनुभवको कुराहरूलाई पनि जोड दिनु भयो, एकदमै खुसी लाग्यो. अहिलेको लागि भने हामी एउटा मिठो गीत सुन्छौँ केही सिनमा. कसलाई सुनाउन
18: चाहनुहुन्छ?
16: हामीसँग भर्खरै जोडिनु भएको थियो अमृत लाचनजी. अब पहिलाको समयमा चाहिँ अब खरानी मात्र हुन्थ्यो भन्दै हुनुहुन्थ्यो. अहिले त अब ग्यास पनि छ होइन, अब भाँडा माझ्नको लागि अब जस्तो भने त्यस्तै हामी अब साबुनहरू पनि देख्न पाउँछ अब भन्ने खालको कुराहरू पनि जोड्नु भएको थियो. जस्तो अहिले चाहिँ अब ग्यास बिग्रियो भने चाहिँ अब अर्कै रङको बल्छ, त्यस्तै नै त्यो समयमा चाहिँ अब दाउरा बाल्दा अब बिस्तारै बर्खा पनि सुरु हुँदैछ नि त है. अब दाउरा पनि बल्थेन अनि त्यो समयमा चाहिँ त्यस्तै धुवाहरू पनि निस्किन्थ्यो भनेर उहाँले चाहिँ पुरानो अतीतको कुराहरू सँगसँगै उहाँले चाहिँ अब परम्परा कुराहरूलाई पनि जोड्नु भएको थियो. अहिलेको लागि भने साथीलाई केही सिनमा सहभागी गराउँछौ है, सुन्छौ हामी. अब यहाँले धेरै फिमेल भर्जनमा यो गीत सुन्दै आउनु भएको छ. यो अहिलेको लागि भने दिनेश ढकालको आवाजमा सजिएको कालो केशमा रेलीमै बोलको गीत सँगसँगै हामी जान्छौँ विश्राममा. विश्राम पश्चात पुनः उपस्थित हुन्छौ नै, हामी सँगै रहनुहोला है त.

0: This is Radio Dhorbarahi 103.8 MHz.
1: BBS मा नेपाल टप गर्ने अञ्जना राई, जिल्ला टप गर्ने विष्णुमाया मल्ल र कलेज टप गर्ने विद्या श्रेष्ठ जस्तै उच्च शैक्षिक सफलता हासिल गर्ने पालो अब तपाईँको।
2: कक्षा 12 उत्तीर्ण हुन सफल, सम्पूर्णलाई हार्दिक बधाई सहित यस गण्डकी मल्टिपल कलेज भुरुङ्गेमा नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराइन्छ।
1: बीबीएस प्रथम वर्ष 2081 र दोस्रो वर्ष 2082 निरन्तर नेपाल टप नतिजा प्राप्त गरेको यस कलेजमा सीमित का लागि भर्ना खुल्यो। आजै भर्ना भई आफ्नो सिट सुरक्षित गर्नुहोस्। साथै पहिला भर्ना हुन आउने विद्यार्थीहरूलाई प्राप्त जीपीए को आधारमा विशेष छुटको व्यवस्था रहेको छ।
2: छुटका दायराहरू:
1: कक्षा 12 को परीक्षामा 3.6 जीपीए वा सो भन्दा बढी जीपीए प्राप्त गरी उत्तीर्ण विद्यार्थीलाई भर्नामा 100% छुट।
2: 3.4 जीपीए वा सो भन्दा बढी जीपीए प्राप्त गरेका विद्यार्थीलाई 80% छुट।
1: र 2.5 जीपीए वा सो भन्दा बढी जीपीए प्राप्त गर्ने विद्यार्थीलाई 60% छुटको व्यवस्था गरिएको छ।
2: थप जानकारीका लागि सम्पर्क 0625174479, मोबाइल 9856062265 र 9848064145।
1: सिप सिकौ, भविष्य बनाऊ, योग्यताले मात्र होइन अब सफलताका लागि सिप पनि चाहिन्छ। त्यसैले आउनुहोस्, देश वा विदेश सबैतिर काम लाग्ने सिप सिकौ।
2: हजुर, रोजगारीको सुनौलो अवसर खोजिरहनु भएको छ भने यो सूचना तपाईँका लागि हुन सक्छ। स्वास्थ्य क्षेत्रमा दक्ष र आत्मनिर्भर बन्ने गरी तपाईँ हाम्रो सहर दुलेगौडामा सुरु हुँदैछ केयर गिभर तालिम, छिट्टै भर्ना भई सिट सुरक्षित गर्नुहोस्।
1: नर्स बन्ने सपना अब केयर गिभर तालिम लिएर पूरा गर्नुहोस्। अनुभवी प्रशिक्षकहरूबाट सैद्धान्तिक र व्यवहारिक ज्ञान प्रदान गराई अस्पताल, वृद्धाश्रम र होम केयर सेवाका लागि दक्ष जनशक्ति उत्पादन गर्न यही असार 1 गतेबाट तालिम सञ्चालन हुने सहर्ष जानकारी गराउँदछौ।
2: नोट: न्यूनतम कक्षा 8 उत्तीर्ण भएका, 18 वर्ष पूरा भएकाहरू तालिममा सहभागी हुन सक्नेछन्।
1: सम्पर्क दुलेगौडा एनआईसी बैंक भएको भवन, फोन 9856443340, 9801443628 र 9856064446।
3: तपाईँ घर बनाउँदै हुनुहुन्छ, अब एक पटक सोच्नुहोस्, प्लास्टर गरी रंग लगाउँदा आउने खर्च भन्दा कम खर्चमा, त्यो पनि बिना झन्झट, विभिन्न डिजाइनको ढुङ्गा छानेर लाउनुहोस्।
4: हजुर, टेबल, भर्याङ, स्लोप, ढलान, आँगन, घरको भित्तामा लगाउने विभिन्न डिजाइन र कलरका अर्थिङ, माकुरे तथा रोटा पोल्ने ढुङ्गा र कटफिस ढुङ्गाहरू फिक्स प्राइसमा पाइन्छ।
3: सुलभ मूल्य, वर्षौं वर्ष टिकाउ, 2 दशकदेखि तपाईँको विश्वासलाई कायम राख्दै निरन्तर सेवामा समर्पित छौ। तपाईँको विश्वास नै हाम्रो सन्तुष्टि।
5: संसार ढुङ्गा कटिङ उद्योग, शुक्लागञ्जकी 2 काछे पानी तनहु, प्रोप्राइटर रमेश भुजेल, फोन 9856032475 र 9801132475।
6: तपाईँको संस्था, कार्यक्रम वा व्यापारलाई आकर्षक प्रिन्टिङ सेवा चाहिन्छ?
1: अब चिन्ता नलिनुहोस्, चरणयान सिसल प्रिन्ट उद्योग, जहाँ गुणस्तर र विश्वास सँगसँगै भेटिन्छ।
6: ब्यानर, फ्लेक्स प्रिन्ट, पोस्टर, बिल बुक, लेटर हेड, टी शर्ट प्रिन्ट, भिजिटिङ कार्ड, विवाहको निमन्त्रणा कार्ड सहित कप, मेडल, सिट लगायतका सबै सेवा एउटै ठाउँमा उचित मूल्यमा, साथै हामी कहाँ शिलालेख पनि लेखिन्छ।
1: छिटो सेवा, सफा प्रिन्ट अनि दिगो सम्बन्ध, त्यसैले त रोजाई सबैको।
6: चरण एन्ड सिसल प्रिन्ट उद्योग, शुक्ला गण्डकी नगरपालिकाको गेट सँगै,
1: प्रोप्राइटर दुर्गामान श्रेष्ठ, सम्पर्क 9846061209 र 9801421718। आजै सम्पर्क गर्नुहोस्।
7: ल, किन हो हाम्री दिदी त छोराको बर्थडेको दिनमा पनि खुसी देखिनुहुन्न त?
8: हेर्न कान्छी, यतिका पाहुना आउनु भएको छ, मलाई त मासु कहाँबाट ल्याउने भनेर पो साह्रै चिन्ता भयो।
7: बजारै भरि फ्रेस हाउस त जहाँबाट ल्याए पनि हुन्छ भो, खेको चिन्ता लिनु भएको छ यो दिदीले?
8: चिन्ता होइन नि बहिनी, मासु त जहाँ विश्वास त्यहाँबाट मात्र लिनुपर्छ।
7: त्यसो भए विवेक ढुङ्गानाको शुक्ला गण्डकी फ्रेस हाउसमा जानुहोस्, आजकल सबैको पहिलो रोजाई त्यही बनेको छ।
1: शुक्ला गण्डकी फ्रेस हाउस, दुलेगौडा तनहु, पञ्चमुनि स्कुलको अगाडि, सिकेन्द्र फिस हाउसको आडैमा, शाखा पसल दुलेगौडा भित्री बजार, साङ्लीला विकास बैंकको पछाडि। यहाँ विवाह व्रतबन्ध पास्नी पिकनिक पार्टी भोज भतेरका लागि आवश्यक खसी र कुखुराका मासु पाइनुका साथै जिउँदो खसी बोका पूजाका लागि चाहिने बोका र लोकल कुखुरा पनि पाइन्छ। साथै ताजा अन्डा ससेज र फ्रेन्च फ्राई चाहिएमा पनि हामीलाई सम्झनुहोस्।
9: प्रोप्राइटर विवेक ढुङ्गाना, जानकी ढुङ्गाना, मोबाइल 9856066136 र 9151166136।
10: स्याङ्जा चस्मा घर एन्ड आँखा क्लिनिकमा भित्रियो नयाँ प्रविधि। अब लाइट बालेर आँखा जाँच गर्ने दिन गए। नयाँ युग सँगै नयाँ प्रविधि। कम्प्युटर प्रविधिबाट आँखा जाँच गर्दा सूक्ष्मदेखि सूक्ष्म समस्याहरू पहिचानको साथै तत्कालै आँखाको पावर चेक गरिन्छ। हामी कहाँ प्रत्येक दिन आँखाको पावर चेक गरेर पावर अनुसार चस्मा बनाइन्छ। हरेक हप्ताको शनिबार आँखा रोग विशेषज्ञ डाक्टरहरूद्वारा आँखा जाँच गरिनुको साथै आँखा जाँच्न आउने बिरामीहरूको निशुल्क सुगर परीक्षण गरिन्छ। ब्लुकोड लेन्स, हाइफोड लेन्स, प्रोग्रेसिभ लेन्स, क्रिजल लेन्स तथा कन्ट्याक्ट लेन्सहरू पाइनुको साथै विभिन्न ब्रान्डका सनग्लास चस्माहरू पनि सुपथ मूल्यमा बिक्री गरिन्छ। साथमा आँखा तथा विभिन्न रोगका औषधिहरूको लागि स्याङ्जा मेडिकल हल दुलेगौंडालाई सम्झनुहोस्। स्याङ्जा चस्मा घर एन्ड आँखा क्लिनिक, बन्केवा चोक, दुलेगौंडा। प्रोप्राइटर पासा राजु, मोबाइल 9806613195 र 9847153368।
11: ए सम्झिन, यता नजिकै राम्ररी पालेको लोकल कुखुरा हाँस वा कालिज पाइँदैन भने सुरुप झोल खाऊ भनेको यो 45 दिने हो कि बिगासे कुखुरा खाँदा खाँदै ज्यानै बिगासे जस्तो हुन लाग्यो। आयु पनि 45 वर्ष नै पो हुने हो कि, चिन्ता लाग्छ हो सम्झी।
12: अब लोकलै खोज्नु भएको हो भने युनिक मल्टी एग्रो प्राली शुक्ला गण्डकी 10 मिनम खानीमा जानु पर्यो सम्झी। खुल्ला जंगलमा पालेको लोकल कुखुरा कालिज र हाँसको मासु अन्डा तथा चल्लाहरू मिलाएर पाइदो रहेछ।
13: हजुर, स्वच्छ शान्त मनोरम प्राकृतिक वातावरणमा कृषि क्षेत्रको अवलोकन गरी प्राकृतिक रूपमा उत्पादित वस्तुहरूको स्वाद लिन चाहनुहुन्छ भने पारिवारिक पिकनिकको समेत व्यवस्था रहेको छ। युनिक मल्टी एग्रो प्राली शुक्ला गण्डकी 10 मिनाम खानी। प्रबन्ध निर्देशक हरि खड्का। सम्पर्क 9008828810, 9008828811 र 9008828816।
0: This is Radio Dhorbarahi, 103.8 MHz.
14: हजुर, कार्यक्रमको यो केही क्षणको विश्राम लगतै सम्पूर्ण श्रोता साथीलाई कार्यक्रममा फेरि पनि पुनः स्वागत गर्दछु। प्रोग्राम रहेको छ, कल लिङ्क आइएम कल गर्न सक्नुहुन्छ। 0625-4142-00 बाछो भएर आउन सक्नुहुन्छ। टेलिफोन लाइन एकदमै खुल्ला रहेको छ। अनि आजको यो रमाइलो टपिक पनि छ, तपाईँलाई चाहिँ अब भाँडा मध्ये पनि कुन भाँडा माझ्न चाहिँ एकदमै अल्छी लाग्छ अथवा चाहिँ कुन भाँडा चाहिँ माझ्न नपरे हुन्थ्यो जस्तो लाग्छ भनेर चाहिँ एउटा रमाइलो टपिक चाहिँ राखेको छु। आउन सक्नुहुन्छ 0625-4142-00 बाछो भएर, र साथमा चाहिँ अब सारको माहौल पनि छ। धेरै साथीहरू काम कार्यमा नै व्यस्त पनि हुनुहुन्छ होला। अब मौसमको कुराकानी गर्नुपर्दा त अब कतिपय साथीहरूले चाहिँ आज पानी परेको छ भन्नुभएको छ, कतिपय साथीले चाहिँ अब पर्ला जस्तो छ भन्ने हुनुहुन्छ है। सकेसम्म अब यो समयमा चाहिँ आफ्नो चाहिँ अब दैनिक काम कार्य सँगसँगै अति आवश्यक कामको लागि छ भने चाहिँ बाहिर हिँड्नु होला, र सकेसम्म यो समयमा चाहिँ अब बाहिर अथवा सकेसम्म टाढाको यात्रा चाहिँ नगर्नु होला। अब प्राकृतिक विपद अब त्यस्तै नै छ होइन, अब नेपालको भूगोल पनि त्यस्तै नै छ। अब विशेष आफ्नो स्वास्थ्यको ख्याल गर्दै टाढाको यात्रा गर्दा चाहिँ अब पहिरो बाढी होइन, त्यही भएर अलिकति सतर्कता अप्नाएर चाहिँ यात्रा गर्नुहोला पनि भन्न चाहन्छु। र यो सँगसँगै अब भने समयको अन्ततर्फ पनि आइसकेका छौँ, साथीलाई चाहिँ अब सहभागी गराउन चाहिँ सकिँदैन जस्तो पनि लागिरहेको छ। जहाँ चाहिँ आजको टपिक भए सँगसँगै अब धेरै साथीले आफ्नो विचारहरू पनि राख्नु भएको छ, र साथी मध्ये पनि हामी एकजना साथीलाई चाहिँ विजयी पनि गराउँछौँ जहाँ चाहिँ आज कार्यक्रममा सहभागिता जनाउनु भएको थियो। काउडालादेखि हुनुहुन्छ रिता आचार्यजी, अनि त्यस्तै गरी कास्कीदेखि हामीलाई सम्झनु भएको थियो प्रेमजीले, लामेश्वरादेखि हुनुहुन्थ्यो जित बहादुर थापाजी, अनि भीमादेखि हुनुहुन्थ्यो लजरस थापाजी, त्यस्तै पिरुङदेखि आउनु भएको थियो खगीमाया थापाजी, अनि लुम्लेकारदेखि हुनुहुन्थ्यो अमृत लासनजी, र छजना साथीमा चाहिँ हामी एकजना साथीलाई चाहिँ विजयी गराउँछौँ। हामी सँगै रहनुहोला।

हजुर, आजको विषयवस्तु सँगसँगै आजको विजय साथी भन्ने हुनुहुन्छ, अन्तिम सहभागी साथी हुनुहुन्छ लुम्लेकादेखि अमृतुलाचनजी। अनि उहाँले चाहिँ अब मलाई चाहिँ अब खासमा कुकर माझ्नु चाहिँ एकदमै अल्छी चाहिँ लाग्छ होइन, सकेसम्म त भाँडा चाहिँ माझ्नु मन लाग्दैन। सँगसँगै उहाँले साथमा चाहिँ अब अहिलेको कुराहरू पनि जोडिराख्नु भएको थियो होइन, उबेलाको समयमा चाहिँ अब यो चिल्लो भाँडाहरू हुन्छ नि, बोसो लागेको भाँडाहरू चाहिँ अब खरानीले मात्र माझ्ने चलन चाहिँ थियो कि पहिलाको समयमा, अब त्यो पनि अहिले त के भन्छ अब ग्यासको समय आयो, त्यसै गरी दाउराको साटो ग्यास आयो होइन, अब माझ्नको लागि खरानीको साटो चाहिँ अब साबुनहरू पनि आइसक्यो भन्ने खालको कुराहरू पनि जोड्नु भएको थियो। र धेरै साथीको विचारबाट आज चाहिँ कालो भाँडा माझ्नु चाहिँ एकदमै गाह्रो हुन्छ अरे भन्ने कुरा पनि आएको छ होइन, साथमा अब कोही साथीहरूले चाहिँ अब साइडमा बसेर भनिराख्नु होला, सकेसम्म चाहिँ अब भाँडै माझ्नु नपरे हुन्थ्यो पनि भन्नुभएको छ होला। र अब कामकारले भनेको चाहिँ अब कुनै पनि सानो तिनो चाहिँ हुँदैन, अब हाम्रो नेपाली समाजमा कस्तो छ भने भाँडा माझ्ने छ भने भाँडा माझ्ने भनेर चाहिँ भनेको पनि देखिन्छ। अब त्यही साथीहरू हामी विदेश गयो भने चाहिँ अब सबै कामलाई चाहिँ उत्तिकै सम्मान हुन्छ कि, जसले चाहिँ भाँडा माझ्नुहुन्छ अब उसै पनि उहाँ अब आमदानी पनि धेरै हुन्छ होइन, उसलाई रेस्पेक्ट पनि पाइरहेको हुन्छ, सम्मान पनि भइरहेको हुन्छ बाहिरतिर जाने हो भने। र कामकार्य भन्ने चाहिँ विशेष गरी अब ठुलो सानो भन्ने चाहिँ हुँदैन, अब विशेष गरी अब नेपाली समाजमा चाहिँ अघि कुराकानी गर्दै जाँदा हाम्रो लजरेश्रीसँग पनि उहाँले चाहिँ जोड्नु भएको थियो कि नेपाली समाजमा चाहिँ अब दाजुभाइले भन्दा चाहिँ धेरै दिदी बहिनीहरूले चाहिँ भाँडा माझ्नुहुन्छ, आमाले होइन घरमा चाहिँ अब छोरीचेली छ भने उसले माझ्ने चलन छ भने जोड्नु भएको थियो। त्यस्तै अब महिला पुरुष भन्ने चाहिँ छैन, भाँडा माझ्ने कुरामा चाहिँ अब सबै अब आफ्नो काम हो, काम कार्य सँगसँगै अगाडि बढेको चाहिँ राम्रो, अब कामको सम्मान चाहिँ हुनुपर्छ जस्तो लाग्छ है। यो रमाइलो कुराकानी सँगसँगै आजलाई चाहिँ यति नै, फेरि पनि अर्को हप्ता रमाइलो विषयवस्तु सँगसँगै समसामयिक विषयवस्तुको साथमा पनि हामी जोडिन्छौँ। जाँदा जाँदै भने अहिले पछिल्लो समयको नयाँ गीत छ है यो घर कहाँ पर्यो, सुन्न सुमनको आवाज सुन्दै गीत सँगसँगै म कार्यक्रम प्रस्तुत आउनु मलाई पनि बिदा हुन्छु, नमस्कार, शुभ दिन।

0: This is Radio Dhorbarahi 103.8 MHz.
1: हेर्दा हेर्दै दुलेगोडा बजार पनि यति ठुलो सहर बन्यो, तर राम्रो प्रचारको लागि भने
2: माइले भाउजू भने ठुलो घरहरू मात्रै देखेर हुन्छ, सेवाको बारेमा केही थाहै रहेनछ। अनि गण्डकी मेडिकल हल सुन्नु भएको छ?
1: ए, त्यो सिग्देल बाबुको नयाँ नयाँ जस्तो लाग्थ्यो।
2: ठिक भन्नुभयो भाउजू, अहिले त्यहाँ लामो समयदेखि जीपी कोइराला हस्पिटलमा काम गर्नुभएका इन्टरनल मेडिसिन डाक्टर डोलेन्द्र आचार्यबाट प्रत्येक दिन, छाला तथा यौन रोग विशेषज्ञ डाक्टर सुशील कार्कीबाट प्रत्येक महिनाको दोस्रो शनिबार, र नाक कान तथा घाँटी रोग विशेषज्ञ डाक्टर दिनेश श्रेष्ठबाट चौथो शनिबार उपचार गराउन सकिन्छ नि।
0: गण्डकी मेडिकल हल दुलेगौडा, हाम्रा सेवाहरू:
2: मुटु, श्वास प्रश्वास तथा फोक्सो सम्बन्धी समस्याको उपचार,
0: सुगर, प्रेसर, थाइरोइड, ज्वरो खोकी र एलर्जीको उपचार,
2: पेट दुख्ने, चक्कर लाग्ने समस्याको उपचार तथा परामर्श,
0: कान दुख्ने, पाक्ने, नाक बन्द हुने, एलर्जी, घाँटी दुख्ने, टन्सिल, सुन्न कम हुने लगायत समस्याको जाँच तथा परामर्श गराइन्छ।
2: सम्बन्धित बिरामीले आजै सम्पर्क गर्नुहोस्। सम्पर्क गण्डकी मेडिकल हल दुलेगौडा, माछा पुस्त्रे बैङ्कको ठिक पारिपट्टि। फोन 0635903769।
3: आज पनि भात डढायो के हो कि तिम्रो पारा? राम्रोसँग खाना बनाउन आउँदैन?
4: यी बुढा कुरै नबुझिकन त्यस्तै पड्किने के? खाना बनाउनेको व्यथा तिमीलाई के थाहा? राम्रोसँग खाना बनाउन त भाँडाकुँडा पनि त गतिमलो हुनु पर्यो नि। राइस कुकरको हालत यस्तो छ, ग्यास चुलो बिग्रेर पिल पिल मात्र बल्छ, करार मात्रै भो।
3: नरिसौ न त, लु बरु हिँड, कहाँबाट ल्याउने हो?
4: तिमीलाई पड्किने बाहेक अरू केही आउँदैन क्यारे? दुलेगौडाको एसआर ब्रदर्स किचन हाउसबाट ल्याएको सामान साह्रै राम्रो खप्छ रे, हो त्यही जाने हो?
5: हजुर, हामी कहाँ सम्पूर्ण किचन सामग्री, तामाका भाँडा बर्तनहरू होलसेल मूल्यमा बिक्री गरिनुको साथै पुराना भाँडाकुँडाहरू साटफेर गरिन्छ। आमा समूह, समाज तथा होटलको लागि आवश्यक सामानहरू विशेष छुटमा उपलब्ध गराइन्छ। दुलेगौडा क्षेत्रमा होम डेलिभरीको पनि व्यवस्था छ भने डिसोम र मोबाइलको रिचार्ज कार्ड पनि पाइन्छ।
0: एसआर ब्रदर्स किचन एन्ड गिफ्ट हाउस, दुलेगौडा मुक्तिनाथ बैङ्कको आडमा, प्रोप्राइटर सञ्जीव श्रेष्ठ 9856385607, कविता श्रेष्ठ, सम्पर्क 0654140055 र 9846618817।
6: होइन रमिला, जति बेला पनि तल्लो घर जान्छौ, होइन किले मोहनी लगाएर हो?
7: साँच्ची के मोहनी नै लगाए कि बुढा? मेरो तन मन त्यतै मात्र छ। हजुर पनि सितेको घरको झ्याल, ढोका, खापा, त्रिकोष, चौकोस अनि किचनको डेकोरेसन, दराज, पलङ, लोबे, टेबल, सोफा सेट एकपटक हेर्न जानु त। जे हेर्यो त्यही मोहनी लाउने खालको छ।
6: कहाँ बनाए छन्द्र हो, हेर्दा राम्रो भए पनि मजबुत त छैन होला।
7: हुन्छ नि, खुब पौवा डाँडामा रहेको सुदीक्षा फर्निचर उद्योगमा बनाएका रे, न पसाङ्गिएको छ न त धुला नै लागेको छ, वर्षौं भयो रे बनाएको पनि।
5: हजुर, आकर्षक र मजबुत फर्निचरका सामानको लागि हामीलाई सम्झनुहोस्। तराईबाट ल्याइएको र स्थानीय सालको काठबाट अर्डर अनुसारका सम्पूर्ण सामान तयार गरिन्छ। साथै ढुङ्गा, गिटी, बालुवा सहित ढुवानीको लागि ट्याक्टर चाहिएमा पनि उपलब्ध गराइन्छ। सम्पर्क सुदीक्षा फर्निचर उद्योग, दुलेगौडा पौवा डाँडा, पञ्चमुनि स्कुल माथिपट्टि, प्रोप्राइटर हरिबहादुर विश्वकर्मा, मोबाइल 9811435622।
0: सूचना एस्तनौ सेवा हस्पिटल दुलेगौडा पीपी चोकमा यही जेठ 20 गते शनिबार,
2: पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा कार्यरत पेट, मुटु, छाती, सुगर तथा थाइराइड रोग विशेषज्ञ डाक्टर कृष्णराज अधिकारी,
0: हाड जोड्नी तथा नसा रोग विशेषज्ञ डाक्टर मेघराज लामिछाने,
2: पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा कार्यरत एनोमली स्क्यान, थाइराइड सहित भिडियो एक्सरे विशेषज्ञ डाक्टर सन्तोष बराल,
0: वरिष्ठ मानसिक तथा नसा रोग विशेषज्ञ डाक्टर सुभाष विजय महत, छाला, यौन, कुष्ठ रोग, एलर्जी तथा सौन्दर्य विशेषज्ञ डाक्टर जे महर्जन,
2: फ्यामिली फिजिसियन एन्ड इमर्जेन्सी मेडिसिन डाक्टर रवि बहादुर गुरुङ,
0: नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर साजन बराल,
2: हाड जोड्ने तथा नसा रोग विशेषज्ञ डाक्टर अनिल बिक,
0: वरिष्ठ बाल तथा नवजात शिशु रोग विशेषज्ञ बिहान 8:30 देखि 9:30 सम्म, दिउँसो 3 बजेदेखि 4 बजे डाक्टर अमन कुमार झा, वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर सुदीप गुरुङ, वरिष्ठ फिजियोथेरापी परामर्श तथा दैनिक उपचार डाक्टर सुसन कालु र स्नेहा मन्दर।
8: बिरामीहरूको स्वास्थ्य परीक्षण र उपचारका लागि आउनुहुने भएकाले सम्बन्धित रोगका बिरामीहरूले समयमै स्वास्थ्य उपचार गराई स्वास्थ्य लाभ लिनुहोला।
2: साथै दैनिक भिडियो एक्सरे सहित 24 घण्टा डाक्टर रूपेश कुमार यादवद्वारा उपचार एवं परामर्श र फार्मेसी सेवा समेत उपलब्ध रहेको सहर्ष जानकारी गराइन्छ।
8: तनहु सेवा हस्पिटल दुलेगौड़ा, फोन नम्बर 0564143177, मोबाइल 98560443।
9: दिस इज रेडियो ढोर बाराही 103.8 MHz।
10: स्टुडियो अहिले मध्याह्नको 12 बज्यो।
11: टाइम चेकको साथमा बनकेवा कालिका सुन चाँदी पसल दुलेगौड़ा हेल्प चोक आफ्नै भवनमा छापावाला सुनका आधुनिक डिजाइनका तयारी गर गहना र राशि अनुसारका पत्थर पाइन्छ। अर्डर अनुसारका गहना तयार गर्नुको साथै पुरानो गर गहना नयाँ गहनासँग साटफेर पनि गरिन्छ। प्रोपाइटर बाजुराम सुनार, विनोद सुनार, मोबाइल 98165-95301।
12: It's 12 p.m.
13: हिजो जस्तो आज छैन, आज जस्तो भोलि रहने छैन। समय गतिशील छ, जब समय बोल्न थाल्छ संसार सुन्न थाल्छ। यो हो थाहा संचार नेटवर्क, समयको आवाज, समयको आवाज।

0: थाहा संचार नेटवर्कले काठमाण्डुमा तयार पारेको दिउँसो 12 बजेको थाहा खबरमा सञ्जु बुलनसँगै रविन्द्र सुवेदीको नमस्कार।
1: थाहा खबर थाहा संचार नेटवर्कमा आबद्ध देशका विभिन्न एफएम स्टेशनबाट एकसाथ प्रसारण भइरहेको छ।
0: शुरूमा मुख्य समाचारका शीर्षकहरू।
1: आगामी तीन दिन देशका अधिकांश भूभागमा भारी वर्षाको सम्भावना, जोखिमयुक्त क्षेत्रका स्थानीयलाई सतर्कता अपनाउन आग्रह।
0: बाढ़ी पहिरोले संखुवासभाको सिलिचोङमा 7 परिवार विस्थापित, भीमफेदीमा पहिरो जाँदा काठमाडौँ हेटौडा जोड्ने कान्ति लोकपथ अवरूद्ध।
1: लालपूर्जा र नागरिकता माग्दै सुस्तावासी काठमाडौँमा प्रधानमन्त्रीको अभिव्यक्तिले भारतीय सुरक्षाकर्मीको हस्तक्षेप बढ़ेको गुनासो।
0: इरानसँग दोहामा वार्ता हुन लागेको अमेरिकी राष्ट्रपतिको दावी, वार्ताको कुनै तयारी नरहेको इरानको प्रतिक्रिया।
1: र ब्राजिल, मोरक्को र पाराग्वे फिफा विश्वकपको प्री क्वार्टर फाइनलमा प्रवेश, जर्मनी र नेदरल्याण्डस टाई ब्रेकरमा पराजित।
2: मार्बलको पाइप जडान गरेको घरलाई पनि के भन्नुपर्छ? एकदम ठिक छ, कुरा मिला।
3: अनि
2: घर सर बेच्नु छोडेर एकातिर कता नि?
3: यो त साइड जब दाई, यो चाहिँ मेन।
2: यो मेरो छोरा विदेशबाट आएको, नयाँ घर बनाएको, पाइप किन्न आएको।
3: सामान राम्रो छ, ढुक्क हुनुहोस्।
2: थाहा छ, त्यसैले त यही लिन आएको।
4: विदेशमा पनि फ्लोगार्ड र लेड फ्री प्रडक्ट नै युज हुन्छ,
2: त्यही भएर गुणस्तरीय प्लम्बिङको भरपर्दो नाम
3: मार्बल।
4: अनि पाइप फिटिङको लागि मार्बलकै सल्भेन्ट सिमेन्ट राखिदिनुहोस् है।
2: सुरक्षा घरको
3: जीवन।
5: यो हो थाहा संचार नेटवर्क, समयको आवाज, समयको आवाज।
0: समाचार अब विस्तारमा। मनसुनी वायुको प्रभावले पानी अहिले सुदूरपश्चिम र लुम्बिनी प्रदेशको तराई र पहाड़ी भेगमा मेघर्जन चट्याङसहित मध्यमसम्मको पानी परिरहेको छ। बितेको 24 घण्टादेखि नै यी प्रदेशमा पानी परिरहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार आगामी तीन दिनसम्म सातवटै प्रदेशमा भारी वर्षाको सम्भावना छ। यसअघि आज र भोलि देशका अधिकांश प्रदेशमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना रहेको बताएको महाशाखाले पर्सि बिहिबारसम्ममै ठूलो पानी पर्ने बुलेटिन जारी गरेको हो। आज कर्णाली बाहेक सबै प्रदेशका पहाड़ी र तराई भूभागका थोरै स्थानमा वर्षाको सम्भावना रहेको छ। बंगालको खाड़ीमा विकसित हुने न्यूनचापीय प्रणालीका कारण नेपालमा जलवाष्पयुक्त हावाको प्रवाह क्रमशः बढ़ने क्रममा रहेकाले भारीदेखि धेरै भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। वर्षाका कारण भूक्षय बाढ़ी पहिरोको जोखिम रहेकाले जोखिम रहेका ठूला तथा साना नदीनाला र खोलाहरूमा पानीको सतह बढ़न सक्ने महाशाखाले बताएको छ। आज झापा, इलाम, पाँचथर, ताप्लेजुङ, तेह्रथुम, संखुवासभा, नवलपरासी पश्चिम, रूपन्देही, कैलाली, कञ्चनपुर र आसपासका जिल्ला भई बहने ससाना नदीहरूको भाव उल्लेख्य बढ़ने र आकस्मिक बाढ़ीको जोखिमको सम्भावना छ। जिल्ला प्रशासन कार्यालय झापाले सम्भावित बाढ़ी तथा डुबानको जोखिमलाई मध्यनजर गर्दै उच्च सतर्कता अपनाउन आग्रह गरेको छ। प्रशासनले अकस्मात बाढ़ी आउन सक्ने खोला तथा खहरेको बाटो हुँदै यात्रा नगर्न, खोला खहरे नतर्न र सुरक्षित स्थानबारे पूर्व जानकारी लिन आग्रह गरेको छ।
1: हेटौडा काठमाडौँ सड़कको कान्ति लोकपथ अन्तर्गत भीमफेदी गाउँपालिका 8 स्थित भर्याङ डाँडामा बिहानैदेखि यातायात सेवा अवरूद्ध भएको छ। पहिरोका कारण सड़क अवरूद्ध भएको हो। जिल्ला प्रहरी कार्यालयका अनुसार कान्ति लोकपथ सड़कको मकवानपुर जिल्ला र ललितपुरको सिमानामा पर्ने बागमती गाउँपालिकाका विभिन्न ठाउँमा पहिरो खसेको छ। उक्त पहिरो पन्छाउन वर्षाले कठिनाई भइरहेकोले मौसम सुधार भएपछि मात्र पहिरो पन्छाइने जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक माधव प्रसाद काफ्रेले बताउनुभयो। अर्को सूचना प्रकाशन नभएसम्म सो सड़क भएर सवारी साधन सञ्चालन नगर्न र वैकल्पिक सड़क प्रयोग गर्न उहाँले अनुरोध गर्नुभएको छ। मकानपुरको बकैया गाउँपालिका 12 ठिङ्गन क्षेत्रमा पहिरो खसेको छ। सोही लोकपथको ललितपुरतर्फ बागमती गाउँपालिका 3 छपेली क्षेत्रमा पनि पहिरो गएको हो। यस्तै दार्चुलाको पनेबाज क्षेत्र स्थित तेर्छा लेकमा पहिरो खस्दा महाकाली मात्र पहिरो पन्छाइने जिल्ला प्रहरी कार्यालय मकानपुरका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक माधव प्रसाद काफ्रेले बताउनुभयो। अर्को सूचना प्रकाशन नभएसम्म सो सड़क भएर सवारी साधन सञ्चालन नगर्न र

0: पहिरो खस्ता सड़क अवरूद्ध भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ। सड़क अवरूद्ध भएपछि छोटो तथा लामो दूरीका सवारी साधन रोकिएका छन्। प्रहरीले पहिरो पन्चाएर सड़क खुलाउने प्रयास गरिरहेको जनाएको छ। वर्षा निरन्तर भइरहेकोले जोखिमयुक्त क्षेत्रमा सावधानी अपनाउन प्रहरीले अनुरोध गरेको छ।
1: संखुवासभाको सिलिचोङ गाउँपालिका एकमा लगातारको वर्षापछि आएको बाढ़ी पहिरोले सात परिवार विस्थापित भएका छन्। बाढ़ी पहिरोका कारण सिलिचोङ एक तेन्छोङका सात परिवार विस्थापित भएका हुन्। शनिबार रातिदेखिको वर्षाले बाढ़ी पहिरो आउँदा सिलिचोङ एक तल्लो तेन्छोङका सात परिवार विस्थापित भएका जिल्ला प्रहरी कार्यालयका निमित्त प्रमुख एवं प्रहरी निरीक्षक धनबहादुर राजवंशीले जानकारी दिनुभयो। बस्तीमाथिको जमीन चिरा परेपछि स्थानीयलाई गाउँपालिका र सिसुवा प्रहरी चौकीको सहयोगमा सुरक्षित स्थानमा स्थानान्तरण गरिएको छ। बाढ़ी पहिरोले विद्युत संचार तथा यातायात सेवा अवरूद्ध भएका छन्। बाढ़ीका कारण दुईवटा विद्यालयमा क्षति पुगेपछि पठन पाठन पूर्ण रूपमा ठप्प भएको गाउँपालिकाका अध्यक्ष भूपाल राज मेवाहाङले जानकारी दिनुभयो। बाढ़ीले स्थानीय दुईवटा माइक्रो हाइड्रो आयोजना पूर्ण रूपमा क्षतिग्रस्त भएका छन् भने करिब 70% संचार सेवा अवरूद्ध हुँदा जनजीवन थप प्रभावित बनेको छ।
0: लालपूर्जा र नेपाली नागरिकताको माग गर्दै सुस्तावासी काठमाडौँ आइपुगेका छन्। सीमाबारे प्रधानमन्त्री वालेन्द्र शाहको अभिव्यक्तिपछि भारतीय सुरक्षाकर्मीबाट आफूहरूले थप दुःख पाएको भन्दै सुस्तावासी काठमाडौँमा आएका हुन्। लालपूर्जा र नेपाली नागरिकतासहितको माग गर्दै काठमाडौँ आइपुगेका उनीहरूले आजदेखि माइतीघर मण्डलामा शान्तिपूर्ण धरनामा बस्ने बताएका छन्। प्रधानमन्त्रीको अभिव्यक्तिपछि सुस्तामा भारतीय एसएसबीले दुःख दिने क्रम बढ़ेको उनीहरूको भनाइ छ। नेपाली भूमिमा प्रवेश गरेका एसएसबीलाई केही दिन अगाडि सुस्तावासीले मिलेर लखेटेका थिए। प्रधानमन्त्री शाहले संसदमा नेपालले पनि भारतीय भूमि मिचेको अभिव्यक्ति दिएपछि त्यसको विरोध जारी छ।
1: नेपाली कंग्रेसको शेरबहादुर देउवा पक्षले आज दाङमा लुम्बिनी प्रदेश स्तरीय भेला गर्दैछ। लमईमा अहिले भेला आयोजना गरिएको नेता गुरू बरालले जानकारी दिनुभयो। भेलामा देउबा र शेखर कोइराला पक्षका नेताहरू सहभागी हुनेछन्। बराल सहित नेताहरू किशोर सिंह राठौर, कुन्दन राज काफले, मोहन बस्नेत लगायत नेताहरूले भेलालाई सम्बोधन गर्ने कार्यक्रम छ। पार्टीमा वृहत एकता कायम गर्ने, विशेष महाधिवेशनका कारण छोड़िएका निराश भएका नेता कार्यकर्तालाई मूल प्रभावमा ल्याउने र समसामयिक राजनीतिको समीक्षा गर्ने उद्देश्यसहित देउबा समूहले साथी प्रदेशमा भेला गर्ने निर्णय गरेको थियो। लमईमा हुने यो नै प्रदेश स्तरीय अन्तिम भेला हो। कंग्रेसमा महाधिवेशनको समय नजिकिन लाग्दा समेत सदस्यता विवाद टुंगिएको छैन। थाहा संचार नेटवर्कमा थप समाचार बाँकी नै छन्, रेडियो सुन्दै गर्नुहोला।
2: पानी जीवनको आधार हो, तर स्वच्छ पानी स्वस्थ जीवनको आधार। हिमालयाज अन्टाङ लाङटाङ हिमालको स्वच्छ प्राकृतिक पानी अब तपाईँको हातमा। अन्तर्राष्ट्रिय स्तरको अत्याधुनिक प्रविधिबाट प्रशोधित अन्टाङ ब्रान्डका पानी 500 देखि 900 मिलिलिटरका आकर्षक पेट बोतलहरूमा उपलब्ध छ। थप जानकारीका लागि हिमालयाज स्प्रिङ वाटर प्राली नयाँ बानेश्वर काठमाडौँ, फोन 4781-4780-724 वा हिमालयजवाटर.com.np लगइन गर्नुहोस्। यो हो थाहा संचार नेटवर्क, समयको आवाज, समयको आवाज।
1: हामी थाहा संचार नेटवर्क काठमाडौँबाट बोलिरहेका छौं। थाहा खबर अनलाइनमा थाहा संचार र थाहाखबर.com पनि सुन्न सकिन्छ।
0: अब बाँकी समाचार। कपिल वस्तुमा यात्रुवाहक बस पल्टिँदा 22 जना घाइते भएका छन्। धनगढ़ीबाट काठमाडौँतर्फ आउँदै गरेको सुदूरपश्चिम प्रदेश 01001-3721 नम्बरको शिवपुरी बस महाराजगंज नगरपालिका 2 गैडाहवा स्थित हुलाकी सड़क खण्डमा दुर्घटना भएको हो। धेरै जना दुर्घटनामा घाइते भएका 13 जना उपचारपछि फर्किसकेका र केही घाइतेलाई जिल्ला अस्पताल तौलीहवामा प्रारम्भिक उपचारपछि थप उपचारको लागि भैरहवा स्थित मेडिकल कलेज पठाइएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक रिपेन्द्र कुमार सिंहले जानकारी दिनुभएको छ। बसमा चालक सहित 46 जना यात्रु सवार थिए। दुर्घटनापछि क्रेनको सहायताले बस हटाएपछि हुलाकी सड़क खण्ड दुवैतर्फी सवारी आवागमन सञ्चालनमा ल्याइएको थियो। बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
1: अब अन्तर्राष्ट्रिय समाचार। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आज इरानसँग कतारको दोहामा वार्ता हुन लागेको दावी गर्नुभएको छ। युद्ध अन्त्यका लागि इरानको प्रस्तावमा वार्ता हुन लागेको ट्रम्पको दावी छ। गत हप्ता दुई देशबीच भएको हवाई तथा सैन्य आक्रमणको श्रृंखलापछि इरान आफैले बैठकका लागि अनुरोध गरेको राष्ट्रपति ट्रम्पको भनाइ छ।

0: इरानको परराष्ट्र मन्त्रालयले अमेरिकी राष्ट्रपतिको उक्त दावीलाई पूर्ण रूपमा खण्डन गरेको छ। इरानले अमेरिकासँग कुनै पनि वार्ता वा बैठकको तालिका तय नभएको स्पष्ट पारेको छ। इरानी विदेश मन्त्रालयका अनुसार कतारमा रोक्का गरिएको इरानी कोष फुकुवा गर्ने प्रक्रियाको फलका लागि मात्रै इरानले आफ्नो एक विशेषज्ञ टोली पठाउन लागेको हो। अमेरिकी कंग्रेस सदस्य रशिदा तलेबले लेबनानमा इजरायलले गरिरहेको आक्रमणलाई अमेरिकाले गरिरहेको सहयोग बन्द गर्नुपर्ने माग गर्नुभएको छ। डेमोक्रेटिक पार्टीकी सांसद तलेबले इजरायलको रंगभेदी शासन, जातीय संहार र क्षेत्रीय विस्तारको अभियानमा अमेरिकी संलग्नता अन्त्य गर्नका लागि आफूले संसदमा पुनः मतदानका लागि दवाब दिने बताउनु भएको छ। लेबनानमा इजरायली सैन्य कार्यवाहीका कारण अहिलेसम्म 4,250 भन्दा बढ़ी सर्वसाधारणको मृत्यु भइसकेको दावी गर्दै सांसद तलेबले अमेरिकी समर्थनकै कारण ती युद्ध अपराधहरू भइरहेको आरोप लगाउनु भएको हो।
1: र अब खेल समाचार। मोरक्को फिफा विश्वकपको अन्तिम सोह्रमा प्रवेश गरेको छ। आज बिहान मोरक्को मेक्सिको मोन्टेरे स्टेडियममा भएको खेलमा मोरक्कोले नेदरल्याण्डसलाई पेनाल्टी सुट आउटमा पराजित गरेको हो। निर्धारित 90 मिनटको खेल एक एकको बराबरीमा सकिएपछि पेनाल्टी सुट आउटमा मोरक्कोका गोलकिपर नायक बन्दा टोलीले अविश्वसनीय जित निकाल्यो। खेलको 72 मिनटमा कोडी गाक्पोले उत्कृष्ट गोल गर्दै नेदरल्याण्डसलाई 1-0 अग्रता दिलाएका थिए। खेल सकिने लाग्दा इन्जुरी समयमा मोरक्कोका इसा डियोपले गोल गर्दै खेललाई 1-1 बराबरीमा ल्याए र खेल पेनाल्टी सुटआउटमा धकेले। यसअघि गैराती ह्युस्टनमा भएको खेलमा जापानलाई पराजित गर्दै ब्राजिल फिफा विश्वकप फुटबलको प्री क्वार्टर फाइनलमा प्रवेश गरेको छ। ग्याब्रियल मार्टिनेलीले खेलको अन्तिम क्षणमा गरेको गोलको मदतले ब्राजिलले जापानमाथि 2-1 रोमाञ्चक जित निकालेको हो। ब्राजिलको लागि मार्टिनेली र कासिमेरोले 1-1 गोल गर्दा जापानका लागि काइसु सानोले गरेको गोल सान्त्वनामा परिणत भयो। अर्को खेलमा 4 पटकको विश्व विजेता जर्मनीलाई पेनाल्टी सुटआउटमा पराजित गर्दै पाराग्वे फिफा विश्वकपको अन्तिम सोह्रमा प्रवेश गरेको छ। निर्धारित र थप गरिएको 120 मिनटको खेल 1-1 गोलको बराबरीमा सकिएपछि खेलको निर्णय पेनाल्टी सुटआउटबाट लिएको हो। पहिलो हाफको अन्त्यतिर पाराग्वेले जुलियो एनसिसोको गोलबाट अग्रता लिए पनि दोस्रो हाफमा काई हावर्टसको गोलबाट जर्मनीले बराबरी गरेको थियो। तर अन्तत खेल पेनाल्टीमा पुग्यो र जर्मनी पराजित भयो। फिफा विश्वकपमा आज राति 11:15 नर्वे र आइभरीकोस्ट तथा राति 14:30 फ्रान्स र स्वीडेन बीच प्रतिस्पर्धा हुनेछ।
0: दिउँसो 12:00 थाहा खबर सकिने लाग्यो। जाँदा जाँदै मुख्य समाचारका शीर्षक फेरि एकपटक।
1: आगामी 3 दिन देशका अधिकांश भूभागमा भारी वर्षाको सम्भावना। जोखिमयुक्त क्षेत्रका स्थानीयलाई सतर्कता अपनाउन आग्रह।
0: बाढ़ी पहिरोले संघ सभाको सिलिचोङमा 7 परिवार विस्थापित। भीमभेदीमा पहिरो जाँदा काठमाडौँ एटवटा जोड्ने कान्ति लोकपथ अवरूद्ध।
1: लालपुर्जारा नागरिकता माग्दै सुस्तावासी काठमाण्डुमा प्रधानमन्त्रीको व्यक्तिले भारतीय सुरक्षाकर्मीको हस्तक्षेप बढ़ेको गुनासो।
0: इरानसँग दुआमा वार्ता हुन लागेको अमेरिकी राष्ट्रपतिको दावी। वार्ताको कुनै तयारी नरहेको इरानको प्रतिक्रिया।
1: र ब्राजिल मोरक्को र पाराग्वे फिफा विश्वकपको प्री क्वार्टर फाइनलमा प्रवेश। जर्मनी र नेदरल्याण्डसको टाई ब्रेकरमा पराजित।
0: थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको दिउँसो 12:00 थाहा खबर सकियो। सन्चु र रविन्द्र बिदा हुन्छौ। नमस्कार।
2: थाहा संचार नेटवर्कबाट प्रसारित समाचार बुलेटिन तथा अन्य कार्यक्रमहरू डाउनलोड गर्न thahakhabar.com जानुहोस् अथवा हाम्रो फेसबुक पेजसँग जोडिनुहोस्।
3: तपाईँ सुन्दै हुनुहुन्छ रेडियो ढोर बाराही 103.8 मेगाहर्ज।
4: शैलेशको बुवा, यसपालि अलिअलि घर गहना जोड्नु पर्यो, पैसा पनि जम्मा भएकै छ। बाँचुन्जेल त हो नि, मान सम्मान इज्जत बनेको।
5: हतारको काम लतार भन्छन्, जहाँ पाए त्यही बनाएर हुन्छ। यो जमानामा सेवा बुझ्नु पर्यो, किन हतारिन्छौ? विश्वासिलो सुनचादी पसल खोजौला नि।
4: स्याङ्जा धनलक्ष्मी सुनचादी पसल भएपछि त भइहाल्यो नि बुढा। छापावाला सुनका गहना, राशि अनुसारका पत्थर जडित, हरेक डिजाइनका आकर्षक गर गहना खरिद गर्न सकिने। अनि सुन्नु त, विगतका वर्षहरूदेखि ग्राहकलाई उत्कृष्ट सेवा दिँदै आइरहेको यस पसलको अपार सफलता सँगै दुलेगौडाको बन्किया चोकमा न्यू स्याङ्जा धनलक्ष्मी सुनचादी पसलको नाममा शाखा पनि विस्तार गरेको छ।
6: यहाँ विभिन्न डिजाइनका गरगहना पाइनुका साथै खरिद बिक्री तथा साटफेर पनि गरिन्छ।
5: साथमा बिना रसायनका गरगहना तयार पारिने र यहाँबाट खरिद गरिएका गहना यही बिक्री तथा साटफेट गर्दा उचित मूल्य पाइनेछ।
6: स्याङ्जा धनलक्ष्मी सुन चाँदी पसल शुक्ला गण्डकी तीन दुलेकौडा डोर बाराही मन्दिर जाने जीप लाइन अगाडि शाखा दुलेकौडा वन केवा चोक प्रतीक्षालय अगाडि प्रोप्राइटर रामो विश्वकर्मा 9871160069 राजु विश्वकर्मा 9807169142।
7: विद्यार्थी भाइ बहिनीहरू आज म तिमीहरूलाई धूम्रपानको बारेमा पढाउँदैछु, ध्यान दिएर सुन है।
8: मैडम धूम्रपान भनेको के हो?
7: ल सुन, धूम्रपान भन्नाले खास गरी सुर्तीजन्य पदार्थको धुवा खानु हो। चुरोट बिउडी तमाखु कक्कड़ जस्ता सुर्तीजन्य पदार्थको सेवन गर्नु हो। धूम्रपानको धुवामा 7000 भन्दा बढी किसिमका रासायनिक तत्व पाइन्छन्। ती मध्ये 69 भन्दा बढी तत्वले क्यान्सर गराउँदछ।
8: अनि धूम्रपान तथा सुर्तीजन्य पदार्थ सेवन गर्दा कस्ता कस्ता असर देखिन्छ? मैडम
7: धूम्रपान तथा सुर्तीजन्य पदार्थ सेवन गर्दा मुख फोक्सो पेट थियो आन्द्रा मूत्र नली पाठेघर आदिको क्यान्सर हुन्छ। दम दीर्घ श्वास प्रश्वास रोग उच्च रक्तचाप हृदय घात मस्तिष्क घात गर्भपतन हुने कम तौलको बच्चा जन्मने अवधि पूरा नभई बच्चा जन्मने मृत बच्चा जन्मने आदि गराउँदछ। त्यति मात्रै कहाँ हो र, धूम्रपानको धुवाले धूम्रपान नगर्ने व्यक्तिलाई समेत असर गर्दछ। नजिक बसेकै कारणले विश्वमा वर्षेनी 6 लाख मानिसको मृत्यु हुने गरेको छ।
8: अनि नि मैडम यो धूम्रपान तथा सुर्तीजन्य पदार्थबाट बस्ने उपायहरू पनि छन् कि?
7: छन् नि, यसबाट बस्ने उपायहरू साथी भाइको लहै लहैमा नपर्ने, दीर्घकालीन असरको मनन गरी कुलतमा नफस्ने, धूम्रपानबाट छुटकारा पाउनका लागि स्वास्थ्य कर्मीसँग सल्लाह लिने, सार्वजनिक स्थलमा धूम्रपान नगर्ने र घरभित्र अनि बच्चाको अगाडि कहिल्यै धूम्रपान नगर्ने। धूम्रपान तथा सुर्तीजन्य पदार्थबाट टाढै बसौ, आफू बचौ र अरूलाई पनि बचाऊ।
9: स्वास्थ्यकर कोषको सहयोगमा जीपी कोइराला राष्ट्रिय श्वास प्रश्वास उपचार केन्द्रद्वारा जनहितमा जारी सन्देश।
10: हजुरबाले आँखा देखिन धमिलो भयो भन्नुभएको महिनौ भइसक्यो। मेरै आँखा पोलेर हेर्ने भएको छैन। आँखा पनि राम्रोसँग जाँच्ने चस्मा पनि रोजी रोजी कहाँ पाइन्छ होला त?
11: अब चिन्ता नलिनुहोस्, आँखा सम्बन्धी सम्पूर्ण समस्याको एउटै समाधान ढोरबाराही चस्मा घर एन्ड आँखा उपचार केन्द्र। हामी कहाँ विभिन्न प्रकारका आकर्षक तथा ब्रान्डेड चस्मा, पावर चस्मा, शीतल चस्मा लगायत हरेक प्रकारका चस्माहरू तथा कन्ट्याक्ट लेन्स सुपथ मूल्यमा पाइन्छ। नोट, यहाँ प्रत्येक दिन अनुभवी विशेषज्ञद्वारा आँखा जाँच तथा उपचार गरिनुको साथै परामर्श दिइन्छ।
12: साथै आँखाको माइनर अपरेसन पनि गरिन्छ र ड्राई आई सम्बन्धी उपचार पनि गरिन्छ।
11: ढोरबाराही चस्मा घर एन्ड आँखा उपचार केन्द्र दुलेगौडा, प्रोप्राइटर दिव्या मल्ल ठकुरी 9808501422, दिपेश मल्ल ठकुरी 9808501420, दीप मल्ल ठकुरी 9460141530।
9: स्वास्थ्य क्षेत्रमा सबैको मन जित्न सफल शुक्ला गण्डकीकै पहिलो पोलिक्लिनिक
13: यस दुलेगौडा पोलिक्लिनिकमा यही असर 20 गते तेस्रो शनिबार
9: छाला यौन तथा कुष्ठरोग विशेषज्ञ डाक्टर अनुप पण्डित,
13: पश्चिमाञ्चल क्षेत्रीय अस्पतालका नसा तथा मनोरोग विशेषज्ञ डाक्टर सुभाष बाबु महत,
14: हार्ट जोड्नी नसा तथा बाद रोग विशेषज्ञ डाक्टर टीकाराम पौडेल,
13: वरिष्ठ पेट छाती मुटु सुगर र प्रेसर रोग विशेषज्ञ डाक्टर हरिकृष्ण भण्डारी
9: र भिडियो एक्सरे विशेषज्ञ डाक्टर सुरेन्द्र आचार्य बिरामीहरूको स्वास्थ्य परीक्षणका लागि आउँदै हुनुहुन्छ।
13: साथै यही 21 गते आइतबार वरिष्ठ छाला यौन तथा कुष्ठरोग विशेषज्ञ डाक्टर सुरेन्द्र सापकोटा,
15: समयमै स्वास्थ्य उपचार र परामर्श लिई स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
9: यस दुलेगौडा पोलिक्लिनिकमा नाक कान र घाँटीको विशेषज्ञ सेवा, सुगर प्रेसर थाइराइड पाइल्स फिस्टुला र फिसरका साथै हाइड्रोसिल हर्निया र पिसाब सम्बन्धी समस्याको दैनिक विशेषज्ञहरूबाट उपचार गरिन्छ।
15: साथै किशोर किशोरीहरूलाई परिवार योजना सम्बन्धी निशुल्क परामर्श समेत दिइन्छ।
16: थप जानकारीको लागि सम्पर्क दुलेगौडा पोलिक्लिनिक प्राली फोन 0654141129 र 9956031053।
15: अब हाम्रो उत्पादन हामीले नै प्रयोग गरौं। बेलचौतारामा आइतबारे हाट बजार सहित सातै दिन बिक्री वितरण हुने अर्ग्यानिक कृषि उपज खरिद बिक्री गरेर सहयोग पुर्याउ।
9: शुक्ला गण्डकी नगरपालिकाको समन्वयमा श्री खैरनीटार महिला विकास बहुद्देश्य सहकारी संस्थाले स्थानीय कृषि उत्पादनको खरिद बिक्री गर्न प्रत्येक आइतबार हाट बजार सञ्चालन गर्दै आएको सहर्ष जानकारी गराउँदछौ। साथै हप्ताको सातै दिन बिहान 7 बजेदेखि 11 बजेसम्म र बेलुका 4 बजेदेखि 7 बजेसम्म स्थानीय कृषि उपजको बिक्री गरिने भएको हुँदा नगर क्षेत्रभित्र उत्पादित वस्तुको खरिद गर्नुका साथै तपाईँको गाउँमा कृषि एम्बुलेन्स आउँदा अर्ग्यानिक कृषि उत्पादन बिक्री गरेर सहयोग गरिदिनु हुन हार्दिक अनुरोध गर्दछौ।
17: नोट: प्रत्येक आइतबार आफ्नो उत्पादन आफैले बिक्री गर्न पाइने व्यवस्था छ। हाट बजारमा आऊ, ताजा विषादी रहित स्वच्छ अर्ग्यानिक उत्पादन उपभोगको बानी बसालौ।
9: अनुरोधक श्री खैरनीटार महिला विकास बहुद्देश्य सहकारी संस्था लिमिटेड खैरनीटार।
18: Admission open.
19: Pokhara College of Management, PCM, affiliated to Pokhara University.
18: 24th years of academic excellence in management.
19: Bachelor program.
18: 4 years program of Bachelor in Business Administration, BBA.
19: 4 years of IT program, Bachelor of Computer System and Information Technology, BCSIT.
18: 4 years program of Bachelor of Business Administration in Finance, BBA Finance.
19: Forms are available at College Administration at 9 a.m. to 3 p.m.
18: Science and Management, both stream can apply.
19: Last date of form submission, 26th Asar 2083.
18: Entrance exam, 29th Asar 2083.
19: Enter to learn, go forth to serve.
18: Further details, Pokhara College of Management, PCM, Ganmarga, Nadipur, Pokhara 3, Kaski, Nepal. Telephone number 061-544-761. 570124. Email info@pcm.edu.np. Website www.pcm.edu.np.
9: के कम्मर दुखाई, घुँडा तथा जोर्नी दुखाई, गर्दन दुखाई र नसा च्यापिने समस्याले तपाईँलाई सताइरहेको छ?
4: अब चिन्ता नगर्नुहोस्। भिपी फिजियोथेरापी एण्ड अर्थो सेन्टरले शुक्ला गण्डकी 4 दुलेगौडामा फिजियोथेरापी सेवा प्रदान गर्दै आइरहेको छ।
9: हाम्रा सेवाहरू: कम्मर दुखाई तथा डिस्क समस्याको उपचार,
4: घुँडा तथा जोर्नी दुखाईको फिजियोथेरापी, गर्दन दुखाई तथा नसा च्यापिने समस्याको उपचार,
9: फ्रोजन सोल्डर तथा मांसपेशी दुखाईको उपचार, पक्षघात तथा स्ट्रोक पछिको पुनर्स्थापना सेवा,
4: खेलकुदका क्रममा लाग्ने चोटपटक तथा दुर्घटना पछिको उपचार, फ्र्याक्चर तथा अपरेसन पछिको एक्सरसाइज थेरापी,
9: साइटिका तथा नसा सम्बन्धी दुखाई व्यवस्थापन, साथै हिट थेरापी, टेन्स अल्ट्रासाउन्ड थेरापी लगायतका आधुनिक सेवाहरू उपलब्ध रहेका छन्।
4: दुखाईबाट मुक्ति, सक्रिय जीवनको शुरूवात, तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता।
9: थप जानकारी तथा समय लिनको लागि सम्पर्क गर्नुहोस् 98461-96769 र 98461-15644।
4: बीपी फिजियोथेरापी एण्ड अर्थो सेन्टर, शुक्ला गण्डकी 4, दुलेगौडा, व्हाइट हाउस पार्टी प्यालेसको अगाडि।
20: प्रणाम, अभी अपने सुनतनी रेडियो ढोरबराई 103.8 मेगाहर्ट्ज अंतर मन के आवाज।

0: तपाईं सुन्दै हुनुहुन्छ रेडियो ढोरबाराही 103.8 मेगाहर्ज।
1: साइलियामा प्रकाश साईको फर्निचर पसल सरेको छ है, झुकिनु होला नि।
2: हो र, फेरि कहाँ सारेछन् बाबुले पसल?
1: बीपी चोकमै हो, पहिलाको ठाउँ भन्दा एक घरमाथि टिबिया सोरुम थियो नि। हो, त्यही घरमा नयाँ व्यवस्थापन र थप सेवा सुविधा सहित सरेको छ नि।
3: ए ल ल, तपाईँ पनि झुक्किनु होला नि, याद राख्नुहोस्। गण्डकी सिसा पसल एन्ड फर्निचर सप्लायर्स, शुक्ला गण्डकी 4 दुलेगौडा बीपी चोक।
1: प्रोपाइटर थान प्रकाश नेउपाने 98560 33878, प्रशान्त नेउपाने 98460 26925।
4: होइन हो श्रीमानज्यू, के भयो? गाडी स्टार्ट गर्नु न, जाने बेला भइसक्यो। अहिलेसम्म गाडीको फोनको मारेको मारे हुनुहुन्छ, केही समस्या आयो कि क्या हो?
5: यो बाटो पनि कहिले बन्छ? खाल्टा खुल्टी र हिलो धुलोले नयाँ गाडी पनि बिग्रिया बिग्री हुन थाल्यो। जति धोए पनि हिलो जाने होइन।
4: समस्या त आइहाल्छ नि, बरु समाधान पो खोज्ने हो त। अहिले दुलेगौडाको थापा हार्डवेयरको आडमा कार्की अटो वर्कसप एन्ड कार वास खुलेको छ नि, त्यही बनाउन र धुलाउन लैजानु न। जुन सुकै गाडी मर्मत गर्ने र हाइड्रोलिक ज्याकद्वारा गाडी धुने व्यवस्था रहेछ नि।
6: हजुर, हामी कहाँ सबै प्रकारका पेट्रोल डिजल तथा इभी गाडीहरू मर्मत गरिनुको साथै हाइड्रोलिक ज्याकद्वारा वासको व्यवस्था छ। साथै कुनै पनि प्रकारको गाडी रिजर्भ तथा भाडामा चाहिएमा हामीलाई सम्झनुहोस्। सम्पर्क कार्की अटो वर्कसप एन्ड कार वास, दुलेगौडा प्रभु बैंक भन्दा 50 मिटर तल। प्रोपाइटर बुद्धि बहादुर कार्की, मोबाइल 98 60 73 73 10 र 98 261 53 507।
7: सुन, शुद्धताको प्रतीक तपाईँको मेहनतको कमाई सही ठाउँमा लगानी होस् भन्ने हामी चाहन्छौ।
8: विगत 15 वर्षदेखि उत्कृष्ट डिजाइन र सुनको शुद्धतामा ग्राहकको मन जित्न सफल।
7: ओम प्रोसर आभूषण सुनचाँदी पसल, दुलेगौडा भित्री बजार।
9: आकर्षक तथा आधुनिक डिजाइनको गर गहना, विवाहका सेटकै गहना खरिद बिक्री तथा साटफेर गर्नु परेमा हामीलाई सम्झनुहोस्। वर्षौंदेखि विश्वास जित्याएको ओम प्रोसर आभूषण सुनचाँदी पसल, शुक्ला गण्डकी 4 दुलेगौडा भित्री बजार। प्रोपाइटर भोज बहादुर सुना।
1: मोबाइल 98058535537 र 98066 15809।
10: आहा, घर त साह्रै चित्त बुझ्दो भयो होइन बुढी? अब किचनको लागि पनि सामान गजबकै ल्याउनु पर्यो, बरु कहाँ जाने होला त?
4: आ बुढा, केलाई चिन्ता लिनु छ र? ओल्लो घर पल्लो घरतिर सबैले सोभे गिफ्ट एन्ड किचन कर्नरकै सामान ल्याएका रहेछन्। मलाई पनि त्यहाँको भाँडाकुँडा चाहिँ साह्रै मन पर्यो, हामी पनि त्यतै जाम।
6: हजुर, हामी कहाँ स्वदेश तथा विदेशबाट आयात गरिएका किचन तथा गिफ्टका गुणस्तरीय सामानहरू सुपथ मूल्यमा पाइन्छ। साथै समाज क्लब तथा आमा समूहलाई आवश्यक भाँडाकुँडाहरू खरिदमा विशेष छुट दिइन्छ भने पसलदेखि 3 किलोमिटर दूरीसम्म होम डेलिभरी समेत गरिन्छ।
1: सम्पर्क सोबी गिफ्ट एन्ड किचन कर्नर, दुलेगौडा युनिक डिपार्टमेन्टको 2 घर तल। प्रोप्राइटर जीके श्रेष्ठ गणेश पार्वती श्रेष्ठ। फोन नम्बर 0654142 34 र 98 171 56 606।
11: घर बनाउन त सुरु गरियो, पैसा भए पनि तनावै तनाव छ। के गर्ने, कसो गर्ने, कहाँ जाने, के ल्याउने?
12: के भयो दाई, पैसा भएपछि नि के को तनाव हो र?
11: हेर न भाइ, घर बनाउन सुरु गरेको, सामान लिन कहिले कुन पसलमा कहिले कुन पसलमा डुल्दा डुल्दा हैरान भएको छु।
4: ल दाई, पैसा भएपछि त बुद्धि लगाउने हो नि। दुलेगौडाको थापा हार्डवेयर सप्लायर्समा जानुहोस् न, जगदेखि ढलानसम्मका सबै सामान एउटै छानामुनि पाइन्छ।
13: उच्च स्तरका छड, सिमेन्ट, रङ, सेनेटरी फिटिङ जस्ता पाता, सिपिभीसी, पिभीसी पाइप, पेन्स तथा घर निर्माण सम्बन्धी सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइन्छ। साथै खाने पानी योजनाको लागि आवश्यक सामग्री उपलब्ध गराइन्छ। थापा हार्डवेयर सप्लायर, शुक्ला गण्डकी 4 दुलेगौडा, नगरपालिका अगाडि प्रभु बैंक भन्दा 7 घर तल। प्रोप्राइटर महेश थापा। फोन 0564142636, मोबाइल 98568732 र 98460038302।
14: ए सम्झी, यता नजिकै राम्ररी पालेको लोकल कुखुरा हाँस वा कालिस पाइँदैन भने सुरुप झोल खाऊ भनेको, यो 45 दिने हो कि बिगासे कुखुरा खाँदा खाँदै ज्यानै बिगासे जस्तो हुन लाग्यो। आयु पनि 45 वर्ष नै पो हुने हो कि, चिन्ता लाग्छ हौ सम्झी।
15: अब लोकलै खोज्नु भएको हो भने युनिक मल्टी एग्रो प्राली शुक्ला गण्डकी 10 मिनम खानीमा जानु पर्यो सम्झी। खुल्ला जंगलमा पालेको लोकल कुखुरा, कालिज र हाँसको मासु, अन्डा तथा चल्लाहरू मिलाएर पाइँदो रहेछ।
16: हजुर, स्वच्छ शान्त मनोरम प्राकृतिक वातावरणमा कृषि क्षेत्रको अवलोकन गरी प्राकृतिक रूपमा उत्पादित वस्तुहरूको स्वाद लिन चाहनुहुन्छ भने पारिवारिक पिकनिकको समेत व्यवस्था रहेको छ। युनिक मल्टी एग्रो प्राली, शुक्ला गण्डकी 10 मिनाम खानी, प्रबन्ध निर्देशक हरि खड्का, सम्पर्क 9800 28 28 800, 9800 28 28 811 र 9800 28 28 816।
17: प्रणाम, अभी अपने सुनतनी रेडियो ढोरबराही 103.8 मेगाहर्ट्ज़ अंतर मन की आवाज।

0: This is Radio Dhorbarahi 103.8 MHz.
1: भर्ना खुल्यो।
2: गण्डकी प्रदेशमा नै उत्कृष्ट नतिजा ल्याउन सफल त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त भानुभक्त बहुमुखी क्याम्पस बेल चौतारामा शैक्षिक सत्र 2083-84 का लागि मानविकी शिक्षा र व्यवस्थापन संकायमा स्नातक तह प्रथम वर्षमा अंग्रेजी र नेपाली दुवै माध्यममा भर्ना खुल्यो।
1: समयमै भर्ना भई आफ्नो सिट सुरक्षित गर्नुहोस्।
2: हाम्रा विशेषताहरू वर्षौंदेखि गण्डकी प्रदेशमा नै उत्कृष्ट नतिजा ल्याउन सफल जनस्तरबाट संचालित न्यून शुल्कमा पढ़ाई हुने सामुदायिक क्याम्पस
1: दक्ष र अनुभवी प्राध्यापकहरूबाट अध्यापन गराइने
2: शुक्ला गण्डकी भीमाद म्याग्दे रिसिङ घिरिङ र हरिनाश गाउँपालिका भित्रका विद्यालय टपरलाई मासिक शिक्षण शुल्कमा 100% र द्वितीय हुनेलाई 50% छात्रवृत्तिको व्यवस्था
1: कक्षा 12 3.6 वा 100 भन्दा माथिको जीपीए प्राप्त गर्ने विद्यार्थीहरूलाई मासिक शिक्षण शुल्कमा 100% छात्रवृत्तिको व्यवस्था
2: 3.4 3.59 जीपीए प्राप्त गर्ने विद्यार्थीलाई मासिक शिक्षण शुल्कमा 50% छात्रवृत्तिको व्यवस्था
1: पहिला भर्ना हुन आउने 15 विद्यार्थीहरूलाई भर्ना शुल्कमा रु 4,000 छुटको व्यवस्था
2: साथै यूजीसी प्रदेश सरकार नगर र क्याम्पसको छात्रवृत्तिको व्यवस्था
1: र बिहानी सत्रमा कक्षा सञ्चालन हुने
2: विस्तृत जानकारीका लागि भानुभक्त बहुमुखी क्याम्पस शुक्ला गण्डकी 5 बेल चौतारा तनहुँ फोन 0 65 571 240
3: इन्टरभेन्सनल रेडियोलोजिस्ट विशेषज्ञ डाक्टर राजन मणि भण्डारी चरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरामा
4: इन्टरभेन्सनल रेडियोलोजिस्ट विशेषज्ञ डाक्टर राजन मणि भण्डारी आइतबारदेखि शुक्रबार सम्म साँझ 5 बजे पछि अथवा आवश्यकता अनुसार यस चरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरामा आउनु हुने भएकोले समयमै आफ्नो स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ गर्नुहोला।
3: उपचार सेवाहरू
4: भेरिकोस भेनको लेजर उपचार खुट्टाका सुन्निएका तथा फुलेका नसा लेजर प्रविधिबाट बिना ठूलो छोटफार उपचार गर्ने विधि
3: अल्ट्रासाउन्ड तथा सिटी गाइडेड बायोप्सी प्रक्रिया मासुको टिस्यू नमुना लिएर रोग जस्तै ट्युमर पत्ता लगाउने प्रक्रिया
4: रक्तनली सम्बन्धी रोगहरूको उपचार एन्जियोप्लास्टी स्टन्ट राख्ने प्रक्रिया इम्बोलाइजेसन
3: क्यान्सर उपचार ट्युमर एब्लेसन तथा विशेष थेरापीहरू सानो चिरफार मिनिमल इन्भेसिभ विधिबाट ट्युमर नष्ट गर्ने उपचार
4: शरीरमा जम्मा भएको पस वा असामान्य तरल पदार्थ निकाल्ने प्रक्रिया
3: पाठेघरको मासु युटेरिन फाइब्राइड एम्बुलाइजेसन पाठेघरमा भएका फाइब्राइड मासुका गाँठालाई शल्यक्रिया नगरी उपचार गर्ने विधि आदि
4: थप जानकारीका लागि चरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरा फोन 061-582-7-78-582-7-79-582-7-80
5: सुन्नु न गाउँमा आमालाई साह्रै भएको छ रे तपाईँ त आजै जानुस् हो
6: अनि यति अबेला भइसक्यो गाउँ जाने मोटर नपाएर अल्पत्र परिन्छ कि
5: त्यसको चिन्ता लिनै पर्दैन नि खैरिनी झरेपछि त सापकोटा दाईको होटलमा बसेर भोलि बिहानै बाटो लागि हुन्छ नि
6: ए होटल फ्यामिली छ नि है हुन्छ म आजै जान्छु
5: हजुर विगत 13 वर्षदेखि तपाईँहरूकै सेवामा समर्पित खैरिनी चार आर्मी ब्यारेकको ठिक पारिरहेको यस होटल फ्यामिलीमा स्वच्छ र स्वादिष्ट खाना र एटेच बाथरूम सहितका सुविधा सम्पन्न सबै खाले कोठाहरू उपलब्ध रहेका छन् साथै लोकल कुखुरा हाँसको छोइला बदेलको मासु क्याङ्दी र सुरौदी खोलाको माछाको स्वादिलो परिकारका लागि पनि हामीलाई सम्झनुहोस्
6: होटल फ्यामिली एन्ड लज खैरिनी चार बजार प्रोपाइटर अर्जुन सापकोटा मोबाइल 98-5-60-23-420 98-41-54-674 र 98-60-23-420
7: दुलेगोडा बजारमा कति फोटो स्टुडियो खुल्यो कति बन्द भए कति के भए तर सबैभन्दा पुरानो कृति फोटो स्टुडियोको सेवा भने आजसम्म निरन्तर पाइएको छ फोटो स्टुडियो भनेपछि त कृति बाहेक अरूको त नामै आउँदैन
8: ए मलाई मात्र हो कि भनेको तपाईँलाई पनि त्यस्तै पो हुन्छ आज पनि एउटा गिफ्ट किन्नु छ अनि 1-2 फोटो पनि खिच्नु छ त्यही जाने हो म त
9: हजुर, दशकौंदेखि यहाँहरूको सेवामा समर्पित छौ। अर्जेन्ट फोटो, मोबाइलबाट फोटो, ध्रुवको माला फ्रेममा तयार पार्नु परेमा, जन्मदिन, विवाह लगायत कुनै पनि उत्सवको लागि उपहार चाहिएमा हामीलाई सम्झनुहोस्। कीर्ति फोटो स्टुडियो, दुलेगौंडा, प्रोपाइटर कीर्तिमान थापा मगर।
10: लौ आयो खुसीको खबर, होलसेल तथा सस्तोमा कपडा खरिद गर्न चाहनेहरूको लागि खुसीको खबर।
11: ग्राहकहरूको आवश्यकतालाई मध्यनजर गर्दै तपाईँ हाम्रै सहर दुलेगौंडा हेल्पोस्ट चोक नजिकै गण्डकी हार्डवेयरको सटर लाइनमा रहेको प्रिन्स फेन्सी हाउसमा आउनुहोस्। सस्तोमा मन परेको कपडा रोजी रोजी लैजानुहोस्। बालकदेखि वृद्धसम्म सबै उमेर समूहलाई आवश्यक नयाँ तथा आधुनिक डिजाइनका कपडाहरू होलसेल मूल्यमा बिक्री गरिन्छ।
10: जुत्ता, चप्पल, सुट, पाइन्ट, लेडिज आइटम, साडी, कुर्ता, सुरुवाल होलसेल मूल्यमा बिक्री गरिन्छ।
11: सम्पर्क प्रिन्स फेन्सी हाउस, मोबाइल 9806681115।
12: हजुर, दान गरौ।
13: शुक्ला हिलेटार क्षेत्रमा निर्माणाधीन दुग्धेश्वर महादेवको मन्दिर सम्पन्नताका लागि दान गरौं, धार्मिक पुण्य प्राप्त गरौं।
14: ऐतिहासिक, धार्मिक एवं पर्यटकीय क्षेत्रका रूपमा शुक्ला हिलेटार शिवालयलाई विकास गर्न तपाईँको सानो सहयोग महत्वपूर्ण बन्न सक्छ।
12: दान गरौं, सकेको गरौं, सबैले गरौं।
13: अनुरोधक शुक्ला हिलेटार शिवालय क्षेत्र व्यवस्थापन संस्था, शुक्ला गण्डकी आस्थान हो।
14: बीबीएस मा नेपाल टप गर्ने अञ्जना राई, जिल्ला टप गर्ने विष्णुमाया मल्ल र कलेज टप गर्ने विद्या श्रेष्ठ जस्तै उच्च शैक्षिक सफलता हासिल गर्ने पालो अब तपाईँको।
13: कक्षा 12 उत्तीर्ण हुन सफल, सम्पूर्णलाई हार्दिक बधाई सहित यस गण्डकी मल्टिपल कलेज भुरुङ्गेमा नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराइन्छ।
14: बीबीएस प्रथम वर्ष 2081 र दोस्रो वर्ष 2082 निरन्तर नेपाल टप नतिजा प्राप्त गरेको यस कलेजमा सीमित सिट का लागि भर्ना खुल्यो। आजै भर्ना भई आफ्नो सिट सुरक्षित गर्नुहोस्। साथै पहिला भर्ना हुन आउने विद्यार्थीहरूलाई प्राप्त जीपीए को आधारमा विशेष छुटको व्यवस्था रहेको छ।
13: छुटका दायराहरू,
14: कक्षा 12 को परीक्षामा 3.6 जीपीए वा सो भन्दा बढी जीपीए प्राप्त गरी उत्तीर्ण विद्यार्थीलाई भर्नामा 100% छुट।
13: 3.4 जीपीए वा सो भन्दा बढी जीपीए प्राप्त गरेका विद्यार्थीलाई 80% छुट
14: र 2.5 जीपीए वा सो भन्दा बढी जीपीए प्राप्त गर्ने विद्यार्थीलाई 60% छुटको व्यवस्था गरिएको छ।
13: थप जानकारीका लागि सम्पर्क 0625714479, मोबाइल 9856062265 र 9848064145।
15: प्रणाम, अभी अपने सुनतनी रेडियो ढोरबराई 103.8 मेगाहर्ट्ज़ अंतर मन की आवाज।

0: तपाईँ सुन्दै हुनुहुन्छ रेडियो ढोर बाराही 103.8 मेगाहर्ज।
1: आस्था अनि भरोसा घर निर्माणको विश्वासिलो आधार अनायारा कन्स्ट्रक्सन एन्ड ट्रेड प्राली गाछे पानी।
2: हजुर, घर निर्माण, बाटो, नाला, सामुदायिक भवन, विद्यालय आदि निर्माणको लागि हामीलाई सम्झनुहोस्। सोलिड ब्लक सहित विभिन्न किसिमका ब्लक, इट्टा, ढुङ्गा, गिटी, बालुवा, चोकर सुपथ मूल्यमा पाइन्छ।
1: सम्पर्क अनायारा कन्स्ट्रक्सन एन्ड ट्रेड प्राली, शुक्ला गण्डकी 2 गाछे पानी, नयाँ पुल र चेवनधामबाट जान सकिने। प्रोप्राइटर लाल बहादुर गोले र शेरजङ गुरुङ। मोबाइल 9510884161 र सिजन गुरुङ 9705440900।
3: पद्मश्री हस्पिटल एन्ड अलाइड साइन्सेस न्युरोड पोखरामा अब सबै प्रकारका उपचार सेवा सम्भव छ।
4: बाल रोग विशेषज्ञ डाक्टर विनोद तुनाचन, प्राध्यापक डाक्टर वन्दना श्रेष्ठ,
3: प्रसूति तथा स्त्री रोग विशेषज्ञ प्राध्यापक डाक्टर डेला सिंह जोशी, डाक्टर चुम्मया पुन,
4: भिजिसियन तथा पेट कलेजो रोग विशेषज्ञ डाक्टर विकास अधिकारी डाक्टर शंकर बराल,
3: हाड जोड्ने तथा नसा रोग विशेषज्ञ डाक्टर यज्ञमान साक्य, उप प्राध्यापक डाक्टर प्रवीण थापा र हाड जोड्ने नसा रोग विशेषज्ञ तथा आर्थोस्कोपी सर्जन उप प्राध्यापक डाक्टर सुभाष गुरुङ,
4: मोटर रोग विशेषज्ञ डाक्टर तेज बहादुर गुरुङ, क्यान्सर रोग विशेषज्ञ डाक्टर ऋषि सेचन,
3: युरोलोजिस्ट तथा मृगौला प्रत्यारोपण सर्जन सह प्राध्यापक डाक्टर प्रकाश छेत्री, डाक्टर जुजुराज श्रेष्ठ,
4: नाक कान घाटी तथा थाइरोइड सर्जन सह प्राध्यापक डाक्टर विकास गुरुङ, छाला विज्ञान भेनेरोलोजी र कुष्ठ रोग विशेषज्ञ डाक्टर अस्मिता वाग्ले,
3: रेडियोलोजिस्ट प्राध्यापक डाक्टर मनिष किरण श्रेष्ठ, डाक्टर सुमिरन श्रेष्ठ,
4: एन्टेरियोलोजिस्ट डाक्टर भूपेन्द्र कुमार तुलाचन, प्लास्टिक एन्ड कस्मेटिक सर्जन उप प्राध्यापक डाक्टर पियुष गिरी,
3: एनेस्थेसियोलोजिस्ट उप प्राध्यापक डाक्टर गुरुङ, डाक्टर सुस्मिता गुरुङ,
4: जनरल सर्जन प्राध्यापक डाक्टर नरेन्द्र विक्रम गुरुङ, सह प्राध्यापक डाक्टर देवेन्द्र श्रेष्ठ,
3: फिजिसियन डाक्टर अनमोल पौडेल र मनोचिकित्सक डाक्टर मानकाजी थापा मगर।
5: वार्ड, आईसीयू, एनआईसीयू, जनरल एन्ड ल्याप्रोस्कोपी सर्जरी सेवा, पोस्ट अप सेवा, फिजियोथेरापी, इन्डोस्कोपी, क्लोनोस्कोपी, इको, टीएमटी, हल्चर, पीएफटी, युरोफ्लोमेट्री, डायलसिस सेवा र 24 घण्टा इमर्जेन्सी सेवा साथै अन्य विशेषज्ञ डाक्टरहरूद्वारा सेवा प्रदान गरिएको जानकारी गराउँदछौ।
6: 24 घण्टा प्याथोलोजी सेवा उपलब्ध छ। विस्तृत जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस प्राली, पोखरा 9 रोड, फोन 061-590-162-590-163।
2: तपाईँ घर बनाउँदै हुनुहुन्छ, अब एक पटक सोच्नुहोस्, प्लास्टर गरी रंग लगाउँदा आउने खर्च भन्दा कम खर्चमा, त्यो पनि बिना झन्झट, विभिन्न डिजाइनको ढुङ्गा छानेर लाउनुहोस्।
1: हजुर, टेबल, भर्याङ, स्लोप, ढलान, आँगन, घरको भित्तामा लगाउने विभिन्न डिजाइन र कलरका अर्थिङ, माकुरे तथा रोटा पोल्ने ढुङ्गा र कटपिस ढुङ्गाहरू फिक्स प्राइसमा पाइन्छ।
2: सुलभ मूल्य, वर्षौं वर्ष टिकाउ, 2 दशकदेखि तपाईँको विश्वासलाई कायम राख्दै निरन्तर सेवामा समर्पित छौ। तपाईँको विश्वास नै हाम्रो सन्तुष्टि।
7: संसार ढुङ्गा कटिङ उद्योग, शुक्ला गण्डकी 2 गाछे पानी, तनहुँ। प्रोप्राइटर रमेश भुजेल, फोन 9856032475 र 9801132475।
8: कान्छे, भोलि घर पूजा गर्नु पर्ने, कलेजबाट फर्कदा पूजा सामग्री लिएर आऊ है।
9: हस् मम्मी, नयाँ घरमा फुल रोप्न गमलाहरू पनि ल्याउने भन्नुभएको होइन?
8: हुन्छ हुन्छ, तर पाएसम्म माटोकै गमला राम्रो भन्छन्, कति पाइन्छ र?
9: पाइन्छ नि, दुलेगोडाको सेन्सीका पूजा सामग्री पसलमा हजुरले भन्नुभएको सबै कुरा आइपुग्छ, चिन्तै नगर्नु न।
10: हजुर, हामी कहाँ रुद्री, एकहा, व्रतबन्ध, घर पैचो, नौ ग्रह, ग्रह शान्ति, लाखवती महायज्ञ, सत्यनारायण पूजाका सामग्री पाइनुका साथै माटोबाट बनेका सबै प्रडक्टहरू थोक तथा खुद्रा मूल्यमा उपलब्ध रहेका छन्।
8: सेन्सीका पूजा सामग्री पसल, प्रभु बैंक भन्दा एक घर माथि, बजाज शोरूम सँगै।
10: प्रोप्राइटर समीक्षा गुरुङ, सम्पर्क 9846133101 र 9846883522।
11: हाम्रो कार्यक्रम अरूको भन्दा राम्रो र विशेष हुनुपर्छ है।
12: सुन्नुहोस् न, ब्यानर बोर्ड र अफसेटको काम त सबै सिग्दल अफसेट प्रेसबाट नै गर्न पर्छ कि क्या हो? राम्रो मात्र होइन, उत्कृष्ट बन्छ कार्यक्रम।
11: ओके ल डन।
12: हजुर, सिक्दिल अफसेट प्रेस, सुक्ला गण्डकी 4 दुलेगौडा, गणपति लघुवित्त रहेको भवनमा।
11: यहाँ फ्लेक्स प्रिन्ट, ब्यानर, होर्डिङ बोर्ड बनाइनुका साथै मायाको चिनो, कप, मेडल र प्रमाण पत्र बनाइन्छ। पत्र पत्रिका, पुस्तक, कार्यालयका कागज पत्रहरू, छाप, भिजिटिङ कार्ड, परिचय पत्र, रजिस्टर, ब्याच, स्पिकर, बिल भरपाई, पासबुक, ब्रोसर, कमसुक र विवाहका कार्ड तथा निमन्त्रणा कार्ड वा शिलालेख बनाउनु परेमा हामीलाई सम्झनुहोस्।
12: प्रोपाइटर गोविन्द सिग्देल, फोन 9855028543 र 9847000787।
13: स्याङ्जा चस्मा घर एन्ड आँखा क्लिनिकमा भित्रियो नयाँ प्रविधि। अब लाइट बालेर आँखा जाँच गर्ने दिन गए, नयाँ युग सँगै नयाँ प्रविधि। कम्प्युटर प्रविधिबाट आँखा जाँच गर्दा सूक्ष्मदेखि सूक्ष्म समस्याहरू पहिचानको साथै तत्कालै आँखाको पावर चेक गरिन्छ। हामी कहाँ प्रत्येक दिन आँखाको पावर चेक गरेर पावर अनुसार चस्मा बनाइन्छ। हरेक हप्ताको शनिबार आँखा रोग विशेषज्ञ डाक्टरहरूद्वारा आँखा जाँच गरिनुको साथै आँखा जाँच्न आउने बिरामीहरूको निशुल्क सुगर परीक्षण गरिन्छ। ग्लुकोड लेन्स, हाइपोड लेन्स, प्रोग्रेसिभ लेन्स, क्रिजल लेन्स तथा कन्ट्याक्ट लेन्सहरू पाइनुको साथै विभिन्न ब्रान्डका सनग्लास चस्माहरू पनि सुपथ मूल्यमा बिक्री गरिन्छ। साथमा आँखा तथा विभिन्न रोगका औषधिहरूको लागि स्याङ्जा मेडिकल हल दुलेगौडालाई सम्झनुहोस्। स्याङ्जा चस्मा घर एन्ड आँखा क्लिनिक, बन्केवा चोक, दुलेगौडा। प्रोपाइटर पासा राजु, मोबाइल 9806613195 र 9847153868।
14: दिस इज रेडियो ढोर बाराही 103.8 मेगाहर्ज।

0: तपाईं सुन्दै हुनुहुन्छ रेडियो ढोल बाराही 103.8 मेगाहर्ज।
1: ल नहोस् छिटो निस्क, अहिले फर्किन ढिलो हुन्छ के। बिहेको कपडा भनेपछि राम्रो राम्रो रोज्नै पर्यो, फेरि पोखरा पुग्नु छ। बिहेको कपडा किन्न पनि पोखरा जानु पर्छ र, यही युनाइटेड सप्लायर्समा छँदैछ नि। बुवा आमा अनि भाइ बहिनीको लागि पनि त नयाँ कपडा किन्नु पर्यो, यता भने जस्तो पाइँदैन, त्यसमाथि महँगो होला नि। त्यसको त चिन्तै नगर्नु न दिदी, डिजाइन पनि खोजे जस्तो पाइन्छ, मूल्य त झनै मिल्छ, एकचोटि गएर त हेर्नुहोस्। हजुर, विवाहको कपडा, स्तरीय कोट, सुट, पाइन्ट, स्कूल कलेजको ड्रेस पाइनुका साथै लेडिज आइटम, साडी, लेगिज, टप्स, कुर्ता सुरुवाल र थाङका कपडाहरू होलसेल मूल्यमा बिक्री गरिन्छ, साथै इमर्जेन्सी सिलाइको समेत व्यवस्था छ। सम्पर्क युनाइटेड सप्लायर्स, धुलेगौडा हेल्प पोस्ट चोक, प्रोप्राइटर कृष्णराज पण्डित, फोन 065414000008।

0: connect your dream, connect your future, stay, connect your heart.
1: Connect Australian Education and Visa Services. शिक्ला गण्डकी चार तुलेगौडा वाक इन डिपार्टमेन्ट भवन सँगै मोबाइल 9852640093 र 9852680073।
2: सुवर्ण अवसर सुवर्ण अवसर सुवर्ण अवसर
3: अब दुलेगौडा स्थित महर्षि आयुर्वेद फर्मामा आयुर्वेद डाक्टर विवस बास्तोला द्वारा आयुर्वेद मौलिक पद्धतिबाट विभिन्न रोगहरूको सफल उपचार
2: आयुर्वेद औषधि आयुर्वेद थेरापी एवं अनुभवी आयुर्वेद डाक्टर द्वारा उपचार हुने रोगहरू
3: पेट सम्बन्धी समस्याहरू ग्यास्ट्रिक वायुगोला कब्जियत अरुचि पेट दुख्ने पोल्ने अमिलो पानी आउने जस्ता समस्या
2: पाइल्स फिसर फिस्टुला बेरो फर्कने र पीएनएस को सफल उपचार
3: फिनास नाकको एलर्जी नाकमा मासु पलाएको
2: मृगौलाको पत्थरी पिसाब पोल्ने प्रोस्टेट सम्बन्धी समस्या
3: स्त्री तथा प्रसूति रोग महिनावारी गडबडी सेतो पानी बग्ने निसन्तान तथा यौन दुर्बलता पीसीओडी
2: नसा तथा बाथ सम्बन्धी रोगहरू ढाड कम्बरको दुखाई घुँडा खिएको तथा अन्य सम्पूर्ण नसा रोग
3: जन्डिस टाउको दुख्ने अनिन्द्रा हात खुट्टा गल्ने पोल्ने र झमझम गर्ने
2: साथै पुराना निको नभएको घाउ छाला सम्बन्धी रोगहरू एलर्जी धुपी दात जस्ता दीर्घ रोगको सफल उपचार
3: उपचार हुने स्थान महर्षि आयुर्वेद फर्मा दुलेगौडा पुनश्च महर्षि आयुर्वेद फर्मा पहिले भएको स्थानबाट केही माथि दुलेगौडा बस पार्क नजिकै रिडी कुमारी स्टोर सँगैको सटरमा थप नयाँ व्यवस्थापनको साथमा सरेको सहर्ष जानकारी गराइन्छ
4: आज कति दिन रे
5: तीन दिन भयो
4: तिमीलाई थाहा छैन अझै पनि धेरै ठाउँमा महिनावारी भएका पाँच दिनमा फरक फरक व्यवहार गरिन्छ कतै घर बाहिर राखिन्छ कतै चाहिँ घरभित्रै फरक व्यवहार गरिन्छ
5: केही हुन्न मुवा सुनै नहुने होइन कि सफा गरे भइहाल्यो नि
4: आ जेसुकै भन म छाउन्जेल चाहिँ चार दिन चाहिँ बार्नुपर्छ है पछि जेसुकै गर
5: मुवा महिनावारी भएको बेला खान नदिनु भान्सा वा पूजा कोठामा जान नदिनु केही कुरा छुन नदिनु यी सबै विभेद हुन् यस्ता कार्य कानून र संविधान विपरीतका काम हुन् अरूलाई भन्नुभयो भने त कारवाही हुन्छ मुवा पहिलाको जस्तो छैन अहिले
6: हो तिमीले ठिक भन्यौ बुहारी महिनावारी हुँदा वा नहुँदा समान व्यवहार हुनुपर्छ यस्तो काम समानता स्वतन्त्रता महिला हक विरुद्ध छ यस्तो विभेद मानसिक शारीरिक योजन्य हिंसामा पनि जोडिएको हुन्छ कस्तो नबुझेको
4: भो भो ससुरा बुहारी मिल्नु पर्दैन मैले बुझे अबदेखि गर्दिन हामीले जे सिक्यौं त्यही भनेको त हो नि के गर्नु हाम्रो पालामा जस्तो कहाँ हुन्छ र
7: महिनावारीलाई मर्यादित बनाउ विभेद अन्त्य गर्नु
8: नेपाल सरकार विज्ञापन बोर्ड
9: ओम भगवती मेटल एंड स्टील उद्योगलाई छिटो अनि गुणस्तरका सामान पाउनलाई गाछे पानीमा मेटल

0: हजुर, सबै सामान पाइने एउटै ठाउँ, ओम भगवती मेटल एन्ड स्टील उद्योग।
1: हामी कहाँ सटर, च्यानल गेट, ट्रस निर्माण, ट्याङ्की स्ट्यान्ड, फलाम र स्टीलका रेलिङ, घर निर्माणका लागि आवश्यक पर्ने ग्रिल, स्टीलका सम्पूर्ण सामानहरू, खेलौना, कुर्सी, टेबल, बेन्च लगायत फाइबर ग्यासबाट उत्पादित फन पार्क एवं बाल बालिकाका लागि आवश्यक पर्ने सामानहरू उपलब्ध छन्।
0: साथै शुक्ला गण्डकीमै पहिलो पटक कृषि फार्म तारबार, घर जग्गा, विद्यालय, संघ संस्था तारबार गरी संरक्षणका लागि अत्यन्तै उपयोगी विभिन्न साइजका जीआई जाली सुपथ मूल्यमा उपलब्ध गराइन्छ।
1: प्रोप्राइटर ओमकार नागिला, सम्पर्क 9855601013, 9867294।
2: ए बुढी, तिमीले भने जस्तै घर बन्यो, हेर त खुसी त छौ नि।
3: घर मात्रै बनाएर हुन्छ, त्यो भन्दा ठुलो कुरा त साज सजा हो नि। सुन्नुहोस् त, पोखरातिर गएर राम्रा राम्रा फुलका बिरुवा र गमलाहरू ल्याउन पाए बल्ल मैले सोचे जस्तै हुन्छ।
2: तिमी पनि यसो बुझ्ने गर न, फुल गमला सजावटको सामग्री लिन पोखरा नै किन जानु पर्छ र? हाम्रै धुलेगौडा बजारको हेल्पो चोकमा खुलेको द भिलेज गार्डनमा जाउ न, तिमीले जे जे खोज्यो त्यही त्यही पाइहाल्छौ।
3: ए हो र, तल्लो घरको दिदीको घरलाई पनि चाहिएको छ भन्दै हुनुहुन्थ्यो, हामी आजै जान्छौ।
4: हजुर, घर भित्र होस् या बाहिर, गार्डन वा बारदेली, सबैतिर लगाउन मिल्ने आकर्षक बिरुवा, गमला, बगैँचामा प्रयोग हुने सामान र बिरुवाका लागि आवश्यक मल र औषधि चाहिएमा हामीलाई सम्झनुहोस्।
5: पञ्चनन्दन कृषि उद्योग प्रणालीद्वारा सञ्चालित द भिलेज गार्डन, शुक्ला गण्डकी 4 हेल्प पोस्ट लाइन, दुलेगौडा।
4: प्रोप्राइटर रबिन थापा, सम्पर्क 9855633998 र 9465610950।
6: दिदी, किन हो यो छिमेकीमा त सबै झगडा कुटपिट मात्रै हुन्छ, कतै उजुरी दिने कि?
7: हो, हिंसा सहनुहुन्न, हामी सबै मिलेर यस्तो विभेद रोक्नु पर्छ।
6: हिंसा सहेर नबसौ, विभेद मुक्त समाज निर्माणमा जुटौ।
7: जुनसुकै प्रकारका शारीरिक वा मानसिक हिंसा कानूनत दण्डनीय छ। लैङ्गिक हिंसा भएको देखेमा वा भोग्नु परेमा तत्काल आवाज उठाउँ र कानूनी उपचार खोजौं।
6: अनुरोधक गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।
8: This is Radio Dhorbarahi 103.8 MHz.

0: तपाईं सुन्दै हुनुहुन्छ रेडियो ढोर बाराही 103.8 मेगाहर्ज।
1: सबैले दीपाको घरको डेकोरेशन कस्तो राम्रो भन्छन्। आज त यो बाटो आउँदा यसको घरमा नग्गै भएन।
2: ए तिमी पो बस्दै गर है, म तिम्रो लागि चिया बनाएर ल्याउँछु।
1: ओहो यस्तो राम्रो डेकोरेसन रहेछ र पो, सबैले कुरा गरेका। दिपा ए दिपा, यस्तो राम्रो दराज टेबल अनि यो कहाँबाट ल्याएको तिमीले?
2: त्यही दुलीगोडा बजारमा छ नि दीर्घाई फर्निचर सोरुम, त्यहीबाट ल्याएको।
1: ए त्यसो भए त म गइहाले,
2: चिया त पिएर जाऊ,
1: अहिले हतार छ पछि आउँदै गरौला है।
0: दीर्घायु फर्निचर सोरुम,
2: हामी कहाँ स्टिल तथा काठका सम्पूर्ण सामानहरू, दराज पलङ डाइनिङ टेबल लोबेट सोफा लगायत पर्दा कार्पेट डोर ब्याड र फर्निचर का सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुको साथै अर्डर अनुसार तयार पारिन्छ।
3: एभरेस्ट स्टिल र नेपालको नम्बर वान कम्पनी बागमती कुर्सीको अधिकृत विक्रेता दीर्घायु फर्निचर सोरुम दुलेगौडा बजार, प्रोप्राइटर लक्ष्मीराज वाग्ले। सम्पर्क 9846061268 र 9560602068।
4: मोबाइल सम्बन्धी सम्पूर्ण सेवा हाम्रो मोबाइल मर्मत तथा प्रशिक्षण केन्द्र दुलेगौडामा।
5: विगत लामो समयदेखि तपाईँहरूको सेवामा समर्पित हाम्रो मोबाइल पसल भएको छ अब फोन बजार। फोन बजार
4: दुलेगौडाको महँगो घर भाडा तिर्न नपर्ने टेक्निसियन पनि आफै भएको हुँदा जुनसुकै सामान अन्य पसलमा भन्दा धेरै सस्तोमा बिक्री गरिन्छ।
6: हामी कहाँ सामसुङ, रेडमी, पोको, ओप्पो, भिभो, रियलमी, नार्जो, आइटेल, कलर, टेक्नो, नोकिया ब्रान्डको सबै सेटहरू अन्त भन्दा सस्तोमा वारेन्टी ग्यारेन्टीको साथ पाइन्छ।
4: मोबाइल सँग सम्बन्धित चार्जर, इयरफोन, डाटा केबल साथै मल्टिप्लग लाइटका भेराइटी र लाइटको चार्जर, पानी नपस्ने बलियो इन्डियन हाते घडी वारेन्टीका साथ पाइनुका साथै चस्मा पनि पाइन्छ।
6: एनसिएलको हराएको, बिग्रेको सिम निकाल्न पोखरा जानु नपर्ने हुँदा डाइरेक्ट हामी नै ओरिजिनल डकुमेन्ट भएमा निकाल्न सकिन्छ। साथै 3G सिमलाई 4G पनि बनाइन्छ र एनटीसी को सिम पनि पाइन्छ। एनसिएल को नयाँ सिम को लागि ओरिजिनल डकुमेन्ट भएमा अनलाइन बाट फोटो नचाहिने गरी निकालिन्छ।
4: अन्त एकचोटि राम्रो होला, एकचोटि सस्तो होला, तर हामी आफ्नै बिल्डिङमा र आफ्नै टेक्निसियन भएको हुँदा घर भाडा र टेक्निसियन खर्च बचत हुने हुँदा सधैँ राम्रो अनि सस्तो हुने प्रतिबद्धता व्यक्त गर्दछौ। सामसुङको मोबाइल किस्ताबन्दीमा चाहिएमा पसलमा सम्पर्क गर्नुहोला। सम्पर्क
5: फोन बजार सिद्धार्थ बैंक र फ्यामिली मेडिकलको बीचमा दुलेगौडा।
7: प्रोप्राइटर सुबिल श्रेष्ठ, किम नारायण श्रेष्ठ। मोबाइल 9846061699 छ।
8: काइली दिदी, आलु लगाउने बेला भयो, मल पाउनु भयो त?
9: ए दाई पनि घरै हुनुहुँदो रहेछ त।
10: खै ल्याउन त कहाँबाट ल्याएको नि कान्छी, हाम्रो त बुढाले ल्याएका हुन्, मल पनि साह्रै राम्रो रहेछ।
11: सुन त माइली, गणपतिको सफल एकले टोलमा रहेको कुखुराको फार्ममा त एकदमै राम्रो ओतमा राखेर रा बनाएको मल पाइँदो रहेछ, छिटो जाऊ त, अन्त भन्दा सस्तोमा पाइएछ है, मैले त त्यहीँबाट ल्याएको।
8: ए हो र, हस् दाई म आजै जान्छु।
5: हजुर, यस हाइजेनिक राञ्च प्रालीमा गुणस्तरीय कुखुराका मल पाइनुका साथै होलसेल मूल्यमा ब्रोइलर र गिरिराज कुखुरा पनि पाइन्छ। साथै माछा चाहिएमा पनि हामीलाई सम्झनुहोस्।
4: हाइजेनिक राञ्च प्राली, शुक्ला गण्डकी 8 सफल एकले टोल गणपते। प्रोप्राइटर रामकृष्ण भण्डारी। मोबाइल 9560628091।
10: हामीले खोजे जस्तो क्वालिटीको सामान त यहाँ पो रहेछ है अस्मी।
12: ओके यो झुम्का हेर न है, झन् कस्तो राम्रो, जयसवाल कस्मेटिक हुँदा हुँदै अन्त अन्त डुलेर दुःख मात्रै पाइयो।
10: ल ल फटाफट रोज, हामीले पर्सनल युज गर्ने अनि पसलको लागि पनि यहीँबाट लैजानु पर्छ है, होलसेलमा समेत पाइने रहेछ।
12: हो त है, सामान लिन टाढा किन जानु पर्यो र?
2: हाम्रा सेवाहरू विगतदेखि होलसेल सेवा दिइरहेको दुलेगौडाको सबैभन्दा पुरानो होलसेल पसल,
13: कस्मेटिक पार्लर तथा खेलौनाहरूको होलसेल विक्रेता।
5: ग्राहकको चाहना नै हाम्रो सन्तोष। जयसवाल कस्मेटिक पसल दुलेगौडा भित्री बजार।
2: हामी कहाँ कस्मेटिक तथा पार्लरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुका साथै होलसेल तथा खुद्रा मूल्यमा बिक्री गरिन्छ।
5: प्रोप्राइटर निरञ्जन प्रसाद जयसवाल। फोन 9846061220।
14: कहाँ जाने?
15: सिधै मयाम चिसापानीबाट काठमाडौँ, काठमाडौँबाट
14: मयाम चिसापानी, अनि बीचमा नझर्ने?
15: अब त हरेक दिन बिहान 8 बजे काठमाडौँ बस पार्कको लोत्से मलबाट मयाम चिसापानी, र यताबाट बिहान 8 बजे काठमाडौँका लागि माइक्रो छुट्छ नि।
14: ए हो र, यस्तो सुविधा पनि आइसक्यो, ल जाम जाम।
16: हजुर, माइक्रोको सुविधाका लागि सम्पर्क काठमाडौँमा होटल टाइटनिक प्रोप्राइटर रामचन्द्र महत 98461168 र दुलेगौंडा ढोरफिर्दी छाब्दी देउराली साखी हुँदै मग्याम चिसा पानीका लागि संयोग कटेज लज एण्ड रेस्टुरेन्ट प्रोप्राइटर हरिचन्द्र महत 98235526363।
12: दाई पहिला यो मोबाइल हेरिदिनुहोस् न, के भयो भयो? फोटो भिडियो नम्बर सबै यसमै थियो, एक्कासी बिग्रियो।
5: खै दिनुहोस् त, ए चिन्ता नगर्नुहोस्, तपाईँ द एप्पल अफ नोकिया सर्भिस सेन्टरमा हुनुहुन्छ।
12: अनि बन्छ त दाई?
5: यहाँ सबै प्रकारका मोबाइल फोनहरू मर्मत गरिन्छ। अनि सुन्नुहोस् त,
17: द एप्पल सप नोकिया सर्भिस सेन्टर दुलेगौडा बस्मिसौनीको ठिक पारिपट्टि
18: सबै ब्रान्डका मोबाइल बिक्री, साटफेट र एसोसरी सामानहरू उपलब्ध छन्।
19: नोट, नयाँ आइफोन खरिद गर्नु परेमा वा सेकेन्ड ह्यान्ड बिक्री गर्नु परेमा समेत हामीलाई सम्झनुहोस्।
18: प्रोप्राइटर राजन पौडेल, मोबाइल 98560-6209।
4: दिस इज रेडियो ढोर बाराही 103.8 MHz।
20: स्टुडियो टाइमचेक अहिले दिउँसोको 2 बज्यो।
6: टाइम चेकको साथमा मनकेवा कालिका सुन चाँदी पसल दुलेगौडा हेल्पोस चोक आफ्नै भवनमा छापावाला सुनका आधुनिक डिजाइनका तयारी गरगहना र राशि अनुसारका पत्थर पाइन्छ। अर्डर अनुसारका गहना तयार गर्नुको साथै पुरानो गरगहना नयाँ गहनासँग साटफेर पनि गरिन्छ। प्रोप्राइटर बाजुराम सुनार, विनोद सुनार, मोबाइल 98160-95301।
21: सत्य तथ्य निष्पक्ष समाचार सुसूचित हुन पाउने तपाईँको अधिकार।
4: ढोरबाराही हाइलाइट्सको साथमा
5: छिटो छरितो र गुणस्तरीय सेवाको एउटै नाम कृष्ण आर्ट्स एन्ड अफसेट प्रेस, अफसेट प्रेस दुलेगौडा बीपी चोक।
4: शिलालेख र छपाई सम्बन्धी सम्पूर्ण कामको लागि सम्झनुहोस्, सम्पर्क 98461-49304।
5: नमस्कार, रेडियो ढोरबाराही 103.8 MHz दिउँसो 2 बजेको ढोरबाराही हाइलाइट्समा अशोक विश्वकर्माको स्वागत छ। तपाईँ हामीलाई इन्टरनेट अनलाइनमा www.radiodhorbarahi.com.np र हाम्रो पात्र मोबाइल एप मार्फत पनि विश्वभर एकसाथ सुन्दै हुनुहुन्छ। ढोरबाराही हाइलाइट्समा अब समाचारहरू सुन्नुहोस्। सीमाबारे प्रधानमन्त्री वारेन्द्र शाहको अभिव्यक्ति पछाडि मन्त्रीको अभिव्यक्ति आए लगत्तै राष्ट्रिय सुरक्षाकर्मीबाट आफूहरूले दुःख पाएको भन्दै स्वस्थवासीले लालपुर जान नेपाली नागरिकताको माग गर्दै काठमाडौँ आइपुगेका छन्। आजबाट काठमाडौँको माइतीघर मण्डलामा शान्तिपूर्ण धरना बस्ने उनीहरूले जनाएका छन्। नेपाली कम्युनिष्ट पार्टी नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डले आफूहरूलाई पार्टी नेतृत्व अहिले छोड भोलि छोड भन्न पनि जरूरी नभएको बताउनु भएको छ। सोमबार हिजो आयोजना गरिएको केन्द्रीय कमिटिको जुम बैठकमा उहाँले त्यस्तो भन्नुभएको हो। उहाँले कोही उत्तेजित र भावनात्मक पनि नहौ भन्दै नेतृत्व विरूद्ध नबोल्न आग्रह गर्नुभएको छ। नयाँ नेतृत्व स्थापित गर्ने हो, युवाहरूलाई 50% त्यसै भनेको होइन, हामी पुनर्गठन गर्छौ उहाँले भन्नुभएको छ। त्यसका लागि आफूहरूले नयाँ तरिकाबाट हामी सोच्दै रहेको र केन्द्रीय सदस्यहरूलाई पनि सकारात्मक रूपमा सोच्न आग्रह गर्नुभएको छ। उहाँले भन्नुभयो, हामी आफै पुनर्गठन भनिरहेका छौं, तपाईँहरू किन उत्तेजित हुनु परेको? उहाँले पुस्तान्तरणको कुरा पनि द्वन्द्ववादी हिसाबले उनी भन्दै साम्राज्यवादीहरूले भने जस्तो दुई पुस्ताबीचको लड़ाई नभएको बताउनु भएको छ। यता सहसंयोजक माधव कुमार नेपालले असारभित्र एकताको सबै काम सक्ने गरी अगाडि बढ़न आग्रह गर्नुभएको छ। गफ गरेर अल्लाह गरेर हुँदैन, उहाँले भन्नुभयो, थुप्रै पार्टीहरू जोड़दा केही न केही असन्तुष्टि हुनु अस्वाभाविक हो, तर नमिल्ने गरी केही कुरा भएका छैनन्। उहाँले कम्युनिष्ट पार्टीहरूलाई नयाँ उचाइबाट अगाडि बढ़ाउने प्रतिबद्धता समेत व्यक्त गर्नुभएको छ।
0: स्थानीय तहमा देखिएको प्रशासनिक तथा व्यवस्थापकीय समस्या समाधानका लागि संघ प्रदेश र स्थानीय तहबीच प्रभावकारी समन्वय आवश्यक रहेकोमा भूमि व्यवस्था सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री प्रतिभा रावल र मधेस सरकारका मुख्यमन्त्री कृष्ण प्रसाद यादव बीचमा सहमति भएको छ। काठमाण्डमा भएको भेटवार्तामा स्थानीय तहमा देखिएको कर्मचारी व्यवस्थापन दरबन्दी मिलान बजेट तर्जुमा तथा अन्य प्रशासनिक चुनौतीबारे विस्तृत छलफल भएको मन्त्रालयले जनाएको छ। छलफलका क्रममा मुख्यमन्त्री यादवले स्थानीय तहमा देखिएको समस्याबारे आफू जानकार रहेको उल्लेख गर्दै ती समस्या समाधानका लागि मधेस प्रदेश सरकारको तर्फबाट आवश्यक पहल गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ। यस्तै मन्त्री रावलले स्थानीय तहको बजेट तर्जुमा प्रक्रियालाई व्यवस्थित र प्रभावकारी बनाउन मन्त्रालयले तीनजना सहसचिवको नेतृत्वमा टोली परिचालन गरेर विभिन्न पालिकामा स्थलगत सहजीकरण र समन्वय गरेको जानकारी दिनुभयो। तनहुको मेग्दी गाउँपालिकाले आगामी आर्थिक वर्ष 2083-84 को बजेट पारित गरेको छ। गाउँपालिकाको सोमबार हिजो आयोजना गरिएको 20औं अधिवेशनले आगामी वर्षका लागि बजेट पारित गरेको हो। गाउँपालिकाको अध्यक्ष श्री प्रसाद श्रेष्ठले बजेट पारितका लागि सभामा निर्णायक पेश गर्नुभएकोमा सभाले सर्वसम्मत बजेट पारित गरेको छ। सभाले आर्थिक विधेयक 2083 र विनियोजन विधेयक 2083 समेत सर्वसम्मतले पारित गरेको प्रमुख प्रशासकीय अधिकृत नारायण प्रसाद अधिकारीले जानकारी दिनुभयो। गत असारको 8 गते आयोजना गरिएको गाउँसभामा उपाध्यक्ष बालकृष्ण घिमिरेले 74,32,78,000 बजेट प्रस्तुत गर्नुभएको थियो। विनियोजित बजेटमध्ये चालुतर्फ 47,93,00,000 र पुँजीगततर्फ 26,39,45,000 विनियोजन भएको छ। आर्थिक विकास समितितर्फ 4,18,00,000, सामाजिक विकास समितितर्फ 33,16,83,000, पूर्वाधार विकासतर्फ 25,39,68,000, 450, वन वातावरण विपद समितितर्फ 87,00,000, कार्यालय सञ्चालन सुशासन समितितर्फ 10,71,00,000 बजेट विनियोजन गरिएको छ। शिक्षा मन्त्रालयले शैक्षिक परामर्श संस्था एजुकेशन कन्सल्टेन्सी सञ्चालनका लागि अप्ठ्यारो शर्त अगाडि सारेको भन्दै व्यवसायीहरू आक्रोशित बनेका छन्। मन्त्रालयले मस्यौदा गरेको एजुकेशन कन्सल्टेन्सी सञ्चालन सम्बन्धी नियमावलीमा नियम 12 को उपनियम 1 सँग सम्बन्धित भन्दै 13 किसिमका शर्त अगाडि सारेको छ। त्यसमा सम्बन्धित संस्थाले आफ्नै भूकम्प प्रतिरोधी भवन हुनुपर्ने, त्यहाँ दमकल र एम्बुलेन्स पुग्नुपर्ने जस्ता शर्त राखेको छ। उक्त सम्झौता हाल अर्थ मन्त्रालय हुँदै कानून मन्त्रालयमा जाने प्रक्रियामा रहेको शिक्षा मन्त्रालय स्रोतले जनाएको छ। मापदण्डको पहिलो नम्बरमा संस्थाको आफ्नै कार्यालय भवन भएको हुनुपर्ने वा न्यूनतम 3 वर्षका लागि घर भाड़ा सम्झौता भएको हुनुपर्ने उल्लेख गरिएको छ। तर त्यस्तो भवन औद्योगिक क्षेत्र र मूल सड़कबाट केही टाढा, भूकम्प प्रतिरोधी हुनुपर्ने, दमकल र एम्बुलेन्स पुग्नुपर्ने हुनुपर्ने जस्ता शर्त राखिँदा व्यवसाय सञ्चालनमा समस्या हुने व्यवसायीहरूले बताएका छन्। नेपाल शैक्षिक परामर्श संघ इक्यानका उपाध्यक्ष वासुदेव दाहालले नियमावलीले व्यवसायलाई धराशायी बनाउन खोजिएको भन्दै त्यस्तो शर्तहरू मान्य नहुने बताउनु भएको छ। बेसी शहर चामे सड़क र मध्य पहाड़ी लोकमार्गमा यात्रा गर्न जोखिम बढ़ेको भन्दै आजबाट रात्रिकालीन सवारीमा सवारी सञ्चालनमा रोक लगाइएको छ। जिल्ला सुरक्षा समिति लम्जु व्यवसाय सञ्चालनमा समस्या हुने व्यवसायीहरूले बताएका छन्। नेपाल शैक्षिक परामर्श संघ इक्यानका उपाध्यक्ष वासुदेव दाहालले नियमावलीले व्यवसायलाई धराशायी बनाउन खोजेको भन्दै त्यस्तो शर्तहरू मान्य

सवारी साधन संचालनमा रोक लगाएको हो। सोमबार बसेको जिल्ला सुरक्षा समिति लमजुङको बैठकले यस वर्षको मनसूनजन्य विपदबाट हुन सक्ने सम्भावित जनधनको क्षतिलाई न्यूनीकरण गर्न अत्यावश्यक बाहेकका अन्य सवारी साधन रातिको समयमा संचालनमा रोक लगाउने निर्णय गरेको लमजुङका सहायक प्रमुख जिल्लाधिकारी थम्मन सिंह गौतमले जानकारी दिनुभयो। बेसी शहर चामी सड़कको बेसी शहरबाट मनाङ जिल्लाको सिमानासम्मको खण्डमा प्रत्येक दिन साँझ 6 बजेदेखि बिहान 6 बजेसम्म र पुष्पलाल मध्य पहाड़ी लोकमार्गको सुन्दर बजार भोरले 4 सड़क खण्डको बिमिरे भन्ज्याङ क्षेत्रमा प्रत्येक दिन साँझ 7 बजेदेखि बिहान 5 बजेसम्म सवारी साधन संचालन गर्न रोक लगाइएको उहाँले जानकारी दिनुभयो। जल तथा मौसम विज्ञान विभागले धेरै वर्षा हुने पूर्वानुमान गरेकाले र राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले उच्च सतर्कता अपनाउन भनेकोले सो निर्णय गरिएको छ। बेसी शहरबाट मनाङको सिमाना म्याग्दी खोलासम्म 35 किलोमिटर पर्दछ भने बेसी शहरबाट चामी मनाङसम्म 65 किलोमिटर दूरी पर्दछ। यो जिल्लाको उत्तरी क्षेत्रको स्थानीय र मनाङको नागरिक यात्रा गर्ने सड़क रहेको छ। मादक पदार्थ सेवन गरेर चलाएको भारतीय नम्बर प्लेटले को कारको ठक्करबाट तनहुमा 2 बालबालिकाको मृत्यु भएपछि जिल्ला प्रहरी कार्यालय तनहुले भारतबाट आउने सवारी साधनमाथिको निगरानी र जाँचलाई कड़ा बनाएको छ। सोमबार हिजो बिहान 6 बजेबाट बेलुका 6 बजेसम्म जिल्लामा प्रवेश गर्ने भारतीय सवारी साधनको चालकलाई लक्षित गरेर सड़कको अवस्थाको गति नियन्त्रण वर्षायाममा अपनाउनु पर्ने सवारी सावधानी तथा सुरक्षित सवारी संचालन सम्बन्धी सचेतनामूलक कार्यक्रम संचालन गरिएको जिल्ला प्रहरी कार्यालय तनहुका सूचना अधिकारी एवं प्रहरी नागो परीक्षक द्वारिका प्रसाद घिमिरेले जानकारी दिनुभयो। कार्यक्रम अन्तर्गत इलाका प्रहरी कार्यालय बेलचौताराले 92 जना, इलाका प्रहरी कार्यालय आबु खैरनीले 87 भारतीय चालकलाई सचेतना प्रदान गरेको जनाइएको छ। यस अवधिमा कुल 179 जना चालकलाई सुरक्षित र जिम्मेवार ढंगले सवारी संचालन गर्न आग्रह गरिएको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालय तनहुँले दुर्घटना न्यूनीकरण, सड़क सुरक्षाको प्रवर्धन तथा ट्राफिक नियमको प्रभावकारी कार्यान्वयनका लागि यस्तो अभियानलाई आगामी दिनमा पनि निरन्तरता दिने जनाएको छ। स्याङ्जाको गल्याङ नगरपालिकाले हलगोरू पाल्ने कृषकलाई प्रोत्साहन स्वरूप 5,000 रूपियाँ उपलब्ध गराएको छ। पछिल्लो समय बढ़दो प्रविधिको प्रयोगसँगै हलगोरू पाल्ने क्रम घट्दै गएकाले हलगोरू पाल्ने किसानलाई आकर्षित गर्नका लागि प्रोत्साहन स्वरूप 115 जना कृषकलाई रकम उपलब्ध गराएको हो। 115 कृषकका 116 हलगोरूको आवेदन आएकाले सोको आधारमा प्रति कृषक 5,000 का दरले प्रोत्साहन रकम उपलब्ध गराएको गल्याङ नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत युवराज अधिकारीले जानकारी दिनुभयो। पछिल्लो समय यान्त्रिक हलोको प्रयोग बढ़दै जाँदा यान्त्रिक हलो चलाउने दक्ष जनशक्तिको अभाव हुने, ग्रामीण भेगहरूमा सहज रूपमा इन्धन नपाइने र यान्त्रिक हलो बिग्रिएपछि मरमत गर्नका लागि झन समस्या हुने भएकाले कृषकहरूलाई हलगोरू पाल्नतर्फ आकर्षित गर्न प्रोत्साहन अनुदान दिइएको हो। चालू आर्थिक वर्ष 2082-83 लागि हलगोरू पाल्ने कृषकलाई प्रोत्साहन गर्ने उद्देश्यले कृषक प्रोत्साहन अनुदान कार्यक्रम संचालन भएको छ। नगरपालिकाले हलगोरू पाल्ने कृषकलाई प्रोत्साहन रकम उपलब्ध गराउनका लागि हलगोरू पालेका कृषकहरूसँग आवेदन माग गर्ने सम्बन्धी सूचना गरेको थियो। सूचनाका आधारमा नगरपालिकाका 11 वटै ओडाबाट 116 हलगोरू पाल्नुभएका कृषकहरूले आवेदन दिएको भन्दै प्रोत्साहन रकम उपलब्ध गराइएको नगरपालिकाका पशु सेवा शाखा प्राविधिक महादेव वनले बताउनु भएको छ। अफ्रिकन स्वाइन फिभरबाट गोर्खामा 250 वटा भन्दा धेरै सुंगुर बंगुर मरेका छन्। 2 महिना यता फैलिएको अफ्रिकन स्वाइन फिभरको संक्रमणबाट अहिलेसम्म 250 भन्दा धेरै सुंगुर बंगुर मरेको भेटेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र गोर्खाले जनाएको छ। केन्द्रका प्रमुख अनन्त कोइरालाका अनुसार गोर्खा नगरपालिका 6 मानव सेवा आश्रम टोलका किसान राजकुमार श्रेष्ठको फार्ममा 80 वटा र जुना रेग्मीको फार्मबाट 10 वटा बंगुर मरेका छन्। त्यस्तै मान्द्री ढुङ्गाका धनकुमार गुरूङको फार्मबाट 60 वटा बंगुर 2 हप्ताको अवधिमा मरेको उहाँले जानकारी दिनुभयो। बाँकी अन्य किसानको फार्ममा सुंगुर र बंगुर पनि संक्रमणको कारण मर्न थालेका छन्। गोर्खा नगरपालिका 6, 7 र 8 तथा शहीद लखन गाउँपालिका 7 का फार्ममा रहेको सुंगुर बंगुरमा अफ्रिकन स्वाइन फिभरको संक्रमण फैलिएको कोइरालाले जानकारी दिनुभयो।

0: स्याङ्जाको पुतली बजार नगरपालिका नौ कोलमा स्थित श्री कोलमा बराहा चौर माध्यमिक विद्यालयमा पूर्व विद्यार्थी मंचको आयोजनामा सुन्तलाका बिरूवारोपण कार्यक्रम सम्पन्न भएको छ। विद्यालय परिसरमा हिजो आयोजना गरिएको कार्यक्रममा विभिन्न प्रजातिका सुन्तलाका बिरूवा रोपिएको विद्यालयले जनाएको छ। उक्त विद्यालयका संस्थापक तथा पूर्व मन्त्री स्वर्गीय खड्ग बहादुर गुरूङको स्मरणमा विद्यालय परिसरमा वृक्षारोपण गरिएको हो। वृक्षारोपण गर्नका लागि संस्थापक गुरूङको परिवारले सहयोग उपलब्ध गराएको मंचले जनाएको छ। कार्यक्रममा स्थानीय समाजसेवी अभिभावक विद्यालय व्यवस्थापन समितिका प्रतिनिधि शिक्षक शिक्षिका तथा विद्यार्थीहरूको सहभागिता रहेको थियो। वातावरण संरक्षण हरियाली प्रवर्धन र फलफूल उत्पादन प्रति विद्यार्थीहरूलाई उत्प्रेरित गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको आयोजकले जनाएको छ। आज सुन र चाँदीको भाउ घटेको छ। हिजो सोमबार पनि सुन र चाँदीको भाउ घटेको थियो। आज सुन तोलामा 4,500 रूपियाँले घटेर तोलाको 1,77,900 रूपियाँमा झरेको छ। हिजो सुनको भाउ तोलामा 1,400 रूपियाँले घटेर तोलाको 2,82,400 रूपियाँमा कारोबार भएको थियो। अस्ति आइतबार सुनको भाउ तोलामा 4,700 रूपियाँले बढ़ेको थियो। त्यस्तै आज चाँदीको भाउ तोलामा 25 रूपियाँले घटेको छ। भाउ घटेर चाँदी आज तोलाको 4,285 रूपियाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसाय महासंघले जनाएको छ। हिजो चाँदी तोलामा 15 रूपियाँले घटेर तोलाको 4,310 रूपियाँमा कारोबार भएको थियो। अस्ति आइतबार चाँदी तोलाको 4,325 रूपियाँमा कारोबार भएको थियो। अब अन्तर्राष्ट्रिय समाचार। जर्मनीमा एक व्यक्तिले आफ्नो श्रीमती र छोरीलाई राखिएको एक कल्याण केन्द्रमा गोली चलाउँदा 6 जनाको ज्यान गएको छ। 3 महिने छोरीको अभिभावकत्व सम्बन्धी विवादका कारणले घटना भएको जर्मनी प्रहरीले जनाएको छ। पारिवारिक विवादले घटना घटेको र 4 जना महिला तथा 2 जना पुरूषको ज्यान गएको छ। ज्यान गुमाउने सबै कल्याण केन्द्रका कर्मचारी रहेका छन्। गोली चल्दा 3 महिनाकी शिशु र ती शिशुकी आमा कार्यालयभित्रै रहेको तर कुनै चोटपटक नलागेको प्रहरी अधिकारीले जानकारी दिएको बीबीसीले जनाएको छ। प्रहरीले गोली चलाउने 45 वर्षका पुरूषसहित 3 जनालाई पक्राउ गरेको छ। अब अन्तिम खेल समाचार। पिरूङ स्पोर्ट्स क्लबको आयोजना तथा टीम 68 करोड़को सह आयोजनामा सञ्चालन हुन लागेको 68 करोड़ कप 2083 क्लब स्तरीय पुरूष भलिबल प्रतियोगिता सम्बन्धी पत्रकार सम्मेलन आज सम्पन्न भएको छ। पत्रकार सम्मेलनमा प्रतियोगिता असारको 17 गतेदेखि 20 गतेसम्म सञ्चालन हुने र लिग कम नक आउट प्रणाली अन्तर्गत प्रतिस्पर्धा गराइने जानकारी दिएको छ। क्लबका अध्यक्ष विवश आलेका अनुसार प्रतियोगितामा तनहु भलिबल, स्याङ्जा भलिबल, शाही फलफूल स्याङ्जा, पिरूङ स्पोर्ट्स क्लब भीमाद, वालिङ भलिबल क्लब र हाई भिजन ल्याण्ड गरेर 6 टोलीको सहभागिता रहनेछ। प्रतियोगिताको विजेता टोलीले 1,11,068, उपविजेताले 77,068, तृतीय हुने टोलीले 44,068 तथा सान्त्वना हुने टोलीले 22,068 नगद पुरस्कारसहित ट्रफी मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन्। त्यस्तै गरी प्रतियोगिताका सर्वोत्कृष्ट खेलाड़ीलाई 5,068 नगद पुरस्कार प्रदान गरिनेछ भने उत्कृष्ट ब्लकर, उत्कृष्ट स्पाइकर, उत्कृष्ट स्वेटर, उदयमान खेलाड़ी र उत्कृष्ट प्रशिक्षकलाई जनही 3,068 नगद सहित सम्मान गरिने आयोजकले जनाएको छ। कार्यक्रमलाई सम्बोधन गर्दै भीमाद नगरपालिकाका नगर प्रमुख दधिराज सुवेदीले खेलकुद युवाको क्षमता विकास, अनुशासन र सामाजिक एकताको महत्वपूर्ण माध्यम भएको उल्लेख गर्दै प्रतियोगिताको सफल आयोजनाका लागि भीमाद नगरपालिकाको आवश्यक सहयोग, साथ र समन्वय रहने प्रतिबद्धता व्यक्त गर्नुभयो। त्यस्तै भीमाद नगर उद्योग वाणिज्य संघका अध्यक्ष चतुर्भुज सुवेदीले यस्ता प्रतियोगिताले स्थानीय खेलकुद, पर्यटन र व्यवसाय प्रवर्धनमा समेत सकारात्मक सहयोग पुग्ने विश्वास व्यक्त गर्दै प्रतियोगिताको सफलताका लागि उद्योग वाणिज्य संघको तर्फबाट आवश्यक सहयोग रहने बताउनु भएको छ। आयोजकका अनुसार प्रतियोगिताको अवधिभरि राष्ट्रिय तथा स्थानीय कलाकारहरूको सांगीतिक प्रस्तुति समेत रहनेछ, जसले प्रतियोगितालाई थप आकर्षक बनाउने अपेक्षा गरिएको छ। यस प्रतियोगिताको 68 करोड़ कप नामाकरण गण्डकी प्रदेशका चर्चित सेटर तथा आयोजक संस्थाका अध्यक्ष विवश आलेको उपनामबाट गरिएको आयोजकले जनाएको छ। विविध खबरहरू सँगसँगै दिउँसो 2 बजेको ढोरबाराही हाइलाइट्स आजका लागि सकिएको छ। 5 बजे हामी थप ताजा समाचारहरू सहित पुनः उपस्थित हुने नै छौं। त्यतिन्जेलसम्मका लागि समाचार कक्षका सम्पूर्ण युनिटसँगै म पनि विदा हुने आज्ञा चाहन्छु। रेडियो ढोरबाराही 103.8 मेगाहर्ज सुन्दै गर्नुहोला। नमस्कार।
1: तपाईको वरिपरि गाउँ टोलका कुनै पनि घटना गतिविधि वा कार्यक्रम बारे हामीलाई जानकारी दिनुहोस्। हामी समाचारको रूपमा प्रसारण गर्नेछौ। खबर टिपाउन हामीलाई इमेल वा फोन गर्नुहोस्। हाम्रो टेलिफोन नम्बर 0654 14 100 वा ढोरबाराही fm@gmail.com मा इमेल गर्नुहोस्।
2: यसको बुवा यसपालि अलिअलि घर गहना जोड्नु पर्यो, पैसा पनि जम्मा भएकै छ, बाचुन्जेल त हो नि, मान सम्मान इज्जत बनेको।
3: हतारको काम लतार भन्छन्, जहाँ पाए त्यही बनाएर हुन्छ। यो जमानामा सेवा बुझ्नु पर्यो, किन हतारिन्छौ? विश्वास र सुनचादी पसल खोजौला नि।
2: स्याङ्जा धनलक्ष्मी सुनचादी पसल भएपछि त भइहाल्यो नि बुढा। छापावाला सुनका गहना, राशि अनुसारका पत्थर जडित, हरेक डिजाइनका आकर्षक गर गहना खरिद गर्न सकिने। अनि सुन्नु त, विगतका वर्षहरूदेखि ग्राहकलाई उत्कृष्ट सेवा दिँदै आइरहेको यस पसलको अपार सफलता सँगै दुलेगौडाको बन्किया चोकमा न्यू स्याङ्जा धनलक्ष्मी सुनचादी पसलको नाममा शाखा पनि विस्तार गरेको छ।
4: यहाँ विभिन्न डिजाइनका गर गहना पाइनुका साथै खरिद बिक्री तथा साटफेर पनि गरिन्छ।
5: साथमा बिना रसायनका गर गहना तयार पारिने र यहाँबाट खरिद गरिएका गहना यही बिक्री तथा साटफेर गर्दा उचित मूल्य पाइनेछ।
4: स्याङ्जा धनलक्ष्मी सुनचाँदी पसल, शुक्ला गण्डकी 3 दुलेगौडा, ढोर बाराही मन्दिर जाने जीप लाइन अगाडि, शाखा दुलेगौडा बनकेवा चोक प्रतीक्षालय अगाडि, प्रोपाइटर रामो विश्वकर्मा 9871 16 0 69, राजु विश्वकर्मा 9087 169 142।
6: विद्यार्थी भाइ बहिनीहरू, आज म तिमीहरूलाई धुम्रपानको बारेमा पढाउँदैछु, ध्यान दिएर सुन है।
7: म्याडम, धुम्रपान भनेको के हो?
6: ल सुन, धुम्रपान भन्नाले खास गरी सुर्तीजन्य पदार्थको धुवा खानु हो। चुरोट, बिँडी, तमाखु, कक्कड जस्ता सुर्तीजन्य पदार्थको सेवन गर्नु हो। धुम्रपानको धुवामा 7000 भन्दा बढी किसिमका रासायनिक तत्व पाइन्छन्। ती मध्ये 69 भन्दा बढी तत्वले क्यान्सर गराउँदछ।
7: अनि धुम्रपान तथा सुर्तीजन्य पदार्थ सेवन गर्दा कस्ता कस्ता असर देखिन्छ? म्याडम,
6: धुम्रपान तथा सुर्तीजन्य पदार्थ सेवन गर्दा मुख, फोक्सो, पेट, फियो, आन्द्रा, मूत्र नली, पाठेघर आदिको क्यान्सर हुन्छ। दम, दीर्घ श्वास प्रश्वास रोग, उच्च रक्तचाप, हृदय घात, मस्तिष्क घात, गर्भवतन हुने, कम तौलको बच्चा जन्मने, अवधि पूरा नभई बच्चा जन्मने, मृत बच्चा जन्मने आदि गराउँदछ। त्यति मात्रै कहाँ हो र, धुम्रपानको धुवाले धुम्रपान नगर्ने व्यक्तिलाई समेत असर गर्दछ। नजिक बसेकै कारणले विश्वमा वर्षेनी 6 लाख मानिसको मृत्यु हुने गरेको छ।
7: अनि नि म्याडम, यो धुम्रपान तथा सुर्तीजन्य पदार्थबाट बस्ने उपायहरू पनि छन् कि?
6: छन् नि, यसबाट बस्ने उपायहरू साथी भाइको लहै लहैमा नपर्ने, दीर्घकालीन असरको मनन गरी कुलतमा नफस्ने, धुम्रपानबाट छुटकारा पाउनका लागि स्वास्थ्य कर्मीसँग सल्लाह लिने, सार्वजनिक स्थलमा धुम्रपान नगर्ने र घरभित्र अनि बच्चाको अगाडि कहिले धुम्रपान नगर्ने। धुम्रपान तथा सुर्तीजन्य पदार्थबाट टाढै बसौ, आफू बचौ र अरूलाई पनि बचाऊ।
7: स्वास्थ्यकर कोषको सहयोगमा जीपी कोइराला राष्ट्रिय श्वास प्रश्वास उपचार केन्द्रद्वारा जनहितमा जारी सन्देश।
8: बीबीएसमा नेपाल टप गर्ने अञ्जना राई, जिल्ला टप गर्ने विष्णुमाया मल्ल र कलेज टप गर्ने विद्या श्रेष्ठ जस्तै उच्च शैक्षिक सफलता हासिल गर्ने पालो अब तपाईँको।
9: कक्षा 12 उत्तीर्ण हुन सफल, सम्पूर्णलाई हार्दिक बधाई सहित यस गण्डकी मल्टिपल कलेज भुरुङ्गेमा नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराइन्छ।
8: बीबीएस प्रथम वर्ष 2081 र दोस्रो वर्ष 2082 निरन्तर नेपाल टप नतिजा प्राप्त गरेको यस कलेजमा सीमित सिट लागि भर्ना खुल्यो। आजै भर्ना भई आफ्नो सिट सुरक्षित गर्नुहोस्। साथै पहिला भर्ना हुन आउने विद्यार्थीहरूलाई प्राप्त जीपीए को आधारमा विशेष छुटको व्यवस्था रहेको छ।
9: छुटका दायराहरू:
8: कक्षा 12 को परीक्षामा 3.6 जीपीए वा सो भन्दा बढी जीपीए प्राप्त गरी उत्तीर्ण विद्यार्थीलाई भर्नामा 100% छुट।
9: 3.4 जीपीए वा सो भन्दा बढी जीपीए प्राप्त गरेका विद्यार्थीलाई 80% छुट।
8: र 2.5 जीपीए वा सो भन्दा बढी जीपीए प्राप्त गर्ने विद्यार्थीलाई 60% छुटको व्यवस्था गरिएको छ।
9: थप जानकारीका लागि सम्पर्क 0625 71 479, मोबाइल 9560 62 262 र 9048 64 64 145।
10: ए सबिना, यसको हतारमा कता हो? ए प्रदीप, हेर न बिहेको दिन पनि आइसक्यो, गरगहना बनाइहाल्नु पर्ने, डिजाइन पनि हेरेकै छैन, पोखरासम्म पुग्नु छ, त्यही भएर म त हतार हतारमा हिँडेको।
11: ल, बिहेको गरगहना बनाउन पोखरा नि जानु पर्छ त। यही दुलेगोडाको बनकेवा चोकमा छ नि विगत 7 वर्षदेखि सञ्चालनमा आएको बनकेवा कालिका सुनचादी पसल। हो, त्यहाँ जाऊ न, तिमीले जस्तो खोज्यौ त्यस्तै डिजाइनको गहना रोजी रोजी पाइन्छ। अनि आफ्नै भवनमा पसल सञ्चालन गरिएको हुँदा भाडा तिर्न नपर्ने भएपछि ज्यालामा छुट पनि पाइने रहेछ। सबै सुविधा यही भएपछि पोखरा पोखरा किन भौतारिनु र? मेरो बिहेको लागि पनि सबै गरगहना त्यही बनाएको।
12: हजुर, हामी कहाँ छापावाला सुनका आधुनिक डिजाइनका तयारी गरगहना, विभिन्न राशि अनुसारका पत्थरहरू, अर्डर अनुसारका गरगहना तयार पार्नुको साथै खरिद बिक्री पनि गरिन्छ। यहाँबाट खरिद गरेको गहना बिक्रीमा उचित मूल्य दिइनेछ। सम्पर्क बनकेवा कालिका सुनचाँदी पसल, दुलेगौडा बनकेवा चोक तनहु, प्रोपाइटर सुबेदार बाजीराम सुनार र सूर्य गहतराज, मोबाइल 9864878528 र 9908-16142।
13: सधैँ पसलबाट बोरा घिसारिया छ खाछ, कहिले कसो त अलि मिठो चामलको भात खाएर मुख फेर्न पाएने हुन्थ्यो नि बुहारी।
14: आज मैले बुलबुले बाराई राइस मिलबाट चामल ल्याएको छु नि बा, त्यहाँ त सावित्री, जीरा, सावा, जेठो बुढो, पहेले अनि लोकल धान आँखै अगाडि कुटेर बिक्री हुँदो रहेछ नि, कति मान्छे जाँदा रहेछन्।
13: ए हो र, ल त ल,
12: आफ्नै मिलबाट आँखै अगाडि तोरी र तिल पेलेर स्वच्छ खारे तेल र पिना उत्पादन तथा बिक्री गरिन्छ। साथै विभिन्न प्रजातिका धानको स्वादिष्ट चामल चाहिएमा हामीलाई सम्झनुहोस्, साथै तेल पनि पेलिन्छ, होम डेलिभरीको पनि व्यवस्था छ। सम्पर्क भुलभुले बाराही राइस मिल, गाछे पानी पेट्रोल पम्प अगाडि, प्रोपाइटर अर्जुन लम्साल, फोन 0564142 र 9850621692।
15: इन्टरभेन्सनल रेडियोलोजिस्ट विशेषज्ञ डाक्टर राजन मणि भण्डारी, चरक मेमोरियल हस्पिटल, नागढुङ्गा पोखरामा।
16: इन्टरभेन्सनल रेडियोलोजिस्ट विशेषज्ञ डाक्टर राजन मणि भण्डारी आइतबारदेखि शुक्रबार सम्म साँझ 5 बजे पछि अथवा आवश्यकता अनुसार यस चरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरामा आउनु हुने भएकोले समयमै आफ्नो स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ गर्नुहोला।
15: उपचार सेवाहरू,
16: भेरिकोस भेनको लेजर उपचार, खुट्टाका सुन्निएका तथा फुलेका नसा हरूलाई लेजर प्रविधिबाट बिना ठूलो चिरफार उपचार गर्ने विधि,
15: अल्ट्रासाउन्ड तथा सिटी गाइडेड बायोप्सी प्रक्रिया, मासुको टिस्यु नमुना लिएर रोग जस्तै ट्युमर पत्ता लगाउने प्रक्रिया,
16: रक्तनली सम्बन्धी रोगहरूको उपचार, एन्जियोप्लास्टी, स्टन्ट राख्ने प्रक्रिया, इम्बोलाइजेसन,
15: क्यान्सर उपचार, ट्युमर एब्लेसन तथा विशेष थेरापीहरू, सानो चिरफार, मिनिमल इन्भेसिभ विधिबाट ट्युमर नष्ट गर्ने उपचार,
16: शरीरमा जम्मा भएको पस, पिप वा असामान्य तरल पदार्थ निकाल्ने प्रक्रिया,
15: पाठीघरको मासु, युटेरिन फाइब्राइड एम्बोलाइजेसन, पाठीघरमा भएका फाइब्राइड मासुका गाँठालाई शल्यक्रिया नगरी उपचार गर्ने विधि आदि।
16: थप जानकारीका लागि चरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरा, फोन 0615877 78 582 79 582 780।
17: This is Radio Dhorbarahi, 103.8 MHz.

0: हेर्दा हेर्दै दुलेगोडा बजार पनि यति ठुलो सहर बन्यो, तर राम्रो प्रचारको लागि भने
1: माइली भाउजू पनि ठुलो घरहरू मात्रै देखेर हुन्छ, सेवाको बारेमा केही थाहै रहेनछ। अनि गण्डकी मेडिकल हल सुन्नु भएको छ?
0: ए, त्यो सिग्देल बाबुको नयाँ नयाँ जस्तो लाग्थ्यो।
1: ठिक भन्नुभयो भाउजू, अहिले त्यहाँ लामो समयदेखि जीपी कोइराला हस्पिटलमा काम गर्नुभएका इन्टरनल मेडिसिन डाक्टर डोलेन्द्र आचार्यबाट प्रत्येक दिन, छाला तथा यौन रोग विशेषज्ञ डाक्टर सुशील कार्कीबाट प्रत्येक महिनाको दोस्रो शनिबार, र नाक कान तथा घाँटी रोग विशेषज्ञ डाक्टर दिनेश श्रेष्ठबाट चौथो शनिबार उपचार गराउन सकिन्छ नि।
2: गण्डकी मेडिकल हल दुलेगौडा, हाम्रा सेवाहरू:
1: मुटु, श्वास प्रश्वास तथा फोक्सो सम्बन्धी समस्याको उपचार,
2: सुगर, प्रेसर, थाइरोइड, ज्वरो खोकी र एलर्जीको उपचार,
1: पेट दुख्ने, चक्कर लाग्ने समस्याको उपचार तथा परामर्श,
2: कान दुख्ने, पाक्ने, नाक बन्द हुने, एलर्जी, घाँटी दुख्ने, टन्सिल, सुन्न कम हुने लगायत समस्याको जाँच तथा परामर्श गराइन्छ।
1: सम्बन्धित बिरामीले आजै सम्पर्क गर्नुहोस्। सम्पर्क गण्डकी मेडिकल हल दुलेगौडा, माछा पुछ्रे बैङ्कको ठिक पारिपट्टि। फोन 0635939769।
3: सुन गाउँ घर तराई शहर सुन हरियाली पाख पखेरा सुन।
4: होइन, के सुन्ने भनेको?
1: थाहा छैन र? हाम्रो बेल चौतारामा आइतबारे हाट बजारमा मात्र होइन नि, सबै दिन ताजा तरकारी बिक्री हुन्छ नि।
4: हो र, अरू दिन पनि हाम्रै शुक्ला गण्डकीको उत्पादन पाइन्छ।
1: हो त, शुक्ला गण्डकीका किसानले उत्पादन गरेको तरकारी र अन्य कृषि उपज खैरनी चार महिला विकास बहुद्देश्य सहकारीले बिक्री गरिदिन्छ। होइन, कति हतार गरेको कुरा सुन्नु पर्दैन।
4: थाहा छ के, बिहान 7 बजेदेखि 11 बजेसम्म र दिउँसो 4 बजेदेखि बेलुका 7 बजेसम्म जहिले गए पनि हुन्छ, होइन र?
1: प्रबर्धक शुक्ला गण्डकी नगरपालिका र श्री खैरनी चार महिला विकास बहुद्देश्य सहकारी संस्था लिमिटेड।
5: Admission open.
6: Pokhara College of Management, PCM, affiliated to Pokhara University.
5: 24th years of academic excellence in management.
6: Bachelor program.
5: 4 years program of Bachelor in Business Administration, BBA.
6: 4 years of IT program, Bachelor of Computer System and Information Technology, BCSIT.
5: 4 years program of Bachelor of Business Administration in Finance, BBA Finance.
6: Forms are available at college administration at 9 a.m. to 3 p.m.
5: Science and Management, both stream can apply.
6: Last date of form submission, 26th Asar 2083.
5: Entrance exam, 29th Asar 2083.
6: Enter to learn, go forth to serve.
5: Further details, Pokhara College of Management, PCM, Ganmarga, Nadipur, Pokhara 3, Kaski, Nepal. Telephone number 061-544-761, 570-124. Email info@pcm.edu.np. Website www.pcm.edu.np.
7: तपाईको संस्था, कार्यक्रम वा व्यापारलाई आकर्षक प्रिन्टिङ सेवा चाहिन्छ?
1: अब चिन्ता नलिनुहोस्, शरणयान सिसल प्रिन्ट उद्योग, जहाँ गुणस्तर र विश्वास सँगसँगै भेटिन्छ।
7: ब्यानर, फ्लेक्स प्रिन्ट, पोस्टर, बिल बुक, लेटर हेड, टी शर्ट प्रिन्ट, भिजिटिङ कार्ड, विवाहको निमन्त्रणा कार्ड सहित कप, मेडल, सिट लगायतका सबै सेवा एउटै ठाउँमा उचित मूल्यमा, साथै हामी कहाँ शिलालेख पनि लेखिन्छ।
1: छिटो सेवा, सफा प्रिन्ट अनि दिगो सम्बन्ध, त्यसैले त रोजाई सबैको।
7: शरण एन्ड स्पेसल प्रिन्ट उद्योग, शुक्ला गण्डकी नगरपालिकाको गेट सँगै।
1: प्रोपाइटर दुर्गामान श्रेष्ठ। सम्पर्क 9843661209 र 9801417718। आजै सम्पर्क गर्नुहोस्।
8: दाई, वनमा त आगो लागेछ, निभाउन जाऊ न।
9: हो त नि, एउटा सानो लापरवाहीले सिङ्गो वन नै सखा भने भयो।
10: हाम्रो वन, हाम्रो धन, डरेलोबाट जोगाउन गरौँ जतन। वनमा डरेलो लगाउनु कानूनी अपराध हो। डरेलो लागेको देखेमा तुरन्त नजिकको वन कार्यालय वा सुरक्षा निकायमा खबर गरौँ। वन जोगिए मात्र हामी जोगिन्छौ।
11: अनुरोध: गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।
0: भर्ना खुल्यो भर्ना खुल्यो भर्ना खुल्यो
1: गण्डकी प्रदेशमा नै उत्कृष्ट नतिजा ल्याउन सफल त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त भानुभक्त बहुमुखी क्याम्पस बेल चौतारामा शैक्षिक सत्र 2083-84 का लागि मानविकी शिक्षा र व्यवस्थापन संकायमा स्नातक तह प्रथम वर्षमा अंग्रेजी र नेपाली दुवै माध्यममा भर्ना खुल्यो
0: समयमै भर्ना भई आफ्नो सिट सुरक्षित गर्नुहोस्
1: हाम्रा विशेषताहरू वर्षौंदेखि गण्डकी प्रदेशमा नै उत्कृष्ट नतिजा ल्याउन सफल जनस्तरबाट सञ्चालित न्यून शुल्कमा पढाइ हुने सामुदायिक क्याम्पस
0: दक्ष र अनुभवी प्राध्यापकहरूबाट अध्यापन गराइने
1: शुक्ला गण्डकी भीमाद म्याग्दे रिसिङ घिरिङ र हरिनाश गाउँपालिका भित्रका विद्यालय टप्परलाई मासिक शिक्षण शुल्कमा 100% र द्वितीय हुनेलाई 50% छात्रवृत्तिको व्यवस्था
0: कक्षा 12मा 3.6 वा 100 भन्दा माथिको जीपीए प्राप्त गर्ने विद्यार्थीहरूलाई मासिक शिक्षण शुल्कमा 100% छात्रवृत्तिको व्यवस्था
1: 3.4 देखि 3.59 सम्म जीपीए प्राप्त गर्ने विद्यार्थीलाई मासिक शिक्षण शुल्कमा 50% छात्रवृत्तिको व्यवस्था
0: पहिला भर्ना हुन आउने 15 जना विद्यार्थीहरूलाई भर्ना शुल्कमा रु 4,000 छुटको व्यवस्था
1: साथै यूजीसी प्रदेश सरकार नगर र क्याम्पसको छात्रवृत्तिको व्यवस्था
0: र बिहानी सत्रमा कक्षा सञ्चालन हुने
1: विस्तृत जानकारीका लागि भानुभक्त बहुमुखी क्याम्पस शुक्ला गण्डकी 5 बेल चौतारा तनहुँ फोन 0665712 40
12: मम्मी भोक लाग्यो खाजा खाम न
13: नानु बाबालाई भन न आज बाहिरको खाजा खाम भनेर
12: हस् मम्मी
14: मैले सुने छोरी ल जाम हिँड
13: सुन्नुहोस् न खाजा खान त बिजी मम्मा हाउसमै जाउँ है त्यहाँ त स्वस्थ किसिमका खाजाका परिकार पाइनुको साथै स्वच्छ सफा र सस्तो मूल्यमा खाजा पाइन्छ रे नि
1: हजुर स्वदेशी उत्पादनको प्रयोग र व्यापार नेपाली किसानकै उत्पादन हाम्रो परिकार
13: हजुर हामी कहाँ आटाको पिठोबाट बनाइएका मोमो पाइनुका साथै सुकुटी छोइला ड्राई सेकुवा चिकन चिकन विन्स चिकन छोइला पाङ्रा फ्राई साथै कोदो कोला र छ्याङ समेत उपलब्ध छ र होम डेलिभरीको पनि व्यवस्था रहेको छ फोन 9008828144 प्रोप्राइटर कृष्ण कुमार श्रेष्ठ
1: बीजी मोमो हाउस दुलीगौडा हेल्पोस चोकबाट 100 मिटर भित्र मगर समाज भवन नजिकै
15: सधैँ झैं यही आउँदो असार 20 गते शनिबार एस वीरेन्द्र स्वास्थ्य क्लिनिक दुलेगौड़ामा
16: हरियो खर्क अस्पताल पोखरामा कार्यरत वरिष्ठ नाक कान घाँटी तथा थाइरोइड रोग विशेषज्ञ डाक्टर डीबी लामिसाने आउनुहुने भएकाले कानबाट पिप आउने दुख्ने कान कम सुन्ने सुद्धा रिंगट लाग्ने कान वरिपरि घाउ खटिरा नाकको एलर्जी नाक टालिने नाकभित्र मासु पलाएको नाकबाट रगत बग्ने पिनासको समस्या घाँटीको एलर्जी टन्सिलको संक्रमण मुख भित्रको घाउ खटिरा थाइरोइड ग्रन्थि सुनिने गिर्खा वा मासु पलाउने जस्ता समस्याहरूको उपचार तथा परामर्श र नाक कान घाँटीको इन्डोस्कोपी सँगै मेसिनद्वारा सफा पनि गरिन्छ
1: साथै नेपाल आर्मी अस्पताल फुलबारीमा कार्यरत वरिष्ठ हाड जोड्नी तथा नसा रोग विशेषज्ञ डाक्टर राजेन्द्र कार्की
17: प्रत्येक दिन सिनियर कन्सल्टेन्ट रेडियोलोजिस्ट डाक्टर सुरेन्द्र आचार्यबाट पेट छाती सहित सम्पूर्ण अङ्गको भिडियो एक्सरे एनोमली स्क्यान गरिनुका साथै ईसीजी यूएससी तथा गुणस्तरीय ल्याब सेवा दिइन्छ
13: वीरेन्द्र स्वास्थ्य क्लिनिक शुक्ला गण्डकी 4 दुलेगौडा सम्पर्क 0654142333
1: र 9867168887
18: यो गाग्री पुरानो भएर सबै पानी चुहिएको छ यस्तो टालटुल गर्न पाए नि हुन्थ्यो आज भोलि तामाको गाग्री त हराइसक्यो बनाउने ठाउँ त झन् कहाँ होला
19: ल हेर यी काइलीलाई त केही थाहा छैन हाम्रै दुलेगौडामा तामाको आफ्नै उत्पादन उद्योग भएको दुलेगौडा मेटल उद्योग छ नि आफ्नै आँखा अगाडि नयाँ भाँडाकुँडा बनाउनेदेखि लिएर साठ फेर मर्मत सबै गरिन्छ नि
18: हजुर दुलेगौडाकै पुरानो 34 वर्षदेखि सञ्चालित तामासँगै अन्य धातु पितल ढलोट आल्मुनियम सिलोट चरेस किनबेच र साटफेर गरिनुका साथै धातुसँगै किचनका अन्य सामान गृहस्थी होटल रेस्टुरेन्ट समाजका लागि आवश्यक भाँडाकुँडा चाहिएमा होलसेल तथा खुद्रा बिक्री गरिन्छ सम्पर्क दुलेगौडा मेटल उद्योग प्रोप्राइटर सूर्य बहादुर बानिया संगम बानिया फोन 0654141 98563218 98462014726
19: हाम्रो प्रतिबद्धता धातुका भाँडा बर्तनको उपलब्धता
20: तपाई सुन्दै हुनुहुन्छ रेडियो ढोर बाराही 103.8 मेगाहर्ज।

0: ओए केटा किन टोलाको
1: मेरी हुनेवालीलाई हेरेर टोलाएको नि यार
2: भन्नु भन् तेरी हुनेवाली कस्तो छ
1: मेरी हुनेवाली त भयङ्कर सोझी छ यार

0: थाहा संचार नेटवर्कले काठमाण्डुमा तयार पारेको दिउँसो तीन बजेको थाहा खबरमा माधव तिमल सैनासँगै अप्सरा बोहराको नमस्कार।
1: थाहा खबर थाहा संचार नेटवर्कमा आबद्ध देशका विभिन्न एफएम स्टेशनबाट एकसाथ प्रसारण भइरहेको छ।
0: शुरूमा मुख्य समाचारका शीर्षकहरू।
1: नागरिकता र लाल पूर्जा माग्दै सुस्तावासी काठमाडौँ आइपुगे। दृष्टिविहीनहरू 9 दिनदेखि धरनामा। चिकित्सा शास्त्रका विद्यार्थीको छुट्टै प्रदर्शन।
0: राष्ट्रपतिले सच्यायो निर्वाचित केन्द्रीय सदस्यको सूची। बजेटको विषयले कोशी प्रदेशसभा बैठक पुनः स्थगित।
1: भक्तपुरबाट ल्याइएको रायोको सागमा अत्यधिक विषादी भएको पुष्टि। 45% भन्दा बढ़ी भएमा उपभोगका लागि अयोग्य हुने।
0: मध्यपूर्व युद्ध विरामपछि श्रीलंकामा इन्धनको मूल्य घट्यो। पेट्रोलको मूल्य प्रति लिटर 414 रूपियाँ कायम।
1: र जर्मनीलाई हराएको खुशियालीमा पाराग्वेमा सार्वजनिक विदा। उत्सव मनाउन सरकारको आग्रह।
2: पानी जीवनको आधार हो, तर स्वच्छ पानी स्वस्थ जीवनको आधार। हिमालयाज अन्टाप लाङटाङ हिमालको स्वच्छ प्राकृतिक पानी अब तपाईँको हातमा। अन्तर्राष्ट्रिय स्तरको अत्याधुनिक प्रविधिबाट प्रशोधित अन्टप ब्रान्डका पानी 500-900 मिलिलिटरका आकर्षक पेट बोतलहरूमा उपलब्ध छ। थप जानकारीका लागि हिमालयज स्प्रिङ वाटर प्राली नयाँ बानेश्वर काठमाडौँ। फोन 4781-7780-724 वा himalayaswater.com.np लगइन गर्नुहोस्। यो हो थाहा संचार नेटवर्क।
0: भारतीय सीमावर्ती क्षेत्र नवलपरासीको सुस्ताका बासिन्दा नागरिकता र भूमि अधिकारको माग गर्दै काठमाण्डुको माइती घरमा धरनामा बसेका छन्। भारतीय अतिक्रमण रोक्न ठोस कूटनैतिक पहल गर्नुपर्ने, सुस्तावासीलाई तत्काल नेपाली नागरिकता दिनुपर्ने र भोग चलन गरिरहेको जग्गाको लालपूर्जा वितरण गर्नुपर्ने 3 सूत्रीय माग राखेर रा सुस्ता बचाओ अभियानले धरना दिएको हो। उनीहरूले विभिन्न प्लेकार्डका साथै हातमा नेपाली झण्डा बोकेर धरनामा बसेका छन्। लामो समयदेखि नदी वहाव परिवर्तनका कारण आफ्नो उर्वर खेती योग्य जमीन भारतीय सीमा सुरक्षा बलको अतिक्रमणमा परेको, तर आफ्नै देशको सरकारले लालपूर्जा नदिँदा उनीहरू सुरक्षाविहीन बनेका छन्। नागरिकता र भूमि अधिकारको माग गर्दै सरकारलाई घसघस्याउन उनीहरू राजधानी आइपुगेका छन्। प्रधानमन्त्री बालिन्द्र शाहको सीमाबारे संसदमा विवादास्पद भनाएपछि भारतीयबाट आफूहरू थप पेलिन थालेको उनीहरूको गुनासो छ।
1: त्रिभुवन विश्वविद्यालय चिकित्सा शास्त्र अध्ययन संस्थान अन्तर्गत एमबीबीएस र बीडीएस अध्ययनरत विद्यार्थीले विरोध प्रदर्शन गरेका छन्। काठमाण्डुको माइतीघर मण्डलामा उनीहरूले सामूहिक रूपमा प्रदर्शन गरेका हुन्। पुरानो अव्यवहारिक र विद्यार्थीको भविष्यमाथि गम्भीर असर पुर्याउने परीक्षा प्रणाली तथा ब्याच ड्रप नियम विरूद्ध उनीहरू आन्दोलनमा उत्रिएका हुन्। प्रदर्शनमा सहभागी विद्यार्थीले हातमा विभिन्न प्लेकार्ड, माग पत्र र विरोध ब्यानर बोकेका थिए। विद्यार्थीले परीक्षा लिने पुरानो पद्धतिलाई तत्काल सुधार गरी न्यायसंगत र वैज्ञानिक बनाउनुपर्ने अडान राखेका छन्।
0: यस्तै सरकारले गरी खान नदिएको भन्दै विरोध गरिरहेका दृष्टिविहीनले आज पनि माइतीघर मण्डलामा धरना दिएका छन्। उनीहरू लगातार 9 दिनदेखि माइतीघर मण्डलामा धरनामा बसिरहेका छन्। सरकारले सड़क पेटी, मठ मन्दिर, चोक लगायतका क्षेत्रमा बसेर गरी खान समेत नदिएको, सड़क पेटी केन्द्रित स्वरोजगारमूलक दृष्टिविहीन व्यवसायीहरूको समूहका संयोजक सुदीप ओलीले बताउनुभयो। नगर प्रहरीले धरपकड गर्ने, जबरजस्ती हटाउने गरेपछि आन्दोलनमा उत्रिन बाध्य भएको उनीहरूले बताएका छन्। सरकारले व्यवस्था गरेको भन्दै आक्रोशित बनेका उनीहरूले आफूहरूलाई गरी खान दिनुपर्ने या वैकल्पिक व्यवस्था गर्नुपर्ने माग राखेका छन्।
1: राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाले प्रथम राष्ट्रिय महाधिवेशनबाट निर्वाचित भएको केन्द्रीय कार्यसमितिका सदस्यहरूको सूची सच्याएको छ। चितवनमा सम्पन्न महाधिवेशन जितेकाहरू पनि पराजितको सूचीमा परेपछि उजुरी परेको थियो। भुवन केसीको अध्यक्षतामा रहेको पार्टीको केन्द्रीय निर्वाचन आयोगले क्लस्टर मिलाउने क्रममा त्रुटि भएको भन्दै निर्वाचित केन्द्रीय सदस्यहरूको सूची सच्याएको हो। सूची सच्याएसँगै दुईजनाको नाम हेरफेर भएको छ। सच्याएर सार्वजनिक गरेको सूचीमा आयोगले कृष्णमान श्रेष्ठ र सोम शर्माको नाम केन्द्रीय सदस्यबाट हटाएको छ। उनीहरूको स्थानमा ध्रुव कुमार थापा मगर र पूजा बास्तोलाई केन्द्रीय सदस्य बनाइएको छ। जनजाति क्लस्टरतर्फ कृष्णमान श्रेष्ठ निर्वाचित भएकोमा मत परिणाम तथा उम्मेद्वारी दर्ता गर्दा पेश गरिएको कागज पत्र तथा प्रमाण अध्ययन गर्दा ध्रुव कुमार थापा मगर निर्वाचित भएको देखिएकाले थापा मगरलाई निर्वाचित भएको निर्णय गर्ने निर्णय आयोगले गरेको छ। यस्तै प्रादेशिक भूगोलतर्फ भएको मतदानमा गण्डकी प्रदेशको मतपरिणाममा पूजा बास्तोला निर्वाचित हुनुपर्नेमा सोम शर्मा हुन गएकोले प्राप्त मतपरिणामको आवश्यक अध्ययन गरी बास्तोलालाई निर्वाचित घोषणा गर्ने निर्णय गरिएको आयोगले जनाएको छ।
0: बजेटको विषयमा सत्तारूढ़ र असन्तुष्ट सांसदहरू बीचको विवाद समाधान हुन नसक्दा कोशी प्रदेशसभा बैठक पुनः स्थगित भएको छ। आज दिउँसो एक बजेका लागि तय गरिएको प्रदेशसभाको नवौं अधिवेशनको सोह्रौं बैठक स्थगित गरी आगामी असार 18 गते बिहिबारका लागि सारिएको हो। यसअघि असार 11 गते बिहिबारका लागि निर्धारण गरिएको बैठक पनि विशेष कारण देखाउँदै स्थगित गरेर आजका लागि तय गरिएको थियो। तर बजेटमा देखिएको राजनीतिक असमझदारी कायमै रहेकाले सरकारकै आग्रहमा सभामुखले बैठक पुनः दुई दिन पछाडि पुर्याएको प्रदेशसभाका सदस्य सांसदहरू बीचको विवाद समाधान हुन नसक्दा कोशी प्रदेशसभा बैठक पुनः स्थगित भएको छ। आज दिउँसो एक बजेका लागि तय गरिएको प्रदेशसभाको नवौं अधिवेशनको सोह्रौं बैठक स्थगित गरी आगामी असार

0: काठमाडौँको कालीमाटी फलफूल तथा तरकारी बजारमा बिक्रीका लागि ल्याइएको रायोको सागमा अत्यधिक मात्रामा विषादी भएको पुष्टि भएको छ। गत हप्ता मकवानपुरको थाहा नगरपालिकाबाट ल्याइएको काउली, धादिङको गजुरीबाट ल्याइएका लौका र सल्यानबाट ल्याइएको आलुमा पनि विषादीको मात्रा अत्यधिक भेटिएको थियो। आज बिहान भक्तपुरबाट ल्याइएको सागमा अर्गानोफस्फेट नामक विषादीको मात्रा 80.0160% भेटिएको विषादी अवशेष द्रुत विश्लेषण प्रयोगशाला इकाई कालीमाटीका नायब प्राविधिक सहायक अस्मिता आचार्यले जानकारी दिनुभयो। उहाँका अनुसार केन्द्रीय कृषि प्रयोगशालाबाट कालीमाटी तरकारी बजारका 12 पसलको 12 थरी तरकारीमा विषादी अवशेष परीक्षण गरिएको थियो। प्रयोगशालाले कार्बामेट र अर्गानोफस्फेट समूह कीटनाशक विषादीहरूको परीक्षण गरेको छ, जसको रोकावट प्रतिशत दर 35 भन्दा कम हुँदा उपभोग योग्य तथा 35-45% भएमा केही दिन राखेर उपभोग गर्न मिल्ने मानिन्छ। तर कार्बामेट र अर्गानोफस्फेट समूहका विषादीहरूको मात्रा 45% भन्दा बढ़ी भेटिएको अवस्थामा त्यस्तो तरकारी उपभोगका लागि अयोग्य हुने भएकाले विसर्जन अर्थात नष्ट गर्नुपर्ने मापदण्ड छ।
1: थाहा संचार नेटवर्कमा थप समाचार बाँकी नै छन्। रेडियो सुन्दै गर्नुहोला।
2: गुणस्तरीय प्लम्बिङको
3: मार्बलका सीपीभीसी प्रोडक्टहरू अमेरिकन लाइसेन्स अन्तर्गत उत्पादित, अरू भन्दा 25% बढी प्रेसर वहन गर्न सक्ने क्षमताका साथ 50 वर्ष भन्दा बढी विश्वभरि रुचाइएको एनएसएफ अमेरिकाद्वारा प्रमाणित फ्लोगार्ड ब्रान्ड, साथै मार्बलका यूपीभीसी प्रोडक्टहरू लेड फ्री, यूवी रेसिस्टेन्ट र हाई इम्प्याक्ट स्ट्रेन्थ भएको
2: सुरक्षा घरको साथ जीवन।

0: नेपालको एकमात्र डीटीएच सेवा डिस्क होम टेशन खुशीको कनेक्शन
1: यो हो थाहा संचार नेटवर्क समयको आवाज समयको आवाज
2: हामी थाहा संचार नेटवर्क काठमाडौँबाट बोलिरहेका छौं। थाहा खबर अनलाइनमा थाहा संचार र थाहा खबर .com पनि सुन्न सकिन्छ।
3: अब बाँकी समाचार। जुम्लालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा गरिएको छ। जिल्ला खोप समन्वय समितिको आयोजनामा आज एक नगरपालिका सहित 7 गाउँपालिका गरी 8 स्थानीय तहलाई एक कार्यक्रमका बीच पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गरिएको हो। जनस्वास्थ्य सेवा कार्यालय जुम्लाका प्रमुख किरण कुमार शर्माले चालू आर्थिक वर्षमा सबै स्थानीय तहका बालबालिकालाई पूर्ण रूपमा खोप लगाइएकाले पूर्ण खोप सुनिश्चितता जिल्ला घोषणा गरिएको बताउनुभयो। जिल्लाका 8 स्थानीय तहका 15 महिनासम्मका 2068 र 16-देखि 23 महिनाका 3364 बालबालिकालाई सबै प्रकारका खोप लगाइएको हो। समग्र जिल्लाको 68% खोपको प्रगति भएको छ। खोप केन्द्र संख्या 89 रहेका छन्। कार्यक्रममा जिल्लाका 8 स्थानीय तहका स्वास्थ्य शाखालाई सम्मान समेत गरिएको थियो।
2: अब अन्तर्राष्ट्रिय समाचार। मध्य पूर्वमा तनाव कम हुँदै युद्ध विरामको वातावरण बनेपछि अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य घट्न थालेसँगै श्रीलंकाले इन्धनको मूल्य घटाएको छ। श्रीलंका पेट्रोलियम कर्पोरेशनले आजदेखि लागू हुने गरी डिजलको मूल्य प्रति लिटर 25 श्रीलंकाली रूपियाँले घटाएर 382 रूपियाँ र पेट्रोलको मूल्य 20 रूपियाँले घटाएर 414 रूपियाँ कायम गरेको जनाएको छ। यो कटौती करिब 6% रहेको बताइएको छ। अमेरिका र इरानबीच द्वन्द अन्त्यका लागि वार्ता गर्ने सहमति बनेपछि अन्तर्राष्ट्रिय ऊर्जा बजारमा तेलको मूल्य तीव्र रूपमा घट्न थालेको छ। सोही प्रभाव स्वरूप श्रीलंकाले पनि इन्धनको मूल्य समायोजन गरेको हो।
3: अब खेल समाचार। जर्मनीमाथि ऐतिहासिक जीत हासिल गरेको खुशियालीमा आज पाराग्वे सरकारले देशभर सार्वजनिक विदाको घोषणा गरेको छ। पाराग्वेका राष्ट्रपति सान्टियागो पेनाले विश्वकप फुटबलको अन्तिम 16 प्रवेश गरेको खुशियालीमा आज राष्ट्रिय सार्वजनिक विदा घोषणा गरेका हुन्। अमेरिकाको फक्स बरोमा आज बिहान भएको रोमाञ्चक खेलमा पाराग्वेले जर्मनीलाई पेनाल्टी सुटआउटमा 4-3 गोल अन्तरले पराजित गरेको हो। जीतको खुशियाली साँड्दै पाराग्वेका राष्ट्रपति पेनाले यो जीत खेलकुद मात्र नभएर पाराग्वेली जनताको साहस र कहिल्यै हार नमान्ने शक्तिको प्रतीक भएको बताएका छन्। सरकारले जारी गरेको आधिकारिक आदेशमा

0: यस्तो गौरवमय क्षणमा सम्पूर्ण नागरिकलाई उत्सव मनाउन सहज होस् भनी सार्वजनिक विदा दिइएको उल्लेख छ।
1: दिउँसो तीन बजेको थाहा खबर सकिने लाग्यो। जाँदा जाँदै मुख्य समाचारका शीर्षक फेरि एकपटक।
0: नागरिकता र लाल पूर्जा माग्दै सुस्तावासी काठमाडौँ आइपुगे। दृष्टिविहीनहरू 9 दिनदेखि धरनामा। चिकित्सा शास्त्रका विद्यार्थीको छुट्टै प्रदर्शन।
1: राष्ट्रपतिले सच्याए निर्वाचित केन्द्रीय सदस्यको सूची। बजेटको विषयले कोशी प्रदेशसभा बैठक पुनः स्थगित।
0: भक्तपुरबाट ल्याइएको रायोको सागमा अत्यधिक विषादी भएको पुष्टि। 45% भन्दा बढ़ी भएमा उपभोगका लागि अयोग्य हुने।
1: मध्य पूर्व युद्ध विराम पछि श्रीलंकामा इन्धनको मूल्य घट्यो। पेट्रोलको मूल्य प्रति लिटर 414 रूपियाँ कायम।
0: र जर्मनीलाई हराएको खुशियालीमा पाराग्वेमा सार्वजनिक विदा। उत्सव मनाउन सरकारको आग्रह।
1: थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको दिउँसो 3 बजेको थाहा खबर सकियो। माधव र अप्सरा विदा हुन्छौ। नमस्कार।
2: थाहा संचार नेटवर्कबाट प्रसारित समाचार बुलेटिन तथा अन्य कार्यक्रमहरू डाउनलोड गर्न thahakhabar.com जानुहोस् अथवा हाम्रो फेसबुक पेजसँग जोडिनुहोस्। हाम्रो फेसबुक पेज हो facebook.com/thahakhabar र हाम्रो ट्विटर ह्याण्डल हो @thahakhabar।

0: 103.8 अन्तर्मनको आवाज।
1: पसल सरेको सूचना। शुक्ला गण्डकी चार धुले गौडामा विगत 28 वर्षदेखि सञ्चालनमा रहेको ओम एम आभूषण उद्योग पहिला भएको ठाउँबाट अहिले भीमसेन मन्दिर दुलेगौड़ाबाट भित्र गल्ली अजम्बरी इन्टरप्राइजेस नजिकै थप सेवा सुविधाको साथ सरेको सम्पूर्णमा जानकारी गराउँदछौ। प्रोपाइटर मीन बहादुर सुनार 98253919122 98058 र 98460 69246।
2: आहा, कति स्वादिष्ट मासु हो। यत्रो पार्टी गर्दा पनि घरमै पालेको खसी काटी छन् कि क्या हो।
3: दिदी पनि नमजाल झुक्किनु भएछ नि। हुन त मैले पनि त्यही सोचेको थिएँ, तर यो मासु त शुक्ला सिटी फ्रेस हाउसबाट ल्याएको रहेछ नि।
4: हजुर, हामी कहाँ विवाह भोज पिकनिक व्रत बन्ध पार्टीको लागि आवश्यक लोकल खसी कुखुराको मासु अन्डा ससेज फ्रोजन मोमो किमा र फ्रेन्च फ्राई होलसेल तथा खुद्रा बिक्री गरिन्छ। अन्य फ्रेस हाउसको तुलनामा यहाँ गुणस्तर सफा र शुद्ध मासु पाइन्छ, साथै होम डेलिभरी पनि गरिन्छ। छोटो समयमा नै धेरै ग्राहकको रोजाइमा पर्न सफल शुक्ला सिटी फ्रेस हाउस दुलेगौडा। प्रोप्राइटर तीर्थराज गर्तौला। फोन 0658 590 065, मोबाइल 98163 34372।
5: हजुर, दान गरौ।
6: शुक्ला हिलेटार क्षेत्रमा निर्माणाधीन दुग्धेश्वर महादेवको मन्दिर सम्पन्नताका लागि दान गरौं, धार्मिक पुण्य प्राप्त गरौं।
7: ऐतिहासिक, धार्मिक एवं पर्यटकीय क्षेत्रका रूपमा शुक्ला हिलेटार शिवालयलाई विकास गर्न तपाईँको सानो सहयोग महत्वपूर्ण बन्न सक्छ।
5: दान गरौं, सकेको गरौं, सबैले गरौं।
6: अनुरोधक शुक्ला हिलेटार शिवालय क्षेत्र व्यवस्थापन संस्था शुक्ला गण्डकी 8 तन हो। साइलियामा प्रकाश दाईको फर्निचर पसल सरेको छ है, झुकिनु होला नि।
8: हो र, फेरि कहाँ सारेछन् बाबुले पसल?
6: बिपी चोकमै हो, पहिलाको ठाउँ भन्दा एक घरमाथि टिभीएस सोरुम थियो नि। हो, त्यही घरमा नयाँ व्यवस्थापन र थप सेवा सुविधा सहित सरेको छ नि।
8: ए ल ल, तपाईँ पनि झुक्किनु होला नि, याद राख्नुहोस्। गण्डकी सिसा पसल एन्ड फर्निचर सप्लायर्स, शुक्ला गण्डकी 4 दुलेगौडा बिपी चोक।
4: प्रोपाइटर थान प्रकाश नेउपाने 98560 33878, प्रशान्त नेउपाने 98460 26925।
9: दुलेगौडा बजारमा कति फोटो स्टुडियो खुल्यो, कति बन्द भए, कति के भए, तर सबैभन्दा पुरानो कीर्ति फोटो स्टुडियोको सेवा भने आजसम्म निरन्तर पाइएको छ। फोटो स्टुडियो भनेपछि त कीर्ति बाहेक अरूको त नामै आउँदैन।
8: ए, मलाई मात्र हो कि भनेको? तपाईँलाई पनि त्यस्तै पो हुन्छ। आज पनि एउटा गिफ्ट किन्नु छ अनि एक दुईवटा फोटो पनि खिच्नु छ, त्यही जाने हो म त।
9: हजुर, दशकौंदेखि यहाँहरूको सेवामा समर्पित छौ। अर्जेन्ट फोटो, मोबाइलबाट फोटो, दुबोको माला फ्रेममा तयार पार्नु परेमा, जन्मदिन, विवाह लगायत कुनै पनि उत्सवको लागि उपहार चाहिएमा हामीलाई सम्झनुहोस्। कीर्ति फोटो स्टुडियो दुलेगौडा, प्रोपाइटर कीर्तिमान थापा मगर। तपाई घर बनाउँदै हुनुहुन्छ? अब एक पटक सोच्नुहोस्, प्लास्टर गरी रंग लगाउँदा आउने खर्च भन्दा कम खर्चमा, त्यो पनि बिना झन्झट, विभिन्न डिजाइनको ढुङ्गा छानेर लाउनुहोस्।
8: हजुर, टेबल, भर्यान, स्लोप, ढलान, आँगन, घरको भित्तामा लगाउने विभिन्न डिजाइन र कलरका अर्थिङ, माकुरे तथा रोटा पोल्ने ढुङ्गा र कटपिस ढुङ्गाहरू फिक्स प्राइसमा पाइन्छ।
9: सुलभ मूल्य, वर्षौं वर्ष टिकाउ, दुई दशकदेखि तपाईँको विश्वासलाई कायम राख्दै निरन्तर सेवामा समर्पित छौ। तपाईँको विश्वास नै हाम्रो सन्तुष्टि।
10: संसार ढुङ्गा कटिङ उद्योग, शुक्ला गण्डकी 2 काछे पानी तनहु। प्रोपाइटर रमेश भुजेल। फोन 98560 32475 र 98011 32475।
11: ल, किन हो हाम्री दिदी त छोराको बर्थडेको दिनमा पनि खुसी देखिनुहुन्न त?
12: हेर्न कान्छी, यतिका पाहुना आउनु भएको छ, मलाई त मासु कहाँबाट ल्याउने भनेर पो साह्रै चिन्ता भयो।
11: बजारै भरि फ्रेस हाउस त जहाँबाट ल्याए पनि हुन्छ भो, खेरको चिन्ता लिनु भएको छ यो दिदीले।
13: चिन्ता होइन नि बहिनी, मासु त जहाँ विश्वास त्यहाँबाट मात्र लिनुपर्छ।
11: त्यसो भए विवेक ढुङ्गानाको शुक्ला गण्डकी फ्रेस हाउसमा जानुहोस्, आजकल सबैको पहिलो रोजाई त्यही बनेको छ।
7: शुक्ला गण्डकी फ्रेश हाउस दुलेगौडा तनहु पंचमुनी स्कूल को अगाडि सिकेन्द्र फिस हाउस को आडैमा शाखा पसल दुलेगौडा भित्री बजार सांग्रीला विकास बैंक को पछाडी। यहाँ विवाह व्रतबन्ध पास्नी पिकनिक पार्टी भोज भतेरका लागि आवश्यक खसी र कुखुराका मासु पाइनुका साथै जिउँदो खसी बोका पूजाका लागि चाहिने बोका र लोकल कुखुरा पनि पाइन्छ। साथै ताजा अण्डा ससेज र फ्रेन्च फ्राई चाहिएमा पनि हामीलाई सम्झनुहोस्।
14: प्रोप्राइटर विवेक ढुङ्गाना जानकी ढुङ्गाना मोबाइल 9856066136 र 9151166136।
15: आज पनि भाट अडायो के हो कि तिम्रो पारा राम्रोसँग खाना बनाउन आउँदैन?
16: यी बुढा कुरै नबुझिकन त्यस्तै पड्किने के खाना बनाउनेको बेथा तिमीलाई के थाहा? राम्रोसँग खाना बनाउन त भाँडाकुँडा पनि त गतिम्लो हुनु पर्यो नि। राइस कुकरको हालत यस्तो छ, ग्यास चुलो बिग्रेर पिल पिल मात्र बल्छ, कराएर मात्रै भयो।
15: नरिसौ न त, लु बरु हिँड, कहाँबाट ल्याउने हो?
16: तिमीलाई पड्किने बाहेक अरू केही आउँदैन क्यारे? दुलेगौडाको एसआर ब्रदर्स किचन हाउसबाट ल्याएको सामान साह्रै राम्रो खप्छ अरे, हो त्यही जाने हो।
9: हजुर, हामी कहाँ सम्पूर्ण किचन सामग्री, तामाका भाँडा बर्तनहरू होलसेल मूल्यमा बिक्री गरिनुको साथै पुराना भाँडाकुँडाहरू साटफेर गरिन्छ। आमा समूह, समाज तथा होटलको लागि आवश्यक सामानहरू विशेष छुटमा उपलब्ध गराइन्छ। दुलेगौडा क्षेत्रमा होम डेलिभरीको पनि व्यवस्था छ भने डिसोम र मोबाइलको रिचार्ज कार्ड पनि पाइन्छ।
4: एसआर ब्रदर्स किचन एन्ड गिफ्ट हाउस दुलेगौडा मुक्तिनाथ ब्याङ्कको आडमा, प्रोप्राइटर सञ्जीव श्रेष्ठ 9856063507, कविता श्रेष्ठ सम्पर्क 0564140055 र 9846618817।
17: सुन शुद्धताको प्रतीक, तपाईँको मेहनतको कमाई सही ठाउँमा लगानी होस् भन्ने हामी चाहन्छौ।
18: विगत 15 वर्षदेखि उत्कृष्ट डिजाइन र सुनको शुद्धतामा ग्राहकको मन जित्न सफल
17: ओम प्रोसर आभूषण सुन चाँदी पसल दुलेगौडा भित्री बजार।
9: आकर्षक तथा आधुनिक डिजाइनको घर गहना, विवाहका सेटकै गहना खरिद बिक्री तथा साटफेर गर्नु परेमा हामीलाई सम्झनुहोस्। वर्षौंदेखि विश्वास जित्याएको ओम प्रोसर आभूषण सुन चाँदी पसल शुक्ला गण्डकी 4 दुलेगौडा भित्री बजार, प्रोप्राइटर भोज बहादुर सुनार।
14: मोबाइल 9508535537 र 9806615899।
4: फ्योइतोको थेदिमु रेडियो ढोरबाराही 103.8 MHz।
17: तपाईको घर आँगनमा घन्किने मादलुका तालसँगै वनपाखा मेलापात उकाली ओरालीमा सुसलिने भाकाहरू हाम्रै मौलिकपन बाँसुरीको धुनसँगै मौलिक संस्कृतिको पहिचान जोगाउने क्रममा कार्यक्रम ओम प्रोसन आभूषण लोक सुसली
9: मात्र रेडियो ढोरबाराही 103.8 MHz हरेक दिन दिउँसो 3:15 करिब 4 बजेसम्म प्रायोजक ओम प्रसन्न आभूषण सुन चाँदी पसल दुलेगौडा 4 भित्री बजार, मोबाइल 9508535537।
4: आकर्षक सुन चाँदीको गहना नारीको चाहना।

नमस्ते नमस्कार स्वागत छ कार्यक्रम ओम प्रश्नावसन लोक सुशीलको प्रतीक्षा गरी बस्नु हुने तपाई सम्पूर्ण साथीहरूमाझ म कार्यक्रम प्रस्तुता श्रेया गुरुङ कार्यक्रममा उपस्थित भइसकेकी छु। कार्यक्रममा फेरि पनि एउटा अर्को रमाइलो श्रृंखलाको साथमा भने तपाईँले हामीलाई रेडियो ठोरपा राखी 103.8 मेगाहर्ज मनको आवाज साथै www.radiothorparahi.com.np लगइन गरेर वा हाम्रो पात्र मोबाइल एप मार्फत पनि विश्वभरिकै साथीहरूले हामीलाई सुन्न सक्नुहुनेछ। र श्रोता साथी यस कार्यक्रमलाई प्रायोजक गरिएको प्रश्नावसन सुनचाँदी पसलले पसल दिलेकोडाको भित्री बजारमा रहेको छ। सुनचारी सम्बन्धी थप सेवाहरू चाहिएमा कारोबारहरू पनि गर्नु परेमा त्यसपछि बाज पनि यहाँले कारोबारहरू गर्न सक्नुहुनेछ। र हामी आउने गर्दछौ हप्ताको सातै दिन फरक बार फरक श्रृंखलाको साथमा कार्यक्रममा हरेक दिन यहाँहरूमाझ उपस्थित हुने गर्दछौ भने श्रोता साथी आजको श्रृंखलामा रहेर मंगलबारको दिनमा रहेर गायन कलालाई कार्यक्रममा स्थान दिनेछौ र 0.41 बाटो भएर यहाँहरू आउन सक्नुहुनेछ। कार्यक्रममा आफूलाई सुनाउन मन भएको आफ्नो रुचाएको गीत संगीतहरू सुनाउनको लागि भने कार्यक्रमको पहिलो सांगीतिक कोशीले श्रोमीहरूको लागि एउटा निकै नै सुमधुर रमाइलो भाकालाई राख्नतर्फ तिर लागिरहेको छु। निकै नै चर्चित भाका पनि रहेको छ। त्यसै गरी गीतको बोल रहेको छ छैन र माया पक्कै पनि हाम्रो श्रोता साथीहरूले सुनिराख्नु भएको भाका पनि छ होला। यो मिठो भाका रहेको छ जसमा आवाज रहेको छ प्रकाश तुतराज र मिलिना राईको भने लय र संगीत सजिएको छ प्रकाश तुतराजकोमा। मिठो भाका रहेको छ स्वीकार्नुहोला है त।

0: हजुर सतु साथी छैन र माया यो निकै नै सुमधुर भागालाई पनि कार्यक्रम स्थान दिइसकेको छु भने पके पनि हाम्रो सम्पूर्ण सतु साथीहरूले कार्यक्रममा यो मिठो भागालाई स्वीकार्नु भयो होला र आशा रहेको छ सम्पूर्ण हाम्रो प्यारो प्यारो श्रोता साथीले कार्यक्रमलाई अन्तिमसम्म सुनेर साथ दिनुहुनेछ भन्ने आशा अपेक्षाको साथ यहाँहरू भने आजको श्रृंखलामा जोडिन सक्नुहुनेछ 0 41 44 00 बाटोबाट टेलिफोन लाइन मार्फत हामीलाई कल गर्न सक्नुहुनेछ र आजको श्रृंखलामा यहाँहरूले आफ्नो सुमधुर आवाज हामीलाई सुनाउन सक्नुहुनेछ। यहाँहरूको गायन कलालाई आज हामी कार्यक्रम स्थान दिन्छौ भने श्रोता साथी कल गर्दै गर्नुहोला, कार्यक्रममा पनि सहभागिता जनाउँदै गर्नुहोला भने अहिलेको लागि भने सान नानीको पछौरी हो सुमधुर फाका राखिरहेको छु, जसमा आवाज रहेको छ भगवान भण्डारी राजु परियार र बिमा कुमारी दुराको भने स्वीकार्नुहोला यो रमाइलो भाकालाई। हाई त
1: होइन धेरै पछि लाउ रे भाइ, आगो एउटा दुईवटा त तोरी चुका।

हजुर श्रोत साथी, सान नानीको पछ्यौरी यो निकै नै सुमधुभाकालाई पनि कार्यक्रम स्थान दिइसकेको छु। भगवान भन्जारी, राजु परियार र बिमा कुमारी दुराको आवाजमा सजिएको सुमधुभाका रहेको थियो भने लय र संगीत पनि सजिएको थियो भगवान भन्जारीकोमा। निकै नै रमाइलो अनि सुमधुभाका सँगसँगै श्रोत साथी यहाँहरू पनि आउन सक्नुहुनेछ। 0465 44 00 बाटोको टेलिफोन लाइन भएर कार्यक्रममा आफूलाई सुनाउन मन भएको आफ्नो रोजाइको गीत संगीत सुनाउनको लागि मिठो आवाज कार्यक्रममा यहाँले आज राख्न सक्नुहुनेछ, प्रस्तुत गर्न सक्नुहुनेछ भने श्रोत साथी अहिलेको लागि भने कार्यक्रममा फेरि पनि एउटा अर्को सुमधुर भाकालाई नै राख्न त फतिर लागिरहेको छु, किनकि त्यो बेलाको क्रममा भने हामीसँग श्रोत साथीहरू चाहिँ साथमा हुनुहुन्न, उहाँ कल गर्नु भएको छैन भने कल गर्दै गर्नुहोला, आउँदै गर्नुहोला आफ्नो प्रतिभा राख्नको लागि, मिठा आवाज हामीलाई सुनाउनको लागि भने हामी एकदमै प्रतीक्षामा नै रहेका छौं। र कल गर्दै गर्नुहोला भने अहिलेको लागि भने बुकी फूल भिरेमा यो मिठो भाका राखिरहेको छु, जसमा आवाज रहेको छ टेक बिसी र समीक्षा अधिकारीको भने लय र संगीत सजिएको छ ऋषि खड्काकोमा। स्वीकार्नु होला यो माइलो भाकालाई।

हजुर श्रोता साथै बुकी फुल अफ हिरेमा यो निकै नै सम्बन्ध भाकालाई पनि कार्यक्रममा स्थान दिइसकेको छु भने पके पनि हाम्रो सम्पूर्ण श्रोता साथीहरूले कार्यक्रममा मिठो भाकालाई स्वीकार्नु भयो होला र त्यसै गरी श्रोता साथीहरूको लागि भने कार्यक्रम सम्बन्धी एउटा छोटो मिठो जानकारी यहाँलाई दिनतर्फतिर लागिरहेको छु।

गीत रोप्ने भनेर आएको है म आउँदैन गीत आउनु

हजुर श्रोता साथी, अनि किन सुमधुर फाकालाई पनि कार्यक्रममा स्थान दिइसकेको छु। जाउँ साइली बेनी बजार र गीतको बोल रहेको थियो भने पक्कै पनि सम्पूर्ण श्रोता साथीले स्वीकार्नु भयो होला भन्दै श्रोता साथी अहिलेको लागि भने हामी कार्यक्रमको अन्त्यतर्फ पनि आइसकेका छौँ र कार्यक्रमको हाम्रो निश्चित समय पनि सकिने बेला भइसकेको छ र जाँदा जाँदै कार्यक्रममा नम्बरी सुन होनी म त यो सुमधुर फाकालाई राख्दै आजको श्रृंखलाबाट म कार्यक्रम प्रस्तुता श्रेया गुरुङ यहाँहरू माझबाट विदा हुने आज्ञा माग्दैछु। नमस्ते, नमस्कार, हरिपुर।

0: क्योइतोको थेदिमु रेडियो ढोरबाराही 103.8 मेगाहर्ज।
1: हाम्रो कार्यक्रम अरूको भन्दा राम्रो र विशेष हुनुपर्छ है।
2: सुन्नुहोस् न, ब्यानर बोर्ड र अफसेटको काम त सबै सिग्देल अफसेट प्रेसबाट नै गर्नुपर्छ कि क्या हो? राम्रो मात्र होइन, उत्कृष्ट बन्छ कार्यक्रम।
1: ओके ल डन।
2: हजुर, सिग्देल अफसेट प्रेस, शुक्ला गण्डकी 4 दुलेगौडा, गणपति लघुवित्त रहेको भवनमा।
1: यहाँ फ्लेक्स प्रिन्ट, ब्यानर, होर्डिङ बोर्ड बनाइनुका साथै मायाको चिनो, कप, मेडल र प्रमाण पत्र बनाइन्छ। पत्र पत्रिका, पुस्तक, कार्यालयका कागज पत्रहरू, छाप, भिजिटिङ कार्ड, परिचय पत्र, रजिस्टर, ब्याच, स्पिकर, बिल भरपाई, पासबुक, ब्रोसर, तमसुक र विवाहका कार्ड तथा निमन्त्रण कार्ड वा शिलालेख बनाउनु परेमा हामीलाई सम्झनुहोस्।
2: प्रोपाइटर गोविन्द सिग्देल, फोन 9855-28543 र 9847-00787।
3: स्वास्थ्य क्षेत्रमा सबैको मन जित्न सफल शुक्ला गण्डकीकै पहिलो पोलिक्लिनिक
4: यस दुलेगौडा पोलिक्लिनिकमा यही असर 20 गते तेस्रो शनिबार
3: छाला यौन तथा कुष्ठरोग विशेषज्ञ डाक्टर अनुप पण्डित,
4: पश्चिमाञ्चल क्षेत्रीय अस्पतालका नसा तथा मनोरोग विशेषज्ञ डाक्टर सुभाष बाबु महत,
5: हार्ट जोर्नी नसा तथा बाद रोग विशेषज्ञ डाक्टर टीकाराम पौडेल,
4: वरिष्ठ पेट छाती मुटु सुगर र प्रेसर रोग विशेषज्ञ डाक्टर हरिकृष्ण भण्डारी
3: र भिडियो एक्सरे विशेषज्ञ डाक्टर सुरेन्द्र आचार्य बिरामीहरूको स्वास्थ्य परीक्षणका लागि आउँदै हुनुहुन्छ।
4: साथै यही 21 गते आइतबार वरिष्ठ छाला यौन तथा कुष्ठरोग विशेषज्ञ डाक्टर सुरेन्द्र सापकोटा,
5: समयमै स्वास्थ्य उपचार र परामर्श लिई स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
3: यस दुलेगौडा पोलिक्लिनिकमा नाक कान र घाँटीको विशेषज्ञ सेवा, सुगर, प्रेसर, थाइराइड, पाइल्स, फिस्टुला र फिसरका साथै हाइड्रोसिल, हर्निया र पिसाब सम्बन्धी समस्याको दैनिक विशेषज्ञहरूबाट उपचार गरिन्छ।
5: साथै किशोर किशोरीहरूलाई परिवार योजना सम्बन्धी निशुल्क परामर्श समेत दिइन्छ।
6: थप जानकारीको लागि सम्पर्क दुलेगौडा पोलिक्लिनिक प्राली, फोन 065-414-129 र 9855-31053।
7: हामीले खोजे जस्तो क्वालिटीको सामान त यहाँ पो रहेछ है अस्मी।
8: ओके, यो झुम्का हेर न है, झन् कस्तो राम्रो। जयसवाल कस्मेटिक हुँदा हुँदै अन्त डुलेर दुःख मात्रै पाइयो।
7: ल ल, फटाफट रोज, हामीले पर्सनल युज गर्ने अनि पसलको लागि पनि यहीँबाट लैजानु पर्छ है। होलसेलमा समेत पाइने रहेछ।
8: हो त है, सामान लिन टाढा किन जानु पर्यो र?
9: हाम्रा सेवाहरू विगतदेखि होलसेल सेवा दिइरहेको दुलेगौडाको सबैभन्दा पुरानो होलसेल पसल,
10: कस्मेटिक पार्लर तथा खेलौनाहरूको होलसेल विक्रेता।
3: ग्राहकको चाहना नै हाम्रो सन्तुष्टि। जयसवाल कस्मेटिक पसल, दुलेगौडा भित्री बजार।
9: हामी कहाँ कस्मेटिक तथा पार्लरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुका साथै होलसेल तथा खुद्रा मूल्यमा बिक्री गरिन्छ।
3: प्रोपाइटर निरञ्जन प्रसाद जयसवाल, फोन 9841-61220।
11: कहाँ जाने?
12: सिधै मयम चिसापानीबाट काठमाडौँ, काठमाडौँबाट मयम चिसापानी,
11: अनि बीचमा नझर्ने।
12: अब त हरेक दिन बिहान 8 बजे काठमाडौँ बस पार्कको लोत्सी महलबाट मयम चिसा पानी र यताबाट बिहान 8 बजे काठमाडौँका लागि माइक्रो छुट्छ नि।
11: के हो र, यस्तो सुविधा पनि आइसक्यो? ल जाम जाम।
3: हजुर, माइक्रोको सुविधाका लागि सम्पर्क काठमाडौँमा होटल टाइटनिक, प्रोपाइटर रामचन्द्र महत, 9841-16878 र दुलेगौडा ढोरफिर्दी छाब्दी देउराली साँखी हुँदै मग्याम चिसा पानीका लागि संयोग कटेज लज एन्ड रेस्टुरेन्ट, प्रोपाइटर हरिचन्द्र महत, 9235-52663।
0: पसल सरेको सूचना। शुक्ला गण्डकी 4 दुलेगौडामा विगत 28 वर्षदेखि सञ्चालनमा रहेको ओम एम आभूषण उद्योग पहिला भएको ठाउँबाट अहिले भीमसेन मन्दिर दुलेगौडाबाट भित्र गल्ली अजम्बरी इन्टरप्राइजेस नजिकै थप सेवा सुविधाको साथ सरेको सम्पूर्णमा जानकारी गराउँदछौ। प्रोपाइटर मीन बहादुर सुनार, 9253-59-1922, 9508 र 9460-69-2046।
3: पद्मश्री हस्पिटल एन्ड अलाइड साइन्सेस न्युरोड पोखरामा अब सबै प्रकारका उपचार सेवा सम्भव छ।
13: बाल रोग विशेषज्ञ डाक्टर विनोद तुलाचन, प्राध्यापक डाक्टर वन्दना श्रेष्ठ,
3: प्रसूति तथा स्त्री रोग विशेषज्ञ प्राध्यापक डाक्टर डेला सिंह जोशी, डाक्टर चुम्बाया पुन,
13: फिजिसियन तथा पेट कलेजो रोग विशेषज्ञ डाक्टर विकास अधिकारी, डाक्टर शंकर बराल,
3: हाड जोड्ने तथा नशा रोग विशेषज्ञ डाक्टर यज्ञमान साक्य, उप प्राध्यापक डाक्टर पविन थापा र हाड जोड्ने नशा रोग विशेषज्ञ तथा आर्थोस्कोपी सर्जन उप प्राध्यापक डाक्टर सुभाष गुरुङ,
13: मुटु रोग विशेषज्ञ डाक्टर तेज बहादुर गुरुङ, क्यान्सर रोग विशेषज्ञ डाक्टर ऋषि सेचन,
3: युरोलोजिस्ट तथा मृगौला प्रत्यारोपण सर्जन सह प्राध्यापक डाक्टर प्रकाश छेत्री, डाक्टर जुजुराज श्रेष्ठ,
13: नाक कान घाँटी तथा थाइरोइड सर्जन सह प्राध्यापक डाक्टर विकास गुरुङ, छाला विज्ञान भेनेरोलोजी र कुष्ठ रोग विशेषज्ञ डाक्टर अस्मिता वाग्ले,
3: रेडियोलोजिस्ट प्राध्यापक डाक्टर मनिष किरण श्रेष्ठ, डाक्टर सुमिरन श्रेष्ठ,
13: एन्थेरियोलोजिस्ट डाक्टर भूपेन्द्र कुमार तुलाचन, प्लास्टिक एन्ड कस्मेटिक सर्जन उप प्राध्यापक डाक्टर पियुष गिरी,
3: एनेस्थेसियोलोजिस्ट उप प्राध्यापक डाक्टर साल गुरुङ, डाक्टर सुस्मिता गुरुङ,
13: जनरल सर्जन प्राध्यापक डाक्टर नरेन्द्र विक्रम गुरुङ, सह प्राध्यापक डाक्टर देवेन्द्र श्रेष्ठ,
3: फिजिसियन डाक्टर अनमोल पौडेल र मनोचिकित्सक डाक्टर मानकाजी थापा मगर।
14: वार्ड आईसीयू एनआईसीयू जनरल एन्ड ल्याप्रोस्कोपी सर्जरी सेवा, पोस्ट अप सेवा, फिजियोथेरापी, इन्डोस्कोपी, क्लोनोस्कोपी, इको, टीएमटी, हल्चर, पीएफटी, युरोफ्लोमेट्री, डायलिसिस सेवा र 24 घण्टा इमर्जेन्सी सेवा साथै अन्य विशेषज्ञ डाक्टरहरूद्वारा सेवा प्रदान गरिएको जानकारी गराउँदछौ।
15: 24 घण्टा प्याथोलोजी सेवा उपलब्ध छ। विस्तृत जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलआई साइन्सेस प्राली, पोखरा 9 न्यू रोड, फोन 061-590-162-590-163।
16: दिस इज रेडियो ढोरबाराही 103.8 मेगाहर्ज। स्टुडियो टाइमचेक
17: अहिले दिउँसोको 4 बज्यो। टाइम चेक को साथ में बनकेवा कालिका सुन चाँदी पसल, दुलेगौड़ा हेल्प चोक आफ्नै भवन में छापा वाला सुन का आधुनिक डिजाइन का तैयारी कर गहना र राशि अनुसार का पत्थर पाइन्छ। अर्डर अनुसार का गहना तैयार गर्नुको साथै पुरानो गर गहना नया गहना संग साटफेर पनि गरिन्छ। प्रोपाइटर बाजुराम सुनार, विनोद सुनार, मोबाइल 98165-95301।
18: जिंदगी का हर एक क्षण आफैमा विशेष हुन्छन् र ती क्षणहरूलाई अझ विशेष बनाउँछ संगीतले।
19: So let's make our every moment to the rock moment. Grab your radio set and set it into 103.8 MHz program Zindagi Rocks every Sunday to Friday only on Radio Dhorbarahi 103.8 MHz.
20: हेलो दर्शन, नमस्ते, नमस्कार, स्वागत छ सम्पूर्ण श्रोता साथीलाई। तपाईँ यति बेला सुन्दै हुनुहुन्छ रेडियो ढोरबाराही 103.8 मेगाहर्ज अन्तर्मनको आवाज हुने प्रोग्राम रहेको छ जिन्दगी रक्स। र अनि आज चाहिँ हामी तपाईँहरूको माझमा प्रोग्राम लिएर चाहिँ टुस्टी क्यापिसलमा रहेर चाहिँ यिनै नेपाली लिटी संघले कार्यक्रम सन्देह लिनेछ। हामी श्रोता साथीहरू चाहिँ सुनेर भरपूरमा नजर लिन सक्नुहुनेछ भने हामी चाहिँ ठिक 4 बजेदेखि 5 बजेको 1 घण्टाको समय भरको लागि चाहिँ उपस्थित हुने गर्दछौ। र प्रोग्राम लिएर म चाहिँ लक्ष्मी सुनाउ रहन्छु अब 1 घण्टाको समय भरको लागि। अहिलेको लागि भने चाहिँ धेरै कुराकानी नगरिकन फेरि पनि कार्यक्रम चाहिँ सँगै सन्देह लिनेछ भने घर कहाँ पर्यो बोलको गीतलाई चाहिँ कार्यक्रम सन्देह लिनेछु। र अहिलेको लागि भने चाहिँ यो गीत छाड्दैछु। अस्ति गर्नुहोस् है त

हजुर, यो सँग पनि कार्यक्रम सुनिसकेको छौँ। पक्कै पनि हाम्रो श्रोता साथीहरूले पक्कै पनि सुनेर मनोरञ्जन लिनुभएको छ भन्ने आशा रह्यो। र यसरी नै आज चाहिँ हामी तपाईँको माझमा टुस्ट्री गाविसमा रहेर यिनीहरूले त्यसँग लिने कार्यक्रम सुन दिइरहेको छ। पक्कै पनि सुनेर भरपूर मनोरञ्जन लिनुभएको छ भने आशाको साथमा अहिलेको लागि भने चाहिँ कार्यक्रममा फेरि पनि सँगलाई स्थान दिने नै छ। र अहिलेको लागि भने चाहिँ फेरि पनि तपाईँहरूको माझमा सँगलाई स्थान दिने छु भने एकदेव लिम्बू चमेली बोलको हिजो कार्यक्रम स्थान दिँदैछु। स्वीकार्नुहोस्

माया

0: हजुर चमेली चमेली बोलको गीतलाई पनि कार्यक्रम सन्दिसकेको छ. पकवानी तपाईँले चुस पनि राख्नु भएको छ भन्ने आशा र यो रहेछ भने हामी चाहिँ तपाईँको माझमा यिनै कृषिका एपिसोडमा चाहिँ यिनै लेटेस्टसँगलाई नै कार्यक्रम सन्दिने नै छौँ पनि दिइराखेको पनि छौँ भन्ने आशाको साथमा अहिलेको लागि भने चाहिँ फेरि पनि कार्यक्रम सँगलाई सन्दिने नै छौँ. अहिलेको लागि भने चाहिँ त्रिसना गुरुङको हिमाली भेगमा बोलको गीत चाहिँ कार्यक्रम सन्दिने छु र गीत सँगसँगै चाहिँ हामी छोटो विश्राममा जाने नै छौँ. त्यति बेलाको समय अवधि भरको लागि भने चाहिँ हामी सँगै रहनु होला है त.
1: धेरै माग्न आएको हजुर
2: छोरी त दिने हो.

0: फ्योइतोको थेदिमु रेडियो ढोरबाराही 103.8 मेगाहर्ज।
1: आहा, कति स्वादिष्ट मासु हो। यत्रो पार्टी गर्दा पनि घरमै पालेको खसी काटी छन् कि क्या हो।
2: दिदी पनि नमजाल झुक्किनु भएछ नि। हुन त मैले पनि त्यही सोचेको थिएँ, तर यो मासु त शुक्ला सिटी फ्रेस हाउसबाट ल्याएको रहेछ नि।
0: हजुर, हामी कहाँ विवाह, भोज, पिकनिक, व्रतबन्ध, पार्टीको लागि आवश्यक लोकल खसी, कुखुराको मासु, अन्डा, ससेज, फ्रोजन मोमो, किमा र फ्रेन्च फ्राई होलसेल तथा खुद्रा बिक्री गरिन्छ। अन्य फ्रेस हाउसको तुलनामा यहाँ गुणस्तर, सफा र शुद्ध मासु पाइन्छ। साथै होम डेलिभरी पनि गरिन्छ। छोटो समयमा नै धेरै ग्राहकको रोजाइमा पर्न सफल शुक्ला सिटी फ्रेस हाउस, दुलेगौडा। प्रोप्राइटर तीर्थराज गर्तौला। फोन 0658 590 065, मोबाइल 98166343372।
3: आहा, घर त साह्रै चित्त बुझ्दो भयो होइन बुढी। अब किचनको लागि पनि सामान गजबकै ल्याउनु पर्यो। बरु कहाँ जाने होला त?
4: आ बुढा, केलाई चिन्ता लिनु छ र? ओल्लो घर पल्लो घरतिर सबैले सोभी गिफ्ट एन्ड किचन कर्नरकै सामान ल्याएका रहेछन्। मलाई पनि त्यहाँको भाँडाकुँडा चाहिँ साह्रै मन पर्यो। हामी पनि त्यतै जाम।
5: हजुर, हामी कहाँ स्वदेश तथा विदेशबाट आयात गरिएका किचन तथा गिफ्टका गुणस्तरीय सामानहरू सुपथ मूल्यमा पाइन्छ। साथै समाज, क्लब तथा आमा समूहलाई आवश्यक भाँडाकुँडाहरू खरिदमा विशेष छुट दिइन्छ भने पसलदेखि 3 किलोमिटर दूरीसम्म होम डेलिभरी समेत गरिन्छ।
6: सम्पर्क सोभी गिफ्ट एन्ड किचन कर्नर, दुलेगौडा, युनिक डिपार्टमेन्टको 2 घर तल, प्रोप्राइटर जीके श्रेष्ठ गणेश पार्वती श्रेष्ठ। फोन नम्बर 0654142034 र 98171556606।
7: सूचना एस तनहु सेवा हस्पिटल दुलेगौड़ा पीपी चोकमा यही जेठ 20 गते शनिवार
8: पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा कार्यरत पेट, मुटु, छाती, सुगर तथा थाइराइड रोग विशेषज्ञ डाक्टर कृष्णराज अधिकारी,
7: हाड जोड्नी तथा नसा रोग विशेषज्ञ डाक्टर मेघराज लामिछाने,
8: पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा कार्यरत एनोमली स्क्यान, थाइराइड सहित भिडियो एक्सरे विशेषज्ञ डाक्टर सन्तोष बराल,
7: वरिष्ठ मानसिक तथा नसा रोग विशेषज्ञ डाक्टर सुभाष विजय महत, छाला, यौन, कुष्ठ रोग, एलर्जी तथा सौन्दर्य विशेषज्ञ डाक्टर जे महर्जन,
8: फ्यामिली फिजिसियन एन्ड इमर्जेन्सी मेडिसिन डाक्टर रवि बहादुर गुरुङ,
7: नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर साजन बराल,
8: हाड जोड्नी तथा नसा रोग विशेषज्ञ डाक्टर अनिल बिक,
9: वरिष्ठ बाल तथा नवजात शिशु रोग विशेषज्ञ बिहान 8:30 देखि 9:30 सम्म, दिउँसो 3 बजे देखि 4 बजे डाक्टर अमन कुमार झा,
7: वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर सुदीप गुरुङ,
9: वरिष्ठ फिजियोथेरापी परामर्श तथा दैनिक उपचार डाक्टर सुसन कालु र स्नेहा मन्दर,
7: बिरामीहरूको स्वास्थ्य परीक्षण र उपचारका लागि आउनुहुने भएकाले सम्बन्धित रोगका बिरामीहरूले समयमै स्वास्थ्य उपचार गराई स्वास्थ्य लाभ लिनुहोला।
8: साथै दैनिक भिडियो एक्सरे सहित 24 घण्टा डाक्टर रूपेश कुमार यादवद्वारा उपचार एवं परामर्श र फार्मेसी सेवा समेत उपलब्ध रहेको सहर्ष जानकारी गराइन्छ।
7: तनहु सेवा हस्पिटल दुलेगौडा, फोन नम्बर 0658 414 377, मोबाइल 98560443343।
10: भर्ना खुल्यो।
11: गण्डकी प्रदेशमा नै उत्कृष्ट नतिजा ल्याउन सफल त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त भानुभक्त बहुमुखी क्याम्पस बेल चौतारामा शैक्षिक सत्र 2083/84 लागि मानविकी शिक्षा र व्यवस्थापन संकायमा स्नातक तह प्रथम वर्षमा अंग्रेजी र नेपाली दुवै माध्यममा भर्ना खुल्यो।
10: समयमै भर्ना भई आफ्नो सिट सुरक्षित गर्नुहोस्।
11: हाम्रा विशेषताहरू वर्षौंदेखि गण्डकी प्रदेशमा नै उत्कृष्ट नतिजा ल्याउन सफल जनस्तरबाट सञ्चालित न्यून शुल्कमा पढाइ हुने सामुदायिक क्याम्पस,
10: दक्ष र अनुभवी प्राध्यापकहरूबाट अध्यापन गराइने
11: शुक्ला गण्डकी भीमाद म्याग्दे रिसिङ घिरिङ र हरिनाश गाउँपालिका भित्रका विद्यालय टपरलाई मासिक शिक्षण शुल्कमा 100% र द्वितीय हुनेलाई 50% छात्रवृत्तिको व्यवस्था,
10: कक्षा 12 मा 3.6 वा 100 भन्दा माथिको जीपीए प्राप्त गर्ने विद्यार्थीहरूलाई मासिक शिक्षण शुल्कमा 100% छात्रवृत्तिको व्यवस्था,
11: 3.4 देखि 3.59 सम्म जीपीए प्राप्त गर्ने विद्यार्थी विद्यार्थीलाई मासिक शिक्षण शुल्कमा 50% छात्रवृत्तिको व्यवस्था।
12: पहिला भर्ना हुन आउने 15 जना विद्यार्थीहरूलाई भर्ना शुल्कमा ₹4,000 छुटको व्यवस्था।
11: साथै UGC प्रदेश सरकार नगर र क्याम्पसको छात्रवृत्तिको व्यवस्था
12: र बिहानी सत्रमा कक्षा सञ्चालन हुने।
11: विस्तृत जानकारीका लागि भानुभक्त बहुमुखी क्याम्पस शुक्ला गण्डकी 5 बेल चौतारा तनहु फोन 0635712440।
13: आस्था अनि भरोसा घर निर्माणको विश्वासिलो आधार अनयारा कन्स्ट्रक्सन एन्ड ट्रेड प्राली गाछेपानी।
5: हजुर, घर निर्माण, बाटो, नाला, सामुदायिक भवन, विद्यालय आदि निर्माणको लागि हामीलाई सम्झनुहोस्। सोलिड ब्लक सहित विभिन्न किसिमका ब्लक, इट्टा, ढुङ्गा, गिटी, बालुवा, चोकर सुपथ मूल्यमा पाइन्छ।
13: सम्पर्क अनयारा कन्स्ट्रक्सन एन्ड ट्रेड प्राली, शुक्ला गण्डकी 2 गाछेपानी, नयाँ पुल र चेवनधामबाट जान सकिने। प्रोप्राइटर लालबहादुर गोले र शेरजङ गुरुङ। मोबाइल 9510884161 र सिजन गुरुङ 9705440900।
14: चरक मेमोरियल हॉस्पिटल कर्मचारी संचय कोष द्वारा सूचीकृत अस्पताल।
15: यस चरक मेमोरियल हॉस्पिटल मा कर्मचारी संचय कोष का संचयकर्तालाई ₹1,00,000 सम्मको उपचार सहुलियत, कर्मचारी सामाजिक सुरक्षा योजना, स्वास्थ्य योजना अन्तर्गत वार्षिक ₹1,00,000 बराबर को स्वास्थ्य सेवा प्रदान गरिदै आएको छ।
14: घातक रोग जस्तै मुटु रोग, मुटुको शल्यक्रिया, क्यान्सर, मृगौला रोग, डायलिसिस, मस्तिष्क को रक्तस्राव आदि रोगको उपचारको लागि ₹10,00,000 सम्मको उपचार खर्च सहुलियत प्रदान गरिन्छ।
15: सेवा लिने क्रममा चाहिने जानकारी
14: संचय कोषमा दर्ता गर्दा राखेको नाम, उमेर, जन्ममिति र कोषको नम्बर।
15: भर्ना बिरामीको लागि मात्र यो सहुलियत सेवा उपलब्ध गराइएको छ।
14: साबिकका संचयकर्ता तथा उनका श्रीमान श्रीमतीको लागि मात्र यो सेवा उपलब्ध छ।
15: विस्तृत जानकारीका लागि चरक मेमोरियल हस्पिटल, नागढुङ्गा, पोखरा, फोन 0165524395524945877।
16: सुवर्ण अवसर।
17: अब दुलेगौडा स्थित महर्षि आयुर्वेद फर्मामा आयुर्वेद डाक्टर विवस बास्तोला द्वारा आयुर्वेद मौलिक पद्धतिबाट विभिन्न रोगहरूको सफल उपचार।
16: आयुर्वेद औषधि, आयुर्वेद थेरापी एवं अनुभवी आयुर्वेद डाक्टर द्वारा उपचार हुने रोगहरू,
18: पेट सम्बन्धी समस्याहरू, ग्यास्ट्रिक, वायुगोला, कब्जियत, अरुची, पेट दुख्ने, पोल्ने, अमिलो पानी आउने जस्ता समस्या,
16: पाइल्स, फिसर, फिस्टुला, बेरो फर्कने र PNS को सफल उपचार,
18: फिनास, नाकको एलर्जी, नाकमा मासु पलाएको,
16: मृगौलाको पत्थरी, पिसाब पोल्ने, प्रोस्टेट सम्बन्धी समस्या,
18: स्त्री तथा प्रसूति रोग, महिनावारी गडबडी, सेतो पानी बग्ने, निसन्तान तथा यौन दुर्बलता, PCOD,
16: नसा तथा बाथ सम्बन्धी रोगहरू, ढाड कम्मरको दुखाई, घुँडा खिएको तथा अन्य सम्पूर्ण नसा रोग,
18: जन्डिस, टाउको दुख्ने, अनिन्द्रा, हात खुट्टा गल्ने, पोल्ने र झमझम गर्ने,
16: साथै पुराना निको नभएको घाउ, छाला सम्बन्धी रोगहरू, एलर्जी, धुपी, दाँत जस्ता दीर्घ रोगको सफल उपचार।
17: उपचार हुने स्थान महर्षि आयुर्वेद फर्मा दुलेगौडा। पुनश्च महर्षि आयुर्वेद फर्मा पहिले भएको स्थानबाट केही माथि दुलेगौडा बस पार्क नजिकै रिडी कुमारी स्टोर सँगैको सटरमा थप नयाँ व्यवस्थापनको साथमा सरेको सहर्ष जानकारी गराइन्छ।
19: ए बुढी, तिमीले भने जस्तै घर बन्यो, हेर त खुसी त छौ नि।
20: घर मात्रै बनाएर हुन्छ? त्यो भन्दा ठुलो कुरा त साज सजा हो नि। सुन्नुहोस् त, पोखरातिर गएर राम्रा राम्रा फुलका बिरुवा र गमलाहरू ल्याउन पाए बल्ल मैले सोचे जस्तै हुन्छ।
19: तिमी पनि यसो बुझ्ने गर न, फुल, गमला, सजावटको सामग्री लिन पोखरा नै किन जानु पर्छ र? हाम्रै दुलेगौडा बजारको हेल्प चोकमा खुलेको द भिलेज गार्डनमा जाउ न, तिमीले जे जे खोज्यौ त्यही त्यही पाइहाल्छौ।
20: ए हो र, तल्लो घरको दिदीको घरलाई पनि चाहिएको छ भन्दै हुनुहुन्थ्यो, हामी आजै जान्छौ।
17: हजुर, घर भित्र होस् या बाहिर गार्डन वा बारदेली, सबैतिर लगाउन मिल्ने आकर्षक बिरुवा, गमला, बगैंचामा प्रयोग हुने सामान र बिरुवाका लागि आवश्यक मल र औषधि चाहिएमा हामीलाई सम्झनुहोस्।
21: पञ्चनन्दन कृषि उद्योग प्रालीद्वारा सञ्चालित द भिलेज गार्डन,
1: शुक्ल गण्डकी 4 हेल्प पोस्ट लाइन दुलेगौड़ा।
21: प्रोपाइटर रबिन थापा, सम्पर्क 9856033398 र 9645610950।
22: दिस इज रेडियो ढोर बाराही 103.8 मेगाहर्ट्ज।
23: हजुर, केही दिनको विश्राम लगाउँदै फेरि पनि स्वागत छ सम्पूर्ण श्रोता साथीलाई। तपाईँ त्यतिलाई सुन्दै हुनुहुन्छ रेडियो ढोरबाराही 103.8 मेगाहर्ज अन्तर्मनको आवाज भन्ने। आज चाहिँ हामी तपाईँहरूको माझमा टुस्टिक एपिसोडमा रहेर यिनै लेटेस्ट संकलन कार्यक्रम स्थान दिइरहेको छ भने पक्कै पनि हाम्रो श्रोता साथीहरूले सुनिराख्नु भएको छ र सुनेर भरपूर मनोरञ्जन पनि लिइराख्नु भएको छ भन्ने आशा रह्यो। र अहिलेको लागि भने सोही कार्यक्रममा फेरि पनि ढिला नगरिकन सोही संघलाई स्थान दिने नै छौ भने हाँसी हाँसी लजाउने बोलको यो गीतलाई चाहिँ कार्यक्रममा स्थान दिने नै छौ। अहिलेको लागि भने चाहिँ गीत छाड्दैछु, स्वीकार्नुहोस् है त।

हजुर, हाँसी हाँसी लजाउने भोलको गीतलाई पनि कार्यक्रम स्थान दिइसकेको छ। भगवान् हाम्रो श्रोता साथीले चाहिँ सुनिराख्नु भएको छ र सुनेर भरपूर मनोरञ्जन पनि लिनु रहेको छ भन्ने अब आशा रह्यो। र अहिलेको लागि भने चाहिँ हाम्रो प्रोग्रामको छोटो विस्तृत जानकारी पनि तपाईँहरूको माझमा राख्न चाहे। हामी चाहिँ सन्डेको एपिसोडमा रहेर सदाभरको गीतहरूलाई कार्यक्रम स्थान दिन्छौँ भने मन्डेको एपिसोडमा चाहिँ बिहानको सँगै कार्यक्रम स्थान दिन्छौँ। त्यसै गरी ट्युस्डेको एपिसोडमा चाहिँ लेटेस्ट सङ्गलाई भने वेडनेसडेको एपिसोडमा चाहिँ रकसँग कार्यक्रम स्थान दिन्छौँ। त्यसै गरी थर्सडेको एपिसोडमा चाहिँ ऱ्याप एण्ड रिमिक्स सङ्गलाई भने फ्राइडेको एपिसोडमा चाहिँ नेपाली अकोस्टिक अनप्लग म्यासअप र कभर सङ्गलाई कार्यक्रम सुनिदिन्छौँ। यसरी हामी हप्ताको छ दिन फरक फरक श्रृङ्खलाको साथमा चाहिँ उपस्थित हुने गर्दछौँ भने हामी श्रोता साथीहरू चाहिँ सुनेर भरपूर मनोरञ्जन लिन सक्नुहुनेछ भन्ने आशाको साथमा अहिलेको लागि भने चाहिँ फेरि पनि कार्यक्रममा चाहिँ सङ्गलाई स्थान दिने नै छु। वाङनिङ शेर्पाको चाहिँ जुन नहेरी बोलको गीत चाहिँ कार्यक्रम स्थान दिने छु। जुन नहेरी तिमीलाई हेरौँला बोलको गीतलाई भने हाम्रो श्रोता साथीहरूले चाहिँ सुनेर मनोरञ्जन लिँदै गर्नुहोस् है त।

हजुर, जुन हेरिपोलको एकदमै कार्यक्रम सन्देश सकेको सफा पनि सुनिराख्नु भएको छ भन्ने आशा रह्यो भने अहिलेको लागि कार्यक्रममा फेरि पनि नेक सङ्गलाइसु साजन राज वैद्यको जुनी बोलको गीत चाहिँ कार्यक्रम सन्देन रहेछौँ। यो गीत सार्दै हामी छोटो विश्वमा जाने रहेछौँ। त्यति बेलाको समय अवधिभरको लागि पनि चाहिँ हामीहरूसँगै रहनुहोला है त।

0: चियोइतोको थेदीमू रेडियो ढोरबाराही 103.8 मेगाहर्ज।
1: बीबीएस मा नेपाल टप गर्ने अञ्जना राई, जिल्ला टप गर्ने विष्णुमाया मल्ल र कलेज टप गर्ने विद्या श्रेष्ठ जस्तै उच्च शैक्षिक सफलता हासिल गर्ने पालो अब तपाईँको।
2: कक्षा 12 उत्तीर्ण हुन सफल, सम्पूर्णलाई हार्दिक बधाई सहित यस गण्डकी मल्टिपल कलेज भुरुङ्गेमा नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराइन्छ।
1: बीबीएस प्रथम वर्ष 2081 र दोस्रो वर्ष 2082 निरन्तर नेपाल टप नतिजा प्राप्त गरेको यस कलेजमा सीमित का लागि भर्ना खुल्यो। आजै भर्ना भई आफ्नो सिट सुरक्षित गर्नुहोस्। साथै पहिला भर्ना हुन आउने विद्यार्थीहरूलाई प्राप्त जीपीएको आधारमा विशेष छुटको व्यवस्था रहेको छ।
2: छुटका दायराहरू:
1: कक्षा 12 परीक्षामा 3.6 जीपीए वा सो भन्दा बढी जीपीए प्राप्त गरी उत्तीर्ण विद्यार्थीलाई भर्नामा 100% छुट।
2: 3.4 जीपीए वा सो भन्दा बढी जीपीए प्राप्त गरेका विद्यार्थीलाई 80% छुट।
1: र 2.5 जीपीए वा सो भन्दा बढी जीपीए प्राप्त गर्ने विद्यार्थीलाई 60% छुटको व्यवस्था गरिएको छ।
2: थप जानकारीका लागि सम्पर्क 0625714479, मोबाइल 9856062265 र 9648064145।
3: सधैँझैं यही आउँदो असार 20 गते शनिबार एस वीरेन्द्र स्वास्थ्य क्लिनिक दुलेगौड़ामा
4: हरियो खर्क अस्पताल पोखरामा कार्यरत वरिष्ठ नाक कान घाँटी तथा थाइरोइड रोग विशेषज्ञ डाक्टर डीबी लामिसाने आउनुहुने भएकाले कानबाट पिप आउने, दुख्ने, कान कम सुन्ने, सुद्धा रिङ्गट लाग्ने, कान वरिपरि घाउ खटिरा, नाकको एलर्जी, नाक तालिने, नाकभित्र मासु पलाएको, नाकबाट रगत बग्ने, पिनासको समस्या, घाँटीको एलर्जी, टन्सिलको संक्रमण, मुख भित्रको घाउ खटिरा, थाइरोइड ग्रन्थि सुनिने, गिर्खा वा मासु पलाउने जस्ता समस्याहरूको उपचार तथा परामर्श र नाक कान घाँटीको इन्डोस्कोपी सँगै मेसिनद्वारा सफा पनि गरिन्छ।
1: साथै नेपाल आर्मी अस्पताल फुलबारीमा कार्यरत वरिष्ठ हाड जोड्नी तथा नसा रोग विशेषज्ञ डाक्टर राजेन्द्र कार्की,
5: प्रत्येक दिन सिनियर कन्सल्टेन्ट रेडियोलोजिस्ट डाक्टर सुरेन्द्र आचार्यबाट पेट छाती सहित सम्पूर्ण अङ्गको भिडियो एक्सरे एनोमली स्क्यान गरिनुका साथै इसिजी, यूएससी तथा गुणस्तरीय ल्याब सेवा दिइन्छ।
6: वीरेन्द्र स्वास्थ्य क्लिनिक शुक्ला गण्डकी 4 दुलेगौड़ा, सम्पर्क 0625414233
1: र 9678168।
7: अब हाम्रो उत्पादन हामीले नै प्रयोग गरौं। बेलचौतारामा आइतबारे हाट बजार सहित सातै दिन बिक्री वितरण हुने अर्ग्यानिक कृषि उपज खरिद बिक्री गरेर सहयोग पुर्याउ।
1: शुक्ला गण्डकी नगरपालिकाको समन्वयमा श्री खैरनीटार महिला विकास बहुद्देश्य सहकारी संस्थाले स्थानीय कृषि उत्पादनको खरिद बिक्री गर्न प्रत्येक आइतबार हाट बजार सञ्चालन गर्दै आएको सहर्ष जानकारी गराउँदछौ। साथै हप्ताको सातै दिन बिहान 7 बजेदेखि 11 बजेसम्म र बेलुका 4 बजेदेखि 7 बजेसम्म स्थानीय कृषि उपजको बिक्री गरिने भएको हुँदा नगर क्षेत्रभित्र उत्पादित वस्तुको खरिद गर्नुका साथै तपाईँको गाउँमा कृषि एम्बुलेन्स आउँदा अर्ग्यानिक कृषि उत्पादन बिक्री गरेर सहयोग गरिदिनु हुन हार्दिक अनुरोध गर्दछौ।
7: नोट: प्रत्येक आइतबार आफ्नो उत्पादन आफैले बिक्री गर्न पाइने व्यवस्था छ। हाट बजारमा आऊ, ताजा विषादी रहित स्वच्छ अर्ग्यानिक उत्पादन उपभोगको बानी बसालौ।
1: अनुरोधक श्री खैरनीटार महिला विकास बहुद्देश्य सहकारी संस्था लिमिटेड खैरनीटार।

0: मेटल स्टील फन पर्क का सबै सामान चाहिनी कति मजा एकै ठाउँमा तार जालिनी पाइनी।
1: हजुर, सबै सामान पाइने एउटै ठाउँ ओम भगवती मेटल एन्ड स्टील उद्योग।
2: हामी कहाँ सटर, च्यानल गेट, ट्रस निर्माण, ट्याङ्की स्ट्याण्ड, फलाम र स्टील का रेलिङ, घर निर्माणका लागि आवश्यक पर्ने ग्रिल, स्टील का सम्पूर्ण सामानहरू, खेलौना, कुर्सी, टेबल, बेन्च लगायत फाइबर ग्यासबाट उत्पादित फन पार्क एवं बाल बालिकाका लागि आवश्यक पर्ने सामानहरू उपलब्ध छन्।
1: साथै शुक्ला गण्डकीमै पहिलो पटक कृषि फार्म तारबार, घर जग्गा, विद्यालय, संघ संस्था तारबार गरी संरक्षणका लागि अत्यन्तै उपयोगी विभिन्न साइजका जीआई जाली सुपथ मूल्यमा उपलब्ध गराइन्छ।
2: प्रोप्राइटर ओमकार नागिला, सम्पर्क 9856060113, 9860629794।
3: अफिसबाट अमित सरको फोन।
4: हस् म पछि कल ब्याक गर्छु। ओहो सरी भगवान, आज पनि ढिला भयो।
5: यो मिठो सुगन्धले मेरो मन एकदमै शान्त हुन्छ प्रभु। आफ्नो सबै अलमल भरेर प्रभुसँगको यो आत्मीय क्षणले म एकदमै आनन्दित महसुस गर्छु।
6: मंगलदीप अगरबत्ती, सूर्य नेपालद्वारा वितरित एक उत्कृष्ट उत्पादन।
7: आधिकारिक विक्रेता थापा सप्लायर, शुक्ला गण्डकी साथ सेरा, प्रोप्राइटर राजबहादुर थापा, मोबाइल 9856020279।
8: दाई पहिला यो मोबाइल हेरिदिनुहोस् न, के भयो भयो? फोटो भिडियो नम्बर सबै यसमै थियो, एक्कासी बिग्रियो।
9: खै दिनुहोस् त। ए ए, चिन्ता नगर्नुहोस्, तपाईँ द एप्पल अफ नोकिया सर्भिस सेन्टरमा हुनुहुन्छ।
8: अनि बन्छ त दाई?
9: यहाँ सबै प्रकारका मोबाइल फोनहरू मर्मत गरिन्छ। अनि सुन्नुहोस् त,
10: द एप्पल सप नोकिया सर्भिस सेन्टर, दुलेगौडा बस्तीसौनीको ठिक पारिपट्टि,
11: सबै ब्रान्डका मोबाइल बिक्री, साटफेट र एसोसरी सामानहरू उपलब्ध छन्।
12: नोट, नयाँ आइफोन खरिद गर्नु परेमा वा सेकेन्ड ह्यान्ड बिक्री गर्नु परेमा समेत हामीलाई सम्झनुहोस्।
11: प्रोप्राइटर राजन पौडेल, मोबाइल 9856062029।
7: दिस इज रेडियो ढोर बाराही 103.8 मेगाहर्ज।

0: हजुर, केही दिनको विश्राम लगाउँदै फेरि पनि स्वागत छ सम्पूर्ण श्रोता साथीलाई। तपाईँ त्यो बेला सुन्दै हुनुहुन्छ रेडियो ढोरबार 103.8 मेगाहर्ज अन्तर्मनको आवाज भनी। आज चाहिँ हामी तपाईँहरूको माझमा चाहिँ टुस्टेका एपिसोडमा रहेर यिनै लेटेस्ट अङ्कलाई कार्यक्रम सुनिरहेको छौ र यसरी नै तपाईँले हाम्रा हप्ताको 6 दिन फरक श्रृंखलाको साथमा चाहिँ सुन्न सक्नुहुनेछ भने तपाईँले हामीलाई हाम्रो वेबसाइट www.radiodhorbarahi.com.nptr हाम्रो पात्र मोबाइल एप मार्फत पनि विश्वभरिकै साथ सुन्न सक्नुहुनेछ। अन्त अहिलेको लागि भने चाहिँ ढिला नगरिकन कार्यक्रममा चाहिँ सँगलाई स्थान दिने नै छ भने केरसिंह लिम्बुको खेरै जाने माया बोलको गीतलाई चाहिँ कार्यक्रम स्थान दिने नै छ र अहिलेको लागि भने चाहिँ गीत सार्दैछु स्वीकार्नु
1: सासले डर भन्दा अगाडि राखेको

हजुर, यो सँगभरि कार्यक्रम सन्धिसकेको छ भने आजको हाम्रो एपिसोडको टाइम पनि सकिसकेको छ र अब पनि हामी छुट्टिनु पर्ने बेला पनि भइसकेको छ भन्दै अहिलेको लागि भने चाहिँ कार्यक्रममा जाँदा जाँदै चाहिँ तपाईँको माझमा चाहिँ सँगलाई सन्धि लिने रहेछौ भने लाराबारा बोलको यो गीतलाई चाहिँ कार्यक्रम सन्धि लिनेछौ, जुन चाहिँ सुशान्त घिमिरेको रहेको आवाजमा रहेको यो गीतलाई चाहिँ कार्यक्रम सन्धि दिँदै म कार्यक्रम प्रस्तुत लक्ष्मी सुनार पनि बिदा हुने आज्ञा चाहन्छु। नमस्कार।

0: This is Radio Dhorbarahi, 103.8 MHz.
1: स्वास्थ्य क्षेत्रमा सबैको मन जित्न सफल शुक्ला गण्डकीकै पहिलो पोलिक्लिनिक
2: दुलेगौडा पोलिक्लिनिकमा यही अवसर 20 गते तेस्रो शनिबार
1: छाला यौन तथा कुष्ठरोग विशेषज्ञ डाक्टर अनुप पण्डित
2: पश्चिमाञ्चल क्षेत्रीय अस्पतालका नसा तथा मनोरोग विशेषज्ञ डाक्टर सुभाष बाबु महत
3: हार्ट जोर्नी नसा तथा बाद रोग विशेषज्ञ डाक्टर टीकाराम पौडेल
2: वरिष्ठ पेट छाती मुटु सुगर र प्रेसर रोग विशेषज्ञ डाक्टर हरिकृष्ण भण्डार
1: र भिडियो एक्सरे विशेषज्ञ डाक्टर सुरेन्द्र आचार्य बिरामीहरूको स्वास्थ्य परीक्षणका लागि आउँदै हुनुहुन्छ।
2: साथै यही 21 गते आइतबार वरिष्ठ छाला यौन तथा कुष्ठरोग विशेषज्ञ डाक्टर सुरेन्द्र सापकोटा
3: समयमै स्वास्थ्य उपचार र परामर्श लिई स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
1: यस दुलेगौडा पोलिक्लिनिकमा नाक कान र घाँटीको विशेषज्ञ सेवा सुगर प्रेसर थाइराइड पाइल्स फिस्टुला र फिसरका साथै हाइड्रोसिल हर्निया र पिसाब सम्बन्धी समस्याको दैनिक विशेषज्ञहरूबाट उपचार गरिन्छ।
3: साथै किशोर किशोरीहरूलाई परिवार योजना सम्बन्धी निशुल्क परामर्श समेत दिइन्छ।
4: थप जानकारीको लागि सम्पर्क दुलेगौडा पोलिक्लिनिक प्राली फोन 065414129 र 98560131053।
5: हामीले खोजे जस्तो क्वालिटीको सामान त यहाँ पो रहेछ है अस्मि।
6: ओके यो झुम्का हेर न है झन् कस्तो राम्रो जयसवाल कस्मेटिक हुँदा हुँदै अन्त अन्त डुलेर दुःख मात्रै पाइयो।
5: ल ल फटाफट रोज हामीले पर्सनल युज गर्ने अनि पसलको लागि पनि यहीँबाट लैजानु पर्छ है होलसेलमा समेत पाइने रहेछ।
6: हो त है सामान लिन टाढा किन जानु पर्यो र
7: हाम्रा सेवाहरू विगतदेखि होलसेल सेवा दिइरहेको दुलेगौडाको सबैभन्दा पुरानो होलसेल पसल
8: कस्मेटिक पार्लर तथा खेलौनाहरूको होलसेल विक्रेता
1: ग्राहकको चाहना नै हाम्रो सन्तुष्टि जयसवाल कस्मेटिक पसल दुलेगौडा भित्री बजार।
7: हामी कहाँ कस्मेटिक तथा पार्लरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुका साथै होलसेल तथा खुद्रा मूल्यमा बिक्री गरिन्छ।
1: प्रोपाइटर निरञ्जन प्रसाद जयसवाल फोन 98461620।
9: आहा कति स्वादिष्ट मासु हो यत्रो पार्टी गर्दा पनि घरमै पालेको खसी काटी छन् कि क्या हो।
10: एक सय तीन थोप्लो आठ अन्तर्मनको आवाज
11: स्टुडियो अहिले साँझको 5 बज्यो।
12: टाइम चेकको साथमा बन्केवा कालिका सुन चाँदी पसल दुलेगौडा हेल्पोस्ट चोक आफ्नै भवनमा छापावाला सुनका आधुनिक डिजाइनका तयारी गरगहना र राशि अनुसारका पत्थर पाइन्छ। अर्डर अनुसारका गहना तयार गर्नुको साथै पुरानो गरगहना नयाँ गहनासँग साटफेर पनि गरिन्छ। प्रोपाइटर बाजुराम सुनार विनोद सुनार मोबाइल 98160-95301।
13: सत्य तथ्य निष्पक्ष समाचार सुसज्जित हुन पाउने तपाईँको अधिकार
0: ढोरबाराही हाइलाइट्सको साथमा
1: छिटो छरितो र गुणस्तरीय सेवाको एउटै नाम कृष्ण आर्ट्स एन्ड अफसेट प्रेस दुलेगौडा बीपी चोक
0: शिलालेख र छपाई सम्बन्धी सम्पूर्ण कामको लागि सम्झनुहोस् सम्पर्क 98461-49304।
14: नमस्कार रेडियो ढोरबाराही 103.8 मेगाहर्जको साझा 5 बजेको ढोरबाराही हाइलाइट्समा श्रीया गुरुङको स्वागत छ। अब समाचारहरू सुन्नुहोस्। गण्डकी प्रदेश सरकारको आन्तरिक राजस्व परिचालनको अवस्था अपेक्षित रूपमा सुदृढ़ हुन नसकेको एक अध्ययन प्रतिवेदनले देखाएको छ। गण्डकी प्रदेश नीति तथा योजना आयोगले तयार पारेको राजस्व वस्तु स्थिति अध्ययन तथा राजस्व परिचालन रणनीति प्रतिवेदन अनुसार प्रदेश सरकार अझै पनि ठूलो मात्रामा संघीय वित्तीय हस्तान्तरण र राजस्व बाँडफाँडमा निर्भर रहेको छ। संघीय शासन प्रणालीको कार्यान्वयनसँगै प्रदेशलाई विभिन्न कर तथा गैर कर राजस्वको अधिकार दिए पनि नीतिगत अस्पष्टता र स्थानीय तहसँगको समन्वय अभावले आन्तरिक राजस्वको हिस्सा न्यून रहेको प्रतिवेदनले औलाएको छ। प्रदेशको कुल बजेटमा राजस्वको हिस्सा करिब 45% छ जसमा प्रदेशको आफ्नै स्रोत र संघ तथा स्थानीय तहबाट प्राप्त हुने राजस्व बाँडफाँड समेत समावेश गरिएको छ। नेपालको संविधानले प्रदेशलाई सवारी साधन कर, घर चौका रजिस्ट्रेशन शुल्क, मनोरञ्जन कर, विज्ञापन कर, कृषि आयकर, पर्यटन शुल्क र वन पैदावार जस्ता क्षेत्रमा राजस्व संकलनको अधिकार दिएको छ। तर यी अधिकारहरूको वास्तविक परिचालनमा संघीय र प्रादेशिक कानूनहरू बीच तादम्यता नमिल्दा समस्या देखिएको छ। अन्तर सरकारी वित्त व्यवस्थापन एन 2074ले केही करको प्रशासन एकल बिन्दुबाट हुने व्यवस्था गरे पनि व्यवहारमा कार्य विभाजन र राजस्व बाँडफाँडमा जटिलता कायम गरिएको छ। विशेष गरी खर्चका रजिस्ट्रेशन शुल्क संघीय मार्फतको मालपोत कार्यालयबाट संकलन हुने 60% स्थानीय तह तथा 40% प्रदेशमा जम्मा हुने व्यवस्थाले गर्दा तथ्याङ्क प्राप्ति र सुमान भएमा कठिनाई भइरहेको छ। पश्चिम बागलुङको भरिकार गाउँपालिकालाई पोषण मैत्री स्थानीय शासन युक्त गाउँपालिका घोषणा गरिएको छ। पोषण मैत्री स्थानीय शासन कार्यान्वयन कार्यविधिले निर्धारण गरेका सबै सूचक पूरा गरेपछि भरिकार देशकै पहिलो पोषण मैत्री स्थानीय शासन युक्त गाउँपालिका घोषित भएको हो। संघीय सरकारको बहुक्षेत्रीय पोषण योजना तथा पोषण मैत्री स्थानीय शासन कार्यान्वयन कार्यविधि 2080 लागू भएपछि सबै सूचक पूरा गर्दै वरिकाटलाई सोमबार औपचारिक रूपमा देशकै पहिलो पोषण मैत्री गाउँपालिका घोषणा गरिएको हो। घोषणा कार्यक्रममा गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्र राज पाण्डेले वरिकाटलाई देशकै पहिलो पोषण मैत्री स्थानीय शासन युक्त गाउँपालिका घोषणा गर्दै प्रदेश सरकारले पश्चिम बागलुङलाई प्राथमिकतामा राखी हरेक वर्ष 1 अर्ब रूपैयाँ भन्दा बढ़ी बजेट विनियोजन गर्दै आएको बताउनु भएको छ। प्रदेश सरकार नागरिकै सरकार भएकाले जनताको आवश्यकता सम्बोधन गर्नु आफ्नो दायित्व रहेको उहाँले उल्लेख गर्नुभएको छ। मुख्यमन्त्री पाण्डेले प्रदेश सरकार स्थापनापछि छोटो अवधिमै गण्डकी प्रदेशमा 125 नयाँ पक्की पुल निर्माण भएको उल्लेख गर्दै संघ प्रदेश र स्थानीय तहबीच समन्वय तथा सहकार्यबाट मातृदीको विकास सम्भव हुने बताउनु भएको हो। विकासका लागि सबै तहका सरकारको योगदानको वस्तुगत मूल्याङ्कन आवश्यक रहेको उहाँको भनाइ रहेको थियो। कार्यक्रममा गण्डकी प्रदेश सभाकी उपसभामुख बिना थापाले पोषण मैत्री गाउँपालिका घोषणाको दिगोपनाका लागि सबै पक्षको निरन्तर सहकार्य अपरिहार्य रहेको धारणा व्यक्त गर्नुभएको हो। गाउँपालिका अध्यक्ष गण्डकी थापा अधिकारीले पोषण मैत्री कार्यक्रम सञ्चालनको 4 वर्षको अवधिमा 6663 कार्यक्रम सञ्चालन गरिएको जानकारी दिनुभएको हो। उहाँका अनुसार कार्यक्रम शुरू हुँदा 4 जना बालबालिकामा देखिएको कुपोषणको अवस्था अहिले सुधार भइसकेको छ। पोषण कार्यक्रम मार्फत स्वास्थ्य शिक्षा र कृषि क्षेत्रको अवस्थामा समेत सकारात्मक सुधार आएको उहाँले बताउनु भएको हो। गण्डकी प्रदेशमा चालू आर्थिक वर्ष 2082-83 वैशाखसम्म एचआईभी संक्रमितको संख्या 3171 पुगेको छ। सामाजिक तथ्याङ्क अनुसार प्रदेशमा 1599 पुरूष, 1515 महिला तथा 15 वर्ष मुनिका 56 जना, 30 बालक र 26 बालिका नियमित रूपमा एआरटी सेवा लिइरहेका छन्। यसै अवधिमा 3317 गर्भवती महिलाको परीक्षण गर्दा 5 जनामा एचआईभी संक्रमण पुष्टि भएको छ। प्रदेशमा सबैभन्दा धेरै एचआईभी संक्रमित कास्कीमा रहेका छन्। कास्कीमा मात्र 1629 संक्रमित रहेको तथ्याङ्कले देखाएको छ। प्रादेशिक जनस्वास्थ्य केन्द्र गण्डकी पोखराका क्षयरोग तथा कुष्ठरोग अधिकृत लक्ष्मण बसौलाले सार्वजनिक गर्नुभएको तथ्याङ्क अनुसार आर्थिक वर्ष 2082-83 वैशाखसम्म गण्डकी प्रदेशमा 1619 पुरूष, 1541 महिला र 11 जना अन्य लैंगिक समूहका गरी 3171 जना एचआईभी संक्रमित रहेका छन्। तीमध्ये तनहुमा 260, गोर्खामा 240, बागलुङमा 218, नवलपुरमा 162, लमजुङमा 139, म्याग्दीमा 95, स्याङ्जामा 344 र पर्वतमा 84 जना संक्रमितले एआरटी सेवा लिइरहेका छन्। अधिकृत पसौलाका अनुसार कोविड 19 महामारीपछि विकास साझेदार संस्थाहरूको सहयोग घटेकाले कञ्जम खरिद तथा वितरण प्रभावित भएको छ। गोर्खाको सिरान्चो गाउँपालिका चार काकवेनीमा विद्युत चुहावटबाट चुहावटका कारण एक गुरुको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय गोर्खाका अनुसार मंगलबार दिउँसो एक बजेको समयमा तिलक बहादुर गोतामीको खेतमा धान रोपाईका लागि जोतिरहेको अवस्थामा कृष्ण बहादुर सार्कीको एउटा गोरूलाई करेन्ट लागेर मृत्यु भएको हो। धान रोपाई गर्ने क्रममा खेतको आली नजिकै रहेको विद्युत पोलबाट करेन्ट चुहावट भएपछि जोतिरहेको गोरूलाई करेन्ट लागेको र घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गोर्खाका प्रहरी न्यायिक उपरीक्षक राजकुमार श्रेष्ठले बताउनु भएको छ। घटनामा कुनै मानवीय क्षति नभएको प्रहरीले पुष्टि गरेको छ। घटनाबारे जानकारी प्राप्त हुनसाथ प्रहरी टोली घटनास्थल पुगेर आवश्यक अनुसन्धान तथा मुचुलका प्रक्रिया अघि बढ़ाएको जिल्ला प्रहरी कार्यालय गोर्खाले जनाएको छ। स्थानीयवासीले विद्युत संरचनाबाट हुने चुहावटले मानिस र चौपायाको सुरक्षामा गम्भीर जोखिम सिर्जना गर्ने भएकाले सम्बन्धित निकायले तत्काल प्राविधिक परीक्षण गरी आवश्यक मर्मत तथा सुरक्षा व्यवस्था गर्नुपर्ने माग गरेका छन्। वर्षायाममा यस्ता घटना दोहोरिन सक्ने जोखिम रहने भएकाले विद्युत पोल तार तथा अन्य संरचनाको नियमित निरीक्षण र मर्मतमा विशेष ध्यान दिनुपर्ने आवश्यकता ओलाएको छ। सरकारी अस्पतालमा नेपाल सरकारले तोकेको स्वास्थ्य बीमा कार्यक्रम लागू हुन नसक्दा पोखराको लेखनाथमा रहेको गण्डकी आयुर्वेद अस्पतालका सेवाग्राही मारमा परेका छन् तथा सुरक्षा व्यवस्था गर्नुपर्ने माग गरेका छन्। वर्षायाममा यस्ता घटना दोहोरिन सक्ने जोखिम रहने भएकाले विद्युत पोल तार तथा अन्य संरचनाको नियमित निरीक्षण र

संस्कारमा आउने बिरामीको संख्या पनि उल्लेख्य रूपमा वृद्धि हुन थालेको छ। तर स्वास्थ्य बीमा लागू नहुँदा कतिपय बिरामी उपचार नै नगरी अस्पतालबाट फर्किने गरेका छन्। पोखरा महानगरपालिका 14 खाल्टे मसिनाका चित्र बहादुर गुरुङ बीमा कार्ड बोकेर अस्पताल आउँदा सेवा नपाउने बताउनु भएको छ। गण्डकी अस्पतालमा बिमारले काम गरे जस्तै गण्डकी आयुर्वेद अस्पतालमा पनि स्वास्थ्य बीमा लागू हुनुपर्ने उहाँको अपेक्षा रहेको छ। गण्डकी प्रदेश सरकार मार्फतमा सञ्चालित यस अस्पतालमा आयुर्वेद चिकित्सा विशेषज्ञ परामर्श पञ्चकर्म योग तथा प्रयोगशाला सेवा समेत उपलब्ध छन्। तर स्वास्थ्य बीमा कार्यक्रम लागू नभएका कारण अस्पताल आउने बीमित नागरिकले आफ्नो बीमा कार्ड प्रयोग गर्न पाएका छैनन्। त्यसकारण सेवाग्राहीले उपचार परीक्षण तथा अन्य सेवाका लागि प्रत्यक्ष नगद खर्च गर्न बाध्य भएको अस्पतालका प्रमुख डाक्टर शंकर गौतमले जानकारी दिनुभएको छ। म्याग्दी गाउँपालिका 5 वडा कार्यालयको सहयोग तथा परिवर्तनका लागि मीडियाको आयोजनामा महिलाहरूका लागि 3 दिने नेतृत्व विकास क्षमता अभिवृद्धि र बजार प्रवर्तनमा सामाजिक सञ्जालको भूमिका विषय तालिम आजबाट शुरू भएको छ। तालिमको उद्घाटन म्याग्दी गाउँपालिका 5 वडा अध्यक्ष श्री बहादुर आलीको प्रमुख आतिथ्यमा सम्पन्न भएको हो। कार्यक्रमको अध्यक्षता वडा सदस्य तथा म्याग्दी गाउँपालिका कार्यपालिका सदस्य चिनु माया थापाले गर्नुभएको थियो। उद्घाटन समारोहमा बोल्दै प्रमुख अतिथि तथा वडा अध्यक्ष आलेले महिलाको नेतृत्व क्षमता उद्यमशीलता र डिजिटल स्किल विकासका लागि यस्तो तालिम प्रभावकारी हुने विश्वास व्यक्त गर्नुभएको हो। वहाँले सामाजिक सञ्जालको सही प्रयोग मार्फत स्थानीय उत्पादनको बजारीकरण आत्मनिर्भरता र आर्थिक सशक्तिकरणमा उल्लेखनीय टेवा पुग्ने बताउनु भएको हो। कार्यक्रमका अध्यक्ष चिनुमाया थापाले महिलाहरूले सिकेका ज्ञान र सिपलाई व्यवहारमा उतार्दै आफ्नो व्यक्तिगत तथा सामुदायिक विकासमा उपयोग गर्न आग्रह गर्नुभएको हो। उहाँले तालिमले महिलाहरूको आत्मविश्वास वृद्धि गर्नुका साथै नेतृत्वदायी भूमिका निर्वाह गर्न थप प्रेरणा मिल्ने विश्वास व्यक्त गर्नुभएको हो। कार्यक्रममा वडा सदस्य लोकेन्द्र गुरूङले शुभकामना मन्तव्य व्यक्त गर्दै सहभागी महिलाहरूलाई तालिमबाट अधिकतम ज्ञान र सेप हासिल गरी आफ्नो जीवन उपयोगी बनाउन आग्रह गर्नुभएको हो। 3 दिनसम्म सञ्चालन हुने तालिममा संचार तथा सामाजिक सञ्जालको प्रभावकारी प्रयोग नेतृत्व विकास क्षमता अभिवृद्धि व्यक्तिगत व्यक्तित्व विकास स्थानीय उत्पादनको बजारीकरण तथा डिजिटल माध्यमबाट व्यवसाय प्रबन्धन लगायत विषयमा परीक्षण दिनेछ। तालिमका मुख्य प्रशिक्षक पूर्ण विके रहनु भएको छ। म्याग्दीको रघुगंगा गाउँपालिकाको न्यायिक समितिप्रति सेवाग्राहीको विश्वास बढ्दै गएको छ। उपाध्यक्षको नेतृत्वमा रहेको न्यायिक समितिले पछिल्ला 4 वर्ष यता न्यायिक प्रक्रियालाई सरल सहज छिटो र पारदर्शी बनाउँदै लगेपछि नागरिकमा न्यायप्रति भरोसा बढ़ेको हो। आर्थिक रूपमा विपन्न तथा अदालतसम्म पुग्न कठिनाई हुने सेवाग्राहीका लागि न्यायिक समिति भरपर्दो र पहुँच योग्य माध्यमका रूपमा स्थापित हुँदै गएको छ। स्थानीय स्तरमै विवाद समाधान हुन थालेपछि अदालत धाउनुपर्ने बाध्यता घटेको छ। न्यायिक समितिले स्थानीय स्तरका खास गरी देवानी प्रकृतिका मुद्दाहरू अंशगन्डा साध सीमा विवाद घरेलु छैछगडा लगायतको निरूपण गर्दै आएको छ। दक्ष जनशक्ति र पूर्वाधारको अभावका बावजूद पनि आर्थिक वर्ष 2079-80 हालसम्म 25 विभिन्न प्रकृतिका मुद्दाको न्यायिक निरूपण गरिएको न्यायिक सहजकर्ता मंगला भण्डारीले जानकारी दिनुभएको हो। स्थानीय सरकार सञ्चालन ऐन 2074 दफा 47 बमोजिम प्राप्त अधिकार अनुसार उजुरीहरूमा न्यायिक छानबिन र फैसला हुने गरेको उहाँले बताउनु भएको छ। तनहुँको विमानमा भोलि बुधबारदेखि 68 करोड़ कप 2083 क्लब स्तरीय पुरूष भलिबल प्रतियोगिता हुने भएको छ। पेरुङ स्पोर्टस क्लबको आयोजना तथा टीम 68 करोड़को सह आयोजनामा सञ्चालन हुन लागेको प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको आज आयोजित पत्रकार सम्मेलनमा जानकारी दिएको छ। आगामी असार 20 सञ्चालन हुने उक्त प्रतियोगिता लिग कप नक आउट प्रणाली अन्तर्गत खेलाइनेछ। क्लबका अध्यक्ष

0: रिवर्स आलेका अनुसार प्रतियोगितामा आयोजक पिरोङ स्पोर्ट्स क्लब विमाज सहित तनहु भलिबल स्याङ्जा भलिबल साही फलफूल स्याङ्जा वालिङ भलिबल क्लब र हाई भिजन ल्याण्ड गरी छ उत्कृष्ट टोलीको सहभागिता रहनेछ। प्रतियोगिताको 68 कप करोड कप नामकरण गण्डकी प्रदेशका चर्चित सेटर तथा आयोजक संस्थाका अध्यक्ष विवस आलेकै उपनामबाट गरिएको आयोजकले जनाएको छ। प्रतियोगिताको विजेता टोलीले 1,11,068 रूपियाँ पुरस्कार सहित ट्रफी मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ। यसै गरी उपविजेताले 77,068 तृतीय हुनेले 44,068 तथा सान्त्वना तथा हासिल गर्ने टोलीले 22,068 रूपियाँ प्राप्त गर्नेछ। व्यक्तिगत विविधतातर्फ प्रतियोगिताका सर्वोत्कृष्ट खेलाड़ीलाई 5,068 रूपियाँ तथा उत्कृष्ट ब्लकर स्पाइकर सेट र विविधागत अध्यायगमन खेलाड़ी र उत्कृष्ट प्रशिक्षकलाई जनही 3,068 रूपियाँ सहित सम्मान गरिनेछ। पत्रकार सम्मेलनमा बोल्दै भीमात नगरपालिकाका नगर प्रमुख दतिराज सुवेदीले खेलकुद युवाहरूको क्षमता विकास अनुसन्धान अनुशासन र सामाजिक एकताको महत्वपूर्ण माध्यम भएको बताउनु भएको छ। हस्त साझ 5 बजेको ढोरबरा हाइलाइट साझालाई सकिएको छ। समाचार कक्षबाट म श्रेया गुरुङ बिदा हुने आज्ञा चाहन्छु। नमस्कार।
1: तपाईको वरिपरि गाउँ टोलका कुनै पनि घटना गतिविधि वा कार्यक्रम बारे हामीलाई जानकारी दिनुहोस्। हामी समाचारको रूपमा प्रसारण गर्नेछौ। खबर टिपाउन हामीलाई इमेल वा फोन गर्नुहोस्। हाम्रो टेलिफोन नम्बर 0654141100 वा ढोरबाराही fm@gmail.com मा इमेल गर्नुहोस्।
2: टिम 68 करोड प्रस्तुत गर्दछ
3: प्रथम 68 करोड कप 2083
2: पिरुङ स्पोर्ट्स क्लबद्वारा यही असार 17 गतेदेखि 20 गतेसम्म भीमात रंगशालामा आयोजित 68 करोड कप 2083 एवं क्लब स्तरीय पुरुष भलिबल प्रतियोगितामा उपस्थितिको लागि सम्पूर्ण खेलाड़ी खेल प्रेमी एवं संस्कृति प्रेमी महानुभावहरूमा हार्दिक निमन्त्रणा गर्दछौ।
3: प्रथम पुरस्कार
2: नगद रु 1,11,068 को साथमा सिल मेडल तथा प्रमाण पत्र।
3: द्वितीय पुरस्कार
2: नगद रु 77,068 को साथमा सिल मेडल तथा प्रमाण पत्र।
3: तृतीय पुरस्कार
2: नगद रु 44,068 को साथमा सिल मेडल तथा प्रमाण पत्र।
3: सान्त्वना पुरस्कार
2: नगद रु 22,068
3: विधागत पुरस्कार तर्फ सर्वोत्कृष्ट खेलाड़ीका लागि नगद रु 5,068
2: साथै उत्कृष्ट स्पाइकर उत्कृष्ट ब्लकर उत्कृष्ट सेटर उत्कृष्ट डिफेन्डर उत्कृष्ट सर्भर उदयमान खेलाड़ी र उत्कृष्ट कोचको लागि जनही 3,068 खेल हुने स्थान भीमात रंगशाला खेल सञ्चालन यही असार 17 गतेदेखि 20 गतेसम्म
3: अन्य आकर्षणहरू
2: मौलिक कौराहा तथा राष्ट्रिय एवं स्थानीय कलाकारहरूको बेजोड प्रस्तुति सहभागी टिमहरू तनहु भलिबल टिम स्याङ्जा भलिबल टिम साही फलफूल भलिबल टिम स्याङ्जा पिरुङ स्पोर्ट्स क्लब भीमात वालिङ भलिबल क्लब स्याङ्जा हाई भिजन ल्याण्ड भलिबल टिम भीमात
3: आयोजक
2: पिरुङ स्पोर्ट्स क्लब भीमात नगरपालिका 4 पिरुङ तनहु।
4: ए सबिना यस्तो हतारमा कता हो?
5: ए प्रदीप हेर न बिहेको दिन पनि आइसक्यो गरगहना बनाइहाल्नु पर्ने डिजाइन पनि हेरेकै छैन पोखरासम्म पुग्नु छ त्यही भएर म त हतार हतारमा हिँडेको।
4: ल बिहेको गरगहना बनाउन पोखरा नै जानु पर्छ त यही दुलेगुडाको बनकेवा चोकमा छ नि विगत 7 वर्षदेखि सञ्चालनमा आएको बनकेवा कालिका सुनचादी पसल हो त्यहाँ जाऊ न तिमीले जस्तो खोज्यौ त्यस्तै डिजाइनको गहना रोजी रोजी पाइन्छ अनि आफ्नै भवनमा पसल सञ्चालन गरिएको हुँदा भाडा तिर्न नपर्ने भएपछि ज्यालामा छुट पनि पाइने रहेछ सबै सुविधा यही भएपछि पोखरा पोखरा किन भौतारिनु र मेरो बिहेको लागि पनि सबै गरगहना त्यही बनाएको।
1: हजुर हामी कहाँ छापावाला सुनका आधुनिक डिजाइनका तयारी गरगहना विभिन्न राशि अनुसारका पत्थरहरू अर्डर अनुसारका गरगहना तयार पार्नुको साथै खरिद बिक्री पनि गरिन्छ यहाँबाट खरिद गरेको गहना बिक्रीमा उचित मूल्य दिइनेछ सम्पर्क बनकेवा कालिका सुनचादी पसल दुलेगौडा बनकेवा चोक तनहु प्रोपाइटर सुवेदा चार बाजीराम सुनार र सूर्य गहतराज मोबाइल 9860788528 र 9800281142।
6: सुन न श्रेया, यो चाया पोतो डन्डीफोर र एलर्जीले मेरो अनुहार नै।
5: दिदी रिल्याक्स, मैले यो सबै समस्याको समाधान गर्ने ठाउँ पत्ता लगाइसके।
6: कहाँ?
5: गण्डकी मेडिकल हल।
7: हो, गण्डकी मेडिकल हल अब छाला सम्बन्धी सबै समस्या अत्याधुनिक मेसिनबाट परीक्षण गरी विशेषज्ञ डाक्टरहरूबाट उपचार र परामर्श गरिने भएकाले चिन्ता लिइरहनु पर्दैन।
5: यहाँ हरेक महिनाको दोस्रो शनिबार छालाको चाउरीपन, अनुहारको डन्डीफोर, कोठी दाग र पेटको धर्स हटाउनु परेमा आर्मी हस्पिटल पोखरा र सान स्किन एड ड्रग्समा कार्यरत वरिष्ठ छाला यौन र सौन्दर्य विशेषज्ञ डाक्टर सुशील कार्की
7: र चौथो शनिबार गण्डकी हस्पिटल ग्यालेक्सी हस्पिटल पोखरामा कार्यरत नाक कान र घाँटी रोग विशेषज्ञ डाक्टर दिनेश श्रेष्ठबाट उपचार गरिने सहर्ष जानकारी गराइन्छ। साथै प्रत्येक दिन जनरल मेडिसिन सुजन सिग्देलबाट बिरामी परीक्षण, उपचार र ल्याब सेवाको पनि सुविधा रहेको छ।
6: गण्डकी मेडिकल हल, दुलेगौडा, माछा पुस्रे बैङ्कको ठ्याक्कै पारी। सम्पर्क 0625903669, मोबाइल 9840826926।
5: मोबाइल सम्बन्धी सम्पूर्ण सेवा हाम्रो मोबाइल मर्मत तथा प्रशिक्षण केन्द्र दुलेगौडामा।
7: विगत लामो समयदेखि तपाईँहरूको सेवामा समर्पित हाम्रो मोबाइल पसल भएको छ अब फोन बजार। फोन बजार
5: दुलेगौडाको महँगो घर भाडा तिर्न नपर्ने टेक्निसियन पनि आफै भएको हुँदा जुनसुकै सामान अन्य पसलमा भन्दा धेरै सस्तोमा बिक्री गरिन्छ।
8: हामी कहाँ सामसुङ, रेडमी, पोको, ओप्पो, भिभो, रियलमी, नार्जो, आइटेल, कलर, टेक्नो, नोकिया ब्रान्डको सबै सेटहरू अन्त भन्दा सस्तोमा वारेन्टी ग्यारेन्टीको साथ पाइन्छ।
5: मोबाइल सँग सम्बन्धित चार्जर, इयरफोन, डाटा केबल साथै मल्टिप्लग, लाइटका भेराइटी र लाइटको चार्जर, पानी नपस्ने बलियो इन्डियन हाते घडी वारेन्टीका साथ पाइनुका साथै चस्मा पनि पाइन्छ।
8: एनसिएलको हराएको, बिग्रेको सिम निकाल्न पोखरा जानु नपर्ने हुँदा डाइरेक्ट हामी नै ओरिजिनल डकुमेन्ट भएमा निकाल्न सकिन्छ। साथै 3G सिमलाई 4G पनि बनाइन्छ र एनटीसी को सिम पनि पाइन्छ। एनसीएल को नयाँ सिम को लागि ओरिजिनल डकुमेन्ट भएमा अनलाइन बाट फोटो नचाहिने गरी निकालिन्छ।
5: अन्त एकचोटि राम्रो होला, एकचोटि सस्तो होला, तर हामी आफ्नै बिल्डिङमा र आफ्नै टेक्निसियन भएको हुँदा घर भाडा र टेक्निसियन खर्च बचत हुने हुँदा सधैँ राम्रो अनि सस्तो हुने प्रतिबद्धता व्यक्त गर्दछौ। सामसुङको मोबाइल किस्ता बन्दीमा चाहिएमा पसलमा सम्पर्क गर्नुहोला। सम्पर्क
7: फोन बजार सिद्धार्थ बैंक र फ्यामिली मेडिकलको बीचमा दुलेगौडा।
9: प्रोप्राइटर सुबिल श्रेष्ठ, किम नारायण श्रेष्ठ, मोबाइल 9840866599 छ।
7: पद्मश्री हस्पिटल एन्ड अलाइड साइन्सेस न्युरोड पोखरामा अब सबै प्रकारको उपचार सेवा सम्भव छ।
10: बाल रोग विशेषज्ञ डाक्टर विनोद तुलाचन, प्राध्यापक डाक्टर वन्दना श्रेष्ठ,
7: प्रसूति तथा स्त्री रोग विशेषज्ञ प्राध्यापक डाक्टर डेला सिंह जोशी, डाक्टर चुमाया पुन,
10: फिजिसियन तथा पेट कलेज रोग विशेषज्ञ डाक्टर विकास अधिकारी, डाक्टर शंकर बराल,
7: हाड जोड्ने तथा नसा रोग विशेषज्ञ डाक्टर यज्ञमान साक्य, उप प्राध्यापक डाक्टर प्रवीण थापा र हाड जोड्ने नसा रोग विशेषज्ञ तथा आर्थोस्कोपी सर्जन उप प्राध्यापक डाक्टर सुभाष गुरुङ,
10: मुटु रोग विशेषज्ञ डाक्टर तेज बहादुर गुरुङ, क्यान्सर रोग विशेषज्ञ डाक्टर ऋषि शेरचन,
7: युरोलोजिस्ट तथा मृगौला प्रत्यारोपण सर्जन सह प्राध्यापक डाक्टर प्रकाश छेत्री, डाक्टर जुजुराज श्रेष्ठ,
10: नाक कान घाँटी तथा थाइरोइड सर्जन सह प्राध्यापक डाक्टर विकास गुरुङ, छाला विज्ञान भेनेरोलोजी र कुष्ठ रोग विशेषज्ञ डाक्टर अस्मिता वाग्ले,
7: रेडियोलोजिस्ट प्राध्यापक डाक्टर मनिष किरण श्रेष्ठ, डाक्टर सुमिरन श्रेष्ठ,
10: एन्टेरियोलोजिस्ट डाक्टर भूपेन्द्र कुमार तुलाचन, प्लास्टिक एन्ड कस्मेटिक सर्जन उप प्राध्यापक डाक्टर पियुष गिरी,
7: एनेस्थेसियोलोजिस्ट उप प्राध्यापक डाक्टर साल गुरुङ, डाक्टर सुस्मिता गुरुङ,
10: जनरल सर्जन प्राध्यापक डाक्टर नरेन्द्र विक्रम गुरुङ, सह प्राध्यापक डाक्टर देवेन्द्र श्रेष्ठ,
7: फिजिसियन डाक्टर अनमोल पौडेल।

0: छ्याजलो चुतेरी चौतान थेप्दीमुख रेडियो ढुर्राई कृप्रसु दशमलव प्रेमेगा हर्ष मातृभाषा आवाजको आवश्यकता आजको आदिवासी जनजाति पहिचान विवाह मूल नारा निपपरे चितुरु आदिवासी संसार रे हुइलामुङ तुरु ओलेबा प्रतिभा तमुस्यो शुक्ला गण्डकी नगरपालिका रे मुइलु निबे नेपाल आदिवासी जनजाति महासंघ शुक्ला गण्डकी नगर समन्वय परिषद लुरी महासंघ सचिव बिरसेना श्रेष्ठ र संयोजक तोरी आदिवासी महिला क्यु पिता लुता निबे ख्यामेल्बी बारेरी रुबी लागि बन्दीबा चुतुरु चोई हप्ताल बे सदन सोमबार नागर बे कुमिसे च्यु बजेसारी च्यु रानसम खेलखामा भिस्या पुनः प्रसारण पर्न मंगलबार यसरी बे गाङी छे च्यु बजेसारी च्यु रानसम खेलखामु श्रोतामै क्रिस्मी कलेक्सन दुलीगौडाला मुख्य प्रयोजनालाई बन्दीबा चुतुरु आदिवासी संसार क्युले रेडियो ढोरबराइला वेबसाइट निबे बालो न्युला पात्रो मोबाइल एप निपपरे फेसबुक पेज क्यारिना विश्व टिकुरे खेलखाउ विशेष नै र तमु समुदायलाई वेशभूषा भाषा संस्कार पेटा लुता निबे छ्याम हेल्बे बारे जानकारी पिबा किम्बा प्रयासरी बन्दीबा चुतुरु आदिवासी संसारी त्यागै तमु समुदायला प्रचलित नाच घाटु नाच बारे जानकारी किबै लागि प्रेक्री किसी खैमु प्रेमु लाल ध्वज तमु समाज पोत्रे तनाउ आमा समूहला करब अध्यक्ष गुणश्री तमुस्यो प्रेमलाई हुइलमु चुतुरु आदिवासी संसारी सबन म
1: नमस्ते नानी म सबै
0: तान भन्दा नसु केवडा परिचय निबे पहिला पहिला तमु समाज निबे तमु समुदाय बारेरी पिबा जिम्मेवारी बारेरी टिकुदे बिमिन्छ दि श्रोता मैलाई
1: नमस्ते मै तमु समाज सही लाल ढोल तमु आमा समाज आज चाहिँ शुक्ल गण्डकी दुई पोत्रे नैनी गुणश्री तमु मिम शुक्ल गण्डकी दुई पोत्रे भित्री बजार जुवालो टलर म नानी गाई आमासँग आज चाहिँ मै भाषी आलासी साढे पन्ध्र वर्ष मै चाहिँ भूमिर निभे छाँगै फेरि गाई मात्रै टिरहेको छ मै चो समेज होला लेख परे म चो समेज है छाउमा धेरै मै मै कमी कमजोरी सम्बन्धा मै आज चाहिँ मै न्याय कमल कुमारी तम्सलाई कमल कुमारी तम्से आज अरू दिदी बहिनी बेलो सिमेन्टी आएर परिरहमा त्यहाँ आज कन्टरटेन हिउँ मिलो आज गर्वाजे भएर खाएको छ विश्वभरले तयो त्यहीँ बेला बरु दिनेलाई परिला आएर लैन त्यहीँ चु के छ आएर दिदी न चु छला चु छला बेलाई मै भूमिका चाहिँ कमल कुमारीलाई बुझिने नानी साढे पन्ध्र वर्ष आज त्यति छाजेर कमल कुमारीलाई दि कमल कुमारीलाई बेसी कमल कुमारी चले तब फेरि माया तम्सलाई दिन्छ फेरि वर्षमा वर्षमै दिवा वर्ष सुखाउनु लाग्छ अब नियम कानुन चाहिँ वर्षसँग फेरि नियम बेलुका आई त्यहाँदेखि पालो खल पनि दुई वर्ष दिएँ पहिलो मलाई पालो बेला पनि मलाई नै ठिक दिदी मलाई दिएँ किनभने पालो नि पाइदिई दि
0: एकदमै ख्यालले चाहिँ पन्ध्र वर्षसम्म त्यो समाज आमा समूह तैर आमा समूह अध्यक्ष तैर के जिम्मेवारी जोको कुरा लान त्यही लागि केवटा लिने ज्ञास दिउँ अनि केवटा खाना जन्मिदिन के जन्म नाछ क्यो माइका खाना दि अनि छाइटो बिहा फेरि खाना तैदि
1: जन्म नाछ नानी शुक्ल गान्धी पर्यो काप्रे जन्म काप्रे हो मै जन्मे थियो काप्रे छाए फेरि नै बिहा तबा भिजोकोटा शुक्ल गान्धी दुई चाहिँ भिजोटा त्यहाँ बिहा चाहिँ पच्चिस हो
0: पच्चिस
1: जन्मे हो काप्रे
0: बिहेमानी
1: बिहा चाहिँ बिहा तर फेरि शुक्ल गान्धी दुई पचेर रेखिन्छ नानी सरसरी जन्मे दिन मुखमै आमै थाहा छ काप्रेर जन्ममा थियो नानी गाई हुर्के भए नचेरै हुर्के नानी दुई पचेरै हुर्की साथी बिहा चाहिँ बिहा चाहिँ भिजोटा त्यो लाप्रे नानी पचेर चाहिँ नानी नाचेर आएको थाहा साक्षी काप्रेर जन्मतिरै त्यो थाहा छ बिहा लौ कि कर्मतिरै न पछले स्यामे दिन पैसा दोगो माझ आमा निजन जगाहरू कम त नानी फेरि त पैसा दोगो थाहा पैसा स्यामेलाई अचाउ चाहिँ चकराखहरू पैसा दोगो मैले पनि म ल मै समय देखाएको भोलि आएको भोलि त्यहाँ म बेलाले स्यामेलाई छ त म शैली चाहिँ स्कुल र त्यो दोगो त तालिम दोगो हामी चाहिँ स्कुल नै ना तालिम दोगो खेजले घाटोले यो पुस्ता दोगो आमाले मेरा
0: हो अब के भ्यू अनुसार स्कुल झोकरै पनि घाटु नाच सम्बन्धी तालिम झोको लो मिल परि घाटु नाच सम्बन्धी पढाइ मिल परि सेर मिल परि अनि फेरि आता भिसी तुङ्गो समाज झोकरै पनि घाटु सम्बन्धी कोही झोको घाटु सम्बन्धी नाच झोकरबे प्रतियोगिता झोको चाहिँ भिस्य अझै पछि झोको मिहिनेत लगेर अझै लोम कि जस्तो त्यसलाई घाम हो
1: प्रतिनिधिहरूको अब थिमेन तिनीहरूको कसले झोन रहन्छ यलम यो जातम न्याय छौँ अब त मै पुग्न नसकौँ प्रतिनिधि छैन यो जात होइन यसैले नसकाले आमाले यो त मेमकाल होइन नसकाले भएर मु यो जात होला मजाले जात होला तु छे मु तामन
0: हजुर फेरि त्यो रिमी समयमै न नानी मै राख्छु घाटु नाच र कतिको महत्व म नानी चमे झोकै चोरीमै चमे झोकै कतिको योगदान लगाउँ छु घाटु नाच र
1: सु घाटोमा पनि नानी मलम्बले योगदान म नानी तले बेन सु घाटो भित्र अब स्याबले नकान्ने चमे झोकै सोसले नानी मलाई न दुःख छ म पहिला गुरु गुरु आमालाई न गुरु आमा तैले चाहिँ खासी तर कतिजना गुरुआमा म जम्मै गुरुआमा मात्रै दिएर आएको छ गुरुआमा टिएर आठ नौजना सातजना पाँचजना सोह्र खबरले गुरुआमा टिमिएर दुःख पर्ने दुःख म अब घाटो स्याउ दिउँ म घाटो स्याउ दिन थाहा लिँदैन सेलैजनासम्म दुखेन नानीमा घुम्नु त मैले म
0: भिसरी चोर घाँटो नाच से मैले अब गुरुआमा नानी मिना त उतै गुरुआमालाई माधुरीलाई खास न्युन तारे घाँटो जोको सुरुलाई भिस पहिला त्यो गुरुआमालाई तोडल पर्यो तँ भिल पर्यो तँ उजुझोको समाधान झोको पुऱ्याउनु पर्यो गुरुआमालाई
1: त्यो समाधान पुऱ्याइदिनु हामी पहिला गुरुआमालाई यो घाटो सिया तालाई यो सल्लाह तसरी यो के सल्लाह तै बुवा मैले सल्लाह तै पढ्ने झलाई आज आमा मे बुवा मलाई थिएर सल्लाह तसरी त्यसरी गुरुआमालाई यहाँमा नानी पहिला यहाँमै यो दसवटा खेर बताउने पाकिएर ध्यान पऱ्यो म गुरुआमालाई यो पहिला दिन सल्लाहमा थियो चालिस दसवटा के हेर्नु तिनीहरू पचास सर के भयो नि त नानी पच्चिस सर के भयो तेस्रो भयो म तिनीहरूका खाँस बिहाइदिन र यो घाटो सेलेर सेली सेलेर यो भोज्छ नानी हुन्छ दिदी तपाईँको घाटो सेले काम चेलाले घाटो सेलेसी पहिला यहाँमै यो दिदी के पालाएर याद पनि
0: गुरुआमालाई
1: साम्बारलाई पकाउँछौँ नानी अन्त आएर यो छोरीको गुरुआमा आरिबेन बाहिरको गुरुआमा मजाले पहिला गुरुआमालाई चाहिँ माझेर पनि म नानी गुरुलाई
0: हजुर अनि चु गुरुआमालाई माझिसेरी अनि तँ लल परि चु घाँटो सुरुलाई मैले सिरियल त भिमिसेरी पहिला घाँटो आमालाई खलैसेरी छैन फेरि तँको दोकान फेरि लल परि समाज जस्तो
1: सुसम्म जाँदा फेरि घाटो आमा गुरुआमालाई बिम खाँसी गुरुआमा माझी फेरि घाटो सारी मैले पढी घाटो सारी भएमा कि तिनजना कि पाँचजना कि सातजना सातजना छौँ नानी अनि पाँचजना पाँचजना पुरेला खाने नि सौजना पुरेर स्याइ घाँटो स्याइसरी त्यसलाई पहिला जनाएर गुरुआमा खाइ गुरुआमालाई कोही यही कोही पनि म कोहीसरी यही गुरुआमालाई कोहीसरी खाने गुरुआमालाई छाँबा दिनु पारौँ त नानी बुधबार सुरुबार ओठा पारेर थालिम घाटो सबभर बुधबार छाँबाले दिनु पारेर थालिम थालिमै खै गुरुआमा खाइ खाइलाई झिल पनि हुन्थ्यो गुरुआ घाटो सारी उजलल पनि थिमै यसलाई पहिला सुरुआ घाटो सारी नानीमै कति जानु म सौजना म कि पाँचजना म त नानीमै चाहिँ न्यायको ब्रह्मा हेर पाती न्यायको ब्रह्मा हेर थलो स्याल पनि म नानी र सिक्छु भने थलो त थलो मुखिया आमा जाउँ म मुखिया आमा तिर्सियो त घाटो त युरी चाहिँ स्यालेर बसे कतिजना म घाटो सारी छैन थलोतिर आफै थलो स्यालेर तिम नानी तिरा गुरुआमा खाल खाँसी तिरा खाइ यो घाटो थालिसरी गुरुआमालाई पहिला गुरुलाई माझेर पनि म अरू गुरुआमा कतिजना म त गुरुआमालाई छेउ म सोसारी दिदी बहिनी कति म समयलाई छेउ त
0: सोसारीलाई
1: छेउ म माझे सोसारीलाई माझे
0: छैटो जो छक्कै नआउँदै जो घलल परिवेला जो छ
1: कमेर है
0: हजुर
1: चमेल लाल परिवेला छ छ्याम त्यो पहिले दिन लगि भयो हो
0: हजुर
1: फेर टिमले टिम तिल खाइसकि छु हामी खाइसकि सरकार चाहिँ कि गुरु आवाज आइदिन किसिमी फेरि आफ्नो बुढामा झयो उमिले
0: अब छ त बिसरी चु घाटो र नानी नि मेलबेट लिएन भूमिका मन दाइबे मेलबे कति दाइबे मेलबे कति भूमिका मोदी छु र
1: सत्य घाटो र नानी दाइने मन भूमिका म दाइने लर मै मलाई दुःख म मैले मेन तले बेन पना पुण्य मैले तिमी जस्तो चार पाँच छ पनि त नानी अब मुरुलाई राजालाई रानीलाई अब चैदी जति अब पर्सि आइजन घोडासम्म ख्या पुस्त चैदिन्छ यो सती घाटहरूले नि अब जम्मै पुरै पुइ चैदी फोपले चैदी म आयो मरली जम्मै न छाँ कठडी दिउँ त छोबले हो छोबले हो त जम्मै चैदिउँ छाँ घोडा दिउँ छाँ घोडा बनेमै न मुर्गे उड्के त नानी घोडा झो पुइँ झो रानीले चाहिँ फेरि बिलपटाएन उड्केन त रानीले फेरि छुट्टै छौँ नानी ओल्टे भनिन्छ राजाले बिलपट्टा डोरी छोड्नु रानीलाई यो कुरीमा त छौँ नानी सही छ फरक छ महिमालाई चाहिँ भन्न पुर्ने तिन जस्तो जालपत्ता छोसी सेले दिनसम्म महिमा के त करा छ मेसिनबाट नि यो पहिला पहिला के भन्यो भने चोया त मलाई दिन हामी चोया मैले पढिन्थ्यो चोया आयो भने अर्को सिङ्गर यो लावासु
0: लाहा
1: चोया टेबले निमाएर चोया टेबले दिनु पढिमु पराउनु चोया मैले छाँबले तम नयाँ चोया भए त्यो पढिन्छु तम चोया मेर चोया र चाहिँ लावासिउँ त लावासिउँमै भैँसम फैटा दिउँ कि त भने यसलाई त्यहाँदेखि आनाले दिउँ ल्याएको नानी निम्सा धार्मी दिउँ धार्मी त अन्य
0: बाहिर
1: चुनो सिङ्ग नुहाउँदो सिङ्ग छैले नुहाउँ सिङ्ग छैले चुनो त म लाओ फेरि चाहिँ धार्मी चैदिउँ होला
0: नानी बिम्रो
1: चलाइ
0: सबभन्दा छ्याउलाई घाटो सेमाइले घाटो साह्रै झोकै करर खेपले लावाङलाई बोले छ्याउ नाम छाइटो फेरि तारे फेरि अर्को न्योयाले न्युलाई तनौ एरिया यहाँ तनौ एरिया घाटो झोको कति प्रकार ताउ मना निबेङ्गला तनौ एरिया खाउ खाउ खाले घाटो झोको छेउ मलाई
1: घाटो झोको अब यो तनु रहेन बिल पनि तनु र नकै घाटो निर्वे चाहिँ कचेर सोह्र घन्टादेखि दुई कचेर चाहिँ लाल समसम्म चाहिँ सती घाटो श्यामा पति घाटो बिमु नानी जम्मै दाजुमा आता मैले फेरि
0: घाटो कति प्रकार बिमु खास
1: अब घाटो बिमै सती घाटो बिमु अब बाह्र मासे घाटो दिउँ नानी हो
0: दिसैले
1: बाह्र मासे सती घाटो दिउँ बाह्र मासे घाटो नानी अझ तिनका टिभी मनाउँ त नानी भने अनि साह्रै फेस फेसले आमाइमु समस्यामै दुखै मुमे जस्तो भन्दो बाह्र मासे घाटै भोलि लड्केर मान्द्र चुहिएर भोलि मार लड्केर स्याउ मराउँ यसलाई तिनीहरूको नजो सती घाटो त अझै भोलि लड्केर आएर चाहिँ सि यसरी पुस्तर आमाले बाह्र मासे घाटो बलिए नाङले मारेखेर लिउँ भनौँ त नानी सती घाटो बाह्र मासे घाटो त
0: मिउमा
1: छाडी मजा नानी
0: तारी चु त्यहाँ बनाउँछु घाटो खोइ चबा ते चाहिँ दिनु चु घाटो खोइ दिँदा त मुन
1: चु घाटो खोइ दिँदा त पहिला पहिला नि घाटो श्यामैसम्म नि भन्दा नसो घाटो श्यामैमै खोइ सबैन उसको बेला र छ्याम बसे चोर्ने निमा त्यो चमल्लो पहिला नि त्यो घाटो स्याएर नि त्यो कोहोले कसरी जेसरी उइमल्लो उहिर त छौँ साकार बाकार आलामल नानी पहिला पहिला न्याउनु सौलो चोर उहिर पछि त्यो चर्दै उहिर टोर्दै उहिर चमल्लो खोइ चमल्लो नेसर बाहिर लेखमलो पहिला पहिला नेसर खामलो टिमल्लो नागरे र चाहिँ यामलो रामलो लमलो कहाँ नागर नेसरले समय आलकाले रामलोलाई नागर दिन नाम भोरी रामलोलाई पोटे सरी नाङले त चलान मल त जान्थ्यो भने चलान पोटे सरी भइदिउँ कहीँ चलाएर कहीँ चाहिँ जान्थ्यो उनीलाई थाहा दिएँ मलाई थाहा भएर जान्थ्यो मलाई किन काम जमाना अनुसारै न किनभने सर्वहारीले आहना नि जमानै अर्को चाहिँ पहिला बे भोसमै यो नारे पाज हो कोही पार
0: छले कामहरू हो अनि त्यो घाटो खै विवाद त कहिले कहिले मलाई सिजेको झ्युङ कि तोलम चुर घाटो खै छुट्टै तोइतामा
1: घाटो खै चाहिँ यो बुझेन घाटो सेलो भएर सबैलाई कहीँ
0: ताजाको त्यहाँनिर थिएँ नि फेरि तर अर्को त्यहाँ ताँडोले छेउछेउले घाटो खोइ नि बे त्यहाँ पल्ला बे घाटो खोएर तँ फरक नदी त्यो घाटो खोइ चाबा चरा नै खालि यो तम मैलाई खैरी खाले सन्देश चोको पिँदी म
1: खैले खाले सन्देश पहिला पहिला बेला चाहिँ अब यहाँ फरक म नानी पहिला बेला तमलो पहिला बेला खैसम्म जेन्डारमा गलो यहाँ लोकल यो के अरे घरपाल पाथुमलो कोही पा थुमलो कोही पा पहिले कोही पा खोएर कोही पा थुमलो तिनीहरूको जेन्डरमा खोइमा अर्कै म तिनीहरूको चलना आन्सरेन समयलाई भन्दा दिदी पात हो चाहिँ म नानी भने भले बिहार अब आमा पछि चाहिँ नानी
0: पहिला पहिला के हो कोही पा छैन फेरि तिन पाने पाजुको तिनै नै भने
1: नारे
0: पाजु
1: नारे पाजु बिहार रामदेवले मुनैमा पहिला पहिला
0: तिनीहरूका
1: बसे उनीहरू यहाँसरी त्यो विदेशी पापाले चल्किखाइछ बलान्डियो राम्रो बिहार र चलन खाइछ नानी खानमा नै फेसनै चाहिँ खाएँ खोइछ मैले
0: त्यहाँ बनाउँछु बियर रम हुस्की जोको चल चलन खासी निट बे तिन पाने पाजोको चु कोही पाजोको एकदमै
1: बसेर त म जेट आश्रसँग बसेर पसेँ म आज पसेँ म नानी के हो बसेर है चाहिँ त्यहाँ सब कोही पाऊँ जे जे या म नारे पाऊँ जे आयो नानी गर्मी त्यहाँ कोही कोही छौँ लोकल
0: पाले
1: विदेशी पाजो है चले म नानी
0: त्यो विदेशी चोको विदेशी पाजोको ठाउँ चलन नै यो समाज दिए आछ्यामा सन्देश चोको त्यो जस्तो मलाई नै खाएँ नि त्यसलाई नै चाहिँ खाँदिन तारे यो त्यो रेडियो सुन्यो बे तम संस्कार संस्कृति बे पाँचोको लगा त्यो कार्यक्रम आदिवासी संसार बे ल्याइ नै खल खाइमु त्यो रेडियो ढुरुराई कृपा सोचे सोमेघार जरी चुतुरु आदिवासी संसार थिएर टिटी तान स्वर त मैलाई त्यही तर्फ त्यही भिपिङ खाएँ कि त्यसलाई
1: दाजुभाइ दिदीबहिनीलाई पुस्तासम्म आमाजले यो तम्बु जाकलबे यो तम्बु मगरमा लाउँछु अब तौले यो मतली दाजुले कुमा मेसी हामीले घाँटो मिउजी बेला चो चाहिँ जम्मै नुन्यो अरे तिमीले खाना चो घाटो बिस आमाजले जुसु बाजे बे यो पुस्तासम्म आमाजले बिम नानी
0: लिने यसरी म लुदी हाजी चो तुरु लागि व्यस्त समय स्वास्थ्य साथ आपिन आपिन नै लबले आग्रहलाई स्वीकार लिएर सुर्खानी चाहिँ लागि त्यसलाई लिले ओछे ग्यासरी म
1: नानीलाई नलिले ग्यासी म तले बेला मलाई रहेर लिए कि आएर लिने कि नै छान लेबी कि आछ लेबी छेदियो दाजुभाइ दिदीबहिनी त्यो ढोरबाट यहाँ भएन छेदियो दिदीबहिनी दाजुभाइ एकदम मलाई न मलाई न
0: एकदम आभारी म चोइलागी लुदी आगुमै त्यहाँ बेतुरु आदिवासी संसारी पहिला बे पूर्व आमा समूह अध्यक्ष गुणश्री तमेश्वनी झाँक्री बारे लिने जानकारी किन्योले त्यो कार्यक्रम आदिवासी संसार थेसिङ एउटा प्रतिक्रिया झोको पिर योलाई साथ दिवे लागि आमृदु बिन्दै त्यहाँ बे लागि दिशा नै युवती खालमै खबर हप्ता फेरि न नयाँ जानकारीमै किसी खबर बाजा लम्दै कार्यक्रम ओलेबा प्रतिभा तमसु फ्रेमु रेडियो ध्रुवराई कृप्रस दशमलव प्रेमेगार थेम्दे लमिदु ग्यासीजी श्योफुलमा।

0: होइन रमिला, जति बेला पनि तल्लो घर जान्छौ, होइन किले मोहनी लगाएर हो?
1: साँच्ची कि मोहनी नै लगाए कि बुढा, मेरो तन मन त्यतै मात्र छ। हजुर पनि सिटीको घरको झ्याल, ढोका, खापा, त्रिकोष, चौकोस अनि किचनको डेकोरेसन, दराज, पलङ, लोबे, टेबल, सोफा सेट एकपटक हेर्न जानु त। जे हेरे त्यही मोहनी लाउने खालको छ।
0: कहाँ बनाए छन्द्र हो, हेर्दा राम्रो भए पनि मजबुत त छैन होला।
1: हुन्छ नि हो, पौवा डाँडामा रहेको सुदीक्षा फर्निचर उद्योगमा बनाएका अरे, न पसाङ्गिएको छ न त धुला नै लागेको छ, वर्षौं भयो अरे बनाएको पनि।
2: हजुर, आकर्षक र मजबुत फर्निचरका सामानको लागि हामीलाई सम्झनुहोस्। तराईबाट ल्याइएको र स्थानीय सालको काठबाट अर्डर अनुसारका सम्पूर्ण सामान तयार गरिन्छ। साथै ढुङ्गा, गिटी, बालुवा सहित ढुवानीको लागि ट्र्याक्टर चाहिएमा पनि उपलब्ध गराइन्छ। सम्पर्क सुदीक्षा फर्निचर उद्योग, दुलेगौडा पौवा डाँडा, पञ्चमुनि स्कुल माथिपट्टि, प्रोप्राइटर हरिबहादुर विश्वकर्मा, मोबाइल 9811435622।
3: आहा, कति स्वादिष्ट मासु हो, यत्रो पार्टी गर्दा पनि घरमै पालेको खसी काटी छन् कि क्या हो?
4: दिदी पनि नमजाल झुक्किनु भएछ नि। हुन त मैले पनि त्यही सोचेको थिएँ, तर यो मासु त शुक्ला सिटी फ्रेस हाउसबाट ल्याएको रहेछ नि।
1: हजुर, हामी कहाँ विवाह, भोज, पिकनिक, व्रत बन्ध, पार्टीको लागि आवश्यक लोकल खसी, कुखुराको मासु, अन्डा, ससेज, फ्रोजन मोमो, किमा र फ्रेन्च फ्राई होलसेल तथा खुद्रा बिक्री गरिन्छ। अन्य फ्रेस हाउसको तुलनामा यहाँ गुणस्तर, सफा र शुद्ध मासु पाइन्छ, साथै होम डेलिभरी पनि गरिन्छ। छोटो समयमा नै धेरै ग्राहकको रोजाइमा पर्न सफल शुक्ला सिटी फ्रेस हाउस दुलेगौडा, प्रोप्राइटर तीर्थराज गर्तौला, फोन 0658 590 065, मोबाइल 9816634372।
5: कहाँ जाने?
6: सिधै मयम चिसापानीबाट काठमाडौँ, काठमाडौँबाट
5: मयम चिसापानी, अनि बिचमा नझर्ने?
6: अब त हरेक दिन बिहान 8 बजे काठमाडौँ बस पार्कको लोत्से महलबाट मयम चिसापानी, र यताबाट बिहान 8 बजे काठमाडौँका लागि माइक्रो छुट्छ नि।
5: के हो र, यस्तो सुविधा पनि आइसक्यो? ल जाम जाम।
7: हजुर, माइक्रोको सुविधाका लागि सम्पर्क काठमाडौँमा होटल टाइटनिक, प्रोप्राइटर रामचन्द्र महत, 9841616878, र दुलेगौडा ढोरफिर्दी छाब्दी देउराली साखी हुँदै मग्याम चिसा पानीका लागि संयोग कटेज लज एन्ड रेस्टुरेन्ट, प्रोप्राइटर हरिचन्द्र महत, 9825552663।
8: के कम्मर दुखाई, घुँडा तथा जोर्नी दुखाई, गर्दन दुखाई र नसा च्यापिने समस्याले तपाईँलाई सताइरहेको छ?
9: अब चिन्ता नगर्नुहोस्, भीपी फिजियोथेरापी एन्ड अर्थो सेन्टरले शुक्ला गण्डकी 4 दुलेगौडामा फिजियोथेरापी सेवा प्रदान गर्दै आइरहेको छ।
8: हाम्रा सेवाहरू कम्मर दुखाई तथा डिस्क समस्याको उपचार,
9: घुँडा तथा जोर्नी दुखाईको फिजियोथेरापी, गर्दन दुखाई तथा नसा च्यापिने समस्याको उपचार,
8: फ्रोजन सोल्डर तथा मांसपेशी दुखाईको उपचार, पक्षघात तथा स्ट्रोक पछिको पुनर्स्थापना सेवा,
9: खेलकुदका क्रममा लाग्ने चोटपटक तथा दुर्घटना पछिको उपचार, फ्र्याक्चर तथा अपरेसन पछिको एक्सरसाइज थेरापी,
8: साइटिका तथा नसा सम्बन्धी दुखाई व्यवस्थापन, साथै हिट थेरापी, टेन्स अल्ट्रासाउन्ड थेरापी लगायतका आधुनिक सेवाहरू उपलब्ध रहेका छन्।
9: दुखाईबाट मुक्ति, सक्रिय जीवनको शुरूवात, तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता।
8: थप जानकारी तथा समय लिनको लागि सम्पर्क गर्नुहोस् 9841696769 र 9841615644।
9: बीपी फिजियोथेरापी एन्ड अर्थो सेन्टर, शुक्ला गण्डकी 4 दुलेगौडा, व्हाइट हाउस पार्टी प्यालेसको अगाडि।
10: पसल सरेको सूचना, शुक्ला गण्डकी 4 दुलेगौडामा विगत 28 वर्षदेखि सञ्चालनमा रहेको ओम एम आभूषण उद्योग पहिला भएको ठाउँबाट अहिले भीमसेन मन्दिर दुलेगौडाबाट भित्र गल्ली अजम्बरी इन्टरप्राइजेस नजिकै थप सेवा सुविधाको साथ सरेको सम्पूर्णमा जानकारी गराउँदछौ। प्रोप्राइटर मीन बहादुर सुनार 9825359122, 9808 र 9460769246।
11: विद्यार्थी भाई बहिनीहरू, आज म तिमीहरूलाई धूम्रपानको बारेमा पढाउँदैछु। ध्यान दिएर सुन है।
12: मैडम, धूम्रपान भनेको के हो?
11: ल सुन, धूम्रपान भन्नाले खास गरी सुर्तिजन्य पदार्थको धुवा खानु हो। चुरोट, बिँडी, तमाखु, कक्कड़ जस्ता सुर्तिजन्य पदार्थको सेवन गर्नु हो। धूम्रपानको धुवामा 7000 भन्दा बढी किसिमका रासायनिक तत्व पाइन्छन्। ती मध्ये 69 भन्दा बढी तत्वले क्यान्सर गराउँदछ।
12: अनि धूम्रपान तथा सुर्तिजन्य पदार्थ सेवन गर्दा कस्ता कस्ता असर देखिन्छन् मैडम?
11: धूम्रपान तथा सुर्तिजन्य पदार्थ सेवन गर्दा मुख, फोक्सो, पेट, फियो, आन्द्रा, मूत्रनली, पाठेघर आदिको क्यान्सर हुन्छ। दम, दीर्घ श्वास प्रश्वास रोग, उच्च रक्तचाप, हृदय घात, मस्तिष्क घात, गर्भपतन हुने, कम तौलको बच्चा जन्मने, अवधि पूरा नभई बच्चा जन्मने, मृत बच्चा जन्मने आदि गराउँदछ। त्यति मात्रै कहाँ हो र, धूम्रपानको धुवाले धूम्रपान नगर्ने व्यक्तिलाई समेत असर गर्दछ। नजिक बसेकै कारणले विश्वमा वर्षेनी 6 लाख मानिसको मृत्यु हुने गरेको छ।
12: अनि नि मैडम, यो धूम्रपान तथा सुर्तिजन्य पदार्थबाट बस्ने उपायहरू पनि छन् कि?
11: छन् नि, यसबाट बस्ने उपायहरू साथी भाइको लहै लहैमा नपर्ने, दीर्घकालीन असरको मनन गरी कुलतमा नफस्ने, धूम्रपानबाट छुटकारा पाउनका लागि स्वास्थ्य कर्मीसँग सल्लाह लिने, सार्वजनिक स्थलमा धूम्रपान नगर्ने र घरभित्र अनि बच्चाको अगाडि कहिले धूम्रपान नगर्ने। धूम्रपान तथा सुर्तिजन्य पदार्थबाट टाढै बसौ, आफू बचौ र अरूलाई पनि बचाऊ।
2: स्वास्थ्यकर कोषको सहयोगमा जीपी कोइराला राष्ट्रिय श्वास प्रश्वास उपचार केन्द्रद्वारा जनहितमा जारी सन्देश।
13: होइन श्रीमानज्यू, के भयो? गाडी स्टार्ट गर्नु न, जाने बेला भइसक्यो। अहिलेसम्म गाडीको फोनको मारेको मारै हुनुहुन्छ। केही समस्या आयो कि क्या हो?
14: यो बाटो पनि कहिले भन्छ, खाल्टा खुल्टी र हिलो धुलोले नयाँ गाडी पनि बिग्रिया बिग्री हुन थाल्यो। जति धोए पनि हिलो जाने होइन।
13: समस्या त आइहाल्छ नि, बरु समाधान पो खोज्ने हो त। अहिले दुलेगौडाको थापा हार्डवेयरको आडमा कार्की अटो वर्कसप एन्ड कार वास खुलेको छ नि, त्यही बनाउन र धुलाउन लैजानु न। जुनसुकै गाडी मर्मत गर्ने र हाइड्रोलिक ज्याकद्वारा गाडी धुने व्यवस्था रहेछ नि।
15: हजुर, हामी कहाँ सबै प्रकारका पेट्रोल, डिजल तथा इभी गाडीहरू मर्मत गरिनुको साथै हाइड्रोलिक ज्याकद्वारा वासको व्यवस्था छ। साथै कुनै पनि प्रकारको गाडी रिजर्भ तथा भाडामा चाहिएमा हामीलाई सम्झनुहोस्। सम्पर्क कार्की अटो वर्कसप एन्ड कार वास, दुलेगौडा, प्रभु बैंक भन्दा 50 मिटर तल, प्रोपाइटर बुद्धि बहादुर कार्की। मोबाइल 9860373310 र 9921653507।
16: एडमिशन ओपन
17: पोखरा कॉलेज ऑफ मैनेजमेंट PCM एफिलिएटेड टू पोखरा यूनिवर्सिटी
16: 24th इयर्स ऑफ एकेडमिक एक्सलेंस इन मैनेजमेंट
17: बैचलर प्रोग्राम
16: 4 इयर्स प्रोग्राम ऑफ बैचलर इन बिजनेस एडमिनिस्ट्रेशन BBA
17: 4 इयर्स ऑफ IT प्रोग्राम बैचलर ऑफ कंप्यूटर सिस्टम एंड इंफॉर्मेशन टेक्नोलॉजी BCS IT
16: 4 इयर्स प्रोग्राम ऑफ बैचलर ऑफ बिजनेस एडमिनिस्ट्रेशन इन फाइनेंस BBA फाइनेंस
17: फॉर्म्स आर अवेलेबल एट कॉलेज एडमिनिस्ट्रेशन एट 9 AM टू 3 PM
16: Science and Management, both stream can apply.
17: Last date of form submission, 26th Asar 2083.
16: Entrance exam, 29th Asar 2083.
17: Enter to learn, go for to serve.
16: Further details, Pokhara College of Management, PCM, Ganmarga, Nadipur, Pokhara 3, Kaski, Nepal. Telephone number 061-544-761-570-124. Email info@pcm.edu.np. Website www.pcm.edu.np.
15: स्याङ्जा चस्मा घर एन्ड आँखा क्लिनिकमा भित्रियो नयाँ प्रविधि। अब लाइट बालेर आँखा जाँच गर्ने दिन गए, नयाँ युग सँगै नयाँ प्रविधि। कम्प्युटर प्रविधिबाट आँखा जाँच गर्दा सूक्ष्मदेखि सूक्ष्म समस्याहरू पहिचानको साथै तत्कालै आँखाको पावर चेक गरिन्छ। हामी कहाँ प्रत्येक दिन आँखाको पावर चेक गरेर पावर अनुसार चस्मा बनाइन्छ। हरेक हप्ताको शनिबार आँखा रोग विशेषज्ञ डाक्टरहरूद्वारा आँखा जाँच गरिनुको साथै आँखा जाँच्न आउने बिरामीहरूको निशुल्क सुगर परीक्षण गरिन्छ। ग्लुकोड लेन्स, हाइपोड लेन्स, प्रोग्रेसिभ लेन्स, क्रिजल लेन्स तथा कन्ट्याक्ट लेन्सहरू पाइनुको साथै विभिन्न ब्रान्डका सनग्लास चस्माहरू पनि सुपथ मूल्यमा बिक्री गरिन्छ। साथमा आँखा तथा विभिन्न रोगका औषधिहरूको लागि स्याङ्जा मेडिकल हल दुलेगौडालाई सम्झनुहोस्। स्याङ्जा चस्मा घर एन्ड आँखा क्लिनिक, बन्केवा चोक, दुलेगौडा। प्रोपाइटर पासा राजु। मोबाइल 9806613195 र 9847153368।
18: बिस्तारै चलाउनुस् न दाई, हतार गरेर कता पुग्नु छ र?
19: हो भने ज्यान भन्दा ठुलो कुरा त केही छैन नि, सड़क अनुशासन सड़क नियम त सबैले मान्नै पर्छ नि।
18: ट्राफिक नियमको पालना गरौ, सुरक्षित यात्रा सुनिश्चित गरौ,
19: तीव्र गतिमा सवारी नचलाऊ, हेलमेट र सिट बेल्टको प्रयोग अनिवार्य गरौ, मादक पदार्थ सेवन गरी सवारी नचलाऊ, तपाईँको सतर्कताले अमूल्य जीवन बच्दछ।
18: अनुरोधक गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश पोखरा।
20: एक सय तीन थोप्लो आठ अन्तर्मनको आवाज।
21: टाइम चेकको साथमा बनकेवा कालिका सुन चाँदी पसल, दुलेगौडा हेल्पोस्ट चोक आफ्नै भवनमा छापावाला सुनका आधुनिक डिजाइनका तयारी गर गहना र राशि अनुसारका पत्थर पाइन्छ। अर्डर अनुसारका गहना तयार गर्नुको साथै पुरानो गर गहना नयाँ गहनासँग साटफेर पनि गरिन्छ। प्रोपाइटर बाजुराम सुनार, विनोद सुनार, मोबाइल 9816953011।
22: सुन्नमा तयार पारेको साँझ छ बजेको थाहा खबरमा माधव तिमिलसेनासँगै जगत भण्डारीको नमस्कार।
23: थाहा खबर थाहा संचार नेटवर्कमा आबद्ध देशका विभिन्न एफएम स्टेशनबाट एकसाथ प्रसारण भइरहेको छ।
22: शुरूमा मुख्य समाचारका शीर्षकहरू।
23: विदेशी आवासीय अनुमति लिएका कर्मचारी संघ सरकारको स्पष्टीकरण माग, 15 दिनभित्र चित्त बुझ्दो प्रमाण सहित सफाई पेश गर्न अनुरोध।
22: सिलिचोङमा पहिरोमा विस्थापितको संख्या 28 पुग्यो, विद्युत सेवा अवरूद्ध, 600 घर अन्धकारमा।
23: पाठ्यक्रम सुधार गर्न कार्यदलले देशभरका विभिन्न 50,000 विज्ञसँग सुझाव संकलन गर्ने। कान्ति लोकपथमा रातको समयमा यात्रा नगर्न प्रशासनको आग्रह।
22: पाकिस्तानमा अस्पतालहरू बन्द गरेर चिकित्सक सड़कमा, उपचार नपाउँदा हजारौं बिरामी मर्खामा।
23: र महिला टी20 विश्वकपको पहिलो सेमी फाइनलमा आज अस्ट्रेलिया र वेस्ट इण्डिज भिड्दै।

0: ढुक होइन ढुक्क हुँ प्रभु महालक्ष्मी लाइफ इन्सुरेन्स के अभिकर्ता बनौ
1: प्रभु महालक्ष्मी लाइफ इन्सुरेन्स लिमिटेड
2: यो हो थाहा संचार नेटवर्क समयको आवाज समयको आवाज
3: समाचार अब विस्तारमा सरकारले विदेशी मुलुकको आवासीय अनुमति लिएर लामो समयदेखि कार्यालयमा अनुपस्थित रहेका चार कर्मचारीसँग स्पष्टीकरण माग गरेको छ भूमि व्यवस्था सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सूचना जारी गरी विदा समाप्त भएपछि आफ्नो पदाधिकारी रहेको कार्यालयमा हाजिर नभई विदेशमै बसोबास रहेकाले उनीहरूमाथि कानूनी प्रक्रिया अघि बढ़ाएको जनाएको हो उनीहरूले अस्थायी आवासीय अनुमति स्थायी आवासीय अनुमति र डाइभर्सिटी भिसा डीबी लिएको पाइएको मन्त्रालयको सूचनामा उल्लेख छ निजामती कर्मचारीले पदमा बहाल नहुँदै विदेशी मुलुकको आवासीय अनुमति लिन र सुवासोका लागि आवेदन समेत दिन नपाइने कानूनी व्यवस्था छ स्वीकृत विदा समाप्त भएपछि 30 दिनभित्र कार्यालयमा उपस्थित हुनुपर्नेमा अनुपस्थित रही निजामती सेवा एन विपरीतको कार्य गरेकाले उनीहरूसँग स्पष्टीकरण माग गरिएको हो मन्त्रालयका अनुसार निजामती सेवा एन 2049 बमोजिम उनीहरूलाई भविष्यमा सरकारी सेवाका लागि समेत अयोग्य ठहरिने गरी कार्यवाही अगाडि बढ़ाउनुपर्ने अवस्था देखिएकाले 15 दिनभित्र चित्तबुद्ध आधार र प्रमाणसित सफाई पेश गर्न भनिएको छ
4: संखुवासभाको सिरिचोङ गाउँपालिका एकमा अविरल वर्षापछि आएको पहिरोबाट एक स्वास्थ्य केन्द्र सहित 28 घर विस्थापित भएका छन् वर्षासँगै बाढ़ी पहिरोबाट तेनछोङमा हालसम्म विस्थापितको संख्या 28 पुगेको छ तल्लो र माथिल्लो तेनछोङमा 28 घर परिवार विस्थापित भएका छन् जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक धनबहादुर राजवंशीका अनुसार पहिरोले तेनछोङको सामुदायिक स्वास्थ्य चौकी पनि जोखिममा परेको छ पहिरोबाट बस्ती माथिको जमीन चिरा परेपछि स्थानीय बासिन्दालाई सिसुवा प्रहरी चौकी र गाउँपालिकाको सहयोगमा सुरक्षित स्थानमा सारिएको छ प्रभावित क्षेत्रमा हिजो जिल्ला प्रहरी कार्यालय संखुवासभाबाट प्रहरी नायब निरीक्षक अनिल भुजेलको नेतृत्वमा 10 जनाको टोली घटनास्थल पुगेको छ सिलिचोङ गाउँपालिकाले आज एक विज्ञप्ति जारी गर्दै जोखिमयुक्त क्षेत्रमा बसोबास गर्ने नागरिकलाई सुरक्षित रहन वा आवश्यक परे सुरक्षित स्थानमा जान आग्रह गरेको छ सिलिचोङ स्थित दुईवटा जलविद्युत आयोजनामा क्षति पुग्दा गाउँका 600 भन्दा बढ़ी घर परिवार अन्धकारमा बस्न बाध्य छन् सिसुवामा 60 किलोवाटको सिसुवा खोला लघु जलविद्युत र 30 किलोवाटको चट्टेकमा लघु जलविद्युत आयोजनामा क्षति पुगेको गाउँपालिका अध्यक्ष भूपाल राज मेवाहाङले बताउनुभयो सिसुवा खोलामा आएको बाढ़ीले दुई विद्यालयमा क्षति पुगेपछि पठन पाठन समेत बन्द भएको छ पहिरोको जोखिम बढ़दै गएपछि स्थानीयवासी आफन्त कहाँ आश्रय लिएर बसेका छन्
3: विद्यालय तहको राष्ट्रिय पाठ्यक्रम प्रारूप पुनरावलोकन कार्यदलले पाठ्यक्रम सुधार गर्न देशभरका विभिन्न 50,000 विज्ञसँग सुझाव संकलन गर्ने भएको छ शैक्षिक वर्ष 2080 राष्ट्रिय पाठ्यक्रम प्रारूप 2076 5 वर्षीय चक्र पूरा भएकाले पाठ्यक्रम पुनरावलोकन गर्न लागि र त्यसका लागि विज्ञसँग सुझाव संकलन गर्न लागि हो शिक्षाका लागि राष्ट्रिय अभियान एनसीई नेपालले आज आयोजना गरेको विद्यालय तहको पाठ्यक्रम पुनरावलोकन सरकारवालाको दृष्टिकोण सुझाव विषयक अन्तर्क्रिया कार्यक्रममा कार्यदलका संयोजक डाक्टर बालचन्द्र लुइटेलले कार्ययोजना अनुसार मुख्य 12 विषयगत क्षेत्र र समिति गठन गरी व्यापक रूपमा सुझाव संकलन गरिने बताउनुभयो पाठ्यक्रम विकास र मूल्यांकन परिषदको गत वैशाख 11 शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलको अध्यक्षतामा भएको 98 बैठकले काठमाडौँ विश्वविद्यालयको स्कूल अफ एजुकेशनका डीन प्राध्यापक डाक्टर लुइटेलको समयजगत्वमा कार्यदल गठन गरेको थियो
4: कुरियर व्यवसायीहरूले कुरियर सेवालाई पनि अत्यावश्यक सेवाको रूपमा वर्गीकरण गर्न सरकारसँग माग गरेका छन् हुलाक सेवा विभागले आज काठमाडौँमा आयोजना गरेको उच्चस्तरीय सम्वाद कार्यक्रममा बोल्दै नेपाल कुरियर सेवा संघका अध्यक्ष अनिल राज भट्टराईले उक्त माग गर्नुभएको हो उहाँले आफूहरूलाई संचार मन्त्रालय अन्तर्गत राखिएको हो कि उद्योग मन्त्रालय अन्तर्गत हो भन्ने विषयमा पनि स्पष्ट हुने गरी कानूनी व्यवस्था गर्न सरकारलाई सचेत गराउनुभयो हुलाक सेवा जस्तै अत्यावश्यक सेवा हो भन्ने कुरालाई मनन गरेर सरकारले तत्काल कुरियर सेवा पनि त्यसमा वर्गीकरण गर्नुपर्ने अध्यक्ष भट्टराईको भनाई थियो उहाँले नेपालको निर्यात क्षेत्रमा 60% भन्दा बढ़ी काम गरेको कुरियर सेवालाई भन्सारमा काम गर्नका लागि उचित व्यवस्था समेत नभएको गुनासो पनि गर्नुभयो। अध्यक्ष भट्टराईले सरकारले आफूहरूको मागको सुनवाई नगरेको भन्दै सरकारको आलोचना समेत गर्नुभयो। अध्यक्ष भट्टराईले कुरियर सेवा संवेदनशील सेवा पनि भएकाले यस्ता सामग्रीहरूको आवत जावत 24 घण्टा हुने व्यवस्था गर्न पनि सरकारको ध्यान आकर्षण गराउनुभयो।
3: थाहा संचार नेटवर्कमा थप समाचार बाँकी नै छन्, रेडियो सुन्दै गर्नुहोला।
5: गुणस्तरीय प्लम्बिङको परिवर्तन
6: मार्बलका सीपीपीसी प्रडक्टहरू अमेरिकन लाइसेन्स अन्तर्गत उत्पादित, अरू भन्दा 25% बढी प्रेसर वहन गर्न सक्ने क्षमताका साथ 50 वर्ष भन्दा बढी विश्वभरि रुचाइएको एनएसएफ अमेरिकाद्वारा प्रमाणित फ्लोगार्ड ब्रान्ड, साथै मार्बलका यूपीपीसी प्रडक्टहरू लेड फ्री, यूवी रेसिस्टेन्ट र हाई इम्प्याक्ट स्ट्रेन्थ भएको
7: सुरक्षा घरको साथ जीवन घरको।
8: पानी जीवनको आधार हो, तर स्वच्छ पानी स्वस्थ जीवनको आधार। हिमालयाज अन टप, लाङटाङ हिमालको स्वच्छ प्राकृतिक पानी अब तपाईँको हातमा। अन्तर्राष्ट्रिय स्तरको अत्याधुनिक प्रविधिबाट प्रशोधित अन टप ब्रान्डका पानी 500 देखि 900 मिलिलिटरका आकर्षक पेट बोतलहरूमा उपलब्ध छ। थप जानकारीका लागि हिमालयाज स्प्रिङ वाटर प्राली

0: मकवानपुरका प्रमुख जिल्लाधिकारी वसन्तराज अधिकारीले आज जारी गरेको सूचनामा आज र भोलि बेलुका 5 बजेदेखि पर्सि बिहान 5 बजेसम्म कान्ति लोकपथ हेटौडा काठमाडौँ सड़क खण्ड हुँदै कुनै पनि प्रकारको यात्रा नगर्न तथा नगराउन हुन आग्रह गरिएको छ। नेपाल सरकार गृह मन्त्रालय राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणबाट जारी गरिएको सूचना अनुसार भोलि र पर्सि देशका विभिन्न भागमा भारीदेखि अति भारी वर्षा हुने, पहाड़ी तथा हिमाली क्षेत्रमा पहिरो, सड़क अवरोध, गेग्रान बहाव, बाढ़ी तथा नदीमा जल सतह बढ़ने सम्भावना रहेको छ।
1: धानपछि दोस्रो खाद्यान्न बालीका रूपमा रहेको मकै खेतीको उत्पादनमा यस वर्ष ठूलो ह्रास आएको कृषि ज्ञान केन्द्र झापाले जनाएको छ। केन्द्रको तथ्याङ्क अनुसार विगत 3 वर्षको तुलनामा मकै खेतीको उत्पादनमा यस वर्ष ह्रास आएको हो। जिल्लामा गत वर्षको तुलनामा 68,000 मेट्रिक टन मकैको उत्पादन घटेको छ। चालू आर्थिक वर्ष 2082-83 283,187 मेट्रिक टन मकै उत्पादन भएको कृषि ज्ञान केन्द्र झापाका प्रमुख सागर विष्टले जानकारी दिनुभयो। उहाँले जिल्लामा 46,125 हेक्टर जमीनमा किसानले मकै खेती लगाएको जानकारी पनि दिनुभयो।
0: आज पनि शेयर बजार परिसूचक नेप्से ओह्रालो लागेको छ। नेप्से परिसूचक 24.63 अंकले ओह्रालो लागेर 2600 बिन्दुमा सीमित भएको छ। आज कुल 365 कम्पनीको शेयर 3,25,87,58,014 मूल्यमा खरिद बिक्री भएको छ। कारोबारका आधारमा आज सिद्धार्थ बैंक शीर्ष स्थानमा छ।
1: अब अन्तर्राष्ट्रिय समाचार। महिला सहकर्मीमाथि भएको एसिड आक्रमणको विरोधमा डाक्टरहरूले जारी गरेको विरोध प्रदर्शनका कारण सरकारी अस्पतालहरूमा ओपीडी सेवा बन्द हुँदा पाकिस्तानको बलुचिस्तान प्रान्तमा हजारौं बिरामीहरू पीड़ित भएका छन्। लामो समयसम्म ओपीडी सेवा बन्द हुँदा धेरै नागरिक नियमित स्वास्थ्य सेवाबाट वञ्चित भएको पाइएको छ भने अधिकांश महिला बालबालिका तथा वृद्ध वृद्धहरू प्रभावित भएका छन्। पाकिस्तानी पत्रिका डनका अनुसार पाकिस्तान मेडिकल एसोसिएशन पीएमए क्वेटा जोन र यंग डाक्टर एसोसिएशन वाईडीएको संयुक्त नेतृत्वमा भएको विरोध प्रदर्शन 21 दिनमा प्रवेश गरेको छ। आपतकालीन सेवाहरू, अपरेशन थिएटर र डायलासिस युनिटहरू सञ्चालनमा रहेका भए पनि परामर्श तथा फलोअपका लागि आएका हजारौं बिरामी चिकित्सा सेवा बिना घर फर्कन बाध्य भएका छन्। विज्ञप्ति जारी गर्दै पीएमए क्वेटा जोनले एसिड आक्रमणको अनुसन्धान गर्न सरकार असफल भएको भन्दै गम्भीर चिन्ता व्यक्त गरेको छ।
0: अब खेल समाचार। आईसीसी महिला टी20 विश्वकपको पहिलो सेमी फाइनलमा आज अस्ट्रेलिया र वेस्ट इण्डिज बीच प्रतिस्पर्धा हुँदैछ। खेल ओभल स्टेडियममा नेपाली समय अनुसार बेलुकी 7:15 बजे शुरू हुनेछ। अस्ट्रेलिया समूह 1 विजेता र वेस्ट इण्डिज समूह 2 उपविजेता बन्दै सेमी फाइनलमा पुगेका हुन्। अस्ट्रेलिया जारी विश्वकपमा आफ्नो अपराजित यात्रालाई निरन्तरता दिने योजनामा हुनेछ। वेस्ट इण्डिज पनि अस्ट्रेलियालाई हराएर फाइनल यात्रा तय गर्ने योजनामा हुनेछ। अर्को सेमी फाइनलमा पर्सी इंग्ल्याण्ड र साउथ अफ्रिका बीच खेल हुनेछ। विदेशी आवासीय अनुमति लिएका कर्मचारी संघ सरकारको स्पष्टीकरण माग। 15 दिनभित्र चित्त बुझ्दो प्रमाण सहित सफाई पेश गर्न अनुरोध।
1: सिलिचोङमा पहिरोमा विस्थापितको संख्या 28 पुग्यो। विद्युत सेवा अवरूद्ध, 600 घर अन्धकारमा।
0: पाठ्यक्रम सुधार गर्न कार्यदलले देशभरका विभिन्न 50,000 विज्ञसँग सुझाव संकलन गर्ने। कान्ति लोकपथमा रातको समयमा यात्रा नगर्न प्रशासनको आग्रह।
1: पाकिस्तानमा अस्पताल बन्द गरेर चिकित्सक सड़कमा, उपचार नपाउँदा हजारौं बिरामी मर्कामा।
0: र महिला टी20 विश्वकपको पहिलो सेमी फाइनलमा आज अस्ट्रेलिया र वेस्ट इण्डिज भिड्दै।
1: थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको साँझ 6 बजेको थाहा खबर सकियो। माधव र जगत बिदा हुन्छौ। नमस्कार।
2: बीबीएसमा नेपाल टप गर्ने अञ्जना राई, जिल्ला टप गर्ने विष्णुमाया मल्ल र कलेज टप गर्ने विद्या श्रेष्ठ जस्तै उच्च शैक्षिक सफलता हासिल गर्ने पालो अब तपाईँको।
3: कक्षा 12 उत्तीर्ण हुन सफल, सम्पूर्णलाई हार्दिक बधाई सहित यस गण्डकी मल्टिपल कलेज भुरुङ्गेमा नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराइन्छ।
2: बीबीएस प्रथम वर्ष 2081 र दोस्रो वर्ष 2082 निरन्तर नेपाल टप नतिजा

0: प्राप्त गरेको यस कलेजमा सीमित सिटका लागि भर्ना खुल्यो। आजै भर्ना भई आफ्नो सिट सुरक्षित गर्नुहोस्। साथै पहिला भर्ना हुन आउने विद्यार्थीहरूलाई प्राप्त जीपीए को आधारमा विशेष छुटको व्यवस्था रहेको छ।
1: छुटका दायराहरू:
0: कक्षा 12 को परीक्षामा 3.6 जीपीए वा सो भन्दा बढी जीपीए प्राप्त गरी उत्तीर्ण विद्यार्थीलाई भर्नामा 100% छुट।
1: 3.4 जीपीए वा सो भन्दा बढी जीपीए प्राप्त गरेका विद्यार्थीलाई 80% छुट
0: र 2.5 जीपीए वा सो भन्दा बढी जीपीए प्राप्त गर्ने विद्यार्थीलाई 60% छुटको व्यवस्था गरिएको छ।
1: थप जानकारीका लागि सम्पर्क 0658174479, मोबाइल 98562625 र 98468464145।

0: connect your dream, connect your future, stay, connect your heart.
1: Connect Australian Education and Visa Services. Shukla Gandaki Char Tule Gaura Work in Department Bhavan Sangai Mobile 98562493 ra 98562873
2: कान्छे भोलि घर पूजा गर्नु पर्ने कलेजबाट फर्कदा पूजा सामग्री लिएर आऊ है
3: हस् मम्मी नयाँ घरमा फूल रोप्न गमलाहरू पनि ल्याउने भन्नुभएको होइन
2: हुन्छ हुन्छ तर पाएसम्म माटोकै गमला राम्रो भन्छन् कति पाइन्छ र
3: पाइन्छ नि दुलेगोडाको सेन्सीका पूजा सामग्री पसलमा हजुरले भन्नुभएको सबै कुरा आइपुग्छ चिन्तै नगर्नु न
4: हजुर हामी कहाँ रुद्री एकहा व्रतबन्ध घर पैचो नौ ग्रह ग्रह शान्ति लाखवती महायज्ञ सत्यनारायण पूजाका सामग्री पाइनुका साथै माटोबाट बनेका सबै प्रडक्टहरू थोक तथा खुद्रा मूल्यमा उपलब्ध रहेका छन्
5: सेन्सीका पूजा सामग्री पसल प्रभु बैंक भन्दा एक घर माथि बजाज शोरूम सँगै
4: प्रोपाइटर समीक्षा गुरुङ सम्पर्क 98461333101 र 98468385222
6: तपाईँको संस्था कार्यक्रम वा व्यापारलाई आकर्षक प्रिन्टिङ सेवा चाहिन्छ
7: अब चिन्ता नलिनुहोस् शरणायन सिसल प्रिन्ट उद्योग जहाँ गुणस्तर र विश्वास सँगसँगै भेटिन्छ
6: ब्यानर फ्लेक्स प्रिन्ट पोस्टर बिल बुक लेटर हेड टी सर्ट प्रिन्ट भिजिटिङ कार्ड विवाहको निमन्त्रणा कार्ड सहित कप मेडल सेट लगायतका सबै सेवा एउटै ठाउँमा उचित मूल्यमा साथै हामी कहाँ शिलालेख पनि लेखिन्छ
7: छिटो सेवा सफा प्रिन्ट अनि दिगो सम्बन्ध त्यसैले त रोजाइ सबैको
6: शरण एन्ड सिसल प्रिन्ट उद्योग शुक्ला गण्डकी नगरपालिकाको गेट सँगै
7: प्रोपाइटर दुर्गामान श्रेष्ठ सम्पर्क 98463162009 र 98041-21718 आजै सम्पर्क गर्नुहोस्
8: ल किन हो आन्टी दिदी त छोराको बर्थडेको दिनमा पनि खुसी देखिनुहुन्न त
9: हेर्न कान्छी यतिका पाहुना आउनु भएको छ मलाई त मासु कहाँबाट ल्याउने भनेर पो साह्रै चिन्ता भयो
8: बजारै भरि फ्रेस हाउस छ जहाँबाट ल्याए पनि हुन्छ भो खेको चिन्ता लिनु भएको छ यो दिदीले
10: चिन्ता होइन नि बहिनी मासु त जहाँ विश्वास त्यहाँबाट मात्र लिनुपर्छ
8: त्यसो भए विवेक ढुङ्गानाको शुक्ला गण्डकी फ्रेस हाउसमा जानुहोस् आजकल सबैको पहिलो रोजाई त्यही बनेको छ
7: शुक्ला गण्डकी फ्रेस हाउस दुलेगौडा तनहु पञ्चमुनि स्कुलको अगाडि सिकेन्द्र फिस हाउसको आडैमा शाखा पसल दुलेगौडा भित्री बजार साङ्लीला विकास बैंकको पछाडी यहाँ विवाह व्रतबन्ध पास्नी पिकनिक पार्टी भोज भतेरका लागि आवश्यक खसी र कुखुराका मासु पाइनुका साथै जिउँदो खसी बोका पूजाका लागि चाहिने बोका र लोकल कुखुरा पनि पाइन्छ साथै ताजा अन्डा ससेज र फ्रेन्च फ्राई चाहिएमा पनि हामीलाई सम्झनुहोस्
10: प्रोपाइटर विवेक ढुङ्गाना जानकी ढुङ्गाना मोबाइल 98560661636 र 98151661636
11: सूचना यस्तो नहु सेवा हस्पिटल दुलेगौडा पिपी चोकमा यही जेठ 20 गते शनिबार
12: पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा कार्यरत पेट मुटु छाती सुगर तथा थाइराइड रोग विशेषज्ञ डाक्टर कृष्णराज अधिकारी
11: हाड जोड्नी तथा नसा रोग विशेषज्ञ डाक्टर मेघराज लामिछाने
12: पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा कार्यरत एनोमली स्क्यान थाइराइड सहित भिडियो एक्सरे विशेषज्ञ डाक्टर सन्तोष बराल
11: वरिष्ठ मानसिक तथा नसा रोग विशेषज्ञ डाक्टर सुभाष विजय महत छाला यौन कुष्ठ रोग एलर्जी तथा सौन्दर्य विशेषज्ञ डाक्टर जे महर्जन
12: फ्यामिली फिजिसियन एन्ड इमर्जेन्सी मेडिसिन डाक्टर रवि बहादुर गुरुङ
11: नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर साजन बराल
12: हाड जोड्ने तथा नसा रोग विशेषज्ञ डाक्टर अनिल बिक
10: वरिष्ठ बाल तथा नवजात शिशु रोग विशेषज्ञ बिहान 8:30 देखि 9:30 सम्म दिउँसो 3 बजे देखि 4 बजे डाक्टर अमन कुमार झा
11: वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर सुदीप गुरुङ
10: वरिष्ठ फिजियोथेरापी परामर्श तथा दैनिक उपचार डाक्टर सुसन कालु र स्नेहा मण्डल
11: बिरामीहरूको स्वास्थ्य परीक्षण र उपचारका लागि आउनुहुने भएकाले सम्बन्धित रोगका बिरामीहरूले समयमै स्वास्थ्य उपचार गराई स्वास्थ्य लाभ लिनुहोला
12: साथै दैनिक भिडियो एक्सरे सहित 24 घण्टा डाक्टर रूपेश कुमार यादवद्वारा उपचार एवं परामर्श र फार्मेसी सेवा समेत उपलब्ध रहेको सहर्ष जानकारी गराइन्छ।
13: तनहु सेवा हस्पिटल दुलेगौडा, फोन नम्बर 0564143177, मोबाइल 98564443।
14: तपाईं सुन्दै हुनुहुन्छ रेडियो ढोरबाराही 103.8 MHz।

0: कि कम्मर दुखाई, घुँडा तथा जोर्नी दुखाई, गर्दन दुखाई र नसा च्यापिने समस्याले तपाईलाई सताइरहेको छ?
1: अब चिन्ता नगर्नुहोस्, भिपी फिजियोथेरापी एन्ड अर्थो सेन्टरले सुक्ला गण्डकी 4 दुलेगौडामा फिजियोथेरापी सेवा प्रदान गर्दै आइरहेको छ।
0: हाम्रा सेवाहरू कम्मर दुखाई तथा डिस्क समस्याको उपचार,
1: घुँडा तथा जोर्नी दुखाईको फिजियोथेरापी, गर्दन दुखाई तथा नसा च्यापिने समस्याको उपचार,
0: खोजन सोल्डर तथा मांसपेशी दुखाईको उपचार, पक्षघात तथा स्ट्रोक पछिको पुनर्स्थापना सेवा,
1: खेलकुदका क्रममा लाग्ने चोटपटक तथा दुर्घटना पछिको उपचार, फ्र्याक्चर तथा अपरेसन पछिको एक्सरसाइज थेरापी,
0: पाइपिका तथा नसा सम्बन्धी दुखाई व्यवस्थापन, साथै हिट थेरापी, ट्रेन्स अल्ट्रासाउन्ड थेरापी लगायतका आधुनिक सेवाहरू उपलब्ध रहेका छन्।
1: दुखाइबाट मुक्ति, सक्रिय जीवनको सुरुवात, तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता।
0: थप जानकारी तथा समय लिनको लागि सम्पर्क गर्नुहोस् 98461769769 र 98461564।
1: बीपी फिजियोथेरापी एन्ड अर्थो सेन्टर सुक्ला गण्डकी 4 दुलेगौडा, व्हाइट हाउस पार्टी प्यालेसको अगाडि। भर्ना खुल्यो, भर्ना खुल्यो, भर्ना खुल्यो।
0: गण्डकी प्रदेशमा नै उत्कृष्ट नतिजा ल्याउन सफल त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त भानुभक्त बहुमुखी क्याम्पस बेल चौतारामा शैक्षिक सत्र 2083-84 लागि मानविकी शिक्षा र व्यवस्थापन संकायमा स्नातक तह प्रथम वर्षमा अंग्रेजी र नेपाली दुवै माध्यममा भर्ना खुल्यो।
1: समयमै भर्ना भई आफ्नो सिट सुरक्षित गर्नुहोस्।
0: हाम्रा विशेषताहरू वर्षौंदेखि गण्डकी प्रदेशमा नै उत्कृष्ट नतिजा ल्याउन सफल जनस्तरबाट संचालित न्यून शुल्कमा पढाइ हुने सामुदायिक क्याम्पस,
1: दक्ष र अनुभवी प्राध्यापकहरूबाट अध्यापन गराइने
0: शुक्ला गण्डकी, भीमाद, म्याग्दे, रिसिङ, घिरिङ र हरिनाश गाउँपालिका भित्रका विद्यालय टपरलाई मासिक शिक्षण शुल्कमा 100% र द्वितीय हुनेलाई 50% छात्रवृत्तिको व्यवस्था,
1: कक्षा 12 3.6 वा 100 भन्दा माथिको जीपीए प्राप्त गर्ने विद्यार्थीहरूलाई मासिक शिक्षण शुल्कमा 100% छात्रवृत्तिको व्यवस्था,
0: 3.4 3.59 जीपीए प्राप्त गर्ने विद्यार्थीलाई मासिक शिक्षण शुल्कमा 50% छात्रवृत्तिको व्यवस्था,
1: पहिला भर्ना हुन आउने 15 विद्यार्थीहरूलाई भर्ना शुल्कमा रु 4,000 छुटको व्यवस्था,
0: साथै यूजीसी प्रदेश सरकार नगर र क्याम्पसको छात्रवृत्तिको व्यवस्था
1: र बिहानी 17 कक्षा सञ्चालन हुने।
0: विस्तृत जानकारीका लागि भानुभक्त बहुमुखी क्याम्पस शुक्ला गण्डकी 5 बेल चौतारा तनहुँ, फोन 0665712 44।
2: सधैँ पसलबाट बोरा घिसारिया छ खाछ, कहिले कसो त अलि मिठो चामलको भात खाएर मुख फेर्न पाए नि हुन्थ्यो नि बुहारी।
3: आज मैले बुलबुले बाराई राइस मिलबाट चामल ल्याएको छु नि बा, त्यहाँ त सावित्री, जिरा, सावा, जेठो बुढो, पहेले अनि लोकल धान आँखै अगाडि कुटेर बिक्री हुँदो रहेछ नि, कति मान्छे जाँदा रहेछन्।
2: ए हो र, ल त ल,
4: आफ्नै मिलबाट आफै अगाडि तोरी र तिल पेलेर स्वच्छ खाने तेल र पिना उत्पादन तथा बिक्री गरिन्छ, साथै विभिन्न प्रजातिका धानको स्वादिष्ट चामल चाहिएमा हामीलाई सम्झनुहोस्, साथै तेल पनि पेलिन्छ, होम डेलिभरीको पनि व्यवस्था छ। सम्पर्क भुलभुले बाराही राइस मिल, गाछे पानी पेट्रोल पम्प अगाडि, प्रोपाइटर अर्जुन लम्साल, फोन 0564142 र 98562192।
5: साइलियामा प्रकाश राईको फर्निचर पसल सरेको छ है, झुकिनु होला नि।
3: हो र, फेरि कहाँ सारेछन् बाबुले पसल?
5: बिबी चोकमै हो, पहिलाको ठाउँ भन्दा एक घरमाथि टिभीआर सोरुम थियो नि, हो त्यही घरमा नयाँ व्यवस्थापन र थप सेवा सुविधा सहित सरेको छ नि।
3: ए ल ल, तपाईँ पनि झुक्किनु होला नि, याद राख्नुहोस् गण्डकी सिसा पसल एन्ड फर्निचर सप्लायर्स, शुक्ला गण्डकी 4 दुलेगौडा बिपी चोक,
5: प्रोपाइटर थान प्रकाश नेउपाने 98560338, प्रशान्त नेउपाने 98460265।
3: मोबाइल सम्बन्धी सम्पूर्ण सेवा हाम्रो मोबाइल मर्मत तथा प्रशिक्षण केन्द्र दुलेगौडामा,
0: विगत लामो समयदेखि तपाईँहरूको सेवामा समर्पित हाम्रो मोबाइल पसल भएको छ अब फोन बजार। फोन बजार
3: दुलेगौडाको महँगो घर भाडा तिर्न नपर्ने टेक्निसियन पनि आफै भएको हुँदा जुनसुकै सामान अन्य पसलमा भन्दा धेरै सस्तोमा बिक्री गरिन्छ।
6: हामी कहाँ सामसुङ, रेडमी, पोको, ओप्पो, भिभो, रियलमी, नार्जो, आइटेल, कलर, टेक्नो, नोकिया ब्रांड को सबै सेटहरु अन्तभन्दा सस्तोमा वारेन्टी ग्यारेन्टी को साथ पाइन्छ।
3: मोबाइल सँग सम्बन्धित चार्जर, इयरफोन, डाटा केबल साथै मल्टी प्लग, लाइट का भेराइटी र लाइट को चार्जर, पानी नपस्ने बलियो इन्डियन हाते घडी वारेन्टी का साथ पाइनुका साथै चस्मा पनि पाइन्छ।
6: एनसीएल को हराएको बिग्रेको सिम निकाल्न पोखरा जानु नपर्ने हुँदा डाइरेक्ट हामी नै ओरिजिनल डकुमेन्ट भएमा निकाल्न सकिन्छ। साथै 3G सिमलाई 4G पनि बनाइन्छ र एनटीसी को सिम पनि पाइन्छ। एनसीएल को नयाँ सिम को लागि ओरिजिनल डकुमेन्ट भएमा अनलाइन बाट फोटो नचाहिने गरी निकालिन्छ।
3: अन्त एकचोटि राम्रो होला, एकचोटि सस्तो होला, तर हामी आफ्नै बिल्डिङमा र आफ्नै टेक्निसियन भएको हुँदा घर भाडा र टेक्निसियन खर्च बचत हुने हुँदा सधैं राम्रो अनि सस्तो हुने प्रतिबद्धता व्यक्त गर्दछौ। सामसुङ को मोबाइल किस्ता बन्दीमा चाहिएमा पसलमा सम्पर्क गर्नुहोला। सम्पर्क
7: फोन बजार सिद्धार्थ बैंक र फ्यामिली मेडिकल को बीचमा दुलेगौडा।
8: प्रोपाइटर सुबिल श्रेष्ठ, किम नारायण श्रेष्ठ। मोबाइल 98 4 61 99 9 छ।
9: सुन गाउँ घर तराई शहर सुन हरियाली पाख पखेरा सुन।
5: अहिले के सुन्ने भनेको
7: थाहा छैन र? हाम्रो बेल चौतारामा आइतबारे हाट बजारमा मात्र होइन नि, सबै दिन ताजा तरकारी बिक्री हुन्छ नि।
5: हो र, अरू दिन पनि हाम्रै शुक्ला गण्डकीको उत्पादन पाइन्छ।
7: हो त, शुक्ला गण्डकीका किसानले उत्पादन गरेको तरकारी र अन्य कृषि उपज खैरनी चार महिला विकास बहुद्देश्य सहकारीले बिक्री गरिदिन्छ। होइन, कति हतार गरेको कुरा सुन्नु पर्दैन।
5: थाहा छ के, बिहान 7 बजेदेखि 11 बजेसम्म र दिउँसो 4 बजेदेखि बेलुका 7 बजेसम्म जहिले गए पनि हुन्छ, होइन र?
7: प्रबर्धक शुक्ला गण्डकी नगरपालिका र श्री खैरनी चार महिला विकास बहुद्देश्य सहकारी संस्था लिमिटेड।
10: जयमसी, तपाईँ सुन्दै हुनुहुन्छ रेडियो ढोरबाराही 103.8 MHz।

0: दुलैवडा बजारमा कति फोटो स्टुडियो खुल्यो, कति बन्द भए, कति के भए, तर सबैभन्दा पुरानो कीर्ति फोटो स्टुडियोको सेवा भने आजसम्म निरन्तर पाइएको छ। फोटो स्टुडियो भनेपछि त कीर्ति बाहेक अरूको त नामै आउँदैन।
1: ए, मलाई मात्र हो कि भनेको? तपाईँलाई पनि त्यस्तै पो हुन्छ। आज पनि एउटा गिफ्ट किन्नु छ अनि एक दुईवटा फोटो पनि खिच्नु छ, त्यही जाने हो म त।
0: हजुर, दशकौंदेखि यहाँहरूको सेवामा समर्पित छौ। अर्जेन्ट फोटो, मोबाइलबाट फोटो, दुबोको माला फ्रेममा तयार पार्नु परेमा, जन्मदिन, विवाह लगायत कुनै पनि उत्सवको लागि उपहार चाहिएमा हामीलाई सम्झनुहोस्। कीर्ति फोटो स्टुडियो, दुलेगौंडा, प्रोपाइटर कीर्तिमान थापा मगर।
2: पसल सरेको सूचना। शुक्ला गण्डकी 4 दुलेगौंडामा विगत 28 वर्षदेखि सञ्चालनमा रहेको ओम एम आभूषण उद्योग पहिला भएको ठाउँबाट अहिले भीमसेन मन्दिर दुलेगौंडाबाट भित्र गल्ली अजम्बरी इन्टरप्राइजेस नजिकै थप सेवा सुविधाको साथ सरेको सम्पूर्णमा जानकारी गराउँदछौ। प्रोपाइटर मीन बहादुर सुनार 98253919122, 98058200008 र 98460769246।
3: हजुर, दान गरौ।
2: शुक्ला हिलेटार क्षेत्रमा निर्माणाधीन दुग्धेश्वर महादेवको मन्दिर सम्पन्नताका लागि दान गरौं, धार्मिक पुण्य प्राप्त गरौं।
4: ऐतिहासिक, धार्मिक एवं पर्यटकीय क्षेत्रका रूपमा शुक्ला हिलेटार शिवालयलाई विकास गर्न तपाईँको सानो सहयोग महत्वपूर्ण बन्न सक्छ।
3: त्यसैले दान गरौं, सकेको गरौं, सबैले गरौं।
2: अनुरोधक शुक्ला हिलेटार शिवालय क्षेत्र व्यवस्थापन संस्था शुक्ला गण्डकी 8 तन हो।
5: ए सम्धी, यता नजिकै राम्ररी पालेको लोकल कुखुरा हाँस वा कालिस पाइँदैन भने सुरुप झोल खाऊ भनेको? यो 45 दिने हो कि बिगासे कुखुरा खाँदा खाँदै ज्यानै बिगासे जस्तो हुन लाग्यो। आयु पनि 45 वर्ष नै पो हुने हो कि? चिन्ता लाग्छ हौ सम्धी।
6: अब लोकलै खोज्नु भएको हो भने युनिक मल्टी एग्रो प्राली शुक्ला गण्डकी 10 मिनम खानीमा जानु पर्यो सम्धी। खुल्ला जंगलमा पालेको लोकल कुखुरा, कालिज र हाँसको मासु, अण्डा तथा चल्लाहरू मिलाएर पाइँदो रहेछ।
1: हजुर, स्वच्छ, शान्त, मनोरम प्राकृतिक वातावरणमा कृषि क्षेत्रको अवलोकन गरी प्राकृतिक रूपमा उत्पादित वस्तुहरूको स्वाद लिन चाहनुहुन्छ भने पारिवारिक पिकनिकको समेत व्यवस्था रहेको छ। युनिक मल्टी एग्रो प्राली शुक्ला गण्डकी 10 मिनाम खानी। प्रबन्ध निर्देशक हरि खड्का। सम्पर्क 98028 28810, 98028 28811 र 98028 28816।
7: होइन आरोसी, आर्यलाई लिएर कता हिँड्यौ?
1: हेर न आर्यन, पर्सि स्कुलको सांस्कृतिक कार्यक्रममा सबै जात जातिको संस्कृति झल्कने नाच देखाउने भनेको, त्यही भएर सबै जातिको पोसाक लिन भनेर जान लागेको के? कहाँ पाइन्छ कुनी?
8: मलाई पनि बिहेको लागि गहना चाहिएको छ। आजकल सुन भन्दा कम छैन, हराएमा डर छैन, ग्यारेन्टीको गहना नै चल्तीमा छ। राम्रो डिजाइनको पाए लिने भनेको।
7: ए, त्यसो भए युवर सिङ्गापुर फेन्सी एन्ड ज्वेलर सपमा सँगै जाउन त। म पनि हाम्रो समाजको दाजुभाइको लागि भाङ्रा, कछाड, कम्ब्याट ज्याकेट, सिङ्गापुरै पेटी लिने हिँडेको। ग्यारेन्टीको गहनादेखि सबै जात जातिको पोसाक एउटै छानामुनि पाइने ठाउँ भनेको त्यही त हो।
1: हामी कहाँ गुरुङ, मगर, नेवार, छेत्री, तामाङ, ठकुरी, भुजेल जात जातिको ड्रेस, युके स्वेटर, ब्याग तथा पर्स, मणिपुरे, सिङ्गापुरे होल्यान्ड लुङ्गी, सल, कोरियन टी सर्ट, कम्मर बन्धक, दौरा सुरुवाल, खुकुरी, टोपी लगायत परम्परागत जातीय गर गहनाहरू, शिरबन्दी, शिरफूल, टिकमाला, ढुम्री, यार्लिङ, मारवाड़ी, पाटेसुन, बुलाकी, लाहुरे फुली, जन्तर चन्द्रमा, नौगेडी, असर्फी, कण्ठमाला, मुगामाला, हमेलमाला, न्यापुसिक, जापुसिक, तायोमाला, लुसवाङ, माकसी, कल्ली, बिरमली, आँसी, खुर्पेटो, सुर्खे थैली, डोरी लगायत सम्पूर्ण पोतेका आइटमहरू पाइनुका साथै आधुनिक डिजाइनका गर गहनाहरू, रानीहार, चन्द्रहार, मिनीहार, चोकरहार, मंगलसूत्र, बालाचुरा, पञ्चधातु अंगुठी, रामलीला झुम्का, पिजडा झुम्का, सिक्री, लकेट, माइली तिलहरी, छड्के तिलहरी, घुम्टो, क्राउन, सेन्डिल, जिम्बु र ब्रुनाईको माछा पाइन्छ।
7: सम्पर्क युवर सिङ्गापुर फेन्सी एन्ड ज्वेलर्स सप, मुक्तिनाथ बैंकको एक घर माथि दुलेगौंडा, प्रोपाइटर आर्यन कुमार श्रेष्ठ, मोबाइल 98241484664 र 98141553005।
9: ए आमा, पानी प्यास लाग्यो, यही घैटाको पानी खाइदिउँ कि क्या हो?
10: नाइ बाबु, वर्षाको समय छ, पानी उमालेर वा फिल्टर गरेर मात्र पिउनु पर्छ, न त बिरामी होइएला।
11: स्वच्छ खाने पानी र सफा वातावरण स्वस्थ जीवनको आधार। हैजा, झाडा पखाला र डेंगु जस्ता रोगबाट बच्न व्यक्तिगत र वातावरणीय सरसफाईमा ध्यान दियौ। घर वरपर पानी जम्न नदिऊ, स्वस्थ बनाऊ।
12: अनुरोध, गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।
13: मम्मी, भोक लाग्यो, खाजा खाम न।
14: नानु, बाबालाई भन न आज बाहिरको खाजा खाम भनेर।
13: हस् मम्मी।
15: मैले सुने छोरी, ल जाम हिँड।
14: सुन्नुहोस् न, खाजा खान त बिजी मम्मा हाउसमै जाउँ है। त्यहाँ त स्वस्थ किसिमका खाजाका परिकार पाइनुको साथै स्वच्छ, सफा र सस्तो मूल्यमा खाजा पाइन्छ अरे नि।
15: हजुर, स्वदेशी उत्पादनको प्रयोग र व्यापार, नेपाली किसानकी उत्पादन हाम्रो परिकार।
14: हजुर, हामी कहाँ आटाको पिठोबाट बनाइएका मोमो पाइनुका साथै सुकुटी, छोइला, ड्राई सेकुवा, चिकन, चिकन विन्स, चिकन छोइला, पाङ्रा छोइला, पाङ्रा फ्राई साथै कोदो कोला र छ्याङ समेत उपलब्ध छ र होम डेलिभरीको पनि व्यवस्था रहेको छ। फोन 9008828144। प्रोप्राइटर कृष्ण कुमार श्रेष्ठ।
15: बीजी मोमो हाउस, दुलीगौडा, हेल्थ पोस्ट चोकबाट 100 मिटर भित्र, मगर समाज भवन नजिकै।
16: खै, जन्म दर्ता दिनुहोस् त।
17: जन्म दर्ता गरेको छैन नि म्याडम।
16: लौ, जन्म दर्ता नभए त विद्यालय भर्ना हुँदैन नि।
17: हो र, मलाई त थाहा नै थिएन म्याडम।
16: बाल बालिकालाई विद्यालय भर्ना गर्न, सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न, नागरिकता, राष्ट्रिय परिचय पत्र र राहदानी बनाउन, ब्याङ्कमा खाता खोल्न अनि राज्यबाट उपलब्ध हुने सेवा सुविधा पाउन जन्म दर्ता अनिवार्य हुन्छ।
17: पहिला कसैले भनेन?
18: त्यति मात्रै हो र दाई, जन्मेको 35 दिनभित्र स्थायी ठेगाना वा जन्मेको ठाउँको वडा कार्यालयमा जन्म दर्ता गराउनु पर्छ।
19: जन्म र मृत्यु दर्ता परिवारको मुख्य व्यक्ति वा 18 वर्ष उमेर पुगेका घरको सदस्यले वडा कार्यालयमा गराउनु पर्छ।
18: विवाहको सूचना पति र पत्नी दुवैजनाले दिनुपर्छ। सम्बन्ध विच्छेदको सूचना अदालतको निर्णय सहित पति वा पत्नीले दिन सक्छन्।
19: जन्म, मृत्यु, बसाई सराई, विवाह एवं सम्बन्ध विच्छेदका घटना बेलैमा दर्ता गर्नु नागरिकको कर्तव्य हो।
18: नेपाल सरकार, विज्ञापन बोर्ड।

0: काइली दिदी, आलु लगाउने बेला भयो, मल पाउनु भयो त?
1: ए दाई पनि घरै हुनुहुँदो रहेछ त?
2: खै ल्याउन त कहाँबाट ल्याएको निकान्छी, हाम्रो त बुढाले ल्याएका हुन्, मल पनि साह्रै राम्रो रहेछ।
3: सुन त माइली, गणपतिको सफल एकले टोलमा रहेको कुखुराको फार्ममा त एकदमै राम्रो ओतमा राखेर बनाएको मल पाइदो रहेछ, छिटो जाऊ त, अन्त भन्दा सस्तोमा पाइएछ है, मैले त त्यहीँबाट ल्याएको।
0: ए हो र, हस् दाई म आजै जान्छु।
4: हजुर, यस हाइजेनिक राञ्च प्रालीमा गुणस्तरीय कुखुराका मल पाइनुका साथै होलसेल मूल्यमा ब्रोइलर र गिरिराज कुखुरा पनि पाइन्छ, साथै माछा चाहिएमा पनि हामीलाई सम्झनुहोस्।
5: हाइजेनिक राञ्च प्राली, शुक्ला गण्डकी 8, सफल एकले टोल गणपते, प्रोप्राइटर रामकृष्ण भण्डारी, मोबाइल 9556062891।
2: होइन श्रीमानज्यू, के भयो, गाडी स्टार्ट गर्नु न, जाने बेला भइसक्यो, अहिलेसम्म गाडीको फोनको मारेको मारे हुनुहुन्छ, केही समस्या आयो कि क्या हो?
6: यो बाटो पनि कहिले बन्छ, खाल्टा खुल्टी र हिलो धुलोले नयाँ गाडी पनि बिग्रिया बिग्री हुन थाल्यो, जति धोए पनि हिलो जाने होइन।
2: समस्या त आइहाल्छ नि, बरु समाधान पो खोज्ने हो त, अहिले दुलेगौडाको थापा हार्डवेयरको आडमा कार्की अटो वर्कसप एन्ड कार वास खुलेको छ नि, त्यही बनाउन र धुलाउन लैजानु न, जुनसुकै गाडी मर्मत गर्ने र हाइड्रोलिक ज्याकद्वारा गाडी धुने व्यवस्था रहेछ नि।
7: हजुर, हामी कहाँ सबै प्रकारका पेट्रोल डिजल तथा इभी गाडीहरू मर्मत गरिनुको साथै हाइड्रोलिक ज्याकद्वारा वासको व्यवस्था छ, साथै कुनै पनि प्रकारको गाडी रिजर्भ तथा भाडामा चाहिएमा हामीलाई सम्झनुहोस्। सम्पर्क कार्की अटो वर्कसप एन्ड कार वास, दुलेगौडा प्रभु बैंक भन्दा 50 मिटर तल, प्रोप्राइटर बुद्धि बहादुर कार्की, मोबाइल 9860373310 र 9921653507।
8: सुवर्ण अवसर।
9: अब दुलेगौडा स्थित महर्षि आयुर्वेद फर्मामा आयुर्वेद डाक्टर विवश बास्तोलाद्वारा आयुर्वेद मौलिक पद्धतिबाट विभिन्न रोगहरूको सफल उपचार,
8: आयुर्वेद औषधि, आयुर्वेद थेरापी एवं अनुभवी आयुर्वेद डाक्टर द्वारा उपचार हुने रोगहरू,
9: पेट सम्बन्धी समस्याहरू, ग्यास्ट्रिक, वायुगोला, कब्जियत, अरुचि, पेट दुख्ने, पोल्ने, अमिलो पानी आउने जस्ता समस्या,
8: पाइल्स, फिसर, फिस्टुला, बेरो फर्कने र पीएनएस को सफल उपचार,
9: फिनास, नाकको एलर्जी, नाकमा मासु पलाएको,
8: मृगौलाको पत्थरी, पिसाब पोल्ने, प्रोस्टेट सम्बन्धी समस्या,
9: स्त्री तथा प्रसूति रोग, महिनावारी गडबडी, सेतो पानी बग्ने, निसन्तान तथा यौन दुर्बलता, पीसीओडी,
8: नसा तथा बाथ सम्बन्धी रोगहरू, ढाड कम्बरको दुखाई, घुँडा खिएको तथा अन्य सम्पूर्ण नसा रोग,
9: जन्डिस, टाउको दुख्ने, अनिन्द्रा, हात खुट्टा गल्ने, पोल्ने र झमझम गर्ने,
8: साथै पुराना निको नभएको घाउ, छाला सम्बन्धी रोगहरू, एलर्जी, धुपी, दात जस्ता दीर्घ रोगको सफल उपचार,
9: उपचार हुने स्थान महर्षि आयुर्वेद फर्मा दुलेगौडा,
10: पुनश्च महर्षि आयुर्वेद फर्मा पहिले भएको स्थानबाट केही माथि दुलेगौडा बस पार्क नजिकै रिडी कुमारी स्टोर सँगैको सटरमा थप नयाँ व्यवस्थापनको साथमा सरेको सहर्ष जानकारी गराइन्छ।
0: कहाँ जाने?
3: सिधै मयाम चिसापानीबाट काठमाडौँ, काठमाडौँबाट मयाम चिसापानी,
0: अनि बीचमा नझर्ने?
3: अब त हरेक दिन बिहान 8 बजे काठमाडौँ बस पार्कको लोत्सी मलबाट मयाम चिसापानी, र यताबाट बिहान 8 बजे काठमाडौँका लागि माइक्रो छुट्छ नि।
0: ए हो र, यस्तो सुविधा पनि आइसक्यो, ल जाम जाम।
9: हजुर, माइक्रोको सुविधाका लागि सम्पर्क काठमाडौँमा होटल टाइटनिक प्रोप्राइटर रामचन्द्र महत, 9841616878 र दुलेगौडा ढोरफिर्दी छाब्दी देउराली साखे हुँदै मग्याम चिसा पानीका लागि संयोग कटेज लज एन्ड रेस्टुरेन्ट प्रोप्राइटर हरिचन्द्र महत, 9225552663।
11: किन आँखा मिचेको मिचेको गरेको?
0: हेर्न, अचानकै मेरो आँखाले अक्षर, फोटो, भिडियो सबै मधुरो देख्न थाल्यो भने?
11: धेरै समय मोबाइल चलाएपछि क्या हो?
0: हो भने यो मोबाइल धेरै हेरेपछि साह्रै आँखा दुख्छ।
11: ओहो, यो त सेलफोन अन्धोपन हो जस्तो छ। राति कोल्टै सुतेर एउटै आँखाले मात्र फोन हेर्दा, लामो समय उज्यालो अँध्यारो फरक पर्दा दृष्टि समस्या आउँछ रे।
0: ए त्यसो भए जोगिन के गर्ने त?
11: मैले आँखाको डाक्टरबाट बुझेको सानो तर प्रभावकारी उपायहरू छन्। पहिलो कुरा, सकेसम्म मोबाइल कम हेर्ने, हेर्नु पर्दा अध्ययारोमा फोन नचलाउने, बत्ती बालेर हेर्ने, मोबाइलमा नाइट मोड हुन्छ त्यो प्रयोग गर्ने, हरेक 20 मिनटमा फोन हेर्न छोड्ने, कम्तीमा 20 सेकेन्ड, अनि पर पर हेर्ने टाढा 20 फिट जति बुझिस
0: बुझे
11: यसलाई 20-20-20 को नियम भन्छन् मोबाइलको उज्यालो अथवा ब्राइटनेस मिलाउने फोन करिब 18 इन्च टाढाबाट हेर्ने दुवै आँखा प्रयोग गर्ने नियमित आँखा जाँच गरिरहने घरमा बच्चा बच्चीहरूलाई चाहिँ विशेष गरी यस्तो कुरा सिकाउनु पर्छ
12: मोबाइल हेर्दा ध्यान दिउँ आँखालाई बचाऊ
13: नेपाल सरकार विज्ञापन बोर्ड
14: लौ आयो खुसीको खबर होलसेल तथा सस्तोमा कपडा खरिद गर्न चाहनेहरूको लागि खुसीको खबर
15: ग्राहकहरूको आवश्यकतालाई मध्यनजर गर्दै तपाईँ हाम्रै सहर दुलेगौडा हेल्पोस्ट चोक नजिकै गण्डकी हार्डवेयरको सटर लाइनमा रहेको प्रिन्स फेन्सी हाउसमा आउनुहोस् सस्तोमा मन परेको कपडा रोजी रोजी लैजानुहोस् बालकदेखि वृद्धसम्म सबै उमेर समूहलाई आवश्यक नयाँ तथा आधुनिक डिजाइनका कपडाहरू होलसेल मूल्यमा बिक्री गरिन्छ
14: जुत्ता चप्पल सुट पाइन्ट लेडिज आइटम साडी कुर्ता सुरुवाल होलसेल मूल्यमा बिक्री गरिन्छ
15: सम्पर्क प्रिन्स फेन्सी हाउस मोबाइल 9806681115
16: आहा कति स्वादिष्ट मासु हो यत्रो पार्टी गर्दा पनि घरमै पालेको खसी काटी छन् कि क्या हो
17: दिदी पनि नमजाल झुक्किनु भएछ नि हुन त मैले पनि त्यही सोचेको थिएँ तर यो मासु त शुक्ला सिटी फ्रेस हाउसबाट ल्याएको रहेछ नि
14: हजुर हामी कहाँ विवाह भोज पिकनिक व्रत बन्ध पार्टीको लागि आवश्यक लोकल खसी कुखुराको मासु अन्डा ससेज फ्रोजन मोमो किमा र फ्रेन्च फ्राई होलसेल तथा खुद्रा बिक्री गरिन्छ अन्य फ्रेस हाउसको तुलनामा यहाँ गुणस्तर सफा र शुद्ध मासु पाइन्छ साथै होम डेलिभरी पनि गरिन्छ छोटो समयमा नै धेरै ग्राहकको रोजाइमा पर्न सफल शुक्ला सिटी फ्रेस हाउस दुलेगौडा प्रोप्राइटर तीर्थराज गर्तौला फोन 0658-590-065 मोबाइल 9816634372
18: 103.8 अन्तर्मनको आवाज
19: स्टुडियो साइन्चेक
20: अहिले साँझको 7 बज्यो
21: साइन्चेकको साथमा बनकेवा कालिका सुन चाँदी पसल दुलेगौडा हेल्पोस्ट चोक आफ्नै भवनमा छापावाला सुनका आधुनिक डिजाइनका तयारी गरगहना र राशि अनुसारका पत्थर पाइन्छ अर्डर अनुसारका गहना तयार गर्नुको साथै पुरानो गरगहना नयाँ गहनासँग साटफेर पनि गरिन्छ प्रोपाइटर बाजुराम सुनार विनोद सुनार मोबाइल 9816695301
22: सत्य तथ्य निष्पक्ष समाचार सुसज्जित हुन पाउने तपाईको अधिकार
14: धोरबाराही हाइलाइट्सको साथमा
23: छिटो छरितो र गुणस्तरीय सेवाको एउटै नाम कृष्ण आर्ट्स एन्ड अफसेल प्रेस दुलेगौडा बीपी चोक
14: शिलालेख र छपाई सम्बन्धी सम्पूर्ण कामको लागि सम्झनुहोस् सम्पर्क 9841-49304
24: नमस्कार रेडियो ढोरबाराही 103.8 मेगाहर्जको साँझ 7 बजेको ढोरबाराही हाइलाइट्समा समाचार कक्षबाट सहकर्मी अशोक विश्वकर्मासँगै म सृष्टि खत्रीको स्वागत छ ढोरबाराही हाइलाइट सुरु गरौं आजका मुख्य खबरका शीर्षकहरूबाट
25: आफू नेपाली नागरिक भएको प्रमाणपत्र दिन माग गर्दै काठमाण्डमा स्वस्थावासीको आन्दोलन शुरू अस्थायी आवासीय प्रमाणपत्र लिएर विदेश बसेका कर्मचारीसँग सरकारले माग्यो स्पष्टीकरण
24: भदौ 23 र 24 गतेको तोड़फोड़ हत्या हिंसा आगजानी र लुटपुटका घटनालाई सरकारले वैधानिकता दिएको एमाले अध्यक्ष ओलीको आरोप विष्णु पौडेलको रिटमा सकल मिसिल झिकाउन सर्वोच्चको आदेश
25: निर्वाचनका क्रममा सामाजिक सञ्जालबाट अत्याधिक मिथ्या सूचना फैलिएको अध्ययन प्रतिवेदन सार्वजनिक 33 जना नेपाली कैदीबन्दीलाई आम माफी दिने साउदी अरेबिया सरकारको घोषणा
24: अमेरिकासँग कतारको दोहामा प्रत्यक्ष वार्ता हुने दावी इरानद्वारा स्वीकार नयाँ वार्ता भन्दा विद्यमान समझदारीको कार्यान्वयनलाई प्राथमिकता दिएको उल्लेख
25: र भीमादमा भोलिदेखि राष्ट्रिय खेलाड़ीहरूको उपस्थितिमा 68 करोड़ कप भलिबल प्रतियोगिता हुँदै
24: अब अब पूरा समाचार सुन्नुहोस्। नवलपरासी सुस्ता क्षेत्रका वासिन्दाले आफूहरू नेपाली नागरिक भएको प्रमाण पत्र दिन माग गर्दै काठमाडौँ केन्द्रित आन्दोलन शुरू गरेका छन्। आफूसँग नेपाल नागरिक भएको कुनै प्रमाण पत्र र लालपूर्जा नहुँदा सीमावर्ती क्षेत्रमा भारतीय सुरक्षाकर्मीले निरन्तर दुःख दिएको भन्दै उनीहरूले काठमाडौँ आएर आन्दोलन शुरू गरेका हुन्। उनीहरूले भारतीय अतिक्रमण रोक्न ठोस कूटनीतिक पहल र समीक्षा सीमा सुरक्षा सुदृढ़ गर्नुपर्ने, सुस्तावासीलाई तत्काल नेपाली नागरिकता प्रदान गर्नुपर्ने र भोगचलन गरिरहेको जग्गाको लालपूर्जा वितरण गर्नुपर्ने लगायतका तीन बुँदे माग अघि सारेका छन्। आन्दोलनका लागि काठमाडौँ आएका सुस्तावासीहरूले जेठ 13 गतेपछि भारतीय सुरक्षाकर्मीले हात हतियार सहित पटक पटक नेपाली भूमि सुस्तामा प्रवेश गरेर भूमि मिस्ने प्रयास गरिरहेको जनाएका छन्। भारतीय पक्षको सामना गर्न सुस्ताको लालपूर्जा नेपाली नागरिकता र सिमानामा जंगे पिलर कायम हुनुपर्ने उनीहरूले माग गरेका छन्। भारतीय सुरक्षाकर्मीले पटक पटक नेपाली नागरिकको प्रमाणपत्र र जग्गा नेपालको भएको लालपूर्जा देखाउन दबाव दिने गरेको उनीहरूको भनाइ छ। सुस्त बचाउ अभियानको आह्वानमा सुस्ताको माटोसहित काठमाडौँ आएका नागरिकहरूले आफूहरूको माग सुनवाई नभएसम्म घर नफर्कने जनाएका छन्। सरकारले आफूहरूको मागप्रति कुनै सुनवाई नगरे आन्दोलनलाई थप सशक्त र क्रमिक रूपमा बढ़ाउँदै लैजाने चेतावनी उनीहरूले दिएका छन्।
25: संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले विदेशी आवासीय अनुमति पीआर, अस्थायी आवासीय अनुमति टीआर तथा डाइभर्सिटी भिजा डीबी लिएर लामो समयदेखि कार्यालयमा अनुपस्थित रहेका चारजना निजामती कर्मचारीसँग स्पष्टीकरण माग गरेको छ। मन्त्रालयले सूचना निकालेर स्वीकृत विदा सकिए पछाडि पनि कार्यालयमा हाजिर नभई विदेशमा नै बसोबास गरिरहेको पाइएकाले उनीहरूमाथि कानूनी प्रक्रिया अगाडि बढ़ाएको जनाएको छ। ती कर्मचारीहरूले विदेशी पीआर लिएको पुष्टि भए पछि मन्त्रालयले उनीहरूसँग 15 दिनभित्रमा चित्तबुझ आधार र प्रमाण सहित लिखित सफाई पेश गर्न निर्देशन समेत दिएको छ। नेपालको निजामती सेवा सम्बन्धी कानूनी व्यवस्था अनुसार पदमा बहाल रहेको निजामती कर्मचारीले विदेशी देशको स्थायी वा अस्थायी आवासीय अनुमति लिन वा त्यसको लागि आवेदन दिन समेत नपाउने व्यवस्था रहेको छ। साथै स्वीकृत विदा समाप्त भएको 30 दिनभित्र सम्बन्धित कार्यालयमा अनिवार्य रूपमा उपस्थित हुनुपर्ने व्यवस्था रहेको छ।
24: राष्ट्रिय स्वतन्त्र पार्टी रासपाले प्रथम राष्ट्रिय महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्य समितिका सदस्यहरूको सूची सच्याएको छ। चुनावी परिणामको पूर्ण अध्ययनपछि यसअघि सार्वजनिक भएको सूचनामा रहेका दुईजना सदस्यको नाम हटाउँदै रासपाले उनीहरूको ठाउँमा नयाँ सदस्यलाई निर्वाचित घोषणा गरेको हो। पार्टीको केन्द्रीय निर्वाचन आयोग अनुसार जनजाति क्लस्टरतर्फ यसअघि निर्वाचित घोषणा गरिएका कृष्ण मान श्रेष्ठको ठाउँमा ध्रुव कुमार थापा मगर निर्वाचित हुनुभएको छ। प्रादेशिक भूगोलतर्फ गण्डकी प्रदेशबाट निर्वाचित घोषणा गरिएका सोम शर्माको ठाउँमा पूजा वास्तोला निर्वाचित हुनुभएको छ। आयोगले महाधिवेशन निर्वाचन कार्यविधि 2083 बमोजिम मत परिणाम उम्मेद्वारी दर्ताका कागजात तथा सम्बन्धित प्रमाणहरूको पूर्ण अध्ययन गर्दा सूचीमा त्रुटि भएको निष्कर्ष निकालेपछि संशोधन गरिएको जनाइएको छ। महाधिवेशनपछि केही उम्मेद्वारले धेरै मत प्राप्त गर्दा गर्दै पनि क्लस्टर व्यवस्थापनमा भएको त्रुटिका कारण आफूहरू निर्वाचित हुन नसकेको भन्दै गुनासो गरेका थिए। त्यसपछि निर्वाचन आयोगले विस्तृत अध्ययन गरी चुनावी परिणाम सच्याउँदै संशोधित सूची सार्वजनिक गरेको हो।
25: नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भदौको 23 र 24 गतेको तोड़फोड़, हत्या, हिंसा, आगजनी र लुटपाटको घटनालाई सरकारले वैधानिकता दिएको आरोप लगाउनु भएको छ। पार्टी निकट नेपाल खेलकुद महासंघको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै विभिन्न शक्तिहरूले संवैधानिक हिसाबले ढाल्न नसकेपछि उपद्रवको बाटो रोजेको ओलीले आरोप लगाउनु भएको हो।
1: अल्पविकसित वा विकासशीलमा भर्खर प्रवेश गर्दै गरेका देशहरूले तन्का मचाएका छन् विश्व फुटबल। हाम्रो फुटबल प्रतिबन्धित छ।
2: क्यान अनि जित्ने मौका पाउनुहोस्।
1: देशलाई अगाडि बढाउन खोज्यौं, भैँसालोले ध्वस्त पार्यो हामीले त्यसलाई उठायौं, कोविडले ध्वस्त पार्न खोज्यो त्यसलाई हामीले उठायौं, अर्थतन्त्र ध्वस्त अवस्थाबाट हामीले माथि उठायौं, र विभिन्न क्षेत्रहरू शिक्षा क्षेत्र स्वास्थ्य क्षेत्र खेल क्षेत्र अनेकलाई हामीले यत्नपूर्वक अगाडि बढाउने प्रयास गर्यौं तर त्यो कुरा सही भएन विभिन्न शक्तिहरूले त्यसलाई संवैधानिक हिसाबले ढाल्न नसकेपछि असंवैधानिक हिसाबले उपद्रवको हिसाबले तोडफोड हत्या हिंसा आगजनी लुटपाट जस्ता कुराहरूबाट सरकार ढाल्ने बाटो सम्हाल्थ्यो त्यसलाई वैधानिकता दिने काम भएको छ
25: यसैबीच उहाँले शिक्षा स्वास्थ्य खेल सहितका क्षेत्रलाई अगाडि बढ़ाउने प्रयास गरेपछि सही नभएर आफूहरूलाई हटाएको उहाँको जिकिर रहेको छ उहाँले नेपाललाई फेरि शान्तिपूर्ण भयमुक्त साँच्चै सबै जनताले न्याय पाउने सबै जनतालाई न्याय प्राप्त हुने प्रणालीबाट अगाडि बढ़ाउने दावी गर्नुभएको छ
24: नेकपा एमालेका उपाध्यक्ष तथा पूर्व अर्थमन्त्री विष्णु पौडेलले दायर गरेको बन्दी प्रत्यक्षीकरण रिट निवेदनमा सर्वोच्च अदालतले विशेष अदालतमा विचाराधीन सम्पत्ति शुद्धिकरण मुद्दाको सकल मिसिल चिकाउन आदेश दिएको छ न्यायाधीशद्वय विनोद शर्मा र टेकप्रसाद ढुङ्गानाको संयुक्त अदालतले विशेष अदालतमा सुलभ अग्रवाल र दीपक भट्ट प्रतिवादी रहेको सम्पत्ति शुद्धिकरण सम्बन्धी मुद्दाको सकल मिसिल सर्वोच्च अदालतमा पेश गर्न आदेश दिएको हो उक्त मिसिल अध्ययनपछि रिट निवेदनमाथिको सुनवाईलाई अगाडि बढ़ाइने अदालतले जनाएको छ
25: गत फागुनको 21 गते सम्पन्न प्रतिनिधि सभा निर्वाचनका क्रममा फैलिएको मिथ्या सूचना मध्य 87% सामाजिक सञ्जाल मार्फत प्रसारित भएको एक अध्ययनले देखाएको छ सेन्टर फर मीडिया रिसर्च
24: टेकप्रसाद ढुङ्गानाको संयुक्त अदालतले विशेष अदालतमा सुलभ अग्रवाल र दीपक भट्ट प्रतिवादी रहेको सम्पत्ति शुद्धिकरण सम्बन्धी मुद्दाको सकल मिसिल सर्वोच्च अदालतमा पेश गर्न आदेश दिएको हो उक्त

0: निर्वाचन अवधिमा मिथ्या सूचनाको प्रमुख माध्यम सामाजिक सञ्जाल रहेको पाइएको छ। कार्यक्रममा सीएमआरका कार्यकारी निर्देशक तिलक पाठकले सामाजिक सञ्जाल मध्ये फेसबुक सबैभन्दा ठूलो मिथ्या सूचना फैलाउने माध्यम बनेको जानकारी दिनुभयो। अध्ययनले आर्टिफिशियल इन्टेलिजेन्स एआईबाट निर्मित सामग्री पनि मिथ्या सूचनाको दोस्रो ठूलो स्रोतका रूपमा देखिएको जनाएको छ। यस्ता सामग्री अधिकांश सामाजिक सञ्जाल मार्फत फैलाइए पनि केही अन्य माध्यमबाट पनि प्रचार प्रसार गरिएको पाइएको छ। मनगणन्ते भिडियो सन्दर्भ बंग्याइएका सामग्री पुरानो दृश्य र नयाँ घटना जस्तो प्रस्तुत गरिएको भिडियो तथा कृत्रिम रूपमा तयार पारिएका दृश्यहरू व्यापक रूपमा प्रयोग भएको पाइएको छ।
1: गृह मन्त्रालयले देशभर सञ्चालनमा रहेका होटल तथा रेस्टुरेन्टहरूको खाद्य गुणस्तर सरसफाई र नागरिक स्वास्थ्य सुरक्षालाई प्रभावकारी बनाउन विशेष निर्देशन जारी गरेको छ। मन्त्रालयले बजार अनुगमनलाई थप सशक्त बनाउँदै गुणस्तरहीन तथा अस्वच्छ खाना बिक्री वितरण गर्ने व्यवसायमाथि प्रचलित कानून अनुसार हदैसम्मको कड़ा कार्यवाही गर्न निर्देशन दिएको हो। मन्त्रालयका शाखा अधिकृत संगम सापकोटाका अनुसार होटल तथा रेस्टुरेन्टमा खाद्य स्वच्छता र गुणस्तर कमजोर रहेको भन्दै सर्वसाधारणबाट व्यापक गुनासो प्राप्त भएपछि नागरिकको स्वास्थ्य सुरक्षा र उपभोक्ता अधिकार सुनिश्चित गर्न यो कदम चालिएको हो। जारी निर्देशन अनुसार अब नियमित सघन तथा आकस्मिक बजार अनुगमन गरिनेछ। अनुगमनलाई औपचारिकतामा सीमित नराखी परिणाममुखी बनाइने र नागरिकको स्वास्थ्यमा प्रत्यक्ष असर पुग्ने गरी कानून उल्लंघन गर्ने जो कोहीलाई कड़ा कानूनी कार्यवाही गरिनेछ।
0: झण्डै दुई महिनादेखि भारतीय पक्षको गुणस्तर परीक्षण प्रक्रियाका कारणले रोकिएको नेपाली चियाको निर्यात पुनः शुरू भएसँगै चिया उद्योग र किसानमा राहतको आशा पलाएको छ। निकासी अवरोध हटेसँगै उद्योगमा थन्किएको चिया भारतीय बजारतर्फ जान थालेको छ भने नयाँ अर्डर समेत आउन थालेका छन्। भारतले गुणस्तर परीक्षण सम्बन्धी व्यवस्था परिमार्जन गर्दै सबै खेपको अनिवार्य परीक्षण हटाएर जोखिममा आधारित परीक्षण प्रणाली लागू गरेपछि काकरभिट्टा पानी ट्याङ्की नाका हुँदै नेपाली चियाको निकासी पुनः शुरू भएको हो। नयाँ व्यवस्था अनुसार अब नेपालबाट जाने प्रत्येक पाँच खेप मध्ये एउटा खेपको मात्रै नमूना परीक्षण गरिने जनाइएको छ।
1: वैशाख एक गतेदेखि असार 16 गतेसम्मको अवधिमा देशभर भएका विभिन्न विपदका घटनामा परि 121 जनाको मृत्यु भएको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको तथ्याङ्क अनुसार यस अवधिमा कुल 2,565 विपदका घटनाहरू दर्ता भएका छन्। विपदका घटनामा परि 720 जना घाइते भएका छन् भने 3,559 परिवार प्रभावित भएका छन्। यस अवधिमा भएका घटनाहरूमा कोही पनि बेपत्ता नभएको पनि प्राधिकरणले जनाएको छ। प्राधिकरणको तथ्याङ्क अनुसार यस वर्ष सबैभन्दा बढ़ी मानवीय क्षति सर्पदंश र लेक लाग्ने समस्याका कारण भएको छ। यस्तै मनसून शुरू भएसँगै बाढ़ी र पहिरोका घटनाहरू पनि बढ़न थालेका छन्। प्राधिकरणले मनसून र गर्मीयाममा हुने यस्ता विपदका घटनाहरूबाट बस्न पूर्व तयारी र सतर्कता अपनाउन आग्रह गरेको छ।
0: राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन सोभियोले क्याम्पस र विभागबाट विद्यार्थी संगठन हटाउने निर्णय गैर कानूनी भएको बताएको छ। त्रिवी विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयले सूचना जारी गरेर सरकारको निर्णय अनुसार संगठनको संरचना हटाउने भनिएको छ। सरकारको यो गैर कानूनी अदालतको आदेशको बर्खिलाफ तथा संविधानको मर्म र विधिको शासन विपरीत रहेको नीतिलाई सम्मानित सर्वोच्च अदालतले बदर गर्नेछ भन्ने हाम्रो पूर्ण विश्वास छ। विश्वविद्यालय क्याम्पसका सोभियो अध्यक्ष दीपक जोशीले जारी गरेको विज्ञप्ति भनिएको छ। सोमबार विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयले संगठनको संरचना हटाउन निर्देशन दिएको थियो। उच्च शिक्षाको व्यतिथि अन्त्यका लागि विश्वविद्यालयको कुलपति प्रधानमन्त्री हुने व्यवस्था अन्त्य हुनुपर्ने ठहर सोभियोको रहेको छ। विश्वविद्यालयमा नेपाल विद्यार्थी संघ, अनेर सोभियो र अखिल क्रान्तिकारी लगायतका संगठनहरूको कुनै पनि भौतिक संरचना नभएको पनि सोभियोले स्पष्ट पारेको छ। सरकारले 60 दिनभित्र विश्वविद्यालय खाताबाट दलीय विद्यार्थी संगठनको संरचना हटाएर 90 दिन स्टुडेन्ट काउन्सिल वा भोइस अफ स्टुडेन्ट संयन्त्रको विकास गर्न जनाएको छ।
1: तपाई यति बेला साँझ 7 बजेको ढोरबारै हाइलाइट सुनिरहनु भएको छ। खबरको सिलसिला अझै जारी छ, सुन्दै गर्नुहोला।
2: अब हाम्रो उत्पादन हामीले नै प्रयोग गरौं। बेलचौतारामा आइतबारे हाट बजार सहित सातै दिन बिक्री वितरण हुने अर्ग्यानिक कृषि उपज खरिद बिक्री गरेर सहयोग पुर्याउ।
3: शुक्ला गण्डकी नगरपालिकाको समन्वयमा।

0: श्री खैरनीटार महिला विकास बहुद्देश्य सहकारी संस्थाले स्थानीय कृषि उत्पादनको खरिद बिक्री गर्न प्रत्येक आइतबार हाट बजार सञ्चालन गर्दै आएको सहर्ष जानकारी गराउँदछौ। साथै हप्ताको सातै दिन बिहान 7 बजेदेखि 11 बजेसम्म र बेलुका 4 बजेदेखि 7 बजेसम्म स्थानीय कृषि उपजको बिक्री गरिने भएको हुँदा नगर क्षेत्र भित्र उत्पादित वस्तुको खरिद गर्नुका साथै तपाईँको गाउँमा कृषि एम्बुलेन्स आउँदा अर्ग्यानिक कृषि उत्पादन बिक्री गरेर सहयोग गरिदिनु हुन हार्दिक अनुरोध गर्दछौ।
1: नोट: प्रत्येक आइतबार आफ्नो उत्पादन आफैले बिक्री गर्न पाइने व्यवस्था छ। हाट बजारमा आऊ, ताजा विषादी रहित स्वच्छ अर्ग्यानिक उत्पादन उपभोगको बानी बसालौ।
0: अनुरोधक श्री खैरनीटार महिला विकास बहुद्देश्य सहकारी संस्था लिमिटेड खैरनीटार।
2: आस्था अनि भरोसा, घर निर्माणको विश्वासिलो आधार, अनयारा कन्स्ट्रक्सन एन्ड ट्रेड प्राली गाछे पानी।
3: हजुर, घर निर्माण, बाटो, नाला, सामुदायिक भवन, विद्यालय आदि निर्माणको लागि हामीलाई सम्झनुहोस्। सोलिड ब्लक सहित विभिन्न किसिमका ब्लक, इट्टा, ढुङ्गा, गिटी, बालुवा, चोकर सुपथ मूल्यमा पाइन्छ।
2: सम्पर्क अनयारा कन्स्ट्रक्सन एन्ड ट्रेड प्राली, शुक्ला गण्डकी 2 गाछे पानी, नयाँ पुल र चेवनधामबाट जान सकिने। प्रोप्राइटर लाल बहादुर गोले र शेरजङ गुरुङ। मोबाइल 9510888461 र सिजन गुरुङ 9705440900।
4: हजुरबाले, आँखा देखिन धमिलो भयो भन्नुभएको महिनौ भइसक्यो। मेरै आँखा पोलेर हेर्नै भएको छैन। आँखा पनि राम्रोसँग जाँच्ने चस्मा पनि रोजी कहाँ पाइन्छ होला त?
2: अब चिन्ता नलिनुहोस्, आँखा सम्बन्धी सम्पूर्ण समस्याको एउटै समाधान ढोरबाराही चस्मा घर एन्ड आँखा उपचार केन्द्र। हामी कहाँ विभिन्न प्रकारका आकर्षक तथा ब्रान्डेड चस्मा, पावर चस्मा, शीतल चस्मा लगायत हरेक प्रकारका चस्माहरू तथा कन्ट्याक्ट लेन्स सुपथ मूल्यमा पाइन्छ। नोट: यहाँ प्रत्येक दिन अनुभवी विशेषज्ञद्वारा आँखा जाँच तथा उपचार गरिनुको साथै परामर्श दिइन्छ।
5: साथै आँखाको माइनर अपरेसन पनि गरिन्छ र ड्राई आई सम्बन्धी उपचार पनि गरिन्छ।
2: ढोरबाराही चस्मा घर एन्ड आँखा उपचार केन्द्र, दुलेगौडा। प्रोप्राइटर दिव्या मल्ल ठकुरी 9508501422, दिपेश मल्ल ठकुरी 9508501420,
5: दीप मल्ल ठकुरी 9406041530।
6: सबैले दिपाको घरको डेकोरेसन कस्तो राम्रो भन्छन्। आज त यो बाटो आउँदा यसको घरमा नग्गै भएन।
7: ए तिमी पो, बस्दै गर है, म तिम्रो लागि चिया बनाएर ल्याउँछु।
6: ओहो, यस्तो राम्रो डेकोरेसन रहेछ र पो, सबैले कुरा गरेका। दिपा, ए दिपा, यस्तो राम्रो दराज, टेबल अनि यो कहाँबाट ल्याएको तिमीले?
7: त्यही दुलेगौडा बजारमा छ नि दीर्घाय फर्निचर सोरुम, त्यहीबाट ल्याएको।
6: ए त्यसो भए त म गइहाले,
7: चिया त पिएर जाऊ।
6: होइन, हतार छ, पछि आउँदै गरौला है।
8: दीर्घायु फर्निचर सोरुम,
7: हामी कहाँ स्टिल तथा काठका सम्पूर्ण सामानहरू, दराज, पलङ, डाइनिङ टेबल, मोबेट, सोफा लगायत पर्दा, कार्पेट, डोर ब्याग र फर्निचरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुको साथै अर्डर अनुसार तयार पारिन्छ।
5: एभरेस्ट स्टिल र नेपालको नम्बर 1 कम्पनी बागमती कुर्सीको अधिकृत विक्रेता दीर्घायु फर्निचर सोरुम, दुलेगौडा बजार। प्रोप्राइटर लक्ष्मीराज वाग्ले। सम्पर्क 9460-61268 र 9560-60268।
0: स्वास्थ्य क्षेत्रमा सबैको मन जित्न सफल शुक्ला गण्डकीकै पहिलो पोलिक्लिनिक
9: यस दुलेगौडा पोलिक्लिनिकमा यही असर 20 गते तेस्रो शनिबार
0: छाला यौन तथा कुष्ठरोग विशेषज्ञ डाक्टर अनुप पण्डित,
9: पश्चिमाञ्चल क्षेत्रीय अस्पतालका नसा तथा मनोरोग विशेषज्ञ डाक्टर सुभाष बाबु महत,
10: हार्ट जोर्नी नसा तथा बाद रोग विशेषज्ञ डाक्टर टिकाराम पौडेल,
9: वरिष्ठ पेट छाती मुटु सुगर र प्रेसर रोग विशेषज्ञ डाक्टर हरिकृष्ण भण्डार
0: र भिडियो एक्सरे विशेषज्ञ डाक्टर सुरेन्द्र आचार्य बिरामीहरूको स्वास्थ्य परीक्षणका लागि आउँदै हुनुहुन्छ।
9: साथै यही 21 गते आइतबार वरिष्ठ छाला यौन तथा कुष्ठरोग विशेषज्ञ डाक्टर सुरेन्द्र सापकोटा।
1: समयमै स्वास्थ्य उपचार र परामर्श लिई स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
0: यस दुलेगौडा पोलिक्लिनिकमा नाक कान र घाँटीको विशेषज्ञ सेवा, सुगर, प्रेसर, थाइरोइड, पाइल्स, फिस्टुला र फिसरका साथै हाइड्रोसिस तहसील हर्निया र पिसाब सम्बन्धी समस्याको दैनिक विशेषज्ञहरूबाट उपचार गरिन्छ।
1: साथै किशोर किशोरीहरूलाई परिवार योजना सम्बन्धी निशुल्क परामर्श समेत दिइन्छ।
11: थप जानकारीको लागि सम्पर्क धुलेगौडा पोली क्लिनिक प्राली, फोन 065414129 र 98560131053।
12: विश्रामपछि पुनः स्वागत छ ढोरबाराई हाइलाइट्समा। अब बाँकी समाचारहरू। राष्ट्रिय मानवाधिकार आयोगका अध्यक्ष तप बहादुर मगरले समाजमा विद्यमान कुसंस्कारले मानवाधिकारको संरक्षणमा समस्या भएको बताउनु भएको छ। राष्ट्रिय मानवाधिकार आयोगले आज मंगलबार आयोजना गरेको मानवाधिकार शोध सम्वाहक पूर्वीय चिन्तन र मानवाधिकार विशेषांकको समीक्षा गर्दै अध्यक्ष मगरले यस्तो बताउनु भएको हो। अझै पनि समाजमा कुसंस्कार छ। जनप्रतिनिधिले नै घरभित्र बसेर खान नपाएको अवस्थाका घटनाहरू आइरहेका छन्। आयोगका अध्यक्ष मगरले भन्नुभयो, यस्ता कुसंस्कारलाई समाजबाट हटाउनुपर्छ। उहाँले जातीय विभेद धेरै हटेर गइरहेको पनि बताउनु भएको छ। अहिले धोती फेरेर खाना खाने, सुन पानी छर्किने कुरा पनि छाडिसके समाज परिवर्तन हुँदै गएको छ, उहाँले बताउनु भएको छ। राष्ट्रिय मानवाधिकार आयोगका सचिव मुरारी खरेलले मानवाधिकारको क्षेत्रमा काम गर्न खोज्ने अनुसन्धानकर्ता, भावी दिनमा पनि कानूनको क्षेत्रमा काम गर्ने व्यक्तिका लागि पुस्तकले सहयोग गर्ने बताउनु भएको छ। पूर्वीय चिन्तन र मानवाधिकार विशेषांकमा 11 लेख रहेका छन्।
0: साउदी अरेबिया सरकारले 33 नेपाली कैदीबन्दीलाई आम माफी दिएको छ। रमजानको अवसरमा साउदी सरकारले ती नेपालीलाई माफी दिएको परराष्ट्र मन्त्रालयले विज्ञप्ति मार्फत जानकारी दिएको छ। रियादमा रहेको नेपाली दूतावास मार्फत नेपाल सरकारले गरेको विशेष अनुरोधका आधारमा साउदी सरकारले नेपाली कैदीबन्दीलाई माफी प्रदान गरेको मन्त्रालयको भनाइरहेको छ। नेपाली नागरिकलाई माफी दिएकोमा मन्त्रालयले नेपाल सरकारको तर्फबाट साउदी सरकारप्रति धन्यवाद तथा कृतज्ञ प्रकट गरेको छ। मन्त्रालयले शाही माफी पाएका ती नेपाली नागरिक साउदी अरबको आवश्यक कानूनी प्रक्रिया पूरा गरेर छिट्टै नेपाल फर्कने जनाएको छ।
12: वर्षात शुरू भएसँगै नारायणगढ़ मुगलिन सड़क खण्डमा पहिरो पछ्याउनका लागि उपकरण सहित जनशक्ति तयार अवस्थामा रहेका छन्। सड़क डिभिजन कार्यालय भरतपुरले आफ्नो कार्यक्षेत्र रहेको मुगलिन नारायणगढ़ सड़क खण्ड र कालीगण्डकी करिडोरमा वर्षायाममा हुन सक्ने पहिरोको जोखिमलाई मध्यनजर गर्दै आवश्यक उपकरण तयारी अवस्थामा राखेको हो। कार्यालयका प्रमुख सिनियर डिभिजनल इन्जिनियर नारायण लामिछेनेका अनुसार वर्षातको बेला पहिरो फस्न सक्ने जोखिम रहेका स्थानमा पहिरो गई सड़क आवागमन अवरूद्ध हुन सक्ने अवस्थालाई ध्यानमा राखी आवश्यक उपकरण राखिएको हो। उहाँका अनुसार मुगलिन क्याम्पसमा एक लोडर, सेती दोभान क्याम्पसमा एक एक्सकाभेटर, एक लोडर र एक ब्याकहो लोडर पहिरो पछ्याउनका लागि तयारी अवस्थामा राखिएको छ। यस्तै सड़क डिभिजन कार्यालय परिसरमा एक ब्याकहो लोडर तथा कालीगण्डकी करिडोरमा एक लोडर तयारी अवस्थामा राखेको उहाँले जानकारी दिनुभएको छ।
0: यही असारको 5 गते पूर्वी भूभागबाट प्रवेश गरेको मनसून आजदेखि देशैभरि फैलिएको छ। औसत मिति जून 13 तारीकभन्दा 6 दिन ढिला गरेर नेपाल प्रवेश गरेको मनसून देशभरि फैलन 12 दिन लागेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। मनसून कोशी प्रदेशको पूर्व भूभागबाट नेपाल प्रवेश गरेकोमा त्यसको 4 दिन असारको 8 गते कोशी मधेश र बागमती प्रदेशको सबै भूभाग हुँदै गण्डकी प्रदेशको केही र लुम्बिनी प्रदेशको पूर्वी भूभागको थोरै स्थानसम्म फैलिएको थियो। सामान्यतया मनसून नेपाल प्रवेश गरेपछि देशैभरि फैलन 1 हप्ता लाग्ने गरेकोमा यस वर्ष गण्डकी र लुम्बिनी प्रदेशको केही भागमा पुगेपछि केही थप समय रोकिएको थियो। अब भने देशका सबै भूभागबाट पश्चिमी वायुको प्रभाव हटेर मनसूनको प्रभाव शुरू भएको छ। नेपालबाट मनसून बाहिरिने औसत मिति अक्टोबर 2 तारीक अर्थात असोजको 3 हप्ता रहेको छ।
12: मादक पदार्थ सेवन गरी चलाइएको भारतीय नम्बर प्लेटको कारको ठक्करबाट तनहुमा दुई बालबालिकाको मृत्यु भएपछि जिल्ला प्रहरी कार्यालय तनहुले भारतबाट आउने सवारी साधनमाथिको निगरानी र जाँचलाई कड़ा बनाएको छ। सोमबार बिहान 6 बजेदेखि बेलुका 6 बजेसम्म जिल्लामा प्रवेश गर्ने भारतीय सवारी साधनका चालकलाई लक्षित गरी सड़कको अवस्था, गति नियन्त्रण, वर्षायाममा अप्नाउनुपर्ने सावधानी तथा सुरक्षित सवारी सञ्चालन सम्बन्धी सचेतनामूलक कार्यक्रम सञ्चालन गरिएको जिल्ला प्रहरी कार्यालय तनहुका सूचना अधिकारी एवं प्रहरी नायब परीक्षक द्वारिका प्रसाद घिमिरेले जानकारी दिनुभएको छ। कार्यक्रम अन्तर्गत इलाका प्रहरी कार्यालय बेलचौताराले 92 तथा इलाका प्रहरी कार्यालय आबुखैरेनीले 87 भारतीय सवारी चालकलाई सचेतना प्रदान गरेका छन्।
13: स्याङ्जाको गल्याङ नगरपालिकाले हलगोरू पार्ने कृषकलाई प्रोत्साहन स्वरूप 5,000 उपलब्ध गराएको छ। पछिल्लो समय बढ़दो प्रविधिको प्रयोगसँगै हलगोरू पाल्ने क्रम घट्दै गएकाले हलगोरू पाल्नेतर्फ कृषकलाई आकर्षण गर्नका लागि प्रोत्साहन स्वरूप 115 जना कृषकलाई रकम उपलब्ध गराइएको हो। 115 कृषकका 116 हलगोरूको आवेदन परेकाले सोको आधारमा प्रति कृषक 5,000 दरले प्रोत्साहन रकम उपलब्ध गराएको गल्याङ नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत युवराज अधिकारीले जानकारी दिनुभएको छ। पछिल्लो समय यान्त्रिक हलोको प्रयोग बढ़दै जाँदा यान्त्रिक हलो चलाउने दक्ष जनशक्तिको अभाव हुने, ग्रामीण भेगहरूमा सहज रूपमा इन्धन नपाइने र यान्त्रिक हलो बिग्रिएपछि मरमत गर्नका लागि झन समस्या हुने भएकाले कृषकलाई हलगोरू पाल्नतर्फ आकर्षित गर्न प्रोत्साहन अनुदान प्रदान गरिएको नगरपालिकाले जनाएको छ।
12: अफ्रिकन स्वाइन फिभरबाट गोर्खामा 250 भन्दा धेरै सुंगुर बंगुर मरेका छन्। दुई महिना यता फैलिएको अफ्रिकन स्वाइन फिभरको संक्रमणबाट अहिलेसम्म 250 भन्दा धेरै सुंगुर बंगुर मरेको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रले जनाएको छ। संक्रमित क्षेत्रमा जैविक सुरक्षा उपाय नअपनाउँदा तथा दाना र औषधि मार्फत पनि यो रोग सर्न सक्छ। अफ्रिकन स्वाइन फिभरको संक्रमण भएपछि सुंगुर बंगुरमा ज्वरो आउने, खाना खाना छर्ने, शरीरमा धब्बा वा दाग देखिने हुन्छ।
13: स्याङ्जाको पुतली बजार नगरपालिका 9 कोलमा स्थित श्री कोलमा बराहाचौर माध्यमिक विद्यालयमा पूर्व विद्यार्थी मंचको आयोजनामा हिजो सुन्तलाका विरूवा रोपण कार्यक्रम सम्पन्न भएको छ। विद्यालय परिसरमा आयोजना गरिएको कार्यक्रममा विभिन्न प्रजातिका सुन्तलाका विरूवा रोपिएको विद्यालयले जनाएको छ। उक्त विद्यालयका संस्थापक तथा पूर्व मन्त्री स्वर्गीय खड्ग बहादुर गुरूङको स्मरणमा विद्यालय परिसरमा वृक्षारोपण गरिएको हो। वृक्षारोपण गर्नका लागि संस्थापक गुरूङको परिवारले सहयोग उपलब्ध गराएको मंचले जनाएको छ।
12: अब अन्तर्राष्ट्रिय समाचार। इरानले अमेरिकासँग कतारको दोहामा आउँदो प्रत्यक्ष वार्ताको दावीलाई स्वीकार गरेको छ। इरानले आउँदा दिनमा दुई देशबीच कुनै पनि स्तरमा वार्ता नहुने पुष्टि गर्दै विशेष प्रतिनिधिमण्डल सम्झौताको अनुगमन गर्न दोहा जाने बताएको समाचार संस्था एएनआईले जनाएको छ। इरानी विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बारगाहीले नयाँ राजनीतिक वार्ता शुरू गर्नुको सट्टा विद्यमान समझदारीको प्राविधिक कार्यान्वयनलाई कड़ाईका साथ प्राथमिकता दिएको उल्लेख गर्नुभएको छ। सम्झौता अनुरूप अमेरिकाले इरानी तेल बिक्रीलाई सहज बनाउन आवश्यक अनुमतिहरू जारी गरिसकेको पुष्टि गर्दै बाघाईले इरानले सम्झौताको अनुच्छेद 11 ध्यान केन्द्रित गरी ती अनुमतिहरूको व्यावहारिक कार्यान्वयनलाई पछ्याइरहेको बताउनु भएको हो। हिजो अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दोहामा आज इरानसँग उच्चस्तरीय कूटनीतिक वार्ता हुने घोषणा गरेपछि अमेरिकी विशेष दूत स्टीभ बिटकोफ कतार जाँदै गर्दा इरानी विदेश मन्त्रालयका प्रवक्ताको यस्तो टिप्पणी आएको हो। यसैबीच इरानका राष्ट्रपति मसूद पेजिस्कियनले अमेरिकाले जवाफ दिएमा इरानले पनि आफ्नो प्रतिबद्धतालाई मूर्त रूप दिने बताउनु भएको छ। अमेरिकी पक्षले सम्झौताको पालना गरे आफूहरू पनि सम्झौताप्रति प्रतिबद्ध रहेको उहाँको भनाइ छ।
13: पिरूङ स्पोर्ट्स क्लबको आयोजना तथा टीम 68 करोड़को सह आयोजनामा सञ्चालन हुन लागेको 68 करोड़ कप 2083 क्लब स्तरीय पुरूष भलिबल प्रतियोगिता सम्बन्धी पत्रकार सम्मेलन आज भीमादमा सम्पन्न भएको छ। पत्रकार सम्मेलनमा प्रतियोगिता असारको 17 गतेदेखि 20 गतेसम्म सञ्चालन हुने र लीग कम नक आउट प्रणाली अन्तर्गत प्रतिस्पर्धा गराइने आयोजकले जनाएको छ। आयोजक क्लबका अध्यक्ष व्यवसायका अनुसार प्रतियोगितामा तनहु भलिबल, स्याङ्जा भलिबल, शाही फलफूल स्याङ्जा, पिरूङ स्पोर्टस क्लब भीमाद, वालिङ भलिबल क्लब र हाई भिजन ल्याण्ड गरेर 6 टोलीको सहभागिता रहनेछ। प्रतियोगिताको विजेता टोलीले 1,11,068, उपविजेताले 77,068, तृतीय हुने टोलीले 44,068 तथा सान्त्वना हुने टोलीले 22,068 नगद पुरस्कार सहित ट्रफी मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन्। यस्तै गरी प्रतियोगिताका सर्वोत्कृष्ट खेलाड़ीलाई 5,068 नगद पुरस्कार प्रदान गरिनेछ भने उत्कृष्ट ब्लकर, उत्कृष्ट स्पाइकर, उत्कृष्ट सेटर, उदयमान खेलाड़ी तथा उत्कृष्ट प्रशिक्षकलाई जनही 3,068 नगद सहित सम्मान गरिने आयोजकले जनाएको छ।
12: फिफा विश्वकप फुटबलको नकआउट चरणमा आज राति आइभरी कोस्ट र नर्वे खेल्दैछन्। यो खेल राति 11:15 अमेरिकाको डालास रंगशालामा शुरू हुनेछ। आइभरी कोस्ट समूह ईको उपविजेता र नर्वे समूह आईको उपविजेता बन्दै नकआउटमा पुगेका हुन्। आइभरी कोस्ट पहिलो पटक विश्वकपको नकआउटमा पुगेको हो। फुटबल इतिहासमा आइभरी कोस्ट र नर्वे बीच पहिलो पटक प्रतिस्पर्धा हुन लागेको छ। विश्वकप फुटबलको नकआउटमा भोलि बिहान 3:00 उपाधि दावेदार फ्रान्स र स्वीडेन खेल्दैछन्। फ्रान्स समूह आईको विजेता र स्वीडेन समूह एफबाट तेस्रो स्थानमा रहने उत्कृष्ट टोली बनेर नकआउटमा पुगेको हो। विश्वकपमा फ्रान्स र स्वीडेन बीच पहिलो पटक प्रतिस्पर्धा हुन लागेको हो। यस्तै यी दुई देशबीच अहिलेसम्म 23 अन्तर्राष्ट्रिय खेल हुँदा फ्रान्स 12 र स्वीडेन 6 खेलमा विजय भएका छन्। यस्तै 5 खेल बराबरीमा सकिएका छन्।
13: हामी यिनै विविध खबरहरू सँगसँगै ढोरबाराही हाइलाइट्सको अन्तमा आएका छौं। विदा हुनु पूर्व आजका प्रमुख समाचारहरू फेरि एकपटक सुन्नुहोस्।
12: आफूहरू नेपाली नागरिक भएको प्रमाणपत्र दिन माग गर्दै काठमाडौँमा सुस्तावासीको आन्दोलन शुरू। अस्थायी आवासीय प्रमाणपत्र लिएर विदेश बसेको कर्मचारीसँग सरकारले मागे स्पष्टीकरण।
13: भदौको 23 र 24 गतेको तोड़फोड़, हत्या, हिंसा, आगजनी र लुटपाटको घटनालाई सरकारले वैधानिकता दिएको एमाले अध्यक्ष ओलीको आरोप। विष्णु पौडेलको रिटमा सक्कल मिसिल झिकाउन सर्वोच्चको आदेश।
12: निर्वाचनका क्रममा सामाजिक सञ्जालबाट अत्याधिक मिथ्या सूचना फैलिएको अध्ययन प्रतिवेदन सार्वजनिक। 23 नेपाली कैदी बन्दीलाई आम माफी दिने साउदी अरेबिया सरकारको घोषणा।
13: अमेरिकासँग कतारको दुहामा प्रत्यक्ष वार्ता हुने दावी इरानद्वारा अस्वीकार। नयाँ वार्ताभन्दा विद्यमान समझदारीको कार्यान्वयनलाई प्राथमिकता दिएको उल्लेख।
12: र विमादमा भोलिदेखि राष्ट्रिय खेलाड़ीहरूको उपस्थितिले 68 करोड़ कप भलिबल प्रतियोगिता हुँदै।
13: हवस् त यिनै विविध खबरहरू सँगसँगै साँझ 7 बजेको ढोरबाराही हाइलाइट आजका लागि सकिएको छ। राति 10 बजे हामी थप विवरण सहितका समाचारहरू लिएर फेरि उपस्थित हुने नै छौं। त्यतिन्जेल सम्मका लागि समाचार कक्षका सम्पूर्ण युनिटसँगै सहकर्मी सृष्टि र म अशोक विदा हुने आज्ञा चाहन्छौ। रेडियो ढोरबाराही 103.8 मेगाहर्ज सुन्दै गर्नुहोला। नमस्कार।
14: तपाईको वरिपरि गाउँ टोलका कुनै पनि घटना, गतिविधि वा कार्यक्रम बारे हामीलाई जानकारी दिनुहोस्। हामी समाचारको रूपमा प्रसारण गर्नेछौ। खबर टिपाउन हामीलाई इमेल वा फोन गर्नुहोस्। हाम्रो टेलिफोन नम्बर 0654141100 वा dhurbarahi@gmail.com इमेल गर्नुहोस्।
15: हिँड्दा हिँड्दै दुले गोडा बजार पनि यति ठुलो सहर बन्यो, तर राम्रो प्रचारको लागि भने
16: माइली भाउजू भने ठुलो घरहरू मात्रै देखेर हुन्छ, सेवाको बारेमा केही थाहै रहेनछ। अनि गण्डकी मेडिकल हल सुन्नु भएको छ?
15: ए, त्यो सिग्देल बाबुको नयाँ नयाँ जस्तो लाग्थ्यो।
16: ठिक भन्नुभयो भाउजू, अहिले त्यहाँ लामो समयदेखि जीपी कोइराला हस्पिटलमा काम गर्नुभएका इन्टरनल मेडिसिन डाक्टर डोलेन्द्र आचार्यबाट प्रत्येक दिन, छाला तथा यौन रोग विशेषज्ञ डाक्टर सुशील कार्कीबाट प्रत्येक महिनाको दोस्रो शनिबार र नाक कान तथा घाँटी रोग विशेषज्ञ डाक्टर दिनेश श्रेष्ठबाट चौथो शनिबार उपचार गराउन सकिन्छ नि।
17: गण्डकी मेडिकल हल दुलेगौड़ा हाम्रा सेवाहरू
16: मुटु श्वास प्रश्वास तथा फोक्सो सम्बन्धी समस्याको उपचार
17: सुगर प्रेसर थाइरोइड ज्वरो खोकी र एलर्जीको उपचार
16: पेट दुख्ने चक्कर लाग्ने समस्याको उपचार तथा परामर्श
17: कान दुख्ने पाक्ने नाक बन्द हुने एलर्जी घाँटी दुख्ने टन्सिल सुन्न कम हुने लगायत समस्याको जाँच तथा परामर्श गराइन्छ
16: सम्बन्धित बिरामीले आजै सम्पर्क गर्नुहोस् सम्पर्क गण्डकी मेडिकल हल दुलेगौंडा माछा पुस्रे बैंकको ठिक पारिपट्टि फोन 0665939769
18: बिस्तारै चलाउनुस् न दाई हतार गरेर कता पुग्नु छ र
19: हो भने ज्यान भन्दा ठुलो कुरा त केही छैन नि सडक अनुशासन सडक नियम त सबैले मान्नै पर्छ नि
18: ट्राफिक नियमको पालना गरौ सुरक्षित यात्रा सुनिश्चित गरौ
19: तीव्र गतिमा सवारी नचलाऊ हेलमेट र सिट बेल्टको प्रयोग अनिवार्य गरौ मादक पदार्थ सेवन गरी सवारी नचलाऊ तपाईँको सतर्कताले अमूल्य जीवन बच्दछ
18: अनुरोधक गण्डकी प्रदेश सरकार मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय प्रेस रजिस्ट्रारको कार्यालय गण्डकी प्रदेश पोखरा
20: सुन्नु न गाउँमा आमालाई साह्रै भएको छ रे तपाईँ त आजै जानुस् भो
16: अनि यति अबेला भइसक्यो गाउँ जाने मोटर नपाएर अलपत्र परिन्छ कि
20: त्यसको चिन्ता लिनै पर्दैन नि खैरिनी झरेपछि त सापकोटा दाईको होटलमा बसेर भोलि बिहानै बाटो लागे हुन्छ नि
16: ए होटल फ्यामिली छ नि है हुन्छ म आजै जान्छु
20: हजुर विगत 13 वर्षदेखि तपाईँहरूकै सेवामा समर्पित खैरिनी चार आर्मी ब्यारेकको ठिक पारी रहेको यस होटल फ्यामिलीमा स्वच्छ र स्वादिष्ट खाना र एटेच बाथरूम सहितका सुविधा सम्पन्न सबै खाले कोठाहरू उपलब्ध रहेका छन् साथै लोकल कुखुरा हाँसको छोइला बदेलको मासु क्याङ्दी र सुरौदी खोलाको माछाको स्वादिलो परिकारका लागि पनि हामीलाई सम्झनुहोस्
16: होटल फ्यामिली एन्ड लज खैरिनी चार बजार प्रोप्राइटर अर्जुन सापकोटा मोबाइल 98 5 60 23 420 98 0 41 54 674 र 98 4 60 23 420
21: आज पनि भात डढायो के हो कि तिम्रो पारा राम्रोसँग खाना बनाउन आउँदैन
22: यी बुढा कुरै नबुझिकन त्यस्तै पड्किने के खाना बनाउनेको बेथा तिमीलाई के थाहा राम्रोसँग खाना बनाउन त भाँडाकुँडा पनि त गतिम्लो हुनु पर्यो नि राइस कुकरको हालत यस्तो छ ग्यास चुलो बिग्रेर पिल पिल मात्र बल्छ करार मात्रै भो
21: नरिसौ न त लु बरु हिँड कहाँबाट ल्याउने हो
22: तिमीलाई पड्किने बाहेक अरू केही आउँदैन क्या रे दुलेगौंडाको एसआर ब्रदर्स किचन हाउसबाट ल्याएको सामान साह्रै राम्रो खप्छ रे हो त्यही जाने हो
23: हजुर हामी कहाँ सम्पूर्ण किचन सामग्री तामाका भाँडा बर्तनहरू होलसेल मूल्यमा बिक्री गरिनुको साथै पुराना भाँडाकुँडाहरू साटफेर गरिन्छ आमा समूह समाज तथा होटलको लागि आवश्यक सामानहरू विशेष छुटमा उपलब्ध गराइन्छ दुलेगौंडा क्षेत्रमा होम डेलिभरीको पनि व्यवस्था छ भने रिसोम र मोबाइलको रिचार्ज कार्ड पनि पाइन्छ
20: एसआर ब्रदर्स किचन एन्ड गिफ्ट हाउस दुलेगौंडा मुक्तिनाथ बैंकको आडमा प्रोप्राइटर सञ्जीव श्रेष्ठ 98 5 60 83 507 कविता श्रेष्ठ सम्पर्क 0 65 414 055 र 98 4 68 18 817
24: अफिसबाट अमित्सरको फोन
25: हस्नपछि कल ब्याक गर्छु ओह सरी भगवान आज पनि ढिला भयो
26: यो मिठो सुगन्धले मेरो मन एकदमै शान्त हुन्छ प्रभु आफ्नो सबै अलमल भुलेर प्रभुसँगको यो आत्मीय क्षणले म एकदमै आनन्दित महसुस गर्छु
27: मंगलदीप अगरबत्ती सूर्य नेपालद्वारा वितरित एक उत्कृष्ट उत्पादन
20: आधिकारिक विक्रेता थापा सप्लायर शुक्ला गण्डकी 7 सेरा प्रोप्राइटर राजबहादुर थापा मोबाइल 98 5 60 20 279
28: ए बुढी तिमीले भने जस्तै घर बन्यो हेर त खुसी त छौ नि
29: घर मात्रै बनाएर हुन्छ त्यो भन्दा ठुलो कुरा त साज सजा हो नि सुन्नुहोस् त पोखरातिर गएर राम्रा राम्रा फुलका बिरुवा र गमलाहरू ल्याउन पाए बल्ल मैले सोचे जस्तै हुन्छ
28: तिमी पनि यसो बुझ्ने गर न फुल गमला सजावटको सामग्री लिन पोखरा नै किन जानु पर्छ र हाम्रै दुलेगौंडा बजारको हेल्प पोस्टोकमा खुलेको द भिलेज गार्डनमा जाउ न तिमीले जे जे खोज्यौ त्यही त्यही पाइहाल्छौ
29: ए हो र तल्लो घरको दिदीको घरलाई पनि चाहिएको छ भन्दै हुनुहुन्थ्यो हामी आजै जान्छौ
1: हजुर, घर भित्र होस् या बाहिर गार्डन वा बारदेली, सबैतिर लगाउन मिल्ने आकर्षक बिरुवा, गमला, बगैंचामा प्रयोग हुने सामान र बिरुवाका लागि आवश्यक मल र औषधि चाहिएमा हामीलाई सम्झनुहोस्।
2: पञ्चनन्दन कृषि उद्योग प्रणालीद्वारा सञ्चालित द भिलेज गार्डन, शुक्ल गण्डकी 4 हेल्प पोस्ट लाइन, दुलेगौड़ा।
1: प्रोप्राइटर रबिन थापा, सम्पर्क 9856033398 र 9845010950।
3: सधैँ झै यही आउँदो असार 20 गते शनिबार एस वीरेन्द्र स्वास्थ्य क्लिनिक दुलेगौड़ामा
4: हरियो खर्क अस्पताल पोखरामा कार्यरत वरिष्ठ नाक कान घाँटी तथा थाइरोइड रोग विशेषज्ञ डाक्टर डीबी लामिसाने आउनुहुने भएकाले कानबाट पिप आउने, दुख्ने, कान कम सुन्ने, सुद्धा रिङ्गट लाग्ने, कान वरिपरि घाउ खटिरा, नाकको एलर्जी, नाक तालिने, नाकभित्र मासु पलाएको, नाकबाट रगत बग्ने, पिनासको समस्या, घाँटीको एलर्जी, टन्सिलको संक्रमण, मुख भित्रको घाउ खटिरा, थाइरोइड ग्रन्थी सुनिने, गिर्खा वा मासु पलाउने जस्ता समस्याहरूको उपचार तथा परामर्श र नाक कान घाँटीको इन्डोस्कोपी सँगै मेसिनद्वारा सफा पनि गरिन्छ।
1: साथै नेपाल आर्मी अस्पताल फुलबारीमा कार्यरत वरिष्ठ हाड जोड्नी तथा नसा रोग विशेषज्ञ डाक्टर राजेन्द्र कार्की,
2: प्रत्येक दिन सिनियर कन्सल्टेन्ट रेडियोलोजिस्ट डाक्टर सुरेन्द्र आचार्यबाट पेट छाती सहित सम्पूर्ण अङ्गको भिडियो एक्सरे, एनोमली स्क्यान गरिनुका साथै ईसीजी, यूएससी तथा गुणस्तरीय ल्याब सेवा दिइन्छ।
5: वीरेन्द्र स्वास्थ्य क्लिनिक, शुक्ला गण्डकी 4, दुलेगौड़ा। सम्पर्क 0564142333
1: र 9678168887।
6: सुन शुद्धताको प्रतीक, तपाईको मेहनतको कमाई सही ठाउँमा लगानी होस् भन्ने हामी चाहन्छौ।
1: विगत 15 वर्षदेखि उत्कृष्ट डिजाइन र सुनको शुद्धतामा ग्राहकको मन जित्न सफल
6: ओम प्रोसर आभूषण सुनचाँदी पसल, दुलेगौड़ा, फिक्की बजार।
7: आकर्षक तथा आधुनिक डिजाइनको गरगहना, विवाहका सेटकै गहना खरिद बिक्री तथा साटफेर गर्नु परेमा हामीलाई सम्झनुहोस्। वर्षौंदेखि विश्वास जित्याएको ओम प्रोसर आभूषण सुनचाँदी पसल, शुक्ला गण्डकी 4, दुलेगौड़ा, भित्री बजार। प्रोप्राइटर भुज बहादुर सुनार।
2: मोबाइल 9008535537 र 9806615899।
8: एक सय 3 थोप्लो 8 अन्तर्मनको आवाज।

0: டில்பன் பர்க்க சபை சமன் சைனி கத்தி மசாய கேட்டவு மத்தர் ஜலினி பைனி.
1: हजुर, सबै सामान पाइने एउटै ठाउँ, ओम भगवती मेटल एन्ड स्टील उद्योग.
2: हामी कहाँ सटर, च्यानल गेट, ट्रस निर्माण, ट्याङ्की स्ट्याण्ड, फलाम र स्टील का रेलिङ, घर निर्माणका लागि आवश्यक पर्ने ग्रिल, स्टील का सम्पूर्ण सामानहरू, खेलौना, कुर्सी, टेबल, बेन्च लगायत फाइबर ग्यासबाट उत्पादित फन पार्क एवं बाल बालिकाका लागि आवश्यक पर्ने सामानहरू उपलब्ध छन्.
1: साथै शुक्ला गण्डकीमै पहिलो पटक कृषि फार्म तारबार, घर जग्गा, विद्यालय, संघ संस्था तारबार गरी संरक्षणका लागि अत्यन्तै उपयोगी विभिन्न साइजका जीआई जाली सुपथ मूल्यमा उपलब्ध गराइन्छ.
2: प्रोप्राइटर ओमकार नागिला, सम्पर्क 9556060113, 9067279794.
3: पद्मश्री हस्पिटल एन्ड अलाइड साइन्सेस न्युरोड पोखरामा अब सबै प्रकारको उपचार सेवा सम्भव छ.
4: बाल रोग विशेषज्ञ डाक्टर विनोद तुनाचन, प्राध्यापक डाक्टर वन्दना श्रेष्ठ,
3: प्रसूति तथा स्त्री रोग विशेषज्ञ प्राध्यापक डाक्टर डेला सिंह जोशी, डाक्टर चुम्माया पुन,
4: फिजिसियन तथा पेट कलेज रोग विशेषज्ञ डाक्टर विकास अधिकारी डाक्टर शंकर बराल,
3: हाड जोड्ने तथा नसा रोग विशेषज्ञ डाक्टर यज्ञमान साक्य, उप प्राध्यापक डाक्टर प्रवीण थापा र हाड जोड्ने नसा रोग विशेषज्ञ तथा आर्थोस्कोपी सर्जन उप प्राध्यापक डाक्टर सुभाष गुरुङ,
4: मुटु रोग विशेषज्ञ डाक्टर तेज बहादुर गुरुङ, क्यान्सर रोग विशेषज्ञ डाक्टर ऋषि सेचन,
3: युरोलोजिस्ट तथा मृगौला प्रत्यारोपण सर्जन सह प्राध्यापक डाक्टर प्रकाश छेत्री, डाक्टर जुजुराज श्रेष्ठ,
4: नाक कान घाटी तथा थाइरोइड सर्जन सह प्राध्यापक डाक्टर विकास गुरुङ, छाला विज्ञान भेनेरोलोजी र कुष्ठ रोग विशेषज्ञ डाक्टर अस्मिता वाग्ले,
3: रेडियोलोजिस्ट प्राध्यापक डाक्टर मनिष किरण श्रेष्ठ, डाक्टर सुमिरन श्रेष्ठ,
4: एन्टेरियोलोजिस्ट डाक्टर भूपेन्द्र कुमार तुलाचन, प्लास्टिक एन्ड कस्मेटिक सर्जन उप प्राध्यापक डाक्टर पियुष गिरी,
3: एनेस्थेसियोलोजिस्ट उप प्राध्यापक डाक्टर विशाल गुरुङ, डाक्टर सुस्मिता गुरुङ,
4: जनरल सर्जन प्राध्यापक डाक्टर नरेन्द्र विक्रम गुरुङ, सह प्राध्यापक डाक्टर देवेन्द्र श्रेष्ठ,
3: फिजिसियन डाक्टर अनमोल पौडेल र मनोचिकित्सक डाक्टर मानकाजी थापा मगर.
5: वार्ड, आईसीयू, एनआईसीयू, जनरल एन्ड ल्याप्रोस्कोपी सर्जरी सेवा, पोस्ट अप सेवा, फिजियोथेरापी, इन्डोस्कोपी, क्लोनोस्कोपी, इको, टीएमटी, हल्चर, पीएफटी, युरोफ्लोमेट्री, डायलसिस सेवा र 24 घण्टा इमर्जेन्सी सेवा साथै अन्य विशेषज्ञ डाक्टरहरूद्वारा सेवा प्रदान गरिएको जानकारी गराउँदछौ.
6: 24 घण्टा प्याथोलोजी सेवा उपलब्ध छ. विस्तृत जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस प्राली, पोखरा 9 न्यू रोड, फोन 061-590-162-590-163.
7: लगभग सबैजना आइसक्नु भयो. आजको वडा स्तरको छलफल सुरु गरौँ. हुन त आज हामी पहिरो जानु पूर्वको लक्षणहरूको बारेमा विज्ञको कुरा सुन्छौ.
8: हेर्नुहोस्, भिरालो र सुक्खा जमिनमा पानी रसाउने, जमिन भुक्क फुल्ने, धाजा फाट्ने वा पहिले फाटेको छ भने धाजा फराकिलो हुने र जमिन भासिने जस्ता लक्षण पहिरोका लक्षणहरू हुन्.
7: ल, पहिरोका पनि लक्षण हुन्छन् र भनेको. हामीले त पहिरो ईश्वरको लीला पो सम्झेको त. सचेत भन्दा पहिरो जाने संकेत थाहा हुने रहेछ है.
8: हो नि, पहिरो जानु पहिले जमिन मुनिबाट चट्याङ परेको जस्तो ठूलो आवाज आउने, पानीको मूल सुक्ने वा धमिलो हुने, रूख र बिजुली किने जस्ता लक्षणहरू देखिन सक्छन्.
7: पहिरो जाने संकेत थाहा पाएर के गर्नु? बसेको ठाउँ छोड्न सकिन्न.
8: त्यसो भनेर कहाँ हुन्छ? पहिरो जाने संकेत देखियो भने तुरन्तै सुरक्षित स्थलमा गइहाल्नुपर्छ.
7: घरका सरसामान निकाल्नु पर्यो, यत्तिकै हिँडिहाल्न मिलेन.
8: यस्तो गल्ती चाहिँ झुक्केर पनि गर्नु हुँदैन. घरका सरसामान निकाल्ने तर्फ लाग्नु भनेको जोखिम बढाउनु हो. सामानको लोभ गरेर अलमल गर्न थाल्नुभयो भने पहिरोका कारण ज्यान समेत जान सक्छ.
7: हो, उहाँले भनेको कुरा सही हो. ज्यान बाँचे पो धन, ज्यानै नभए के धन के मन.
9: नेपाल सरकार विज्ञापन बोर्ड.
10: Admission open.
11: Pokhara College of Management, PCM, affiliated to Pokhara University.
10: 24th years of academic excellence in management.
11: Bachelor program.
12: program.
13: 4 years program of Bachelor in Business Administration BBA.
12: 4 years of IT program, Bachelor of Computer System and Information Technology, BCSIT.
13: 4 years program of Bachelor of Business Administration in Finance, BBA Finance.
12: Forms are available at College Administration at 9 a.m. to 3 p.m.
13: Science and Management, both streams can apply.
12: Last date of form submission, 26th Asar 2083.
13: Entrance exam, 29th Asar 2083.
12: Intro to learn, go for to serve.
13: Further details, Pokhara College of Management, PCM, Ganmarga, Nadipur, Pokhara 3, Kaski, Nepal. Telephone number 061-544-761. 570124. Email info@pcm.edu.np. Website www.pcm.edu.np.
14: तपाई घर बनाउँदै हुनुहुन्छ, अब एक पटक सोच्नुहोस्, प्लास्टर गरी रंग लगाउँदा आउने खर्च भन्दा कम खर्चमा, त्यो पनि बिना झन्झट, विभिन्न डिजाइनको ढुङ्गा छानेर लाउनुहोस्।
15: हजुर, टेबल, भर्यान, स्लोप, ढलान, आँगन, घरको भित्तामा लगाउने विभिन्न डिजाइन र कलरका अर्थिङ, माकुरे तथा रोटा पोल्ने ढुङ्गा र कटपिस ढुङ्गाहरू फिक्स प्राइसमा पाइन्छ।
14: सुलभ मूल्य, वर्षौं वर्ष टिकाउ, दुई दशकदेखि तपाईँको विश्वासलाई कायम राख्दै निरन्तर सेवामा समर्पित छौ। तपाईँको विश्वास नै हाम्रो सन्तुष्टि।
16: संसार ढुङ्गा कटिङ उद्योग, शुक्लागन्धकी 2 काछे पानी तनहु, प्रोप्राइटर रमेश भुजेल, फोन 98532375 र 98011325475।
17: हाम्रो कार्यक्रम अरूको भन्दा राम्रो र विशेष हुनुपर्छ है।
18: सुन्नुहोस् न, ब्यानर बोर्ड र अफसेटको काम त सबै सिग्देल अफसेट प्रेसबाट नै गर्न पर्छ कि क्या हो? राम्रो मात्र होइन, उत्कृष्ट बन्छ कार्यक्रम।
17: ओके, लेट्स डन।
18: हजुर, सिग्देल अफसेट प्रेस, शुक्ला गण्डकी 4 दुलेगौडा, गणपति लघुवित्त रहेको भवनमा।
17: यहाँ फ्लेक्स प्रिन्ट, ब्यानर, होर्डिङ बोर्ड बनाइनुका साथै मायाको चिनो, कप, मेडल र प्रमाण पत्र बनाइन्छ। पत्र पत्रिका, पुस्तक, कार्यालयका कागज पत्रहरू, छाप, भिजिटिङ कार्ड, परिचय पत्र, रजिस्टर, ब्याच, स्टिकर, बिल भरपाई, पासबुक, ब्रोसर, कमसुक र विवाहका कार्ड तथा निमन्त्रणा कार्ड वा शिलालेख बनाउनु परेमा हामीलाई सम्झनुहोस्।
18: प्रोप्राइटर गोविन्द सिग्देल, फोन 98560285443 र 98417007।
14: आहा, घर त साह्रै चित्त बुझ्दो भयो होइन बुढी? अब किचनको लागि पनि सामान गजबकै ल्याउनु पर्यो, बरु कहाँ जाने होला त?
19: आ बुढा, केलाई चिन्ता लिनु छ र? ओल्लो घर पल्लो घरतिर सबैले सोभी गिफ्ट एन्ड किचन कर्नरकै सामान ल्याएका रहेछन्। मलाई पनि त्यहाँको भाँडाकुँडा चाहिँ साह्रै मन पर्छ, पनि त्यतै जाम।
14: हामी कहाँ स्वदेश तथा विदेशबाट आयात गरिएका किचन तथा गिफ्टका गुणस्तरीय सामानहरू सुपथ मूल्यमा पाइन्छ। साथै समाज, क्लब तथा आमा समूहलाई आवश्यक भाँडाकुँडाहरू खरिदमा विशेष छुट दिइन्छ भने पसलदेखि 3 किलोमिटर दूरीसम्म होम डेलिभरी समेत गरिन्छ।
19: सम्पर्क सोभी गिफ्ट एन्ड किचन कर्नर, दुलेगौडा, युनिक डिपार्टमेन्टको 2 घर तल, प्रोप्राइटर जीके श्रेष्ठ, गणेश, पार्वती श्रेष्ठ, फोन नम्बर 065414234 र 98171656606।
14: होइन रमिला, जति बेला पनि तल्लो घर जान्छौ, होइन किले मोहनी लगाएर हो?
19: साँच्चीकै मोहनी नै लगाए कि बुढा, मेरो तन मन त्यतै मात्र छ। हजुर पनि सिटीको घरको झ्याल, ढोका, खापा, त्रिकोष, चौकोस अनि किचनको डेकोरेसन, दराज, पलङ, लोबे, टेबल, सोफा सेट एकपटक हेर्न जानु त, जे हेर्यो त्यही मोहनी लाउने खालको छ।
14: कहाँ बनाएछन् र हो? हेर्दा राम्रो भए पनि मजबुत त छैन होला।
19: अँ हुन्छ नि, खुब पौवा डाँडामा रहेको सुदीक्षा फर्निचर उद्योगमा बनाएका अरे, न पसाङ्गिएको छ न त धुला नै लागेको छ, वर्षौं भयो अरे बनाएको पनि।
14: हजुर, आकर्षक र मजबुत फर्निचरका सामानको लागि हामीलाई सम्झनुहोस्। तराईबाट ल्याइएको र स्थानीय सालको काठबाट अर्डर अनुसारका सम्पूर्ण सामान तयार गरिन्छ। साथै ढुङ्गा, गिटी, बालुवा सहित ढुवानीको लागि ट्र्याक्टर चाहिएमा पनि उपलब्ध गराइन्छ। सम्पर्क सुभिक्षा फर्निचर उद्योग, दुलेगौडा, पौवा डाँडा, पञ्चमुनि स्कुल माथिपट्टि, प्रोप्राइटर हरिबहादुर विश्वकर्मा, मोबाइल 98141035622।
20: दाई, पहिला यो मोबाइल हेर्नुहोस् न, के भयो? भयो, फोटो, भिडियो, नम्बर सबै यसमै थियो, एक्कासी बिग्रियो।
17: खै दिनुहोस् त। ए, चिन्ता नगर्नुहोस्, तपाईँ द एप्पल्स अफ नोकिया सर्भिस सेन्टरमा हुनुहुन्छ।
20: अनि बन्छ त दाई?
17: यहाँ सबै प्रकारका मोबाइल फोनहरू मर्मत गरिन्छ। अनि सुन्नुहोस् त,
0: द एप्पल शॉप नोकिया सर्विस सेंटर दुलेगौड़ा बस बिसौनी को ठीक पारिपट्टी
21: सबै ब्रांड का मोबाइल बिक्री साटफेट र एसेसरीज सामानहरू उपलब्ध छन्
22: नोट नया आईफोन खरीद गर्नु परेमा वा सेकेन्ड ह्यान्ड बिक्री गर्नु परेमा समेत हामीलाई सम्झनुहोस्
21: प्रोपाइटर राजन पौडेल मोबाइल 9856062029
23: 103.8 अन्तर्मन को आवाज
24: स्टुडियो साइड अहिले रातिको 8 बज्यो
25: टाइम चेक को साथ मा बनकेवा कालिका सुन चाँदी पसल दुलेगौड़ा हेल्प चोक आफ्नै भवन मा छापा वाला सुन का आधुनिक डिजाइन का तैयारी गर गहना र राशि अनुसार का पत्थर पाइन्छ अर्डर अनुसार का गहना तैयार गर्नुको साथै पुरानो गर गहना नया गहना सँग साटफेर पनि गरिन्छ प्रोपाइटर बाजुराम सुनार विनोद सुनार मोबाइल 9816095301

0: ए आमा पानी प्यास लाग्यो, यही घैंटाको पानी खाइदिउ कि क्या हो?
1: नाइ बाबु, वर्षाको समय छ, पानी उमालेर वा फिल्टर गरेर मात्र पिउनु पर्छ, न त बिरामी होइएला।
2: स्वच्छ खाने पानी र सफा वातावरण स्वस्थ जीवनको आधार। हैजा, झाडा पखाला र डेंगु जस्ता रोगबाट बच्न व्यक्तिगत र वातावरणीय सरसफाईमा ध्यान दिऊ। घर वरपर पानी जम्न नदेऊ, स्वस्थ बनाऊ।
3: अनुरोधक, गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।
4: भर्ना खुल्यो, भर्ना खुल्यो, भर्ना खुल्यो।
5: गण्डकी प्रदेशमा नै उत्कृष्ट नतिजा ल्याउन सफल त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त। भानुभक्त बहुमुखी क्याम्पस बेल चौतारामा शैक्षिक सत्र 2083-84 लागि मानविकी शिक्षा र व्यवस्थापन संकायमा स्नातक तह प्रथम वर्षमा अंग्रेजी र नेपाली दुवै माध्यममा भर्ना खुल्यो।
4: समयमै भर्ना भई आफ्नो सिट सुरक्षित गर्नुहोस्।
5: हाम्रा विशेषताहरू वर्षौंदेखि गण्डकी प्रदेशमा नै उत्कृष्ट नतिजा ल्याउन सफल। जनस्तरबाट सञ्चालित न्यून शुल्कमा पढाइ हुने सामुदायिक क्याम्पस,
4: दक्ष र अनुभवी प्राध्यापकहरूबाट अध्यापन गराइने,
5: शुक्ला गण्डकी, भीमाद, म्याग्दे, रिसिङ, घिरिङ र हरिनाश गाउँपालिका भित्रका विद्यालय टपरलाई मासिक शिक्षण शुल्कमा 100% र द्वितीय हुनेलाई 50% छात्रवृत्तिको व्यवस्था।
4: कक्षा 12 3.6 वा 100 भन्दा माथिको जीपीए प्राप्त गर्ने विद्यार्थीहरूलाई मासिक शिक्षण शुल्कमा 100% छात्रवृत्तिको व्यवस्था।
5: 3.4-3.59 जीपीए प्राप्त गर्ने विद्यार्थीलाई मासिक शिक्षण शुल्कमा 50% छात्रवृत्तिको व्यवस्था।
4: पहिला भर्ना हुन आउने 15 विद्यार्थीहरूलाई भर्ना शुल्कमा ₹4,000 छुटको व्यवस्था।
5: साथै यूजीसी, प्रदेश सरकार, नगर र क्याम्पसको छात्रवृत्तिको व्यवस्था
4: र बिहानी सत्रमा कक्षा सञ्चालन हुने।
5: विस्तृत जानकारीका लागि भानुभक्त बहुमुखी क्याम्पस, शुक्ला गण्डकी 5 बेल चौतारा, तनहुँ, फोन 0665712 40। बीबीएसमा नेपाल टप गर्ने अञ्जना राई, जिल्ला टप गर्ने विष्णुमाया मल्ल र कलेज टप गर्ने विद्या श्रेष्ठ जस्तै उच्च शैक्षिक सफलता हासिल गर्ने पालो अब तपाईँको।
4: कक्षा 12 उत्तीर्ण हुन सफल, सम्पूर्णलाई हार्दिक बधाई सहित यस गण्डकी मल्टिपल कलेज भुरुङ्गेमा नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराइन्छ।
5: बीबीएस प्रथम वर्ष 2081 र दोस्रो वर्ष 2082 निरन्तर नेपाल टप नतिजा प्राप्त गरेको यस कलेजमा सीमित सिट लागि भर्ना खुल्यो। आजै भर्ना भई आफ्नो सिट सुरक्षित गर्नुहोस्। साथै पहिला भर्ना हुन आउने विद्यार्थीहरूलाई प्राप्त जीपीए को आधारमा विशेष छुटको व्यवस्था रहेको छ।
4: छुटका दायराहरू:
5: कक्षा 12 को परीक्षामा 3.6 जीपीए वा 100 भन्दा बढी जीपीए प्राप्त गरी उत्तीर्ण विद्यार्थीलाई भर्नामा 100% छुट।
4: 3.4 जीपीए वा 100 भन्दा बढी जीपीए प्राप्त गरेका विद्यार्थीलाई 80% छुट
5: र 2.5 जीपीए वा 100 भन्दा बढी जीपीए प्राप्त गर्ने विद्यार्थीलाई 60% छुटको व्यवस्था गरिएको छ।
4: थप जानकारीका लागि सम्पर्क 0665714479, मोबाइल 9850602065 र 9848064145।
6: काइली दिदी, आलु लगाउने बेला भयो, मल पाउनु भयो त?
7: ए दाई पनि घरै हुनुहुँदो रहेछ त।
8: खै ल्याउन त कहाँबाट ल्याएको निकान्छी, हाम्रो त बुढाले ल्याएका हुन्, मल पनि साह्रै राम्रो रहेछ।
9: सुन त माइली, गणपतिको सफल एकले टोलमा रहेको कुखुराको फार्ममा त एकदमै राम्रो ओतमा राखेर बनाएको मल पाइँदो रहेछ, छिटो जाऊ त, अन्त भन्दा सस्तोमा पाइएछ है, मैले त त्यहीँबाट ल्याएको।
6: ए हो र, हस् दाई म आजै जान्छु।
5: हजुर, यस हाइजेनिक राञ्च प्रालीमा गुणस्तरीय कुखुराका मल पाइनुका साथै होलसेल मूल्यमा ब्रोइलर र गिरिराज कुखुरा पनि पाइन्छ। साथै माछा चाहिएमा पनि हामीलाई सम्झनुहोस्।
3: हाइजेनिक राञ्च प्राली, शुक्ला गण्डकी 8, सफल एकले टोल, गणपते। प्रोप्राइटर रामकृष्ण भण्डारी, मोबाइल 9850062891।
10: फोटो दुलेवडा बजारमा कति फोटो स्टुडियो खुल्यो, कति बन्द भए, कति के भए, तर सबैभन्दा पुरानो कीर्ति फोटो स्टुडियोको सेवा भने आजसम्म निरन्तर पाइएको छ। फोटो स्टुडियो भनेपछि त कीर्ति बाहेक अरूको त नामै आउँदैन।
11: ए, मलाई मात्र हो कि भनेको, तपाईँलाई पनि त्यस्तै पो हुन्छ? आज पनि एउटा गिफ्ट किन्नु छ अनि एक दुईवटा फोटो पनि खिच्नु छ, त्यही जाने हो म त।
10: हजुर, दशकौंदेखि यहाँहरूको सेवामा समर्पित छौ। अर्जेन्ट फोटो, मोबाइलबाट फोटो, दुबोको माला फ्रेममा तयार पार्नु परेमा, जन्मदिन, विवाह लगायत कुनै पनि उत्सवको लागि उपहार चाहिएमा हामीलाई सम्झनुहोस्। कीर्ति फोटो स्टुडियो, दुलेगौंडा, प्रोपाइटर कीर्तिमान थापा मगर।
12: आहा, कति स्वादिष्ट मासु हो! यत्रो पार्टी गर्दा पनि घरमै पालेको खसी काटी छन् कि क्या हो?
13: दिदी पनि नमजाल झुक्किनु भएछ नि। हुन त मैले पनि त्यही सोचेको थिएँ, तर यो मासु त शुक्ला सिटी फ्रेस हाउसबाट ल्याएको रहेछ नि।
14: हजुर, हामी कहाँ विवाह, भोज, पिकनिक, व्रतबन्ध, पार्टीको लागि आवश्यक लोकल खसी, कुखुराको मासु, अन्डा, ससेज, फ्रोजन मोमो, किमा र फ्रेन्च फ्राई होलसेल तथा खुद्रा बिक्री गरिन्छ। अन्य फ्रेस हाउसको तुलनामा यहाँ गुणस्तर, सफा र शुद्ध मासु पाइन्छ, साथै होम डेलिभरी पनि गरिन्छ। छोटो समयमा नै धेरै ग्राहकको रोजाइमा पर्न सफल शुक्ला सिटी फ्रेस हाउस, दुलेगौंडा, प्रोप्राइटर तीर्थराज गर्तौला। फोन 0658 590 065, मोबाइल 98166 34372।
15: लौ आयो खुसीको खबर, होलसेल तथा सस्तोमा कपडा खरिद गर्न चाहनेहरूको लागि खुसीको खबर।
16: ग्राहकहरूको आवश्यकतालाई मध्यनजर गर्दै तपाईँ हाम्रै सहर दुलेगौंडा हेल्पोस्ट चोक नजिकै गण्डकी हार्डवेयरको सटर लाइनमा रहेको प्रिन्स फेन्सी हाउसमा आउनुहोस्। सस्तोमा मन परेको कपडा रोजी रोजी लैजानुहोस्। बालकदेखि वृद्धसम्म सबै उमेर समूहलाई आवश्यक नयाँ तथा आधुनिक डिजाइनका कपडाहरू होलसेल मूल्यमा बिक्री गरिन्छ।
15: जुत्ता, चप्पल, सुट, पाइन्ट, लेडिज आइटम, साडी, कुर्ता, सुरुवाल होलसेल मूल्यमा बिक्री गरिन्छ।
16: सम्पर्क प्रिन्स फेन्सी हाउस, मोबाइल 98066 81115।
17: तपाईँको संस्था, कार्यक्रम वा व्यापारलाई आकर्षक प्रिन्टिङ सेवा चाहिन्छ?
18: अब चिन्ता नलिनुहोस्, शरण एन सिसल प्रिन्ट उद्योग, जहाँ गुणस्तर र विश्वास सँगसँगै भेटिन्छ।
17: ब्यानर, फ्लेक्स प्रिन्ट, पोस्टर, बिल बुक, लेटर हेड, टी शर्ट प्रिन्ट, भिजिटिङ कार्ड, विवाहको निमन्त्रणा कार्ड सहित कप, मेडल, सिट लगायतका सबै सेवा एउटै ठाउँमा उचित मूल्यमा, साथै हामी कहाँ शिलालेख पनि लेखिन्छ।
18: छिटो सेवा, सफा प्रिन्ट अनि दिगो सम्बन्ध, त्यसैले त रोजाई सबैको।
17: शरण एन्ड सिसल प्रिन्ट उद्योग, शुक्ला गण्डकी नगरपालिकाको गेट सँगै।
18: प्रोपाइटर दुर्गामान श्रेष्ठ, सम्पर्क 98463161209 र 98041 21718। आजै सम्पर्क गर्नुहोस्।
19: ल, किन हो हाम्री दिदी त छोराको बर्थडेको दिनमा पनि खुसी देखिनुहुन्न त?
20: हेर्न कान्छी, यतिका पाहुना आउनु भएको छ, मलाई त मासु कहाँबाट ल्याउने भनेर पो साह्रै चिन्ता भयो।
19: बजारै भरि फ्रेस हाउस छ, जहाँबाट ल्याए पनि हुन्छ भो। खेको चिन्ता लिनु भएको छ यो दिदीले?
20: चिन्ता होइन नि बहिनी, मासु त जहाँ विश्वास त्यहाँबाट मात्र लिनुपर्छ।
19: त्यसो भए विवेक ढुङ्गानाको शुक्ला गण्डकी फ्रेस हाउसमा जानुहोस्, आजकल सबैको पहिलो रोजाई त्यही बनेको छ।
18: शुक्ला गण्डकी फ्रेस हाउस, दुलेगौंडा तनहु, पञ्चमुनि स्कूलको अगाडि सिकेन्द्र फिस हाउसको आडैमा, शाखा पसल दुलेगौंडा भित्री बजार, साङ्गिला विकास बैंकको पछाडि। यहाँ विवाह, व्रतबन्ध, पास्नी, पिकनिक, पार्टी, भोज भतेरका लागि आवश्यक खसी र कुखुराका मासु पाइनुका साथै जिउँदो खसी, बोका, पूजाका लागि चाहिने बोका र लोकल कुखुरा पनि पाइन्छ। साथै ताजा अन्डा, ससेज र फ्रेन्च फ्राई चाहिएमा पनि हामीलाई सम्झनुहोस्।
17: प्रोपाइटर विवेक ढुङ्गाना, जानकी ढुङ्गाना, मोबाइल 98560661136 र 98151661136।
21: आज पनि भाट अडायो के हो कि तिम्रो पारा? राम्रोसँग खाना बनाउन आउँदैन?
22: यी बुढा कुरै नबुझिकन त्यस्तै पड्किने के? खाना बनाउनेको बेथा तिमीलाई के थाहा? राम्रोसँग खाना बनाउन त भाँडा कुडा पनि त गतिम्लो हुनु पर्यो नि। राइस कुकरको हालत यस्तो छ, ग्यास चुलो बिग्रेर पिल पिल मात्र बल्छ, कराएर मात्रै भो।
21: नरिसौ न त, लु बरु हिँड, कहाँबाट ल्याउने हो?
22: तिमीलाई पड्किने बाहेक अरू केही आउँदैन क्या रे? दुलेगौंडाको एसआर ब्रदर्स किचन हाउसबाट ल्याएको सामान साह्रै राम्रो खप्छ रे, हो त्यही जाने हो।
0: हजुर, हामी कहाँ सम्पूर्ण किचन सामग्री, तामाका भाँडा बर्तनहरू होलसेल मूल्यमा बिक्री गरिनुको साथै पुराना भाँडाकुँडाहरू साटफेर गरिन्छ। आमा समूह, समाज तथा होटलको लागि आवश्यक सामानहरू विशेष छुटमा उपलब्ध गराइन्छ। दुलेगौडा क्षेत्रमा होम डेलिभरीको पनि व्यवस्था छ भने डिसोम र मोबाइलको रिचार्ज कार्ड पनि पाइन्छ।
1: यस आर ब्रदर्स किचन एन्ड गिफ्ट हाउस, दुलेगौडा मुक्तिनाथ ब्याङ्कको आडमा। प्रोप्राइटर सञ्जीव श्रेष्ठ 9855083507, कविता श्रेष्ठ, सम्पर्क 0564140055 र 9846688817।
2: के कम्मर दुखाई, घुँडा तथा जोर्नी दुखाई, गर्दन दुखाई र नसा च्यापिने समस्याले तपाईँलाई सताइरहेको छ?
23: अब चिन्ता नगर्नुहोस्, भिपी फिजियोथेरापी एन्ड अर्थो सेन्टरले शुक्लागण्डकी 4 दुलेगौडामा फिजियोथेरापी सेवा प्रदान गर्दै आइरहेको छ।
2: हाम्रा सेवाहरू कम्मर दुखाई तथा डिस्क समस्याको उपचार,
23: घुँडा तथा जोर्नी दुखाईको फिजियोथेरापी, गर्दन दुखाई तथा नसा च्यापिने समस्याको उपचार,
2: फ्रोजन सोल्डर तथा मांसपेशी दुखाईको उपचार, पक्षघात तथा स्ट्रोक पछिको पुनर्स्थापना सेवा,
23: खेलकुदका क्रममा लाग्ने चोटपटक तथा दुर्घटना पछिको उपचार, फ्याक्चर तथा अपरेसन पछिको एक्सरसाइज थेरापी,
2: पाइटिका तथा नसा सम्बन्धी दुखाई व्यवस्थापन, साथै हिट थेरापी, टेन्स अल्ट्रासाउन्ड थेरापी लगायतका आधुनिक सेवाहरू उपलब्ध रहेका छन्।
23: दुखाईबाट मुक्ति, सक्रिय जीवनको शुरूवात, तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता।
2: थप जानकारी तथा समय लिनको लागि सम्पर्क गर्नुहोस् 9841096769 र 9841156644।
23: बीपी फिजियोथेरापी एन्ड अर्थो सेन्टर, शुक्ला गण्डकी 4, दुलेगौडा, व्हाइट हाउस पार्टी प्यालेसको अगाडि।
24: पहिले यो मुहानमा त कति धेरै पानी पो थियो, अहिले त सुक्न पो लागिसकेछ।
25: मुहान वरपरका रुख नकाटौं र सफा राखौं, फेरि पानी पलाउँछ। पानीको स्रोत संरक्षण गरौं, भविष्यका लागि सञ्चय गरौं। बढ्दो शहरीकरण र वन विनाशले खानेपानीका मुहान संकटमा छन्। मुहान संरक्षणमा जुटौं, पानीको दुरुपयोग नगरौं। स्वच्छ पानी सबैको पहुँच।
3: अनुरोध, गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।
26: टिम 68 करोड प्रस्तुत गर्दछ
27: प्रथम 68 करोड कप 2083।
26: बिरुङ स्पोर्ट्स क्लबद्वारा यही असार 17 गतेदेखि 20 गतेसम्म भीमात रंगशालामा आयोजित 68 करोड कप 2083 एवं क्लब स्तरीय पुरुष भलिबल प्रतियोगितामा उपस्थितिको लागि सम्पूर्ण खेलाड़ी, खेलप्रेमी एवं संस्कृति प्रेमी महानुभावहरूमा हार्दिक निमन्त्रणा गर्दछौ।
27: प्रथम पुरस्कार
26: नगद रु 111,068 को साथमा सिल मेडल तथा प्रमाण पत्र।
27: द्वितीय पुरस्कार
26: नगद रु 77,068 को साथमा सिल मेडल तथा प्रमाण पत्र।
27: तृतीय पुरस्कार
26: नगद रु 44,068 को साथमा सिल मेडल तथा प्रमाण पत्र।
27: सान्त्वना पुरस्कार
26: नगद रु 22,068।
27: विभागत पुरस्कार तर्फ सर्वोत्कृष्ट खेलाडीका लागि नगद रु 5,068,
26: साथै उत्कृष्ट स्पाइकर, उत्कृष्ट ब्लकर, उत्कृष्ट सेटर, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट सर्भर, उदयमान खेलाडी र उत्कृष्ट कोचको लागि जनही 3,068। खेल हुने स्थान भीमात रंगशाला, खेल सञ्चालन यही असार 17 गतेदेखि 20 गतेसम्म।
27: अन्य आकर्षणहरू
26: मौलिक कौराहा तथा राष्ट्रिय एवं स्थानीय कलाकारहरूको बेजोड प्रस्तुति, सहभागी टिमहरू तनहु भलिबल टिम, स्याङ्जा भलिबल टिम, शाही फलफुल भलिबल टिम स्याङ्जा, बिरुङ स्पोर्ट्स क्लब भीमात, वालिङ भलिबल क्लब स्याङ्जा, हाई भिजन ल्यान्ड भलिबल टिम भीमात।
27: आयोजक
26: पिरुङ स्पोर्ट्स क्लब भीमात नगरपालिका 4 पिरुङ तनहु।
28: विद्यार्थी भाइ बहिनीहरू, आज म तिमीहरूलाई धुम्रपानको बारेमा पढाउँदैछु, ध्यान दिएर सुन्न है।
29: म्याडम, धुम्रपान भनेको के हो?
28: ल सुन, धुम्रपान भन्नाले खास गरी सुर्तीजन्य पदार्थको धुवा खानु हो। चुरोट, बिँडी, तमाखु, कक्कड़ जस्ता सुर्तीजन्य पदार्थको सेवन गर्नु हो। धुम्रपानको धुवामा 7,000 भन्दा बढी किसिमका रासायनिक तत्व पाइन्छन्। ती मध्ये 69 भन्दा बढी तत्वले क्यान्सर गराउँदछ।
29: अनि धुम्रपान तथा सुर्तीजन्य पदार्थ सेवन गर्दा कस्ता कस्ता असर देखिन्छ? मैडम।
28: धूम्रपान तथा सुर्तिजन्य पदार्थ सेवन गर्दा मुख, फोक्सो, पेट, फियो, आन्द्रा, मूत्रनली, पाठेघर आदिको क्यान्सर हुन्छ। दम, दीर्घ श्वास प्रश्वास रोग, उच्च रक्तचाप, हृदयघात, मस्तिष्क घात, गर्भपतन हुने, कम तौलको बच्चा जन्मने, अवधि पूरा नभए बच्चा जन्मने, मृत बच्चा जन्मने आदि गराउँदछ। त्यति मात्रै कहाँ हो र धूम्रपानको धुवाले धूम्रपान नगर्ने व्यक्तिलाई समेत असर गर्दछ। नजिक बसेकै कारणले विश्वमा वर्षेनी 6 लाख मानिसको मृत्यु हुने गरेको छ।
29: अनि नि मैडम, यो धूम्रपान तथा सुर्तिजन्य पदार्थबाट बस्ने उपायहरू पनि छन् कि?
28: छन् नि, यसबाट बस्ने उपायहरू साथी भाइको लहै लहैमा नपर्ने, दीर्घकालीन असरको मनन गरी कुलतमा नफस्ने, धूम्रपानबाट छुटकारा पाउनका लागि स्वास्थ्य कर्मीसँग सल्लाह लिने, सार्वजनिक स्थलमा धूम्रपान नगर्ने र घरभित्र अनि बच्चाको अगाडि कहिल्यै धूम्रपान नगर्ने। धूमपान तथा सुर्तिजन्य पदार्थबाट टाढै बसौं, आफू बचौं र अरूलाई पनि बचाऊ।
29: स्वास्थ्यकर कोषको सहयोगमा जीपी कोइराला राष्ट्रिय श्वास प्रश्वास उपचार केन्द्रद्वारा जनहितमा जारी सन्देश।
4: चरक मेमोरियल हस्पिटल कर्मचारी संचय कोषद्वारा सूचीकृत अस्पताल।
5: यस चरक मेमोरियल हस्पिटलमा कर्मचारी संचय कोषका संचयकर्तालाई ₹1,00,000 उपचार सहुलियत, कर्मचारी सामाजिक सुरक्षा योजना स्वास्थ्य योजना अन्तर्गत वार्षिक 1,00,000 बराबरको स्वास्थ्य सेवा प्रदान गरिँदै आएको छ।
4: घातक रोग जस्तै मुटु रोग, मुटुको शल्यक्रिया, क्यान्सर, मृगौला रोग, डायलिसिस, मस्तिष्कको रक्तस्राव आदि रोगको उपचारको लागि ₹10,00,000 सम्मको उपचार खर्च सहुलियत प्रदान गरिन्छ।
5: सेवा लिने क्रममा चाहिने जानकारी
4: संचय कोषमा दर्ता गर्दा राखेको नाम, उमेर, जन्ममिति र कोषको नम्बर।
5: भर्ना बिरामीको लागि मात्र यो सहुलियत सेवा उपलब्ध गराइएको छ।
4: साबिकका संचयकर्ता तथा उनका श्रीमान श्रीमतीको लागि मात्र यो सेवा उपलब्ध छ।
5: विस्तृत जानकारीका लागि चरक मेमोरियल हस्पिटल, नागढुङ्गा पोखरा, फोन 061-552-493, 552-494, 582-778।
29: सिधै मयम चिसा पानीबाट काठमाडौँ, काठमाडौँबाट मयम चिसा पानी,
6: अनि बीचमा नझर्ने।
29: अब त हरेक दिन बिहान 8 बजे काठमाडौँ बस पार्कको लोत्से महलबाट मयम चिसा पानी र यताबाट बिहान 8 बजे काठमाडौँका लागि माइक्रो छुट्छ नि।
6: ए हो र, यस्तो सुविधा पनि आइसक्यो, ल जाम जाम।
7: हजुर, माइक्रोको सुविधाका लागि सम्पर्क काठमाडौँमा होटल टाइटेनिक प्रोपाइटर रामचन्द्र महत, 9841616878 र दुलेगौंडा ढोरफिर्दी छाब्दी देउराली साखी हुँदै मग्याम चिसा पानीका लागि संयोग कटेज लज एन्ड रेस्टुरेन्ट प्रोपाइटर हरिचन्द्र महत, 9825552663।
8: पर्दैन आमा, त्यही पुग्ने त हो, एकैछिन त हो नि, म पुगेर आइहाल्छु के।
9: बर्खाको बेला छ, अध्यारोमा हिँड्दा सर्पले टोक्न सक्छ, उज्यालो बालेर जुत्ता अझ भए बुट लगाएर हिँड्नु पर्ने, नत्र त सर्पले टोकिहाल्छ नि।
8: है, बल्ल सम्झे, सर्पको टोकाइबाट बच्न त खेतबारी र झाडीमा जाँदा गमबुट लगाउने, सुत्नु अघि ओछ्यान टकटक्याउने र झुला हालेर मात्रै सुत्ने बानी बसाल्नु पर्छ भनेर मिसले भन्नुभएको थियो।
9: अनि सर्पको टोकाइबाट जोगिन घर वरिपरि सफा राख्ने, घाँस पराल र दाउरा झिक्न जाँदा सचेत हुने भनेर मिसले भन्नुभएन?
8: भन्नुभयो नि, मिसले त घर वरिपरि दुलोहरू पुर्ने र ताल तलैया नदीनालामा विषालु सर्प हुन सक्ने भएकोले नजाने पनि भन्नुभएको थियो।
9: हो, सावधानी अपनाउँदा सर्पको टोकाइबाट बस्न सकिन्छ, सानो लापरवाहीले ज्यान जान सक्छ।
10: सतर्कता अपनाउने गरौं, सुरक्षित बनौं।
11: नेपाल सरकार विज्ञापन बोर्ड।
12: स्याङ्जा चस्मा घर एन्ड आँखा क्लिनिकमा भित्रियो नयाँ प्रविधि, अब लाइट बालेर आँखा जाँच गर्ने दिन गए, नयाँ युग सँगै नयाँ प्रविधि, कम्प्युटर प्रविधिबाट आँखा जाँच गर्दा सूक्ष्मदेखि सूक्ष्म समस्याहरू पहिचानको साथै तत्कालै आँखाको पावर चेक गरिन्छ। हामी कहाँ प्रत्येक दिन आँखाको पावर चेक गरेर पावर अनुसार चस्मा बनाइन्छ। हरेक हप्ताको शनिबार आँखा रोग विशेषज्ञ डाक्टरहरूद्वारा आँखा जाँच गरिनुको साथै आँखा
13: जाँच्न आउने बिरामीहरूको निशुल्क सुगर परीक्षण गरिन्छ। ग्लुकोड लेन्स, हाइपोड लेन्स, प्रोग्रेसिभ लेन्स, क्रिजल लेन्स तथा कन्ट्याक्ट लेन्सहरू पाइनुको साथै विभिन्न ब्रान्डका सनग्लास चस्माहरू पनि सुपथ मूल्यमा बिक्री गरिन्छ। साथमा आँखा तथा विभिन्न रोगका औषधिहरूको लागि स्याङ्जा मेडिकल हल दुलेगौंडालाई सम्झनुहोस्। स्याङ्जा चस्मा घर एन्ड आँखा क्लिनिक, बन्केवा चोक, दुलेगौंडा। प्रोप्राइटर पासा राजु। मोबाइल 9806613195 र 9847153068।
14: घर बनाउन त सुरु गरियो, पैसा भए पनि तनावै तनाव छ। के गर्ने, कसो गर्ने, कहाँ जाने, के ल्याउने?
15: के भयो दाई, पैसा भएपछि नि के को तनाव हो र?
14: हेर न भाइ, घर बनाउन सुरु गरेको, सामान लिन कहिले कुन पसलमा कहिले कुन पसलमा डुल्दा डुल्दा हैरान भएको छु।
16: ल दाई, पैसा भएपछि त बुद्धि लगाउने हो नि। दुलेगौंडाको थापा हार्डवेयर सप्लायर्समा जानुहोस् न, जगदेखि ढलानसम्मका सबै सामान एउटै छाना मुनि पाइन्छ। उच्च स्तरका छड, सिमेन्ट, रङ, सेनेटरी फिटिङ जस्ता पाता, सिपिभीसी, पिभीसी पाइप, पेन्ट तथा घर निर्माण सम्बन्धी सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइन्छ। साथै खाने पानी योजनाको लागि आवश्यक सामग्री उपलब्ध गराइन्छ। थापा हार्डवेयर सप्लायर, शुक्ला गण्डकी 4, दुलेगौंडा, नगरपालिका अगाडि, प्रभु बैंक भन्दा 7 घर तल। प्रोप्राइटर महेश थापा। फोन 0564142636, मोबाइल 9856078302 र 9846068302।
17: ए बुढी, तिमीले भने जस्तै घर बन्यो, हेर त, खुसी त छौ नि।
18: घर मात्रै बनाएर हुन्छ? त्यो भन्दा ठुलो कुरा त साज सजा हो नि। सुन्नुहोस् त, पोखरातिर गएर राम्रा राम्रा फुलका बिरुवा र गमलाहरू ल्याउन पाए बल्ल मैले सोचे जस्तै हुन्छ।
17: तिमी पनि यसो बुझ्ने गर न, फुल, गमला, सजावटको सामग्री लिन पोखरा नै किन जानु पर्छ र? हाम्रै दुलेगौंडा बजारको हेल्प पुस्तकमा खुलेको द भिलेज गार्डनमा जाउन, तिमीले जे जे खोज्यौ त्यही त्यही पाइहाल्छौ।
18: ए हो र, तल्लो घरको दिदीको घरलाई पनि चाहिएको छ भन्दै हुनुहुन्थ्यो, हामी आजै जान्छौ।
19: हजुर, घर भित्र होस् या बाहिर, गार्डन वा बारदेली, सबैतिर लगाउन मिल्ने आकर्षक बिरुवा, गमला, बगैंचामा प्रयोग हुने सामान र बिरुवाका लागि आवश्यक मल र औषधि चाहिएमा हामीलाई सम्झनुहोस्।
20: पञ्चनन्दन कृषि उद्योग प्रणालीद्वारा सञ्चालित द भिलेज गार्डन, शुक्ल गण्डकी 4, हेल्प पोस्ट लाइन, दुलेगौंडा।
19: प्रोप्राइटर रबिन थापा। सम्पर्क 9856033998 र 9465610950।
21: संसदको गरिमामाथि प्रश्न उठ्ने अवस्था सिर्जना हुँदै गयो।
22: शुभ संकेत हो।
21: संसद दिवसका अवसरमा गरिएको एक कुराकानी र रक्षा क्षेत्रमा थप 15 अर्ब पाउन्ड लगानी गर्ने ब्रिटिश प्रधानमन्त्रीको घोषणा। तर सबैभन्दा पहिले आजका प्रमुख विश्व समाचार।
30: विनिता दाहालबाट समाचार सुन्नुहोस्। उत्तर एटलान्टिक सन्धि संगठन नेटोका महासचिव मार्क रूटले ब्रिटेनको ड्रोन युद्धतर्फ रक्षा रणनीति केन्द्रित गर्दै रक्षा खर्च बढ़ाउने योजनाको स्वागत गरेका छन्। यो कदमले नेटो गठबन्धनका सबै सदस्य राष्ट्रलाई अझ बलियो बनाउने उनले बताए। ब्रिटेनका बाहिरिन लागेका प्रधानमन्त्री सर कियर स्टार्मरले आधुनिकीकरणका लागि विशेष गरी ड्रोन प्रविधि र स्वचालित अस्त्र उत्पादनमा लगानी गर्न वार्षिक 20 अर्ब डलरले रक्षा खर्च बढ़ाइने घोषणा गरेका छन्। यस्ता प्रविधिहरू हालका द्वन्दहरूमा विशेष गरी युक्रेनमा अत्यन्त प्रभावकारी रूपमा प्रयोग भएका छन्। बीबीसीका कूटनीति मामिला संवाददाता पल एडम्स भन्छन्, यो नयाँ दृष्टिकोण सम्बन्धी कुरा हो। पछिल्ला केही वर्षमा ड्रोनहरूको केन्द्रीय भूमिका सबैले स्वीकार गरेको यथार्थ जस्तै बनेको छ। विशेष गरी युक्रेनमा र हालैका केही साताहरूमा खाड़ी क्षेत्रमा भएका घटनाहरूले ड्रोनले निर्वाह गरेको महत्वपूर्ण भूमिकालाई स्पष्ट रूपमा देखाएका छन्। बीबीसीका कूटनीति मामिला संवाददाता पल एडम्सको भनाई। दक्षिण अफ्रिकामा अवैध आप्रवासनको विरोधमा प्रदर्शनकारीहरू सड़कमा उत्रिएका छन्। विदेशी नागरिकहरू हिंसा भड्किन सक्ने चिन्ताका माझ देशभर हजारौं प्रहरी परिचालन गरिएको छ। डर्बनमा प्रदर्शनकारी मध्ये केहीले परम्परागत हतियार र लाठी बोकेका छन्। अभियानकर्ताहरूले कागजात विहीन सबै आप्रवासीहरूले देश छाड्नुपर्ने भन्दै दिएको अनौपचारिक समय सीमा समाप्त भएको छ। हिंसा र धम्कीबाट बस्न धेरै आप्रवासीहरू पहिले नै त्यहाँबाट अन्यत्र गइसकेका छन्। स्पेनका समाजवादी प्रधानमन्त्री पेड्रो सान्चेथले आजको समय सीमाभित्र 10 लाख भन्दा बढ़ी कागजात विहीन आप्रवासीहरूले कानूनी हैसियतका लागि आवेदन दिएको बताएका छन्। उक्त कार्यक्रम अन्तर्गत कम्तीमा 5 महिनादेखि स्पेनमा बसोबास गर्दै आएका र आपराधिक अभिलेख नभएका सबै आवेदकलाई नवीकरण गर्न मिल्ने बसोबास अनुमति प्रदान गरिनेछ। शुरूमा करिब 5 लाख आवेदन आउने अनुमान गरिएको थियो। कतारको विदेश मन्त्रालयले कतारमा रहेका अमेरिकी दूतहरू र इरानी वार्ताकारहरू बीच आगामी केही दिनमा प्रत्यक्ष भेटवार्ताको कुनै तालिका नरहेको जनाएको छ। बरू अमेरिकी प्रतिनिधिहरूले कतारका मध्यस्थकर्ता र सरकारी अधिकारीहरूसँग छलफल गर्नेछन् र 8 दिनभित्र दोस्रो पटक युक्रेनले मस्को नजिक रहेको रणनीतिक रूपमा अत्यन्त महत्वपूर्ण एउटा सैटेलाइट संचार केन्द्रमा आक्रमण गरेको छ। युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले डुबना स्थित उक्त केन्द्र रूसले जासूसी गर्न तथा युक्रेनमा रहेका आफ्ना सैन्य गतिविधि समन्वय गर्न प्रयोग गरिरहेको बताएका छन्। यो बीबीसी नेपाली सेवा हो।
21: साझापखमा पुनः स्वागत छ। भारतको सीमावर्ती पश्चिम नवलपरासीको सुस्ताका कतिपय बासिन्दाहरू नागरिकता, भूमि अधिकार र सीमा सुरक्षा लगायतका माग राख्दै काठमाडौँ आएका छन्। करिब 50-52 जनाको समूहमा उपस्थित उनीहरूले आज माइतीघर मण्डलामा धरना दिए। सुस्ता बचाउ अभियान र सुस्ता बचाउ युवा अभियानले केही दिन अघि बुटवलमा पत्रकार सम्मेलन गर्दै आन्दोलनको घोषणा गरेका थिए। एक रिपोर्ट। सुस्ताबाट काठमाडौँ आएका प्रदर्शनकारीहरूले भारतीय अतिक्रमण रोक्न सरकारले ठोस कूटनीतिक पहल गर्नुपर्ने, सीमा सुरक्षा सुदृढ़ बनाउनुपर्ने, नागरिकता विहीन सुस्तावासीलाई तत्काल नेपाली नागरिकता उपलब्ध गराउनुपर्ने तथा लामो समयदेखि भोगचलन गर्दै आएको जग्गाको लालपूर्जा वितरण गर्नुपर्ने माग गरेका छन्। आन्दोलनकारी टोलीका संयोजक मुन्ना खाँले आफूहरू 10 दिनलाई पुग्ने खाद्यान्न बोकेर आन्दोलनका लागि काठमाडौँ आएको बीबीसीलाई बताए।
0: पर्यो 2 नम्बरमा राजपूर्जा दिनु पर्यो, 3 नम्बरमा सीमाङ्कन बचाइदिनु पर्यो, हाम्रो साधारण बनाइदिनु पर्यो कि नेपाल हो कि भारत हो के हो, सबै नजिका भिन छैन, केही 80-85 घर छ जम्मा, कसैको दाईको छ भाइको छैन, भाइको छ दाईको छैन, सरकारले कुरा नमिलाएको अप्ठ्यारो के पर्छ नि, तेरो नागरिकता छ तेरो लालपूर्जा छ, जब तिमी नेपाली हो त नेपाली नागरिकता ल्याऊ न, लालपूर्जा देखाऊ भन्छ, त्यसकारण हामीले चाहियो।
21: यद्यपि उक्त आन्दोलनमा सुस्ता बचाउ अभियानका सबै सदस्य भने सहभागी छैनन्। अभियानका अध्यक्ष आदम खानले आफूहरू साउन लागेपछि थप पीड़ितलाई साथमा लिएर काठमाडौँ आउने र त्यसअघि सरकारी प्रतिनिधिहरूसँग सम्पर्कको कोशिशमा रहेको बताए।
1: बोल्न पर्दाखेरि प्रधानमन्त्रीजी स्वयं बोल्नु पर्दो रहेछ, उहाँ बोलेको लाग्दो रहेछ, त्यो कारणले हामी आउन पर्दाखेरि पहिले प्रधानमन्त्रीको सचिवालयसँग सम्पर्कमा हुन्छ, समयको लागि अनुरोध गर्छौ। प्रधानमन्त्री र गृह मन्त्री अनि परराष्ट्र मन्त्री यो तिनटा विभागीय मन्त्रीले पनि भेट्न पर्यो हाम्रो सोच हो।
21: 10 गजा क्षेत्रको समस्या समाधान हुन नसक्दा स्थानीय बासिन्दाले निरन्तर शास्ति भोग्नु परेको सुस्ता गाउँपालिकाका अध्यक्ष टेक नारायण उपाध्याय बताउँछन्।
2: अब सीमा सम्बन्धमा त त्यहाँ 10 गजा छैन, 10 गजा नभएपछि इन्डियन पुलिसहरू हाम्रो भन्दै फिर्ता हाम्रो नम्बरी जग्गामा हाम्रो बस्तीमा 10 गजा नहुँदाखेरि त्यहाँका स्थानीय बासिन्दाहरू तनावमा छन्, जसरी पनि 10 गजा गाड्न पर्यो, सरकारले गर्नु पर्यो, त्यो स्थानीय तह परदेशले गर्ने काम होइन जस्तो लाग्छ मलाई।
21: नागरिकताको विषयमा पनि विगतमा जन्मका आधारमा नागरिकता वितरण गर्दा केही व्यक्ति छुटेका हुन सक्ने उनको भनाइ छ। यसबारे जिल्ला प्रशासन कार्यालय पश्चिम नवलपरासीका प्रमुख जिल्ला अधिकारी दीपक राज नेपालले पहिले जन्मका आधारमा नागरिकता दिने कानूनी व्यवस्था रहे पनि अहिले त्यस्तो व्यवस्था कायम नरहेको बताए।
3: वंशज दाईको छ भने भाइले चाहिँ पाउने प्रावधान छ, तर जन्मको आधारले दाईको नागरिकता प्राप्त छ भने त्यो भाइलाई चाहिँ दिने प्रावधान अहिले छैन, भोलि फेरि राज्यले त्यो खालको चाहिँ महसुस गर्यो र नागरिकता ऐनमै संशोधन भयो भने एउटा पाटोको कुरा हुन्छ, तर अहिले एक्जिस्टिङ उसले अङ्गीकृत नागरिकता र त्यसपछि वंशजको नागरिकताको चाहिँ प्रावधान छ हुनाले अहिले तत्काललाई उहाँहरूलाई चाहिँ त्यो दिन सकिने अवस्था चाहिँ भएन।
21: सीमा सुरक्षाका सम्बन्धमा भने जिल्लाका सुरक्षा निकायहरू भारतीय सीमा सुरक्षा बलसँग नियमित सम्पर्क र समन्वयमा रहेको तथा कुनै समस्या उत्पन्न भए तत्काल छलफल गरेर समाधान गर्ने गरिएको प्रमुख जिल्ला अधिकारी नेपालको दावी छ। अब अर्को विषय।
4: नेपालमा 67औं संसद दिवस मनाइरहँदा यसको प्रभावकारिता र गुणस्तरबारे प्रश्नहरू उठ्न थालेका छन्। जनताको सर्वोच्च प्रतिनिधिमूलक संस्थाको गरिमा कायम राख्न सांसदहरू स्वयं मर्यादित जिम्मेवार र अनुशासित हुनुपर्ने आवाज विभिन्न तहबाट उठ्न थालेका हुन्। नेपालमा लामो समयदेखि संसदीय अभ्यास हुँदै आए पनि यसले अझै सुदृढ परम्परा र संस्थागत संस्कृतिको रूप लिन नसकेको टिप्पणी गरिन्छ। यसै सन्दर्भमा हामीले संसदीय राजनीतिको लामो अनुभव बोकेका नेपाली कांग्रेसका सांसद अर्जुन नरसिंह केसीलाई टेलिफोन सम्पर्क गरी शुरूमा संसदको गरिमामाथि प्रश्न उठ्ने अवस्था सृजना हुँदै गएको हो भनेर सोधेका छौं।
5: 2015 सालको 18 महिनाको संसद र अहिलेसम्म आउँदाखेरि त्यो जुन गुणस्तर विकसित हुनुपर्ने त्यसमा कमजोरीहरू नै देखिएको छ। किनभनेदेखि संसद नै कार्यपालिकाको प्रमुख शक्ति आर्जनको शक्तिको स्रोत हो। त्यो संसद सशक्त हुँदा मात्रै कार्यपालिका र त्यसको नेतृत्व पनि सशक्त हुन्छ। अहिले चाहिँ संसदलाई उपेक्षा गर्ने कार्यपालिकाले नियन्त्रण गर्ने खालको हो। अहिले मात्रै होइन, पहिला पनि हामीहरूले के देख्यौं भने लोकतन्त्र र संसद चाहिँ नि दलतन्त्रबाट अभिप्रेरित भयो, दलतन्त्र चाहिँ नि नेतातन्त्रबाट अभिप्रेरित भयो, नेतातन्त्र चाहिँ नि बिचौलिया तन्त्र र गिरोहबाट परिचालित भएरै अहिले हामीले जुन किसिमको चुनौती सामना गर्नु परेको छ परिणाम त्यही हो त्यसको।
4: यहीँनिर केसीजी, हिजो तपाईँहरू सत्तामै हुँदा पनि यी प्रश्नहरू तपाईँहरूमाथि पनि उठ्ने गरेका थिए, आजको दिनमा हेर्दाखेरि यो हाम्रो संसदीय अभ्यास बलियो बन्न नसक्नु अथवा परम्पराको रूपमा गहिरोसँग विकास हुन नसक्नुमा चाहिँ के चाहिँ मुख्य चुनौती हो जस्तो लाग्छ तपाईँलाई?
5: मैले हाम्रै पालामा त अहिले जे जति भइरहेको छ त्यसका जोसका भागीदार हामी पनि हौ, मैले लिनुपर्ने अंश मैले पनि लिनुपर्छ। तर तपाईँ के छ भनेदेखि अहिलेको प्रधानमन्त्रीजीको शक्ति भने संसद नभयो, अब संसद जनताले दिएर पठाएको शक्ति त्यसलाई जुन खालको उपेक्षाहरू यसपछि अर्को घटनाक्रमले देखिएको छ। र अर्को कुरा तपाईँलाई म भन्छु, संसद बन्दको थलो भन्दा पनि संवादको थलो हो, विचार बहसको थलो हो, त्यसलाई प्रभावकारी रूपले हामीले परिचालन गर्न सकेनौ।
4: अनि यस्तोमा चाहिँ प्रतिपक्षीको झन बढी गम्भीरताको अपेक्षा गरिन्छ नि।
5: हामी कहाँ हेरी धेरै संसद बन्द गर्ने संस्कृति छ, त्यो हामीले गरे पनि अर्काले गरे पनि ठिक होइन। तर न्यूनतम प्रतिपक्षबाट उठेका आवाजको सम्बोधन गर्नुपर्ने दायित्व त सरकारको नेतृत्व हो नि। त्यसलाई उपेक्षै गर्न खोजिएपछि प्रतिपक्ष त बाध्य हुन्छ नि त।
4: अब एउटा कुरा चाहिँ के पनि भनिन्छ भने अझ त्यही संसदमै केही सांसदहरूले उठाएको आवाज मध्ये केही कुरा कानून नै कर्मचारीहरूले मस्यौदा गर्छन्, पास हुने बेलामा मात्रै संसदमा ल्याइन्छ भनेर आवाज उठेको पनि सुन्यौं। यस्तोमा चाहिँ संसदबाट के अपेक्षा गर्न सक्छन् मतदाताले?
5: अब यो एउटा कुरा के भने ड्राफ्ट भने एक्सपर्टहरूले नै गर्ने, त्यो विधि निर्माणको प्रक्रियामा समितिहरूलाई प्रभावकारी रूपले जुन परिचालन हुनुपर्छ त्यहाँ खुल्ला रूपबाट छलफल र विचारका आदान प्रदान र आवश्यक पर्दाखेरि चाहिँ नि त्यसका एक्सपर्टहरूलाई पनि राखेर सुन्ने र प्रभावित गर्ने चलन हुन्छ। त्यो त हामी कहाँ पटकै छैन, फटाफट आउनासाथ प्रत्यक्ष यो अहिले कस्तो भइरहेछ भने परम्परा तोड्ने नाममा संसदीय मर्यादा, संसदीय पद्धति, त्यसका इतिहास मर्यादाहरूलाई तोडेर त संसद जीवन्त हुन सक्दैन।
4: त्यसलाई मर्यादित बनाउने प्रमुख दायित्व कसको त त्यसो भए?
5: सबभन्दा पहिला त त्यो मर्यादा कार्यपालिकाले संसदलाई दिनुपर्छ भने अर्कोतिर संसद गम्भीर हुनुपर्छ। संसद गम्भीर हुनु सँगसँगै सभामुखको अत्यन्त महत्वपूर्ण भूमिका हुन्छ।
4: केसीजी, अब तपाईँको यो संसदीय पद्धतिमा यति लामो अनुभव छ, 8-9 पटक हाउसमा सदस्यका रूपमा तपाईँले काम गरिसक्नु भएको छ, अहिले यसपटक चाहिँ अभूतपूर्व रूपमा युवा सांसदहरू आएका छन्, त्यो देख्दाखेरि तपाईँलाई कस्तो लाग्छ?
5: समाज परिवर्तनशील छ, गतिशील छ, नयाँ साथीहरू जो सार्वजनिक बहुमत नेपाली जनताको बोकेर आउनु भएको छ, उहाँहरूले कमसेकम लोकतन्त्रका आधारभूत सिद्धान्त र मान्यताहरूलाई बुझिदिनुको निम्ति म आग्रह गर्छु। किनभने लोकतन्त्र भनेको परिणाम मात्रै होइन, लोकतन्त्र भनेको प्रक्रिया पनि हो। लोकतन्त्रमा पद्धति, प्रक्रिया र प्रवृत्ति तिनटाको एकाकार हुनुपर्छ। अहिले धेरै पद्धति प्रक्रियाहरूलाई जुन सोझो आक्रमण हुन थालेको छ संसद बाहिर पनि, त्यो लोकतन्त्रको निम्ति शुभ संकेत हो।
4: कतिपय सांसदहरूको चाहिँ प्रस्तुति अलिकति मर्यादित भयो भएन भन्ने सन्दर्भमा, पोसाकका सन्दर्भमा, उनीहरूले प्रयोग गरेका भाषाका सन्दर्भमा प्रश्नहरू उठ्ने गरेको पाइन्छ। यी चाहिँ सामान्य कुरा हुन्, सिक्दै अगाडि बढ्ने कुरा हुन् कि यिनले पनि गहिरो अर्थ राख्छन् भन्ने तपाईँले लाग्छ?
5: सिक्दै अगाडि बढ्ने कुरा हो, हामीले यसलाई चाहिँ बिस्तारै प्रयोगमा लाउनुपर्छ। नयाँ साथीहरू गर्नुभएको हुनुहुन्छ, नयाँ उत्साह छ, नयाँ विचार छ। तर संसद भनेको विश्वलाई त्यो देशको राजनीतिक संस्कृति कस्तो छ भन्दाखेरि उसले संसद हेर्छ, संसदको गरिमा, त्यहाँका भाषा, त्यहाँ प्रयोग हुने गतिविधि, त्यो सम्पूर्ण चाहिँ हाम्रो पोलिटिकल कल्चर चाहिँ त्यो हो कि। अब संसदमा हामीले त्यो सम्मान जोगाउन सकेनौँ भने त्यसले पोलिटिकल कल्चरलाई पनि विश्व समुदाय राम्ररी चिनाउँदैन, त्यसरी हामी त्यो गरेर सबै गम्भीर हुनुपर्छ।
4: सांसद अर्जुन नरसिंह केसी। अन्त्यमा एउटा अन्तर्राष्ट्रिय प्रसंग। ब्रिटेनका प्रधानमन्त्री सर कियर स्टारमरले लामो समयदेखि प्रतीक्षा गरिएको खर्च योजनाको सार्वजनिक घोषणा अघि रक्षा क्षेत्रमा थप 15 अर्ब पाउण्ड लगानी गर्ने घोषणा गरेका छन्। स्टारमरका अनुसार सन् 2029सम्म ब्रिटेनको वार्षिक रक्षा खर्च 80 अर्ब पाउण्ड पुग्नेछ। विपक्षी दलले भने यो खर्च वृद्धि पर्याप्त नभएको जनाएको छ। बीबीसी विवरणमा आधारित एक रिपोर्ट विनिता दाहालबाट।
30: रक्षा क्षेत्रमा थप लगानीको घोषणा गरिरहँदा ब्रिटेनका प्रधानमन्त्रीले त्यसका लागि केही सड़क तथा ऊर्जा पूर्वाधार आयोजनाहरू रद्द गरिने पनि बताएका छन्। उनले आफ्नो सम्बोधनका क्रममा विश्वभर हतियारको होड बढ़िरहेको र आक्रामक गतिविधि तीव्र बन्दै गएको भन्दै युद्धबाट बस्ने सबैभन्दा प्रभावकारी उपाय भनेकै त्यसका लागि तयार रहनु भएको बताएका छन्। रक्षा खर्च योजना डिफेन्स इन्भेस्टमेन्ट प्लान डीआईपी अन्तर्गत हाइब्रिड नेभी निर्माण गर्ने, सशस्त्र बलमा ड्रोन र स्वचालित अस्त्रहरूको प्रयोग विस्तार गर्न 5 अर्ब पाउण्ड विनियोजन गरिने बताइएको छ। विपक्षी नेत्री केमी बेडनकले यो योजना पर्याप्त नभएको बताउँदै सशस्त्र बलले आवश्यक भनेको रकमको आधा भन्दा पनि कम रहेको टिप्पणी गरेकी छन्। त्यस्तै लिबरल डेमोक्रेट पार्टीका नेता एड डेभीले योजना ढिलो आएको र अपर्याप्त बजेट भएको भन्दै आलोचना गरेका छन्।
4: यसका साथै बीबीसी नेपाली सेवाको साँझपख यही सकिन्छ। भोलि बेलुकी 9:15 हामी फेरि उपस्थित हुनेछौ। त्यसबेलासम्मका लागि हामी सबैलाई बिदा दिनुहोस्। नमस्कार।

0: लामो अँध्यारो छ, टर्च बालेर जाऊ।
1: आ पर्दैन आमा, त्यही पुग्ने त हो, एकैछिन त हो नि, म पुगेर आइहाल्छु कि।
0: बर्खाको बेला छ, अँध्यारोमा हिँड्दा सर्पले टोक्न सक्छ। उज्यालो बालेर जुत्ता अझ भए बुट लगाएर हिँड्नु पर्ने, नत्र त सर्पले टोकिहाल्छ नि।
1: है बल्ल सम्झे, सर्पको टुकाईबाट बच्न त खेतबारी र झाडीमा जाँदा गमबुट लगाउने, सुत्नु अघि ओछ्यान टकटक्याउने र झुला हालेर मात्रै सुत्ने बानी बसाल्नु पर्छ भनेर मिसले भन्नुभएको थियो।
0: अनि सर्पको टोकाईबाट जोगिन घर वरिपरि सफा राख्ने, घाँस पराल र दाउरा छिक्न जाँदा सचेत हुने भनेर मिसले भन्नुभएन?
1: भन्नुभयो नि, मिसले त घर वरिपरि दुलोहरू पुर्ने र ताल तलैया नदी नालामा विषालु सर्प हुन सक्ने भएकोले नजाने पनि भन्नुभएको थियो।
0: हो, सावधानी अपनाउँदा सर्पको टोकाईबाट बस्न सकिन्छ, सानो लापरवाहीले ज्यान जान सक्छ।
2: सतर्कता अपनाउने गरौं, सुरक्षित बनौं।
3: नेपाल सरकार विज्ञापन बोर्ड।
4: स्याङ्जा चस्मा घर एन्ड आँखा क्लिनिकमा भित्रियो नयाँ प्रविधि, अब लाइट बालेर आँखा जाँच गर्ने दिन गए, नयाँ युग सँगै नयाँ प्रविधि। कम्प्युटर प्रविधिबाट आँखा जाँच गर्दा सूक्ष्मदेखि सूक्ष्म समस्याहरू पहिचानको साथै तत्कालै आँखाको पावर चेक गरिन्छ। हामी कहाँ प्रत्येक दिन आँखाको पावर चेक गरेर पावर अनुसार चस्मा बनाइन्छ। हरेक हप्ताको शनिबार आँखा रोग विशेषज्ञ डाक्टरहरूद्वारा आँखा जाँच गरिनुको साथै आँखा जाँच्न आउने बिरामीहरूको निशुल्क सुगर परीक्षण गरिन्छ। ग्लुकोड लेन्स, हाइपोड लेन्स, प्रोग्रेसिभ लेन्स, क्रिजल लेन्स तथा कन्ट्याक्ट लेन्सहरू पाइनुको साथै विभिन्न ब्रान्डका सनग्लास चस्माहरू पनि सुपथ मूल्यमा बिक्री गरिन्छ। साथमा आँखा तथा विभिन्न रोगका औषधिहरूको लागि स्याङ्जा मेडिकल हल दुलेगौडालाई सम्झनुहोस्। स्याङ्जा चस्मा घर एन्ड आँखा क्लिनिक, बन्केवा चोक दुलेगौडा, प्रोपाइटर पासा राजु, मोबाइल 9806613195 र 9847153868।
5: घर बनाउन त सुरु गरियो, पैसा भए पनि तनावै तनाव छ, के गर्ने, कसो गर्ने, कहाँ जाने, के ल्याउने, के भए दाई, पैसा भएपछि नि के को तनाव हो र? हेर न भाइ, घर बनाउन सुरु गरेको, सामान लिन कहिले कुन पसलमा कहिले कुन पसलमा डुल्दा डुल्दा हैरान भएको छु।
6: ल दाई, पैसा भएपछि त बुद्धि लगाउने हो नि, दुलेगौडाको थापा हार्डवेयर सप्लायर्समा जानुस् न, जगदेखि ढलानसम्मका सबै सामान एउटै छाना मुनि पाइन्छ। उच्च स्तरका छड, सिमेन्ट, रङ, सेनेटरी फिटिङ जस्ता पाता, सिपिभीसी, पिभीसी पाइप, पेन्स तथा घर निर्माण सम्बन्धी सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइन्छ। साथै खाने पानी योजनाको लागि आवश्यक सामग्री उपलब्ध गराइन्छ। थापा हार्डवेयर सप्लायर, शुक्ला गण्डकी 4, दुलेगौडा, नगरपालिका अगाडि, प्रभु बैंक भन्दा 7 घर तल, प्रोप्राइटर महेश थापा, फोन 0654142636, मोबाइल 9556078302 र 9946078302।
7: ए बुढी, तिमीले भने जस्तै घर बन्यो, हेर त, खुसी त छौ नि।
8: घर मात्रै बनाएर हुन्छ, त्यो भन्दा ठुलो कुरा त साज सजा हो नि। सुन्नुहोस् त, पोखरातिर गएर राम्रा राम्रा फुलका बिरुवा र गमलाहरू ल्याउन पाए बल्ल मैले सोचे जस्तै हुन्छ।
7: तिमी पनि यसो बुझ्ने गर न, फुल गमला सजावटको सामग्री लिन पोखरा नै किन जानु पर्छ र? हाम्रै दुलेगौडा बजारको हेल्प स्टोकमा खुलेको द भिलेज गार्डनमा जाउ न, तिमीले जे जे खोज्यौ त्यही त्यही पाइहाल्छौ।
8: ए हो र, तल्लो घरको दिदीको घरलाई पनि चाहिएको छ भन्दै हुनुहुन्थ्यो, हामी आजै जान्छौ।
9: हजुर, घर भित्र होस् या बाहिर, गार्डन वा बारदेली, सबैतिर लगाउन मिल्ने आकर्षक बिरुवा, गमला, बगैंचामा प्रयोग हुने सामान र बिरुवाका लागि आवश्यक मल र औषधि चाहिएमा हामीलाई सम्झनुहोस्।
10: पञ्चनन्दन कृषि उद्योग प्रणालीद्वारा सञ्चालित द भिलेज गार्डन, शुक्ला गण्डकी 4, हेल्प पोस्ट लाइन, दुलेगौडा।
9: प्रोप्राइटर रबिन थापा, सम्पर्क 9856033998 र 9465010950।
8: हिँड्दा हिँड्दै दुलेगौडा बजार पनि यति ठुलो सहर बन्यो, तर राम्रो प्रचारको लागि भने
11: माइली भाउजू भने ठुलो घरहरू मात्रै देखेर हुन्छ, सेवाको बारेमा केही थाहै रहेनछ। अनि गण्डकी मेडिकल हल सुन्नु भएको छ?
8: ए, त्यो सिग्देल बाबुको नयाँ नयाँ जस्तो लाग्थ्यो।
11: ठीक भन्नुभयो भाउजू, अहिले त्यहाँ लामो समयदेखि जीपी कोइराला हस्पिटलमा काम गर्नुभएका इन्टरनल मेडिसिन डाक्टर डोलेन्द्र आचार्यबाट प्रत्येक दिन, छाला तथा यौन रोग विशेषज्ञ डाक्टर सुशील कार्कीबाट प्रत्येक महिनाको दोस्रो शनिबार र नाक कान तथा घाँटी रोग विशेषज्ञ डाक्टर दिनेश श्रेष्ठबाट चौथो शनिबार उपचार गराउन सकिन्छ नि।
12: गण्डकी मेडिकल हल दुलेगौडा, हाम्रा सेवाहरू:
13: मुटु, श्वास प्रश्वास तथा फोक्सो सम्बन्धी समस्याको उपचार,
12: सुगर, प्रेसर, थाइरोइड, ज्वरो खोकी र एलर्जीको उपचार,
13: पेट दुख्ने, चक्कर लाग्ने समस्याको उपचार तथा परामर्श,
12: कान दुख्ने, पाक्ने, नाक बन्द हुने, एलर्जी, घाँटी दुख्ने, टन्सिल, सुन्न कम हुने लगायत समस्याको जाँच तथा परामर्श गराइन्छ।
13: सम्बन्धित बिरामीले आजै सम्पर्क गर्नुहोस्। सम्पर्क गण्डकी मेडिकल हल दुलेगौडा, माछा पुछ्रे बैंक ठिक पारिपट्टी, फोन 0635930369।
14: सुन्नु न, गाउँमा आमालाई साह्रै भएको छ रे, तपाईँ त आजै जानुहोस् हो।
11: अनि यति अबेला भइसक्यो, गाउँ जाने मोटर नपाएर अल्पत्र परिन्छ कि?
14: त्यसको चिन्ता लिनै पर्दैन नि, खैरिनी झरेपछि त सापकोटा दाईको होटलमा बसेर भोलि बिहानै बाटो लागि हुन्छ नि।
11: ए, होटल फ्यामिली छ नि है, हुन्छ म आजै जान्छु।
14: हजुर, विगत 13 वर्षदेखि तपाईँहरूकै सेवामा समर्पित खैरिनी चार आर्मी ब्यारेकको ठिक पारी
13: बैंकको ठिक पारिपट्टी, फोन 0635930369।
14: सुन्नु न, गाउँमा आमालाई साह्रै भएको छ रे, तपाईँ त आजै जानुहोस् हो।
11: अनि यति

0: सबै खाने कोठाहरू उपलब्ध रहेका छन्। साथै लोकल कुखुरा, हाँसको छोइला, बदेलको मासु, क्यान्दी र सुरौदी खोलाको माछाको स्वादिलो परिकारका लागि पनि हामीलाई सम्झनुहोस्।
1: होटल फ्यामिली एन्ड लज, खैरनी टार बजार, प्रोप्राइटर अर्जुन सापकोटा। मोबाइल 9856023420, 9801454674 र 9846023420।
2: पद्मश्री हस्पिटल एन्ड अलाइड साइन्सेस न्युरोड पोखरामा अब सबै प्रकारको उपचार सेवा सम्भव छ।
3: बाल रोग विशेषज्ञ डाक्टर विनोद तुलाचन, प्राध्यापक डाक्टर वन्दना श्रेष्ठ,
2: प्रसूति तथा स्त्री रोग विशेषज्ञ प्राध्यापक डाक्टर डेला सिंह जोशी, डाक्टर चुम्माया पुन,
3: फिजिसियन तथा पेट कलेज रोग विशेषज्ञ डाक्टर विकास अधिकारी, डाक्टर शंकर बराल,
2: हाड जोड्ने तथा नसा रोग विशेषज्ञ डाक्टर यज्ञमान साक्य, उप प्राध्यापक डाक्टर पविन थापा र हाड जोड्ने नसा रोग विशेषज्ञ तथा आर्थोस्कोपी सर्जन उप प्राध्यापक डाक्टर सुभाष गुरुङ,
3: मोटर रोग विशेषज्ञ डाक्टर तेज बहादुर गुरुङ, क्यान्सर रोग विशेषज्ञ डाक्टर ऋषि सेचन,
2: युरोलोजिस्ट तथा मृगौला प्रत्यारोपण सर्जन सह प्राध्यापक डाक्टर प्रकाश छेत्री, डाक्टर जुजुराज श्रेष्ठ,
3: नाक कान घाँटी तथा थाइरोइड सर्जन सह प्राध्यापक डाक्टर विकास गुरुङ, छाला विज्ञान भेनेरोलोजी र कुष्ठ रोग विशेषज्ञ डाक्टर अस्मिता वाग्ले,
2: रेडियोलोजिस्ट प्राध्यापक डाक्टर मनिष किरण श्रेष्ठ, डाक्टर सुमिरन श्रेष्ठ,
3: एन्थेरियोलोजिस्ट डाक्टर भूपेन्द्र कुमार तुलाचन, प्लास्टिक एन्ड कस्मेटिक सर्जन उप प्राध्यापक डाक्टर पियुष गिरी,
2: एनेस्थेसियोलोजिस्ट उप प्राध्यापक डाक्टर गुरुङ, डाक्टर सुस्मिता गुरुङ,
3: जनरल सर्जन प्राध्यापक डाक्टर नरेन्द्र विक्रम गुरुङ, सह प्राध्यापक डाक्टर देवेन्द्र श्रेष्ठ,
2: फिजिसियन डाक्टर अनमोल पौडेल र मनोचिकित्सक डाक्टर मानकाजी थापा मगर।
4: वार्ड आईसीयू एनआईसीयू जनरल एन्ड ल्याप्रोस्कोपी सर्जरी सेवा, पोस्ट अप सेवा, फिजियोथेरापी, इन्डोस्कोपी, क्लोनोस्कोपी, इको, टीएमटी, हल्चर, पीएफटी, युरोफ्लोमेट्री, डायलसिस सेवा र 24 घण्टा इमर्जेन्सी सेवा साथै अन्य विशेषज्ञ डाक्टरहरूद्वारा सेवा प्रदान गरिएको जानकारी गराउँदछौ।
5: 24 घण्टा प्याथोलोजी सेवा उपलब्ध छ। विस्तृत जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस प्राली, पोखरा 9 न्यू, फोन 061-590-162-590-163।
6: एडमिशन ओपन।
7: पोखरा कॉलेज ऑफ मैनेजमेंट PCM एफिलिएटेड टू पोखरा यूनिवर्सिटी।
6: 24 इयर्स ऑफ एकेडमिक एक्सलेंस इन मैनेजमेंट।
7: बैचलर प्रोग्राम,
6: 4 years program of Bachelor in Business Administration BBA,
7: 4 years of IT program, Bachelor of Computer System and Information Technology BCSIT,
6: 4 years program of Bachelor of Business Administration in Finance BBA Finance.
7: Forms are available at College Administration at 9 a.m. to 3 p.m.
6: Science and Management both stream can apply.
7: Last date of form submission 26 Asar 2018.
6: Entrance exam 29th Asar 2018.
7: Enter to learn, go forth to serve.
6: Further details, Pokhara College of Management PCM, Ganmarga Nadipur, Pokhara 3, Kaski, Nepal. Telephone number 061-544-761-570-124. Email info@pcm.edu.np. Website www.pcm.edu.np.
8: तपाई घर बनाउँदै हुनुहुन्छ? अब एक पटक सोच्नुहोस्, प्लास्टर गरी रंग लगाउँदा आउने खर्च भन्दा कम खर्चमा, त्यो पनि बिना झन्झट, विभिन्न डिजाइनको ढुङ्गा छानेर लाउनुहोस्।
9: हजुर, टेबल, भर्यान, स्लोप, ढलान, आँगन, घरको भित्तामा लगाउने विभिन्न डिजाइन र कलरका अर्थिङ, माकुरे तथा रोटा पोल्ने ढुङ्गा र कटफिस ढुङ्गाहरू फिक्स प्राइसमा पाइन्छ।
8: सुलभ मूल्य, वर्षौं वर्ष टिकाउ, 2 दशकदेखि तपाईँको विश्वासलाई कायम राख्दै निरन्तर सेवामा समर्पित छौ। तपाईँको विश्वास नै हाम्रो सन्तुष्टि।
10: संसार ढुङ्गा कटिङ उद्योग, शुक्लागन्धकी 2 काछे पानी तनहुँ, प्रोप्राइटर रमेश भुजेल, फोन 9860-32475 र 9811-32475।
11: नमस्ते, अहिले तपाईँ रेडियो डुल्पालाई सुन्दै हुनुहुन्छ।

0: हजुर दान गरौं।
1: शुक्ला हिलेटार क्षेत्रमा निर्माणाधीन दुग्धेश्वर महादेवको मन्दिर सम्पन्नताका लागि दान गरौं, धार्मिक पुण्य प्राप्त गरौं।
2: ऐतिहासिक, धार्मिक एवं परिचकीय क्षेत्रका रूपमा शुक्ला हिलेटार शिवालयलाई विकास गर्न तपाईँको सानो सहयोग महत्वपूर्ण बन्न सक्छ।
0: दान गरौं, सकेको गरौं, सबैले गरौं।
1: अनुरोधक शुक्ला हिलेटार शिवालय क्षेत्र व्यवस्थापन संस्था शुक्ला गण्डकी आस्थान हो।
3: होइन है आरुषी, आर्यालाई लिएर कता हिँड्यौ?
4: हेर न आर्यन, पर्सि स्कुलको सांस्कृतिक कार्यक्रममा सबै जात जातिको संस्कृति झल्कने नाच देखाउने भनेको, त्यही भएर सबै जातिको पोसाक लिन भनेर जान लागेको के? कहाँ पाइन्छ कुन्नी?
5: मलाई पनि बिहेको लागि गहना चाहिएको छ। आजकल सुन भन्दा कम छैन, हराएमा डर छैन, ग्यारेन्टीको गहना नै चल्तीमा छ। राम्रो डिजाइनको पाए लिने भनेको।
3: ए त्यसो भए युअर सिङ्गापुरे फेन्सी एन्ड ज्वेलर सपमा सँगै जाउँ न त। म पनि हाम्रो समाजको दाजुभाइको लागि भाङ्रा, कछाड, कम्ब्याट ज्याकेट, सिङ्गापुरे पेटी लिने हिँडेको। ग्यारेन्टीको गहनादेखि सबै जात जातिको पोसाक एउटै छानामुनि पाइने ठाउँ भनेको त्यही त हो।
4: हामी कहाँ गुरुङ, मगर, नेवार, छेत्री, तामाङ, ठकुरी, भुजेल जात जातिको ड्रेस, युके स्वेटर, ब्याग तथा पर्स, मणिपुरे, सिङ्गापुरे होल्यान्ड लुङ्गी, सल, कोरियन टी शर्ट, कम्मर बन्धक, दौरा सुरुवाल, खुकुरी, टोपी लगायत परम्परागत जातीय गर गहनाहरू, शिरबन्दी, शिरफूल, टिकमाला, ढुम्री, यार्लिङ, मारवाड़ी, पाटेसुन, बुलाकी, लाहुरे फुली, जन्तर चन्द्रमा, नौगेडी, असर्फी, कन्थमाला, मुगामाला, हमिलमाला, न्यापुसिख, जापुसिख, तायोमाला, लुसवाङ, माकसी, कल्ली, बिरमली, आँसी, खुर्पेटो, सुर्खे थैली, डोरी लगायत सम्पूर्ण पोतेका आइटमहरू पाइनुका साथै आधुनिक डिजाइनका गर गहनाहरू, रानीहार, चन्द्रहार, मिनीहार, चोकरहार, मंगलसूत्र, बालाचुरा, पञ्चधातु अंगुठी, रामलीला झुम्का, पिजोडा झुम्का, सिक्री, लकेट, माइली तिलहरी, छड्के तिलहरी, घुम्टो, क्राउन, सेन्डिल, जिम्बु र ब्रुनाईको माछा पाइन्छ।
3: सम्पर्क युअर सिङ्गापुरे फेन्सी एन्ड ज्वेलरी सप, मुक्तिनाथ बैंकको एक घरमाथि दुलेगौडा, प्रोप्राइटर आर्यन कुमार श्रेष्ठ, मोबाइल 9821484664 र 9811453305।
6: माइला दाई, ए माइला दाई, पानी त धेरै ठुलो पर्यो। खोला किनारा र भिरालो जमिनमा बस्नेहरू त सतर्क हुनुपर्छ है।
7: हो, सुरक्षित ठाउँमा सर्नु नै बुद्धिमानी हुन्छ।
8: विपदको पूर्व तयारी गरौं, जनधनको क्षति कम गरौं। वर्षायाममा बाढी र पहिरोको जोखिम बढ्ने भएकोले उच्च सतर्कता अपनाऊ। पूर्व सूचना प्रणालीमा ध्यान दिऊ र आपतकालीन अवस्थाका लागि तयारी अवस्थामा रहौं।
9: अनुरोधक, गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।
10: ल न हो, छिटो निस्क, अहिले फर्किन ढिला हुन्छ के। बिहेको कपडा भनेपछि राम्रो राम्रो रोज्नै पर्यो, फेरि पोखरा पुग्नु छ।
11: बिहेको कपडा किन्न पनि पोखरा जानु पर्छ र?
10: यही युनाइटेड सप्लायर्समा छँदैछ नि। बुवा आमा अनि भाइ बहिनीको लागि पनि त नयाँ कपडा किन्नु पर्यो, यता भने जस्तो पाइँदैन, त्यसमाथि महँगो होला नि।
11: त्यसको त चिन्तै नगर्नु न दिदी, डिजाइन पनि खोजे जस्तो पाइन्छ, मूल्य त झनै मिल्छ, एकचोटि गएर त हेर्नुहोस्।
12: हजुर, विवाहको कपडा, स्तरीय कोट, सुट, पाइन्ट, स्कुल कलेजको ड्रेस पाइनुका साथै लेडिज आइटम, साडी, लेगिज, टप्स, कुर्ता सुरुवाल र थानका कपडाहरू होलसेल मूल्यमा बिक्री गरिन्छ, साथै इमर्जेन्सी सिलाइको समेत व्यवस्था छ।
10: सम्पर्क युनाइटेड सप्लायर्स, दुलेगौडा हेल्प स्टोक, प्रोप्राइटर कृष्णराज पण्डित, फोन 0654140008।
13: भर्ना खुल्यो, भर्ना खुल्यो, भर्ना खुल्यो।
2: गण्डकी प्रदेशमा नै उत्कृष्ट नतिजा ल्याउन सफल त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त भानुभक्त बहुमुखी क्याम्पस बेल चौतारामा शैक्षिक सत्र 2083/84 लागि मानविकी, शिक्षा र व्यवस्थापन संकायमा स्नातक तह प्रथम वर्षमा अंग्रेजी र नेपाली दुवै माध्यममा भर्ना खुल्यो।
13: समयमै भर्ना भई आफ्नो सिट सुरक्षित गर्नुहोस्।
2: हाम्रा विशेषताहरू, वर्षौंदेखि गण्डकी प्रदेशमा नै उत्कृष्ट नतिजा ल्याउन सफल जनस्तरबाट संचालित न्यून शुल्कमा पढ़ाई हुने सामुदायिक क्याम्पस,
13: दक्ष र अनुभवी प्राध्यापकहरूबाट अध्यापन गराइने।
2: शुक्ला गण्डकी, भीमाद, म्याग्दे, रिसिङ, घिरिङ र हरिनाश गाउँपालिका भित्रका विद्यालय टपरलाई मासिक शिक्षण शुल्कमा 100% र द्वितीय हुनेलाई 50% छात्रवृत्तिको व्यवस्था।
13: कक्षा 12 3.6 वा 100 भन्दा माथिको जीपीए प्राप्त गर्ने विद्यार्थीहरूलाई मासिक शिक्षण शुल्कमा 100% छात्रवृत्तिको व्यवस्था।
2: 3.4 3.59 सम्म जीपीए प्राप्त गर्ने विद्यार्थीलाई मासिक शिक्षण शुल्कमा 50% छात्रवृत्तिको व्यवस्था।
13: पहिला भर्ना हुन आउने 15 विद्यार्थीहरूलाई भर्ना शुल्कमा ₹4,000 छुटको व्यवस्था।
2: साथै यूजीसी, प्रदेश सरकार, नगर र क्याम्पसको छात्रवृत्तिको व्यवस्था।
13: र बिहानी 17:00 कक्षा सञ्चालन हुने।
2: विस्तृत जानकारीका लागि भानुभक्त बहुमुखी क्याम्पस, शुक्ला गण्डकी 5 बेल चौतारा तनहुँ, फोन 0635712440। बीबीएसमा नेपाल टप गर्ने अञ्जना राई, जिल्ला टप गर्ने विष्णुमाया मल्ल र कलेज टप गर्ने विद्या श्रेष्ठ जस्तै उच्च शैक्षिक सफलता हासिल गर्ने पालो अब तपाईँको।
13: कक्षा 12 उत्तीर्ण हुन सफल, सम्पूर्णलाई हार्दिक बधाई सहित इस्ट गण्डकी मल्टिपल कलेज भुलुङ्गेमा नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराइन्छ।
2: बीबीएस प्रथम वर्ष 2081 र दोस्रो वर्ष 2082 निरन्तर नेपाल टप नतिजा प्राप्त गरेको यस कलेजमा सीमित का लागि भर्ना खुल्यो। आजै भर्ना भई आफ्नो सिट सुरक्षित गर्नुहोस्। साथै पहिला भर्ना हुन आउने विद्यार्थीहरूलाई प्राप्त जीपीए को आधारमा विशेष छुटको व्यवस्था रहेको छ।
13: छुटका दायराहरू:
2: कक्षा 12 को परीक्षामा 3.6 जीपीए वा 100 भन्दा बढी जीपीए प्राप्त गरी उत्तीर्ण विद्यार्थीलाई भर्नामा 100% छुट।
13: 3.4 जीपीए वा 100 भन्दा बढी जीपीए प्राप्त गरेका विद्यार्थीलाई 80% छुट।
2: र 2.5 जीपीए वा 100 भन्दा बढी जीपीए प्राप्त गर्ने विद्यार्थीलाई 60% छुटको व्यवस्था गरिएको छ।
13: थप जानकारीका लागि सम्पर्क 0635714479, मोबाइल 9856062265 र 9848614145।
14: ए सबिना, यसको हतारमा कता हो?
15: ए प्रदीप, हेर न, बेगो दिन पनि आइसक्यो, गर गहना बनाइहाल्नु पर्ने, डिजाइन पनि हेरेकै छैन, पोखरासम्म पुग्नु छ, त्यही भएर म त हतार हतारमा हिँडेको।
14: ल, बिहेको गर गहना बनाउन पोखरा नि जानु पर्छ त। यही दुलेगोडाको बनकेवा चोकमा छ नि विगत 7 सञ्चालनमा आएको बनकेवा कालिका सुनचादी पसल। हो, त्यहाँ जाऊ न, तिमीले जस्तो खोज्यौ त्यस्तै डिजाइनको गहना रोजी रोजी पाइन्छ। अनि आफ्नै भवनमा पसल सञ्चालन गरिएको हुँदा भाडा तिर्न नपर्ने भएपछि ज्यालामा छुट पनि पाइने रहेछ। सबै सुविधा यही भएपछि पोखरा पोखरा किन भौतारिनु र? मेरो बिहेको लागि पनि सबै गरगहना त्यही बनाएको।
9: हजुर, हामी कहाँ छापावाला सुनका आधुनिक डिजाइनका तयारी गरगहना, विभिन्न राशि अनुसारका पत्थरहरू, अर्डर अनुसारका गरगहना तयार पार्नुको साथै खरिद बिक्री पनि गरिन्छ। यहाँबाट खरिद गरेको गहना बिक्रीमा उचित मूल्य दिइनेछ। सम्पर्क बनकेवा कालिका सुनचाँदी पसल, दुलेगौडा बनकेवा चोक तनहुँ, प्रोपाइटर सुबेदार बाजीराम सुनार र सूर्य गहत्राज, मोबाइल 9846078528 र 9008816142।
16: मोबाइल सम्बन्धी सम्पूर्ण सेवा हाम्रो मोबाइल मर्मत तथा प्रशिक्षण केन्द्र दुलेगौडामा।
2: विगत लामो समयदेखि तपाईँहरूको सेवामा समर्पित हाम्रो मोबाइल पसल भएको छ अब फोन बजार। फोन बजार
16: दुलेगौडाको महँगो घर भाडा तिर्न नपर्ने, टेक्निसियन पनि आफै भएको हुँदा जुनसुकै सामान अन्य पसलमा भन्दा धेरै सस्तोमा बिक्री गरिन्छ।
17: हामी कहाँ सामसुङ, रेडमी, पोको, ओप्पो, भिभो, रियलमी, नार्जो, आइटेल, कलर, टेक्नो, नोकिया ब्रान्डको सबै सेटहरू अन्त भन्दा सस्तोमा वारेन्टी ग्यारेन्टीको साथ पाइन्छ।
16: मोबाइल सँग सम्बन्धित चार्जर, इयरफोन, डाटा केबल साथै मल्टिप्लग, लाइटका भेराइटी र लाइटको चार्जर, पानी नपस्ने बलियो इन्डियन हाते घडी वारेन्टीका साथ पाइनुका साथै चस्मा पनि पाइन्छ।
17: एनसिएलको हराएको, बिग्रेको सिम निकाल्न पोखरा जानु नपर्ने हुँदा डाइरेक्ट हामी नै ओरिजिनल डकुमेन्ट भएमा निकाल्न सकिन्छ। साथै 3G सिमलाई 4G पनि बनाइन्छ र एनटीसी को
14: सिम पनि पाइन्छ। एनसीएल को नयाँ सिम को लागि ओरिजिनल डकुमेन्ट भएमा अनलाइन बाट फोटो नचाहिने गरी निकालिन्छ।
15: अन्त एकचोटि राम्रो होला, एकचोटि सस्तो होला, तर हामी आफ्नै बिल्डिङमा र आफ्नै टेक्निसियन भएको हुँदा घर भाडा र टेक्निसियन खर्च बचत हुने हुँदा सधैँ राम्रो अनि सस्तो हुने प्रतिबद्धता व्यक्त गर्दछौ। सामसुङको मोबाइल किस्ता बन्दीमा चाहिएमा पसलमा सम्पर्क गर्नुहोला। सम्पर्क
2: फोन बजार सिद्धार्थ बैंक र फ्यामिली मेडिकलको बीचमा तुलेगौडा।
18: प्रोप्राइटर सुबिल श्रेष्ठ, किम नारायण श्रेष्ठ। मोबाइल 98461599 छ।
19: सुन गाउँ घर तराई शहर सुन हरियाली पाख पखेरा सुन।
20: होइन के सुन्ने भनेको
2: थाहा छैन र? हाम्रो बेल चौतारामा आइतबारे हाट बजारमा मात्र होइन नि, सबै दिन ताजा तरकारी बिक्री हुन्छ नि।
20: हो र, अरू दिन पनि हाम्रै शुक्ला गण्डकीको उत्पादन पाइन्छ।
2: हो त, शुक्ला गण्डकीका किसानले उत्पादन गरेको तरकारी र अन्य कृषि उपज खैरनी चार महिला विकास बहुद्देश्य सहकारीले बिक्री गरिदिन्छ। होइन, कति हतार गरेको कुरा सुन्नु पर्दैन।
20: थाहा छ के, बिहान 7 बजेदेखि 11 बजेसम्म र दिउँसो 4 बजेदेखि बेलुका 7 बजेसम्म जहिले गए पनि हुन्छ, होइन र?
2: प्रबर्धक शुक्ला गण्डकी नगरपालिका र श्री खैरनी चार महिला विकास बहुद्देश्य सहकारी संस्था लिमिटेड।
15: हामीले खोजे जस्तो क्वालिटीको सामान त यहाँ पो रहेछ है अस्मी।
21: ओके, यो झुम्का हेर न है, झन् कस्तो राम्रो। जोइसवाल कस्मेटिक हुँदा हुँदै अन्त डुलेर दुःख मात्रै पाइयो।
15: ल ल, फटाफट रोज, हामीले पर्सनल युज गर्ने अनि पसलको लागि पनि यहीँबाट लैजानु पर्छ है। होलसेलमा समेत पाइने रहेछ।
21: हो त है, सामान लिन टाढा किन जानु पर्यो र?
22: हाम्रा सेवाहरू विगतदेखि होलसेल सेवा दिइरहेको धुलेगौडाको सबैभन्दा पुरानो होलसेल पसल,
20: कस्मेटिक पार्लर तथा खेलौनाहरूको होलसेल विक्रेता।
2: ग्राहकको चाहना नै हाम्रो तुष्टि। जयसवाल कस्मेटिक पसल, दुलेगौडा भित्री बजार।
22: हामी कहाँ कस्मेटिक तथा पार्लरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुका साथै होलसेल तथा खुद्रा मूल्यमा बिक्री गरिन्छ।
2: प्रोप्राइटर निरञ्जन प्रसाद जयसवाल, फोन 98461620।
23: जय मसी, तपाईँ सुन्दै हुनुहुन्छ रेडियो ढोरबाराही 103.8 मेगाहर्ज।

0: होइन हो श्रीमानज्यू, के भयो? गाडी स्टार्ट गर्नु न, जाने बेला भइसक्यो। अहिलेसम्म गाडीको फोनको मारेको मारे हुनुहुन्छ, केही समस्या आयो कि क्या हो?
1: यो बाटो पनि कहिले बन्छ? खाल्टा खुल्टी र हिलो धुलोले नयाँ गाडी पनि बिग्रिया बिग्री हुन थाल्यो। जति धोए पनि हिलो जाने होइन।
0: समस्या त आइहाल्छ नि, बरु समाधान पो खोज्ने हो त। अहिले दुलेगौडाको थापा हार्डवेयरको आडमा कार्की अटो वर्कसप एन्ड कार वास खुलेको छ नि, त्यही बनाउन र धुलाउन लैजानु न। जुनसुकै गाडी मर्मत गर्ने र हाइड्रोलिक ज्याकद्वारा गाडी धुने व्यवस्था रहेछ नि।
2: हजुर, हामी कहाँ सबै प्रकारका पेट्रोल डिजल तथा इभी गाडीहरू मर्मत गरिनुको साथै हाइड्रोलिक ज्याकद्वारा वासको व्यवस्था छ। साथै कुनै पनि प्रकारको गाडी रिजर्भ तथा भाडामा चाहिएमा हामीलाई सम्झनुहोस्। सम्पर्क कार्की अटो वर्कसप एन्ड कार वास, दुलेगौडा प्रभु बैंक भन्दा 50 मिटर तल, प्रोपाइटर बुद्धि बहादुर कार्की। मोबाइल 9860-73-73-10 र 9862-61-55-507।
3: सुन शुद्धताको प्रतीक, तपाईँको मेहनतको कमाई सही ठाउँमा लगानी होस् भन्ने हामी चाहन्छौ।
4: विगत 15 वर्षदेखि उत्कृष्ट डिजाइन र सुनको शुद्धतामा ग्राहकको मन जित्न सफल।
3: ओम प्रोसर आभूषण सुनचादी पसल, दुलेगौडा भित्री बजार।
5: आकर्षक तथा आधुनिक डिजाइनको गर गहना, विवाहका सेटकै गहना खरिद बिक्री तथा साटफेर गर्नु परेमा हामीलाई सम्झनुहोस्। वर्षौंदेखि विश्वास जित्याएको ओम प्रोसन आभूषण सुनचाँदी पसल, शुक्ला गण्डकी 4, दुलेगौडा भित्री बजार, प्रोपाइटर भोज बहादुर सुनार।
6: मोबाइल 9800-58-35-537 र 9800-66-15-899।
7: हाम्रो कार्यक्रम अरूको भन्दा राम्रो र विशेष हुनुपर्छ है।
8: सुन्नुहोस् न, ब्यानर बोर्ड र अफसेटको काम त सबै सिग्देल अफसेट प्रेसबाट नै गर्न पर्छ कि क्या हो? राम्रो मात्र होइन, उत्कृष्ट बन्छ कार्यक्रम।
7: ओके, ल डन।
8: हजुर, सिग्देल अफसेट प्रेस, शुक्ला गण्डकी 4, दुलेगौडा, गणपति लघुवित्त रहेको भवनमा।
7: यहाँ फ्लेक्स प्रिन्ट, ब्यानर, होर्डिङ बोर्ड बनाइनुका साथै मायाको चिनो, कप, मेडल र प्रमाण पत्र बनाइन्छ। पत्र पत्रिका, पुस्तक, कार्यालयका कागज पत्रहरू, छाप, भिजिटिङ कार्ड, परिचय पत्र, रजिस्टर, ब्याच, स्टिकर, बिल भरपाई, पासबुक, ब्रोसर, तमसुक र विवाहका कार्ड तथा निमन्त्रणा कार्ड वा शिलालेख बनाउनु परेमा हामीलाई सम्झनुहोस्।
8: प्रोपाइटर गोविन्द सिग्देल, फोन 9855-28543 र 9847-00-787।
9: सूचना एसतनहु सेवा हस्पिटल, दुलेगौडा, पीपी चोकमा, यही जेठ 20 गते शनिबार,
10: पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा कार्यरत पेट, मुटु, छाती, सुगर तथा थाइराइड रोग विशेषज्ञ डाक्टर कृष्णराज अधिकारी,
9: हाड जोड्नी तथा नसा रोग विशेषज्ञ डाक्टर मेघराज लामिछाने,
10: पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा कार्यरत एनोमली स्क्यान, थाइराइड सहित भिडियो एक्सरे विशेषज्ञ डाक्टर सन्तोष बराल,
9: वरिष्ठ मानसिक तथा नसा रोग विशेषज्ञ डाक्टर सुभाष विजय महत, छाला, यौन, कुष्ठ रोग, एलर्जी तथा सौन्दर्य विशेषज्ञ डाक्टर जेम महर्जन,
10: फ्यामिली फिजिसियन एन्ड इमर्जेन्सी मेडिसिन डाक्टर रवि बहादुर गुरुङ,
9: नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर साजन बराल,
10: हाड जोड्ने तथा नसा रोग विशेषज्ञ डाक्टर अनिल बिक,
9: वरिष्ठ बाल तथा नवजात शिशु रोग विशेषज्ञ बिहान 8:30-9:30 दिउँसो 3 बजेदेखि 4 बजे डाक्टर अमन कुमार झा, वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर सुदीप गुरुङ, वरिष्ठ फिजियोथेरापी परामर्श तथा दैनिक उपचार डाक्टर सुसन कालु र स्नेहा मन्दर।
11: बिरामीहरूको स्वास्थ्य परीक्षण र उपचारका लागि आउनुहुने भएकाले सम्बन्धित रोगका बिरामीहरूले समयमै स्वास्थ्य उपचार गराई स्वास्थ्य लाभ लिनुहोला।
10: साथै दैनिक भिडियो एक्सरे सहित 24 घण्टा डाक्टर रूपेश कुमार यादवद्वारा उपचार एवं परामर्श र फार्मेसी सेवा समेत उपलब्ध रहेको सहर्ष जानकारी गराइन्छ।
9: तनहु सेवा हस्पिटल, दुलेगौडा, फोन नम्बर 0564-14-377, मोबाइल 9855-44-343।
0: दाई, पहिला यो मोबाइल हेरिदिनुहोस् न, के भयो? भयो, फोटो, भिडियो, नम्बर सबै यसमै थियो, एक्कासी बिग्रियो।
7: खै दिनुहोस् त, ए चिन्ता नगर्नुहोस्, तपाईँ द एप्पल सब नोकिया सर्भिस सेन्टरमा हुनुहुन्छ।
0: अनि बन्छ त दाई?
7: यहाँ सबै प्रकारका मोबाइल फोनहरू मर्मत गरिन्छ। अनि सुन्नुहोस् त,
12: सुन्दा एप्पल सप नोकिया सर्विस सेन्टर दुलेगौड़ा बस बिसौनीको ठीक पारिपट्टी
13: सबै ब्रान्डका मोबाइल बिक्री साटफेट र एसोसरीज सामानहरू उपलब्ध छन्
14: नोट नयाँ आइफोन खरिद गर्नु परेमा वा सेकेन्ड ह्यान्ड बिक्री गर्नु परेमा समेत हामीलाई सम्झनुहोस्
13: प्रोपाइटर राजन पौडेल मोबाइल 9856062029
15: शैलेशको बुवा यसपालि अलिअलि घर गहना जोड्नु पर्यो पैसा पनि जम्मा भएकै छ बाछन्जेल त हो नि मान सम्मान इज्जत बढेको
16: हतारको काम लतार भन्छन् जहाँ पाए त्यही बनाएर हुन्छ यो जमानामा सेवा बुझ्नु पर्यो किन हतारिन्छौ विश्वासिलो सुनचादी पसल खोजौला नि
15: स्याङ्जा धनलक्ष्मी सुनचादी पसल भएपछि त भइहाल्यो नि बुढा छापावाला सुनका गहना राशि अनुसारका पत्थर जडित हरेक डिजाइनका आकर्षक गर गहना खरिद गर्न सकिने अनि सुन्नु त विगतका वर्षहरूदेखि ग्राहकलाई उत्कृष्ट सेवा दिँदै आइरहेको यस पसलको अपार सफलता सँगै दुलेगौड़ाको बन्कियो चोकमा न्यू स्याङ्जा धनलक्ष्मी सुनचादी पसलको नाममा शाखा पनि विस्तार गरेको छ
17: यहाँ विभिन्न डिजाइनका गरगहना पाइनुका साथै खरिद बिक्री तथा साटफेट पनि गरिन्छ
18: साथमा बिना रसायनका गरगहना तयार पारिने र यहाँबाट खरिद गरिएका गहना यही बिक्री तथा साटफेट गर्दा उचित मूल्य पाइनेछ
17: स्याङ्जा धनलक्ष्मी सुनचाँदी पसल शुक्ला गण्डकी 3 दुलेगौडा ढोर बाराही मन्दिर जाने जीप लाइन अगाडि शाखा दुलेगौडा बनकेवा चोक प्रतीक्षालय अगाडि प्रोपाइटर रामो विश्वकर्मा 9871716069 राजु विश्वकर्मा 9087 169 142
19: विद्यार्थी भाइ बहिनीहरू आज म तिमीहरूलाई धुम्रपानको बारेमा पढाउँदैछु ध्यान दिएर सुन्न है
20: म्याडम धुम्रपान भनेको के हो
19: ल सुन धुम्रपान भन्नाले खास गरी सुर्तीजन्य पदार्थको धुवा खानु हो चुरोट बिँडी तमाखु कक्कड जस्ता सुर्तीजन्य पदार्थको सेवन गर्नु हो धुम्रपानको धुवामा 7000 भन्दा बढी किसिमका रासायनिक तत्व पाइन्छन् ती मध्ये 69 भन्दा बढी तत्वले क्यान्सर गराउँदछ
20: अनि धुम्रपान तथा सुर्तीजन्य पदार्थ सेवन गर्दा कस्ता कस्ता असर देखिन्छ म्याडम
19: धुम्रपान तथा सुर्तीजन्य पदार्थ सेवन गर्दा मुख फोक्सो पेट फियो आन्द्रा मूत्र नली पाठेघर आदिको क्यान्सर हुन्छ दम दीर्घ श्वास प्रश्वास रोग उच्च रक्तचाप हृदयघात मस्तिष्क घात गर्भपतन हुने कम तौलको बच्चा जन्मने अवधि पूरा नभई बच्चा जन्मने मृत बच्चा जन्मने आदि गराउँदछ त्यति मात्रै कहाँ हो र धुम्रपानको धुवाले धुम्रपान नगर्ने व्यक्तिलाई समेत असर गर्दछ नजिक बसेकै कारणले विश्वमा वर्षेनी 6 लाख मानिसको मृत्यु हुने गरेको छ
20: अनि नि म्याडम यो धुम्रपान तथा सुर्तीजन्य पदार्थबाट बस्ने उपायहरू पनि छन् कि
19: छन् नि यसबाट बस्ने उपायहरू साथी भाइको लहै लहैमा नपर्ने दीर्घकालीन असरको मनन गरी कुलतमा नफस्ने धुम्रपानबाट छुटकारा पाउनका लागि स्वास्थ्य कर्मीसँग सल्लाह लिने सार्वजनिक स्थलमा धुम्रपान नगर्ने र घरभित्र अनि बच्चाको अगाडि कहिल्यै धुम्रपान नगर्ने धुमपान तथा सुर्तीजन्य पदार्थबाट टाढै बसौं आफू बचौं र अरूलाई पनि बचाऊ
20: स्वास्थ्यकर कोषको सहयोगमा जीपी कोइराला राष्ट्रिय श्वास प्रश्वास उपचार केन्द्रद्वारा जनहितमा जारी सन्देश
21: हजुरबाले आँखा देखिन धमिलो भयो भन्नुभएको महिनौ भइसक्यो मेरै आँखा पोलेर हेर्नै भएको छैन आँखा पनि राम्रोसँग जाँच्ने चस्मा पनि रोजी रोजी कहाँ पाइन्छ होला त
22: अब चिन्ता नलिनुहोस् आँखा सम्बन्धी सम्पूर्ण समस्याको एउटै समाधान ढोरबाराही चस्मा घर एन्ड आँखा उपचार केन्द्र हामी कहाँ विभिन्न प्रकारका आकर्षक तथा ब्रान्डेड चस्मा पावर चस्मा शीतल चस्मा लगायत हरेक प्रकारका चस्माहरू तथा कन्ट्याक्ट लेन्स सुपथ मूल्यमा पाइन्छ नोट यहाँ प्रत्येक दिन अनुभवी विशेषज्ञद्वारा आँखा जाँच तथा उपचार गरिनुको साथै परामर्श दिइन्छ
23: साथै आँखाको माइनर अपरेसन पनि गरिन्छ र ड्राई आई सम्बन्धी उपचार पनि गरिन्छ
22: ढोरबाराही चस्मा घर एन्ड आँखा उपचार केन्द्र दुलेगौडा प्रोप्राइटर दिव्या मल्ल ठकुरी 9508501422 दिपेश मल्ल ठकुरी 9508501420 दीप मल्ल ठकुरी 9460141530
20: स्वास्थ्य क्षेत्रमा सबैको मन जित्न सफल शुक्ला गण्डकीकै पहिलो पोलिक्लिनिक
24: यस दुलेगौडा पोलिक्लिनिकमा यही असर 20 गते तेस्रो शनिबार
20: छाला यौन तथा कुष्ठरोग विशेषज्ञ डाक्टर अनुप पण्डित
24: पश्चिमाञ्चल क्षेत्रीय अस्पतालका नसा तथा मनोरोग विशेषज्ञ डाक्टर सुभाष बाबु महत
25: हार्ट जोड्नी नसा तथा बाद रोग विशेषज्ञ डाक्टर टीकाराम पौडेल
24: वरिष्ठ पेट छाती मुटु सुगर र प्रेसर रोग विशेषज्ञ डाक्टर हरिकृष्ण भण्डारी अधिकारी
20: र भिडियो एक्सरे विशेषज्ञ डाक्टर सुरेन्द्र आचार्य बिरामीहरूको स्वास्थ्य परीक्षणका लागि आउँदै हुनुहुन्छ।
24: साथै यही 21 गते आइतबार वरिष्ठ छाला यौन तथा कुष्ठरोग विशेषज्ञ डाक्टर सुरेन्द्र सापकोटा
1: समयमै स्वास्थ्य उपचार र परामर्श लिई स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
20: यस दुलेगौड़ा पोली क्लिनिकमा नाक कान र घाँटीको विशेषज्ञ सेवा, सुगर, प्रेसर, थाइराइड, पाइल्स, फिस्टुला र फिसरका साथै हाइड्रोसिल, हर्निया र पिसाब सम्बन्धी समस्याको दैनिक विशेषज्ञहरूबाट उपचार गरिन्छ।
1: साथै किशोर किशोरीहरूलाई परिवार योजना सम्बन्धी निशुल्क परामर्श समेत दिइन्छ।
2: थप जानकारीको लागि सम्पर्क दुलेगौड़ा पोली क्लिनिक प्राली फोन 065414129 र 98560131053।
3: तपाई सुन्दै हुनुहुन्छ रेडियो ढोरबाराही 103.8 मेगाहर्ज।

0: अब हाम्रो उत्पादन हामीले नै प्रयोग गरौं। बेलचौतारामा आइतबारे हाट बजार सहित सातै दिन बिक्री वितरण हुने अर्ग्यानिक कृषि उपज खरिद बिक्री गरेर सहयोग पुर्याउं।
1: शुक्ला गण्डकी नगरपालिकाको समन्वयमा श्री खैरनीटार महिला विकास बहुद्देश्य सहकारी संस्थाले स्थानीय कृषि उत्पादनको खरिद बिक्री गर्न प्रत्येक आइतबार हाट बजार सञ्चालन गर्दै आएको सहर्ष जानकारी गराउँदछौ। साथै हप्ताको सातै दिन बिहान 7 बजेदेखि 11 बजेसम्म र बेलुका 4 बजेदेखि 7 बजेसम्म स्थानीय कृषि उपजको बिक्री गरिने भएको हुँदा नगर क्षेत्र भित्र उत्पादित वस्तुको खरिद गर्नुका साथै तपाईँको गाउँमा कृषि एम्बुलेन्स आउँदा अर्ग्यानिक कृषि उत्पादन बिक्री गरेर सहयोग गरिदिनु हुन हार्दिक अनुरोध गर्दछौ।
0: नोट: प्रत्येक आइतबार आफ्नो उत्पादन आफैले बिक्री गर्न पाइने व्यवस्था छ। हाट बजारमा आऊ, ताजा विषादी रहित स्वच्छ अर्ग्यानिक उत्पादन उपभोगको बानी बसालौ।
1: अनुरोधक श्री खैरनीटार महिला विकास बहुद्देश्य सहकारी संस्था लिमिटेड खैरनीटार।
2: Admission open.
3: Pokhara College of Management, PCM, affiliated to Pokhara University.
2: 24th years of academic excellence in management.
3: Bachelor program.
2: 4 years program of Bachelor in Business Administration, BBA.
3: 4 years of IT program, Bachelor of Computer System and Information Technology, BCSIT.
2: 4 years program of Bachelor of Business Administration in Finance, BBA Finance.
3: Forms are available at college administration at 9 a.m. to 3 p.m.
2: Science and Management, both stream can apply.
3: Last date of form submission, 26th Asar 2083.
2: Entrance exam, 29th Asar 2083.
3: Enter to learn, go forth to serve.
2: Further details, Pokhara College of Management, PCM, Ganmarga, Nadipur, Pokhara 3, Kaski, Nepal. Telephone number 061-544-761. 570124. Email info@pcm.edu.np. Website www.pcm.edu.np.
1: के कम्मर दुखाई, घोडा तथा जोर्नी दुखाई, गर्दन दुखाई र नसा च्यापिने समस्याले तपाईँलाई सताइरहेको छ?
4: अब चिन्ता नगर्नुहोस्, भिपी फिजियोथेरापी एन्ड अर्थो सेन्टरले शुक्ला गण्डकी 4 दुलेगौडामा फिजियोथेरापी सेवा प्रदान गर्दै आइरहेको छ।
1: हाम्रा सेवाहरू कम्मर दुखाई तथा डिस्क समस्याको उपचार,
4: घुँडा तथा जोर्नी दुखाईको फिजियोथेरापी, गर्दन दुखाई तथा नसा च्यापिने समस्याको उपचार,
1: फ्रोजन सोल्डर तथा मांसपेशी दुखाईको उपचार, पक्षघात तथा स्ट्रोक पछिको पुनर्स्थापना सेवा,
4: खेलकुदका क्रममा लाग्ने चोटपटक तथा दुर्घटना पछिको उपचार, फ्र्याक्चर तथा अपरेसन पछिको एक्सरसाइज थेरापी,
1: साइटिका तथा नसा सम्बन्धी दुखाई व्यवस्थापन, साथै हिट थेरापी, टेन्स अल्ट्रासाउन्ड थेरापी लगायतका आधुनिक सेवाहरू उपलब्ध रहेका छन्।
4: दुखाईबाट मुक्ति, सक्रिय जीवनको सुरुवात, तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता।
1: थप जानकारी तथा समय लिनको लागि सम्पर्क गर्नुहोस् 9841696769 र 9841156044।
4: भिपी फिजियोथेरापी एन्ड अर्थो सेन्टर, शुक्ला गण्डकी 4 दुलेगौडा, व्हाइट हाउस पार्टी प्यालेसको अगाडि।
5: साइलियामा प्रकाश दाईको फर्निचर पसल सरेको छ है, झुकिनु होला नि।
6: हो र, फेरि कहाँ सारेछन् बाबुले पसल?
5: बिबी चोकमै हो, पहिलाको ठाउँ भन्दा एक घरमाथि टिभीएस सोरुम थियो नि। हो, त्यही घरमा नयाँ व्यवस्थापन र थप सेवा सुविधा सहित सरेको छ नि।
6: ए ल ल, तपाईँ पनि झुकिनु होला नि, याद राख्नुहोस्। गण्डकी सिसा पसल एन्ड फर्निचर सप्लायर्स, शुक्ला गण्डकी 4 दुलेगौडा, बिपी चोक।
5: प्रोपाइटर थान प्रकाश नेउपाने 9556033878, प्रशान्त नेउपाने 9460026925।
6: होइन श्रीमानज्यू, के भयो, गाडी स्टार्ट गर्नु न, जाने बेला भइसक्यो, अहिलेसम्म गाडीको फोनको मारेको मारै हुनुहुन्छ, केही समस्या आयो कि क्या हो?
7: यो बाटो पनि कहिले भन्छ, खाल्टा खुल्टी र हिलो धुलोले नयाँ गाडी पनि बिग्री हुन थाल्यो, जति धोए पनि हिलो जाने होइन।
6: समस्या त आइहाल्छ नि, बरु समाधान पो खोज्ने हो त। अहिले दुलेगौडाको थापा हार्डवेयरको आडमा कार्की अटो वर्कसप एन्ड कार वास खुलेको छ नि, त्यही बनाउन र धुलाउन लैजानु न। जुनसुकै गाडी मर्मत गर्ने र हाइड्रोलिक ज्याकद्वारा गाडी धुने व्यवस्था रहेछ नि।
8: हजुर, हामी कहाँ सबै प्रकारका पेट्रोल डिजल तथा इभी गाडीहरू मर्मत गरिनुको साथै हाइड्रोलिक ज्याकद्वारा वासको व्यवस्था छ। साथै कुनै पनि प्रकारको गाडी रिजर्भ तथा भाडामा चाहिएमा हामीलाई सम्झनुहोस्। सम्पर्क कार्की अटो वर्कसप एन्ड कार वास, दुलेगौडा प्रभु बैंक भन्दा 50 मिटर तल, प्रोपाइटर बुद्धि बहादुर कार्की, मोबाइल 9860373310 र 9921653507।
9: सुन शुद्धताको प्रतीक, तपाईको मेहनतको कमाई सही ठाउँमा लगानी होस् भन्ने हामी चाहन्छौ।
10: विगत 15 वर्षदेखि उत्कृष्ट डिजाइन र सुनको शुद्धतामा ग्राहकको मन जित्न सफल
9: ओम प्रोसर आभूषण सुनचाँदी पसल, दुलेगौडा भित्री बजार।
11: आकर्षक तथा आधुनिक डिजाइनको गर गहना, विवाहका सेटकै गहना खरिद बिक्री तथा साटफेर गर्नु परेमा हामीलाई सम्झनुहोस्। वर्षौंदेखि विश्वासित आएको ओम प्रोसर आभूषण सुनचाँदी पसल, शुक्ला गण्डकी 4, दुलेगौडा भित्री बजार, प्रोपाइटर भुज बहादुर सुनार।
12: मोबाइल 9800585537 र 9800615899।
13: फुक्कै खाए चारै मिठो, पकाए त ट्वाक्कै, एक पाकेटले पेट भरि नि के हो भन प्वाक्कै।
14: यो हो बोनस चाउचाउ।

0: प्लेटमा पेट भरिने बोनस चाउचाउ।
1: पोखरा नुडल्स प्रालीको उत्पादन बोनस चाउचाउको आधिकारिक विक्रेता थापा सप्लायर शुक्ला गण्डकी साथ सेरा प्रोप्राइटर राजबहादुर थापा मोबाइल 98560 2279।
2: एक सय तीन थोप्लो आठ
3: अन्तर्मनको आवाज
4: स्टुडियो टाइमचेक
5: अहिले रात्रिको 10 बज्यो।
6: टाइम चेक को साथमा मनकेवा कालिका सुन चाँदी पसल दुलेगौड़ा हेल्प चोक आफ्नै भवनमा छापावाला सुनका आधुनिक डिजाइन का तयारी गर गहना र राशि अनुसार का पत्थर पाइन्छ। अर्डर अनुसार का गहना तयार गर्नुको साथै पुरानो गर गहना नयाँ गहना सँग साटफेर पनि गरिन्छ। प्रोप्राइटर बाजुराम सुनार विनोद सुनार मोबाइल 98160 95301।
7: सत्य तथ्य निष्पक्ष समाचार सुसूचित हुन पाउने तपाईको अधिकार।
1: धोरबाराही हाइलाइट्स को साथमा
8: छिटो छरितो र गुणस्तरीय सेवाको एउटै नाम कृष्ण आर्ट्स एन्ड अफसेट प्रेस दुलेगौडा बीपी चोक।
1: शिलालेख र छपाई सम्बन्धी सम्पूर्ण कामको लागि सम्झनुहोस् सम्पर्क 98461 49304।
9: नमस्कार, रेडियो ढोरबाराही 103.8 मेगाहर्जको राति 10 बजेको ढोरबाराही हाइलाइट्समा समाचार कक्षबाट लक्ष्मी सुनारको स्वागत छ। ढोरबाराही हाइलाइट्समा अब समाचारहरू सुन्नुहोस्। तनहु दुईको प्रतिनिधि सभा सदस्य श्रीराम न्यौपानेले निर्वाचनका क्रममा गरेको प्रतिबद्धता अनुसार प्रत्येक 3 महिनामा सञ्चालन गरिने जनसंगत कार्यक्रमको दोस्रो चरण शुरू हुने जानकारी दिनुभएको छ। न्यौपानेका अनुसार कार्यक्रम मार्फत निर्वाचन क्षेत्रका नागरिकका समस्या आवश्यकता र सुझाव प्रत्यक्ष रूपमा संकलन गरिनेछ भने विगत 3 महिनामा भएका विकास निर्माण तथा सरकारी कार्यहरूको प्रगति विवरण पनि सार्वजनिक गरिनेछ। प्राप्त सुझावका आधारमा खाने पानी सड़क सिंचाई स्वास्थ्य भूमि शिक्षा लगायत का आधारभूत विषय में आवश्यक समन्वय र पहल गरिने उहाँले बताउनुभएको छ। दोस्रो चरण अन्तर्गत पहिलो कार्यक्रम घिरिङ र रिसिङ गाउँपालिकाको टार क्षेत्रमा पूर्व निर्धारित कार्यतालिका अनुसार सञ्चालन हुनेछ। अन्य पालिकाका कार्यक्रमको विस्तृत तालिका भने सम्बन्धित कार्यक्रममा हुनुभन्दा 7 दिन अघि सार्वजनिक गरिने जनाएको छ। यसै अवसरमा सांसद न्यौपानेले आफ्नो व्यक्तिगत खर्च र पहलमा दीपक माध्यमिक विद्यालय वैदिको कक्षा 10 का लागि एक थान तथा कृष्ण माध्यमिक विद्यालय पुट्टारका लागि एक थान गरी 2 वटा एआई फिचर युक्त डिजिटल स्मार्ट बोर्ड हस्तान्तरण चरण तथा शिक्षकलाई आवश्यक तालिम प्रदान गरिने कार्यक्रम समेत रहेको जानकारी दिनुभएको छ। सांसद न्यौपानेले जनसंवाद कार्यक्रम जनप्रतिनिधि र जनता बीच विश्वास जवाबदेहिता तथा सहकार्यलाई सुदृढ बनाउने साझ मञ्च भएको उल्लेख गर्दै जनप्रतिनिधि बुद्धिजीवी नागरिक समाज युवा आमा समूह तथा आम नागरिकलाई सक्रिय सहभागिताका रूपमा आह्वान गरेका छन्। तनहुको बन्दीपुर गाउँपालिका 4 टुडी खेल बन्दीपुर बजार निवासी 28 वर्षीय सन्तोषी श्रेष्ठ विगत 2 दिनदेखि सम्पर्कविहीन हुनुभएको छ। उहाँको खोजी कार्य जारी रहे पनि मंगलबार साँझसम्म कुनै आत्तोपत्तो लाग्न नसकेको प्रहरीले जनाएको छ। परिवारका अनुसार सन्तोषी आइतबार साँझदेखि परिवारको सम्पर्कविहीन रहनु भएको हो। उहाँले प्रयोग गर्दै आउनुभएको 0600011499 नम्बरको स्कूटर तनहु र चितवनको सीमा स्थित देवघाटको हुमान चोक क्षेत्रमा पार्किङ गरिएको अवस्थामा फेला परेको थियो। स्कूटर भेटिएपछि उहाँ हराइएको पुष्टि भएको परिवारजनले बताएका छन्। स्कूटरले फेला परे पनि हालसम्म उहाँको अवस्था र अवस्थिति सम्बन्धमा कुनै जानकारी प्राप्त हुन सकेको छैन। उहाँको मोबाइल फोन समेत बन्द रहेको र विभिन्न माध्यमबाट सम्पर्क गर्ने प्रयास असफल भएको परिवारले जनाएको छ। सन्तोषीका बुबा कृष्ण कुमार श्रेष्ठ र आमा ईश्वरी श्रेष्ठ सहित परिवारका सदस्य यति बेला गहिरो चिन्ता र मानसिक तनावमा रहेका छन्। छोरीको खोजीमा परिवारजन सम्भावित सबै स्थानमा पुगिरहेका छन् भने सकारात्मक खबरको प्रतीक्षामा रहनु भएको छ। चितवनको भरतपुर अस्पतालमा बीएससी नर्सिङ 3रो वर्षमा अध्ययनरत सन्तोषी दिदी नारायणी श्रेष्ठले बहिनी एक्कासी सम्पर्कविहीन भएपछि परिवार ठूलो पीड़ामा रहेको पतन भएको छ। उहाँले सम्भवित सबै क्षेत्रमा खोजी गरिए पनि हालसम्म कुनै सुईको नपाइएको उल्लेख गर्नुभएको छ। यस्तै सन्तोषीका मिद्दाई रोशन थापाले देवघाट आसपासका क्षेत्र तथा अन्य सम्भावित स्थानमा प्रहरी र स्थानीयको सहयोगमा खोजी कार्यलाई तीव्र बनाएको जानकारी दिनुभएको छ। प्रहरी तथा आफन्तले खोजी कार्यलाई तीव्रता दिएका छन्। सन्तोषी श्रेष्ठलाई कतै देख्नु भए वा उहाँका सम्बन्धमा कुनै जानकारी प्राप्त भएमा तुरन्त नजिकको प्रहरी कार्यालय वा परिवारजनको मोबाइल नम्बर 9855059853 सम्पर्क गरिदिन आग्रह गरिएको छ। गोर्खामा अफ्रिकन स्वाइन फिभरको संक्रमण फैलिँदा पछिल्लो तीन महिनामा 250 भन्दा बढ़ी बुंगुर मरेका छन्। भेटनेरी अस्पताल तथा पशु सेवा विज्ञान केन्द्र गोर्खाका प्रमुख अनन्त कोइरालाका अनुसार जिल्लाका विभिन्न स्थानमा संक्रमण पुष्टि भएपछि किसानलाई उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ। गोर्खामा किसानले पालेका बुंगुर उच्च ज्वरो आउने खाना नखाने शरीरमा रातो वा कालो धब्बा देखिने जस्ता लक्षण देखा परेका थिए। त्यसपछि बिरामी बंगुरको ऱ्यापिड परीक्षण गर्दा अफ्रिकन स्वाइन फिभर पुष्टि भएको कार्यालय प्रमुख कोइरालाको भनाइ छ। संक्रमणबाट मरेका बंगुरको यथार्थ विवरण संकलन गर्ने काम अझै जारी रहेकाले मृत संख्या बढ़न सक्ने कार्यालयले अनुमान गरेको छ। यो रोग विषाणुका कारण लाग्ने भएकाले यसको प्रभावकारी उपचार उपलब्ध नभएको कार्यालय प्रमुख कोइरालाले बताउनु भएको छ। पशु सेवा कार्यालयले प्रभावित क्षेत्रमा जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्नुको साथै किसानलाई जैविक सुरक्षा सामग्री समेत वितरण गरेको जनाएको छ। संक्रमण थप फैलिन नदिन समयमै सूचना दिने शंकास्पद बुंगुरको परीक्षण गराउने र पशु स्वास्थ्य कर्मीको सल्लाह अनुसार मात्रै व्यवस्थापन गर्न किसानलाई अनुरोध गरेको छ। पशुपालनबाट जीविकोपार्जन गर्ने किसानका लागि यो संक्रमण ठूलो चुनौती बनेकाले समयमै सावधानी अपनाउन पशु सेवा विज्ञान केन्द्र गोर्खाले सबैमा विशेष आग्रह गरेको छ। जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मंगलबार गण्डकी र लुम्बिनी प्रदेशको बाँकी भूभाग कर्णाली र सुदूरपश्चिम प्रदेशका सम्पूर्ण भूभागमा मनसुन विस्तार भएको महाशाखाले जनाएको छ। आज राति कोशी गण्डकी लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाड़ी तथा तराई भूभागका एक दुई स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। यसै गरी मधेस प्रदेश तथा बागमती प्रदेशको पहाड़ी भूभागका एक दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। भोलि बुधबार र पर्सि बिहिबार देशभर पूर्णतया बादल लाग्नेछ भने देशको हिमाली र पहाड़ी भूभागको केही स्थानमा मेघर्जन चट्याङ सहित मध्यमसम्मको वर्षा हिमपात हुने सम्भावना रहेको छ। भोलि कोशी बागमती गण्डकी लुम्बिनी र कर्णाली प्रदेशका पहाड़ी भूभागका एक दुई स्थानमा भारी वर्षाको सम्भावना छ। पर्सि भने देशका पहाड़ी भूभागका एक दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको महाशाखाले पूर्वानुमान गरेको छ। गोर्खाको सिवनचोक गाउँपालिका चार काकबेनीमा विद्युत चुहावटका कारण एक गोरूको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय गोर्खाका अनुसार मंगलबार दिउँसो एक बजेको समयमा तिलक बहादुर गवतामेको खेतमा धान रोपाईका लागि जोतिरहेको अवस्थामा कृष्ण बहादुर सार्कीको एउटा गोरूलाई करेन्ट लागेर मृत्यु भएको हो। धान रोपाई गर्ने क्रममा खेतको आली नजिकै रहेको विद्युत पोलबाट करेन्ट चुहावट भएपछि जोतिरहेको गोरूलाई करेन्ट लागेको र घटनास्थलमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गोर्खाको प्रहरी नायक उपरीक्षक राजकुमार श्रेष्ठले बताउनु भएको छ। घटनामा कुनै मानवीय क्षति नभएको प्रहरीले पुष्टि गरेको छ। घटनाबारे जानकारी प्राप्त हुनसाथ प्रहरी टोली घटनास्थल पुगेर आवश्यक अनुसन्धान तथा मूलशुल्क प्रक्रिया अघि बढ़ाएको जिल्ला प्रहरी कार्यालय गोर्खाले जनाएको छ। गण्डकी प्रदेशमा चालू आर्थिक वर्ष 2082-83 वैशाखसम्म एचआईभी संक्रमितको संख्या 3171 पुगेको छ। सार्वजनिक तथ्याङ्क अनुसार प्रदेशमा 1599 पुरूष 1512 महिला तथा 15 वर्ष मुनिका 56 जना 30 बालक र 26 बालिका नियमित रूपमा एआरटी एन्ट्रिटो भाइरल थेरापी सेवा लिइरहेका छन्। यसै अवधिमा 3317 गर्भवती महिलाको परीक्षण गर्दा 5 जनामा एचआईभी संक्रमण पुष्टि भएको छ। प्रदेशमा सबैभन्दा धेरै एचआईभी संक्रमित कास्कीमा रहेका छन्। कास्कीमा मात्र 1629 जना संक्रमित रहेको तथ्याङ्कले देखाएको छ। प्रादेशिक जनस्वास्थ्य केन्द्र गण्डकी पोखराका क्षयरोग तथा कुष्ठरोग अधिकृत लक्ष्मण बसौलाले सर्वेक्षण गर्नुभएका तथ्याङ्क अनुसार आर्थिक वर्ष 2082-83 वैशाखसम्म गण्डकी प्रदेशमा 1619 पुरूष, 1541 महिला र 11 जना अन्य लैंगिक समूहका गरी 3171 जना एचआईभी संक्रमित रहेका छन्। तीमध्ये तनहुँमा 260, गोर्खामा 240, राग्रुङमा 218, नवलपुरमा 162, लमजुङमा 139, म्याग्दीमा 95, स्याङ्जामा 364, पर्वतमा 84 जना संक्रमितले एआरटी सेवा लिइरहेका छन्। अधिकृत बसौलाका अनुसार कोविड 19 महामारीपछि विकास साझेदार संस्थाहरूको सहयोग घटेकाले कन्डम खरिद तथा वितरण प्रभावित भएको छ। गोर्खाको भीमसेन थापा गाउँपालिका 2 काउलेमा गएराती भएको आगलागीमा 1 गोठ पूर्ण रूपमा जलेर नष्ट हुँदा 9 चौपाए मरेका छन्। जिल्ला प्रहरी कार्यालय गोर्खाका अनुसार झण्डा बहादुर लामिछानेको घरदेखि करिब 25-30 मिटर टाढा रहेको काठ र जस्ता पाताले छाएको गोठमा लामखुट्टे धपाउन बालिएको धुनीको झिलको हावाहुरीका कारण पुनः सल्किएपछि आगलागी भएको छ। गोर्खाको भीमसेन थापा गाउँपालिका 2 काउलेमा गएराती भएको आगलागीमा 1 गोठ पूर्ण रूपमा

0: पुर्याउँदा गोठमा आगो फैलिएको प्रारम्भिक अनुसन्धानबाट खुलेको जिल्ला प्रहरी कार्यालय गोर्खाका प्रहरी नायब उपरीक्षक राजकुमार श्रेष्ठले बताउनु भएको छ। आग लागेमा गोठमा बाँधिएका एक भैंसी, एक पाडो, चारवटा बाख्रा र तीनवटा बोका गरी नौवटा चौबाई जलेर मरेका छन्। गोठ पूर्ण रूपमा जलेर नष्ट भए पनि घटनामा कुनै मानवीय क्षति नभएको प्रहरीले जनाएको छ। घटनाको जानकारी प्राप्त हुन सक्छ। प्रहरी चौकी घ्याम्पेसालबाट प्रहरी टोली घटनास्थल पुगेको थियो। प्रहरी र स्थानीयवासीको संयुक्त प्रयासमा आगो करिब 3 बजे पूर्ण रूपमा नियन्त्रणमा ल्याएको प्रहरी नायब उपरीक्षक श्रेष्ठले बताउनु भएको छ। प्रहरीले आग लागेबाट भएको क्षतिको विवरण संकलन तथा घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ। आगो तथा धुनी प्रयोग गर्दा विशेष सावधानी अप्नाउन जिल्ला प्रहरी कार्यालय गोर्खाले सर्वसाधारणलाई आग्रह गरेको छ। हवस् त यिनै खबरसँगै राति 10 बजेको ढोरबारे हाइलाइट्स आजको लागि सकिएको छ। भोलि बिहान 5:25 बजेको थप समाचारका साथ पुनः हाम्रो भेट हुनेछ। त्यति बेलाको समयको लागि समाचार कक्षबाट म लक्ष्मी सुनार विदा हुने आज्ञा चाहन्छु। नमस्कार, शुभरात्रि।
1: तपाईको वरिपरि गाउँ टोलका कुनै पनि घटना, गतिविधि वा कार्यक्रम बारे हामीलाई जानकारी दिनुहोस्। हामी समाचारको रूपमा प्रसारण गर्नेछौ। खबर टिपाउन हामीलाई इमेल वा फोन गर्नुहोस्। हाम्रो टेलिफोन नम्बर 0654141100 वा ढोरबाराही FM@gmail.com मा इमेल गर्नुहोस्।

0: 103.8 अन्तर्मनको आवाज
1: स्टुडियो टाइटल अहिले बिहानको 5 बज्यो टाइम चेकको साथमा बनकेवा कालिका सुन चाँदी पसल दुलेगौड़ा हेल्पोस चोक आफ्नै भवनमा छापावाला सुनका आधुनिक डिजाइनका तयारी गर गहना र राशि अनुसारका पत्थर पाइन्छ। अर्डर अनुसारका गहना तयार गर्नुको साथै पुरानो गर गहना नयाँ गहनासँग साटफेर पनि गरिन्छ। प्रोपाइटर बाजुराम सुनार विनोद सुनार मोबाइल 98165 95301

0: तपाईँ सुन्दै हुनुहुन्छ रेडियो ढोल बाराही 103.8 मेगाहर्ज।
1: टिम 68 करोड़ प्रस्तुत गर्दछ
2: प्रथम 68 करोड़ कप 2083।
1: बिरुङ स्पोर्ट्स क्लब द्वारा यही असार 17 गते देखि 20 गते सम्म भीमात रंगशालामा आयोजित 68 करोड़ कप 2083 एवं क्लब स्तरीय पुरुष भलिबल प्रतियोगितामा उपस्थितिको लागि सम्पूर्ण खेलाड़ी खेल प्रेमी एवं संस्कृति प्रेमी महानुभावहरूमा हार्दिक निमन्त्रणा गर्दछौ।
2: प्रथम पुरस्कार
1: नगद रु 1,11,068 को साथमा सिल मेडल तथा प्रमाण पत्र।
2: द्वितीय पुरस्कार
1: नगद रु 77,068 को साथमा सिल मेडल तथा प्रमाण पत्र।
2: तृतीय पुरस्कार
1: नगद रु 44,068 को साथमा सिल मेडल तथा प्रमाण पत्र।
2: सान्त्वना पुरस्कार
1: नगद रु 22,068।
2: विधागत पुरस्कार तर्फ सर्वोत्कृष्ट खेलाड़ीका लागि नगद रु 5,068
1: साथै उत्कृष्ट स्पाइकर उत्कृष्ट ब्लकर उत्कृष्ट सेटर उत्कृष्ट डिफेन्डर उत्कृष्ट सर्भर उदयमान खेलाड़ी र उत्कृष्ट कोचको लागि जनही 3,068। खेल हुने स्थान भीमात रंगशाला खेल सञ्चालन यही असार 17 गते देखि 20 गते सम्म।
2: अन्य आकर्षणहरू
1: मौलिक कौराहा तथा राष्ट्रिय एवं स्थानीय कलाकारहरूको बेजोड प्रस्तुति सहभागी टिमहरू तनहु भलिबल टिम स्याङ्जा भलिबल टिम शाही फलफुल भलिबल टिम स्याङ्जा बिरुङ स्पोर्ट्स क्लब भीमात वालिङ भलिबल क्लब स्याङ्जा हाई भिजन ल्यान्ड भलिबल टिम भीमात
2: आयोजक
1: पिरुङ स्पोर्ट्स क्लब भीमात नगरपालिका 4 पिरुङ तनहु।
3: सबैले दीपाको घरको डेकोरेसन कस्तो राम्रो भन्छन्। आज त यो बाटो आउँदा यसको घरमा नग्गै भएन।
4: ए तिमी पो बस्दै गर है, म तिम्रो लागि चिया बनाएर ल्याउँछु।
3: ओहो यस्तो राम्रो डेकोरेसन रहेछ र पो, सबैले कुरा गरेका। दिपा ए दिपा, यस्तो राम्रो दराज टेबल अनि यो कहाँबाट ल्याएको तिमीले?
4: त्यही दुलेगौडा बजारमा छ नि दीर्घाई फर्निचर सोरुम, त्यहीबाट ल्याएको।
3: ए त्यसो भए त म गइहाले,
4: चिया त पिएर जाऊ,
3: अहिले हतार छ, पछि आउँदै गरौँला है।
5: दीर्घायु फर्निचर सोरुम,
4: हामी कहाँ स्टिल तथा काठका

0: कार्पेट, सोफा लगायत पर्दा, कार्पेट, डोर बेड र फर्निचर का सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुको साथै अर्डर अनुसार तयार पारिन्छ।
1: एभरेस्ट स्टील र नेपालको नम्बर वान कम्पनी बागमती कुर्सीको अधिकृत विक्रेता, दीर्घायु फर्निचर शोरूम, दुलेगौडा बजार, प्रोप्राइटर लक्ष्मीराज वाग्ले। सम्पर्क 9846061268 र 9560602068।
2: सुन गाउँ घर तराई शहर सुन हरियाली पाख पखेरा सुन।
3: होइन के सुन्ने भनेको
4: थाहा छैन र? हाम्रो बेल चौतारामा आइतबारे हाट बजारमा मात्र होइन नि, सबै दिन ताजा तरकारी बिक्री हुन्छ नि।
3: हो र, अरू दिन पनि हाम्रै शुक्ला गण्डकीको उत्पादन पाइन्छ।
4: हो त, शुक्ला गण्डकीका किसानले उत्पादन गरेको तरकारी र अन्य कृषि उपज खैरनी चार महिला विकास बहुद्देश्य सहकारीले बिक्री गरिदिन्छ। होइन, कति हतार गरेको पुरा सुन्नु पर्दैन।
3: थाहा छ के, बिहान 7 बजेदेखि 11 बजेसम्म र दिउँसो 4 बजेदेखि बेलुका 7 बजेसम्म जहिले गए पनि हुन्छ, होइन र?
5: प्रबर्धक शुक्ला गण्डकी नगरपालिका र श्री खैरनी चार महिला विकास बहुद्देश्य सहकारी संस्था लिमिटेड।
6: काइली दिदी, आलु लगाउने बेला भयो, मल पाउनु भयो त?
7: ए दाई पनि घरै हुनुहुँदो रहेछ त।
8: खै ल्याउन त कहाँबाट ल्याएको नि कान्छी, हाम्रो त बुढाले ल्याएका हुन्, मल पनि साह्रै राम्रो रहेछ।
9: सुन त माइली, गणपतिको सफल एकले टोलमा रहेको कुखुराको फार्ममा त एकदमै राम्रो ओतमा राखेर बनाएको मल पाइदो रहेछ, छिटो जाऊ त, अन्त भन्दा सस्तोमा पाइएछ है, मैले त त्यहीँबाट ल्याएको।
3: ए हो र, हस् दाई म आजै जान्छु।
5: हजुर, यस हाइजेनिक राज प्रालीमा गुणस्तरीय कुखुराका मल पाइनुका साथै होलसेल मूल्यमा बोइलर र गिरिराज कुखुरा पनि पाइन्छ, साथै माछा चाहिएमा पनि हामीलाई सम्झनुहोस्।
1: हाइजेनिक राज प्राली, शुक्ला गण्डकी 8 सफल एकले टोल गणपते, प्रोप्राइटर रामकृष्ण भण्डारी, मोबाइल 9556062891।
10: दुलेगौडा बजारमा कति फोटो स्टुडियो खुल्यो, कति बन्द भए, कति के भए, तर सबैभन्दा पुरानो कृति फोटो स्टुडियोको सेवा भने आजसम्म निरन्तर पाइएको छ। फोटो स्टुडियो भनेपछि त कृति बाहेक अरूको त नामै आउँदैन।
7: ए मलाई मात्र हो कि भनेको, तपाईँलाई पनि त्यस्तै पो हुन्छ? आज पनि एउटा गिफ्ट किन्नु छ अनि 1-2 फोटो पनि खिच्नु छ, त्यही जाने हो म त।
10: हजुर, दशकौंदेखि यहाँहरूको सेवामा समर्पित छौ। अर्जेन्ट फोटो, मोबाइलबाट फोटो, दुबोको माला फ्रेममा तयार पार्नु परेमा, जन्मदिन, विवाह लगायत कुनै पनि उत्सवको लागि उपहार चाहिएमा हामीलाई सम्झनुहोस्। कीर्ति फोटो स्टुडियो दुलेगौडा, प्रोप्राइटर कीर्तिमान थापा मगर।
11: सिधै मयाम चिसापानीबाट काठमाडौँ, काठमाडौँबाट मयाम चिसापानी,
3: अनि बीचमा नझर्ने।
11: अब त हरेक दिन बिहान 8 बजे काठमाडौँ बस पार्कको लोत्से महलबाट मयाम चिसापानी र यताबाट बिहान 8 बजे काठमाडौँका लागि माइक्रो छुट्छ नि।
3: ए हो र, यस्तो सुविधा पनि आइसक्यो, ल जाम जाम।
5: हजुर, माइक्रोको सुविधाका लागि सम्पर्क काठमाडौँमा होटल टाइटनिक प्रोप्राइटर रामचन्द्र महत, 9641616878 र दुलेगौडा ढोर फिर्दी छाब्दी देउराली साखी हुँदै मग्याम चिसा पानीका लागि संयोग कटेज लज एन्ड रेस्टुरेन्ट प्रोप्राइटर हरिचन्द्र महत, 9225552663।
12: एक सय 103.8 अन्तर्मनको आवाज।

0: 103.8 अन्तर्मन को आवाज।
1: सत्य तथ्य निष्पक्ष समाचार सुसज्जित हुन पाउने तपाईको अधिकार।
2: धोरबाराही हाइलाइट्सको साथमा
3: छिटो छरितो र गुणस्तरीय सेवाको एउटै नाम कृष्ण आर्ट्स एन्ड अफसेट प्रेस, अफसेट प्रेस दुलेगौडा बीपी चोक।
2: शिलालेख र छपाई सम्बन्धी सम्पूर्ण कामको लागि सम्झनुहोस् सम्पर्क 9841349304।
4: नमस्कार, बिहान 5:25 बजेको धरबारा हाइलाइट्समा समाचार कक्षबाट म सृष्टि खत्रीको स्वागत छ। तपाईँ यति बेला सुन्दै हुनुहुन्छ रेडियो धरबाराही 103.8 इन्टरनेट अनलाइन मार्फत हाम्रो वेबसाइट www.radiodharbarahi.com.np लगइन गरेर पनि विश्वभर एकै साथ सुन्न सक्नुहुनेछ भने हाम्रो पात्रो एप मार्फत पनि हामीलाई एकै साथ सुन्न सक्नुहुनेछ। धरबाराही हाइलाइट सुरु गरौँ आजका मुख्य खबरका शीर्षकहरूबाट। भदौ 23-24 गतेको तोडफोड, हत्या, हिंसा, आगजानी र लुटपुटका घटनालाई सरकारले वैधानिकता दिएकोमा लगभगका आरोप। अस्थायी आवासीय प्रमाणपत्र लिएर विदेश बसेको कर्मचारीसँग सरकारले मागे स्पष्टीकरण। निर्वाचनका क्रममा सामाजिक सञ्जालबाट अत्याधिक मिथ्या सूचना फैलिएको अध्ययन प्रतिवेदन सार्वजनिक। 33 नेपाली कैदीबन्दीलाई माफी दिने साउदी अरेबिया सरकारको घोषणा। अमेरिकासँग कतारको दोहामा प्रत्यक्ष वार्ता हुने दावी, इरानद्वारा स्वीकार। नयाँ वार्ताभन्दा विद्यमान समझदारीको कार्यान्वयनलाई प्राथमिकता दिएको उल्लेख। र अभिमाझमा हिजोदेखि राष्ट्रिय खेलाड़ीहरूको उपस्थितिमा 68 करोड़ कप भलिबल प्रतियोगिता हुँदै। अब पूरा समाचार सुन्नुहोस्। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले विदेश आवासीय अनुमति पीआर, अस्थायी आवासीय अनुमति टीआर तथा डाइभर्सिटी भिसा डीभी लिएर लामो समयदेखि कार्यकालमा अनुपस्थित रहेका 4 निजामती कर्मचारीसँग स्पष्टीकरण मागेको छ। मन्त्रालयले सूचना निकालेर स्वीकृत विदा सकिएपछि कार्यालयमा हाजिर नभए विदेशमै बसोबास गरिरहेको पाइएकाले उनीहरूमाथि कानूनी प्रक्रिया अघि बढ़ाइएको जनाएको हो। ती कर्मचारीहरूले विदेश बाहिर पीआर दिएको पुष्टि भएपछि मन्त्रालयले उनीहरूसँग 15 दिनभित्र सबुजको आधार र प्रमाणपत्र सहित लेखिएको सफाई पेश गर्न निर्देशन दिएको छ। नेपालको निजामती सेवा सम्बन्धी कानूनी व्यवस्था अनुसार पदमा बहाल रहेको निजामती कर्मचारीले विदेशी देशको स्थायी वा अस्थायी आवासीय अनुमति लिन वा त्यसका लागि आवेदन दिन समेत पाउँदैन। साथै स्वीकृत विदा समाप्त भएको 30 दिनभित्र सम्बन्धित कार्यालयमा अनिवार्य रूपमा उपस्थित हुनुपर्ने व्यवस्था रहेको छ। साउदी अरेबिया सरकारले 33 नेपाली कैदीबन्दीलाई आममाफी दिएको छ। रमजानको अवसरमा साउदी सरकारले ती नेपालीलाई माफी दिएको परराष्ट्र मन्त्रालयले विज्ञप्तीमा जानकारी दिएको हो। रियादमा रहेको नेपाली दूतावास मार्फत नेपाल सरकारले गरेको विशेष अनुरोधका आधारमा साउदी सरकारले नेपाली कैदीलाई माफी प्रदान गरेको मन्त्रालयको भनाइ छ। नेपाली नागरिकलाई माफी दिएकोमा मन्त्रालयले नेपाल सरकारको तर्फबाट साउदी सरकारप्रति धन्यवाद वा कृतज्ञता प्रकट गरेको छ। मन्त्रालयले शाही माफी पाएका ती नेपाली नागरिक साउदीको आवश्यक कानूनी प्रक्रिया पूरा गरेर छिट्टै नेपाल फर्कने जनाएको छ। राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाको प्रथम महाधिवेशनबाट निर्वाचित पदाधिकारी तथा केन्द्रीय सदस्यहरूको शपथ आज बुधबार 17 गते हुँदैछ। पार्टी सभापति रवि लामिछानेको सचिवालयले दिएको जानकारी अनुसार असार 17 गते बिहान 11 बजे उनीहरूको शपथ हुन लागेको हो। पार्टी केन्द्रीय कार्यालय चम्तीमा शपथ हुने सचिवालयले जनाएको छ। राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाले प्रथम महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्य समितिका सदस्यहरूको सूची सच्याएको छ। चुनावी परिणामको पूर्ण अध्ययनपछि यसअघि सार्वजनिक भएको सूचीमा रहेका 2 सदस्यको नाम हटाउँदै रासोपाले उनीहरूको ठाउँमा नयाँ सदस्यलाई निर्वाचित घोषणा गरेको हो। पार्टीको केन्द्रीय निर्वाचन आयोगका अनुसार जनजाति क्लस्टर तर्फ यसअघि निर्वाचित घोषणा गरिएका कृष्णमान श्रेष्ठको ठाउँमा ध्रुव कुमार थापा मगर निर्वाचित हुनु भएको छ। त्यस्तै प्रादेशिक भूगोलतर्फ गण्डकी प्रदेशबाट निर्वाचित घोषणा गरिएकोमा सोम शर्माको ठाउँमा पूजा वास्तुलाई निर्वाचित हुनु भएको छ। आयोगले महाधिवेशन निर्वाचन कार्यविधि 2083 बमोजिम मतपरिणाम उम्मेद्वारी दर्ताका कागजात तथा सम्बन्धित प्रमाणहरूको पूर्ण अध्ययन गर्दै सूचीमा त्रुटि भएको निष्कर्ष निकालेपछि संशोधन गरिएको जनाइएको छ। महाधिवेशनपछि केही उम्मेद्वारले धेरै मत प्राप्त गर्दा गर्दै पनि क्लस्टर व्यवस्थापनमा भएको त्रुटिका कारण आफूहरू निर्वाचित हुन नसकेको भन्दै गुनासो गरेका थिए। त्यसपछि निर्वाचन आयोगले विस्तृत अध्ययन गरी चुनावी परिणाम सत्य हुँदै संशोधित सूची सार्वजनिक गरेको छ। महान्यायाधिवक्ता डाक्टर नारायण दत्त कणेलको योग्यता सम्बन्धी रिटमा सर्वोच्च अदालतले अध्यागमन विभागको रेकर्ड झिकाउने आदेश गरेको छ। मंगलबार हिजो न्यायाधीश विनय शर्मा र सुनिल कुमार पोखरेलको जालसले कणेल बेलायत गएको 2015-9 बेलायत नेपाल आवत जावतको अभिलेख झिकाउने आदेश गरेको हो। सर्वोच्चले कणेललाई नियुक्त गर्ने निर्णय सक्कल फाइल पनि झिकाउने आदेश गरेको छ। कणेलको महान्यायाधिवक्ता बन्न आवश्यक पर्ने निरन्तर वकालतको 15 नपुगेको भन्दै योग्यतामा प्रश्न उठाएर अधिवक्ताहरू सिराज बराल, माधव कुमार बस्नेत र दीपक राज जोशीले नियुक्तिको निर्णय बदरको माग गर्दै रिट दायर गरेका थिए। उनीहरूले नियुक्ति गर्ने राष्ट्रपति कार्यालय समेतलाई विपक्षी बनाएर रिट दायर गरेका थिए। देशभर संचालित होटल रेस्टुरेन्टका खानाको गुणस्तर र स्वच्छताको नियमित अनुगमन गर्न गृह मन्त्रालयले 77 जिल्ला प्रशासनलाई निर्देशन दिएको छ। गृहमन्त्री स्तरीय निर्णयका आधारमा मन्त्रालयका शाखा अधिकृत संगम सापकोटाले सबै जिल्ला प्रशासन कार्यालयलाई पत्रचार गरेर अनुगमन त्यस्तो निर्देशन पठाउनु भएको हो। पत्रमा नियमनलाई केवल प्रक्रियामा मात्र सीमित नगरी परिणाममुखी बनाउनेतर्फ अग्रसर हुनका लागि आह्वान गरिएको छ। नागरिकको स्वास्थ्यमा प्रत्यक्ष प्रतिकूल असर पुर्याउने वा प्रचलित कानूनको उल्लंघन गर्ने जुनसुकै पक्षलाई कानून बमोजिम हदैसम्मको कड़ा कार्यवाही गरिने शाखा अधिकृत सापकोटाद्वारा जारी परिपत्रमा भनिएको छ। गृह मन्त्रालयले देशभर संचालित कतिपय होटल तथा रेस्टुरेन्टमा खानाको गुणस्तर र स्वच्छता ज्यादै कमजोर रहेको सम्बन्धमा सर्वसाधारण नागरिकबाट प्राप्त व्यापक गुनासो प्रति गृह मन्त्रालयको गम्भीर ध्यानकर्षण भएको जनाएको छ। गृह मन्त्रालयले आम नागरिकका गुनासो सहजै दर्ता गर्न सक्ने गरी जिल्ला प्रशासन कार्यालयमा एक गुनासो सुनवाई संयन्त्र तुरन्त स्थापना गर्नका लागि निर्देशन दिएको छ। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भदौ 23-24 गतेको तोडफोड हत्या हिंसा आगजनी र लुटपुटका घटनालाई सरकारले वैधानिकता दिएको आरोप लगाएका छन्। पार्टी निकट नेपाल खेलकुद महासंघको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै विभिन्न शक्तिहरूले संवैधानिक हिसाबले ढाल्न नसकेपछि उपद्रवको बाटो रोजेको बताउनु भएको छ। उहाँले शिक्षा स्वास्थ्य खेल सहितका क्षेत्र अघि बढ़ाउने प्रयास गरेपछि सही नभएर आफूलाई हटाएको उहाँको जिकिर छ। उहाँले देशलाई फेरि शान्तिपूर्ण भए मुक्त साँच्चै सबै जनताले न्याय पाउने सबै जनतालाई न्याय प्राप्त हुने प्रणालीबाट अघि बढ़ाउने बताउनु भएको छ। गत फागुन 21 गते सम्पन्न प्रतिनिधि सभा निर्वाचनका क्रममा फैलिएका मिथ्या सूचनामध्ये 87% सामाजिक सञ्जाल मार्फत प्रसारित भएको एक अध्ययनले देखाएको छ। सेन्टर फर मीडिया रिसर्चले हिजो सार्वजनिक गरेको अनुसन्धान प्रतिवेदन अनुसार निर्वाचन अवधिमा मिथ्या सूचनाको प्रमुख माध्यम सामाजिक सञ्जाल रहेको पाइएको हो। कार्यक्रममा सीएमआरका कार्यकारी निर्देशक तिलक पाठकले सामाजिक सञ्जाल मध्ये फेसबुक सबैभन्दा ठूलो मिथ्या सूचना फैलाउने माध्यम बनेको जानकारी दिनुभएको छ। अध्ययनले आर्टिफिशियल इन्टेलिजेन्स एआईबाट निर्मित सामग्री पनि मिथ्या सूचनाको दोस्रो ठूलो स्रोतका रूपमा देखिएको जनाएको छ। यस्तो सामग्री अधिकांश सामाजिक सञ्जाल मार्फत फैलाइए पनि केही अन्य माध्यमबाट पनि प्रचार प्रसार गरिएको पाइएको छ। अनुसन्धानका क्रममा मनगढन्ते भिडियो सन्दर्भ सामग्री पुराना दृश्य र नयाँ घटना जस्तो प्रस्तुत गरिएका भिडियो तथा कृत्रिम रूपमा तयार पारिएका दृश्यहरू व्यापक रूपमा प्रयोग भएको पाइएको छ। पेट्रोल प्रतिलिटर 20 र डिजलको मूल्य 30 रुपियाँलाई घटेको छ। नेपाल आयल निगमले आजदेखि लागू हुने गरी खाना पकाउने एलपी ग्यासको मूल्य समेतमा प्रतिलिटर प्रति सिलिण्डर 100 रुपियाँले घटाएको छ। डिभिजन वन कार्यालय तनहुँले आर्थिक वर्ष 2082-83 उत्पादन गरिएका विभिन्न प्रजातिका बिरूवा निशुल्क वितरण गर्ने भएको छ। कार्यालयले मंगलबार हिजोदेखि कार्यालय परिसरमा रहेको नर्सरीबाट 28 प्रकारका बिरूवा वितरण गर्न लागेको हो। वन कार्यालयले वातावरण संरक्षण, हरियाली प्रवर्धन, जैविक विविधता संरक्षण तथा वृक्षारोपण अभियानलाई प्रभावकारी बनाउन उद्देश्यले निशुल्क बिरूवा वितरण गर्न लागेको वन अधिकृत राजकुमार श्रेष्ठले बताउनु भएको छ। वर्षायाम वृक्षारोपणका लागि उपयुक्त समय भएकाले नागरिक सामुदायिक वन उपभोक्ता समूह, विद्यालय, संघ संस्था वा स्थानीय तहलाई बिरूवा लगाउन प्रोत्साहित गर्न कार्यक्रम सञ्चालन गरिएको उहाँले बताउनु भएको छ। अब अन्तर्राष्ट्रिय समाचार। इरानले अमेरिकासँग कतारको दोहामा आउँदो प्रत्यक्ष वार्ताको दावीलाई स्वीकार गरेको छ। इरानले आउँदो दिनमा दुवै देशबीच कुनै पनि स्तरमा वार्ता नहुने पुष्टि गर्दै विशेष प्रतिनिधिमण्डल सम्झौताको अनुगमन गर्न दोहा जाने बताएको समाचार संस्था एएनआईले जनाएको छ। इरानी विदेश मन्त्रालयका प्रवक्ता इस्लामाइल बाघाईले नयाँ राजनैतिक वार्ता शुरू गर्नुको सट्टा विद्यमान समझदारीको प्राविधिक कार्यान्वयनलाई कडाईका साथ प्राथमिकता दिएको उल्लेख गर्नु भएको छ। सम्झौता अनुरूप अमेरिकाले इरानी तेल बिक्रीलाई सहज बनाउन आवश्यक अनुमतिहरू जारी गरिसकेको पुष्टि गर्दै बाघाईले इरानले सम्झौताको अनुच्छेद 11 ध्यान केन्द्रित गरी ती अनुमतिहरूको व्यवहारिक कार्यान्वयनलाई पछ्याइरहेको बताउनु भएको छ। हिजो अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दोहामा इरानसँग उच्च स्तरीय कूटनीतिक वार्ता हुने घोषणा गरेपछि अमेरिकी विशेष दूत स्टिभ बिटकोफ कतार जाँदै गर्दा इरानी विदेश मन्त्रालयका प्रवक्ताको यस्तो टिप्पणी आएको हो। यसैबीच इरानका राष्ट्रपति मसूद पेरेसियनले अमेरिकाले दबाव दिएमा इरानले पनि आफ्नो प्रतिबद्धतालाई मूर्त रूप दिने बताउनु भएको छ। अमेरिकी पक्षले सम्झौताको पालना गरे आफूहरू पनि सम्झौताप्रति प्रतिबद्ध रहेको उहाँको भनाइ छ। अन्तिममा खेल समाचार। पिरूङ स्पोर्टस क्लबको आयोजना तथा टीम 68 करोड़को सहआयोजनामा संचालन हुन लागेको 68 करोड़को अब 2083 क्लब स्तरीय पुरूष भलिबल प्रतियोगिता सम्बन्धी पत्रकार सम्मेलन हिजो सम्पन्न भएको छ। पत्रकार सम्मेलनमा प्रतियोगिता असार 17 गतेदेखि 20 गतेसम्म सञ्चालन हुने र लिग कम नकआउट प्रणाली अन्तर्गत प्रतिस्पर्धा गराइने जानकारी दिएको छ। क्लबका अध्यक्ष विवस आलेका अनुसार प्रतियोगितामा तनहु भलिबल, स्याङ्जा भलिबल, शाही फलफूल, स्याङ्जा पिरूङ स्पोर्टस क्लब, भिमाद वालिङ भलिबल क्लब र हाई भिजन ल्यान्ड गरी 6 टोलीको सहभागिता रहनेछ। प्रतियोगिताको विजेता टोलीले रू 1,11,068, उपविजेताले रू 77,068, तृतीय हुने टोलीले रू 44,068 तथा सान्त्वना हुने टोलीले रू 22,068 नगद पुरस्कार सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन्। यसै गरी प्रतियोगिताका सर्वोत्कृष्ट खेलाड़ीलाई रू 5,068 नगद पुरस्कार प्रदान गरिनेछ भने उत्कृष्ट ब्लकर, उत्कृष्ट स्पाइकर, उत्कृष्ट सेटर, उदयमान खेलाड़ी तथा उत्कृष्ट प्रशिक्षकलाई जनही रू 3,068 नगद सहित सम्मान गरिने आयोजकले जनाएको छ। कार्यक्रममा सम्बोधन गर्दै विभिन्न नगरपालिकाका नगर प्रमुख दिराज सुवेदीले खेलकुद युवाको क्षमता विकास, अनुशासन र सामाजिक क्रियाको महत्वपूर्ण माध्यम भएको जानकारी भएको उल्लेख गर्दै प्रतियोगिताको सफल आयोजनाका लागि भीमा नगरपालिकाको आवश्यक साथ, सहयोग र समन्वय रहने प्रतिबद्धता व्यक्त गर्नुभएको छ। त्यसै गरी भीमा नगर उद्योग वाणिज्य संघका अध्यक्ष चतुर्भुज सुवेदीले प्रतियोगिताले स्थानीय खेलकुद, पर्यटन तथा व्यवसाय प्रवर्धनमा समेत सकारात्मक योगदान पुग्ने विश्वास व्यक्त गर्दै प्रतियोगिताको सफलताका लागि उद्योग वाणिज्य संघको तर्फबाट आवश्यक सहयोग रहने बताउनु भएको छ। आयोजकका अनुसार प्रतियोगिताको अवधिभर राष्ट्रिय तथा स्थानीय कलाकारहरूको सांगीतिक प्रस्तुति समेत रहनेछ, जसले प्रतियोगितालाई थप आकर्षक बनाउने अपेक्षा गरिएको छ। यस प्रतियोगिताको 68 करोड़ कप नामकरण गण्डकी प्रदेशका चर्चित श्रेटर तथा आयोजक संस्थाका अध्यक्ष विवस आलेको उपनामबाट गरिएको आयोजकले जनाएको छ। यिनै खबरहरूसँगै हामी ढोलबराई हाइलाइट्सको अन्त्यमा रहेका छौं। बिदा हुनुपर्छ आजका मुख्य खबरका शीर्षकहरू पुनः एकपटक सुन्नुहोस्। भदौ 23-24 गतेको तोडफोड हत्या हिंसा आगजनी र लुटपिटका घटनालाई सरकारले वैधानिकता दिएको एमाले अध्यक्ष ओलीको आरोप। अस्थायी आवासीय प्रमाणपत्र लिएर विदेश बसेको कर्मचारीसँग सरकारले मागे स्पष्टीकरण। निर्वाचनको क्रममा सामाजिक सञ्जालबाट अत्याधिक मिथ्या सूचना फैलिएको प्रतिवेदन सार्वजनिक। 33 नेपाली कैदी बन्दीलाई आम माफी दिने साउदी अरेबिया सरकारको घोषणा। अमेरिकासँग कतारको दोहामा प्रत्यक्ष वार्ता हुने दावी इरानद्वारा अस्वीकार। नयाँ वार्ता भन्दा विद्यमान समझदारीको कार्यान्वयनलाई प्राथमिकता दिएको उल्लेख। र बादमा आजदेखि राष्ट्रिय खेलाड़ीहरूको उपस्थितिमा 68 करोड़ कप भलिबल प्रतियोगिता हुँदै। हवस् दैनिक खबरहरू सँगै बिहान 5:25 बजेको धरवालाई हाइलाइट्स अहिलेको लागि सकिएको छ। 7 बजे थप समाचारहरूको साथमा हाम्रो पुनः भेट हुने नै छ। तबसम्मका लागि समाचार कक्षबाट म सृष्टि बिदा हुन्छु। नमस्कार।
5: तपाईको वरिपरि गाउँ टोलका कुनै पनि घटना गतिविधि वा कार्यक्रम बारे हामीलाई जानकारी दिनुहोस्। हामी समाचारको रूपमा प्रसारण गर्नेछौ। खबर टिपाउन हामीलाई इमेल वा फोन गर्नुहोस्। हाम्रो टेलिफोन नम्बर 0654141100 वा dhurbarahi@gmail.com इमेल गर्नुहोस्।
6: तपाईं सुन्दै हुनुहुन्छ रेडियो ढोरबाराही 103.8 MHz।
3: पद्मश्री हस्पिटल एण्ड अलाइड साइन्सेस न्युरोड पोखरामा अब सबै प्रकारका उपचार सेवा सम्भव छ।
7: बाल रोग विशेषज्ञ डाक्टर विनोद तुनाचन, प्राध्यापक डाक्टर वन्दना श्रेष्ठ,
3: प्रसूति तथा स्त्री रोग विशेषज्ञ प्राध्यापक डाक्टर डेला सिंह जोशी, डाक्टर चुमाया पुन,
7: फिजिसियन तथा पेट कलेज रोग विशेषज्ञ डाक्टर विकास अधिकारी डाक्टर शंकर बराल,
3: हाड जोड्ने तथा नसा रोग विशेषज्ञ डाक्टर यज्ञमान साक्य, उप प्राध्यापक डाक्टर पविन थापा र हाड जोड्ने नसा रोग विशेषज्ञ तथा आर्थोस्कोपी सर्जन उप प्राध्यापक डाक्टर सुभाष गुरुङ,
7: मोटर रोग विशेषज्ञ डाक्टर तेज बहादुर गुरुङ, क्यान्सर रोग विशेषज्ञ डाक्टर ऋषि सेचन,
3: युरोलोजिस्ट तथा मिलगौला प्रत्यारोपण सर्जन सह प्राध्यापक डाक्टर प्रकाश छेत्री, डाक्टर जुजुराज श्रेष्ठ,
7: नाक कान घाटी तथा थायराइड सर्जन सह प्राध्यापक डाक्टर विकास गुरुङ, छाला विज्ञान भेनेरोलोजी र कुष्ठ रोग विशेषज्ञ डाक्टर अस्मिता वाग्ले,
3: रेडियोलोजिस्ट प्राध्यापक डाक्टर मनिष किरण श्रेष्ठ, डाक्टर सुमिरन श्रेष्ठ,
7: एन्टेरियोलोजिस्ट डाक्टर भूपेन्द्र कुमार तुलाचन, प्लास्टिक एण्ड कस्मेटिक सर्जन उप प्राध्यापक डाक्टर पियुष गिरी,
3: एनेस्थेसियोलोजिस्ट उप प्राध्यापक डाक्टर साल गुरुङ, डाक्टर सुस्मिता गुरुङ,
7: जनरल सर्जन प्राध्यापक डाक्टर नरेन्द्र विक्रम गुरुङ, सह प्राध्यापक डाक्टर देवेन्द्र श्रेष्ठ,
3: फिजिसियन डाक्टर अनमोल पौडेल र मनोचिकित्सक डाक्टर मनकाजी थापा मगर।
8: वार्ड आईसीयू एनआईसीयू जनरल एन्ड ल्याप्रोस्कोपी सर्जरी सेवा, पोस्ट अप सेवा, फिजियोथेरापी, इन्डोस्कोपी, क्लोनोस्कोपी, इको, टीएमटी, हल्चर, पीएफटी, युरोफ्लोमेट्री, डायलोसिस सेवा र 24 घण्टा इमर्जेन्सी सेवा साथै अन्य विशेषज्ञ डाक्टरहरूद्वारा सेवा प्रदान गरिएको जानकारी गराउँदछौ।
9: 24 घण्टा प्याथोलोजी सेवा उपलब्ध छ। विस्तृत जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलआई साइन्सेस प्राली, पोखरा 9 न्यू, फोन 061-590-162-590-163।
10: एडमिशन ओपन
11: पोखरा कॉलेज ऑफ मैनेजमेंट PCM एफिलिएटेड टू पोखरा यूनिवर्सिटी।
10: 24th इयर्स ऑफ एकेडमिक एक्सलेंस इन मैनेजमेंट।
11: बैचलर प्रोग्राम
10: 4 years program of Bachelor in Business Administration BBA.
11: 4 years of IT program, Bachelor of Computer System and Information Technology BCSIT.
10: 4 years program of Bachelor of Business Administration in Finance BBA Finance.
11: Forms are available at college administration at 9 a.m. to 3 p.m.
10: Science and Management both stream can apply.
11: Last date of form submission 26th Ashar 2018.
10: Entrance exam 29th Ashar 2018.
11: Enter to learn, go for to serve.
10: Further details, Pokhara College of Management PCM, Ganmarga नदीपुर पोखरा थ्री कास्के नेपाल टेलिफोन नम्बर 0615447615701241 इमेल info@pcm.edu.np वेबसाइट www.pcm.edu.np
12: शुक्ला हिलेटार क्षेत्रमा निर्माणाधीन दुग्धेश्वर महादेवको मन्दिर सम्पन्नताका लागि दान गरौं धार्मिक पुण्य प्राप्त गरौं।
3: ऐतिहासिक धार्मिक एवं पर्यटकीय क्षेत्रका रूपमा शुक्ला हिलेटार शिवालयलाई विकास गर्न तपाईँको सानो सहयोग महत्वपूर्ण बन्न सक्छ।
12: दान गरौ।